रेडियो सुमधुर सङ्कीर्तनका साथै आजको कार्यक्रम यही समाप्त हुन्छ। कार्यक्रम श्रवण गरी अवश्य नै लाभ प्राप्त गर्नुभयो होला। भोलि पुनः भेट हुने नै छ। तबसम्मको लागि आज्ञा दिनुहोस्। जय

0: always fly.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। छ बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। भोटेको सीमा बाढी गएको आज 15 दिनसम्म पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ। हिजो जलविद्युतको टनेलबाट एउटा शव निकालिएको नेपाली सेनाले जनाएको छ। बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1,366 जनाको शव फेला परेको छ। अहिलेसम्म 4,077 जना सम्पर्कविहीन रहेको गृह मन्त्रालयले जनाएको छ। फेला परेका शवमध्ये 533 पुरुष, 333 महिला र 502 शव आंशिक अङ्ग सहितको रहेका रे लिङ्ग पहिचान गर्न नसकिएको अवस्था छ। भेटिएका शवमध्ये हालसम्म 102 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2,907 पुरुष र 572 महिला रहेका छन्। विदेशी नागरिकतर्फ 269 पुरुष र 329 महिलाका आफन्तले आफ्ना आफन्त बेपत्ता भएको जानकारी गराएका छन्। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी उद्धार तथा शव व्यवस्थापनलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ। फेला परेका शवमध्ये 1,147 शव सुरक्षित रूपमा जमिन मुनि गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ। बाढीपछि हालसम्म 9,254 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3,030 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको गृह मन्त्रालयले जनाएको छ। बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको शनाखत गर्न डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म 1,286 मृतक तथा मृतकका आफन्त 1,412 गरी 2,698 जनाको डिएनए नमुना सङ्कलन गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ। बाढीमा परि घाइते भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भएका 81 घाइतेमध्ये 57 जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रवक्ता सर्जन डाक्टर गोपाल सेडाईले उपचारका लागि ल्याइएका 18 घाइतेको उपचार भइरहेको जानकारी दिनुभएको छ। 3 आइसियू र 2 हाई केयरमा राखिएको उहाँले बताउनुभयो। 4 भने अन्य अस्पतालमा उपचारका लागि रेफर गरिएको प्रवक्ता डाक्टर सेडाईले बताउनुभयो। अस्पतालमा ल्याइएका 1 घाइतेको भने उपचारका क्रममा मृत्यु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभएको छ। जेएनजी शहीद दिवसका अवसरमा हिजो शुभकामना दिनुहुँदै उहाँले जेएनजी पुस्तालाई सुशासन कायम गर्ने आश्वासन दिनुहुँदै शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाब दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले एक विज्ञप्ति जारी गर्नुभई जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको स्पष्ट पार्नुभएको छ। सभापति लामिछानेले परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्योस् भन्ने कामना गर्नुहुँदै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचार मुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सभापति लामिछानेले सम्पूर्ण युवा, नागरिक समाज र आम जनसमुदायको रचनात्मक खबरदारी र कार्य सम्पादनको निर्मम समीक्षा निरन्तर हुनुपर्नेमा जोड दिनुभएको छ। गृहमन्त्री सुदन गुरुङले जेएनजी आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। जेएनजी शहीद परिवार कल्याणकारी समाजले हिजो आयोजना गरेको कार्यक्रममा गृहमन्त्री गुरुङले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न वर्तमान सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विश्वास गरेर जेएनजीको आशालाई मर्न नदिनेमा ढुक्क हुन सबैलाई अनुरोध पनि गर्नुभयो। कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जेएनजी आन्दोलनको एकमात्र एजेन्डा सुशासनको स्पष्ट सन्देश रहेको भन्नुहुँदै युवाहरूले सुशासनको पक्षमा आवाज उठाउँदा गोली लागेर ज्यान जाने अवस्था आएको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गत वर्ष जेएनजी विद्रोहका समयमा नवयुवाले उठाएका विषय र मुद्दाको कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनु भएको छ। जेएनजी शहीद दिवसका अवसरमा हिजो रेडियो नेपालसँग कुरा गर्नुहुँदै मन्त्री डाक्टर तिमिल सिन्हाले जेएनजी विद्रोहको जगमा बनेको वर्तमान सरकार युवाहरूको माग अनुसार नै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन दिने दिशामा अघि बढिरहेको बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक सञ्चालन ल्याउन अझै 10 लाग्ने अनुमान गरिएको छ। त्रिशुली नदीमा आएको बाढीले तटीय क्षेत्र कटान गर्दा तलबाट सडक भाँसिएर भदौ 14 गतेदेखि अवरुद्ध भएको सडक सञ्चालन गराउन
त्यहाँ निरन्तर प्रयास जारी छ। हालसम्म ट्र्याक छिचोलिएर भासिएको ठाउँभन्दा कुनापट्टिबाट सडक चौडा गरिएको अवस्था छ। यही गतिमा काम निरन्तर जारी राख्न सकिए अबको 10 दिनमा कृष्णभीरमा सडक मर्मत गरी सवारी आवागमन गराउन सकिने नागडुङ्गा मुगलिन सडक आयोजनाका कन्सल्ट्यान्ट फिल्ड अफिसर अशोक देवकोटाले जानकारी दिनुभयो। कृष्णभीरमा करिब 300 मिटर लम्बाइ र 40 मिटर उचाइबाट सडक डाउन गर्नुपर्ने भएकाले तत्काल सडक सञ्चालनमा ल्याउन भने कठिनाई रहेको उहाँले बताउनुभयो। अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण 3 दिन अवरुद्ध भएको साँफे मार्तडी सडक हिजोदेखि पुनः सञ्चालनमा आएको छ। त्यसै गरी पहिरोले 3 दिनदेखि नै अवरुद्ध सुर्खेत खण्डको कर्णाली राजमार्ग हिजोदेखि एकातर्फी रूपमा सञ्चालनमा आएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत ओडा अधिवेशनको मिति सारिएको छ। आगामी असोज 3 गतेदेखि सुरु हुने गरी काङ्ग्रेसले नयाँ निर्वाचन कार्यक्रम ल्याएको छ। काङ्ग्रेसले भदौ 24 गतेदेखि सुरु गर्ने भनेको ओडा अधिवेशन रसुवाको भोटेको सीमा आएको बाढीका कारण पर सार्नु परेको जनाएको छ। काङ्ग्रेसको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले वडा अधिवेशन असोजको 3 र 4 गते गर्न लागि जानकारी दिनुभयो। 7 गते गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन गर्ने 10 गते असोजमा प्रदेशसभाको क्षेत्रीय अधिवेशन प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका काङ्ग्रेसले ल्याएको छ। केन्द्रीय महाधिवेशन असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा तय गरिएको छ। निरन्तरको वर्षाले बैतडीमा बाढी पहिरो र कटानका कारण 100 भन्दा बढी घर परिवार प्रभावित भएका छन्। पुरचौडीमा पहिरो खस्दा 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेको हाम्रा समाचारदाताले जनाएका छन्। त्यसै गरी सेती नदीमा आएको बाढीका कारण तटीय क्षेत्रमा बसोबास गर्ने सिगास गाउँपालिका 5 र 6 का 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। चमेलिया नदीका बाढीका कारण डिलासैनी गाउँपालिका 1 का 15 घर परिवारलाई पनि सुरक्षित स्थानमा सार्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभयो। सभामुख टोलप्रसाद अर्यालले बाढी पहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर उद्धार राहत र पुनस्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोट स्थित होल्डिङ सेन्टरको अवलोकनका क्रममा सभामुख अर्यालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका वडा मार्फत नै वितरण गर्नुपर्ने बताउनुभयो। उहाँले बाढीका कारण परिवारका सदस्य गुमाएका तथा घर जग्गा नै गुमाएका नागरिक अहिले आक्रोशित हुनु स्वाभाविक भएकाले तत्काल पीडितलाई राहत र भरोसा सरकारले दिनुपर्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम आग्लेले भोटेकोसी बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन आरडिएनएको विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा हिजो राष्ट्रिय योजना आयोगले गठन गरेको कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन एवं विश्व बैङ्कले तयार पारेको विश्वव्यापी विपद पश्चातको द्रुत क्षति अनुमान ग्रेडको छुट्टा छुट्टै प्रारम्भिक मूल्याङ्कनको छलफलमा उहाँले आयोग र विश्व बैङ्कका नेपाल प्रतिनिधिहरूलाई यथार्थपरक विवरण र तथ्याङ्क ल्याउन निर्देश गर्नुभयो। भदौ 10 नेपाल र चीनमा आएको घातक बाढी निम्त्याउने हिमाली क्षेत्रको हिमनदी भत्कनु अघिको अवस्थामा असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसम सम्बन्धी तथ्याङ्कको एउटा विश्लेषणले देखाएको छ। विपदपछिको समयमा सामाजिक सञ्जाल मार्फत अफवाह गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने विरुद्ध प्रहरीले सक्रियता देखाएको छ। भोटेकोसी बाढीका कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा अवरुद्ध भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार भदौ 10 देखि 23 गतेसम्म 56 करोड बढी राजस्व सङ्कलन भएको छ। मुस्ताङमा गैराती भूकम्पको धक्का महसुस गरिएको छ। उक्त भूकम्पको धक्का काठमाडौँसम्म महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक 1 बजे बस्नेछ। त्यस्तै राष्ट्रिय सभाको बैठक 1:15 बजे बस्नेछ। आज भाद्र 24 गते नेपाली काङ्ग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको जन्म जयन्ती। विक्रम सम्बत 1971 भदौ 24 गते जन्मनुभएका कोइरालाको जन्म जयन्तीका अवसरमा नेपाली काङ्ग्रेस र काङ्ग्रेसका भातृ संगठनहरूले देशभर विभिन्न कार्यक्रम गर्ने जनाएका छन्। र पर्वतस्थित मोदी खोलाको शाखा खोला किमरुङ खोलामा पहिरो खसेर खोला थुनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अर्को सूचना जारी नहुँदासम्म कालीगण्डकी दोभानसम्मको तल्लो क्षेत्र नयाँ पुल बिरेठाटी र आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान जिल्ला प्रशासन कार्यालय पर्वतले आग्रह गरेको छ। साथै मोदी नदीको करिडोरमा आवागमन नगर्न पनि सूचित गरिएको छ। उक्त सूचनापछि तल्लो तटीय क्षेत्रका विभिन्न बस्तीहरू स्थानान्तरणको प्रक्रिया अगाडि बढाइएको विभिन्न जिल्लाले जनाएका छन्। बिहान 6 बजेको समाचार सकियो। अब
अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल भदौ 24 गते बुधबार, भाद्र कृष्ण पक्ष त्रयोदशी तिथि, तदनुसार 9 सेप्टेम्बर सन् 2026, नेपाल सम्बत 1146, आज गु लागा 13। आज राजधानीबाट प्रकाशित सबैजसो दैनिक पत्र पत्रिकाहरूले जेएनजी आन्दोलनको प्रसङ्ग र बाढीपछिको विपद र उद्धार पुनस्थापना सम्बन्धीका प्रसङ्गहरूलाई प्राथमिकता दिएर समाचारहरू प्रकाशन गरेका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठमा अवैज्ञानिक बस्ती विकासले नदी किनारमा महाविपद, विपदको पूर्व सूचना प्रभावकारी बनाइँदै, सुशासन र भ्रष्टाचार नियन्त्रण जेएनजीका अपेक्षा लगायतका शीर्षकका समाचारहरू प्रकाशन भएको देखिन्छ। पहिलो खबर अवैज्ञानिक बस्ती विकासले नदी किनारमा महाविपद शीर्षकको लिँदैछौ। नदी किनारमा बस्ती बसाउँदा बाढीका कारण हरेक वर्ष ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। नेपालमा हरेक वर्ष मनसुनको समयमा हुने ठूलो जनधनको क्षतिको मुख्य कारण मध्ये एउटा यही नै हो। यो मुलुककै एक गम्भीर समस्या हो। भदौ 10 गते रसुवाको बटेकोसीमा आएको विनाशकारी बाढीले नदी किनारका बस्तीमा पुर्याएको महाप्रलय यसको पछिल्लो उदाहरण हो। केही दशक अघिसम्म मानिसहरू पहाडका उच्च स्थान र डाँडामा घर बनाउँथे जहाँ बाढीको जोखिम हुँदैन थियो। तल फाँट र बेसीमा खेतीपाती गरिन्थ्यो, बेसीमा गोठ मात्र हुन्थ्यो, मानिसहरू बेसीमा बस्दैन थिए। नदी किनारका उब्जाउ समथर भूमिलाई केवल खेतीपातीका लागि मात्र प्रयोग गरिन्थ्यो। नदीमा ठूलो बाढी आइहाले पनि अन्नबाली मात्र नष्ट हुन्थ्यो, मानवीय र भौतिक क्षति हुँदैनथ्यो। पहिलेको यो जीवनशैली दैवी प्रकोपबाट जोगिने एक उत्कृष्ट प्राकृतिक तथा व्यावहारिक उपाय थियो। यसलाई स्थानीय भाषामा बेसी झर्ने र डाँडामा बस्ने प्रणाली भनिन्थ्यो। भू प्राविधिक इन्जिनियर डाक्टर मनदीप सुवेदीले पछिल्ला वर्षहरूमा सडक सञ्जाल, यातायात, बजार र सुविधाको खोजीमा मानिसहरू पहाडबाट ओर्लेर नदी किनार र बेसीमा घना बस्ती बसाल्नुका साथै नदीको बहाव क्षेत्र मिचेर घर, होटेल र बजार बनाइँदा अहिले बाढी आउँदा ठूलो संख्यामा मानवीय क्षति र अर्बौंको भौतिक नोक्सानी हुने गरेको बताउनुहुन्छ। मुलुकको भौगोलिक बनावटका कारण आउन सक्ने विपदका दृष्टिकोणले केही वर्ष यता हाम्रो बस्ती विकास उल्टो हुन थालेको बताउँदै उहाँ भन्नुहुन्छ, नदी किनारका क्षेत्रहरू प्राकृतिक रूपमा पानी बग्ने र फैलिने ठाउँ हुन्। जब मानिस यी क्षेत्रमा बसोबास गर्छन् तब प्राकृतिक विपदले ठूलो मानवीय र आर्थिक सङ्कटको स्वरूप लिन्छ। जलवायु परिवर्तनका कारण मौसम झन अनपेक्षित बन्दै गएको अहिलेको समयमा हाम्रा पुर्खाहरूको पर्यावरण अनुकूल ज्ञान र भू उपयोग नीति ल्यान्ड युज प्लानिङलाई आधुनिक इन्जिनियरिङसँग जोडेर पुनर्विचार गर्नु एकदमै आवश्यक रहेको उहाँको भनाइ छ। उहाँका अनुसार 30-40 वर्ष अघिसम्म नदी किनारमा बस्ती हुँदैनथ्यो। नदी किनारमा भएको विकाससँगै विभिन्न रोजगारी र अवसरको खोजीमा मानिसले त्यहाँ बस्ती बसाल्न थालेका हुन्। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। विपदको पूर्व सूचना प्रभावकारी बनाइँदै शीर्षकको अर्को समाचार पनि गोर्खापत्र दैनिकको अग्रपृष्ठबाट लिँदैछौ। मोबाइलमा सिम कार्ड नभए पनि प्राकृतिक विपदको पूर्व सूचना दिन मिल्ने गरी सरकारले सेल ब्रोडकास्टिङ सञ्चालनको तयारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा एकैपटक धेरै मानिसलाई पूर्व सूचना पठाउन मिल्ने उक्त प्रविधि सञ्चालनमा काम गरिरहेको हो। सेल ब्रोडकास्टिङ सञ्चालनका लागि छुट्टै कार्यदल बनाएर काम भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। विगतका प्रतिवेदनको सुझावसहित कार्यदलले सेल ब्रोडकास्टिङ सञ्चालनका लागि कार्यविधि अन्तिम चरणमा पुर्याएको छ। उहाँले भन्नुभयो, अब बजेट लगायत विषय टुङ्गिएपछि कार्यविधि अनुसार कार्यान्वयनको प्रक्रिया अगाडि बढ्छ। यो समाचार गोर्खापत्रबाट लिएका हौं। जेएनजी आन्दोलनका घाइतेहरूले जेएनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले मुलुकमा थप सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग गरेका छन्। गत वर्ष भदौ 24 गते दिउँसो समिता कार्कीको देब्रे खुट्टामा गोलीको छर्रा लाग्यो, जसका कारण अहिलेसम्म उहाँ उपचाररत हुनुहुन्छ। महिनामा एकपटक फलोअपमा जानुपर्छ, अस्पतालमा लामो लाइन बस्नुपर्दा सकस हुन्छ। उहाँले भन्नुभयो, कतिपय घाइतेलाई राज्यले घाइते कार्ड उपलब्ध त गराएको छ, तर फलोअप उपचारमा जाँदा सकस हुने गरेको छ। जेएनजी आन्दोलनमा घाइते भएकाहरूका लागि राज्यले सहज वातावरण बनाउनु पर्ने उहाँको माग छ। खास गरी यसअघि अस्पतालहरूमा जेएनजी क्लिनिक रहे पनि हाल नरहेको र निजी अस्पतालमा उपचार गराए पनि रिफन्डको व्यवस्था नभएको उहाँले बताउनुभयो। आन्दोलनकै समयमा भदौ 23 गते देब्रे खुट्टा र पेटमा गोली लागेर घाइते हुनुभएका लोकेन्द्र उपाध्यायले राज्यको नेतृत्वमा युवा आएको र नयाँ किसिमले शासन विकास भएको बताउनुभयो। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा जेएनजी आन्दोलनको एक वर्ष, राजनैतिक शक्ति सिंह दरबारबाट जङ्गी अड्डा सरेका ती 5 दिन शीर्षकको समाचार प्रकाशन गरेको छ। गत वर्षको 26 भदौ राति राष्ट्रपति कार्यालय शीतल निवासभन्दा पछाडि रहेको भवनको कञ्चनजङ्घा हलमा पूर्वतर्फ फर्काएर राखिएको सोफामा राष्ट्रपति रामचन्द्र पौडेल दुवै गालामा हात राखेर बसिरहनु भएको थियो। राष्ट्रपतिको दायाँतर्फ लहरै राखिएको कुर्सीमा क्रमशः पुष्पकमल दाहाल, माधव कुमार नेपाल, नारायण काजी श्रेष्ठ, रमेश लेखक, बद्री पाण्डे लगायत नेता हुनुहुन्थ्यो। पौडेलको देब्रेतर्फको लहरमा उहाँका सल्लाहकारहरू बाबुराम कुँवर, सुनिल थापा, सेनापति अशोक राज सिग्देल, राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्ले लगायत बस्नु भएको थियो। दुई दिन अघि संसद भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत लगायत संरचनाहरू आगजनीपछि ध्वस्त बनेका थिए। केही दिन अघिसम्म शासन सत्ता चलाइरहेका नेताहरू नेपाली सेनाको सुरक्षामा थिए। त्यस्तो अवस्थामा तत्कालीन परिस्थितिको निकासका विकल्पबारे उच्च स्तरीय छलफल भइरहेको थियो। त्यहाँ पछिल्लो 1.5 दशकको राजनैतिक विमर्शमा कहिले प्रस्ताव नगरिएको एउटा विषय उठ्यो। समस्या समाधानका लागि के पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि छलफलमा सहभागी गराउने? सैनिक मुख्यालय जङ्गी अड्डा र राष्ट्रपति कार्यालय स्रोतहरूका अनुसार सड़कका राजावादी शक्तिको पनि आवाज सुन्नुपर्ने भन्दै त्यस्तो प्रस्ताव स्वयं प्रधान सेनापति सिग्देलले गर्नुभएको थियो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। दमन गर्नेलाई कारवाही न ध्वंस गर्नेलाई सजाय शीर्षकको समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। एक वर्ष अघि जेएनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको छानबिन र दोषीमाथिको कारवाही अझै टुङ्गिन सकेको छैन। तत्कालीन सत्तापक्ष तथा शहीद परिवारले प्रश्न गर्दै आएका छन्, घटनाका दोषीमाथि किन कारवाही भएन? 23 र 24 भदौ दुवै दिनका घटनाको अनुसन्धान अधुरै रहँदा दोषी उम्किने र दण्डहीनता बढ्ने जोखिमप्रति सुरक्षा अधिकारीले चिन्ता व्यक्त गरेका छन्। 23 भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी ओली सहितका राजनीतिक तथा प्रशासनिक नेतृत्वमाथि कारवाही गर्न सरकारले गठन गरेको जाँचबुझ आयोग र राष्ट्रिय मानवाधिकार आयोगले आफ्ना प्रतिवेदन सिफारिस गरेका छन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा सविस्तार प्रकाशित छ। भदौ 24 को त्यो विध्वंस पुननिर्माणमा छैन सुरसार शीर्षकको समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। भग्नावशेष बनेका मुलुकका ऐतिहासिक भवनहरूले सम्झाइरहेका छन् 2082 भदौ 24 गते जेएनजी आन्दोलनका नाममा भएको विध्वंस। जेएनजी आन्दोलनको नाममा ध्वंस भएका सरकारी संरचना एक वर्ष बित्दा पनि पुननिर्माण भएका छैनन्। त्यही आन्दोलनको जगमा बनेको बालेन्द्र शाह नेतृत्वको निर्वाचित सरकारलाई भग्नावशेष भवनको पुननिर्माण चुनौती थपिँदै गएको छ। यो प्रसंग आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ?
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानौ तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हैश डायल गर्नुहोस्। 4G बोल्दे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। नागरिक दैनिकमा सहकर्मी गुमाउँदाको पीडा भुलेर उद्धारमा सक्रिय सुरक्षाकर्मी शीर्षकको समाचार प्रकाशित छ। रसुवास्थित चीनतर्फको ढोका हरेक दिन बिहान 7:30 खुल्थ्यो। नेपालतर्फबाट सशस्त्र प्रहरी बलले 7 ड्युटी लिइसकेको हुन्थ्यो। भदौ 10 सदाझैँ सीमा सुरक्षा कार्यालय बीओपी टिमुरेका सशस्त्र प्रहरी निरीक्षक अम्बीर खत्री 10 टोली लिएर सीमा सुरक्षामा खटिनु भएको थियो। उनीहरूमध्ये 7 भन्सार क्षेत्र र 3 अन्य पोस्टको सुरक्षा जिम्मेवारी लिनुभएको थियो। अवस्था सामान्य नै थियो, तर 9:15 माथिबाट ठूलो आवाजसहित आएको बाढीले चीन नेपाल दुवैतर्फ तहस नहस बनायो। बाढीले बगाएको पुलभन्दा करिब 100 जति माथि ड्युटीमा रहेका सहायक हवलदार रोशन बुढाथोकी बाहेक सबै बाढीमा बिलाए। उक्त पीओपीमा खटिएका सहायक निरीक्षक रामबहादुर थापाले बाढीको कुनै पनि संकेत नमिलेको र छेडभरमै विभिन्न संरचना ध्वस्त पारेको तर त्यही बीओपी मात्रै बाँकी रहेको बताउनुभयो। सीमा क्षेत्रमा रहेका निरीक्षक सहित सबै बेपत्ता हुनुभयो। त्यो क्षेत्रमा बाँकी त्यही बीओपी र 15 थिए, तर सहायक निरीक्षक थापाले परिस्थिति नियन्त्रण बाहिर जान दिनुभएन र अन्य सबै साथीसहित स्थानीयलाई पनि सुरक्षित स्थानमा लैजानुभयो। माथिबाट आएको बाढीबारे जानकारी दिँदादिँदै मैलिङ स्थित हाइड्रो पावरको सुरक्षाका लागि खटिएका अन्य 4 सशस्त्र प्रहरीलाई पनि त्यही भेलले बेपत्ता बनायो। सबै परिस्थिति देख्नुभएका उहाँले सीमा सुरक्षाको जिम्मेवारी छोड्नु भएन, बरु सम्हालिएर कोही नभएको टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा जुट्नुभयो। बटेकोसीमा आएको बाढीमा परेर बेपत्ता भएका 13 जवान साजन कुँवरको शव भेटिएको छ भने अन्यको अत्तो पत्तो छैन। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। भोटेकोसी बाढीले घर सम्पत्ति र आफन्त गुमाएका रसुवा र नुवाकोटका महिला तथा बालबालिकामा बाढीपछिको मानसिक असर गहिरिँदै गएको छ। उद्धार र राहतको तत्कालीन सङ्कट कहिल्यै कम हुँदै गए पनि बाढीको भयावह दृश्य प्रत्यक्ष देखेका, आफन्त गुमाएका तथा अझै बेपत्ताको खबर कुरिरहेका बालबालिका र महिलामा डर, त्रास, अनिन्द्रा, बारम्बार झस्किने, रुने तथा असामान्य व्यवहार देखिन थालेको छ। मानसिक स्वास्थ्य विज्ञहरूका अनुसार त्यस्ता लक्षणलाई सामान्य दुःख वा डरका रूपमा मात्र लिन नहुने र समयमै मनोसामाजिक सहयोग तथा आवश्यक परे विशेषज्ञ उपचार उपलब्ध गराउनुपर्ने अवस्था देखिएको छ। यो समाचार आजको नेपाल समाचार पत्रमा प्रकाशित छ। कहाँ पुग्यो 6 सुरुङको उद्धार शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। भोटेकोसी बाढीका कारण क्षति पुगेका 6 जलविद्युत आयोजनाका सुरुङमा फँसेका श्रमिक तथा प्राविधिकहरूको खोजी तथा उद्धारमा ढिलाइ भइरहेको गुनासो व्याप्त छ। सुरुङभित्र बाढीसँगै पसेको लेदो, माटो र भग्नावशेष सफा गरेर अघि बढ्न नसक्दा तथा सुरुङ पूर्ण रूपमा छिचोल्न कठिन हुँदा भित्र फँसेकाहरूलाई उद्धार गर्न सकस भएको छ। रसुवामा आएको विनाशकारी बाढीका कारण 12 आयोजनामा क्षति पुगेको छ। ती आयोजनासँग सम्बद्ध कुल 917 प्राविधिक र कर्मचारीहरू हराइरहेका छन्। यो प्रसङ्ग अन्नपूर्ण पोस्टमा प्रकाशित छ। भोटेकोसी बाढीका 5,500 बेपत्ता परिवार कानुनी झमेलामा शीर्षकको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ। भोटेकोसी बाढी आएको 2 पुग्न लाग्दा हजारौं परिवार आफ्ना आफन्त फर्किने आशामा छन्, तर राज्यको अभिलेखमा भने उनीहरू अझै सम्पर्कविहीनको सूचीमा छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ 23 दिउँसोसम्म 5,326 सम्पर्कविहीन छन्। यही अवधिमा बाढीमा परेर 1,357 शव फेला परिसकेको छ। यीमध्ये 102 जनाको मात्र शनाखत भई परिवारलाई शव बुझाइएको छ। यो तथ्याङ्कले उद्धार र खोजीको मात्र होइन, अब बेपत्ता व्यक्तिको कानूनी हैसियत र उनीहरूका परिवारको अधिकारको प्रश्न पनि सँगै उठाएको छ। पहिलो बेपत्ताको सूचीमा मात्र रहँदा राज्यबाट मृतक सरह पाउने सुविधाबाट परिवार वञ्चित हुनेछन्। दोस्रो, मृतकको नाउँमा रहेको सम्पत्ति, बैङ्क खाता, ऋण, बीमा, सामाजिक सुरक्षा, आश्रित परिवारको जीविकोपार्जन लगायतका सुविधाबाट पनि परिवारका सदस्य वञ्चित हुनुपर्ने अवस्था छ। यी दुई कारण भुटेकोशी बाढीमा हराएका व्यक्तिका परिवार निकै अन्योलमा देखिन्छन्।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ। एसिसी प्रिमियर कप सेमी फाइनलमा नेपालको प्रतिद्वन्दी ओमान शीर्षकको समाचार नयाँ पत्रिका दैनिकको खेल पृष्ठबाट लिँदैछौ। एसिसी प्रिमियर लिग 2026 अन्तर्गत सेमी फाइनलमा नेपालले बिहिबार ओमानको सामना गर्ने भएको छ। प्रतियोगिता अन्तर्गत मंगलबार समूह एमा आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भयो। हारसँगै नेपालको समूह एमा अपराजित यात्रा समाप्त भयो। यसअघि लगातार 3 खेलमा जित निकाली नेपालले 1 खेल अगाडि नै अन्तिम 4 स्थान पक्का गरेको थियो, तर हङकङले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले हारको सामना गर्यो। नेपालमाथिको जितले हङकङ पनि समूह एकको उपविजेताका रूपमा अन्तिम चरणमा पुगेको छ। अब हङकङले फाइनल प्रवेशका लागि समूह बीको विजेता युएईको सामना गर्नेछ। युएई आफ्नो समूहमा अपराजित रहँदै सर्वाधिक 8 अङ्कका साथ शीर्ष स्थानमा छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक शङ्कर भण्डारीलाई धन्यवाद। दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। आज भदौ 24 गते बिपी जयन्ती। प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली काङ्ग्रेसका संस्थापक एवं विशिष्ट साहित्यकार बिपी कोइरालाको जन्म जयन्तीका अवसरमा आजको अन्तर सम्वादलाई हामीले बिपीको व्यक्तित्व, योगदान र मुलुकमा केन्द्रित गरी प्रयास गरेका छौँ। हालसम्मकै अग्लो राजनीतिक कद भएका नेता बिपी कोइरालाको प्रजातान्त्रिक आन्दोलनमा योगदानदेखि मुलुकका लागि उहाँको योगदानसम्मको चर्चा गर्नेछौँ। राजनीतिक विश्लेषक, वरिष्ठ पत्रकार प्राध्यापक पुरुषोत्तम दाहाल कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। दाहालज्यू,
1: हेलो,
0: हजुर, स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: आज बिपी

0: जयन्ती बिपी जयन्ती हामीले आजको दिनलाई बिपी जयन्तीका रूपमा मनाउँदै गर्दा बिपीको योगदान आजको दिनमा आजको दिनको कसीमा हेर्दाखेरि बिपीको योगदानलाई कसरी हेर्न सकिएला?
1: पहिलेको त हेर्नुहोस् बिपी कोइरालाको सैद्धान्तिक धारमा नेपालको बाटो लागिराखेको छ जस्तो पहिलोचोटि नेपालको सन्दर्भमा बिपी कोइरालाले दुई तिनवटा कुरा भन्नुभएको थियो। एउटा कुरा त उहाँले राष्ट्र र राष्ट्रियता भनेको चिज के हो भनेर नेपाली जनतालाई बुझाउने प्रयत्न गर्नुभयो। पहिलो त्यही धारमा हेरिराखेको छ नेपाल अहिलेसम्म। पृथ्वीनारायण शाहले निर्माण गरेको भौगोलिक एकता र निर्माण गरेको जुन भूगोल छ त्यसलाई राजनीतिक वैचारिक धार दिने प्रयत्न बिपी कोइरालाले गर्नुभयो। दोस्रो कुरा, बिपी कोइरालाले जनताको अधिकारको कुरा गर्नुभयो र त्यो जनताको अधिकार भन्ने कुरा के कुराहरू हुन् त भनेर नेपाली जनतालाई आधारभूत रूपमा सिकाउने प्रयत्न गर्नुभयो। अब तेस्रो कुरा, जनता कसरी समान हुन्छन्, प्रत्येक नागरिक बराबर हुन्, राजादेखि रङ्कसम्म समान हुन्, है अस्तित्वको हिसाबले, हैसियतको हिसाबले, या राष्ट्रका लागि जिम्मेदारीको हिसाबले बराबर हुन्, यसमा कुनै भेद हुँदैन, भेदभाव हुन पाइँदैन, जातीय वा लिङ्गीय अहिले शब्दावली प्रयोग गर्छौँ त्यसै गरेर कुनै छुवाछुत यस्तो कुराहरू हुनुहुँदैन जस्ता सामाजिक कुराहरू बिपीले पहिलोचोटि बडो सुस्पष्ट ढङ्गले राजनीतिक रूपमा उहाँले व्याख्या गर्नुभयो। अब बिपीलाई पहिलो कुरा सम्झिँदा यो हो। दोस्रो कुरा, बिपीले चरण चरणमा प्रयोगहरू गर्नुभयो, नयाँ नयाँ ढङ्गको प्रयोग गर्दै जानुभयो बिपीले। तपाईँले यसो याद गर्नुभयो भने सात जाल छन् उहाँ जेलमा जाने, इधर उधर सबै हतियार उठाउने काम गर्नुभयो, त्यसपछि चुनाव लड्नुभयो, 15 सालमा जित्नुभयो, सरकार बनाउनुभयो, 18 महिनामा के हुन्छ? तर 18 महिनामा बसाएको जग धेरै छ, धेरै कुराहरू छन्। अहिले म बिपी कोइरालाकै विषयमा एउटा किताब लेख्दैछु, त्यसमा मैले धेरै कुरा हेरिराखेको छु। त्यसपछि गएर बिपी कोइरालाले उहाँको सरकार अपदस्थ भयो, जेल बस्नुभयो, निर्वासनमा बस्नुभयो, तर निर्वासनमा बसेर सशस्त्र आन्दोलन सञ्चालन गर्नुभयो। बिपीले एउटा कुरा बडो स्पष्ट गर्नुभएको छ, उहाँले भन्नुभएको छ, म क्रान्तिवादी हुँ, आतंकवादी होइन। कस्तो भयानक कुरा बोल्नु भएको रहेछ, मैले उहाँ हेरिराखेँ त्यहाँले, त्यो उहाँले गजब कुरा गर्नुभयो, म क्रान्तिवादी हुँ, आतंकवादी होइन। क्रान्तिवादीले के गर्छ? जनताको मन परिवर्तन गर्ने कुरा गर्छ। आतंकवादीले के गर्छ? विध्वंस सुरु गर्छ। यो क्रान्तिवाद र आतंकवादको पनि एउटा गम्भीर परिभाषा बिपी कोइरालाले गर्नुभएको रहेछ। बिपी कोइरालाले त्यत्रो आन्दोलन गर्नुभयो, सशस्त्र आन्दोलन, एकजना मान्छे घर भत्केन, एउटा अफिस भत्केन, कहीँ आग लागि भएन, कहीं विध्वंस भएन, कहीँ विनाश भएन, परिवर्तनको लागि उहाँले काम गर्नुभयो। त्यो पनि परिवर्तन हुँदो रहेछ नि त, त्यसरी पनि परिवर्तन हुँदो रहेछ। सशस्त्र आन्दोलन पनि गर्नुभयो, त्यसरी पनि सशस्त्र आन्दोलन हुँदो रहेछ। कसैलाई केही नगरिकन, कसैको विगोचर नगरिकन, बरु आफ्नो ठुलो क्षति भोगेर पनि आन्दोलन हुँदो रहेछ, उहाँले यो कुरा देखाउनुभयो। यो महत्त्वपूर्ण कुराहरू हुनु, यी हामीले भविष्यमा सम्झिनु पर्ने। अर्को एकदमै बिपी कोइरालाको सन्दर्भमा हामीले हेर्नुपर्छ, दुईटा कुरालाई उहाँले केन्द्रमा राख्नु भएको छ। एउटा, जनतालाई, उहाँले पहिलो जहिले पनि जनता भन्नुभयो, जनतालाई केन्द्र राख्नुभयो, र दोस्रो कुरा उहाँले भूगोल, राष्ट्रलाई। तर उहाँले यी दुईटै अन्य छन् भन्नुभयो, शब्दको तलमाथि प्रयोग गर्दाखेरि थोरै सत्तासँग शक्तिको बाँडफाँडको सन्दर्भमा केही भिन्नता होला, होइन भने उहाँले दुइटैले अन्यश्रित सम्बन्ध भएका कुरा हुन्, जस्तो जनता भए पनि यदि भूगोल भएन भने स्वतन्त्र हुँदैन त्यो जनता, त्यो जनता अरू कसैको हुन्छ, परतन्त्री हुन्छ, परतन्त्रमा पर्छ। त्यस कारणले भूगोल पनि चाहिन्छ, जनता पनि, भूगोलको स्वतन्त्रता र स्वाधीनता, जनताको अधिकार, यो दुईटा जोडियो भने मात्रै देश अगाडि बढ्न सक्छ, त्यसैमा केन्द्रित हुनुपर्छ भनेर उहाँले दुईटा कुरालाई अर्थात् उहाँले के भन्नुभएको रहेछ भने मैले यसो विचार गरेँ। धेरैले के भन्छ भने बिपी कोइरालाले प्रजातन्त्रमा लोकतन्त्रको लागि जनताको अधिकारको लागि चाहिँ बोल्नुभयो धेरै भनेर भन्ने व्याख्या पनि हुन्छ। तर मैले यसो हेरेँ उहाँले त गजब कुरा भन्नुभएको रहेछ, हामी कहिले ख्यालै गर्दैनौँ। त्यो बिपी कोइरालालाई एकदम नै दुई ठाउँमा बोल्नु भएको कुरा हो। यो एउटा चाहिँ साहित्यिक पत्रकार सङ्घले उहाँलाई अभिनन्दन गरेको 2038 सालमा अभिनन्दन गर्दाखेरि माघमा यो श्री पञ्चमीको दिन अभिनन्दन गर्दा बोल्नु भएको थियो एउटा कुरा, अनि त्यो कुरालाई फेरि त्यसलाई अलिकति बढी पुर्याएर उहाँले टुडिसेलमा बोल्नु भएको थियो। त्योभन्दा पहिला उहाँले के भन्नुभयो भने मैले त्यति ध्यान दिएको थिएँ, म काव्यात्मक रूपले भावनात्मक रूपले साहित्यिक रूपले मात्रै बुझ्दै थिएँ त्यो कुरालाई, तर होइन रहेछ। उहाँले के भन्नु भने तपाईँलाई जब अप्ठ्यारो पर्छ त्यो बेलामा तपाईँले टेकेको जमिनबाट एक पृथ्वी माटो उठाउनुहोस् र त्यो माटो आफ्नो छातीमा राख्नुहोस् र त्यो धुकधुकीले त्यो स्पन्दनले जे भन्छ त्यही कुरा गर्नुहोस् भनेर उहाँले भन्नुभयो। त्यो माटो भनेको के, माटो भनेको त देश हो नि, भूमि जन्मभूमि हो नि। तपाईँको मुटु र माटोलाई एक ठाउँमा जोड्नुहोस् है भन्नुभएको रहेछ उहाँले। हामीले यसलाई साहित्यको अर्थ लाखौँ लाखै गर्छौँ र बिपी कोइरालालाई साहित्य भएकातिर यस्तो कुरा गर्नुहुन्छ, राजनीतिक वर्गको कुरा गर्नुहुन्छ भन्थ्यो। बिपी कोइरालालाई त अन्तिममा यसरी जोड्नु भएको रहेछ, माटो र मुटुलाई, मुटुको स्पन्दनलाई, माटोको जीवनलाई, माटोको सुरक्षालाई तिमीहरू एक ठाउँमा राखेर हेर है भनेर भने हामीले त्यो बेलामा बिपी कोइरालाले भनेको रहेछ। अहिले हामी के गरिरहेका छौँ, अब अहिले कसरी सम्झिने बिपीलाई, न हामीले माटोलाई सम्झिएका छौँ न मान्छेको मुटुलाई सम्झिएका छौँ। हाम्रो दुर्भाग्यवश परिवर्तन त भएको छ तर माटो र मुटु जोड्ने गरी हामी कहीँ हिँडेका छौँ, हामी के हिँडिरहेका छौँ भने आफूसँग आफूलाई जोड्ने कुरा गरिरहेका छौँ, सत्तालाई जोड्ने कुरा गरिरहेका छौँ, साधनलाई जोड्ने कुरा गरिरहेका छौँ। त्यो माटो र मुटुको सम्बन्धको अर्थ के हो भनेर हामीसँग बुझ्ने न भाषा छ, न लय छ, न सोच छ। हामीसँग के छ, एकदमै तीव्र घृणा छ। हामीसँग के छ, प्रतिशोध छ। हामीले जुन सत्ता स्थापना गऱ्यौँ, जुन प्रणाली विकास गऱ्यौँ, अब हामीले नै लडेर ल्यायौँ। जस्तो भन्नुहोस् न 62-63 सालमा हामी सङ्घर्ष गऱ्यौँ, लड्यौँ, दुःख गऱ्यौँ, अभियान चलायौँ, सबै काम गर्दै गयौँ। हामी करिब 31 सालदेखि, म त 30 सालदेखि भनौँ न, अब त 50 वर्ष नाग्यो, आन्दोलनको आन्दोलनमै हामी जीवन बिताइरह्यौँ। तर त्यो तत्त्वलाई बुझ्नलाई अझै गाह्रो भइरहेको रहेछ कि माटो र मुटु कसरी जोड्ने भन्ने कुरा बिपीसँग सिक्ने, आज पनि नेपाली जनताले चिन्ने मूल कुरा त्यो हो।
0: हजुर, अब आजको जुन यहाँले अघि भन्नुभयो कि साधनको कुरा, उपलब्धिको कुरा, प्राप्तिको कुरा, बिपी कोइराला जसले मूलत राणाहरूले विस्थापित गरेका राजालाई मुलुकमा पुनस्थापित गराउने 2007 सालको आन्दोलन, त्यो जनताको मात्रै थिएन, राजाको पनि थियो, राजाको अधिकार पनि पुनस्थापित गरिएको थियो। त्यसपछि राजासँग उहाँको मित्रवत सम्बन्ध थियो। त्यही राजाका छोरा जसको बाबुसँग व्यक्तिगत चाहिँ सम्बन्ध सुमधुर भएन र राजालाई कन्भिन्स गरेर सहमत गराएर राजाका छोराको बिहा चाहिँ उहाँले गराइदिनु भयो। उहाँ अब त्यही राजाले पछि उहाँलाई थुने, तैपनि उहाँमा त्यो भाव उहाँले ल्याउनु भएन। र यहाँले अघि भनिसक्नुभयो करिब करिब 1.5 वर्ष 2016 जेठ 13 पुस 1 गतेसम्म मात्रै उहाँ प्रधानमन्त्री हुनुभयो। त्यसबाहेक उहाँको जीवन प्रायःजसो धेरैजसो जेल र निर्वासनमै बित्यो। त्यो व्यक्तित्व आजसम्म पनि यति धेरै चर्चामा आउनुपर्ने कारण के हो?
1: त्यो त व्यक्ति सम्झिँदैन नि मान्छेले, त्यसको गुण सम्झिन्छ, त्यसको विचार सम्झिन्छ, त्यसको योगदान सम्झिन्छ, त्यसको सृजना सम्झिन्छ। सबभन्दा महत्त्वपूर्ण कुरा त्यो हो। बिपीले कहिल्यै पनि प्रतिशोधको कुरा गर्नु भएन, उहाँले धेरैचोटि दोहोऱ्याउनु भएको रहेछ पहिला। मैले अहिले धेरै साहित्य पढिराखेका छु, धेरै पुराना कुराहरू खोजिराखेका छु, त्यसबाट अनुभव के गरिरहेको छ भने बिपी कोइरालाले राज संस्थाको बारेमा त्यही बेलामा राजाको बारेमा अलि स्पष्ट भन्नुभएको रहेछ। त्रिभुवनकै पालादेखि नै भनिरहनु भएको रहेछ, त्योभन्दा पहिले पनि भनिरहेको छ। त्योभन्दा पहिला त अब एउटा कुरा के थियो भने नेपालमा संवैधानिक राज संस्थाको कुरा थियो, राणाहरूले एक प्रकारले राजालाई बन्दी बनाएर राखेका थिए। अब त्यो गुण शासनमा बस्ने मान्छेहरूसँग यस्तो फराक छाती त हुँदै हुँदैन। जब शासनमा पुग्छ अलिकति हात लामो गरौँ, शक्ति विस्तार गरौँ, आफैमा ल्याउँ पकड जमाऊ भन्ने एउटा सोच हुन्छ, त्यो पनि राजघरानामा त्यो बेलाको राजपरिवारमा हुने कुरा स्वाभाविक हो, त्यो अस्वाभाविक थिएन। त्यसलाई नियन्त्रण गर्नको निम्ति उहाँहरूले त्यो आफूलाई नियन्त्रित गर्नुपर्थ्यो, स्वाभाविक रूपमा उठ्ने कुरालाई उहाँहरूले नियन्त्रण गर्नुपर्थ्यो। राजा महाराजाहरूले आफ्नो महत्वाकांक्षालाई त्यो गर्नु भएन। त्यसपछि पनि 59 पछि 61 पछि राजा ज्ञानेन्द्रले पनि त्यो पाठ सिक्नुभयो, त्यो आफ्ना ठाउँमा छ। बिपी कोरालालाई अहिले यसरी चर्चामा नेपालको सन्दर्भमा भन्ने हो भने मलाई लाग्छ सबैभन्दा बढी बहस र विमर्श गरिएको व्यक्तित्व भनेको बिपी कोराला नै हो। उहाँको एउटा मात्रै व्यक्तित्व भएको भए सायद यति हुँदैन थियो। जस्तो साहित्य मन्त्री भएको भए महाकवि लक्ष्मीश्वर देवकाटाको जति चर्चा हुन्थ्यो सायद त्यति पनि पुग्थ्यो पुग्दैन थियो। लेखनाथको पौडेलको कति हुन्थ्यो त्यति हुन्थ्यो हुँदैन थियो। साहित्यमा मात्रै भएको भए एकाङ्गी हुन्थ्यो। बिपी कोइरालाको समग्र नेपालको सामाजिक परिवर्तनको निम्ति, नेपालको राजनीतिक परिवर्तनको निम्ति र नेपालीहरूको आर्थिक परिवर्तनको निम्ति र नेपालको भूगोललाई आवश्यक अन्तर्राष्ट्रिय सम्बन्धको निम्ति जसरी बिपी कोइरालाले व्याख्या गर्नुभयो, मलाई लाग्छ ती उहाँको विचारको समष्टिकै कारण बिपी कोइरालामाथि यति विधि चर्चा हुन्छ, यति विधि बहस हुन्छ र मान्छेहरूले उहाँका विषयमा के छ भनेर जान्ने जिज्ञासा राखेका छन्। मुख्य कुरा त्यही हो, हेर्नु योगदानले मान्छेलाई सम्झिने कुरा। तपाईँले बिपी कोइराला अग्लो हुनुहुन्थ्यो, लामो हुनुहुन्थ्यो, चिलिक्क परेको हुनुहुन्थ्यो, डाँक यस्तो हुनुहुन्थ्यो, हात पनि यस्ता थिए, उहाँ बोल्न चतुर हुनुहुन्थ्यो, तर्क गर्न सक्नुहुन्थ्यो, धेरै किताब पढ्नु भएको थियो भनेर बिपीलाई सम्झ्या होइन। हेर्नुहोस् म त बिपी कोइरालासँग रिपोर्टिङमा सँगै हिँडे मान्छे 2036 जन्म सङ्ग्रहको बेलामा तपाईँहरूकैतिर त पुग्यो, अब त्यो बेलामा पुग्नु भ्याइन, तर ओरतिर बुटबल चाहिँ के भन्छ यो कपिल वस्तु नवलपरासी रुकन्देहीको अनि नवलपरासी यता चितवन यो एरियामा बिपीसँगै घुमेँ, उहाँ सँगसँगै एउटै टिममा घुमेँ। घुम्दाखेरि मैले धेरै उहाँको व्यवहारहरूलाई अनुभव गरेँ। बिपी कोइरालाको एउटा सबैभन्दा महत्त्वपूर्ण आजका राजनीति गर्ने मान्छेहरूलाई पनि अत्यन्तै ठुलो पाठ हुने एउटा कुरा छ। तपाईँसँग यदि समय छ भने म भनिदिन्छु अलिकति। बिपी कोइराला म त्यो बेलामा 21 वर्षमा थिएँ, त्यो बेलामा उहाँसँग हिँड्थेँ, हामी 4 मान्छे थियौँ। बिपी हुनुहुन्थ्यो आफै, त्यसपछि पशुनारायण चौधरीजी त्यो बेलामा नेपाली कङ्ग्रेसको महामन्त्री, अनि शेरबहादुर देव अहिलेको सर्वबहुचर्चित व्यक्ति शेरबहादुर देवबाजी हुनुहुन्थ्यो त्यो बेला युवा नेता, अनि म थिएँ पत्रकारको रूपमा, हामी 4 टोली थियौँ उहाँसँग जाँदाखेरि। बिपी कोइराला के गर्नुहुन्थ्यो भने बस्ने ठाउँमा सबैभन्दा पहिला आफ्नो कोठा काँचो खोज्नुहुँदैन, सबैभन्दा कान्छो मान्छे पुरुषोत्तम दाहाल पत्रकार त्यसको कोठा कहाँ छ कस्तो छ फोहोर छ कि छैन गएर हेर्नुहुन्थ्यो। त्यहाँनिर उडुस लाग्छन् लाग्दैन, उपियाँ लाग्छन् लाग्दैन, मच्छर लाग्छन् लाग्दैनन्, हावा ठिक्क ढङ्गले आउँछ कि आउँदैन, त्यो पहिला आफू गएर चेक गर्नुहुन्थ्यो। अनि त्यसपछि शेरबहादुरजी र परशुजीको कोठा हेर्नुहुन्थ्यो, त्यहाँबाट आफू बस्ने कोठामा पुग्नुहुन्थ्यो। त्यो क्षमता अहिलेको नेताहरूमा छ कि छैन, त्यो घुलमिलीकरण, त्यो आम सदस्यहरूसँग आफूसँग साथीहरूसँग घुलमिल गर्ने जाँगर क्षमता छ कि छैन म भन्न सक्दिनँ, त्यस्तो त मैले त्यति देखेको छैन अहिले कसैसँग छ जस्तो। उहाँले हामीलाई मलाई के भन्नुहुन्थ्यो, बडो गजब छ, तिमी तराईमा आँखा छौ गर्मिन्छ, त्यो बाहिर गएर पकौडा नखानु बिरामी भइन्छ, तेल खराब छ, अनि सिधै त्यो टुवेल्भको के भन्छ त्यो चलाउने ह्यान्ड मेसिनलाई त्यसको पानी सिधै नपिउनु, त्यो चाहिँ त्यसले एकदम नै खराब गर्छ, त्यस कारण तिमीले त्यहाँ पानी छानेको पानी मिलाएको यसो हेर्नु, अलिकति सफा देख्यो भने मात्रै खानु, होइन भने नखानु, यस्तो कुरा बताउनुहुन्थ्यो। बिपी कोइरालाको त्यो टावर पर्सनालिटीले एउटा सामान्य केटासँग गर्ने बिहेभियर हो यो आश्चर्यजनक बिहेभियर हो। अनि उहाँ कति घुलमिल गर्नुहुन्थ्यो मान्छेहरूका बिचमा भने उहाँको कुरै भएन, गएर गफ गर्ने, आम रूपमा सोध्ने, मैले भनेको कुरा तिमीहरूलाई कस्तो लाग्यो भन्ने, उनीहरूको प्रतिक्रिया लिने, र उहाँको अर्को बेजोड कुरा, अब यो त देन हो त्यसमा त कसैले हुनुपर्छ भनेर हुँदैन, उहाँको मेमोरी पावर, उहाँले 20 वर्ष अगाडि देखेको मान्छेलाई पनि उहाँले भन्नुभयो कि तपाईँ फलानु हो भनेर, तपाईँ अमुक मान्छे हो भनेर उहाँले भन्नुभयो। एकजना वृद्धालाई भेट्नुभयो गाउँको त्यो गुटबलमा रूपन्देहीको एकजना कोही वृद्धालाई भेट्नुभयो, उहाँ भेट्न आउनु भएको थियो, अनि उहाँ त्यो बेला सद्वी हुनुहुँदो रहेछ, त्यो बेलामा चाहिँ उहाँको परिवारको मान्छेहरू काङ्ग्रेसमा लागेर काम गर्नुभएको रहेछ र उहाँको घरमा दही चिउरा खानुभएको रहेछ। ती वृद्धले अब विधुवी भइसक्नु भएको थियो, ती वृद्धले हातमा यसो फुल लिएर आउँदाखेरि यसो हेरेर उहाँले भनिदिनुभयो यी तपाईँ त तपाईँको छोरा कता छ तपाईँको, ए ल दुःख पाउनु भएछ हो कि तपाईँ फलानु ठाउँमा म चिउरा खाएको हो कि तपाईँ कहाँ भन्नुभयो फ्याट। 20 वर्ष पछि पुग्दा गाउँमा एकचोटि एक ठाउँमा चिउरा खाएको कुरा उहाँको मेमोरीमा रहेछ, त्यो आश्चर्यजनक कुरा हो। त्यो चाहिँ व्यक्तिगत क्षमता हो, हेर्नु त्यो सबैमा हुँदैन, त्यो खोजेर पनि पाइँदैन।
0: आज आज हामीले चर्चा गरिराख्दाखेरि दाजु मूलत दुईवटा विषयमा बिपीका बारे अहिले पनि भिन्न धारणाहरू या फरक फरक दृष्टिकोणहरू देखिन्छ। एउटा त कम्युनिस्टहरूसँग एकताको विषयमा बिपी कोइराला अन्तिमसम्म पनि मान्नु भएको थिएन, बिपीको देहावसानपछि गणेश मानजीले कृष्णप्रसादजीले चाहिँ त्यसमा सहमति जनाउनु भयो र संयुक्त जनआन्दोलन भयो 2046 भनेर भनिएको छ। अर्को चाहिँ मेलमिलापको विषय, जुन कम्युनिस्टहरूसँग मेलमिलाप गर्नु हुँदैन अथवा कार्यगत एकता गर्नु हुँदैन भन्ने बिपीले, राजासँग चाहिँ मिल्नुपर्छ, मेरो घाँटी जोडिएको छ लगायतका कुरा गर्नुभयो, त्यत्रो वर्ष आफैलाई जेल हालेर
1: होइन सन्तोष भाइ, यो एकदमै सतही कुरा हुने, यी कुरा त गहिराईमा नपुग्ने मान्छेले नबुझ्ने मान्छेले भन्छ। हेर्नुहोस् यी कुराहरू चाहिँ सतही कुरा हुन् भन्छु म, अहिले पनि धेरैले भाषण शासन गर्दाखेरि यस्तो कुरा हुन्छ। बिपी कोइरालाले बडो स्पष्ट भन्नुभएको छ, मेरो राष्ट्रिय मेलमिलाप एकता तथा मेलमिलापको नीतिको कुरा कसैको पक्ष र विपक्षमा होइन, कुनै पार्टीलाई को विरुद्ध होइन, कुनै संस्थाको विरुद्ध होइन। मेरो राष्ट्रिय एकता तथा मेलमिलापको सिद्धान्त भनेको राष्ट्र र नेपाली जनताको लागि सबै एक ठाउँमा राष्ट्रवादी शक्तिहरू एक ठाउँ उभिनुपर्छ भन्ने सिद्धान्त हो। त्यो धारमा जो जो जम्मा हुनुहुन्छ ती सबैसँग चाहिँ हामी काम गर्छौँ भन्नुभयो उहाँले। उहाँले खालि के चाहिँ भन्नुभयो त्यस बेलाको सन्दर्भमा भने, जस्तो बिपी कोइरालालाई जुन परिवेशमा सशस्त्र आन्दोलन छोडेर राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको कुरा गरेर नेपाल फर्किनु भएको थियो, त्यो बेलाको अन्तर्राष्ट्रिय परिस्थितिका आधारमा उहाँ केही कुराहरू राखिरहनु भएको थियो। त्यो कम्युनिस्ट जुन कम्युनिस्ट उहाँले जुन कम्युनिस्ट पार्टी भन्नुभयो नि, त्यो जसले राष्ट्रको र जनताको अधिकारको कुरा भन्दा फरक कुरा गरिराखेको छ त्योसँग कुरा गरिरहनु भएको थियो। जस्तो तपाईँले नीतिको विषयमा तपाईँले डिएन अडिट फर्मुलाको बारेमा सुन्नु भएको छ सन्तोष भाइ, तपाईँले सुन्नुभएको छ?
0: हजुर हजुर हजुर,
1: पहिला कहिले सुन्नु भएको छ डिएन अडिटको कुरा? छैन मेरो बुझाइमा, अहिलेको पुस्तालाई देख्दा आउँदैन। डिएन अडिट फर्मुला भनेर उहाँले इन्डोनेसियाको त्यो एउटा चाहिँ पार्टीको नेताको र त्यो बेलाको छ सुकर्णको कुरा गरेर उहाँले उठाउनु भएको कुरा थियो, र सत्ताभित्र बसेर राज संस्थाभित्र राजासँग मिलेर सत्ता कब्जा गर्ने जसले जो जो डिजाइन गर्दै थिए तिनीहरूलाई उहाँ इन्डिकेट गरिरहनु भएको थियो। उनीहरूले प्रजातन्त्र पनि सिद्ध्याउने राष्ट्रता पनि सिद्ध्याउने काम गर्छ नै, त्यो सावधानी हुनुपर्छ भनेर उहाँले त्यो कुरा उठाउनु भएको थियो। अब उहाँले पुष्पलालको बारेमा त गजब कुरा भन्नुभएको छ, तपाईँहरू कति पढ्नुभएको छ थाहा छैन। पुष्पलालको जसले पुष्पलालको विरोध गर्छ नेपालको चाहिँ वाम आन्दोलनलाई साम्यवादी आन्दोलनलाई जसले फेदैदेखि व्याख्या गर्दै लिएर आयो, त्यो मान्छेलाई जसले गद्दार भन्छ त्यो हाम्रो साथी कसरी हुन सक्छ भन्नुभएको छ उहाँले। पुष्पलालको विरोध गर्ने कुनै कम्युनिस्ट काङ्ग्रेसको साथी हुन सक्दैन, मेरो साथी हुन सक्दैन भनेर उहाँले किटानीका साथ भन्नुभएको छ। अब यो कुरा हामी हेर्दैनौँ कि यस्तो महत्त्वपूर्ण कुरालाई हामीले मूल्याङ्कन। अर्को कुरा तपाईँले घाटीको प्रसङ्ग निकाल्नुभयो, बिपी कोइरालाले के भन्नुभयो भने नेपालमा दुईटा शक्ति भनेको राष्ट्रवादी शक्ति हुन्, एउटा शक्ति राष्ट्र संस्था हो, त्यो शक्ति भनेको आफ्नो उत्तराधिकारित्वको कारणले गर्दाखेरि आफ्नो उत्तराधिकारित्वलाई गुम्न नदिनको निम्ति ऊ राष्ट्रवादी हुन्छ जहिले पनि, किन उसको भूगोल भएन भने त उसको राष्ट्र भएन भने हुँदैन, एउटा सामान्य नागरिक त जहाँ जस्तो भए पनि नागरिक हुन्छ। त्यस कारणले त्यो बेलामा राजालाई नै उहाँले भन्नुभएको छ, महाराज त म त अलिकति मेरो पिताजीले जोडेको विराटनगरमा सानो घर छ, अलिकति खेती छ, म घर त्यहाँ बस्छु, म त नागरिक नै हुन्छु, तर सरकार त सरकारको देश गुम्यो भने सरकार चाहिँ कहाँ त्यहाँ राजा कहाँ हुने नि भनेर भनिदिनु भयो उहाँले। उहाँको प्रश्न थियो यो, त्यो बेलामा यस्तो गम्भीर प्रश्न आजभोलि कसैले गर्न सक्छ? थोरैले गर्छ। त उहाँले यो कुरा भन्नुभयो, राष्ट्रवादी शक्ति भनेको राष्ट्र हुन्छ, हुनुपर्छ। दोस्रो राष्ट्रवादी शक्ति भनेको जो प्रजातन्त्र विश्वास गर्छन्, जो नागरिकहरूको सार्वम सर्वोच्चतामा विश्वास गर्छन्, जो नागरिकहरूलाई सम्पूर्ण अधिकारको कुरामा विश्वास गर्छन्, त्यो भनेको राष्ट्रवादी शक्ति हो। त्यो राष्ट्रवादी शक्ति र त्यो परम्परागत राष्ट्रता, त्यो राष्ट्रवादी शक्तिका बिचमा घाँटी जोडिएको छ। यदि एउटा राष्ट्रवादी शक्तिको घाँटी छिनियो भने अर्को राष्ट्रवादी शक्ति त्यही अचानकमा बसेको हुनाले त्यसको नै चिनिन्छ, अर्थात् राजाको र मेरो उहाँले प्रतीक रूपमा प्रतिनिधि पात्रमा जनताको, किनभने 15 सालमा उहाँ निर्वाचित हो, त्यो निर्वाचित जनताको प्रतिनिधि भएर म बोलिराखेका छु। म त्यो जनताको प्रतिनिधि भएको हुनाले राष्ट्रवादी शक्तिको प्रतिनिधि हुँ, अनि तिमी राजा चाहिँ राष्ट्रताको प्रतिनिधि शक्ति हो, प्रतिनिधि हो, त्यस कारणले राष्ट्रवादी शक्ति हो। यस कारणले उहाँले जोडिएको कुरा गर्नुभयो। अब घाँटी जोडिया छ राजा र मेरो भनेर बिपीले भन्नुभएको थियो भने के को अहिले काङ्ग्रेसहरूलाई सोध्नुहोस् त कतिलाई थाहा थियो,
0: हजुर यहाँले ठ्याक्कै सन्दर्भ त्यहीँ पुर्याउनु भयो, प्रसङ्ग अब हामी त्यहीँबाट सुरु गर्छौँ। हामी अन्तरसम्वादमा छौँ, आज बिपी जयन्ती, बिपीको व्यक्तित्व, योगदान र मुलुकबारे आजको अन्तरसम्वादमा कुराकानी गरिरहेका छौँ। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला बारेको अन्तिम जिज्ञासा म यहाँलाई राख्छु। आज काङ्ग्रेस, उहाँले स्थापना गरेको पार्टी काङ्ग्रेस, बिपीले सरकारमा रहँदा चाहिँ एकदम छोटो समय सरकारमा रहँदा भूमि सुधारको कार्यान्वयन गराउनुभयो, राजा रजोटाको अन्त्य गर्नुभयो, जनजीवन, सुशासन, समृद्धि यावत कामहरू आज पनि त्यही चर्चामा छन्। तर आज काङ्ग्रेस बिरामी छ, उहाँले नै स्थापना गरेको पार्टी बिरामी छ, अब यसको उपचार के हो?
1: पहिला त म अहिले भन्दा भन्दै बिर्सिन्छ बिपी कोइरालाप्रति श्रद्धा सुमन प्रकट गर्छु, यद्यपि उहाँको आज जन्मदिन हो र आज 112 जन्मदिन हो उहाँको, 112 वर्ष अगाडि उहाँ जन्मिनु भएको थियो 1971 विक्रम सम्वतमा। र अहिले बिपी कोइराला मलाई यसो लाग्यो कता कता एउटा कुरो लाग्दैछ, तपाईँले यसो भन्दाखेरि बिपी कोइराला अन्तिममा क्यान्सर भएर बिमारी भएर उहाँको पार्थिव अवसान भएको थियो र नेपाली कङ्ग्रेसका अहिलेका आजभोलिका केटाकेटीहरूलेदेखि बुढाबुढी जो जो भन्नुहोस् न नेपाली कङ्ग्रेसमा बसेको, नेतृत्वमा बसेका जोसुकै हुन्, नयाँ हुन् कि पुराना हुन्, यी सबैलाई सबैले बिपी कोइरालाको विचारको अनुसरण गरेनछन्, शरीरको चाहिँ अनुसरण गरेछन् जस्तो लाग्न थालेको छ मलाई। किनभने क्यान्सर लागेपछि त्यो मृत्यु अनिवार्य छ, अहिले नेपाली कङ्ग्रेसमा पनि क्यान्सर लागेको छ, त्यो नयाँ शरीरमा पनि लागेको छ, पुरानो शरीरमा पनि लागेको छ, त्यो विचार बोक्नु भएन बिपी कोइरालाको, शरीर बोक्नु भएछ, त्यस कारणले नेपाली कङ्ग्रेस अहिले बिरामी परेको छ भन्ने मलाई लाग्छ।
0: भविष्य,
1: अब भविष्य भनेको यही हो नि, तपाईँले त्यो क्यान्सरको राम्रो उपचार गर्न सक्नुभयो, आजभोलि त नयाँ ढङ्गको संयन्त्र
0: अलिकति अलिकति अलिकति खुलस्त भनिदिनुहोस् न, यहाँ यहाँ यहाँ यहाँ यहाँ त्यो परिवारसँग, खास गरी काङ्ग्रेस परिवारसँग यहाँको निकटता पनि छ, यहाँले अलिकति खुलस्त भन्न सक्नुहुन्छ ठ्याक्कै उपचार?
1: होइन ठ्याक्कै भनिदिइहालेँ नि मैले, यति राम्रो यो भन्दा ठुलो कुरो के हुन्छ, बिपी कोइरालाको विचार होइन शरीरको पक्ष पोषण गर्नुभएको छ अहिलेका काङ्ग्रेसहरूले, त्यस कारणले उहाँहरूलाई पनि क्यान्सर लागेछ भन्ने मैले विचारमा लागेको क्यान्सर व्यक्ति उहाँहरूको शरीरमा लागे भनिनँ मैले, सङ्गठनमा लागे क्यान्सर भने मैले मैले के भने प्रतीकात्मक रूपले तपाईँलाई यति राम्रो मैले भनिसकेँ, यो मैले स्पष्ट के भन्नुपर्छ, दुर्भाग्यको कुरा हो, हेर्नु म भन्छु नेपाली काङ्ग्रेसको आजको अवस्था भनेको दुर्भाग्य हो। नेपाली कङ्ग्रेस जुनसुकै अवस्थामा रहोस् अहिले के भयो भने कब्जा अभियान भयो, एक थरीले कब्जा गर्ने कुरा गरे, अर्को थरीले नचोड्ने कुरा गरे, यो कब्जा र यो एकअर्काको तानातानमा अब कहाँको उचिटिने हो त्यो थाहा छैन, तर नेपालको प्रजातान्त्रिक आन्दोलन कमजोर हुन्छ एउटा सत्य के भने अहिलेको बेलामा 63 सालमा तपाईँले राष्ट्रवादी एउटा शक्तिको ढाड बाँच्नुभयो सिद्धियो छैन, अब त्यो त्यसको त्यो त्यो भनेको हामीले नै जम्मै लागेर खेद्यौँ। अब एउटा शक्ति भनेर बिपीले जसलाई प्रतीकात्मक प्रतिनिधि पात्रको रूपमा भन्नुभएको थियो त्यो पनि सिद्धिने क्षणमा पुग्यो।
0: हजुर यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
1: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो राजनीतिक विशेषक, वरिष्ठ पत्रकार, प्राध्यापक पुरुषोत्तम दाहाल, प्राविधिक मित्र शङ्कर भण्डारीलाई धन्यवाद, सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।
2: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ, उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
3: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाउ।
2: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौँ।
3: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौँ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र चढ्न नदेऊ, अन्यथा दुर्घटनाको जोखिम बढ्छ।
6: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
10: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
9: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
10: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
11: कस्तो गर्मी, पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
12: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
11: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो अनि टोल नै जलमग्न भयो।
13: तर समाधान पनि हामीसँगै छ है।
11: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
12: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
13: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
14: यस बेला बिहानको 7 बज्ने लाग्यो, अब सुन्नु समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। मुलुकमा सुशासन कायम गराउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा नभएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई। बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न सम्बद्ध पक्षलाई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको निर्देशन। पहिरो खसेर किमरुङ खोला थुनिएकोले अर्को सूचना जारी नहुँदासम्म कास्की र पर्वतको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह। धादिङको कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा ल्याउन अझै 10 दिन लाग्ने अनुमान। र भारत बङ्गलादेश रेल सेवा पुनः सञ्चालन गर्ने बारे वार्ता।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: Clear calls for fast internet ekai sath
1: sewa sucharu garna aafno phone ma *444 #dial garnu hos 4G bolte
3: Nepal Telecom rashtrako sanchar।
0: अब समाचार विस्तारमा। भोटेकोसी बाढी गएको आज 15 दिनसम्म पनि खोज तथा उद्धार कार्य जारी रहेको छ। हिजो जलविद्युतको टनेलबाट एकजनाको शव निकालिएको नेपाली सेनाले जनाएको छ। बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1,366 जनाको शव फेला परेको छ। अहिलेसम्म 4,077 जना सम्पर्कविहीन रहेका छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका सबमध्ये 533 पुरुष, 331 महिला तथा 502 सब आंशिक अङ्ग सहितका छन्। भेटिएका सबमध्ये हालसम्म 102 सबलाई आफन्तका जिम्मा लगाई आफन्तलाई हस्तान्तरण गरिएको छ। नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2,907 पुरुष र 572 महिला रहेका छन्। यस्तै विदेशी नागरिकतर्फ 269 पुरुष र 329 महिला सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी उद्धार तथा सब व्यवस्थापनलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ। फेला परेका सबमध्ये 1,147 सब सुरक्षित स्थानमा जमिनमा व्यवस्थापन गरिएको छ। बाँकी सबको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। बाढीपछि हालसम्म 9,254 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3,030 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका सबको शनाखत गर्न DNA परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म मृतक 1,286 जना र मृतकका आफन्त 1,412 जना गरी 2,698 जनाको DNA नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ। भोटेकोसी बाढीमा परेर घाइते भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि ल्याइएका 81 घाइतेमध्ये 57 जना डिस्चार्ज भएका छन्। अस्पतालका प्रवक्ता सर्जन डाक्टर गोपाल सेढाईले उपचारका लागि ल्याइएका 18 घाइतेको भने उपचार भइरहेको छ। उपचार भइरहेका घाइतेमध्ये 3 जनालाई आइसियु र 2 जनालाई हाई केयरमा राखिएको छ। यस्तै 4 जनालाई अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डाक्टर सेढाईले बताउनुभयो। अस्पतालमा ल्याएका 1 घाइतेको उपचारका क्रममा मृत्यु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जेएनजी शहीद दिवसको अवसरमा हिजो शुभकामना दिनुहुँदै उहाँले जेएनजी पुस्तालाई सुशासन कायम गर्ने भन्नुहुँदै शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले हिजो एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनु भएको छ। सभापति लामिछानेले परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरितियोस् भन्ने कामना गर्दै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचार मुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सभापति लामिछानेले सम्पूर्ण युवा, नागरिक समाज र आम जनसमुदायको रचनात्मक खबरदारी र कार्य सम्पादनको निर्मम समीक्षा निरन्तर चलाउन पनि अनुरोध गर्नुभएको छ। गृहमन्त्री सुधन गुरुङले जेएनजी आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। गत वर्षको भदौ 23 गते जेएनजी आन्दोलन भएको दिनको स्मरणमा जेएनजी शहीद परिवार कल्याणकारी समाजद्वारा तत्कालीन संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा हिजो आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विश्वास गरेर जेएनजीको आशालाई मर्न नदिनेमा ढुक्क हुन सबैमा अनुरोध गर्नुभयो। कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जेएनजी आन्दोलनको एकमात्र एजेण्डा सुशासनको स्पष्ट सन्देश रहेको भन्नुहुँदै युवाहरूले सुशासनको पक्षमा आवाज उठाउँदा गोली लागेर ज्यान जाने अवस्था आएको बताउनुभयो। कार्यक्रममा सांसदहरू सोम शर्मा, खगेन्द्र सुनार र शिव यादव, समाजका अध्यक्ष नारायण श्रेष्ठ, जेएनजी नेपालका अध्यक्ष बादल राई लगायतले जेएनजी आन्दोलनमा युवाले राखेका माग सुशासन कायम राख्नु र भ्रष्टाचार नियन्त्रण गर्नु रहेकाले माग पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा ल्याउन अझै 10 दिन लाग्ने अनुमान गरिएको छ। त्रिशुली नदीमा आएको बाढीले तटीय क्षेत्र कटान गर्दा तलबाट सडक भाँसिएर भदौ 14 गतेदेखि अवरुद्ध सडक सञ्चालन गराउन 5 दिन अघिदेखि निरन्तर प्रयास भइरहेको छ। हालसम्म ट्र्याक छिचोलेर भाँसिएको ठाउँ भन्दा कुनापट्टिबाट सडक चौडा गरिँदैछ। यही गतिमा काम निरन्तर जारी राख्न सकियो भने अबको करिब 10 दिनमा कृष्णभीरमा सडक मर्मत गरी सवारी आवागमन गराउन सकिने नागढुङ्गा मुगलिन सडक आयोजनाका कन्सल्ट्यान्ट फिल्ड इन्जिनियर अशोक देवकोटाले बताउनुभयो।
4: हाम्रो यो अहिले कृष्णभीरमा चाहिँ त्यो 14 गतेको बाढीले खोल्यास भएपछि हाम्रो मन्त्रालय स्तरदेखि विज्ञहरूसँग हामीले सल्लाह गरेर हामीले यो माथिबाट वैकल्पिक सडक खोल्ने हामीले तयारी गरेका हौँ। त्यो तयारी गरेको आज 5औँ दिन काम चलिरहेछ। 5औँ दिन काम गर्दाखेरि हामीले यो स्लोपबाट मेन हामीले यो स्लोप मेन्टेन गर्दै हाम्रो तल डिजाइन लेभलसम्म पुग्ने हाम्रो लक्ष्य छ। डिजाइन लेभलमा पुगिसकेपछि हामीले त्यहाँ चाहिँ केलेर अनि ग्राभल हालेर दुईतर्फी सडक सञ्चालनमा हामी ल्याउँछौँ। हाम्रो अहिले 9 मिसिनहरू यहाँ चलिरहेको छ। हामीले माटो चाहिँ यहाँ तल जोखिम भएकोले माटो फाल्न नसकेकोले हामीले माटो टाढा बोकेर फाल्नुपर्छ। त्यही कारणले चाहिँ हामीले यही अब हामीले सोचेअनुसार काम भएमा 10 दिन जति लाग्छ होला।
0: कृष्णभीरमा करिब 300 मिटर लम्बाइ र 40 मिटर उचाइबाट सडक डाउन गर्नुपर्ने भएकाले पनि तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाई रहेको इन्जिनियर देवकोटाले बताउनुभयो। अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण 3 दिन अवरुद्ध साफे मार्तडी सडक पुनः सञ्चालनमा आएको छ। सडक विभागका 2 जेसिबी प्रयोग गरी पहिरो पछ्याएपछि हिजो सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। पहिरोले 3 दिनदेखि अवरुद्ध सुर्खेत खण्डको कर्णाली राजमार्ग एकतर्फी सुचारू भएको छ। हिजो कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका 7 औलिसेमा सडक माथिबाट आएको पहिरोले अवरुद्ध राजमार्ग 2 दिनको अथक प्रयासपछि सडक डिभिजन कार्यालय सुर्खेत र दैलेखको संयुक्त प्रयासले सडक सुचारू भएको नेपाल प्रहरीले जनाएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गतको ओडा अधिवेशन आगामी असोज 3 गतेदेखि सुरु हुने भएको छ। काङ्ग्रेसले यसअघि भदौ 24 गतेदेखि सुरु गर्ने भनेको ओडा अधिवेशन रसुवाको भोटेकोसीमा आएको बाढीका कारण केही पर सरेको जनाएको छ। काङ्ग्रेस निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले प्रेस विज्ञप्ति जारी गरी ओडा अधिवेशन असोज 3 र 4 गते गर्न लागिएको जानकारी दिनुभयो। निरन्तरको वर्षाले बैतडीमा बाढी पहिरो र नदी कटानका कारण 100 भन्दा बढी घर परिवार प्रभावित भएका छन्। पुर्चौडीमा पहिरो खस्दा 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेका छन्। सेती नदीमा आएको बाढीका कारण तटीय क्षेत्रमा बसोबास गर्ने सिगास गाउँपालिका 5 र 6 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। चमेलिया नदीमा आएको बाढीका कारण डिलासैनी गाउँपालिका 1 का 15 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मीना अरियालले बताउनुभयो। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 किमरोङमा 81 पानीको बहाव रोकिएपछि गाउँपालिकाले सतर्कताका लागि अपिल गरेको छ। हिजो साँझ 6:30 बजेदेखि खोला थुनिएर पानीको बहाव अवरुद्ध भएको सूचना स्थानीयबाट प्राप्त भएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले बताउनुभयो। पहिरो वा अन्य के कारणले कुन स्थानमा खोला थुनिएको भन्ने यकिन हुन नसकेको उहाँले बताउनुभयो। किमरोङ खोला मोदी नदीमा आएर मिसिने भएकाले कास्की र पर्वतको नदी तटीय क्षेत्रहरू बिरे ठाँटी नयाँपुर लगायतका क्षेत्रमा उच्च सतर्कताका लागि गाउँपालिकाले अपिल गरेको छ। किमरुङ खोलामा गत असार 28 गते पनि 81 बाढी आएको थियो। सो बाढीले पुल बगाएको थियो भने होटलमा क्षति पुगेको थियो। सभामुख डोलप्रसाद अरियालले बाढी पहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोट स्थित होल्डिङ सेन्टरको अवलोकन कार्यक्रममा सभामुख अरियालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका वडा मार्फत वितरण गर्नुपर्ने बताउनुभयो। राहत जनतासम्म पुग्न नसके त्यसको अर्थ नहुने भन्दै उहाँले विपदपछि महामारी फैलन सक्ने भएकाले फोहोर व्यवस्थापन र सरसफाईमा तत्काल ध्यान दिनुपर्ने धारणा राख्नुभयो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले भोटेकोसी बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन आरडिएएनको विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ। हिजो अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन आरडिएनए र विश्व ब्याङ्कले तयार पारेको विश्वव्यापी विपद पश्चात द्रुत क्षति अनुमान ग्रेडको छुट्टा छुट्टै प्रारम्भिक मूल्याङ्कनबारे छलफल गर्नुहुँदै उहाँले आयोग र विश्व ब्याङ्कका नेपाल प्रतिनिधिहरूलाई यस्तो निर्देशन दिनुभएको हो। योजना आयोगले बाढीले पुर्याएको भौतिक क्षति र मानवीय क्षतिको द्रुत तथा प्रारम्भिक चरणको आकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ। विश्व ब्याङ्कले भने को प्रारम्भिक आकलन तयार पारेको छ। भोटेकोसी नदीमा आएको बाढीले बेपत्ता बनाएका नागरिकका आफन्तहरू अझै आफ्ना मान्छे फेला पर्छन् कि भन्ने आशा र विश्वासमा राजधानीका विभिन्न अस्पतालमा धाइरहेका छन्। साथै बेपत्ता भएकाहरूका आफन्तहरूले सब पहिचानका लागि डिएनए पनि दिइरहेका छन्। बेपत्ता भएका आफन्तहरू बाढी आएको 13 दिन पुगिसक्दा पनि आफ्ना मान्छे पत्ता नलाग्दा बिस्तारै निराश हुन थालेका छन् भने कैयौंले कुशको शव बनाएर काजक्रिया पनि गरिरहेका छन्। यस्तै अवस्थाका बीच काठमाडौँका विभिन्न अस्पतालमा रहेका बाढी पीडित घाइते र आफन्तहरूसँग भेटेर संवाददाता सरिता खनालले तयार पारेको यो सामग्री।
5: काठमाडौँका विभिन्न अस्पतालहरूमा पुग्दा भोटेकोसी बाढीमा परि घाइते भएकाहरूका परिवार तथा आफन्तहरू चिन्तित अवस्थामा उनीहरूलाई कुरिरहेका भेटिन्थे। कोही घाइतेहरू कुरिरहेका थिए त कोही भने हराइरहेका आफन्तको केही खबर पाइहालिन्छ कि भनेर अस्पतालका भित्तामा टाँसिएका फोटाहरू हेर्दै यताउता भौतारिरहेका थिए। कोही भने घाइते भएर आफन्त कोही नभएर अस्पतालमा एक्लै उपचार गराइरहेका पनि भेटिए। बाढीमा परि घाइते भएको अवस्थामा हेलिकप्टर मार्फत उद्धार गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएका रसुवाका घाइते सिद्धार्थ तामाङले परिवारका सदस्यहरू पनि बाढीमै परेको र आफन्त कोही नभएकाले अस्पतालमा एक्लै बसेर उपचार गराइरहेको हामीलाई सुनाउनु भयो।
6: बाढी आगो बेलामा खाल्टो भन्ने ठाउँमै थियो, बस्ती लगभग 300 चन्जुन छ होला सबै। अब बस्ती के भएको थाहै छैन। माथिबाट आएपछि मैले यतासम्म दोर्यो, मैले त्यो पेट्रोल पम्पमा भेट्यो, त्यहाँबाट त थाहै छैन के भयो। अलिक धेरै नै पछारेको रहेछ, टाउको धेरै पछार्यो। अहिले चाहिँ ठिक ठिकै छ, पहिले त गाह्रै थियो, मेरो आफन्तै छैन, म चाहिँ भाग्न सफल त भयो।
5: यस्तै सिन्धुपाल्चोकी सरिता श्रेष्ठ पनि बाढीमा परि घाइते हुनुभएका आफ्नो श्रीमानलाई कुरेर बेडको छेउमा बसिरहनु भएको देखेपछि हामीले केही कुरा गर्न आग्रह गर्यौं। कतिपय आफन्तहरू त बोल्न पनि सक्ने अवस्थामा थिएनन् भने बोल्न मानिरहेका पनि थिएनन्। सरिताले भने हाम्रो आग्रहलाई स्वीकार्दै केही बोल्न सहमत हुनुभयो। उहाँले आफ्नो श्रीमान चीनबाट नेपाल सामान ल्याउने गाडी चलाउने गरेको र भदौ 10 गते बिहान रसुवाको टिमुरेमा रहेको अवस्थामा बाढी आएको देखेपछि भाग्दा भाग्दै बाढीमा परेको र पछि कसैले देखेर उद्धारका लागि पहल गरिदिएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत टिचिङ अस्पताल ल्याइएको बताउनु भयो।
7: चोटहरू पुरै लागेको छ, जिउतिर अनुहारतिर शरीर पुरै चोटै चोट, भाग्दा भाग्दा 81 छालले भेटेर अनि यस्तो अवस्थामा चिन्न नसक्ने अवस्थामा आइपुगेको थिए। त शरीरमा अब केही लुगा थिएन, पुरै अनुहारहरू केही चिन्नै नसक्ने अवस्थामा आइपुग्नुभयो। त्यही दिन 1.5 घन्टामा हेलिकप्टरबाट उद्धार भएर टिम्बुरेबाट अनि यता काठमाडौँ लिएर आउनु भएको, धेरै सुधार भइरहेको छ। अहिलेसम्म त सरकारले हेरिरहेको छ, उपचार गर्नु त भयो, काम गर्ने मान्छे बिरामी भयो, मेरो नानीहरू सानसानो छ, केही समयको लागि त सरकारले हेर्नुपर्ने हो।
5: अस्पतालमा कोही घाइतेका आफन्तहरू घाइतेलाई अपरेसन थिएटरमा लगिएको भन्दै सफल अपरेसनका लागि प्रार्थना गरेर बसिरहेका थिए भने कोही घाइतेसँगै छेउमा बसेर टोलाइरहेका थिए त कोही भने अस्पतालको बाहिर भित्तामा टाँसिएका आफन्तका तस्विरहरू हेरिरहेका थिए। त्यही बेला हामीसँग भेटिनु भयो टिमुरेमा रहेको प्रभु बैंकमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आउनुभएका र बाढीमा परि हराउनु भएका नेत्र बहादुर रोकायाकी दिदी रूपसारा बुढा। उहाँले आफ्नो भाइ टिमुरेमा काम गर्दै आएको र बाढीपछि कतै सम्पर्कमा नआएकाले कता खोज्ने के गर्ने भन्ने नै अन्यल भएको पीडा सुनाउनु भयो।
8: आर्मी रिटायर भएर टिमुरेमा प्रभु बैंकको सेक्युरिटी हो, अहिलेसम्म सास पनि भेटिया छैन, लास पनि भेटिएन, खोज्नाले कता हो कता, कोही कहाँ खोज्न जान्छन्, कोही कहाँ खोज्नु, कहीँ पनि पाउँदैन। चार बहिनीको एउटा कान्छी भाइ हो, सानो बच्चा सुन्डुटा, कोही माथि खोज्छौँ, कोही तल खोज्छौँ, कोही फोटो खोज्छौँ, भेट्दै भेट्दैन। अझै पनि हामीलाई आशा छ, जिउँदो भेटियो झन् आशा, के लास भेटिए पनि संस्कार गर्न पाइन्थ्यो, भौतारिया छौँ परिवार।
5: यस्तै खोटाङका हर्क बहादुर राई पनि नेपाली सेनामा रहेका आफन्त बाढीमा परि सम्पर्कमा नआएकाले खोजी गर्दै हिँडिरहेको बताउनुहुन्छ।
9: एकजना आफन्तै नेपाल आर्मीमा थियो,
5: त्यसो त सरकारले यस बीचमा धेरै जनाको उद्धार गरिसकेको छ र उद्धार कार्य अझै पनि जारी छ। तर पनि आफन्त नभेटिएका परिवारले भने खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने माग गरिरहेका छन् भने घाइतेका आफन्तहरूले पनि सरकारले उपचार मात्रै गरेर नहुने र त्यसपछिको अवस्थामा पनि विचार गरिदिनु पर्ने माग गरेका छन्। रोम थापाका साथ सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: भदौ 10 नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनु अघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसम सम्बन्धी तथ्याङ्कको एक विश्लेषणले देखाएको छ। अनुसन्धानकर्ताका अनुसार भदौ 5-10 करिब 5,200 मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झण्डै 5 डिग्री सेल्सियस पुगेको अनुमान गरिएको थियो। यो तापक्रम असाधारण रूपमा उच्च मानिन्छ। 55 वर्षभन्दा लामो मौसम सम्बन्धी तथ्याङ्क अनुसार यसअघि सोही अवधिमा तापक्रम कहिल्यै 4 डिग्री सेल्सियस भन्दा माथि पुगेको थिएन। यद्यपि उक्त उच्च तापक्रम र हिमनदी भत्किनु बीच प्रत्यक्ष सम्बन्ध भने अहिलेसम्म स्थापित भइसकेको छैन। क्यालिफोर्निया स्थित स्वतन्त्र अनुसन्धान संस्था बकले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडेले विभिन्न मौसम सम्बन्धी तथ्याङ्कको विश्लेषण गरी सो असाधारण तापक्रमको पुननिर्माण गर्नुभएको हो। युरोपेली संघको कोपरनिकस जलवायु परिवर्तन सेवाबाट सन् 1970 यताका तथ्याङ्कको विश्लेषण गर्दा पनि लाङटाङ क्षेत्रमा उक्त घटना भएको समय रेकर्डमा रहेको चौथो सबैभन्दा तातो गर्मीको अवधिसँग मेल खाने देखिएको छ। बाढीपछि विपदको समयमा सामाजिक सञ्जाल मार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने विरुद्ध प्रहरी सक्रिय भएको छ। नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्ति सहितको भिडियो सामग्री प्रसारण, पोस्ट वा शेयर गरी समाजमा घृणा, द्वेष र अफवाह फैलाउन उद्धृत सञ्जाल प्रयोगकर्ताको निगरानी एवं पहिचान गरी सख्त कार्यवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको हो। भोटे कोशीमा बाढीका कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार यही भदौ 10 23 गतेसम्म 56 करोड बढी राजस्व संकलन भएको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने भएको छ। यस्तै बैठकमा कानून मन्त्री गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी कानून मन्त्री गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव सभा समक्ष पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। दिउँसो 1 बस्ने राष्ट्रिय सभाको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ। विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले सो प्रतिवेदन पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। आज 24 नेपाली काङ्ग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्वत 1971 भदौ 24 जन्मिनुभएका कोइरालाको जन्म जयन्तीका अवसरमा नेपाली काङ्ग्रेस र पार्टीका भातृ संगठनले देशभर कार्यक्रम गर्ने तय भएको छ। दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि पुग्ने बिरामीले सय्या पाउन निकै शास्ती बेहोर्नु परिरहेको छ। भाइरल जन्य रोगका बिरामीको संख्या अत्याधिक बढेका कारण अस्पतालका सय्या पूर्ण रूपमा भरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारत र बङ्गलादेशले स्थगित यात्रु रेल सेवा पुनः सञ्चालन गर्ने विषयमा 3 अन्तर सरकारी रेलवे बैठक मार्फत वार्ता थालेका छन्। बङ्गलादेश रेलवेका अतिरिक्त महानिर्देशक सञ्चालन मोहम्मद नजमुल इस्लामले यात्रु रेल सेवा कहिले र कुन कुन मार्गमा पुनः सञ्चालन गर्ने भन्ने निर्णय बैठकपछि मात्र हुने बताउनुभयो। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पुँजी बजार विकास र सुधारका लागि कानूनी उपायहरू पेश गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिनुभएको छ। सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैङ्क धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले त्यस्तो निर्देशन दिनुभएको हो। बैठकमा नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल भट्ट, राष्ट्र बैङ्कका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी हुनुहुन्थ्यो। बजार सुधारका लागि लगानीकर्ता र ब्रोकरहरूले पटक पटक आग्रह गर्दै आएका छन्। नेपाल धितोपत्र बोर्डले पनि पुँजी बजारलाई थप पारदर्शी, सुरक्षित र प्रविधि मैत्री बनाउन नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएसएन क्लियरिङ लिमिटेड, धितोपत्र दलाल, मर्चेन्ट ब्याङ्कर तथा सूचीकृत कम्पनीहरूलाई विभिन्न सुधारात्मक निर्देशन दिएको छ। पछिल्लो 6 नेप्से परिसूचक झण्डै 400 अङ्कले घटेर 2500 लाइनमा अल्मलिएको छ। पुँजी बजारमा पनि करिब 7 रुपियाँको संकुचन आएको छ। पोखरेली पर्यटन व्यवसायले आगामी असोज 7 सुरु हुने पोखरा दुबई सिधा हवाई उडानलाई दिगो रूपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवर्धनमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। पोखरा दुबई नियमित उडान बारे नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटा गण्डकीद्वारा पोखरामा आयोजित अन्तर्क्रियामा पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको उडानलाई प्रभावकारी र दिगो बनाउनु पर्नेमा जोड दिइएको छ। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले फ्लाई दुबईको पोखरा उडानले सिङ्गो गण्डकी प्रदेश र मुलुककै आर्थिक गतिविधिमा टेवा पुग्ने बताउनुभयो। फ्लाइट दुबईका नेपाल स्थित महाप्रबन्धक नवराज साईले काठमाडौँ भन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य 5,000 सस्तो पर्ने बताउनुभयो। विश्वका 120 भन्दा बढी गन्तव्यमा फ्लाइट दुबईले सिधा उडान गर्दै आएको जानकारी गराउँदै साईले टिकट बुकिङमा सहयोग गर्न नाटा सम्बद्ध व्यवसायहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा फ्लाइट दुबईका दक्षिण पूर्वी एसियाका क्षेत्रीय प्रबन्धक विनोद अब्राहमले पोखरा दुबई उडान सफल भएमा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी पनि पोखरामा आकर्षित हुन सक्ने उल्लेख गर्नुभयो। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाइट दुबईलाई दुबई पोखरा दुबई दैनिक उडानका लागि अनुमति दिएको छ। प्रधानमन्त्री राजकोषमा राहत रकम जम्मा गर्ने क्रमले निरन्तरता पाएको छ। मंगलबार बिहान 9 बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र प्रधानमन्त्री राहत कोषमा 11,77,67,50,000 रकम जम्मा भएको छ। हाल 9 वाणिज्य ब्याङ्कमा 8,59,19,00,000 मौजदात रहेको जनाइएको छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1,00,00,000 रसुवाका बाढी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। पछिल्लो पटक युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितको राहत तथा पुनर्स्थापना कार्यका लागि 5,00,00,000 सहयोग गरेको छ। अर्थमन्त्री सोनिम वाग्लेलाई कम्पनीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको छ। बाढी प्रभावित नागरिकको उद्धार तथा राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले दोलखाको भीमेश्वर नगरपालिकाले 30,00,000 बढी सहयोग गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको बैठकले राष्ट्र सेवक कर्मचारी शिक्षक जनप्रतिनिधिबाट हुन आउने 30,62,500 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख ईश्वर नारायण मानन्दरले बताउनुभयो।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
12: मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। नेपाल यसअघि नै सेमी फाइनल पुगिसकेको थियो। हारका बावजुद नेपालले समूह विजेता बनेको छ। यो जितसँगै हङकङ पनि सेमी फाइनलमा पुगेको छ। जितको लागि 262 रनको चुनौती पछ्याएको नेपाल 49.1 ओभरमा सबै विकेट गुमाउँदै 246 रनमा समेटियो। इशान पाण्डेले 90 रनको शानदार पारी खेले पनि नेपालको हार टरेन। त्यस्तै आसिफ शेखले 44, दिपेन्द्र सिंह ऐरी 25, करण केसीले 21, गुलशन झाले 20 रन जोडे। बलिङतर्फ हङकङका अइज खानले 4, एसिम तापले 2 तथा किञ्चित देवाङ सिंह, नुरसुल्ला राणा र अतिकुल इकबालले 1-1 विकेट लिए। त्यसअघि कोलालम्पुर स्थित बायुएस ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको हङकङले 50 ओभरमा 7 विकेट गुमाउँदै 261 रन जोड्यो। बाबर हायातले शतकीय इनिङ खेले। उनी 117 रनमा अवजित रहे। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले 4 तथा शिरमलले 3 विकेट लिए। नेपालले यसअघि पहिलो खेलमा बहरान विरुद्ध 7 विकेट, आयोजक मलेसिया विरुद्ध 6 विकेट तथा साउदी अरेबिया विरुद्ध

0: रकम कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको थियो। कडिया ग्रुपका अध्यक्ष विमल कुमार कडियाले सहयोग रकम बराबरको चेक अर्थमन्त्री सोनी मकलेलाई हस्तान्तर गर्नुभयो। लिग सेप्टेम्बर 12 चल्नेछ।
1: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका धेरै स्थानमा तथा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै स्थानमा तथा बाँकी तराई भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मध्य प्रदेश कोशी र लुम्बिनी प्रदेशका पहाडी र तराई भाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली पहाडी र तराई भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:40 मिनटमा भयो भने सूर्यास्त भरे साँझ 6:21 मिनटमा हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकमा सुशासन कायम गराउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा नभएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई। बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न सम्बद्ध पक्षलाई अर्थमन्त्री डाक्टर सोनिम वाग्लेको निर्देशन। पहिरो खसेर किमरुङ खोला थुनिएकोले अर्को सूचना जारी नहुँदासम्म कास्की र पर्वतको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह। दाहदिङको कृष्ण भीरमा अवरुद्ध सड़क सञ्चालनमा ल्याउन अझै 10 दिन लाग्ने अनुमान। र भारत बङ्गलादेश रेल सेवा पुनः सञ्चालन गर्ने बारे वार्ता। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
1: कार्यक्रम पाक्षिक रूपमा बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
0: आजको कार्यक्रममा हामी विपद सम्बन्धी विद्यमान कानूनी व्यवस्था, हालै भोटेको सिहुँदै त्रिशुलीसम्म आएको विनाशकारी बाढीले कानूनमा मागेको सुधार, सरकारी तयारी लगायतका विषयमा केन्द्रित हुनेछौ। त्यसबारे हाम्रा साथी सन्तोष रेग्मीले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारासर ढुङ्गानासँग गर्नुभएको कुराकानी प्रस्तुत गर्छौ।
2: बाढीबाट आउने विपद लगायतका विषयहरूको सम्बन्धमा कानून व्यवस्था नभएको होइन। हामीसँग कानूनी व्यवस्थाहरू त छन्। विपद पछाडि मृत्यु हुने व्यक्तिहरूको शवको व्यवस्थापन, त्यसपछि आएर त्यसलाई भण्डारण गर्ने, पहिचान गर्ने, जिम्मा लगाउने लगायतका व्यवस्थाहरू हामीसँग कानूनमा थिए, नभएको त होइन। तर यो पटक के भइदियो भने भोटेकोसीको बाढीले कानूनले परिकल्पना गरे भन्दा अलि ठुलै रूपमा मास रूपमा चाहिँ शवहरू व्यवस्थापन गर्नुपर्ने अवस्था आयो। यसको परिकल्पना कसैले गरेको थिएन र कानूनमा पनि यो परिकल्पना गरिएको थिएन। फौजदारी कार्यविधि

0: संहिता भन्ने ऐन छ, त्यो कार्यविधि संहिताको दफा 30 लासको व्यवस्थापन गर्ने कुरा, लास जाँच गर्ने कुराहरू त्यहाँ उल्लेख गरिएको छ, जसमा चाहिँ व्यवहारिसित त होइन तर पहिचान हुन सकेन भने त्यस्तो लास जाँच शव परीक्षण गर्न सकिएन भने शव परीक्षण नगरिकनै पनि मुचुल्का गरेर त्यो मुचुल्काको आधारमा जिम्मा लगाउने व्यवस्थाहरू गरिएको छ फौजदारी कार्यविधि संहिताको दफा 20 उपदफा 6 र 8 त्यस्तो व्यवस्था रहेको छ। अब यो त सामान्य अवस्थाको कुरा भयो व्यवहारिसित शवको, तर अहिले यहाँ भइदियो के भने एकैचोटि ठुलो संख्यामा लासहरू राख्नुपर्ने अवस्था भयो, केही कानुनहरू चाहिँ अपर्याप्त रहेको अवस्था पनि थियो। एउटा नियमावली छ, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली भन्ने छ, त्यो नियमावलीमा पनि संशोधन भयो र त्यसपछि आएर व्यवहारिक शवहरू व्यवस्थापन गर्ने एउटा निर्देशिका छ, त्यो निर्देशिकामा पनि संशोधन गरेर अहिले चाहिँ मिलाएको अवस्था छ। र अलिकति यो केही भ्रमहरू पनि सोसल मिडियाको माध्यमबाट सिर्जना हुन गयो। कस्तो हुन्छ भने 3-4 सिद्धान्त हुन्छ क्या। पहिलो सिद्धान्त, कुनै पनि व्यक्तिको मृत शरीर फेला पर्यो भने त्यो मृत शरीर को व्यक्तिको हो भन्ने पहिचान गर्नुपर्छ एउटा। त्यसपछि दोस्रो अर्को के हो भने त्यो मान्छे कसरी मरेको हो त्यसको मृत्युको कारण पत्ता लगाउनु पर्छ। र पहिचान गर्नको लागि त शरीर सिङ्गो छ भने फ्रिजमा राख्न सकिन्छ, शव गृहहरूमा सुरक्षित तवरले आइसमा राख्न सकिन्छ, तर लास चाहिँ चिन्न नसकिने अवस्था पहिले नै पुगेका छ भनेदेखि त्यसलाई शारीरिक हिसाबबाट चिन्न सकिँदैन, उपाय नै छैन। चिन्न सकिने उपाय भएन भनेदेखि त्यसलाई चाहिँ अर्को विधि अवलम्बन गरिने रहेछ संसारभरि, त्यसलाई भन्छ डिएनए परीक्षण। अर्थात् त्यो लासको डिएनए परीक्षण गरेर प्रोफाइलिङ गरेर राखिन्छ, लास जाँच मुचुल्का हुन्छ, पोस्टमार्टम रिपोर्ट तयार गरिन्छ, त्यसपछि आएर त्यसको डिएनए परीक्षणको लागि राखिन्छ र अनि त्यो शवलाई पछि चिन्ने गरी व्यवस्थापन गरेर राख्ने विधिहरू संसारमा रहेछ। अब त्यो विधि हाम्रोमा पहिचान नभएका तथा व्यवहारिक शव व्यवस्थापन निर्देशिका भन्ने थियो हामीसँग 2078 त्यो निर्देशिकामा त्यति समेटेको अवस्था रहेनछ, त्यसकारणले यो निर्देशिकामा पनि अहिले संशोधन गरेर मिलाइएको छ। विपद व्यवस्थापन नियमावली भन्ने छ हाम्रो, त्यो नियमावलीमा पनि हामीले त्यो संशोधन गरेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली 2076 पनि संशोधन गरेर मिलाइएको अवस्था छ।
1: सजिव जसो, अब अहिले 2-3 कुरामा कानुनको अपर्याप्तताको कुरा आयो। एउटा त 3 तहको जुन सरकार छ, 3 सरकार बीच समन्वयको खाडल, यद्यपि हामीसँग विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन छ, त्यो नियमावली छ, त्यो हुँदा हुँदै पनि संघ प्रदेश र स्थानीय तहबीच कार्यगत समन्वय र संचारको ठुलो खाडल यसमा देखियो र त्यसमा चाहिँ कहीँ न कहीँ कानुनको अपर्याप्तताको विषय पनि हो भनेर भनिएको छ। अर्को चाहिँ अब यो दीर्घकालीन नीति र जलवायु अनुकूलनसँग सम्बन्धित कानुन चाहिँ हामीसँग भएन कि भन्ने कुराहरू टिप्पणीहरू त्यसरी उठिरहेका छन्। भएका कानुनहरूमा पनि अघि यहाँले भनेको विद्यमान कानुनहरूमा पनि जुन खालको चाहिँ कार्यान्वयन तहमा जाँदाखेरि चाहिँ प्राविधिक खालको जटिलता देखियो, उद्धारमै चाहिँ मोडालिटीहरू विषयमा चाहिँ कानुन हाम्रो पर्याप्त देखिएन भन्ने खालका कुराहरू आए। यी यावत कुराहरू आगामी दिनमा पनि, किनभने अब हामी चाहिँ जलवायु प्रतिकूलताको दृष्टिकोणले एकदम माथि छौँ, संवेदनशीलताको दृष्टिकोणले अहिले भनिएका कानुनहरूलाई कसरी अनुकूल हामी बनाउँछौँ?
0: यति ठुलो सर यतिचोटि आउला भन्ने हिसाबले हाम्रो मुलुकी फौजदारी संहिता र हामीसँग जुन विपद व्यवस्थापन नियमावली र त्यसपछि एउटा शव व्यवस्थापन निर्देशिका थियो त्यसमा चाहिँ त्यो परिकल्पना नगरेर छिटफुट लासको हकमा परिकल्पना गरे हुनाले त्यो चाहिँ अलिकति पर्याप्त भएन होइन। त्यो नभएको कारणले गर्दाखेरि हामीले अस्ति यो निर्देशिकाहरू संशोधन गरेर त्यो अनुसार चाहिँ शव पहिचान गर्ने, पहिचानका विधिहरू, लासलाई चाहिँ भण्डारण गरेर राख्ने, कसरी राख्ने, नभएको अवस्थामा कसरी गर्ने, सुरक्षित कसरी राख्ने, इन्टरनेसनल रेड क्रसको मापदण्ड पुरा गरेर कसरी चाहिँ शवहरू व्यवस्थापन गर्ने भन्ने विषयमा त भइ नै सकेका छ। त्यस विषयमा मैले अब धेरै भनिरहनु परेन, किन भन्दा यो विपदबाट मृत्यु भएका व्यक्तिको शवको भण्डारण गर्ने कुरा यो नियमावली हाम्रो विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा तेस्रो संशोधन भएर यसको दफा 12 थपेर त्यहाँ राखिसकिएको छ होइन। अब यो पछिको दिनमा पनि यो काम लाग्ने गरी यो ऐनबाट हामीले सिक्नुपर्ने एउटा अवस्था आयो। संघ प्रदेश र स्थानीय तह अन्तर सम्बन्ध र समन्वय ऐन 2077 आएको छ, त्यो समन्वय गर्ने एकातिर त्यो छ भने अर्कोतर यो विपद जोखिम न्यूनीकरण ऐन पनि हामीसँग छ। कानुनको अभाव चाहिँ होइन समन्वयको सन्दर्भमा, समन्वय अलिकति प्र्याक्टिसमा चाहिँ नभएको अवस्था हो कि जस्तो पनि छ, राजनीतिक विषय पनि होला अलिकति। जिल्ला विपद व्यवस्थापन समिति छ, त्यो समितिमा स्थानीय तहसँग समन्वय गर्ने कुराहरू छ, त्यसपछि प्रदेश व्यवस्थापन समिति छ, केन्द्रमा चाहिँ केन्द्रीय समिति छ, परिषदहरू छ, राष्ट्रिय परिषदको परिकल्पना गरेको छ, कार्यकारी समिति छ, सारा संयन्त्रहरू हाम्रा समन्वयकै संयन्त्रहरू छन्, नभएको होइन। तर भयो के भन्दाखेरि अब समन्वय गर्दाखेरि समन्वय गर्ने भनेको के हो भने व्यक्तिगत हिसाबले पनि जान्छ कि समन्वय भनेको, संस्था चलाउने व्यक्तिले हो, व्यक्तिगत हिसाबले गर्ने हो। त्यसकारणले अब सबभन्दा तल स्थानीय तहहरू रहेको हुन्छ, त्यसमाथि प्रदेश हुन्छ, तिनै तहको भूमि त त्यही हो, स्थानीय तहभित्रकै भूमि प्रदेशको पनि हो, सङ्घीय सरकारको पनि हो, त्यो भूमिमा रहेका व्यक्तिहरू पनि तिनै तहका व्यक्तिहरू हुन्, त्यस कारणले त्यहाँ सरकारमा रहेका संयन्त्रहरू चाहिँ अलिकति क्रियाशील चाहिँ हुनुपर्छ यो विपदमा। तर भयो के भने अब त्यो विपदको बेलामा कस्तो हुँदो रहेछ भने एकैचोटि परिकल्पना नै नगरेको अवस्थामा, समन्वय नभएको भन्ने हो भने तपाईँको के भन्या छ भने हाम्रो यो आधा घन्टा अगाडि माइकिङ भएको छ, विपदको सूचना एसएमएस गरेको छ, मोबाइलमा आएको छ, तपाईँको घन्टीमा बजेको छ, होइन, तर मान्छेले विश्वासै गर्ने खालको आएन कि, यो अर्कै खालको चाहिँ ठुलो विपत्तिमा एकैचोटि फ्ल्यास फ्लड आयो, त्यसले गर्दाखेरि अलिकति यो समन्वय भएन कि भन्ने जस्तो परेको छ। सुरुङहरूबाट मान्छे निकालिरहेको स्थिति छ, आश्चर्यजनक ढङ्गले कामहरू भइरहेको अवस्था देखिन्छ नि त, 10 दिनमा विरलै पाइन्छ कि संसारमा यसरी उद्धार गरिएको, त्यस कारणले अलिकति अझ तर जति हिसाबले हुनु पर्थ्यो त्यो पर्याप्त समन्वय चाहिँ नभएको अवस्था हुन सक्छ। अब जस्तो रात वितरणको कुराहरूदेखि लिएर यसमा चाहिँ सरकारले गरिरहेको छ, अकस्मात भइँदाखेरि अब तपाईँको घरभित्रै पनि केही घटना अकस्मात भयो भने समन्वय हुन गाह्रो हुन्छ क्या, त्यति बेला अलिकति ट्याक्टफुल्ली समन्वय चाहिन्छ, त्यो व्यक्तिमा भर पर्छ। अब कतिपय व्यक्ति आफै दौडेर जान्छ, भूकम्प आयो तपाईँको घर हल्लायो भने कोही आफ्नो ज्यान बचाउनलाई दौडेर जान्छ, कोही के गर्छ भने त्यहाँ कसरी बच्ने अरूलाई पनि बचाउने भन्ने हिसाबले जान्छ, हो यसरी व्यक्तिमा पनि भर पर्छ। त्यस कारण व्यक्ति संस्थामा व्यक्ति नै बस्ने भावनाले यो समन्वयको कानुन चाहिँ नभएको होइन, कानुन चाहिँ छ, समन्वय गर्नुपर्ने व्यवस्थाहरू छ, तर एउटा के छ भने मैले देखेको यो तीन तहका मेकानिजमहरू चाहिँ अलिकति त्यति सक्रिय हुन सकेको छैन, तिनलाई चाहिँ सक्रिय बनाउनु पर्ने अवस्था छ। समन्वयका केही मेकानिजमहरू छन्, जस्तो प्रत्येक मन्त्रालयमा विषयगत समितिहरू हुन्छ, प्रदेशमा प्रदेश समन्वय परिषद छ, सङ्घमा पनि अन्तर प्रदेश परिषदहरू छ, त्यो राजनीतिक मुद्दाको लागि समन्वयको परिकल्पना गरेका छ, ती विषयहरू ती छुट्टै राजनीतिक हिसाबले भयो। अब अहिले विपदको घडीमा त हाम्रो ऐनमा विपद व्यवस्थापन ऐनमा नै सबै समन्वय गर्ने संयन्त्रहरू तल्लो लेभलसम्मै छन् क्या, ती संयन्त्रहरू एक्टिभ भएकै छन्, नभएको पनि होइन, तिनीहरू नभएको भए अहिले कसरी
1: अब जस्तो अहिले विपदको समयमा भनौँ न अब कानुन विपरीतका कतिपय कामहरू पनि भइरहेका छन्, त्यो पनि एउटा टाउको दुखाइको विषय बनेको छ, कतिपय सन्दर्भमा चाहिँ अफवाह फैलाइएको भनेर भनिएको छ जसले त्रास सिर्जना गरिरहेको देखिन्छ। अब अर्को कुरा चाहिँ अब अहिले चन्दा राहत र सहयोग सङ्कलनको काम जुन छ त्यो सबैतिरबाट भइरहेको छ, तर आफ्नो क्युआर कोड दिने, व्यक्तिगत क्युआर कोड दिने त्यो चाहिँ अब प्रधानमन्त्री राहत कोषको हो यो भनेर अथवा अन्य चाहिँ सरकारी निकाय या गैर सरकारी संस्थाका नाममा चाहिँ त्यो रकम दुरुपयोग गर्ने चाहिँ अवस्था पनि विद्यमान छ। त्यसै गरी अब राहतकै सन्दर्भमा कतिपय ठाउँमा आफू खुसी वितरण गरिएको र व्यक्तिगत लाभमा प्रयोग गरिएका विगतका विपदहरूमा त्यस्ता खालका अवस्थाहरू विद्यमान थिए। त्यसै गरी बजारमा मूल्य वृद्धि एकदमै आकाशिएको अवस्था छ, ग्यास लगायतका चाहिँ जुन उपभोग्यका लागि आवश्यक पर्ने सामग्रीहरू छन् तिनका चाहिँ कृत्रिम अभाव सिर्जना भइरहेको छ, यही बीचमा गुणस्तरहीन वस्तुहरूको प्रयोग भइरहेको छ। यी यावत घटनाहरूका सन्दर्भमा हाम्रा कानुनी व्यवस्थाहरू के छन्, विद्यमान कानुनहरू कसरी ती कानुनहरू कार्यान्वयनमा आएका छन्?
0: यो कुरा चाहिँ एउटा अलि नेपालमा अलिकति थोरै नियमनलाई अलिक प्रभावकारी बनाउनु पर्ने छ। सामाजिक सञ्जालको सदुपयोग, सामाजिक सञ्जाल नभएको भए हामीले अहिले यति धेरै कामहरू गर्न सक्ने पनि थिएनौँ, धेरै कामहरू सामाजिक सञ्जालको माध्यमबाट पनि भएको छ, होइन, संचारका माध्यमबाट पनि राज्यले आफ्ना काम कारवाहीहरू गर्नको लागि सहयोग पुगिरहेको अवस्था छ, यसले धेरै सकारात्मक रोलहरू खेलिरहेको अवस्था छ। तर अर्कोतर्फ यसो हेऱ्यो भने ठ्याक्कै यसको अर्को पाटो छ क्या, अर्को पाटो चाहिँ तपाईँले भने जस्तै वास्तवमा यो सामाजिक सञ्जालबाट अनेक थरी विभिन्न थरीका क्रियाकलापहरू भइरहेको छ। सामाजिक सञ्जालबाट भ्रम फैलाउने कामहरू, एउटा भ्रमित पार्ने मान्छेहरूलाई, होइन, नभएको सूचना र बोलेका कुराहरूलाई, मान्छेले बोलेको कुरालाई बिचको र छुटाइदिने, कमा छुटाइदिने, त्यो गर्यो भने अर्कै अर्थ हुन्छ नि त अपोजिट, हो त्यस्तो गरेर सञ्चार माध्यमहरूले पनि त्यस्तो गरिराखेका देखिन्छ के। एउटा न्युज चाहिँ अस्ति प्रधानमन्त्रीज्यूले बोलेको कुराको कुनै एउटा अनलाइन माध्यमले चाहिँ लेखेको बिचको त्यो कोड गरेपछि त हुबहु लेख्नु पर्यो नि, होइन, त्यो नदेखिँदाखेरि उल्टा अर्थ लाग्ने गरी चाहिँ गरिरहेको स्थिति छ। त्यस कारणले यो अलिकति भ्रम फैलाउने मानसिकताले मान्छेहरूले अलिकति गरिराखेका छन्। यसलाई अलिकति कानुनी व्यवस्था नभएको होइन, फेरि यसलाई नियन्त्रण गर्ने कानुनी व्यवस्थाहरू पनि छ तर पर्याप्त छैन। अब यसलाई मिडिया सम्बन्धी लहरू छ, नभएको होइन, तर पनि अब अलिकति यो सामाजिक सञ्जाललाई अलिकति थोरै व्यवस्थित गर्ने, नियमित भन्दा पनि यसलाई व्यवस्थित गर्ने चाहिँ काम चाहिँ गर्नुपर्छ जस्तो लाग्छ। किन भन्दा जसले पनि जे पनि मन लाग्यो लेखिया छ, जे भन्या छ, त्यो गलत इन्फर्मेसन दिया छ सोसाइटीमा, अब त्यतिले गर्दा मान्छेहरू मर्ने बाध्य पनि भएको छ कतिपय स्थितिमा, त्यसको लागि अब जवाबदेही को हुने, ठुलै दुर्घटना हुने स्थिति पनि ल्याइदिएको स्थिति देखिन्छ क्या कतिपय अवस्थामा। त्यो भयो भने यसलाई अलिकति थोरै व्यवस्थित गर्नुपर्ने कानुनी आवश्यकता छ। यसको लागि अब अहिले हाम्रो 166 कानुन बनाउने हाम्रो लक्ष्य छ, कानुन मन्त्रालयले कानुन सुधार वर्षको रूपमा कार्यान्वयन गर्ने लक्ष्य लिएको छ। यो लक्ष्य अन्तर्गत चार मन्त्रालयले यस सम्बन्धी विधेयकहरू अगाडि बढाइरहेको छ। अब निश्चय नै यसमा छलफल होला, पछि छलफल हुँदै विधेयकहरू बन्लान्। त यो विषयमा अलिकति कानुनी पाटो कमजोर छ, किन भन्दा अहिले हाम्रो भइरहेको के छ भने यो विद्युतीय कारोबार ऐन भन्ने चाहिँ त्यसको दफा 47 हो क्यार, त्यसमा चाहिँ सानो एउटा पाटो मात्रै छ, धेरै यसको पक्ष छैन। यो नियमन भन्दा पनि अलिकति व्यवस्थापन गर्नुपर्ने पक्ष पनि छ, त्यस कारणले एउटा पक्ष यो रह्यो। अर्को पक्ष चाहिँ के देखिन्छ भने अब हाम्रो विकास निर्माण पनि आउट अफ बक्स अलिकति सोच्नुपर्ने बेला भएको छ, हाम्रा कानुनहरू पनि अलिकति विकास निर्माणको सन्दर्भमा अलिक आउट अफ बक्स परम्परागत सोचाइभन्दा अलिक बाहिर पुग्नुपर्ने स्थिति छ। जस्तो उदाहरणको रूपमा अब रसुवामा त्रिशुलीमा त्यही बाटोमा फेरि बनाउने बाटो, त्यही बस्ती बसाल्ने, फेरि त्यो सोच्नुपर्ने बाध्यता भएको छ नि। अब त डाँडामा बस्ती बसाल्नु पर्ने अवस्था आउन सक्छ, त्यसका लागि अब तपाईँको जमिन लिनुपर्ने हुनसक्छ सरकारले। हाम्रा प्रक्रियाहरू लेन्दी छन्, जग्गा प्राप्तिका प्रक्रिया लेन्दी छन्, वन कटानका प्रक्रियाहरू लेन्दी छन्, ऐनहरू हाम्रा कठोर छन्, वन ऐन कठोर छ। अब त्यहाँ एउटा रुख काट्न कयौँ समय लाग्न सक्छ होइन, तर हामीलाई अब तत्काल पुनर्स्थापना चाहिएको छ, रेस्क्यु चाहिएको छ, रिलिजेन्सका कुराहरू छन् होइन, विकास चाहिएको छ। त्यस कारणले अब हामीले गर्न त गऱ्यौँ, एउटा सेन्डाई फ्रेमवर्क भन्ने छ होइन, सेन्डाई फ्रेमवर्कबाट नेपालले पनि त्यही अनुसार हाम्रो विपद जोखिम ऐन पनि आयो, अरू स्थानीय तह प्रदेश विकासका कार्यहरूमा त्यसलाई समाहित गर्ने सन्निहित गर्ने भन्ने कुराहरू पनि आएको थियो। तर अब त्यसलाई हामीले हुबहु गर्दाखेरि हामीले अलिकति सोच्नुपर्ने व्यवस्था आएको छ, सुरक्षित ठाउँमा बस्तीहरू राख्नुपर्ने, त्यसपछि आएर विकास पनि सुरक्षित तवरबाट गर्नुपर्ने, र अब नदी किनार हामी त जम्मै अब नदी प्रणालीको जोखिममै छौँ नि त, गण्डकी छ, चिनबाट आउने नदीहरू प्रणाली छ, त्यसपछि आएर कोशी छ, यसका केही नदीहरू हाम्रै हिमालबाट आउने नदीहरू पनि छन्, त्यसले गर्दा हामी सधैँ जोखिममा छौँ। त्यो जोखिम चाहिँ योभन्दा ठुलो जोखिम नआउला भन्न सक्ने स्थिति छैन भनेर विज्ञहरूले पनि भनेका छन् होइन। त्यस कारणले गर्दाखेरि अब यो ठुलो जोखिमको लागि अलिकति हामीले आउट अफ बक्स सोचेर अब हाम्रा कानुनहरूमा पनि केही सरलीकरण गर्ने, कार्यविधिहरूमा सरलीकरण गर्नुपर्ने, विकास निर्माणको लागि र तत्काल पुनर्निर्माणको लागि पुनस्थापनाको लागि पनि केही कानुनहरू हामीले परिवर्तन गर्नुपर्ने अवस्था देखिएको छ।
1: विद्यमान कानुनले चाहिँ के भन्छ, जस्तो यहाँले अघि उल्लेख गर्नुभएको कानुन छ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र त्यसको नियमावली,
0: मैले अघि भने सेन्डाई फ्रेमवर्क, त्यसलाई चाहिँ हामीले ग्रहण गरेर त्यसलाई आत्मसात गरेर क्षेत्रमा यो ऐन ल्याइएको हो होइन। अब यो विपद नआउनको लागि अगाडि, विपदको अगाडि चाहिँ व्यवस्थापन गर्नुपर्ने, अगाडि नै अब विकास निर्माणका कामहरू गर्दाखेरि विपद आउने गरी कुनै विपदलाई न्यूनतमने गरी त्यसलाई पनि ख्याल गर्नुपर्ने, अनि लोक त्यो स्थानीय तवरका क्रियाकलापहरू सञ्चालन गर्दा पनि वातावरणलाई प्रकृतिलाई नबिगारेर गर्नुपर्ने होइन। त्यसपछि विकास नेचुरल क्लामिटी आइसकेपछि पनि तपाईँको तत्काल उद्धारका लागि पहिला नै हामीले योजना बनाउनु पर्ने, त्यसको प्रतिकारे भन्छ रेस्क्यु रिलिफ रिकोभरी भन्छ होइन, प्रतिकारका लागि पनि रेस्क्यूका कामहरू पनि गर्नुपर्ने गरी त्यहाँ दिएको छ ऐनमा। त्यही ऐन भएर नै त अहिले हामीले रेस्क्यू गर्न सक्यौँ, जुन हदमा भइरहेको छ त्यो ऐनले दिएको फ्रेमवर्कभित्रै रहेर गर्न सक्यौँ। यी कुराहरू त छ, सबै ऐनमा छ, तर मैले भन्न खोजेको के हो भने अब हाम्रा अरू ऐनहरू पनि जस्तो पुनर्स्थापना अनि त्यसपछि आएर पुनर्निर्माणका लागि जुन अहिले मास डिस्ट्रक्सन भयो, त्यो मास डिस्ट्रक्सनको लागि पुनर्स्थापना गर्नलाई हामीले तत्काल केही कानुनहरूमा संशोधन गर्नुपर्ने, सुधार गर्नुपर्ने अवस्था देखिन्छ। जस्तो जग्गा प्राप्ति ऐन, जग्गा प्राप्तिको लामो प्रक्रियाबाट गयो भने मान्छे वा भोकले मरिसक्छ, बस्ने ठाउँ छैन होइन, कति दिन होल्डिङ सेन्टरमा राख्ने, त्यस्तो स्थिति छ। त्यस कारण जग्गा प्राप्ति सरकारले गर्ने एउटा विधि अलिक छुट्याउनु पर्ने, अब त्यसलाई अलिक प्रभावकारी ढङ्गले जानुपर्नेछ। अर्को वन ऐनमा पनि संशोधन गर्नुपर्नेछ, वनको आइइए इआइए हाम्रो लामा लेन्दी प्रक्रियाहरू छन्, ती प्रक्रियालाई अलिक छुट्याएर यो पुनर्निर्माणको लागि छुट्टै एउटा कानुन बनाउने कि भन्ने पनि हाम्रो सोचाइ रहेको छ। अब त्यो सरकारले चाहिँ यो छलफल भइरहेको स्थिति छ, यसमा पनि अब छुट्टै एउटा यो बलियो पुनर्निर्माण प्राधिकरण बनाएर प्रभावितहरूको हकमा एउटा त्यो सोच्ने, र अर्को भविष्यमा पनि यस्ता आउँछन् है भन्ने कानुनमा परिकल्पना गरेर भविष्यका लागि पनि भइरहेका कानुनहरूमा सुधार गर्नुपर्ने गरी सोच्नुपर्ने बेला आएको छ। त्यो त्यसलाई सरकारले सोचिरहेको छ, छलफलहरू भइरहेका छन्।
1: अब यसै सन्दर्भमा हालै बसेको उच्चस्तरीय कानुन सुधार समितिको बैठकले विपद व्यवस्थापन र पूर्व तयारीलाई प्राथमिकता दिउँ र विद्यमान कानुन व्यवस्थाको चाहिँ पुनरावलोकन गरौँ भनेर निर्णय नै गर्यो, र त्यसमा चाहिँ के उल्लेख गर्यो भने भूगोल, वातावरण, सामाजिक संरचना र भविष्यको जोखिमलाई आधार बनाऊ र यो कानुन सुधार गरौँ र नयाँ कानुन निर्माण गरौँ भन्यो। यहाँले भनेको जस्तो वन ऐनको एउटा सन्दर्भ भयो, अन्य विभिन्न कानुनहरू होलान् जसलाई चाहिँ समसामयिक बनाउनु पर्ने होला, अनुकूल बनाउनु पर्ने होला, त्यो तय भइसकेको छ या अब त्यसका लागि यो सबै अवस्था हेरेर अब त्यसलाई तय गरेर त्यतातिर कानुन मन्त्रालय या सरकार अगाडि बढ्छ?
0: यो उच्च स्तरीय कानुन सुधार समिति गठन भयो, यस्तो 3 मिटिङ बैठक बसिसकेको छ। अस्तिको तेस्रो बैठकबाट चाहिँ तपाईँले भनेको कुराहरू निर्णय भएको हो। यो घटना आउनुभन्दा अगाडि हामीले अब अलिकति सामान्य ढङ्गले विकासलाई द्रुततर हिसाबले लैजाने, दिगो विकासका रूपमा जाने हिसाबले कानुनहरू के छन्, बाधक कानुनहरू त्यो पहिचान गरेर कानुनहरू बनाउने भन्ने खालको सोचाइ थियो, सुधार गर्ने भन्ने थियो, कानुनहरू पुराना कानुनहरू खारिज गर्ने अनि त्यसपछि कानुनलाई अलिक छरितो टाइपको बनाउने भन्ने खालको हाम्रो सोचाइ थियो। तर यो अस्तिको मिटिङ जब विपदको यो घटना घट्यो त्यस पछाडि बसेको बैठकमा अब त अलिकति फरक ढङ्गले सोच्नुपर्ने भयो, कानुन पनि फरक बनाउनु पर्ने भयो। जस्तो अब अहिलेका हाम्रा पुरातनवादी हिसाबले भइरहेका कानुनहरूलाई पनि अब अलिकति सोच्नुपर्ने अवस्था आयो, आउट अफ बक्सबाट सोच्नुपर्ने स्थिति आयो। अब पुनर्निर्माण, अबको पुनस्थापना र अबको पुनर्निर्माणका सहरहरू, जस्तो उदाहरणको रूपमा अब तपाईँलाई म के भन्छु भने हामीले 11 मेगा सिटीहरू बनाउने भनेका सिटीहरू पनि कतै यस्तै विपदमा पर्ने खालका ठाउँहरूमा त छैनन्। त्यो त अब इन्जिनियरहरूले हेर्नु होला भन्नु होला, उहाँहरूको विषय भयो। तर कानुनले पनि के परिकल्पना गर्नु पर्यो भने अब चाहिँ अलिकति भूगोल, भौगोलिक वातावरण, त्यहाँको भौगोलिक अवस्था, अहिलेको हाम्रो ग्लोबल वार्मिङको सिचुएसन, ग्लोबल वार्मिङले त अब यस्ता हिमतालहरू विस्फोट हुन सक्ने सम्भावना त वार्निङ त दिएकै छ। त्यस कारणले ती कुराहरूलाई पनि अब ख्याल गरेर कानुन पनि निर्माण गरिनुपर्छ, भइरहेका कानुनहरूमा पनि सुधार गर्नुपर्छ भनेर त्यही दिशामा जानलाई अध्ययन समिति छ कानुन मन्त्रालयको सचिवको संयोजकत्वमा। त्यो अध्ययन समितिलाई यो अस्तिको उच्च स्तरीय कानुन सुधार समितिले त्यो निर्देशन दिएको छ। अब त्यही अनुसार हामी मन्त्रालयका कानुनहरूमा जस्तो वन ऐनमा, वातावरण ऐनमा, त्यसपछि जग्गा प्राप्ति ऐनमा, अरू व्यवस्थापन गर्ने ऐनहरू छन् ती सेक्टरल ऐनहरूमा हामीले त्यही अनुसार बाधक तत्त्वहरू के छन् ती बाधक तत्त्वहरूलाई चाहिँ अब भविष्यको हिसाबले फर्स्ट साइटनेस भएर अलिकति हेर्नुपर्छ भन्ने हिसाबले हामी अब त्यसरी सुधार गर्नतर्फ जान्छौँ।
1: यो अध्ययन समितिले त्यो कति समय लिन्छ र अथवा चाहिँ अब यो पूरा प्रक्रिया के कसरी कति समयभित्र अगाडि बढ्छ?
0: होइन, अध्ययन समितिले अध्ययन गरेर प्रतिवेदन त दिइराखेकै छ। त्यो तपाईँको कस्तो भने अन्तरिम प्रतिवेदनहरू दिइराखेको छ, यो कानुनहरू यसको साथसाथै हाम्रो 166 कानुन संशोधन गर्ने लक्ष्य त हाम्रो के अरे बनाउने लक्ष्य त हाम्रो अलरेडी छ।
1: तर
0: त्यो लक्ष्यलाई मिट गर्नको लागि र यता ती कानुनहरू अब ती पुरानै सबै कानुनहरू परिवर्तन केही तलमाथि पनि हुन सक्छ अब, किनभने त्यो विधायक ऐनले पनि दिएकै छ, हामीले संसदमा त्यो कार्यतालिका पेस गर्दा लेखेका पनि छौँ। त्यस कारण ती ऐनहरूमा केही तलमाथि फरक हिसाबले ती ऐनकै नाम पनि फरक पनि हुनसक्छ। जस्तो अब विपद पुनस्थापना सम्बन्धी ऐन आउन सक्छ, होइन, त्यो ऐन बनाउनु पर्ने हुनसक्छ। त्यस कारणले अब समितिले अध्ययन गरिरहेको छ र समितिको पनि बिचबिचमा 15-15 कानुन सुधार समिति मूल समितिको बैठक बस्छ। तपाईँको 7-7 हामी यो अध्ययन समितिले के गर्यो भने ब्रिफिङ लिन्छौँ, बैठक होइन, ब्रिफिङ चाहिँ लिएर हामीले गरिरहेछौँ, हामीले त्यो अध्ययनहरू गरिरहेछौँ। प्रत्येक ऐनमाथि अब के गर्नुपर्ने हो त भनेर अध्ययन समितिले अब कार्यदल साना साना टिमहरू बनाएर टिमहरूले प्रत्येक ऐन एउटा ऐन अथवा त्यो विषय प्रत्येक एउटा थिम दिएर अध्ययन गरिरहेको अवस्था छ। एउटा प्रतिवेदन सानो अन्तरिम प्रतिवेदन जस्तो बनाउँछौँ, त्यसपछि अब यो कमिटीले त अध्ययन त गरिरहन्छ, कानुनहरू संशोधन नहुँदासम्म यो समितिले गरिरहन्छ 1 वर्षभरि।
1: अब अन्त्यमा जस्तो विद्यमान कानुनको कतिपय व्यवस्थाहरू भए पनि त्यो कार्यान्वयनमा गएको नपाइएको अथवा कार्यान्वयनमा सही ढङ्गले नगएको पाइएको भनौँ, त्यसलाई अब जसरी हुनुपर्ने हो त्यो भएन, अब त्यसलाई कानुनले कस्छ कि व्यवहारले कस्छ कि निकायले कस्छ?
0: होइन, कानुनलाई कार्यान्वयन गर्ने त राज्यको कार्यान्वयनकारी निकायहरूको क्षमता माथि पनि भर पर्छ र सचेतना माथि भर पर्छ। दुई तिनवटा कुरा हुन्छ, एउटा सचेतना, नागरिक सचेतना आवश्यक हुन्छ, अर्को चाहिँ दोस्रो चाहिँ राज्यका निकायहरूको क्षमता, दण्ड मात्रै दिएर मात्रै कानुन कार्यान्वयन पनि हुँदैन, सचेतना पनि आवश्यक हुन्छ।
2: उहाँ हुनुहुन्थ्यो कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारस्वर ढुङ्गाना हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै।
3: कार्यक्रम कानुनका कुरा आजलाई यति नै, हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। भर्खरै सुनायौँ शिव परियारको स्वर, निर्भीमको रचना र भूपेन्द्र राईमाझीको संगीतमा रहेको स्वदेश गान। स्वदेश गान सुनाउने क्रममै अब अर्को स्वदेश गान राख्दैछौँ, जसमा स्वर हो संगीता राणा र साथीहरूको, भने रचना भागवत आचार्य र संगीत राजु सिंहको। गीत पछाडि केही बेर सूचना र सन्देश, त्यस पछाडि 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: 100 र 103 मेगाहर्स र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौँ। आउनुहोस्, कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी रमा कोइरालासँगै म चन्दा विष्ट। कार्यक्रम आजका नारीमा हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको अनुभवसँगै महिला सवालका विविध पक्षलाई यहाँहरूमा आज राख्दै आएका छौँ। यसै क्रममा यति बेला देश एउटा विपदको अवस्थामा छ। भदौ 10 गते भोटे कोशी नदीको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत क्षेत्रमा ठुलो मानवीय र भौतिक क्षति पुर्याएको छ, जसले यति बेला हामी नेपाली मात्र होइन विश्वलाई नै स्तब्ध बनाएको छ। तर हामी जुटेका छौँ, हार मान्नु हुँदैन, उठ्नुपर्छ भन्ने कुरामा हामी विश्वस्त पनि छौँ। र यति बेला नै भन्न पनि मन लागेको छ, विपद सबैका लागि हुन्छ तर विपदको जोखिम नि सबैको लागि चाहिँ समान हुँदैन। विपदले जस्तै अब भूकम्प, बाढी, पहिरो, महामारी, जति बेला विपद आउँछ त्यो समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरू सबैभन्दा बढी जोखिममा पर्छन्। र त्यसैले विपद व्यवस्थापनको हरेक चरणमा लैङ्गिक मैत्री वातावरण चाहिँ एकदमै आवश्यक हुन्छ। आज हामी कार्यक्रम आजका नारीमा यस अन्तर्गत विपदमा लैङ्गिक मैत्री वातावरण किन आवश्यक छ, यसको महत्त्व किन छ, लैङ्गिक अन्तरलैङ्गिक दृष्टिकोणले किन हेरिनुपर्छ विपदको अवस्थामा, राहत उद्धारको क्रममा लैङ्गिक संवेदनशीलतालाई हामीले कसरी अप्नाउन सक्छौँ, यी विषयवस्तु आज कार्यक्रम आजका नारीमा हामी यहाँहरूमा आज राख्नेछौँ। र यति बेला नै एउटा सूचना पनि यहाँहरूमा आज राख्न मन लागेको छ। यो विपदको समयमा सही सूचना र समयमै सम्मेलनले पनि जीवन बचाउन सक्छ नि त। यसैले बाढी प्रभावित क्षेत्रमा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि निशुल्क हवाई उद्धार सेवा अहिले उपलब्ध गराइएको छ। स्थानीय तहमा उपचार सम्भव नभएमा तत्काल उद्धारका लागि मन्त्रालयको हटलाइनमा सम्पर्क गर्न सक्नुहुन्छ। हटलाइन नम्बर रहेको छ 98 51 255 254, 98 51 255 254। हामी फेरि पनि भन्छौँ, विपदको समयमा सही सूचना र समयमै समन्वयले जीवन बचाउन सक्छ। आज हामीले यो विपद सबैका लागि हुन्छ तर विपदको जोखिम सबैका लागि समान हुँदैन यो कुरा किन पनि भनिरहेछौँ भने यहाँलाई जानकारी गरायौँ। विपदमा लैङ्गिक मैत्री वातावरण, अन्तरलैङ्गिक दृष्टिकोण र लैङ्गिक संवेदनशीलता, यी कुराहरूलाई हामीले आत्मसात गर्नै पर्ने हुन्छ। र यति बेला फुटेर होइन मिलेर सहयोग गर्ने र विपदको बेलामा धैर्यता, मानवता र विश्वासलाई गुमाउनु हुन्न भन्ने कुरा पनि हामी भन्न चाहन्छौँ। र हिजो साँझसम्मको एउटा यो जानकारी आएसम्म राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो भनौँ न मङ्गलबार साँझ 6 बजीसम्मको विवरण अनुसार चाहिँ हालसम्म रसुवामा लगभग 170, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 शव फेला पारेको भन्ने छ भने हालसम्म 102 शवको मात्र शनाखत भएको पनि कुरा आएको छ। र प्राधिकरणको अनुसार बाढीमा अझै करिब 5326 सम्पर्कविहीन हुनुभएको छ। र यसमा चाहिँ 29 होल्डिङ सेन्टरमा अहिले 3628 आश्रय लिइराख्नु भएको छ, जसमा रसुवामा 730, नुवाकोटमा 2699 र धादिङमा 96 आश्रय लिइराख्नु भएको छ र हामी यो पनि जानकारी गराउन चाहन्छौँ। प्राधिकरणको अनुसार चाहिँ खोजी र उद्धार कार्यमा प्रहरी सेना सशस्त्र प्रहरी गरी 21,146 सुरक्षाकर्मीहरू यति बेला परिचालन हुनुभएको छ। यसको साथै बाढी प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शका लागि स्वास्थ्य मन्त्रालय मार्फत 150 परिचालन पनि गरिएको छ। हामीलाई यति बेला भन्न मन लागिरहेको छ, सकेसम्म आवश्यक परेको ठाउँसम्म पुग्न सकियोस्, अलिकति भए पनि जीवन सहज बनाउन सकियोस्, घाउमा मलम लगाउन सकियोस्। र यो कुरा गर्दाखेरि हामीले लैङ्गिक दृष्टिकोणबाट, लैङ्गिक अन्तर्दृष्टिकोणबाट हेर्दा र विपदमा सबैका लागि सबै एकनाश हुँदैन, विपद सबैका लागि हुन्छ तर विपदको जोखिम सबैका लागि समान हुँदैन भनिरहँदा, युएन वुमनका अनुसार रसुवा र नुवाकोटमा 157,050 महिला र बालबालिका प्रभावित भएको खबर आएको छ भने करिब 43,000 तत्काल सहायताको अहिले आवश्यकता देखिएको छ। यसै गरी युनिसेफले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँमा करिब 65,000 प्रभावित भएको जनाएको छ, जसमा 10,500 गर्भवती र स्तनपान गराइरहेको आमाहरू हुनुहुन्छ भने धेरैजना अहिले पनि सम्पर्कविहीन हुनुहुन्छ। धेरै परिवारले आफ्नो आफन्त, प्रियजन, घर, सम्पत्ति, आय आर्जनका आधार गुमाएको हामीलाई थाहा नै छ र यसले प्रभावित समुदायमा विस्थापन, असुरक्षा, शोक, मानसिक तनाव र भविष्यप्रति अनिश्चितता बढाएको छ। र बाढीपछि प्रभावित र विस्थापित व्यक्तिहरूलाई होल्डिङ सेन्टर र अस्थायी आश्रय स्थलमा राखेर खोज, उद्धार, राहत र पुनर्स्थापनाका कामहरू भने भइरहेका छन्। र भोटिकोसी बाढीको प्रभावलाई लैङ्गिक र संरक्षणको दृष्टिले पनि हेर्नुपर्ने देखिन्छ र यो हेराइमा आज हामी कुराकानी गर्नेछौँ। हामी केही समयपछि नै यो विनाशकारी बाढीको कारण रसुवा र नुवाकोट जिल्लामा प्रभावित स्थानमा स्थलगत अनुगमनमा अहिले धेरैजना पुग्नु भएको छ। त्यही पुग्नु भएको मध्ये अहिले नुवाकोटबाट हिजो राति मात्र फर्किनु भएको सञ्चारकर्मी साथै अधिकारकर्मी वन्दना राणासँग हामी प्रत्यक्ष टेलिफोन सम्पर्क गर्नेछौँ। र यो जुन अहिले हामीले जुन तथ्याङ्क यहाँहरू माझ राख्यौँ, यो तथ्याङ्कले विपदपछिको अवस्था मात्र यो भौतिक क्षतिको विषय नभएको देखाउँछ र यहीसँगै बाल संरक्षण, परिवारको खोज, पुनर्मिलन, हिंसा, शोषण र बेचबिखनबाट जुन सुरक्षा गर्नुपर्नेछ ती कुराहरू पनि देखाउँछ। र यति बेला हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा वरिष्ठ सञ्चारकर्मी अधिकारकर्मी वन्दना राणा हुनुहुन्छ। उहाँलाई हामी संयुक्त राष्ट्रसङ्घको महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी समिति सिडमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको पहिलो महिला व्यक्तित्वको रूपमा, नेपालीको रूपमा पनि हामी चिन्छौँ। र अधिकार र लैङ्गिक समानताका लागि क्रियाशील हुँदै आउँदाखेरि अहिलेको जुन विपदको अवस्था छ, यो अवस्थामा अनुगमनमा फर्केर आएपछिको उहाँले देख्नुभएको अवस्था र उहाँको अनुभवलाई यहाँहरूमाझ राख्न लागेको छौँ। वन्दना म्याम, कार्यक्रम हजुर नमस्कार। कार्यक्रम आजका नारीको यो विशेष प्रस्तुतिमा यहाँलाई म स्वागत गर्छु।
1: धन्यवाद
0: हजुर। हिजो दिउँसो हामी कुराकानी गर्दाखेरि नुवाकोटमा अनुगमनकै क्रममा हुनुहुन्थ्यो यहाँ, र यही कार्यक्रमको चाँजो पाँचो मिलाउँदै गर्दाखेरि राति 10 हाम्रो कुराकानी भएको थियो। त्यति बेला नुवाकोटबाट फर्किँदै बाटोमै हुनुहुन्थ्यो र कुराकानी गर्दा अलि स्वर थकित थियो होइन, अनि हुन त हामीले आज स्टुडियोमै भेटेर कुराकानी गर्ने पनि भनेको थियौँ, तर यो यहाँ उताबाट आउनुको ढिलाइ र यो सबै कारणले गर्दा आज यो प्रत्यक्ष कुराकानी गर्न लागेका छौँ। र यो कुराकानी किन पनि महत्त्वपूर्ण हुन्छ भन्ने लागेको छ भने, यो कुराकानीमा एउटा अधिकारकर्मी, सञ्चारकर्मीको आँखाले त्यो अनुगमनको क्रममा देखेको कुरा हामी सुनाउन लागेको छौँ। अधिकार सुरक्षाको क्षेत्रमा र अन्तर्राष्ट्रिय अनुभवको यो आँखाले पनि उहाँले हेरेर आउनु भएको छ। त्यति मात्र होइन वन्दना म्याम, यहाँ त यहाँले आमा हजुरआमाको आँखाबाट पनि हेर्नुभयो होला होइन। विशेष त यो अनुगमनको क्रममा त्यो देखिएको अवस्थाको अनुभव कस्तो रह्यो? अब आज बिहानी यहाँ आउनुभयो, हिजो रातिसम्म त उतै हुनुहुन्थ्यो होइन, राति आधा रातमा आइपुग्नु भएको छ, हामी त्यो अनुभव आज राख्न चाहन्छौँ। हजुर,
1: धन्यवाद चन्द्रजी, मेरो केही अनुभवहरू विचारहरू राख्ने मौका दिनुभयो। हुन त यो विपद भएपछि कस्तो हुँदो रहेछ भने दुई तिन दिनसम्म त अनियोल थियो नि त, के गर्दा सहयोग हुन्छ कसो गर्छ, जान पनि मिल्ने हो कि नहो कि भन्ने पनि थाहा थिएन होइन। अनि यहाँ बसेर खालि एउटा अनुमान मात्रै लगाउन सकिन्थ्यो
0: होइन।
1: अनि म खास तिन चार पाँच दिनपछि गएँ, त्यो बेला पनि घाट हुन्छु त फेरि भएको हो होइन। अनि त्यो बेलामा त्यहाँ गएपछि मात्रै त्यो विपदको त्यो गम्भीरता, त्यसले कति घाटा पुऱ्याएछ, कति घात पुऱ्याएछ भन्ने कुराको त्यो भित्र गहिरो महसुस हुँदो रहेछ कि
0: हजुर
1: होइन। अब त्यो पहिलोपल्ट जाँदाखेरि कस्तो भयो भने एउटा त त्यो विपदको सबैभन्दा पुग्न सक्ने नजिकको ठाउँमा हेर्दा नै त्यो एकदमै हृदय विदारकै अवस्था लाग्थ्यो, अनुमान गर्न सकिन्थ्यो होइन त्यहाँ कस्तो
0: थियो
1: भनेर। म खास बिदुर गएको
0: होइन
1: नुवाकोटको, किनभने त्यो म विपदको चार पाँच दिनपछि त बाटोहरू पनि राम्रो खुलेको थिएन
0: होइन,
1: जति जान सकिने त्यहाँसम्म मात्रै पुगेको थियो। अनि त्यो अनि त्यही बस्दा बस्दै खोला अलिक बढ्यो कि होइन, अनि त्यहाँ मैले मलाई लाग्यो कस्तो भन्यो भने, अनि कोही कोहीले भने खोला बढ्यो

0: मलाई यति बढेर केही हुन्न भन्ने कुराहरू पनि आयो कि. अनि मलाई त्यसपछि अनुमान लाग्यो होइन, हाम्रो त्यो बेलाको त्यो अर्ली वार्निङ सिस्टम भन्छ नि, त्यहाँ त्यो बेलामा पनि गरेको थियो अरे, 20 मिनट अगाडि पनि माइकिङ भएको थियो अरे होइन. तर त्यही दिनको अनुमानले पनि मलाई लाग्यो कि त्यो दिन पनि मानिसहरूले त्यसलाई सामान्य लियो जस्तो लाग्यो. हामी त्यो यसरी वार्न गरेको कुरालाई सिरियसली लिँदैनौँ कि जस्तो पनि लाग्यो. कति मान्छेहरू त्यो वार्निङ
1: त्यही त सबैजना झन् हेर्न थाल्नु भयो अरे कि बाढी आयो भनेर, भनेपछि भाग्नुको सट्टा हेर्न थाले होइन, फोटो खिच्न थाले, भिडियो बनाउन थाले. हजुर
0: हजुर. अनि त्यसले पनि त्यो कस्तो गम्भीरता, त्यो बेलाको समय कस्तो भयो होला भनेर अनुमान गर्न सक्यो नि त होइन. अनि त्यसपछि कस्तो नमजा लाग्यो कि एउटा सेफ त्यो उसमा बालुवामा गाडिएको छ, फाइलहरू त्यो ब्याङ्कको हो कि के को हो होइन, फाइलहरू त्यो अनि मान्छेको ज्यान गयो, त्यो फाइलहरू पनि देखिरहेको छु कि मैले त्यो कागजको होइन.
1: हजुर.
0: अब कस्तो एकदम दुःख लाग्ने अवस्था, एउटा मैले खाली तपाईँलाई कस्तो देखेँ भन्ने कुरा यो भन्यो नि. अब महिलाको विषयमा हेर्दा अब मैले त त्यही दृष्टिकोणले नै मेरो लेन्सै त्यही हुन्छ.
1: हजुर.
0: होल्डिङ सेन्टरहरू त्यो दिन 17 थियो है, अनि अहिले अहिले 25 कि 27 पुगेछ होइन होल्डिङ सेन्टर. अनि होल्डिङ सेन्टर पनि गाउँमा 2-3 कस्तो भने, त्यहाँ महिला

0: अलिकति एउटा जस्तो थाममा रुखो पनि बोलिन्थ्यो. अनि कस्तो भित्र गएपछि अनि त्यहाँ बोल्नु नबोल्नु होला, कोहीसँग नकुरा गर्नु भन्ने थियो पहिलोपल्ट जाँदा. अनि अनि मैले त अब भूकम्प पश्चात पनि त्यो बेलामा सिन्धुपाल्चोक नुवाकोटमै पनि मैले त्यो सेल्टर खोल्नलाई सेल्टर खोलेको थिएँ क्या. त्यो बेला म साथीको अध्यक्ष थिएँ, सेल्टर खोलेको थिएँ. हामीले एक वर्षसम्म सेल्टर सञ्चालन गरेर अनि त्यहाँको लोकल अथोरिटीलाई ह्यान्ड ओभर गरेको हो. त्यो सेल्टर पनि थियो त्यहाँ, होइन. अनि मैले चाहिँ कस्तो लाग्यो भने त्यो बेलाको पनि सम्झना आयो. अब तपाईँले विचार गर्नुहोस् न, ठुलो हलमा सबै उमेरका, होइन, बाल बालिका महिला पुरुष सब सँगै छन् भने त्यहाँ जोखिमहरू थुप्रै हुनसक्छ नि.
1: त्यही त हामीले पनि त्यही सुन्यौँ सुरु सुरुमा, होइन, होल्डिङ सेन्टरमा सबैजना एकै ठाउँमा राखिएको छ भन्दा त्यति बेला हामीले कुरा पनि उठाएको थियौँ, होइन. त्यति बेला त अब कुन कुन अवस्थाको हुनुहुन्छ होला, या महिनावारीको कुरा आउँछ, आमाको कुरा आउँछ, स्तनपानको कुरा आउँछ, अपाङ्गताको कुरा आउँछ, होइन.
0: अनि त्यसले गर्दा अब उहाँहरूको लुगा फेर्ने ठाउँ प्राय जस्तो छैन, तपाईँले भनि नै हाल्नु पर्यो कस्तो कस्तो अवस्थामा. त्यो मात्र होइन, अब यसो विचार गर्दा यो हिंसाको जोखिम पनि बढ्छ नि त,
1: है.
0: अब बलात्कारै नहोला तर अरू अरू रूपका स्वरूपका यो हिंसाहरू पनि हुन्छ नि त, है. अब त्यस्तो कुराहरूको पनि जोखिम धेरै बढ्ने सम्भावना छ भन्ने लागेर. अनि अर्को मैले त्यो बेलामा पनि कुरा उठाएको थिएँ, सिक्योरिटी सुरक्षा निकायहरूको महिला सुरक्षा कर्मीहरू पनि त्यहाँ खटाउन जरुरी भएँ कि मैले. अनि त्यो कुरा त्यो बेलामा नि उठाएको थिएँ, तर हिजो जाँदा चाहिँ नै होल्डिङ सेन्टरहरूमा मैले महिला सुरक्षा कर्मीहरू देखेँ. सो त्यो अब गर्दै गरेपछि पनि हुने हो. त्यसले गर्दा मलाई चाहिँ आवश्यकता कस्तो लाग्यो भने एकदमै महिलाहरूको सुरक्षित स्थान, एउटा बहुउद्देश्य स्थान पनि चाहियो जहाँ चाहिँ काउन्सिलिङ पनि हुने, महिलाहरू आफू आफू कुरा
1: सबै सबै सेवा दिन सकियोस्, होइन.
0: हजुर, प्राइभेट कतिलाई कस्तो ट्रौमा छ, मानसिक तनाव कस्तो छ, कति परिवारका सदस्यहरू गुमाएछ. अब हिजो मैले एकजना तपाईँले बजै भन्नुभयो, जिजु आमा भन्नुभयो, हजुरआमा भन्नुभयो, हिजो एउटा हजुरआमा नाति 16 महिना हो, बिचरा रुँदै रुँदै लिइरहेछ, रोइरहने त्यो नाति. उहाँको कस्तो भएछ भने त्यो नातिको आमा सबै अर्को दुईटा पनि नाति नातिमा सबै गुमाए, है. त्यो नाति र हजुरआमा छ, होइन, 16 महिनाको नाति. अब उसले के भन्यो भने मैले चाहिँ नि त्यो यो यसलाई सानोलाई बोकेर भागिहालेँ, होइन, ए आऊ है पनि भनी बुहारीलाई. अब उसलाई गिन्ती किन्ने एउटा चाहिँ नि न बुहारी हाम्रो सर्वस्व गुम्यो भन्छ, पसल थियो अरे, होइन, अब अलिअलि के थियो अरे, अब अलिअलि सुन गहना जे सम्पत्ति थियो त्यही थियो, न मेरो बुहारी अलिकति पैसा बटुल्नतिरको लाग्यो कि, एउटा कुरा उसलाई अनुमान लाग्यो. अर्को न उसले त्यो यो मैले यसलाई लिएर हिँडेँ हाली उसलाई त्यो गिल्ती चाहिने बिचार रोको रोइछ है, मैले यो सानोलाई लिएर हिँडेँ हाली उसले त्यो सानो पो खोज्न लाग्यो कि अल्मलियो कि भन्ने उसलाई कस्तो गिल्ट, ए अब त्यो लाइफ लङ गिल्ट. अनि त्यो बच्चा बिचरा दुध खाने बच्चा रहेछ, होइन, त्यो हजुरआमालाई हामी पनि बस्दा पनि टोकेको छ, टोकेको छ के रोकेको छ कि, ए टोकेको छ मेरो जिउभरि भने उसले त्यो आमाको दुध खोजेको है. अब उसले बिचरा भन्छ बरु म मरेदै हुन्थ्यो नि, आमा बाँचेरै हुन्थ्यो यसको, होइन. अब यस्तो यस्तो अब यस्तो त धेरै कथा,
1: त्यही त यो उद्धारको अर्थमा मानिसलाई बाटीबाट निकालेर सुरक्षित ठाउँ पुर्याउनु मात्र होइन रहेछ नि त, सबभन्दा ठुलो कुरा त अब कसरी त्यसलाई व्यवस्थित गर्ने भन्ने रहेछ. वन्दना म्याम, यहाँले कुरा भनिरहँदाखेरि त्यो हामी यो लैङ्गिक सवालमा कुराकानी गरिरहँदाखेरि हामीले पटक पटक बारम्बार हामी भन्दै आउँछौँ नि, विपदको बेलामा महिलाहरूको त्यो संवेदनशीलता कि, उहाँहरू कति कुरा सम्म जोडिएको हुनुहुन्छ, वृद्ध वृद्धालाई छोडेर कसरी भाग्ने, होइन, बाल बालिका आफ्नो छोरा सन्तानहरूलाई खोज्न, आफ्नो सुरक्षा भन्दा त्यो घरको अवस्था, अनि त्यसपछि पारिवारिक सुरक्षा, त्यसमा पनि वृद्ध वृद्धा अपाङ्गता भएका र बाल बालिकालाई छोडेर कोही पनि महिलाहरू घरबाट दौडेर आफूलाई सुरक्षित बनाउन जानु हुँदो रहेछ भन्ने कुरा अगाडि अगाडिका विपदले पनि हामीले थाहा पायौँ नि त. कतिजना भागेर जान सकिने पनि, बच्चाहरूलाई बोकेर लानु

0: आमाहरूले आफ्नो सन्तानलाई च्यापेरै त्यही ठाउँमा बस्दाखेरि बाढीले बगाएको त्यो कुराहरू पनि आयो नि त भनेपछि एउटा महिलाको संवेदनशीलताले पनि विपदमा कति प्रभाव पार्ने रहेछ भन्ने कुरा यो घटनाहरूले देखाएको छ नि, होइन म्याम?
1: हजुर, एकदमै तपाईँले भनिहाल्नुभयो, होइन? त्यस्तो हामीले सुनि पनि राखेका छौँ, एउटा अँगालोमै ज्यान गुमाएको कतिवटा भेटियो महिलाहरूले भनेर। एउटा महिला आमाको माया उहाँले जो चाहिँ नि अनुसन्धान यो विपदको बेलामा महिलामा पर्ने असरकोले विश्वव्यापी अनुसन्धान र विशेष गरेर हाम्रो जस्तो राष्ट्रमा पनि त्यो देखिएको छ कि महिलाहरू विपदको बेलामा चार पाँचवटा कुरा छ। एउटा तपाईँले भने जस्तो उनीहरूले सबभन्दा पहिला आफ्नो परिवारका सदस्यहरू बालबालिका वृद्धहरूलाई बचाउनेतर्फ कहाँ छन् के छन् भन्ने लाग्छन्, होइन? सुरक्षाको सालमा आफै दौडिनुभन्दा त्यतातिर लाग्छन्। अनि त्यतातिर अनि त्यो ठाउँबाट सबभन्दा सुरक्षा स्थलमा जाने अन्तिममा हुन्छन्। यो यो अधिकांश महिला पनि होइन, सबै सबै फेरि पुरुषले त्यसो गर्दैनन् भन्न खोजे पनि होइनन्, तर हेर्दा होइन धेरै जसोले। र महिलाहरू त्यसै भएर विगतको प्रभाव पर्नेमा, विगतको जोखिमबाट ज्यान गुमाउनेमा महिलाहरूको संख्या बढी हुन्छ। अर्को महिलाको लवाईको कुरा पनि आएछ, यो भूकम्पको कुरादेखि
0: पहिरनले पनि कति फरक पार्छ भन्ने कुरा। हजुर,
1: हिजो अर्को एउटा पनि मैले हेरेँ, होइन? एउटा एउटा महिला कस्तो, उहाँ त स्कुलमा पढाउने महिला नै हुँदोरहेछ, स्मार्ट महिला, तर बिचरा उहाँको घर चार तल्लाको घर दुई तल्ला भाँचिएको छ, दुई तल्ला देखिन्छ के, होइन? अनि उहाँले उहाँले चाहिँ भाग्नलाई सफल हुनुभयो भन्दै हुनुहुन्थ्यो। अनि त्यो बिचरा त्यो घरमा लग्नुभयो, रोको रोई के, त्यो घरमा आएपछि छोरी पनि थियो, आमा छोरी थियो, आएपछि रुनुहुन्छ भनेर भन्थ्यो, भित्र पस्न त सक्दै सक्दैन, अब फेरि सुरक्षित पनि छैन, होइन? अनि हामी गयौँ त्यहाँ, अनि उहाँले भन्नुभएको मेरो मोटरसाइकल चाहिँ त्यहाँ बाहिर रोकिएको थियो मैले भाग्दाखेरि, अनि यही एउटा भए पनि लगौँ केही लाग्ला भनेर उसले मोटरसाइकल साँचो चाहिँ भित्रै थियो अरे, है? हिसार्दै लग्नुभयो अरे कि, तर अलि बाटो पुगेपछि त अब त्यो खोला आएकै देखियो भनेर अनि सबै छोडेर हिँड्नु भयो। अनि उहाँको अर्को चिन्ता त्यो घरको त्यो चार तल्लाको माथिबाट पहिला खोला पुर सानो देखिन्थ्यो, त्यहीनिर छ खोला, त्यो घरको अगाडि गाईको फार्म, रुखहरू, सबै फलफुलको ऊहरू, त्यो थोरै अहिले हेर्दा त त्यो थियो जस्तै लाग्दैन, त्यहाँ त्यो बस्ती थियो भन्ने नै लाग्दैन। अनि अब यस्तो कहानी, अनि उहाँलाई पनि मैले सम्झाएँ, तपाईँको त सम्पत्ति त गयो, घर गयो, सम्झाउनु त के हो र भन्नु न, हामी गर्न सक्ने केही सक्दैनौँ। अनि खालि तर छोरी छोरा पढे लेखेको छ नि, होइन, अब फेरि गर्छन् नि भन्ने भयो, अरूको त त्यो पनि छैन। सो महिलाहरूको पहिरनले पनि, महिलाहरूले भोलि ला के हुन्छ भन्नेको सोचले, अलिक गहिरो सोचले पनि सुरक्षित ठाउँमा जानलाई चाहिँ एकदमै गाह्रो छ। अर्को महिलाको एङ्गलबाट तपाईँले सोद्धा, मैले यो भूकम्प पश्चातको कुरामा पनि अहिले पनि लागिरहेको छ कि, जस्तो अहिले त राहत मात्रै दिइरहेछ भनौँ न, खाद्य हो, खाद्य होस्ता लुगा फाटाहरू त्यहाँ प्रशस्त छ, पर्याप्त छ, खालि बाँड्ने प्रक्रिया अलि मिलेको छैन। कति त अब व्यक्तिगत संस्थाहरू मान्छेहरू गइरहेछन्, अनि त्यो वान्डर पोलिसी भनेर अब त्यहाँसम्म पुगेपछि बाँड्नै नपाउँदा, हिजो पनि देखेँ कि एउटा ठाउँमा, हामीले चाहिँ मैले चाहिँ साथीलाई अलिकति एडभाइस गरेर, म पहिलोपल्ट गएको दुई दिनमै हामीले दुईवटा सुरक्षित महिला र बालबालिकाको लागि स्थल र एउटा अहिले हिजो त्यो पनि हेर्न गएँ इमर्जेन्सी महिलाको मात्रै सेल्टर, जहाँ चाहिँ अहिले 21 दिनको सुत्केरी महिला पनि छन्, होइन? त्यो हेरेर पनि आएँ, हिजो त्यो साथीलाई मैले अलिकति एडभाइस गरेर सहयोग गरेर खोलेको छ, र तर त्यो त्यो त्यो केही पनि होइन, होइन? अब सबै मिलेर काम गर्न सक्ने आवश्यकता। हिजो मैले उपमेयरज्यू अस्तिको पालो चाहिँ नि मेयर, उपमेयर, जिल्ला समन्वय समिति अध्यक्ष सबै भेटेका थिएँ, उहाँहरूको सबैको इच्छा कसरी सहयोग गर्ने नै भन्नु छ, होइन? गुडविल सबैको, तर यस्तो विपदको अवस्थामा अलिकति समन्वयको कमी देखेको थिएँ, होइन?
0: यति बेला अझै समन्वय चाहिँ प्रभावकारी हुनुपर्ने अवस्था हो नि त।
1: हजुर हजुर, नेतृत्व अब हाम्रो उपमेयर हुनुहुन्थ्यो प्रभाव बोकटी, यस्तो खटिनु भएको छ है महिला, अस्तिको बेला जाँदा र हिजो मैले देख्दा उहाँको अनुहार नै खटलात खुब्लुप कटेको छ कि सबै, त्यसरी खटिनु भएको छ मान्छेहरू, मेयर साथ त्यत्तिकै छ। अनि तर हिजो उहाँले एउटा खबर गर्नुभयो हामीलाई कि एक हप्तामा होल्डिङ सेन्टरहरू सबै ऊ गर्ने, क्लोज गर्ने हो। होल्डिङ सेन्टरको अहिले 24-25 छ है होल्डिङ सेन्टरको, होल्डिङ सेन्टरको सबैलाई रिलोकेट गर्ने, होइन? अब कहाँ हुन्छ, के हुन्छ, भाडा लिएर हुन्छ कि एकै महिला हुन्छ भन्ने कुरा सुनाउनु भयो। एकातिर यस्तो तीव्र गतिमा योजनाहरू बनाइरहेको सरकारले खुसी पनि लाग्यो, अर्कोतिर त्यसले अरू निम्त्याउने कुराहरू पनि छन्। खालि रिलोकेट कुरा गर्ने मात्रै ठुलो कुरा होइन, रिलोकेट एक हप्तामा गर्नु भनेको त एकदमै ठुलो कुरा हो। त्यहाँभित्रको कुन महिला कुन उमेरको कस्तो अवस्थामा छ, उसको मानसिक अवस्था कस्तो छ, ऊ छ एकल महिला, उसको कोही पनि छैन भने ऊ एक्लै बस्न सक्ने अवस्था छ कि छैन, उसलाई कोसँग रिलोकेट गरिन्छ, होइन? त्यो उसले ट्रस्ट र विश्वासको अवस्था हुन्छ कि हुँदैन, कति धेरै कुरा छन् कि, होइन? अनि अब जस्तो क्यास वितरणको कुरा आयो भने, मैले अब 2015 त्यो भूकम्प पश्चातको बेलामा पनि कस्तो लागेको थियो भने नि, त्यो जति सूचनाहरू दिइन्छ नि, म त एउटा तपाईँले पनि भन्नुभएको थियो एउटा संसारकर्मीको पनि नाताले, हाम्रो सूचनाको कुराको मोड्युल पनि हेर्न पर्छ कि, कुन बेला सूचना दिइन्छ, कस्तो तरिकाले सूचना दिइन्छ, राहतको या क्यास वितरणको कुरा है, कसले लिन आउँछ, किन त्यो बेलामा क्यास वितरण लिने कुराहरूमा राहतको धेरै जसो पुरुषहरू हुनुहुन्थ्यो, होइन? महिलाहरू घरमा हुनुहुन्छ भन्दै पुरुषहरूले बुझेर लिनुहुन्थ्यो कि, परिवारको सदस्य लिन्छ कति सबै त भनिँदैन फेरि। अब त्यो कुरामा पनि त्यो सहमतिमा स्पेन्ड हुन्छ कि हुँदैन, त्यो पुरुषले कसरी स्पेन्ड गर्छ, कति त रिस्पोन्सिबल पुरुष छन्।
0: यस्तो पनि हुने रहेछ वन्दना म्याम, यो विपदको बेलामा चाहिँ महिलाहरू दोहोरो तेह्रो मारमा पनि पर्नु हुँदो रहेछ। एउटा विपदमा बालबालिका परिरहेछ, आफै विपदमा पर्दा पर्दै ज्येष्ठ नागरिक अपाङ्गता भएका अनि त्यसपछि बालबालिकाको स्याहार सम्भार सुरक्षाको एउटा कुरा, अर्को खानाको बन्दोबस्त, होइन? अनि त्यो व्यवस्थापनको कुराहरू पनि पर्छ। अनि त्यति बेला जतिपय सबै त भन्दैनौँ, अब कति जुटिरहनु भएको छ, होइन? धेरैजना एक आपसमा कुरा गरिरहँदाखेरि, यताउता गरिरहँदाखेरि त्यो महिलाहरू चाहिँ त्यही सेरो फेरोमा फेरि बाँधिनु हुँदो रहेछ। यहाँनिर हजुरले यहाँले भन्नुभएको कुरा पनि जोड्यो नि त, होइन? अनि त्यो राहत लिने अनि आर्थिक कुराहरूमा चाहिँ फेरि पुरुषै जोडिन जानु हुँदो रहेछ, भनेपछि विपदमा फेरि महिलाहरू पीडित हुनुहुन्छ नै, होइन? त्यसले प्रभावित हुनुहुन्छ नै, फेरि दोहोरो तेह्रो मारले अझ बढी प्रभावित भएको पनि देखिन्छ नि, होइन? हजुर,
1: एकदम त्यो त एकदमै सामान्य अनि देखिने कुरा हो, होइन? तपाईँले हिजो पनि एउटा अर्को कुरा पनि त्यहाँ थियो कि, जस्तो आप्रवासी महिलाहरू पनि परेका छन्, जस्तो बाहिर गएर काम गर्ने तर अहिले त्यहाँ भएको, होइन? अब त्यो महिलाहरूको पीर चिन्ता के छ भने, अब त्यही तपाईँले भने जस्तो, कोही परिवारको सदस्य गुमाएको छ, कोही अपाङ्ग भएका छन्, होइन? अब उहाँहरूलाई प्रेसर, नजाउँ फेरि कमाइ हुँदैन, जाउँ यहाँ हेरिदिने कोही छ,
0: त्यो अन्यलमा अर्को कुरा पनि एउटा जोड्यो कि, हेर्दाखेरि सुन्दाखेरि कस्तो भने जस्तो, त्यो जुन अन्तर्जातीय विवाह हुन्छ नि, अनि त्यसमा चाहिँ अब एकल पढ्नु भयो नि त, अहिले कतिपय हाम्रो दिदी बहिनीहरू उहाँहरूलाई चाहिँ पारिवारिक सहयोग साथ त्यो नपाउँदाखेरि भएको अप्ठ्यारोले उहाँहरू कहाँ जाम के गरौँ भनेर त्यो झनै अप्ठ्यारोमा परेको पनि देखियो। यो संवेदनशीलतालाई पनि हामीले आत्मसात गर्नुपर्ने रहेछ यो समयमा भनेर, होइन? हजुर
1: हजुर, विपदको बेलामा तपाईँले अघि भनि नै सक्नुभयो, एउटा ठुलो कुरा त हो सुरक्षित फलमा ल्याउने उद्धार गर्ने होइन, तर त्यहाँ रोकिँदैन होइन, त्यसको तल कति कुरा हुन्छ, एउटा सुरक्षाको कुरा, मानसिक स्थितिको कुरा होइन, तपाईँले भने जस्तै त्यो दोहोरो तेह्रो बोझलाई कसरी घटाउने भन्ने कुरा, हिंसाको जोखिमको कुरा, यो सबै कुराहरू अझ धेरै महत्त्वपूर्ण हुन्छ नि। अब अहिले त्यहाँ धेरै एक्टर्सहरू देखिन्छ होइन, पहिला विपदको बेलामा पनि देखिएको हो, होटेल पाउँदैन, अन्तर्राष्ट्रिय दात्री संस्थाहरूले होटेल महिनौको लागि बुक गरेछ, एक महिना दुई महिना भन्छ है, बस्ने ठाउँ पाउँदैन, भाडा हामीले त्यो इमर्जेन्सी सेल्टरको लागि भाडामा घर दिनको लागि बल्ल बल्ल पाइयो, भाडाको भाउ बढेको छ, हेर्नु चाहिँ इकोनोमिक कति इम्प्याक्ट छ त्यो ठाउँमा होइन, यस्तो बढेको छ, यस्तो अवस्था छ। त्यसपछि त्यहाँको त्यहाँ अर्को एउटा पनि छ, जस्तो धेरै उद्धार गरेर ल्याइएको महिला होस् या पुरुष, रसुवाको अरू ठाउँको पनि छन्, रसुवा त सखापै भएको छ नि होइन, त्यहाँको बस्ती त्यहाँ आएको छन्। अब नुवाकोटमा पनि अवस्था गम्भीर छ, अब उहाँहरूलाई कसरी रिलोकेट गर्ने के गर्ने भन्ने कुराहरूको पनि अन्यून देखिएको छ। यो यो अब सुरक्षित छन् मात्र भन्ने कुरामा छैन होइन, बाल बालिकाहरू ओहो कति हामीले अहिले काउन्सिलिङ पनि गराइरहेछन् त्यहाँ
0: हजुर। वन्दना म्याम हजुरले भनेकै कुरालाई फेरि मैले जोड्न चाहे, हामी समयसँग पनि जोडिएको छौँ होइन, यहाँले भन्नुभएको जस्तै अब सबै कुराहरू हुँदैछ, यहाँकै कुरालाई भन्दा पनि जति जति भौतिक संरचना स्थिर हुँदै जान्छ, घाँस बाँस कपासको व्यवस्था हुँदै जान्छ, पछि पछि चाहिँ के यो एकल हुने, यो आफ्नो परिवारहरू गुमाउने, उहाँहरूमा विभिन्न किसिमको मानसिक स्वास्थ्य चुनौतीहरू देखा पर्दै जान्छन् यो विपदमा चाहिँ, र राहत पुनर्स्थापना र पुननिर्माणसँगै मानसिक स्वास्थ्य सेवालाई दीर्घकालीन योजना बनाउनु पर्छ भनिन्छ नि त विपदमा, त्यो मानसिक स्वास्थ्य सेवा सम्बन्धी कुरालाई चाहिँ यो होल्डिङ सेन्टरमा अहिले राहत उद्धारको काम भइरहँदा त्यो कुराहरू पनि सँगै लगेको देखियो म्याम?
1: सुरुमा त ठिकै थिएन होइन, म हिजो जाँदा चाहिँ नि मैले भने नि होल्डिङ सेन्टर सँगसँगै अहिले एउटा एउटा दुइटा सबैमा पनि छैन, साथीले नै गरिरहेको छ दुई तिनवटा त है, सुरक्षित स्थल भनेर त्यहाँनिर काउन्सिलिङ सानो टेन्ट अब के छ त्यहाँ त होइन, टेन्ट गरेर अनि महिलाको लागि मात्रै सुरक्षित स्थल भनेर साथीले नै पाँचवटा काउन्सिलर हटाएको छ होइन, अनि काउन्सिलिङहरू चाहिँ नि एकदम सीमित रूपमा काउन्सिलिङ बच्चाहरूलाई बिचरा त्यहाँको, अनि त्यहाँ पनि हामीले कस्तो भने त्यहीँको लोकल टिचरहरू उहाँहरू पनि पीडित हुनुहुन्छ नि, तर कस्तो सबै घुमाएर पनि म केही गरौँ भनेर उहाँहरूले नै पनि गरिराख्नु भएको छ कि, सो त्यो एकदम, तर यसलाई तपाईँले भने जस्तो लङ टर्म रूपमा अब हामी नेपाल अब सरकारले चाहिँ नि यो पिजिएनए भनेर निड एसेसमेन्ट गरिरहेछ, तीव्र गतिमा काम भइरहेछ, आज भोलिमा डेटा र तथ्याङ्क पनि हामीले त्यो पनि चाहिन्छ कि भन्थाने थिएँ कि, तथ्याङ्कको कमी देखाएको थिएँ जाँदा, कुन महिला कस्तो महिला कुन अवस्था के आवश्यकता होइन त्यो भन्ने कुराहरू, तर हिजो उपमेयरज्यूले भन्नुभएको छ कि सरकारले नै तथ्याङ्कको काम गरिराखेको छ र त्यो तथ्याङ्क आज एक दुई दिनमै हुन्छ र त्यो नै आधिकारिक तथ्याङ्क हुन्छ, त्यो तथ्याङ्क अनुसार काम गर्ने भन्ने भएको छ। सो त्यो तथ्याङ्क हेरेर त्यसमा चाहिँ नि तपाईँले यो सबै सेक्स जेन्डर डिसएग्रिगेटेड डेटा भनिन्छ नि, कुन कस्तो अवस्था भन्ने, कुन उमेर भन्ने, त्यो सबै आयो भने अलिकति योजना बनाउनलाई सहयोग पुग्ला, त्यो किसिमको योजना आवश्यकता छ भन्ने लागेको छ। तर यसमा अब नेपाल सरकारले पनि अलिक धेरै क्लोज ड्र गर्नु भएन होइन, अलिकति पोलिसीलाई ओपन गरेर एउटा व्यवस्थित रूपमा सबै मिलेर होइन काम गर्न आवश्यक छ। अब सबै मिलेर भन्दा अलिकति के नमजा पनि लाग्छ, अलिक भोटबाजी पनि छ क्या त्यहाँ,
0: त्यही त को पहिला भन्ने के तछाड मछाड हैन हजुर,
1: म देखिन पर्यो, म रेकनाइज हुनु पर्यो, मैले यो भन्ने पनि छ, अहिले म भन्ने अवस्था छैन, होइन, कसले के गर्न सक्छ, जसले गर्न सक्छ, तर मिलेर र व्यवस्थित रूपमा। र अर्को कुरा, त्यहाँको स्थानीय निकाय आधिकारिक सरकारी निकायलाई सुसूचित गरेर उहाँहरूको समन्वयमा गर्न जरुरी छ कि, ऱ्यान्डम्ली गर्यो गयो, किनभने त्यसो त्यसले त केही पनि हुँदैन, त्यसको रिकभरी भन्ने कुरा त लामो समय लाग्छ। लामो समय भनेको त्यहाँ त स्थानीय अधिकारी, स्थानीय वासीहरू र लोकल अर्गनाइजेसन चाहिँ हुने हो नि त, त्यो इन्टरनेसनल अर्गनाइजेसन त एक महिना आएर भएन नि, होइन, त्यस्तो पनि छ। अब अर्को सञ्चारकर्मीको नाताले अलिक मिसइन्फर्मेसनहरू पनि छ कि,
0: जुन हुनै हुँदैन त्यो, होइन, यो समयमा
1: अब अहिले हात हातमा मिडिया छ, हेर्नु न, होइन, अनलाइन मान्छेहरू त आधिकारिक न्युज भन्दा पनि सबै त्यही टिकटक अनलाइन त्यो के हेरेर नै आफ्नो निर्णय बनाउने पनि छन्। अब त्यो पनि मिसइन्फर्मेसन हुनसक्छ भन्ने कुराहरू पनि, त्यो पनि कसरी सुसूचित गराउने भन्ने कुरा
0: हजुर हामीले बारम्बार भनिरहेछौँ, होइन, तपाईँहरूले हामीले बोलेको कुरा, हामीले देखाएको दृश्य, हामीले बनाएको अडियो भिडियोले कस्तो प्रभाव पार्छ हेर्ने सुन्ने देख्नेहरूलाई, होइन, एकचोटि सचेत हौँ, त्यसलाई मनन गरौँ। र वन्दना म्याम यहाँसँग कुराकानी गरिरहँदाखेरि हामीले मुख्य कुरा, आजको यो महत्त्वपूर्ण कुरा के हो भन्दा, कहाँ कहाँ के भयो भन्ने कुरा भन्दा पनि के हुनुपर्छ भन्ने कुरा असाध्यै महत्त्वपूर्ण हो नि त। यति बेला हामीले के गर्नु पर्यो र के हुन आवश्यक छ, अवस्था कस्तो छ, त्यो कुरालाई हामीले लैङ्गिक दृष्टिकोणबाट थोरै भए पनि समेट्यौँ भने कस्तो विपदमा कोही अब के गर्ने भनेर बसिरहेको बेलामा हामीले दिने कुराहरू के हो त भन्ने कुराहरू पनि आउँदो रहेछ, होइन। यसैले अन्तमा चाहिँ हामीले भन्नै पर्ने, दिनै पर्ने, उहाँहरूले बुझ्नै पर्ने, अझ हाम्रो दिदीबहिनीहरूले, हाम्रा आमा हजुरआमाहरूले, हाम्रा छोरीहरूले यो विपदको बेलामा सम्झिनुपर्ने कुराहरू के हो, हामीले त यो एउटा आवाज मार्फत, हाम्रो बोली मार्फत, हाम्रो सन्देश मार्फत, त्यो सन्देश पुग्यो भने पनि अलिकति भए पनि राहत होस् न, कुनै कहाँ के भइराखेको छ सँगै त्यो कुरा पनि दिन आवश्यक छ नि त। अन्तमा उहाँहरूलाई के भन्नुहुन्छ अहिलेको यो अवस्थामा?
1: अहिले त सबै एकजुट हुन आवश्यक छ एउटा, अर्को महिलाहरूले आफै सशक्त सुरक्षित स्वस्थ भए भने मात्रै अरूको सेवा गर्न सकिन्छ, होइन, त्यो कुरा बुझ्न पर्यो, त्यो भनेको स्वार्थीपन होइन, है, त्यो कुरा चाहिँ बुझ्न आवश्यक छ महिलाहरूले, होइन। अब अर्को, अब भन्नलाई गाह्रो छ चन्दाजी, मैले त सजिलो छ यहाँ बसेर तपाईँसँग रेडियो कुरामा, ए यसो गर्नुपर्छ, सशक्त हुनुपर्छ, बलियो हुनुपर्छ भन्नलाई, होइन, उहाँको पीडा एकदमै भर्खरको छ नि त, है, अब त्यसलाई चाहिँ नि कसरी, म त उनीहरूलाई भन्नुभन्दा पनि राज्यले यो कुरा सुरक्षित उद्धार मात्र होइन, अबको समय रिकभरीलाई कसरी गर्ने अगाडि लाग्यो, त्यो अझ महत्त्वपूर्ण छ भन्छु म चाहिँ।
0: हजुर, हो नि, बाढीले घर बगायो, सम्पत्ति बगायो, सडक बगायो, बाटो बगायो भनौँ न, आफ्ना प्रियजन बगायो, तर महिलाको अधिकार यति बेला नबगोस्, बग्न दिनु हुँदैन रे यति बेला यहाँले।
1: हजुर, अर्को एउटा मैले बिर्सिनै भएन, राज्यले अब यसरी भनौँ न, पीडित पीडा विपद परेपछि मात्रै महिलामा लगानी गर्ने होइन नि त, यसले एउटा सिकाउनु सिकाएको छ नि त, महिलामा लगानी गर्न जरुरी छ कि, होइन, महिलाको नेतृत्व, महिलाको सहभागिता, विपदको हरेक चरणमा महिला हुन आवश्यक छ, महिलाको अनुभव, महिलाको पीडा फरक हुन्छ, त्यो चाहिँ एकदम महत्त्वपूर्ण।
0: हजुर, असाध्यै महत्त्वपूर्ण कुरा यो जानकारी, यो अनुभव यहाँले आजको हाम्रो यो कार्यक्रममा राखिदिनु भयो। जाँदा जाँदै फेरि यहाँले सामाजिक सञ्जाल मार्फत जुन सकारात्मक सोच विचार यो राखिराख्नु भएको छ, त्यसबाटै मैले एउटा कुरा लिएको थिएँ म्याम, जुधेर होइन बुझेर, फुटेर होइन मिलेर सहयोग गर्ने, र विभेदको बेलामा धैर्यता, मानवता र विश्वास गुमाउनु हुन्न, कालो बादल हट्छ र प्रकाश अवश्य देखा पर्छ, यो यहाँकै भनाइ मैले सापट्टि लिएँ, यो सापट्टिसँग यहाँलाई धेरै धेरै धन्यवाद, रेडियो नेपाल परिवारको तर्फबाट, आजका नारीको तर्फबाट हस् धन्यवाद।
1: धन्यवाद,
0: आज कार्यक्रममा यो विपदको बेलामा लैङ्गिक मैत्री वातावरण, लैङ्गिक संवेदनशीलता, लैङ्गिक अन्तर दृष्टिकोणबाट कसरी राहत, उद्धार, पुनस्थापना, संरक्षण गर्न सकिन्छ, यो विषयमा रहेर हामीले अधिकारकर्मी साथै सञ्चारकर्मी वन्दना राणासँग उहाँ यो जुन नुवाकोटमा अनुगमन गर्न जानुभएको थियो, फर्केर आउनुभयो, पटक पटक त्यहाँ पुगेको आधारमा उहाँको यो देखिएको जुन अवस्था छ, उहाँको अनुभव र विचारलाई हामीले आज यहाँहरूमा आज राख्यौँ र हामी फेरि पनि भन्छौँ होइन, जे जे कुराहरू बग्यो बग्यो, यो बगाईमा फेरि महिलाको अधिकार नबगोस्, हामीले उद्धारको कार्यमा, राहतको कार्यमा, पुनस्थापनाको कार्यमा अन्तर्लैङ्गिक दृष्टिकोणलाई अपनाऊ, विपदमा लैङ्गिक वातावरण निर्माण गरौँ, सृजना गरौँ, लैङ्गिक संवेदनशीलतालाई अपनाऊ। यही विचारका साथ आजको लागि कार्यक्रम आजका नारीबाट प्राविधिक साथी रमा कोइरालालाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। नमस्कार, शुभ दिन।
2: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
3: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
2: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौँ।
3: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौँ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
6: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
7: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
8: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
8: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
12: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
11: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
12: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
13: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 9 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। मुलुकमा सुशासन कायम गराउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा नभएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई। बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न सम्बद्ध पक्षलाई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको निर्देशन। पहिरो खसेर किमरुङ खोला थुनिएकोले अर्को सूचना जारी नहुँदासम्म कास्की र पर्वतको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह। भम्लु खोलामा सुक्खा पहिरो खस्दा कर्णाली राजमार्ग पुनः अवरुद्ध। र अमेरिका र इरान बीच पछिल्लो समय बढ्दै गएको तनाव थप चर्किँदै। अब समाचार विस्तारमा। भोटेकोसी बाढी गएको आज 15 दिनसम्म पनि खोज तथा उद्धार कार्य जारी रहेको छ। हिजो जलविद्युतको टनेलबाट एकजनाको शव निकालिएको नेपाली सेनाले जनाएको छ। बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1366 जनाको शव फेला परेको छ। अहिलेसम्म 4077 जना सम्पर्कविहीन रहेका छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शवमध्ये 533 पुरुष, 331 महिला तथा 502 शव आंशिक अङ्ग सहितका रहेका छन्। भेटिएका शवमध्ये हालसम्म 102 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2907 पुरुष र 572 महिला रहेका छन्। यस्तै विदेशी नागरिकतर्फ 269 पुरुष र 329 महिला सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ। भोटेकोसी बाढीमा परेर घाइते भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारका लागि ल्याएका 81 घाइतेमध्ये 57 जना डिस्चार्ज भएका छन्। अस्पतालका प्रवक्ता सर्जन डाक्टर गोपाल सिढाईले उपचारका लागि ल्याइएका 18 घाइतेको भने उपचार भइरहेको छ। उहाँका अनुसार उपचार भइरहेका घाइतेमध्ये 3 आइसियू र 2 हाई केयरमा राखिएको छ। यस्तै 4 अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डाक्टर सिढाईले बताउनुभयो। अस्पतालमा ल्याएका 1 घाइतेको उपचारका क्रममा मृत्यु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जेएनजी शहीद दिवसको अवसरमा हिजो शुभकामना दिनुहुँदै उहाँले जेएनजी पुस्तालाई सुशासन कायम गर्ने भन्नुहुँदै शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नव युवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले प्रेस विज्ञप्ति जारी गरेर जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनु भएको छ। सभापति लामिछानेले परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्योस् भन्ने कामना गर्नुहुँदै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचार मुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। गृहमन्त्री सुधन गुरुङले जेएनजी आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। गत वर्षको भदौ 23 गते जेएनजी आन्दोलन भएको दिनको स्मरणमा जेएनजी शहीद परिवार कल्याणकारी समाजद्वारा तत्कालीन संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा हिजो आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न सरकारले काम गरिरहेको बताउनुभयो। कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जेएनजी आन्दोलनको एकमात्र एजेण्डा सुशासनको स्पष्ट सन्देश रहेको उल्लेख गर्नुहुँदै युवाहरूले सुशासनको पक्षमा आवाज उठाउँदा गोली लागेर ज्यान जाने अवस्था आएको बताउनुभयो। सभामुख डोलप्रसाद अरियालले बाढी पहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोट स्थित होल्डिङ सेन्टरको अवलोकनका क्रममा सभामुख अरियालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका ओडा मार्फत वितरण गर्नुपर्ने बताउनुभयो।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भोटे कोशी बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन आरडीएनएको विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ। हिजो अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन आरडीएनए र विश्व ब्याङ्कले तयार पारेको विश्वव्यापी विपद पश्चात द्रुत क्षति अनुमान ग्रेडको छुट्टा छुट्टै प्रारम्भिक मूल्याङ्कनबारे छलफल गर्दै उहाँले आयोग र विश्व ब्याङ्कका नेपाल प्रतिनिधिहरूलाई यस्तो निर्देशन दिनुभएको हो। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 किमरोङमा 81 पानीको बहाव रोकिएपछि गाउँपालिकाले सतर्कताका लागि अपील गरेको छ। हिजो साँझ 36 बजेदेखि खोला थुनिएर पानीको बहाव अवरुद्ध भएको सूचना स्थानीयबाट प्राप्त भएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले बताउनुभयो। पहिरो वा अन्य के कारणले कुन स्थानमा खोला थुनिएको हो भन्ने यकिन हुन नसकेको उहाँले बताउनुभयो। किमरोङ खोला मोदी नदीमा आएर मिसिने भएकाले कास्की र पर्वतको नदी तटीय क्षेत्रहरू बिरे ठाँटी नयाँ पुल लगायतका क्षेत्रमा उच्च सतर्कताका लागि गाउँपालिकाले अपील गरेको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आगामी असोज 3 गतेदेखि सुरु हुने भएको छ। काङ्ग्रेसले यसअघि भदौ 24 गतेदेखि सुरु गर्ने भनेको वडा अधिवेशन रसुवाको भोटेकोशीमा आएको बाढीका कारण केही पर सरेको जनाएको छ। भदौ 10 नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनु अघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसम सम्बन्धी तथ्याङ्कको एक विश्लेषणले देखाएको छ। अनुसन्धानकर्ताका अनुसार भदौ 5 देखि 10 करिब 5,200 मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झण्डै 5 डिग्री सेल्सियस पुगेको अनुमान गरिएको थियो। यो तापक्रम असाधारण रूपमा उच्च मानिन्छ। बाढीपछि विपदको समयमा सामाजिक सञ्जाल मार्फत अफवाह गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने विरुद्ध प्रहरी सक्रिय भएको छ। नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्ति सहितको भिडियो सामग्री प्रसारण पोस्ट वा सेयर गरी समाजमा घृणा द्वेष र अफवाह फैलाउन उद्धृत सञ्जाल प्रयोगकर्ताको निगरानी एवं पहिचान गरी सख्त कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको हो। भोटेकोशीमा बाढीका कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार यही भदौ 10 देखि 23 गतेसम्म 56 करोड बढी राजस्व संकलन भएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने भएको छ। यस्तै बैठकमा कानून मन्त्री गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी कानून मन्त्री गौतमले एसियाली विधायकी संस्था हरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव सभा समक्ष पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। दिउँसो 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा नेपाल विशेष सेवा ऐन 2082 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ। विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायाले सो प्रतिवेदन पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यस्तै बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त मन्त्री परिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुहुनेछ। यसैबीच आज अर्थ समिति र उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ। सुनसरीमा भएका दुई छुट्टा छुट्टै सड़क दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृत सहित दुईजनाको मृत्यु भएको छ। दुबई नगरपालिका 11 स्थित सिमरबना पुलको भित्री सड़क खण्डमा मोटरसाइकल दुर्घटना हुँदा गढ़ी गाउँपालिका 2 55 वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको हो। प्रहरीका अनुसार शुक्रबारेबाट नहरतर्फ जाँदै गरेको 275/31-10 मोटरसाइकल हिजो साँझ करिब 7:10 अनियन्त्रित भई पुलबाट करिब 15 मिटर तल खसेको थियो। गम्भीर घाइते थान्दारलाई उपचारका लागि विराट शिक्षण अस्पताल बुढी गंगा लगिएकोमा अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए। थान्दार रेडियो नेपाल तारणी प्रसाद कोइराला स्मृति संचार ग्रामका प्राविधिक अधिकृत हुनुहुन्थ्यो। उहाँको साथबाट परिचय पत्र समेत फेला परेको प्रहरीले जनाएको छ। यस्तै कोशी राजमार्ग अन्तर्गत धरान उपमहानगरपालिका 8 स्थित गुराँस चोकमा मोटरसाइकलले रोकिराखेको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा इटहरी 5 55 वर्षीय राजेन्द्र प्रसाद घिमिरेको मृत्यु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच पछिल्लो समय बढ्दै गएको तनाव थप चर्किएको छ। अमेरिकी सेनाले इरानका 5 तेल ट्याङ्करमा हमला गरेको जनाएको छ। त्यस्तै इरानले अमेरिकाको सुविधा सम्पन्न जहाज हर्मुज नजिकैबाट नियन्त्रणमा लिएको जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानले अमेरिकी नौ सैनिक जहाजलाई आक्रमण गर्ने प्रयास जारी राखेमा त्यसको बदलामा थप इरानी तेल ट्याङ्करहरू गुमाउनु पर्ने चेतावनी दिएका छन्। यसैबीच इरानले कुवेत र बहराइनका बन्दरगाह नजिक रहेका अमेरिकी सम्बन्ध भएका तेल ट्याङ्करका चालक दललाई तत्काल जहाज छाड्न चेतावनी दिएको छ। अब मौसम सम्बन्धी जानकारी। आज बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका धेरै स्थानमा तथा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका केही स्थान, सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै स्थान तथा बाँकी तराई भागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशका पहाडी र तराई भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली पहाडी र तराई भागका 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकमा सुशासन कायम गराउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा नभएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई। बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न सम्बद्ध पक्षलाई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको निर्देशन। पहिरो खसेर किमरुङ खोला थुनिएकोले अर्को सूचना जारी नहुँदासम्म कास्की र पर्वतको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह। भम्लु खोलामा सुक्खा पहिरो खस्दा कर्णाली राजमार्ग पुनः अवरुद्ध। र अमेरिका र इरान बीच पछिल्लो समय बढ्दै गएको तनाव थप चर्किँदै। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्ते नेपाल।
1: नमस्ते नेपाल।
0: देश र दुनियाँका ताजा खबर, समाजका जल्दा बल्दा विषयवस्तु अनि तपाईँ हाम्रै वरिपरिका चासोका विषयमा प्रत्यक्ष कुराकानी।
1: समाचार मात्रै होइन, समाचार भित्रको कथा पनि।
0: नमस्ते नेपालमा हामी कुरा गर्छौँ तपाईँको, हाम्रो र समग्र नेपालको।
1: प्रत्येक बुधबार बिहान 9:20 बजे नेपाल भाषाको समाचार पछि
0: सुन्न नभुल्नुहोला रेडियो नेपालमा।
1: नमस्ते नेपाल।
0: नमस्ते नेपाल।

0: नमस्ते नेपाल,
1: नमस्ते नेपाल,
0: नमस्ते नेपाल,
1: नमस्ते नेपाल।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको साप्ताहिक प्रस्तुति कार्यक्रम नमस्ते नेपालको तेस्रो श्रृङ्खलामा हामी उपस्थित भइसकेका छौँ। यो श्रृङ्खला सञ्चालन गर्नको लागि प्राविधिक मित्र रमा कोइराला, सहकर्मी रमा ढुङ्गानाको साथमा म शान्ति राणा उपस्थित भइसकेका छौँ र समन्वयको लागि हाम्रो प्रविधि कक्षमा हाम्रो सहकर्मी मित्र चन्दा विष्ट पनि रहनु भएको छ।
1: हजुर, कार्यक्रम नमस्ते नेपालमा आज हामीले हिजो मात्रै दिदी जेएनजी शहीद दिवस मनाएका छौँ, यसैको कुराकानी गर्छौँ। यो सँगसँगै अरू पनि सामग्रीहरू छन्। सुरुमा चाहिँ हामी जेएनजी शहीद दिवसकै कुराकानी गर्छौँ। हामीले हिजो मात्रै जेएनजी शहीद दिवस मनायौँ। सुशासन, पारदर्शिता र भ्रष्टाचारको अन्त्य र आफ्नो मौलिक अधिकारको लागि लडेका ती वीर युवाहरूको, जसले आन्दोलनमा आफ्नो अमूल्य जीवन आहुति दिए, उहाँहरूप्रति हाम्रो उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। सुरुमा त
0: हजुर पक्कै पनि हामीले यो नमस्ते नेपालको श्रृङ्खला तेस्रो श्रृङ्खलामा आइरहँदा यहाँलाई थाहा भइसकेको छ, हामीले चाहिँ यसमा विभिन्न ताजा खबरहरू, उपयोगी जानकारीहरू र केही साङ्गीतिक मिठास पनि लिएर उपस्थित हुन्छौँ। र हिजोको कुरामा रमाजीले भनिसक्नु भएको छ, यो एउटा ऐतिहासिक आन्दोलनले नेपाली राजनीति र समाजलाई नयाँ दिशा दिएको थियो, होइन रमाजी?
1: हजुर।
0: त्यसै गरी युवाहरूको बलिदानी र निरन्तरताको जुन दबाव थियो, त्यो कारणले आज समाजमा धेरै सकारात्मक परिवर्तन पनि हामीले महसुस गर्न पाएका छौँ। फर्केर हेर्दा आन्दोलन पछिको यो केही अवधि चाहिँ अवधिमा केही महत्त्वपूर्ण उपलब्धिहरू भएको हो भन्न सक्छौँ नि, होइन?
1: हजुर, एकदमै सही भन्नुभयो शान्ति दिदी। राजनीतिमा युवाहरूको चासो बढेको छ, पहुँच चाहिँ वात्त बढेको छ अहिले, होइन? सरकारी ढिला सुस्ती र पारदर्शितामाथि आम नागरिकहरूले चाहिँ खुलेर प्रश्न गर्ने भएका छन्।

0: दायित्व खोज्ने संस्कारको चाहिँ विकास भएको छ। यसै गरी डिजिटल अधिकारहरूको कुरा पनि भएको छ, अभिव्यक्ति स्वतन्त्रता छ, मान्छेले आफ्नो अभिव्यक्तिहरू स्वतन्त्र रूपमा दिन पाइरहेका छन्।
1: त्यस्तै गरेर सामाजिक सुरक्षा नीतिगत निर्णयहरूमा पनि धेरै सुधार भएका कुराहरू पनि छन् होइन। अझै भ्रष्टाचारमा चाहिँ पूर्ण निर्मूलन, नातावादको अन्त्य र रोजगारीको सिर्जना जस्ता विषयमा चाहिँ अझै धेरै काम गर्न बाँकी भए पनि केही राम्रो भएको चाहिँ हामी महसुस पनि गर्न सक्छौँ नि त।
0: हजुर, केही गर्न बाँकी छन् भने राम्रा पनि भएका छन् होइन, भएकालाई पनि हामीले बिर्सिनु हुन्न, हामीले खालि यो भएको छैन मात्र भन्ने होइन कि भएका कुराहरूलाई पनि हामीले सम्झिनु पर्छ होइन। तर त्यसै गरी थाहा छ दिदी, आज चाहिँ भदौ 24 गते
1: छ नि, मलाई भदौ 24 गते
0: के हो त लाज भन्नु त,
1: हामीले एकदमै हाम्रो इतिहास होइन हामीले बिर्सन नहुने होइन नेपाली राजनीतिक इतिहासका शिखर व्यक्तित्व जननायक तथा साहित्यकार विश्वेश्वर प्रसाद कोइराला अर्थात् हामी बिपी कोइरालाको नामले अझै बढी चिन्छौँ होइन, बिपी कोइरालाको जन्म जयन्ती आज।
0: हजुर, नेपालमा यो दिन चाहिँ बिपी कोइराला दिवसको रूपमा स्मरण गरिन्छ, पक्कै पनि दिदीलाई थाहा रहेछ होइन। हजुर, अनि यो चाहिँ अब विक्रम सम्वत 1971 भदौ 24 गते जन्मिनु भएका बिपी कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनको चाहिँ अग्रणी नेता हुनुहुन्थ्यो होइन, उहाँ नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री पनि बन्नुभयो।
1: एकदमै बिपीको धेरै कुराहरू छ होइन, राजनीतिक दर्शनको केन्द्रमा उहाँ थियो र आउनुहुन्थ्यो र राष्ट्रियता, लोकतन्त्र र समाजवाद होइन, उहाँहरूको उहाँको त्यो विश्वास थियो लोकतन्त्र केवल शासन प्रणाली मात्र होइन, नागरिकको स्वतन्त्रता, सम्मान र समान अवसरसँग पनि जोडिएको एउटा जीवन पद्धति हो भनेर उहाँको बुझाइ थियो। हामीले त्यसरी नै उहाँलाई सम्झिने र आज जन्म जयन्तीको दिनमा पनि हामी त्यसरी सम्झिन्छौँ।
0: त्यसै गरी थाहा छ शान्ति दिदी, राजनीतिसँगै बिपी चाहिँ नेपाली साहित्यका विशिष्ट स्रष्टा पनि हुनुहुन्थ्यो,
1: एकदमै
0: दोषी चस्मा, तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाई जस्ता कृति मार्फत चाहिँ उहाँले नेपाली साहित्यमा चाहिँ मानवीय मनोविज्ञान र सामाजिक यथार्थलाई पनि नयाँ ढङ्गले प्रस्तुत गर्नुभयो।
1: एकदमै विक्रम सम्म 2033 सालको कुरा गर्दाखेरि चाहिँ विक्रम सम्म 2033 सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्कनु भएको बिपीले राष्ट्रियता र लोकतन्त्र बीचको सम्बन्धलाई चाहिँ अझ स्पष्ट रूपमा चाहिँ अघि सार्नु भएको कुरालाई पनि हामीले यो दिनमा पनि सम्झिन्छौँ र हाम्रो जीवन पद्धतिमा पनि सम्झिने कुरा अघि नै पनि भइसकेको छ होइन।
0: हजुर हजुर, बिपीलाई सम्झिनु भनेको चाहिँ केवल एउटा राजनीतिक व्यक्तिलाई सम्झिनु मात्र होइन, लोकतन्त्र, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानी, सामाजिक न्याय प्रति उहाँको दृष्टिकोणलाई पनि हामीले पुनः स्मरण गर्नु पनि हो।
1: एकदमै एकदमै, नेपालको लोकतान्त्रिक यात्रामा बिपी कोइरालाले छाडेर जानुभएको जुन विचार छ, योगदान छ, आज पनि उत्तिकै सान्दर्भिक हामीले देखिरहेका छौँ नि।
0: हजुर हजुर
1: हजुर, हामी यो कार्यक्रममा रहिरहँदा होइन यति बेला चाहिँ हामी जुन भाद्र 10 गते एउटा देशले अकल्पनीय एउटा विपद आइलाग्यो देशलाई र हामी यति बेला स्तब्ध छौँ, धेरै धन जनको क्षति भएको छ, यो कुरामा पनि केही दिशा आशा लाग्दा कुराहरू पनि भेटिएका छन् रमा, केही कुरा छैन यहाँ?
0: हजुर छन् छन् पक्कै, हाम्रा सुरक्षाकर्मी स्थानीय बासिन्दाहरूले चाहिँ साँचो मानवता र स्मरणको उत्कृष्ट उदाहरणहरू प्रस्तुत गर्नुभएको छ होइन, जुन भोटेकोसी बाढी आएको 11 दिनमा हाम्रो 64 वर्षीय चण्डिका श्रेष्ठ आमाको चाहिँ हिलो र लेदोले पुरिएको होइन घरबाट चाहिँ उहाँलाई जीवितै उद्धार गरिएको खबरले हामीलाई एकदमै भावुक पनि बनाएको छ र उत्साहित पनि बनाएको छ होइन। 11 दिनसम्म पनि हामीले हाम्रो खोजी गर्ने कार्यलाई चाहिँ निरन्तरता दिइरह्यौँ र हामीले उपलब्धि पनि हासिल गर्यौँ।
1: एउटा यो भन्नुपर्दा एउटा चमत्कार नै हो, 11 दिनसम्म 64 वर्षको होइन उमेरमा एउटा जीवितमा उद्धार गरिने यो एउटा चमत्कार होइन, यसलाई मिराकल पनि भन्न सक्छौँ हामी, आफन्तले एउटा आस मारिसकेको अवस्था पनि हो नि त यो समय भनेको होइन। तर पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बलको टोलीले निरन्तर यो प्रयास गरिरह्यो र यो प्रयासपछि नै आमालाई सुरक्षित बाहिर निकालेको।
0: त्यसै गरी 11 दिनसम्म हिलोको चेपमा अड्किएर पनि जीवित रहनु भएको आमाको उच्च आत्मबल त छँदै नै थियो, यो सँगसँगै सुरक्षा कर्मीहरूको अहोरात्र खटाइ पनि उत्तिकै प्रशंसा योग्य छ नि होइन दिदी।
1: हामी यो बेला राज्यको सम्पूर्ण संयन्त्रहरू लागिरहेको छ र उद्धारको लागि जो खटिरहनु भएको छ उहाँहरूलाई त हामीले एकदमै सम्मान गर्छौँ, उहाँहरूको यो कामलाई चाहिँ होइन हामीले जहिले पनि सम्मान गर्नु नै पर्छ। यहाँनिर सुरक्षाकर्मी साथीहरूले चाहिँ कसैले कसैको सानो आवाज सुन्ने बित्तिकै पनि आफ्नो ज्यान जोखिममा राखेर कठिन भूगोलमा निरन्तर उद्धार गर्नुभएको कुरालाई हामीले कहिले पनि बिर्सनु हुँदैन र
0: हजुर। त्यसै गरी उहाँहरूको त्यो कर्तव्य निष्ठा र समर्पणलाई चाहिँ हामी सम्पूर्ण नेपालीहरूले चाहिँ सलामै गर्नुपर्छ। उहाँहरूको कार्य चाहिँ एकदमै प्रशंसा योग्य छ दिदी। र यो सँगसँगै अब हामी यसो साङ्गीतिक कोसेलीतर्फ पनि
1: साङ्गीतिक कोसेलीमा हामीले लिएर आएका छौँ अमर गुरुङ र फतेमान को स्वरमा रहेको एउटा गीत जो गोपाल प्रसाद रिमालको शब्द अनि अमर गुरुङको सङ्गीतले सजिएको छ। यो गीतको केही अंश सुन्छौँ, त्यसपछि फेरि कुराकानी जोड्छौँ श्रोता।

0: हामी नमस्ते नेपालमा एउटा साङ्गीतिक प्रस्तुति यहाँलाई सुनाइसकेपछि उपस्थित भयौँ फेरि यही कार्यक्रमलाई निरन्तरता दिनको लागि. रमाजी, हामीले कुराकानी गरिरहँदाखेरि हिजोको हिजो राति चाहिँ एउटा भूकम्प गएको कुरालाई पनि एउटा
1: हजुर पक्कै पनि तपाईँले महसुस गर्नुभयो
0: एकदमै होइन
1: हजुर.
0: लगभग यो चाहिँ कति 9:10 लागेको थियो
1: हजुर. 9:53 चाहिँ मुस्ताङको लुमनथाङ आसपास केन्द्रबिन्दु बनाएर चाहिँ भूकम्प गएको थियो होइन. अनि भूकम्प मापन केन्द्रका प्रमुख हाम्रो लोकविजय अधिकारीका अनुसार चाहिँ यो 5.3 रेक्टर स्केलको भूकम्प रहेको थियो.
0: यो धक्काले चाहिँ हिमाली क्षेत्र मुस्ताङमा मात्र नभएर होइन छिमेकी जिल्लाहरू बागलुङ होइन अनि धौलागिरीका हिम श्रृङ्खलामा जुन वरपरका क्षेत्र साथै सीमापारी तिब्बत र नेपालका अन्य विभिन्न भूभागमा समेत महसुस गरिएको कुरा पनि आएको छ होइन.
1: त्यसै गरी रातिको समयमा गएको भूकम्प भएकाले मानिसहरू 81 त्रसित हुन पुगेका थिए. तर यद्यपि भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने अहिलेसम्म आएको छैन. आशा गरौँ कुनै ठुलो भौतिक अथवा मानवीय क्षति चाहिँ नभएको
0: होइन. यो विपदहरू समय समयमा आउने गरिरहन्छ. यो विपदलाई हामीले होइन यो चाहिँ कुनै एउटा नक गरेर आउने होइन नि त होइन. त्यो कारणले यसमा सधैँ नै हामी चाहिँ सजग रहनुपर्ने कुरा पनि छ. अनि हामी यो भूकम्पको कुरा पछि विभिन्न कुराहरू पनि आउँछ क्या. यो जस्तो तनावका कुराहरू आउँछ नि होइन, तनाव हुन्छ. अनि अब यो दैवी प्रकोपहरू त हामीलाई थाहा नदिकन आउने हुनाले अचानक आउने हुनाले पनि यो मानसिक रूपमा धेरै कुराहरू पनि त्यसले निम्ताएको हुन्छ कि. जस्तै केही अभाव भयो भने, केही त्यस्तो विपत्ति आयो भने, आफूले भनेको जस्तै भएन भने पनि होइन मानिसहरूले चाहिँ एकदमै आफूलाई चाहिँ कमजोर सम्झन्छन् कि. त्यति बेला मानसिक रूपमा होइन मनोपरामर्शहरू पनि अवश्य लिनुपर्ने हुन्छ.
1: र त्यसै गरी दिदी थाहा छ, भोलि चाहिँ हाम्रो यो जुन सेप्टेम्बर 10 चाहिँ हामीले विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरेका छौँ. हरेक सेप्टेम्बर
0: हामीले यो बिचमा हामीले जस्तो धेरै कुराहरू छ नि त, यो जुन विश्व आत्महत्या दिवस विरोधको रोकथामको दिवस मनाउने क्रममै यो दिवसलाई पनि हामीले यति बेला सम्झिँदाखेरि भोलिको हो, तर आज हामीले यसलाई यो विषयलाई लिँदाखेरि अहिले पछिल्लो समयमा चाहिँ त्यस्ता धेरै घटनाहरू चाहिँ हामीले सुन्न आएको छ होइन. आत्मदाहका कुराहरू, आत्महत्याका कुराहरू, केही अभाव हुने बित्तिकै आत्महत्या गर्ने, कोही डिस्कस हुने बित्तिकै, अलिकति भनाभन हुने बित्तिकै होइन, त्यस्ता कुराहरू पनि धेरै आएको छ. यो सबैको लागि विचार गरेर यही विमर्शको लागि होइन सायद यो दिवसको एउटा महत्त्व चाहिँ आवश्यकता चाहिँ लाग्यो. र यो विश्व आत्महत्या रोकथाम दिवस चाहिँ हरेक वर्ष सेप्टेम्बर 10 मनाउने चाहिँ डब्ल्युएसले चाहिँ यसलाई समर्थन गरेको पनि होला कि.
1: हजुर दिदी, त्यसै गरी नि दिदी, यदि हामीले चाहिँ तपाईँ अथवा तपाईँको घर वरपर कुनै व्यक्ति चाहिँ एकदम मानसिक तनावमा देख्नु भएको छ, निराशा भएको, एकदमै हतारिने होइन, यस्तो देख्नु भएको छ भने चाहिँ उहाँहरूलाई हामीले चाहिँ एक्लै गुम्सिएर चाहिँ बस्न दिनु भएन होइन दिदी. हामीले साथीभाइहरूसँग, परिवारका सदस्यहरूसँग चाहिँ हामीले खुलेर कुराकानी गर्नुपर्छ. खुलेर कुराकानी गर्ने नि, मनमा कुण्ठा बनाएर राखिरह्यो भने त त्यो कुण्ठा जम्मा हुँदा हुँदा एकदम त विस्फोट हुन्छ. त्यसले चाहिँ नराम्रो प्रतिक्रिया पनि दिन सक्छ होइन, नराम्रो रूप पनि लिन सक्छ.
0: यो अवस्था चाहिँ जब मानिसलाई आफूले भनेको जस्तै हुँदैन होइन, त्यो मन कमजोर भएको बेलामा, पीडामा भएको बेलामा हुने हो नि त. जस्तो यो अहिले यो आगो दैवी प्रकोप छ नि त होइन, यो विपद छ नि. यो विपदमा पनि त्यस्तो धेरै कुराहरू छ क्या. हाम्रो यो श्रृङ्खलाहरूमा पनि यो विपदको निरन्तर प्रसारण छ नि त होइन. त्यो कार्यक्रमहरूमा पनि यसको बारेमा हामीले मनोपरामर्शका कुराहरूलाई पनि जोडिरहेका छौँ होइन. यो चाहिँ एकदमै आवश्यक छ. त्यस्तै गरेर चाहिँ यो स्वास्थ्य हेल्पलाइनको लागि चाहिँ 1166 फोन, जो पैसा लाग्दैन, त्यसमा चाहिँ निशुल्क रूपमा परामर्श लिन पनि सकिन्छ.
1: हजुर, अनि मनोपरामर्श लिनु भनेको नि कुनै कमजोरी वा लाजको विषय होइन
0: होइन.
1: यो त मानसिक स्वास्थ्यलाई बलियो बनाउने एउटा चाहिँ हाम्रो बुद्धिमानी कदम हो नि त, चाल हो नि त होइन. हामीले चाहिँ मनोपरामर्श लिनुपर्छ. हामी शारीरिक रोग लाग्यो भने चाहिँ हामी उपचारका लागि जान्छौँ, निर्धक्क भएर जान्छौँ. तर मनोपरामर्शको लागि चाहिँ हामी अलिकति हतोत्साहित हुने होइन, अलिकति हिचकिने, पछाडि पर्ने, उसले मलाई केही पो भनिहाल्छ कि भन्ने सोच्छौँ, त्यो लाजको विषय होइन.
0: होइन,
1: हामी पनि परामर्शको लागि जानुपर्छ, बोल्नुपर्छ होइन। त्यसै गरी अब हामीलाई जान मन लागेन, खुल्न मन लागेन भने त हाम्रो निशुल्क परामर्श हेल्पलाइनहरू पनि छन् नि त
0: होइन।
1: अघि तपाईँले भन्नुभयो 1166 फोन गरेर चाहिँ हामीले जुनसुकै बेला निशुल्क परामर्श लिन सक्छौँ होइन।
0: अब यो विपदले र सँगसँगै चाहिँ अरू बेला पनि अब चाहिँ स्वास्थ्य जुन एउटा उपचार भनेको चाहिँ स्वास्थ्यको मात्र होइन रहेछ होइन, हामीले देखिने बाहिरबाट देख्ने शरीरको मात्रै उपचार होइन, पूर्ण स्वस्थ हुनको लागि मानसिक रूपमा पनि मान्छे त्यत्तिकै स्वस्थ हुनुपर्छ, सामाजिक रूपमा पनि एउटा होइन भावनात्मक त्यो रूप पनि जुन स्वभाव पनि हुनुपर्छ। त्यसैले यो सबैको लागि चाहिँ हामीलाई चाहिँ हाम्रो मानसिक अवस्था चाहिँ विचलित नभएको हुनुपर्छ कि, जब विचलित भइसकेपछि चाहिँ विभिन्न घटनाहरू आफूलाई कमजोर ठान्छन् होइन, आफ्नो निराशाहरू ल्याउँछन्, अनि भएन गरेन नकारात्मक कुराहरू चाहिँ बढी आउँछ, त्यसले चाहिँ मन डगमगाउँछ कि। यो जब डगमगाउँछ त्यो मात्र एक सेकेन्डको कुरा हुन्छ नि
1: होइन दिदी, आफूलाई मनमा लागेका कुराहरू चाहिँ निर्धक्कका साथ भन्नु पर्ने होइन। जस्तै मलाई केही समस्या छ भने दिदी भन्दै म तपाईँ भाटामा आउँछु, तपाईँलाई भन्छु, सेयर गर्छु, सेयर गरेपछि हाम्रो मन हल्का हुन्छ दिदी। त्यसै गरी तपाईँलाई एउटा कुरा भन्न मन लाग्यो, आज जन्मदिन हो नि,
0: मलाई पनि थाहा छ जन्मदिन चाहिँ हाम्रा श्रोता सबैको लागि, विशेष गरी अझै सङ्गीतमा होइन रुचि राख्ने सबैजनाको लागि आज अरुणा लामाको जन्मदिन होइन। हामीले उहाँका त्यस्ता गीतहरू, सदाबहार गीतहरू छन् जो गीतहरू जुनसुकै समयमा पनि हामीलाई छोइरहन्छ होइन, खुसी दुःख होइन रमाइलो सबै बेलामा चाहिँ यसले छोइरहन्छ।
1: अनि उहाँले गाउनु भएको एउटा गीत छ नि, भेटिनु र छुटिनु त यो संसारको रीति
0: हो हो
1: होइन, यो एकदमै चर्चित गीत होइन, उहाँलाई सम्झिने गीत, उहाँको अमर स्वरलाई फेरि सुन्ने दिन होइन, नेपाली सङ्गीतमा उहाँले छोड्नु भएको अविस्मरणीय योगदानलाई चाहिँ नमन गर्ने दिन
0: होइन। अरुणा लामालाई हामीले यसरी सम्झन सक्छौँ होइन, जो चाहिँ यति सङ्घर्षमय आफ्नो त्यो जीवनमा पनि उहाँले यो सङ्गीतलाई चाहिँ सधैँ साथ दिइरहनु भयो कि होइन, साङ्गीतिक फाँटमा उहाँको योगदान चाहिँ एकदमै अतुलनीय छ र नेपाली साङ्गीतिक आकाशमा उहाँ चाहिँ सधैँ रहिरहनु भएको छ। र आज हामी उहाँको जन्मदिनमा हामीसँग रहेका धेरै उहाँका गीत सङ्गीतहरू हुँदाहुँदै पनि एउटा मात्र गीतलाई को पनि सानो अंश चाहिँ राख्न सक्छौँ
1: राख्छौँ राख्छौँ पक्कै पनि। आज उहाँको जन्मदिनमा नेपाली सङ्गीतकी अमर साधकप्रति चाहिँ हार्दिक श्रद्धा सुमन भन्दै उहाँकै गीत भेटिनु र छुटिनु त यो संसारको रीत हो गीत हामी
0: सुनाउँ ल श्रोतासँगै रहेर है त।

0: अरुणा लामाको जन्म जयन्तीको यो दिनमा हामीले स्मरण गर्दै उहाँकै स्वरको यो गीत यहाँ राख्यौँ। सायद यही पङ्क्ति जस्तै उहाँको जीवन होइन पनि हामीसँगको एउटा सुन्दर भेट थियो रमाजी, होइन समयले उहाँलाई हामीबाट छुटाए तर उहाँको यी स्वरहरूलाई छुटाउन चाहिँ
1: पक्कै सक्दैन पनि होइन। हजुर, यति बेला हामी नमस्ते नेपालमा छौँ। नमस्ते नेपालमा हामी हाम्रो आदरणीय श्रोताहरूलाई आज हामीले के कुराकानी गर्यौँ?
0: नमस्ते नेपालको यो तेस्रो श्रृङ्खला हो र आज हामीले कुरा गऱ्यौँ सबैभन्दा पहिला जेएनजी शहीद दिवस, जो हिजो सम्मान शहीदहरूलाई जेएनजी शहीदहरूलाई सम्मान गर्दै हिजोको दिनमा यो दिवस मनाएको कुरामा लाई थोरै प्रसङ्ग जोड्यौँ। अनि
1: त्यसै गरी बिपी कोइराला जन्म जयन्ती पनि रहेको छ आज, यसको बारेमा पनि हामीले कुराकानी गऱ्यौँ।
0: अनि त्यसपछि भाद्र दस जो विपद आएको दिन होइन, रसुवा भोटेकोसी नदीले ल्याएको विपदको बारेमा पनि हामी उद्धार भएका केही प्रसङ्गलाई पनि जोड्यौँ होइन।
1: हजुर, र त्यसै गरी सेप्टेम्बर 10 मनाइने विश्व आत्महत्या रोकथाम दिवसका बारेमा पनि हामीले कुराकानी गर्यौँ
0: र भर्खरै चाहिँ हामीले अरुणा लामाको जन्म जयन्तीको कुरा गर्दै एउटा साङ्गीतिक कोसेली पनि राख्यौँ। अब भने कार्यक्रमको अन्तिममा पनि हामी आएका छौँ।
1: हजुर, हेर्नु न दिदी, अझै कुराकानी गर्न मन थियो है, तर अब बिदा माग्नुपर्ने बेला पनि भइसकेको छ।
0: पक्कै अब बिदा हुने बेलामा चाहिँ आज हामी जुन यो प्राकृतिक विपदप्रतिको सजगता होइन र हाम्रो मानसिक स्वास्थ्य तथा जीवन प्रतिको सकारात्मक दृष्टिकोणको विषयमा महत्त्वपूर्ण कुराकानी पनि यसमा रह्यो भन्ने पनि हामीलाई लाग्यो। आशा छ आजको प्रसङ्गहरूले तपाईँहरूलाई केही सजग केही जानकारी गरायो होला भन्ने पनि हामीलाई लाग्यो, केही स्मरण पनि गरायो
1: होइन। विपद होस् या जीवनका उतार चढाव, हामीले सधैँ धैर्यता र संयमताका साथ अघि बढ्नुपर्छ, सकारात्मक सोच्नुपर्छ, संयमित बन्नुपर्छ, एक अर्काको चाहिँ हामी सहारा बन्नुपर्छ होइन।
0: पक्कै पनि अब हामी बिदा हुने बेलामा आएका छौँ। अर्को हप्तामा अर्को श्रृङ्खलामा हाम्रा सहकर्मी साथीहरू उपस्थित हुनुहुनेछ। नमस्ते नेपाल सुन्न चाहिँ नबिर्सनु होला होइन, बुधबार हाम्रो नेवार भाषाको समाचारपछि होइन।
1: हजुर, त्यतिन्जेलसम्मको लागि म रमा ढुङ्गाना,
0: म शान्ति राणा, सँगै हामीलाई प्रविधि कक्षमा साथ दिनुहुने प्राविधिक मित्र रमा कोइराला र समन्यात्मक भूमिकामा प्रविधि कक्षमा रहनुभएको साथी चन्द विष्टलाई पनि धन्यवाद दिँदै आजको श्रृङ्खलाबाट अनी छुइङ डोर्माको एउटा सुमधुर गीतको केही अंश सुनाउँदै बिदा हुन्छौँ। हवस् त, नमस्कार।
1: नमस्ते नेपाल।
0: नमस्ते नेपाल।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 मोदी खोलाको सहायक किम्रुङ खोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ। हिजो साँझ खोला थुनिँदा पानीको बहाव रोकिएका आशंकामा गइराति उच्च सतर्कता अपनाइएको थियो। अन्नपूर्ण 11 वडाध्यक्ष हिमबहादुर गुरुङले खोलाको बहाव अहिले पूर्ववत अवस्थामा बगिरहेको र जोखिम नरहेको जानकारी दिनुभयो। खोला थुनिएपछिको सम्भावित जोखिमपछि मोदी र किम्रोङ खोला नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको थियो। जिल्ला प्रहरी कार्यालयले कास्कीले बिरे ठाँटी नयाँ पुल तथा पर्वतको पातीचौर र दिमुवा क्षेत्रमा माइकिङ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको थियो भने स्थानीयले रातमा घर छोडेर सुरक्षित स्थानमा निस्किएका थिए। भोटेखोसी बाढीमा परेर घाइते भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि ल्याइएका 81 घाइतेमध्ये 57 उपचारपछि फर्किएका छन्। अस्पतालका प्रवक्ता सर्जन डाक्टर गोपाल सेडाईले उपचारका लागि ल्याइएका 18 घाइतेको भने अहिले पनि उपचार भइरहेको जानकारी दिनुभयो। घाइतेमध्ये 3 आइसियू र 2 हाई केयरमा राखिएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले भोटेकोसी बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कनको विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ। हिजो अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन र विश्व ब्याङ्कले तयार पारेको विश्वव्यापी विपद पश्चात द्रुत क्षति अनुमानको छुट्टा छुट्टै प्रारम्भिक मूल्याङ्कनबारे छलफल गर्दै उहाँले आयोग र विश्व ब्याङ्कका नेपाल प्रतिनिधिहरूलाई यस्तो निर्देशन दिनुभयो। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने भएको छ। यस्तै बैठकमा कानून मन्त्री गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने लगायत कार्यसूची छ। दिउँसो 1:15 राष्ट्रिय सभाको बैठक पनि बस्दैछ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: बाँकी समाचार। आज भदौ 24 गते नेपाली काङ्ग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्वत 1971 भदौ 24 गते जन्मिनु भएका कोइरालाको जन्म जयन्तीका अवसरमा नेपाली काङ्ग्रेस र पार्टीका भातृ संगठनहरूले आज देशभर विभिन्न कार्यक्रम गर्दैछन्। रेडियो नेपालका प्राविधिक अधिकृत प्रकाशलाल थान्दारको 57 वर्षको उमेरमा निधन भएको छ। हिजो साँझ सुनसरीको दुहबी नगरपालिका सिमरबना पुल नजिक मोटरसाइकल दुर्घटनामा उहाँको निधन भएको हो। दुर्घटनामा गम्भीर घाइते थान्दारलाई उपचारका लागि विराट शिक्षण अस्पताल बुढी गंगा लगिएकोमा अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए। थान्दार रेडियो नेपालको तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राममा प्राविधिक अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो। र अमेरिका र इरान बीच पछिल्लो समय बढ्दै गएको तनाव थप चर्किएको छ। अमेरिकी सेनाले इरानका 5 तेल ट्याङ्करमा हमला गरेको जनाएको छ। यस्तै इरानले अमेरिकाको सुविधा सम्पन्न जहाज हरमुज नजिकैबाट नियन्त्रणमा लिएको जनाएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्ते कार्यक्रम लेखबेसीको पर्खाइमा रहनुभएका सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र रमा कोइराला अनि यो प्रस्तुता राजन छेत्रीको। श्रोता सधैँको बुधबार नै आजको बुधबार पनि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम लेखबेसीमा। आज पनि हामी करिब करिब 50 मिनटको समय अर्सँ रहनेछौँ र यहाँहरूका गीत सुन्नेछौँ, हाम्रा गीतहरू सुन्नुहुनेछ र केही जानकारीमूलक कुराकानी पनि गर्नेछौँ कार्यक्रम लेखबेसीमा। यसको लागि यहाँले आफूले सुनेका, आफूले जानेका आफ्ना गाउँठाउँका गीतहरू प्रस्तुत गर्न सक्नुहुनेछ। त्यसको लागि 2271 2206736 फोन गर्न सक्नुहुनेछ। त श्रोता, हामी कार्यक्रमको थालनीमा सधैँ गीत अनि केही जानकारीमूलक कुराकानी राख्ने गरेका छौँ। त आज भने हामी कार्यक्रमको थालनीमा गीतभन्दा अगाडि यो जानकारीमूलक कुरा राख्ने क्रममा यो खाना खाएपछि पेट फुल्ने समस्या देखिन्छ, यो कसरी हुन्छ र यो थाहा पाउन अर्थात् यो ब्लोटिङ हटाउने घरेलु उपाय के छन् त यसको बारे छोटो कुराकानी हामी गर्नेछौँ। खास गरी यो खाना खाएपछि पेट फुल्ने समस्या प्रायः सबैमा देखिन्छ। यो दहीमा पाइने प्रोबायोटिक्स ल्याक्टोब्यासियल र बिफिडोयो ब्याक्टेरियमले आन्द्रामा राम्रो ब्याक्टेरिया बढाउँछ, किनभने दही खाँदा चाहिँ दहीले चाहिँ पचाउने काम पनि गर्छ। त यो खाना खाएपछि पेट फुल्ने समस्या चाहिँ खासै थाहा पाउनको लागि यो ब्लोटिङ हटाउने घरेलु खासै उपायहरूमा चाहिँ छिटो खाने तारेको मसलेदार खानाले विशेष गरी पेट फुल्ने समस्या चाहिँ हामीमा देखिन्छ। यो ग्यासको समस्या बढ्छ भन्ने चाहिँ यो धेरै चिकित्सकीयप्रति पनि पुष्टि भएको छ। त अदुवा, पुदिना, सौँफ, भुइँकटर, मेवा, काँक्रो, किवी, दही, सिड्स र कागती पानीले विशेष गरी यो ब्लोटिङ कम गर्न मद्दत गर्छ अर्थात् यो पेट फुल्ने समस्याले चाहिँ कम गर्न सक्छ भनिएको छ। त्यो छिटो छिटो खाने बानी पहिलो कुरो, अनि त्यसकै गरी तारेको मसालेदार खाना र अनियमित जीवनशैलीका कारण धेरै मानिस ग्यास र ब्लोटिङको समस्याबाट पीडित छन्। त पेट दुख्ने, वाकवाकी र असजिलोपन ल्याउने यो समस्याबाट राहत पाउन घरमै उपलब्ध हर्बल खानेकुरा प्रभावकारी हुनसक्छ भनिएको छ। त्यही के हो यो हर्बल खानेकुरा अनि यो पेट किन फुल्छ त विशेष गरी यो पनि हामीले थाहा पाउनुपर्ने हुन्छ, होइन? पेट किन फुल्छ? पहिलो कुरो चाहिँ अब पेट फुल्ने सबभन्दा ठुलो कारण भनेको अघि पनि मैले भने खानपानमा गडबडी, होइन? खानपानलाई हामीले ध्यान नदिनु। त्यस्तै अब धेरै मसलेदार र तारेको खाना धेरै हामीले प्रयोगमा ल्याउन अथवा खानु, होइन? यो यी कुराहरू प्रयोग गर्दा चाहिँ यसले चाहिँ हामीलाई पेटमा समस्या ल्याउँछ भनेर भनिएको छ। तर कहिलेकाहीँ धेरै खाना खाने वा छिटो छिटो खाने बानीले पनि यो ब्लोटिङ हुन्छ, किनकि यसले पाचन प्रणालीमा दबाव पार्छ। कब्जियतले यो समस्या झन् बढाउँछ र ब्लोटिङका कारण पेट दुख्ने, ग्यास, बैचेनी, वाकवाकी जस्ता धेरै समस्या हुन्छन् भनिएको छ। त हामीले यो ब्लोटिङ कम गर्ने हर्बल खाद्य पदार्थहरू के छन् त? अब यी हामीले घरैमा बनाउँछौँ, हामी त प्रायः गरेर केही सानोतिनो अब आफूलाई अप्ठ्यारो भयो भने अब औषधि खान मेडिकलै दौडिन्छौँ, होइन? हस्पिटलै दौडिन्छौँ। त्योभन्दा नि केही समय हामीले घराइसी ती हर्बलहरू, होइन, खाद्य पदार्थहरू प्रयोग गरेर पनि हामीले त्यसलाई केही सहज गर्न चाहिँ पक्कै सक्छौँ। त्यसको लागि हामीले के चाहिन्छ भन्दाखेरि पहिलो कुरो अदुवा, होइन, चाहिँ पुदिना, सौँफ, भुइँकटर, मेवा, काँक्रो, किवी, त्यस्तै गरी दही, होइन, कागती पानी, यी धेरै कुराहरू छन्। त यिनलाई हामीले प्रयोग कसरी गर्ने? जस्तै अब अदुवा, होइन, अदुवा त तपाईँ हाम्रो भान्सामा सधैँ हुन्छ नि, हामी प्रयोग सधैँ तरकारीमा गर्छौँ नै, होइन? यो अदुवा, अदुवामा चाहिँ जिन्जरोल कम्पाउन्डले पाचन प्रक्रिया एकदम छिटो बनाउँछ, यसले चाहिँ पाचन पचाउने काम गर्छ, होइन? यसले शून्यको पनि घटाउँछ, ग्यास्ट्रिक अनि मोटिलिटी बढाउँछ यसले, होइन? त खानापछि अदुवाको चिया वा सानो टुक्रा चपाउँदा ऐठन र ग्यासमा तुरुन्त यसले राहत पनि दिन्छ। त अध्ययनहरूमा पनि अदुवाले ब्लोटिङ कम गर्छ भन्ने देखिएको। त्यस्तै अब पुदिना, होइन, पुदिना पनि हामी प्रायः चियामा प्रयोग गर्छौँ, खान्छौँ, चियामा पनि हालेर खान्छौँ, होइन? त्यसै अचारमा पनि प्रयोग गर्छौँ। त यो पुदिनाले चाहिँ पेटका मांसपेशीहरूलाई चाहिँ रिल्याक्स गर्छ, होइन, सजिलो गर्छ, जसले ग्यास पास गर्न सजिलो बनाउँछ। र पुदिना चिसो, पुदिनाको चिया वा पात चपाउँदा अपच र ब्लोटिङ हट्छ, यसका एन्टिअक्सिडेन्टले पेटलाई शीतल र स्वस्थ पनि राख्छ। त्यसै गरी सौँफ, सौँफमा हुने एनेथोल कम्पाउन्डले पाचन इन्जाइममा बढाउँछ र ग्यास बन्न रोक्छ यसले। र खानापछि एक चम्चा सौँफ चपाउँदा या सौँफ पानी पिउँदा ब्लोटिङ र ग्यास तुरुन्त कम हुन्छ भनिएको छ। त धेरै संस्कृतिमा यो परम्परागत उपाय पनि हो, यो गरिन्छ पनि। अब त्यस्तै गरी भुइँकटर आयो, भुइँकटर पनि सामान्य हामी पाउँछौँ, होइन, प्रयोग गरेर हुन्छौँ, खाइरह हुन्छौँ, होइन? अब भुइँकटर चाहिँ ब्रोमेनेल इन्जाइमले प्रोटिन पचाउन मद्दत गर्छ,
र सुजन यसले सुन्निएको पनि यसले बसाउने काम गर्छ र उच्च फाइबर र भिटामिन सीले कब्जियत त पक्कै हटाउँछ होइन, यसले पनि यही काम गर्छ र ताजा भुइँ गरेर खाँदा ब्लोटिङ झनै कम हुने यसले देखिएको छ। अब त्यसरी आयो मेवा, मेवामा हुने पपेन इन्जाइमले चाहिँ प्रोटिन तोड्छ, फाइबरले कब्जियत हटाउँछ, एसिड रिफ्लेक्स पनि कम गर्छ र पाकेको वा काँचो मेवा ब्लोटिङको लागि चाहिँ अति उत्कृष्ट मानिएको छ, यो हामी प्रयोग गर्छौँ। त्यस्तै गरी आयो काँक्रो, काँक्रोमा हुने 95% पानीले हाइड्रेसन दिन्छ, एन्टिअक्सिडेन्ट पेट शीतल राख्छ र कब्जियत र पानी जम्ने समस्या हटाउँछ। यसलाई सलादको रूपमा पनि खान सकिन्छ। त्यस्तै आयो अब मैले भने किवी होइन, अब किवीमा हुने एन्टी एनिडिन एन्जाइम र प्रियाबियोटिक फाइबरले पाचन सजिलो बनाउँछ, राम्रा ब्याक्टेरिया बनाउँछ र एन्टी इन्फ्लेमेटरी गुणले यसलाई पनि सुन्निएकोलाई बसाउने काम गर्छ जुन किवी खाँदाखेरि। जस्तै अब दही, दही त हामी सधैँ प्रयोग गर्छौँ होइन, सधैँको भान्सामा हुन्छ भने दहीमा चाहिँ पाइने प्रोबायोटिक्स र ल्याक्टोबेसिलस बिफिडोब्याक्टेरियमले चाहिँ आन्द्रामा राम्रो ब्याक्टेरिया बढाउँछ र ग्यास कब्जियत यसले हटाउने काम गर्छ। त्यसैले अपचको समस्या भएको बेलामा चाहिँ दही हामीले प्रयोग गऱ्यौँ भने अझ हामीलाई अहिले फाइदा पनि गर्छ। जस्तै अब चिया सिड होइन, यो पनि चियामा हामी प्रयोग गर्छौँ। अब दहीमा यो दहीका कुरा पछि यो चिया सिड, अब यो चिया सिडमा चाहिँ अब यो चाहिँ एकदम घुलनशील र अघुलनशील फाइबरले पाचन सन्तुलित राख्छ, यो चाहिँ राम्रो ब्याक्टेरिया बढाउँछ यसले र यसलाई पानीमा भिजाएर पिउँदा चाहिँ ग्यास र ऐठन कम गर्ने पनि यसले काम गर्छ। त्यस्तै आयो काकती होइन, काकतीमा हुने पनि सिट्रिक एसिडले खाना तोड्छ, पेक्टिन फाइबरले कब्जियत हटाउँछ र बिहान खाली पेटमा मनतातो काकती पानी हामीले प्रयोग गऱ्यौँ भने यसले चाहिँ पाचनमा चाहिँ सुधार ल्याउँछ भनेको छ होइन। अब यही सबै यही भए प्रभावकारी हर्बहरू खानेकुरा होइन, जस्तैमा अब जिरा भयो यसले पाचन उसमा गराउँछ, जिना ज्वारो यो ज्वानो पानी पनि हामी खाने गर्छौँ, बेसार भयो होइन, धेरै कुराहरू छन्। अब सबै कुरा भनेर त साध्य पनि हुन्न, हामी धेरै कुरा पनि गर्छ, गीत सुन्नु छ, सुनाउनु पनि छ, जति कुरा भने पक्कै पनि अहिले बुझ्नुभयो होला होइन। तर हामीले जे पनि प्रयोग गर्छौँ ती प्रयोग गर्दाखेरि स्वास्थ्य कस्तो छ, आफूले स्वास्थ्यलाई त्यसले फाइदा गर्छै गर्दैन, ती कुराहरू आफूले जान्नु जरुरी पनि हुन्छ। यदि आफ्नो स्वास्थ्यमा यदि खराब छ, स्वास्थ्यले सक्दैन भने हामीले एकचोटि चिकित्सकसँग सल्लाह गरेर पनि हामीले यसलाई चाहिँ प्रयोग गर्न सक्छौँ होइन। यी धेरै कुरा छ नि, बाँकी कुरालाई गर्दै गरौँला, अर्को भेटमा फेरि गरौँला। आजलाई थोरै यति नै कुरा राखेँ, अब एउटा गीत राख्छु म यहाँलाई, मिठो यो भाका सुनाउँछु, त्यसपछि म यहाँसँग फेरि कुराकानी गर्न आइहाल्छु। यो पहिलो गीत भरत देउरालीको स्वरमा रहेको मिठो पुरानो भाका यहाँहरूको लागि, त्यसपछि म आउँछु 42/7/21 र 42/7/36।

0: यो मिठो भएका थियो भारत देउरालीको स्वरमा. पक्कै पनि बितेका कुराहरू बितेरै जान्छन्, त्यसलाई सम्झेर फाइदा पनि छैन. साथ यस्तै जीवनका आरोह अवरोह पनि यस्ता कुराहरू कति हुन्छन्, तर अब आउने दिनहरूलाई पक्कै हामीले सोच्नु नै पर्छ. यतिखेर कोही साथी टेलिफोनमा आइसकेका छन्, को हुनुहुन्छ, उहाँसँग कुरा गर्छु. हेलो.
1: ओ राजन दाजु नमस्कार, सन्चै हुनुहुन्छ?
0: एकदम ठिकठाक छु. को बोल्नुभयो, कताबाट?
1: रमेश भाइ.
0: कहाँ रमेश भाइ? फर्पिङबाट.
1: धेरै पछि कुरा भयो नि.
0: त्यही त, फर्पिङबाट होइन,
1: नस्पति घारीबाट आउनु न.
0: त्यही त, फर्पिङबाट. त्यही त, धेरै पछि हामीलाई फोन गर्नु त रमेशजी. अनि कहाँ हराउनु भयो बिचमा?
1: बिचमा त फोन लागेन. आज हाम्रो भित्र लक्ष्मण विष्ट होइन,
0: लक्ष्मण विष्ट होइन, हाम्रो शङ्कर भण्डारी हुनुहुन्छ. शङ्कर भण्डारी हुन्छ, लक्ष्मण विष्ट आउनु भएको छैन, केही बेरमा आउनुहुन्छ होला. अनि के छ अनि रमेशजी, अनि नयाँ नौलो के छ?
1: खासै पुरानै हो दाजु.
0: हजुर, पुरानै. अनि के नयाँ नौलो नभइकन त बिचमा नराएको होला, फोन मात्र नलाएर त हराउनु भएन होला. सब भड्किसक्यो पछि है. ओके, अनि के छ आज गीत कस्तो सुनाउनु त आज?
1: गीत त अब नियमको पालना गर्नै पर्यो.
0: पर्यो पर्यो पर्यो, त्यो त पर्यो.
1: होइन त, पक्कै पनि गीतमै पनि नियमको पालना गर्नुपर्छ.
0: त्यो त
1: नरमाइलो होला.
0: हो, त्यो त पक्कै हो नि.
1: यति बेलै मन मेरो डराउँथ्यो, हामीलाई देख्दा कालो सास भराउँथ्यो. पछाडि तिमीलाई आउँछ, तिमी त राम्री मान्छे बराबरै होला.
0: पक्कै हाँसी खुसी, जसलाई जसलाई भने पनि, जसले सम्झना छ उसलाई पक्कै पनि सम्झिदिनु, त्यही नै ठुलो कुरा होइन.
1: ओके,
0: देश रोइरहेको छ यति बेला होइन, अब यस बेला हामीले मनन पनि गर्नुपर्छ. ओके, यति छोटो मिठो प्रस्तुति दिनु यसको लागि धेरै धन्यवाद. हामीलाई सम्झना गर्ने होला, अहिले छुट्टी है त.
1: हुन्छ,
0: ओके. हामी सी हुनुहुन्थ्यो फर्पिङबाट, छोटो मिठो गीतसँग छुट्टी सक्नु भएको छ. अर्को साथी फेरि अनि भएको छ, को हुनुहुन्छ? हेलो. हेलो.
2: हजुर नमस्कार सर.
0: हजुर नमस्कार, को बोल्नुभयो कताबाट?
2: हजुर, म इटर सुनसरी जिल्लाबाट युवराज पोखरेल बोल्दैछु. हजुर
0: युवराज पोखरेल.
2: हजुर सर.
0: आराम हुनुहुन्छ युवराजी?
2: आराम कुशलै छ, तर गर्मीले त हजुर सातवटा घाम लागिरहेछन्.
0: अब बिस्तार बिस्तार हट्ला, यो सातवटा घामबाट घट्दै छ, पाँच चार तिन दुई हुँदै आउला नि त.
2: हजुर होइन,
0: त्यसपछि फेरि हामीलाई सातवटै चाहिने होला नि त त्यसपछि, होइन?
2: हजुर सर.
0: अनि अरू के छ, केमा व्यस्त हुनुहुन्छ आजभोलि?
2: हजुर हजुर,
0: आज भोलि केमा व्यस्त हुनुहुन्छ?
2: हजुर म त बसी बसै हो सर, अब कहिले कहीँ यसो प्रोग्राम आउँछ, यसो फोन लाग्यो भने लाग्यो भने बोलो, नत्र मनको कुरा खोल्यो.
0: मनको कुरा खोल्यो, अहिले अहिले भनेका कुराहरूलाई सुन्यो होइन?
2: हजुर.
0: त्यो पनि रमाइलो हो नि. अनि युवराजी के छ आज, कस्तो गीत सुनाउने?
2: एउटा सर पुरानो मान्छे, पुरानै पुरानो गीत.
0: हजुर हजुर हजुर.
2: मै छोरी सुन्दरी कसरी भरौँ पानी, मै छोरी सुन्दरी कसरी भरौँ पानी, मिठी उठी भरौँ भने कम्मर दुख्ने बानी, पछि पछि भरौँ भने

0: छोटो मिठो प्रस्तुति यसकोलाई यहाँले धेरै धेरै धन्यवाद युवाजी, हामीलाई जोडिँदै गर्नुलाई अहिले छुट्टी है त।
1: हस्
0: नमस्कार। युवराज पोखरेल इटहरीबाट हुनुहुन्छ, अर्को साथी फेरि को हुनुहुन्छ? हेलो
2: हेलो सर, नमस्कार।
0: नमस्कार, कताबाट को बोल्नुभयो?
2: चितवन जिल्लाबाट रामबहादुर खड्का सर।
0: रामबहादुर खड्का,
2: हजुर सर।
0: अनि आराम हुनुहुन्छ रामबहादुरजी?
2: आराम छ हजुर, बिहान मन्द मन्द हावा लाग्छ, म गाई गर्छु, गाईलाई सेवा गरेर बसिरहेको छु।
0: ए पक्कै नि, यो जीव जन्तुलाई सेवा गर्नु त राम्रो हो नि, होइन र?
2: कि बाल्ने माने चाहिँ गाईलाई एकादशी भनेर छोड्नु हुँदैन, एकादशी गाईलाई पानी खुवाउनु पर्यो, घाँस खुवाउनु पर्यो, होइन?
0: हो त्यो त पऱ्यो, पक्कै पक्कै पक्कै। अनि अरू के छ, अनि अरू के छ नयाँ नौलो चाहिँ?
2: अब हल्का फुल्का धान धुन लागेको छ, के अरे पसाउन लागेको छ, अब हिउँदे बारी, अब साग सब्जी यसो गर्ने, यसै तरकारी सारे घर बगाइन्छ हजुर,
0: स्याहार सुझाट गर्ने,
2: हजुर हजुर,
0: घाँसपात उखाल्ने, होइन
2: हजुर, अब सान चाहिँ रेडीमेड लाउने, भजन कीर्तन सातजना हिँडिरहन्छ हामी
0: हजुर,
2: बेलुका बेलुका खानाहरू दुईवटा सुत्नुहुन्न भन्ने छ, यसो मन्दिर एकजना भजन, कहिले कुन मन्दिरमा कहिले कुन मन्दिरमा जान्छौँ,
0: पक्का पक्का भगवान्
2: हुन्छ, रमाइलो गरौँ यसो चाहिँ नि,
0: पक्कै रमाइलो रमाइलोसँग जिन्दगी बितोस् हामी पनि कामना गर्छौँ।
2: म त सिलुङ पनि भन्छु, भजन पनि भन्छु, गीत पनि गाउँछु, अघि सिलु भन्ने रात बिताउनु पर्छ जनता जाँदा हजुर,
0: अब आज चाहिँ के सुनाउने त अनि?
2: आज भजन सुनाउन लाग्यो मैले,
0: भजन सुनाउने हो त, ओके ल।
2: जन्म दियो हे प्रभु हुर्कायो किन, जन्म दियो हे प्रभु हुर्कायो किन, तेरो मेरो भन्ना भन्नै आइपुगे त लिन, सके त भगवान पूजा गराउला, नसके भगवान शरण पराउला। जन्म दियो हे प्रभु हुर्कायो किन, जन्म दियो हे प्रभु हुर्कायो किन, तेरो मेरो भन्ना भन्नै आइपुगे छ लिन, सके त भगवान पूजा गराउला, नसके भगवान शरण पराउला। भ्यागुतालाई बिर्खे टोपी छेपारोलाई चस्मा, भ्यागुतालाई बिर्खे टोपी छेपारोलाई चस्मा, मलाई पनि लैजाऊ कृष्ण गोकुल जानी बस्मा, लैजाऊ भगवान म पनि तिम्रै सन्तान, लैजाऊ भगवान म पनि तिम्रै सन्तान, लैजाऊ भगवान म पनि तिम्रै सन्तान। हरि
0: हरि, मिठो मिठो प्रस्तुति भजन, यसको लागि यहाँलाई धेरै धन्यवाद रामजी, यस्तै हामीलाई भजन टुड्का गीत सुनाउँदै गर्नुलाई जोडिँदै गर्नुलाई अहिले छुट्ने है त।
2: नमस्कार।
0: हस् नमस्कार। रामबहादुर खड्का चितवनबाट हुनुहुन्थ्यो, अर्को साथी फेरि को हुनुहुन्छ? हेलो हेलो, हजुर हजुर, नमस्कार।
3: नमस्कार हजुर, नमस्ते, नमस्कार राजन सर।
0: कताबाट को बोल्नु भयो?
3: यता मरङको रतुवा माईबाट शङ्कर ढकाल।
0: हो शङ्करजी, आराम हुनुहुन्छ?
3: आरामै छु सर, अब हजुरलाई कस्तो छ?
0: एकदम हामी पनि ठिकठाक छौँ, के छ अनि मरङतिर हालखबर के छ, तपाईँ केमा व्यस्त हुनुहुन्छ आज भोलि, के गर्दै हुनुहुन्छ?
3: हालखबर हालखबर त भन्नुपर्दा गर्मीकै कुरा छ, अब घाम लागिरहेछ मजाले, अस्तिको दिनसम्म झारझुर पानी आउँदै थियो, हिजो र आज दुई दिनको पानी आएको छैन, अनि तराई हो, अब घाम गर्मी नै छ, अब धानलाई पानी चाहिएको थियो, पानी अलिक पुगेको छैन, यस्तै छ राजन सर।
0: अब घाम पनि चाहिन्छ, पानी पनि चाहिन्छ, अब घाम कहिले बढी हुन्छ, अघिको हामीलाई भन्दै हुनुहुन्थ्यो युवराजीले, सातवटा सूर्य लागे जस्तो घाम लागेको छ, गर्मी लागेको छ भन्दै हुनुहुन्थ्यो, होइन?
3: हजुर हजुर।
0: अब बिस्तारै, अब केही दिनपछि बिस्तारै घट्दै जान्छ, त्यसपछि फेरि हामीलाई सातवटा सूर्यकै आवश्यक पर्छ, अहिले बढी भएको छ हामीलाई,
3: होइन? हजुर हजुर, त्यस्तै भएको छ, अब त्यस्तै छ, देश रोइरहेको अवस्था छ, अब चाडबाडले पनि पिरोल्दैछ, चाडबाड एक दिन धमाधम दैलोमै आइपुग्न आँटिसकेको छ, अनि सम्पूर्ण देशवासीहरूलाई चाहिँ घाँटी हेरेर हात मिल्नु होला, बढी तडक भडक नगर्नु होला भन्न चाहे मेरो तर्फबाट।
0: पक्का पक्का पक्का, आफू जे जे जस्तो छौँ, आफू जसै जसरी सक्छौँ जे सक्छौँ त्यसमै रमाउन सक्यो भने आफू खुसी पनि भइन्छ, होइन?
3: संस्कार संस्कृति चाहिँ जोगाउनै पर्छ,
0: बुवाको
3: मुखाना दिन आएको छ, तिज पनि आएको छ, अब घरमै बसेर आफ्ना दिदी बहिनी दाजुभाइ माइती चेली मिलेर मनाऊ भन्न चाहन्छु।
0: धेरै धेरै धन्यवाद यहाँलाई। अनि आज कस्तो के गीत छ भन्ने त?
3: गीत थोरै यसो के अरे
0: नियमको पालना, ओके हजुर।
3: दिन दिन हुने त्यो भेट, हुने त्यो भेट,

0: पक्क यहाँले पनि माया नमार होला, हामी पनि हामीसँग आउँदै गर्न जोडिदिई गर्नु होला है त, अहिले
1: यहाँ छुट्टी
0: पक्का पक्का लाग्छ लाग्छ, आउनुपर्छ, प्रयास गर्नुपर्छ। ओके, गुरुङबाट हुन्थ्यो शङ्कर ढकाल, धेरै धेरै धन्यवाद उहाँलाई। अर्को साथी फेरि एक्सन भएको हुनुहुन्छ। हेलो हेलो
2: हेलो
0: हजुर नमस्कार।
2: नमस्कार
0: हजुर, को बोल्नु भयो कताबाट? सतहत्तर जिल्लाबाट फोन आइरहेको हुन्छ होइन, सतहत्तर जिल्लाको फोन लाग्दाखेरि अब ट्याक्कै ट्याक्कै फोन त कति सजिलो त के लाग्ला र होइन, त्यसले गर्दा त्यही
2: मेहनत प्रत्येक दिन तपाईँको
0: प्रयास प्रयास गर्नुहुन्छ। हर्केजी अनि अरू के छ नयाँ नौलो के छ हर्केजी? अनि अब सबैतिर यस्तै छ भनिरहेको छ, अहिले सुनिरहेको छ, सबैतिर गर्मी छ, घाम लागेको छ, तातो भइरहेको छ भन्छ, बिस्तारै बिस्तारै घट्ला यसलाई आशा गरौँ होइन।
2: पानी आउँदा नाश पर्ने, जति पानी आउँछ भने अब के गर्ने, धेरै जनजनको क्षति भयो,
0: के भन्न चाहन्छु, देश पनि रोइरहेको छ होइन, त्यसले गर्दा अघि
2: धेरै जनधनको क्षति भयो, उहाँ जति पनि न्यु मिडर भएको छ उहाँलाई हार्दिक श्रद्धा दिन चाहन्छु, अनि जति पनि घायल भएको छ उहाँलाई
0: शीघ्र स्वास्थ्य लाभको कामना
2: चाहन्छु, जति पनि गुवाहाटी पिँढीहरू यो भएको छ उहाँलाई रात एकदम राम्रो गरी बाँध्नु होला, कोही पनि
0: नसुटाउनुहोस्। धेरै धेरै धन्यवाद हर्केजी। अनि आज कस्तो भएको सुनाउनु त आज?
2: अब यो एउटा आज पुरानो पुरानो भएको सुनाउँदा
0: हजुर ल,
2: मैले बनाएको है
0: आफैले बनाएको ल

भएको आकाशको तारा जुनाले, तारा जुनाले संसार

0: अति मिठो प्रस्तुत दिनु यसको लागि धेरै धेरै धन्यवाद अर्गजी, यस्तै हामीसँग जोडिँदै गर्नु ल अहिले छुट्टी है। ओके, पोखराबाट हुन्थ्यो हर्कत छन्त्या, ल फेरि अर्को साथी आइसक्नु भएको छ, काँडा को हुनुहुन्छ? हेलो,
1: हेलो,
0: हजुर नमस्कार, नमस्कार, हजुर को बोल्नु भयो कताबाट? धनकुटाबाट राजवन्त बा, आराम हुन्छ राजजी? एकदम ठिकठाक छु, किन तपाईँको आवाज अलिक कम सानो आइरहेछ कि, सुनिरहेछ कि? अनि नयाँहरू के छ अनि राजजी? यथावत चलिरहेछ। ओके, अनि के छ आज गीत कस्तो सुनाउनु त आज?
1: आज म थोरै पछि भाका सुनाउँछु।
0: ए पश्चिमी, ओके,
1: हजुर। अनि यहाँ भाका सुन गाना गाउनुभन्दा अगाडि यहाँसित बान्ता र चन्द्र बस्नेले चाहिँ हजुरहरूलाई पनि गुड नमस्कार भन्नु,
0: हाम्रो तर्फ धेरै धेरै सम्झेको छ, नमस्कार भनिदिनु होला।
1: हजुर हुन्छ, म चाहन्छु है त।
0: ओके,
1: तिमी गाउँमा मने पाल सहर, मने पाल सहर, अधुरै भो

0: माया जल पनि ए लाली जो बन्चने हो खेर जाने हो खेर एक खेर माया फर्के नहु सम्झेर बिग्रियो जल पनि यसै त रहेछ माया जल पनि
1: त्यति नै छोटो मिठो प्रस्तुत गरेर धेरै धेरै धन्यवाद राजजी, हामी साथै जोडिँदै गर्नुहोला, अहिले छुट्टियो, धेरै धेरै धन्यवाद, छुट्टिसकेका छौँ हामी, धनगुडा रहन्थ्यौँ राज भन्तवा, अर्को साथी फेरि आइसक्नु भएको छ, काँडाको हुनुहुन्छ, उहाँसँग म कुरा गरिहाल्छु। हेलो
2: दाजुलाई नमस्ते, गुड मर्निङ।
1: नमस्ते, गुड मर्निङ, धन धरानबाट
2: बोल्दैछु, रोशन
1: फुला आङराई। अनि आराम हुनुहुन्छ रोशनजी?
2: राजनै म एकदमै आरामै छु भन्नुपर्छ अनि हजुरहरूको
1: ठिकठाक छौँ रोशनजी, तर पनि त्यस्तै छ, साथीहरूले भने जस्तै गर्मी छ, घाम लागेको छ होइन त्यतिखेर, र पनि साथीहरूसँग कुरा गर्दा जस चिसो महसुस भएको छ यदि सबै साथीसँग भेटिरहन पाउँदाखेरि के
2: भनेपछि यता चाहिँ एकदमै चिसो भन्दा पनि पानी पो पर्न थालिरहेको छ मेरो
1: पानी है, यहाँ पनि बिहान त पानी परेको थियो होइन, अहिले चाहिँ काम लागेको छ। अनि अरू नयाँ के छन्, केमा व्यस्त हुनुहुन्छ आजभोलि?
2: साधन भाइ अब नयाँ खबरहरू त के भनेर त्यही यसो बारीतिर कामहरू गर्ने है,
1: हजुर
2: छ भनौँ न,
1: ए त्यसमै व्यस्त जस
2: कामतिरै एकदमै व्यस्त छ भनौँ न,
1: ए त्यो त्यही नै राम्रो हुने होइन,
2: हो कि जस्तो पनि लागिरहेछ, किनकि हुन चाहिँ अलिकति फुर्सद भनेको कहिले मिल्दैन,
1: मिल्दैन फुर्सद निकाल्ने हो
2: आफैले यसो मिलाएर, अब मिलाए मात्रै हो, नभए चाहिँ अब गाह्रो गाह्रो नै हुन्छ कि, अब एकदमै अब कामै काम कामै काम, अब एउटा काम सक्यो अर्को काम, अर्को काम सक्यो अर्को काम होइन,
1: त्यही त हो,
2: अब अलिकति गरिराखेर मात्रै हो, अब नगर्ने मान्छेलाई त धेरै गाह्रो नै हो।
1: आज के छ त अनि गीत कस्तो ल्याउनु भएको छ त आज?
2: पुरानो आज यसो पुरानो एउटा लोक भाका सुनाउनु पर्यो अब राजनै,
1: ओके ल,
2: यो उकालियो राली पुग्नु पर्छ आज लो सिन्दे तिल पारी भन्ने म छोटो सुनाउँछु ल,
1: ओके हस् हस्।

जलजली आँखैमा आफ्नै गाउँ बेसी।

0: पक्कै छुट्टिने बेला यति मिठो आवाज दिनु यही नै कोसेली भएको हामीलाई नै धेरै धेरै धन्यवाद यति मिठो प्रस्तुतिको लागि यस्तै छुट्टी जोडिँदै गर्नु होला हामीसँग हामीलाई यस्ता यस्ता मिठो आवाज गर्न छुट्टी है त रोशन फुलाङ्ग्रा हुन्थ्यो धरानबाट धेरै धन्यवाद उहाँलाई अर्को साथी फेरि आएको छन् बच्चा काँडो हुनुहुन्छ हेलो
1: हजुर नमस्ते शुभ बिहानी
0: नमस्ते शुभ बिहानी को बोल्नु भयो कताबाट
1: श्रीराम दाहाल भक्तपुरबाट
0: हो श्रीरामजी आराम हुनुहुन्छ
1: म आराम छ सर हजुरलाई कस्तो छ
0: एकदम ठिकठाक छौँ हामी पनि न त कसरी कुरा

0: ठिकठाक नभए त कुराकानी नै हुँदैन थियो नि.
1: होइन त्यही त अब ठिकठाक मान्नु पनि पर्यो. अब अस्ति कार्यक्रम चलाउँदा चलाउँदै हजुरबाटै सूचना सुनियो यस्तो विध्वंस भयो.
0: हो त
1: अब ठिकै छ. अब
0: जे हुनु अब भइसक्यो. अब हामीले अब त्यसलाई अब पिर गर्नुभन्दा अबका दिनहरूमा अब उहाँहरूलाई कसरी मेन्टेन गर्ने भन्ने कुरा होइन, खाटा बसाउने भन्ने कुरा अब हामीले सोच्नुपर्छ. त्यही भएर अघि अब अघिजना साथीले नि भन्नुभयो, अब यसो चाडपर्व पनि नजिक नजिक आउँदैछ होइन, त्यसले पनि हामीलाई गाल्दैछ. त्यसले गर्दा अब हामीले आफूले घाँटी हेरेर हार्नेनौँ, अब अरूको देखा सिकेर
1: र आफ्नो अब संस्कार आफ्नो संस्कृति नमनाइ पनि
0: हुँदैन, त्यो त हुँदैन. र पनि हामीले सक्ने अब सकिन्छ अरूलाई पनि सहयोग गरौँ, सकिँदैन आफूले जे सकिन्छ जे जस्तो जे जे थाहा छ त्यो अनुसार आफू गरियो भने त्यो संस्कृति पनि बच्यो संस्कार पनि बच्यो होइन.
1: हजुर अब पक्कै पनि हो.
0: अनि के छ अनि आज
1: अब साथीहरूले अब लोक दोहोरी यस गाउँ म चाहिँ एउटा पुरानो लोकगीत गाउँछु.
0: हजुर
1: हजुरलाई सबैभन्दा पहिला त पर्सि औँसी आउँदैछ बुबाको मुखेर हजुरलाई धेरै धेरै शुभकामना.
0: हाम्रो पनि यहाँलाई शुभकामना.
1: थ्याङ्क यू. म सुरु गर्छु.
0: ओके हस्.
1: सपनी मारे चांदी को दम पाया

व्रत लिनु एकादशी तीर्थ घुम्नु काशी, यो मायाको निम्ति बरु सही दिउँला फाँसी। लोलो मैले मासु खाएँ मृगको सुकुटी, आफै गर्छु घरको धन्दा मा

0: हरे रातको सपना, हिमालयमा हरे देवीको थपना, दिनको झल्को हरे रातको सपना।
1: हजुर हा हा, मिठो मिठो मिठो प्रस्तुति। पक्कै पनि यो झल्को सम्झना त यस्तै छ जिन्दगी होइन, दुई दिने रामसँग, अब दुई दिने रामसँग के रहेछ भन्ने कथा त हामीले बुझिसक्यौँ, देखिसक्यौँ,
0: बुझिसक्यौँ
1: के रहेछ कस्तो। त्यसले अब छ घमण्ड, अब धन छ, अब रूप छ, वैंश छ भने घमण्ड गर्नु बेकार रहेछ, कति बेला
0: थाहा नहुने जानुपर्ने, हामीले लानी केही छैन, घमण्ड किन गर्नु र।
1: त्यही त्यही त्यही त यति मिठो प्रस्तुति दिनुभयो यसको लागि धेरै धन्यवाद श्रीरामजी।
0: नमस्ते
1: नमस्ते। भक्त पढन्थ्यो श्रीराम दाहाल। फेरि अर्को एकजना साथी हुन्छ, उहाँसँग म कुरा गरिहाल्छु। आज हामीले साथीहरूसँग कुरा छोटाएका छौँ किनभने धेरै साथीसँग कुरा गर्ने अब जमर गरेका छौँ, गीत पनि सुनाउने र धेरै साथीसँग कुरा गर्ने, धेरै साथीहरू गुनासो गर्ने, कुरा गर्न पाएन, धेरै साथी यसमा समावेश हुन पाउनु भएन भनेर छोटो छोटो कुरा गरिरहेको छौँ र गीत पनि सुनिरहेको छौँ। अब हाम्रो पनि गीत सुनाउने बेला आउँदै आउँदैछ, यहाँहरूको साथी सुनेपछि पक्कै हाम्रो गीत पक्कै सुन्नु चाहिँ देखेर साथी आइसक्नु भएको छ। को हुनुहुन्छ? हेलो हेलो हजुर नमस्कार। नमस्ते। खै सुन्दिनँ त आवाज तपाईँको त। हजुर आवाज तपाईँको एकदम नराम्रो आइरहेको छ कि, अलिक बुझिए नि आएन कि। अहिले चाहिँ अलिकति बढेर आयो त। कताबाट को बोल्नु भयो अरे? एन्जलजी उदयपुरबाट। एन्जलजी आराम हुनुहुन्छ?
2: हजुर म आरामै छु भन्नुपर्छ।
1: के छ नयाँ नौलो, के छ, केमा व्यस्त हुनुहुन्छ?
2: ठिकै छ, नयाँ नौलो अब त्यस्तै हो, घरैसी काममा व्यस्त हो।
1: अब त व्यस्त हुने दिन दिनदिनै आउँदैछ आज घरैसी काममा होइन?
2: हजुर हजुर एकदमै।
1: अनि आज के छ गीत चाहिँ, के छ, पूर्वेली भाका हो कि पश्चिमी भाका कि आफ्नै के छ?
2: म थोरै अब गाउँछु नि है,
1: नेम पुरा गर्छु होइन?
2: हजुर।
1: ओके ओके
2: हुन्छ। कुटु कुटु यो मोटो खाइरहने हरेक पलमा उनकै याद आई।

0: कस्तो यो के मुसा रहेछ, कुटु कुटु मुटु खाइरहने सकिनला होला त्यो?
1: हजुर राजले जतिकै त हामीलाई गाउन आउँदैन कि हजुरलाई, राजवन्ता चन्द्रबसन्त सुमिलिमुले धेरै धेरै सम्झना,
0: एकदम हाम्रो राजवन्तसित त भर्खरै कुराकानी भएको हो होइन, सुमिजीलाई पनि धेरै सम्झेको छु भनिदिनु होला, धेरै नमस्कार, धेरै सम्झना, धेरै माया भनिदिनु होला। अब फोनमा अहिले कुरा भयो भने हामी कुरा गरौँला, गीत सुनौला होइन, नत्र भने एकदम सबैलाई सम्झाउँछ भनिदिनु होला है त, यति मिठो प्रस्तुत दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद। उदयपुर भन्थ्यो आन्जल तस्विरजी, धेरै धेरै धन्यवाद उहाँलाई। साथीहरूको गीत त हामीले सुन्यौँ, फेरि हाम्रो गीत पनि सुनाउने पालो त छँदैछ होइन, हाम्रो पनि त गीत सुनाउनु पर्यो, अब हाम्रो पालो गीत सुनाउँछौँ ज्ञानु राणाको स्वरमा रहेको निकै पुरानो मिठो भएको यो पनि यहाँहरूको लागि, त्यसपछि फेरि म आउँछु 42/7 21 र 42/7 36।

0: सल्लै हो जोबन कल्लाई हो निकै पुरानो मिठो भाका ज्ञान रणको शर्मा अहिले सुनायो यहाँहरूलाई। हामी यस्ता पुराना भाका गीतहरू राखिरहेका छौँ, सुनाइरहेका छौँ र सुनाउने पनि छौँ कार्यक्रम लेख बेसी। यतिखेर कोही साथी आइसन भएको छ काँडाको हुनुहुन्छ? हेलो
1: हेलो सर, नमस्ते।
0: नमस्ते, गागल फेरीबाट हो क्या?
1: हो नि सर, हो नि, पक्कै पनि
0: गागल फेरीबाट। को रे? ठ्याक्कै
1: बालकुमार
0: लामा।
1: हजुर सर,
0: आराम हुन्छ बालकुमारजी?
1: हजुर सर, हामीलाई
0: एकदम आराम हुनु पर्यो, रहिरहोस् हामी कामना गर्छौँ सधैँ, सबै साथीहरू आराम कुशल रहिरहनुहोस् भन्ने हाम्रो नि सत्तै यो कामना छ। अनि के छ नयाँ नौलो बालबनजी?
1: अब नयाँ नौलो खास के छ सर, सबै खबरहरू पुरानै हो, अब यस्तै छ,
0: चलिरहेको छ होइन, चलाउनु
1: भएको छ।
0: ओके, अनि के गीत चाहिँ आज के छ, नयाँ आउनु भएको ल्याउनु भएको छ कि पुरानै ल्याउनु भएको छ?
1: अब हजुर, गीत पनि पुरानै हो सर, अब त्यो त नयाँ छैन होइन, अब खबरहरू पनि पुरानै हो, गीत पनि पुरानै पऱ्यो सर।
0: पक्का पक्का, त्यही कुन चाहिँ सुनाउनु आज? अब
1: हजुर, हो नि हो नि, हाम्रो प्रेर नेपालबाट पनि सुरुमा हजुरले पुरानै गीत गुन्जाइदिनु भयो, यताबाट मैले सुनिराखेको छु।
0: हजुर
1: हजुर सर, धेरै धेरै धन्यवाद रेड नेपाल हजुर लगायत है सर। यो गीतहरू चाहिँ हामीले अलिकति सासानो हुँदा मात्रै सुन्छौँ क्या सर, कहीँ पनि बजाउँदैन नि त, बजाइन नि त, हामी रेड नेपालबाट मात्र हामी सुन्छौँ भन्नुपर्छ।
0: हजुर हजुर हजुर, पक्का पक्का।
1: हजुर हुन्छ सर, हुन्छ सर, म थोरै गुनगुनाउँछु सर।
0: ओके
1: हस्, ए अन्धकार छाउँदा, अन्धकार छाउँदा, आफन्तको सहारा नपाउँदा, फक्रेको फुल झर नाइ पर्ने रे, कस्तो हो यो सृष्टिको नियमा, जन्मे पछि मर नाइ पर्ने रे, अन्धकार छाउँदा, अन्धकार छाउँदा, आफन्तको सहारा नपाउँदा।

0: पक्का पक्का पक्का यो ध्रुव सत्य कुरा जन्मेपछि मर्नुपर्छ भन्ने हामी आफूलाई थाहा छ र पनि हामी ईर्ष्या गर्छौँ लोभला डा त छँदैछ हामी मान्छेमा होइन ओके यति मिठो प्रस्तुति दिनुभयो यसको लागि यहाँलाई धेरै धन्यवाद बालकुमारजी अहिले छुट्टिया छ नमस्ते बालकुमार लामा हुन्थ्यो गागल फेदीबाट धेरै धेरै धन्यवाद मलाई अर्को साथी फेरि आइसक्नु सकाडको हुनुहुन्छ हेलो हेलो उहाँ फोन राखेर कतै जानुभएको छ अर्को साथी हुनुहुन्छ होला अर्को साथीसँग कुरा गर्छु वास्तवमा यस्तै हो टेलिफोनमा कुरा गर्दा कहिलेकाहीँ यस्तै हुन्छ कहिलेकाहीँ जीवनमा भेटिएका मानिसहरू केही समयको लागि मात्र हाम्रो यात्रामा आउँछन् तर उनीहरूले छोडेका सम्झनाहरू भने जीवनभर मनमा बसिरहन्छन् सायद रेडियो पनि यसो यस्तै एउटा माध्यम हो जहाँ हामी एकअर्कालाई देख्न सक्दैनौँ तर आवाजको माध्यमबाट मनसँग जोडिरहेका हुन्छौँ यसरी नै कुराकानीमा जोडिरहेका हुन्छौँ कोही साथी आइसक्नु भएको छ त्यतिखेर उहाँसँग जोडिन्छु म को हुनुहुन्छ हेलो नमस्ते को बोल्नु भयो कताबाट के बिरामी जस्तो आवाज आयो त
1: होइन
0: सीता विश्वकर्मा है अनि धेरै पछि पो गर्नुभयो त हामीलाई त फोन त तपाईँले त बिर्सिनु भएको थियो क्या
1: ए कहिले टाइम नमिल्ने कहिले फोन नलाग्ने यस्तै हो दादा पछि भए पनि सम्झिरहेको
0: छु त एकदम हामी पनि सधैँ सम्झिरहेको हुन्छौँ होइन फोन त हप्तामा एकचोटि लाग्छ नै कुराकानी हुन्छ नि र पनि अब फोन नलाग्न सक्छ र पनि हामी सबै साथीहरूलाई समेटेर सबै साथीहरू कुशल मङ्गल रहिरहनु होला सब कुरा हाम्रो होला भन्ने आशामा चाहिँ हामी कामना गरिरहेका हुन्छौँ कि सीताजी
1: हजुर भाइ हामी कुशल मङ्गल छु तपाईँहरू पनि कुशल मङ्गल रहनु होला भन्ने आशा व्यक्त गर्न चाहन्छु
0: एकदम हामी पनि ठिकठाक छौँ र त यहाँहरू पनि सम्पूर्ण यहाँको परिवार यहाँको गाउँठाउँका सबै कुशल मङ्गल रहनु होला हामी पनि कामना गर्छौँ सीताजी अनि अरू के छ सीताजी नयाँ नौलो
1: नयाँ नौलो सबै ठिकै छ दाई कहिले पानी पर्छ
0: कहिले घाम लाग्छ यस्तै हो कहिले कहिले रुगा लाग्छ कहिले खोकी लाग्छ कहिले सन्चो हुन्छ जिउ पनि शरीर मौसम उस्तै उस्तै होइन चलिरहन्छ अनि के छ भने आज गीत के अनि पश्चिमकै गीततिर सुनाउने कि के छ आफ्नै गीत सुनाउने के छ आज
1: हजुर
0: हस्
1: विपत्तिको थाहा पाए भन्साबाट अङ्केन
0: सीताजीको फोन डिस्कनेक्ट भएको होला प्रयास गर्नुभयो उहाँको लागि धेरै धन्यवाद फेरि फोन भएन हामी कुरालाई कहिलेकाहीँ टाढाको कुरा यस्तै हुन्छ कहिलेकाहीँ टेलिफोन तारबाट बोलिने चिज होइन

0: यस्तै हुन्छ, धेरै धन्यवाद, प्रयास गर्ने यसको लागि धेरै धन्यवाद। अर्को साथीसँग कुरा गर्छु, आइसक्नु भएको छ, को हुनुहुन्छ? हेलो
1: हजुर, पोखरेली नमस्कार गरे दाइ। हजुर पोखरेली नमस्कार।
0: पोखरेली नमस्कार है, कताबाट कता हुनुहुन्छ र?
1: होइन अहिले भक्तपुर छ दाइ, हजुरसँग लगभग 4 महिना पछि आएँ होला म है।
0: 4 महिना भयो होला हो?
1: भयो दाइ, म अब लङ टाइम पछि अलिकति अब यस्तै काम व्यस्त आउँदैछ आफ्नो। हजुर
0: जीवनजी होइन त?
1: हजुर हो, पक्कै पनि म मनको साथी जीवन कार्यकै
0: एकदमै जीवनजी। अनि के छ यो 4 महिनाको अन्तरालमा कता कता व्यस्त रहनुभयो? केमा
1: यस्तै छ दाइ, अब दसैँ नै आला है, आफ्नै कार्य व्यस्तता पनि छ। फुर्सदको समय रेडियो नेपालको अब नियमित प्रसारणहरू जस्ताको यो हाम्रो दाइहरूले गर्नुभएको ऊहरू पनि सुनिरहेको
0: छु,
1: अनि अब नियमित समाचारहरू सुनिरहेको छु, कार्यक्रमहरू पनि सुनिरहेको छु दाइ। यस्तै छ, अनि आरामै हुनुहुन्छ?
0: एकदमै अब ठिकठाक छु, यहाँ पनि ठिकठाक होला हामी कामना गरेर सबै साथीहरू सही सलामत रहनु होला भन्ने हामी पनि अब कामना गर्छौँ।
1: ठिकै छ दाइ, अब रेडियो नेपालले जनताको साथमा सुख दुःख बाँडिराख्नु भएको छ, चाहे भूकम्प होस् चाहे हाम्रो हरेक अब बुलेटिनहरू जनतालाई सूचित गर्ने रेडियो नेपाललाई चाहिँ हृदयदेखि नै शुभकामना दिन्छ। आज प्रस्तुति केही पनि राखिन् दाइ है,
0: हजुरसँग
1: मिठो कुराकानी गरेँ, हाम्रो आदरणीय टेक्निसियन दाइ अनि हाम्रो जति पनि सञ्चार कर्मी हुनुहुन्छ देश जनताको लागि खटिराख्नु भएको छ, उहाँहरूलाई पनि स्वास्थ्यको कामना गरेँ। रेडियो नेपालको जय होस्, आगामी दिनहरूमा प्रस्तुति राख्ने छु दाइ, आवाजको धनी हजुर, अनि रेडियो नेपालको जय होस्, सबै साथीलाई मनैदेखि सम्झेछु, लेख बेसीको जय होस् भन्दै छुट्टी। हजुर शुभ दिन।
0: शुभ दिन, यहाँको पनि दिन शुभ रहोस्। मनको साथी जीवन कार्की भक्तपुर भन्थ्यो, धेरै धन्यवाद मलाई। अर्को साथी आइसक्नु भएको छ, काँडो हुनुहुन्छ? हेलो हेलो हेलो
2: हेलो, नमस्ते, नमस्कार हजुर।
0: नमस्ते हजुर, नमस्ते, नमस्कार फाफुल्ला जजुलपा, कहाँबाट को बोल्नुभयो?
2: मकवानपुर हेटाडबाट है, सुजन तामाङ भन्ने मान्छे हजुर।
0: मकवानपुर सुजन तामाङ, आराम हुनुहुन्छ सुजनजी?
2: आरामै छु भनौँ है, यहाँ चाहिँ पानी बिहानैदेखि पानी परिरहेछ भनौँ है त।
0: कति ठाउँमा पानी नपर गर्मी भयो भन्न छ, कतै कतै अब 7 सूर्यदेखि जस्तो गर्मी भयो भन्न थाल्नु भएको छ, त्यहाँ त कमसेकम पानी परेर शीतल त रहेछ नि होइन?
2: हजुर बिहानैदेखि शीतलै भनौँ
0: त। अनि के छ अरू नयाँ नौलो?
2: नयाँ नौलो त्यही पुरानै भनौँ है,
0: पुरानै है। अनि के छ
2: नयाँ त? अब भर्खर अब सुरु सुरु
0: हुँदैछ। अनि गीत के छ, के ल्याउनु भएको छ आज?
2: हुन्छ म त्यति गाउन त आउँदिन, तर अब नेम पालन हो, म थोरै गाउँछु नि।
0: ओके ओके ओके ओके
2: नहुँदा साथमा तिमलाई सम्झिरहन्छु रातमा, हाम्रो माया झन झन गाडा भो, दिनकै भेट्न मन थियो मलाई त, तर तिम्रो बसै टाढा भो, नहुँदा साथमा तिमलाई सम्झिरहन्छु रातमा, हाम्रो माया झन झन गाढा भो, दिनकै फेर्न मन थियो मलाई त, तर तिम्रो बसै टाढा भो, दिनकै फेर्न मन थियो मलाई त, तर तिम्रो बसै टाढा भो। यति नै भन है त?
0: पक्कै पक्कै, बसै टाढा भएर के भएर मन टाढा पार्नु भएन, सम्झना टाढा भएन, मन टाढा भएन भने त सधैँ नजिकै आवाज हुन्छ नि। ओके
2: हजुर, म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु।
0: हजुर हजुर,
2: यो अब हाम्रो कार्यक्रम चाहिँ कस्तो भयो नि होइन, अब जो जो साथीले कल गरेको छु तपाईँले लास्ट टाइम चाहिँ सत्यहरू साथीहरूको नाम सुनायो भने हाम्रो कार्यक्रम झन् राम्रो हुँदै जान्छ कि भन्ने चाहिँ मेरो आशा छ है।
0: ए नाम त मैले लास्टमा सबै साथीको नाम त भनिदिन्छु त।
2: हजुर त्यही सुनायो भने चाहिँ होइन, अब साथीहरूले पनि ओहो, अब पछि सुन्ने साथीहरूले पनि ओहो फलान फलान साथीहरू त आएछ होइन, फोन लागेछ भन्ने त हुन्छ नि त, सुनाएर लास्ट लास्ट टाइम सुनेको हुन्छ नि त।
0: ओके ओके सुजनजी, त्यो पनि अब हामी गरि त रहेछौँ, तपाईँले यहाँ सुन्नु भएन होला, पक्कै गरिरहेछौँ हामीले। ओके यो प्रस्तुतिलाई यहाँ धेरै धन्यवाद सुजनजी, अहिले छुट्ने है त। सुजन तामाङ हुन्थ्यो मकवानपुरबाट, धेरै धन्यवाद तपाईँलाई। अर्को साथी फेरि एक्सन भएको छ, काँडा को हुनुहुन्छ? हेलो
3: हेलो नमस्कार।
0: नमस्कार, बाँके
3: के
0: छ नयाँ नौलो, के छ भन्नुहोस्?
3: नयाँ नौलो खासै अब त्यस्तो त केही छैन, अब पानी पनि दिन दिन जस्तो पैसा

0: गर्मी पनि त्यस्तै भइरहेको छ पानीले गर्दा स्थल हो अनि एकदमै मलाई सोधौँ सोधौँ हजुरसँग एकजना मनमा लागेको थियो होइन
1: हजुर
0: त्यो अस्ति नै त्यो भोटे खुसीको त्यो उमा फोन हान्दाखेरि फोनमा मोबाइल हिँड्छौँ बज्ने बेला नि
1: हजुर
0: भोटे खुसीमा गएको पहिरो यस्तो उस्तो भन्ने बेला
1: हजुर
0: त्यो हजुरकै हो त्यो
1: नवीन दाहालको
0: हजुर
1: नवीन दाहाल अनि आज के छ इन्स्ट्रुमेन्ट छ कि गीत छ कि के छ आज
0: छोटो अलिकति मौरी बाजा भन्छ नि
1: ए मौरी बाजा हजुर हजुर हजुर ओके हस् हस् हस् ओके ओके यसलाई प्रयास गरौँ अर्कोचोटि अलिकति मिलाएर भजौँ त होइन इन्द्रजी ओके ओके हस् हस् त धेरै धेरै धन्यवाद इन्द्रजी बाँकीबाट इन्द्रबाट थियो कि त्यो मलाई धेरै धेरै अर्को एकजना साथी हुन्छ किन हामी पनि छुट्टिने छुट्टिने बेला भइसकेको छ अर्को साथीसँग कुरा गरौँ उहाँको कहाँबाट हुनुहुन्छ हेलो हेलो
2: सङ्गीतको बालामाउनी राखाउला उठ्नु पर्यो नेपालीहरू जुट्नु पर्यो मनहरू विपदमा सयात्री बनिराखाउला उठ्नु पर्यो नेपालीहरू जुट्नु पर्यो मनहरू विपदमा सयात्री बनिराखाउला
1: हजुर हजुर हजुर हजुर कहाँबाट ए सीताजी है काटेको थियो है सीताजी अँ मिठो प्रस्तुति दिनु यसको लागि धेरै धेरै धन्यवाद अब अर्को भेटमा फेरि बाँकी अंशलाई सुन्नु अहिले बिदा भएँ है त
2: हस्
1: नमस्ते पक्कै सीताजी हुनुहुन्थ्यो सीता अघि पनि हामीले कुरा गर्दै काटेको थियो अब हामी पनि छुट्टिने बेला भएको छ जति साथीले फोन गर्नुभयो उहाँहरूको लागि धेरै धेरै धन्यवाद जति साथीको फोन लगाएर नरिसाउँला अर्को साता फेरि हामी भेटौँला कुराकानी गरौँला गीत सुनौँला अब पनि जाँदा जाँदै रामशरण नेपालीको स्वरमा रहेको मिठो भाग यहाँसम्म छोड्दै कार्यक्रमबाट प्राविधिक मित्र शङ्कर भण्डारी अनि म प्रस्तोता राजन छेत्री पनि बिदा हुन्छु 11 बजी यहाँले समाचार सुन्न सक्नुहुन्छ रेड नेपाल सुन्दै गर्नुहोला

0: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
1: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दिऊ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
3: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
3: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 मोदी खोलाको सहायक किम्रुङ खोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ। हिजो साँझ खोला थुनिँदा पानीको बहाव रोकिएकामा गैराती उच्च सतर्कता अपनाइएको थियो। अन्नपूर्ण 11 वडाध्यक्ष हिमबहादुर गुरुङले खोलाको बहाव अहिले पूर्ववत अवस्थामा बगिरहेको र जोखिम नरहेको जानकारी दिनुभयो। खोला थुनिएपछिको सम्भावित जोखिमपछि मोदी र किम्रुङ खोला नदी तटीय क्षेत्रमा हिजो उच्च सतर्कता अपनाइएको थियो। नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको 113 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विक्रम सम्बत 1971 भदौ 24 गते जन्म भएको थियो। जहानिया राणा शासनको विरोधमा उहाँका पिता कृष्ण प्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो। भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो। भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँ त्यो आन्दोलनमा सक्रिय हुनुभएको थियो। भारत निर्वासनकै क्रममा जहानिया राणा शासनको अन्त्य गर्न 2003 बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय काङ्ग्रेस स्थापना भयो। प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शमशेरको नेतृत्वमा 2006 स्थापना भएको नेपाल प्रजातन्त्र काङ्ग्रेसका बीच एकता भएपछि विक्रमसम्म 2007 क्रान्ति सफल भयो। दुवै दल एकीकृत भई बनेको नेपाली काङ्ग्रेस अहिले पनि सङ्घीय संसदमा प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको छ। भोटेकोसी बाढीमा परेर घाइते भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि ल्याइएका 81 घाइतेमध्ये 57 उपचारपछि घर फर्किएका छन्। अस्पतालका प्रवक्ता सर्जन डाक्टर गोपाल सडाईले उपचारका लागि ल्याइएका 18 घाइतेको अहिले पनि उपचार भइरहेको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले भोटेकोसी बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कनको विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ। हिजो अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन र विश्व ब्याङ्कले तयार पारेको विश्वव्यापी विपद पश्चात द्रुत क्षति अनुमानको छुट्टा छुट्टै प्रारम्भिक मूल्याङ्कनबारे छलफल गर्दै उहाँले आयोग र विश्व ब्याङ्कका नेपाल प्रतिनिधिहरूलाई यस्तो निर्देशन दिनुभयो। सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बस्दैछ, दिउँसो 1:15 राष्ट्रिय सभाको बैठक बस्दैछ। रेडियो नेपालका प्राविधिक अधिकृत प्रकाशलाल थान्दारको 57 उमेरमा निधन भएको छ। हिजो साँझ सुनसरीको दुहबी नगरपालिका सिमरबना पुल नजिक मोटरसाइकल दुर्घटनामा उहाँको निधन भएको हो। दुर्घटनामा गम्भीर घाइते थान्दारलाई उपचारका लागि विराट शिक्षण अस्पताल बुढीगङ्गा लगिएकोमा अस्पताल पुर्याउन 7 चिकित्सकले मृत घोषणा गरेका थिए। थान्दार रेडियो नेपालको तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राममा प्राविधिक अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो। र अमेरिका र इरान बीच पछिल्लो समय बढ्दै गएको तनाव थप चर्किएको छ। अमेरिकी सेनाले इरानका 5 तेल ट्याङ्करमा हमला गरेको जनाएको छ। त्यस्तै इरानले अमेरिकाको सुविधा सम्पन्न जहाज हर्मुज नजिकैबाट नियन्त्रणमा लिएको जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानले अमेरिकी नौसैनिक जहाजलाई आक्रमण गर्ने प्रयास जारी राखेमा त्यसको बदलामा थप इरानी तेल ट्याङ्करहरू गुमाउनुपर्ने चेतावनी दिएका छन्। अमेरिकी हमलाको जवाफमा इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य आधारतर्फ मिसाइल प्रहार गरेको छ। जोर्डनका अधिकारीहरूका अनुसार इरानबाट प्रहार गरिएका 20 18 मिसाइललाई जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। मध्याह 12 बजे अर्को

0: समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। दिवा सेवामा हार्दिक स्वागत छ। दिवा सेवामा उपस्थित छौँ प्रविधिमा राधिका ओझासँगै, उद्घोषतर्फ बिमला राई र म अर्जुन श्रेष्ठ।

अब प्रस्तुत छ दिउँसो 2:15 बजेसम्ममा प्रसारण हुने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्न सक्नुहुनेछ आधुनिक गीत। 12 बजे समाचार। 12 बजेको समाचार पछाडि 12:05 सुन्नुहुनेछ म्युजिक एन्ड क्विज कार्यक्रम रमेश भट्टको साथमा। 1 बजे समाचार। 1:05 सुन्नुहुनेछ दिउँसो हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण। कृषि कार्यक्रमपछि 1:20 सुन्नुहुनेछ सङ्गीत साधना कार्यक्रम दुर्गा अधिकारीको साथमा। 2 बजे अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई करिब 12 बजेसम्म आधुनिक गीतहरू मार्फत मनोरञ्जन गराउनेछौँ। यस क्रममा पहिलो आधुनिक गीत राख्दैछौँ बसन्ती लामाको स्वरमा रहेको यो गीत, र यो गीतमा रचना रहेको छ भरत बमजनको भने सङ्गीत रहेको छ पूर्णश्रीको।

भर्खरै यहाँहरूलाई सुनायौँ अन्जु पन्त र शिव परियारको स्वरमा रहेको यो आधुनिक गीत। यो गीतमा शब्द रचना थियो शशि लामिछानेको भने नेत्र केसीको सङ्गीत रहेको थियो। यहाँहरूलाई अब अर्को आधुनिक गीत नै राख्दैछौँ। रामकृष्ण ढकालको स्वरमा रहेको यो गीत र यो गीतमा शब्द रचना रहेको छ डाक्टर अस बहादुर तामाङको भने सङ्गीत रहेको

तपाईँ यति बेला रेडियो नेपालमा आधुनिक गीतहरू सुनिरहनु भएको छ। यस क्रममा भर्खरै यहाँहरूलाई सुनायौँ कुबेर नेपालीको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना थियो दुर्गा कुमार श्रेष्ठको भने सङ्गीत केपी घिमिरे र कुबेर नेपालीको रहेको थियो। अब यहाँहरूलाई अर्को आधुनिक गीत राख्छौँ, मीरा कार्कीको स्वरमा रहेको छ यो गीत भने। यसमा शब्द तथा सङ्गीत रहेको छ बिबी अनुरागीको।

भर्खरै यहाँहरूलाई सुनायौँ सुमिना लोको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना थियो टिएन रेग्मीको भने प्रकाश नेपालीको सङ्गीत रहेको थियो। अब यहाँहरूलाई अर्को आधुनिक गीत राख्छौँ, शिवकुमार चौधरीको स्वरमा रहेको यो गीत। यो गीतमा शब्द रचना रहेको छ कल्पना प्रसाई पाठकको भने सिडी विजय अधिकारीको सङ्गीत रहेको।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
2: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
2: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
2: मधेस प्रदेशमा
0: जितपुर बारा
2: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
2: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
2: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
2: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
2: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
2: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
2: सातदो बाटो रोल्पा,
0: बगनाश काली पाल्पा,
2: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
2: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
2: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
2: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
2: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
2: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
2: खोडपे बैतडी,
0: छापरी दार्चुला,
2: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
2: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछिल्लो लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि

भर्खरै यहाँहरूलाई सुनायौँ मिलन अमात्यको स्वरमा रहेको यो आधुनिक गीत, र यो गीतमा शब्द रचना थियो कदम्बरी दना श्रेष्ठको, भने सङ्गीत थियो मनराजा श्रेष्ठको। अब यहाँहरूलाई अर्को आधुनिक गीत राख्दैछौँ, स्वरूपराज आचार्य र टिका प्रसाईको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना रहेको छ धनबहादुर थापा मगरको, भने सङ्गीत पावल चामलिङ राईको रहेको छ।

आधुनिक गीतहरू सुनाउने क्रममा अब अन्तिम गीत राख्दैछौँ प्रमोद खरेलको स्वरमा रहेको यो गीत. यो गीतमा शब्द रचना रहेको छ भगवती बस्नेतको भने सङ्गीत केशव पौडेलको रहेको छ. यस गीतपछि यहाँहरूले केही सूचना र सन्देश सुन्न सक्नुहुनेछ. ठिक 12 बजे समाचार सुन्नुहुनेछ. रेडियो नेपाल सुन्दै रहनुहोला.

0: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
1: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
3: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
4: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
3: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
4: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढीका कारण आज बिहानसम्म 1,365 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 174 जना, नुवाकोटमा 197 जना, धादिङमा 70 जना, चितवनमा 363 जना, गोर्खामा 75 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 226 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1,365 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,147 शव माटोमुनि सुरक्षित व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1,286 र आफन्तका 1,412 गरी कुल 2,698 डिएनए नमुना संकलन गरिएको छ। साथै पहिचान नभएको 1,310 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट अवरुद्ध विद्युत जडान गर्ने कामलाई तीव्रता दिइएको छ। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका अनुसार रसुवा बाढीका कारण अवरुद्ध विद्युत सेवा पुनः सञ्चालन अभियानलाई तीव्रता दिइएको हो। मन्त्रालयले गत भदौ 10 आएको विनाशकारी बाढीले भोलिपल्ट देखिने सम्भव भएसम्म सबै स्रोत साधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अघि बढाइएको बताएको छ। विनाशकारी बाढीले विद्युत पूर्वाधारमा ठूलो क्षति पुगेका बेला मन्त्रालयले वैकल्पिक उपाय अपनाई विद्युतीकरणलाई तीव्रता दिएको हो। यसै क्रममा मङ्गलबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका 10 र 11 विद्युत सेवा

स्थित भइसकेका छौँ। हामीलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। रेडियो नेपालका 7 प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ। अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा हामी एउटा सामान्य ज्ञान सम्बन्धी प्रश्न सोध्ने गर्छौँ भने अर्को हामी गीतको अंश सुनाउँछौँ, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ र दुईवटै प्रश्नको सही उत्तर मिलाउने मित्रलाई सामान्य ज्ञान र गीतको मिलाउने मित्रलाई सही उत्तर मिलाउने मित्रलाई हामीसँग 6 गीतहरू रहेका हुन्छन्। ती गीतहरूमध्ये एउटा गीत रोजाइमा राख्न दिन्छौँ र साथसाथै आफ्नो सन्देश राख्ने समय पनि दिन्छौँ। कार्यक्रम म्युजिक एन्ड क्विजका लागि आज रहेका गीती झलकहरू यस प्रकार छन्।

हजुर, भर्खरै सुनायौँ आज कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीत झलकहरू, हरि गिरी विमर्शी र ऋतु साईको स्वर, त्यसै गरी बलराम परियार र अनु चौधरीको स्वर, अर्को गीत रहेको थियो रचना रिमाल र महेश प्रसाईको स्वर, त्यसै गरी अर्को गीत थियो अलिफ खान खानको स्वर र लक्ष्मी खड्काको, कुमार केसी र शान्तिश्री परियारको स्वर, अर्को गीत रहेको थियो सुनिता बुढा छेत्री र विक्रम परियारको। यी गीतहरू रोजाइमा राख्न सक्नुहुन्छ। एउटा सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर र अर्को हामी गीतको अंश सुनाउँछौँ। तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। कार्यक्रम म्युजिक एन्ड क्विजको शुभारम्भ गर्दैछौँ नेपाली चलचित्र क का किकीबाट अर्जुन सापकोटा र मेलिना राईको स्वर, सन्तोष सापकोटाको रचना, अर्जुन सापकोटाको सङ्गीतबाट।

0: हजुर, भर्खरै यहाँहरूको मनोरञ्जन गरायौँ अर्जुन सापकोटा र मेलिना राईको स्वर सन्तोष सापकोटाको रचना रहेको थियो अर्जुन सापकोटाको सङ्गीत। हामी कार्यक्रम म्युजिक एन्ड क्विजमा छौँ। दुईवटा टेलिफोन लाइनहरू खुला रहेका छन्, 0142 11 7 21 र 42 11 7 36। यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो, हेलो, हजुर नमस्कार। तपाईँले रेडियो खोल्नु भएको छ, अलि रेडियो सेटबाट टाढा गइदिनु न। तपाईँ अलि रेडियो सेटबाट टाढा गइदिनु न, तपाईँको आवाज मैतिर ठोकिरहेको छ। हजुर, कहाँको बोल्दै हुनुहुन्छ? प्रमिलाजी आरामै हुनुहुन्छ? एकदमै ठिक छ। रमिलाजी कुन ठाउँ भन्नुभयो? अनि के छ खबर? पानी परिरहेछ, मौसम कस्तो छ?
1: मौसम एकदम धुमिरहेछ भनौँ न, अघिसम्म घाम
0: लागिरहेको। अलि हल्ला खल्लामा हुनुहुन्छ क्या रमिला?
1: हजुर,
0: अलि डिस्टर्ब आइरहेछ आवाज।
1: मैले नि फिडब्याक सुनिरहेको छु।
0: रेडियो खोल्नु भएको छ भने बन्द गरिदिनुहोस्, होइन
1: मैले रेडियो बन्द गरिसकेँ।
0: अब प्रश्नतिर लागौँ है, त्यसो भए
1: हुन्छ, कोसिस गर्छु।
0: वर्ष 2082 मदन पुरस्कारबाट सम्मानित हुने कृतिकार को हुन्? वीणा जोशी, वीणा महर्जन, वीणा पन्त वा वीणा श्रेष्ठ? मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। हाम्रो टेलिफोन सम्पर्कमा रमिला राई आउनु भएको थियो धनकुटाबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो, हजुर, 42 11 7 21 र 42 11 7 36 हाम्रो स्टुडियोको दुईवटा टेलिफोन लाइनहरू खुला रहेका छन् र यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो, हजुर नमस्कार। कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ? हजुर नमस्कार।
2: हेलो सर, नमस्ते। नमस्कार, सुन्नुहोस् न सर, हाम्रो यो दाउन्नेको उसमा सुन्न सकिए छैन सर?
0: ए, दाउन्ने स्टेसनबाट तपाईँले हाम्रो प्रसारण सुन्न सक्नु भएको छैन?
2: हजुर हजुर।
0: कति दिन जति भयो?
2: भयो हजुरको एक हप्ताभन्दा बढी नै भयो।
0: एक हप्ताभन्दा बढी नै भएको, त्यसो भए हाम्रो सम्बन्धित निकायले सुनिराख्नुहुन्छ रेडियो, उहाँहरूले सुनिसक्नु भएको होला। नभए भने म व्यक्तिगत हिसाबले पनि यस्तो यस्तो समस्या आएको छ भनेर भनौँला। हजुरको शुभ नाम?
2: डाक्टर राय थारू।
0: डाक्टर राय थारू, आरामै हुनुहुन्छ डाक्टरजी?
2: हजुर हजुर, हामी रामै छौँ हजुर। तपाईँहरू
0: कुन ठाउँबाट अहिले टेलिफोन?
2: नवलपरासीबाट, बरघाट।
0: नवलपरासीबाट, जे होस् कुराकानी भइरहेको छ तपाईँसँग। अनि के छ, बाटोघाटो कस्तो छ अहिले नवलपरासी?
2: अहिले त बाटोघाटो ठिकै ठिकै छ सर, पानी अलिअलि बिहान अहिले पानी पर्दै थियो, अलिअलि
0: अलिअलि पानी परिरहेछ। गर्मी कतिको छ?
2: गर्मी त गर्मी नै छ सर।
0: अनि एक हप्ता भयो भन्नुभयो है हाम्रो दाउने प्रसारणबाट प्रसारण नसुनिएको?
2: हजुर हजुर सर।
0: नभयो भने कहिलेकाहीँ 42 11 9 10 यो नम्बर राखिराख्नु होला, आफूलाई आफूले पनि त्यहाँ राख्न सक्नुहुन्छ। हाम्रो
2: कति भन्नुभयो?
0: 42 11 9 10
2: 42 11 9 10
0: सुन्नाएको भइहाल्यो है।
2: हुन्छ सर,
0: अब प्रश्नतिर लागौँ।
2: हुन्छ सर।
0: वर्ष 2082 मदन पुरस्कारबाट सम्मानित हुने कृति तथा कृतिकार को हुन्? अब यसमा नाम रहेको छ वीणा जोशी, वीणा महर्जन वा वीणा पन्त?
2: दुई नम्बरको सर, वीणा।
0: मैले वीणा जोशी, वीणा महर्जन वा वीणा पन्त?
2: दुई
0: नम्बरमा महर्जन भने मैले। मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। हाम्रो टेलिफोन सम्पर्कमा डाक्टर राई थारू आउनु भएको थियो नवल प्रासीबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। 42 11 9 10 42 11 7 21 42 11 7 36। हजुर नमस्कार। हजुर नमस्कार।
3: हजुर नमस्कार।
0: सुरजजी
3: हजुर,
0: के छ, आराम हुनुहुन्छ?
3: आरामै छु।
0: तपाईँले आवाज राम्रोसँग सुन्नु भएको छ नि, क्या हो मेरो? म त कहिले काहीँ नेटवर्कमा समस्या हुन्छ है?
3: हजुर,
0: बौद्धतिरै हुनुहुन्छ कि कता हुनुहुन्छ?
3: बौद्धतिरै छु।
0: के गर्दै हुनुहुन्छ?
3: प्रोग्राम सुनेको बसिरहेको छु।
0: खाना खाइसक्नु भयो?
3: भइसक्यो।
0: हजुर, यो कार्यक्रममा सुरजजीले सहभागिता जनाइराख्नुहुन्छ। के छ, सामान्य ज्ञान सम्बन्धी रुचि छ क्या तपाईँलाई? अब कस्तो सजिलो है, तपाईँलाई दुईवटा अप्सन मात्रै बाँकी रहेका छन्। वर्ष 2082 को मदन पुरस्कारबाट सम्मानित हुने कृति तथा कृतिकार को हुन्? बिना जोशी वा बिना पन्त?
3: बिना पन्त
0: भन्नुहुन्छ, तर यसको सही उत्तर हो बिना जोशी। हुन्छ सुरजजी, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। सुरज पन्त आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा काठमाडौँ बौद्धबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, 42 11 700 41 11 700 36 दुईवटा टेलिफोन लाइनहरू खुल्ला रहेका छन्। हेलो,
4: नमस्कार।
0: हजुर, काठमाडौँको बोल्दै हुनुहुन्छ?
4: कर्णाली प्रदेश कलकत्ता 2 बन्जेराबाट।
0: कुन ठाउँ? कर्णाली प्रदेश
4: बन्जेराबाट, कालीकोट जिल्ला,
0: कालीकोटबाट। शुभ नाम?
4: रविन्द्र प्यासी।
0: रविन्द्र प्यासी, रविन्द्रजी तपाईँ बिस्तारै बोलिराख्नु भएको छ जस्तो लाग्यो। तपाईँको आवाज मैले सुनिरहेको छु। प्रश्न राखौँ है। हुन्छ, प्रश्न। हेमचन्द्र स्मृति पत्रकारिता पुरस्कार 2083 कसलाई प्रदान गरियो? सृजना श्रेष्ठ, सृजना पन्त, सृजना जोशी वा सृजना चौधरी? मिलेन। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। रविन्द्र फ्यासी आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा कालीकोटबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो,
5: हेलो,
0: हजुर नमस्कार।
5: हजुर सर,
0: कहाँबाट बोल्दै हुनुहुन्छ?
5: म कञ्चनपुरबाट,
0: मानसिंह धामी। कञ्चनपुर कुन ठाउँबाट मानसिंहजी?
5: कञ्चनपुर
0: आठ ठाउँको नाम? हजुर,
5: फुलेली,
0: टोटी फुलेली।
5: हजुर सर, टोटी।
0: मलाई थाहा छ त्यहाँको सबै, मेरो पनि बेतकोट नगरपालिका हो घर, त्यही भएर भनेको।
5: बेतकोट नगरपालिका
0: हजुर,
5: भुवनेश्वरी
0: भुवनेश्वरी पर्दैन, मेरो चाहिँ तपाईँको ठ्याक्कै सिमाना नै हो, सिमाना ब्यारेक भन्दा उतापट्टि एउटा नदी आउँछ नि।
5: हजुर सर,
0: हो, त्यो नदी आइसकेपछि आउने चोकबाट माथितिर।
5: हजुर सर।
0: अनि के गर्नुहुन्छ मानसिंहजी?
5: म पढाइ हो सर।
0: हजुर, तपाईँको आवाज अलिक डिस्टर्ब आइरहेछ।
5: पढाइ हो सर,
0: बिएड सेकेन्ड इयर। झलारी पढ्नुहुन्छ कि कहाँ पढ्नुहुन्छ? जे होस् नजिकै छ, त्यहाँबाट अलि झलारी बजारबाट माथितिर हो है टोटी।
5: हजुर सर।
0: हुन्छ, अब 3 अप्सन बाँकी रहेका छन्। तपाईँलाई प्रश्न रहेको छ, हेमचन्द्र स्मृति पत्रकारिता पुरस्कार 2083 कसलाई प्रदान गरियो? सृजना श्रेष्ठ, सृजना पन्त वा सृजना चौधरी? सृजना श्रेष्ठ भन्नुहुन्छ। मिलेन। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छ र सुटिन्छौँ। हाम्रो टेलिफोन सम्पर्कमा मानसिंह धामी आउनु भएको थियो कञ्चनपुरबाट। अब एकजना मित्रसँग हामी कुराकानी गर्नेछौँ, त्यसपछि एउटा गीत सुनाउनेछौँ र कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो,
6: हेलो,
0: हजुर नमस्कार।
6: नमस्कार,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
6: नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
6: खाना
0: कलवा होइल कि नै होइल?
6: भर्खर खाएर
0: कहाँ खैली आज?

आफ्नै चौधरी कलिका हुन् तर सिर्जना पन्त हो यसको सही उत्तर। टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छ र छुट्टिन्छ। हाम्रो टेलिफोन सम्पर्कमा दिलबहादुर चौधरी आउनु भएको थियो। अब एक नम्बर गीत सुनाउँदैछौँ, एकैछिन यहाँको मनोरञ्जन गराउँदैछौँ। हरिगिरी विमर्शी र ऋतु साईको सुर रहेको छ। हरिगिरी विमर्शीको रचना र सङ्गीत हो।

0: हजुर, भर्खरै यहाँको मनोरञ्जन गरायौँ हरिगिरी विमर्शी र ऋतु साईको स्वर। हरिगिरी विमर्शीको रचना र सङ्गीत रहेको थियो। हामी कार्यक्रम म्युजिक एन्ड क्विजमा छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ। रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ। हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। अझै हामीसँग सामान्य ज्ञान सम्बन्धीका प्रश्नहरू रहेका छन्, गीतका अंशहरू रहेका छन्। सामान्य ज्ञानको सही उत्तर दिनेलाई हामी गीतको अंश सुनाउँछौँ। उहाँले चाहिँ फेरि त्यो गीतको अंश सुनिसकेपछि गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ र दुईवटै मिलाउनेलाई हामीसँग अझै पाँचवटा गीतहरू रहेका छन्। ती गीतहरूमध्ये एउटा गीत रोजाइमा राख्न दिन्छौँ र साथसाथै आफ्नो सन्देश राख्ने समय पनि दिन्छौँ। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ।
1: हेलो नमस्ते।
0: नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ? सन्तोष राई।
1: सन्देश
0: खोटाङबाट बेला बेला कुराकानी भइरहेको छ सन्देश। अनि के गर्दै हुनुहुन्छ यो यतिखेर? बसी बसाइ छ। के छ, पानी लगातार परिरहेछ कि छैन? आज भोलि अलिअलि रोकिरहेछ?
1: छैन, आज राति परिरहेछ।
0: अनि अरू घरतिर के छ आजभोलि? के गर्दै हुनुहुन्छ, के काममा व्यस्त हुनुहुन्छ सन्देश चाहिँ?
1: अहिले अरू कामहरू गरिसक्यो, अब तोरी छर्न बाँकी छ।
0: अब तोरी छर्ने बेला भयो। धेरै ठाउँमा त अहिले लगभग तोरीको तरकारी बजारतिर आइसक्यो छरेर पनि। ठाउँ अनुसार चाहिँ फरक फरक हुन्छ है। हाम्रो देश नै त्यस्तो छ, हिमाल पहाड तराई होइन, विभिन्न जिल्लाहरूमा पनि फरक फरक समयमा लगाइन्छ बारीहरू। हुन्छ, अब प्रश्नतिर लागौँ। प्रथम राष्ट्रिय शैक्षिक सम्मेलन कहाँ सम्पन्न भएको थियो? यो चाहिँ विक्रम सम्बत 2083 भदौमा भएको हो। तपाईँले जिल्ला चाहिँ भन्नुपर्ने हुन्छ है। महोत्तरी, सर्लाही, सप्तरी वा धनुषा? मिलेन। हुन्छ सन्देश, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। सन्देश राई आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा खोटाङबाट। दुईवटा टेलिफोन लाइनहरू खुल्ला रहेका छन्, 01-4211-721 र 42-11-736। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा कुनै मित्र आइसक्नु भएको छ।
2: हेलो
0: नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: म यता नवलपुरदेखि हजुर ठ्याक्कै भन्नु पर्दाखेरि हजुर घर जाने बाटो भए नजिकै म ओमबडी साहबको त होइन हजुर।
0: हजुर, अलि लामो कुराकानी भयो भने त तपाईँको ठ्याक्कै सोच छुट्याउन सकिन्छ।
2: त्यही त नि, अलि धेरै नै समय भयो भाइ। हाम्रोतिर एउटा कुरा, हजुरलाई फोन पनि लागिहाल्यो, क्विज पनि खेलौँला। हाम्रोतिर रेडियो नेपाल 103 मेगा आज नटिकेको, आज ठ्याक्कै 13 दिन भयो है त हजुर।
0: यो अगाडि डाक्टर राई थारूले पनि यो समस्या राख्नु भएको थियो। आज म आफै गएर पनि त्यो शाखामा गएर के रहेछ भन्ने कुरा बुझौँला, मलाई त आज थाहा भयो है
2: हजुर। यो तपाईँले पनि बुझ्नु होला, नभए क्षेत्रीय प्रसारण मालेपाटन पोखरा पुरुषोत्तम नेउपानेजीलाई भनेपछि दाउनमा पनि बुझ्नुहुन्छ है त भाइ?
0: हो, उहाँको माथतमै, पोखराको माथतमै नै हाम्रो दाउन्ने स्टेसन हो
2: हजुर। मैले पोखरालाई फोन गरेको, उहाँ उठाइदिनु भएन कि मैले यो कुरा राख्नलाई, त्यसो भएर तपाईँसँग
0: फोनै उठेन अफिसको।
2: फोनै तपाईँको घन्टी जान्छ, उठाइदिनु भएन कि फोन
0: अफिस टाइममा पोखराको टेलिफोनमा गर्दा उठ्न पर्ने हो। हुन्छ, तपाईँले गुनासो यो दुईजना भनौँ न, तपाईँ लगाएर दोस्रो हुनुहुन्छ, यो सुन्नेन भनेर कुरा आएको छ। के रहेछ, प्राविधिक पक्षमा समस्या रहेछ या के रहेछ, त्यो म बुझेर अर्को दिन चाहिँ हामी कुराकानी गरौँला है। यो चाँडोभन्दा चाँडो नै समस्याको समाधान हुनुपर्छ, सूचना संसार सबैले सुन्न पाउनुपर्छ।
2: यो टिप्न त 100 टिप्छ, तर 100 तपाईँको अलिक बुझिँदैन कि भाइ, एकदम त्यो खोला बगे जस्तो।

0: र आउँछ कि आवाज
1: हुन्छ। अब
0: 103 एकदम क्लियर उहाँ कञ्चनपुरसम्म पनि तपाईँको कञ्चनपुरकै भीमबस्ती 11 को पनि हाम्रोबाट बसाइसकेको एकजनाले गुनासो गर्नुभएको छ तपाईँको रेडियो नेपालमा जानुहुन्छ त्यति कुरा राख्नु न पनि भनिराख्नु भएको थियो कि अनि हुन्छ हुन्छ म लाग्यो भने त्यतैको 3 हुनुहुन्छ त्यहाँ रेडियो नेपालमा पनि भने मैले आज कि
1: कञ्चनपुरको भीमबस्तीमा त बुढी तोलाबाट सहज तरिकाले सुन्न पाउनु पर्ने उहाँले चाहिँ
0: खै 100 मात्रै आयो 103 उहाँ पनि गाह्रो भयो भन्ने कुरा गर्नुभएको थियो
1: बुढी तोलाको 103 नै हो
0: हजुर होला अब त्यही भन्नुभएको थियो के अरे त्यसो भएर अब यहाँ चाहिँ 103 हाम्रोतिर एकदम क्लियर आउँछ तपाईँको यतिखेर ठ्याक्कै 13 भयो है त हजुर
1: ए हुन्छ यो समस्या म राखौँला। अब प्रश्नतिर लागौँ प्रथम राष्ट्रिय शैक्षिक सम्मेलन कहाँ सम्पन्न भएको हो अब जिल्ला रहेका छन् सर्लाही सप्तरी वा धनुषा सर्लाही जिल्ला यो के पढ्नु भएको थियो या सुन्नु भएको थियो के हो यो भदौ 21
0: यो म कता कता सुने जस्तै लाग्यो कि रेडियो नेपालबाटै सुनेको छु कि म
1: 20 21 गते भएको थियो उक्त सम्मेलन चाहिँ लालबन्दी स्थित जनज्योति बहुमुखी क्याम्पसमा आयोजना गरिएको हो। अब एउटा गीत सुनाउँछु म तपाईँलाई त्यो गीतको तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ
0: हवस् हुन्छ हजुर कोसिस गर्छु नि

0: हजुर, यो गीत निकै चर्चामा रहेको छ। विमल अधिकारीले लेख्नु भएको हो, उहाँकै सङ्गीत रहेको छ यो गीतमा। तपाईँले
1: शान्ति श्री परिवार भनेर राख्नुहोस् न एकजना
0: मिलेन। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद। हाम्रो टेलिफोन सम्पर्कमा ओममणि सापकोट आउनु भएको थियो नवलपुरबाट। उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर दिनुभएको थियो, तर गीतको चाहिँ मिलाउन सक्नु भएन। दुईवटा टेलिफोन लाइनहरू खुला रहेका छन्। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा कुनै मित्र आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो
2: हेलो रमेश सर, नमस्ते।
0: नमस्कार हजुर, स्याङ्जाबाट। हामीले प्रत्यक्ष प्रसारण गरिरहेका थियौँ होइन, यो दुःख बेला थियो। अनि के छ स्याङ्जातिरको खबर सुनाउनुहोस्।
2: स्याङ्जातिरको ठिकै छ, मौसम कुरा गर्ने हो भने हिजो घाम लागिरहेको थियो, अहिले अलिकति बादल दिएको छ।
0: पानी जियो रेगुलर परिरहेको छ कि स्याङ्जातिर?
2: मजाले परिरहेको छ।
0: अनि के छ खेतबारीतिर आजभोलि?
2: अहिले चाहिँ धान कोदो हो।
0: धान कोदो, धान पसाउने बेला भइसक्यो
2: लगभग, अब हुन्छ।
0: अनि कतिको छ समस्या आजभोलि?
2: ठिकै छ।
0: हुन्छ, प्रश्नतिर लागौँ। नेपालमा कहिलेसम्म सबै नेपालीलाई स्वच्छ खाने पानीमा पहुँच पुर्याउने लक्ष्य लिएको छ? यो सनमा हो, सन् 2027, सन् 2028, सन् 2029 वा सन् 2030?
2: सन् 2030
0: एकदमै सही उत्तर हो। सन् 2030 नेपालमा सबैलाई चाहिँ, नेपालीलाई चाहिँ स्वच्छ खाने पानीमा पहुँच पुर्याउने लक्ष्य लिएको छ। अब एउटा गीत सुनाउँछु, तपाईँले गीत अलिअलि सुन्नु भएको होला। यो गीतमा चाहिँ दुईजना नै पछिल्लो समयमा निकै चर्चामा हुनुहुन्छ, गायक र गायिका दुइटै। म सुनाउँछु एक लाइन।

0: हो र
1: हुन्छ मिलेन टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। हाम्रो टेलिफोन सम्पर्कमा नरेन्द्र रिमाल आउनु भएको थियो स्याङ्जाबाट, उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर दिनुभएको थियो तर गीतको मिलाउन सक्नु भएन। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ 42117211 र 42117237 दुईवटा टेलिफोन लाइनहरू खुला रहेका छन्। हेलो हजुर नमस्कार, कुनै मित्र आउनु भएको थियो तर कुराकानी हुन सकेन। अब एकैछिन यहाँको मनोरञ्जन गराउँदैछौँ, दुई नम्बरको गीत सुनाउँदैछौँ यहाँलाई। हामीसँग अनु चौधरी र बलराम परियारको सुर रहेको छ, नरेश बिबिसीको रचना र सङ्गीत हो। तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल

0: आज भर्खरै यहाँको मनोरञ्जन गरायौँ बलराम फरिया र अनु चौधरीको स्वर नरेश बिबिसीको रचना र सङ्गीत रहेको थियो। हामी कार्यक्रम म्युजिक एन्ड क्विजमा छौँ। अझै सामान्य ज्ञान सम्बन्धी प्रश्नहरू रहेका छन्, केही गीतका अंशहरू पनि बाँकी रहेका छन्। हामीलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ। हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। साथसाथै रेडियो नेपालका 7 प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि एकैसाथ सुनि रहनु भएको छ। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ। हेलो, हजुर नमस्कार।
1: हेलो,
0: हजुर नमस्कार।
1: हजुर नमस्ते,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म रोशन कुलाचार्य।
0: रोशन जी, कुन ठाउँबाट?
1: म धारात।
0: अलि टेलिफोन डिस्टर्ब आइरहेको छ, पानी परिरहेको छ,
1: त्यही भएर
0: पनि तपाईँले मेरो आवाज त बुझिराख्नु भएको छ नि। हुन्छ, अब प्रश्नतिर लागौँ त्यसो भए। नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ? यो भदौ महिनामा मनाइन्छ, 20 गते, 21 गते, 22 गते वा 23 गते? नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ? प्रश्न बुझ्नुभयो? भदौ 20, 21, 22 वा 23 गते? कति?
1: 20 गते
0: मिलेन। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। हाम्रो टेलिफोन सम्पर्कमा रोशन फुलहाङ राई आउनु भएको थियो धनकुटाबाट। उहाँले टेलिफोनमा अलिक डिस्टर्ब थियो, राम्रोसँग सुनिरहेको थिएन। यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो,
2: हेलो, नमस्ते। नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म भोजपुरबाट बसन्ती विश्वकर्मा बोल्दैछु।
0: बसन्ती विश्वकर्मा,
2: हजुर।
0: भोजपुर कुन ठाउँबाट?
2: म भोजपुरको नाम पर्सतुराई गाउँपालिकाबाट बोल्दैछु है।
0: यो दोस्रो पटक कुराकानी भएको हो कि जस्तो लाग्दैछ बसन्तीजीसँग?
2: हजुर, पक्कै पनि भन्नुपर्छ।
0: अनि के छ भोजपुरतिरको खबर सुनाउनुहोस्।
2: भोजपुरको खबर सबै ठिकै छ, मजाले घाम लागिरहेको छ भन्नुपर्छ दाइ।
0: अनि तपाईँ के गरी आफ्ना दिनहरू बिताइराख्नु भएको छ? घरतिर के लगाउँदै हुनुहुन्छ? बारीतिर के छ आजभोलि?
2: अहिलेको समयमा त बारीतिर त मकैहरू छ, कोदोहरू भन्नुपर्छ दाइ।
0: एकदमै घरकै काममा व्यस्त हुनुहुन्छ त्यसो भए?
2: हजुर हजुर।
0: अब प्रश्न रहेको छ, नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ? यो भदौ महिनामा मनाइन्छ, 21, 22 वा 23?
2: म 22 भन्छ है दाइ।
0: एकदमै सही उत्तर हो। नेपालमा निजामती दिवस 22 गते मनाइन्छ। यसपालि चाहिँ यो भोटेको श्रीमा आएको बाढीले गर्दाखेरि यसपालि चाहिँ मनाइएन, नत्र प्रत्येक वर्ष चाहिँ भदौ 22 गते मनाइन्छ। अब निकै चर्चामा रहेको एउटा गीत सुनाउँछु म तपाईँले, अलि ध्यान दिएर सुन्यो भने तपाईँले फ्याट्टै भन्नुहुन्छ भन्ने आशा छ है।
2: सुन्छ।

0: वसन्तीजी,
1: हजुर,
0: पछिल्लो समयमा निकै चलेका गायिका अनि त्यसपछि उहाँका गायकका पनि थुप्रै गीतहरू चर्चित छन्। गीत चाहिँ विमल अधिकारीले लेख्नु भएको हो। तपाईँले गायकको भन्दा नि हुन्छ, गायिकाको भन्दा नि हुन्छ? हो र, यो गीत चाहिँ मैले यो कार्यक्रम म्युजिक एन्ड क्विजमा बजाइसकेको छु, अनि उहाँका गीतहरू थुप्रै बजिरहेका हुन्छन्। लगभग यो कार्यक्रममा पनि एउटा गीत छ उहाँको, हुन्छ। टेलिफोन गर्नुभयो, त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। वसन्ती विश्वकर्मा हुनुभएको थियो हाम्रो टेलिफोन सम्पर्कमा भोजपुरबाट। अब हामी एकजना मित्रसँग कुराकानी गर्नेछौँ। कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा 42117121 र 42117136 हाम्रो स्टुडियोको टेलिफोन लाइनहरू खुल्ला रहेको छ। समय थोरै छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा हामी एउटा सामान्य ज्ञान सम्बन्धीको प्रश्न सोध्ने गर्छौँ, अर्को हामी गीतको अंश सुनाउँछौँ। सामान्य ज्ञानको सही उत्तर आएमा र गीतको अंशको सही दिएमा हामीसँग गीतहरू रहेका छन् हुन्छन् र रोजाइमा राख्न सक्नुहुन्छ। यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो,
2: हजुर, नमस्ते दाजु।
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म उदयपुरबाट ओम बहादुर मगर बोल्दैछु। हजुर,
0: ओम बहादुर मगर।
2: हजुर हजुर,
0: उदयपुर कुन ठाउँबाट?
2: म हजुर उदयपुर गढी गाउँपालिका 7 बाट।
0: गढी गाउँपालिका 7 बाट के छ उदयपुरतिरको खबर सुनाउनुहोस्।
2: हजुर, यहाँनिर चाहिँ अहिले मन्द घाम छाया हुँदैछ, पानी परेको छैन, आज राम्रो मौसम भइरहेछ भन्नुपर्छ। हजुर,
0: त्यसो भयो भने अलिअलि शीतल भइसक्यो होला है?
2: हजुर, एकदमै शीतल नै छ भन्नु पऱ्यो। अब हिजो परिरहेको थियो पानी, आजको मौसम एकदम ठिक छ हजुर। दिनहरू
0: समय पनि थोरै छ। अब प्रश्नतिर लागौँ, विश्वको ठुलो शालिग्राम मूर्ति कहाँ रहेको छ? म 4 भन्छु, मनाङ, मुस्ताङ, दार्चुला वा डोल्फा।
2: हजुर, म मुस्ताङमा भन्छु।
0: हो र,
2: हजुर,
0: थाहा थियो यो कि अनुमान गर्नुभएको?
2: हजुर, यो चाहिँ यसो अनुमान नै गरेको, केही सुनेको पनि थियो जस्तो लाग्छ।
0: हो र, 22 फिट रहेको छ उचाइ चाहिँ शालिग्राम मूर्तिको। सही उत्तर दिनुभएको छ। अब म तपाईँलाई एउटा गीत सुनाउँछु, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ।
2: हजुर, हुन्छ सर।

0: सुन्नु भएको थियो यो गीत?
1: हजुर, गीत त सुनिरहेको हजुर सर।
0: हो र, अनि गायक गायिकाको नाम?
1: हजुर, मैले गायिकाको नाम भन्न चाहे, अब मिल्दैन, अनु चौधरी भन्छ हजुर।
0: एकदमै सही उत्तर हो, अनु चौधरीको हो सुर, हिमाल सागरको युगल सुर रहेको छ। कुन गीत रोजाइमा राख्नुहुन्छ
1: हजुर? गीत चाहिँ अब
0: हामीसँग भएका गीतहरू मध्ये भन्छु मैले, रचना रिमालको सुर रहेको छ, अलिफ खानको सुर रहेको छ, कुमार केसी र शान्तिश्री परियारको, सुनिता बुढा छेत्री र विक्रम परियारको।
1: हजुर, मलाई रचना रिमालकै गीत सुनाइदिनुहोस्।
0: हुन्छ, सम्झिन सक्नुहुन्छ
1: हजुर? अहिले जति पनि साथीहरूले रेडियो नेपाल सुनेर बस्नु भएको छ, सबै साथीहरूलाई भन्दै छुट्यो हजुर। नमस्ते,
0: नमस्कार बाबा। हाम्रो टेलिफोन सम्पर्कमा ओम बहादुर मगर आउनु भएको थियो उदयपुरबाट। उहाँले रोजाइमा राख्नु भएको छ रचना रिमालको सुर रहेको छ, तीन नम्बरमा रहेको छ यो गीत। रचना रिमाल र महेश प्रसाईको, भीम बिसीको रचना र सङ्गीत हो यही गीत। यहाँका माझमा छोड्दै कार्यक्रम म्युजिक एन्ड क्विजबाट प्राविधिक सहकर्मी राधिका ओझा र म कार्यक्रम सञ्चालक रमेश भट्ट विदा माग्छु। एक बजे यहाँले सुन्नुहुनेछ समाचार, त्यसपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ, 1:20 संगीत साधना कार्यक्रम सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला, नमस्कार।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
3: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
4: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
3: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
4: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: निर्धारित गति भित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
7: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
8: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
9: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
8: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
9: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताले जुनसुकै कम्पनीको खाली ग्यास सिलिन्डर ल्याए पनि ग्यास भरेर उपलब्ध गराउने व्यवस्था गर्न नेपाल ओइल निगमलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले उक्त निर्देशनको उल्लङ्घन भएको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बताउनुभयो। बैठकमा मन्त्री यादवले पठाइएका ग्यास सिलिन्डर मध्ये केही बजारमा नपुगेको विषयमा अनुगमन गर्दा पनि स्पष्ट जानकारी प्राप्त हुन नसकेकोमा आपत्ति जनाउँदै नेपाल ओइल निगमले आफ्नै मातहतमा ग्यास उद्योग सञ्चालन गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो। मन्त्री यादवले तेल ग्यास लत्ता कपडा खाद्यान्न र चिनीमा मुलुकलाई आत्मनिर्भर बनाउन आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो। बैठकमा चाडपर्वको समयमा आम नागरिक तथा विद्यार्थीहरूलाई ग्यासको अभावले भइरहेको असहजता रोक्न ग्यासको आपूर्ति वितरण र मौजदातको प्रभावकारी अनुगमन र कालोबजारी नियन्त्रण गर्नुपर्ने सांसदहरूले बताउनुभयो। यस्तै सांसदहरूले सुत्केरी महिला लगायत सर्वसाधारणहरू लामो समयसम्म लाइनमा बसेर रकम तिर्न तयार हुँदा समेत ग्यास नपाउने अवस्था चिन्ताजनक रहेको बताउँदै विद्युतीय चुलोको प्रवर्धन र ग्यास सिलिन्डरको भर्चुअल ट्र्याकिङ प्रणाली अघि बढाउनु पर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभा अर्थ समितिले रसुवाबाडीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्त सम्बन्धी अध्ययन तथा विश्लेषण गर्ने भएको छ। अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरिएको छ। प्रतिनिधि सभा अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले खड्काको संयोजकत्वमा उक्त उपसमिति गठन गरेको हो। समितिका सभापति डाक्टर कृष्ण हरिबुढा थोकीले उपसमितिले रसुवाबाडीसँग सम्बन्धी र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज 2 गते भित्र प्रतिवेदन पेश गर्नको लागि कार्यादेश दिएको बताउनुभयो। गत भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारको लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 11,98,96,96,84 रुपियाँ मौजदात रहेको छ। कोषमा जम्मा भएको उक्त रकममध्ये 9 वटा वाणिज्य बैङ्कका खाताहरूमा 8,78,82,58,304 रुपियाँ मौजदात छ। यस्तै 2 वटा वाणिज्य बैङ्कमा 2,11,43,427 अमेरिकी डलर मौजदात रहेको छ। बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारको लागि यस कोषबाट 1 अर्ब रुपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। बाढीपछि सरकारले राहत र पुनर्स्थापनाको लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम सङ्कलन भई कोषमा दाखिला भएको हो। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको कारण आज बिहानसम्म 1,365 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 174, नुवाकोटमा 197, धादिङमा 70, चितवनमा 363, गोर्खामा 75, तनहुँमा 38, नवलपरासी पूर्वमा 226 र नवलपरासी पश्चिममा 222 जना गरी 1,365 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानको लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,147 वटा शव माटोमुनि सुरक्षित व्यवस्थापन गरिएको छ। रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत जडान गर्ने कार्यलाई तीव्रता दिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार रसुवा बाढीको कारण अवरुद्ध विद्युत सेवा पुनर्सञ्चालन अभियानलाई तीव्रता दिएको हो। मन्त्रालयले गत भदौ 10 आएको विनाशकारी बाढीको भोलिपल्टकदेखि नै सम्भव भएसम्म सबै स्रोत साधन र जनशक्ति परिचालन गरेर विद्युतीयकरणको काम अगाडि बढाएको थियो। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। केही बेरमा सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कानून मन्त्री गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी कानून मन्त्री गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव सभा समक्ष पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। यस्तै 1:15 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि बाँकी समाचार। नुवाकोटको विदुर स्थित देवीघाटमा रहेको तादी खोलामा 60 मिटर लामो अस्थायी फलामे पुल जडान कार्यलाई तीव्रता दिएको छ। गत भदौ 10 गते रसुवाको भुटेको सीमा आएको भीषण बाढीले त्यहाँको पक्की पुल बगाएपछि ठप्प बनेको यातायात सेवालाई पुनः सञ्चालनमा ल्याउन नयाँ पुल जडान सुरु गरिएको हो। साबिकी पक्की पुलको दुवै छेउका टेका प्रयोग गरी नयाँ फलामे पुल निर्माणको कार्य भइरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच पछिल्लो समय बढ्दै गएको तनाव थप चर्किएको छ। अमेरिकी सेनाले इरानका 5 वटा तेल ट्याङ्करमा हमला गरेको जनाएको छ। यस्तै इरानले अमेरिकाको सुविधा सम्पन्न जहाज हर्मुज नजिकैबाट नियन्त्रणमा लिएको जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानले अमेरिकी नौसैनिक जहाजलाई आक्रमण गर्ने प्रयास जारी राखेको, त्यसको बदलामा थप इरानी तेल ट्याङ्करहरू गुमाउनुपर्ने चेतावनी दिनुभएको छ। अमेरिकी हमलाको जवाफमा इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य आधारतर्फ मिसाइल प्रहार गरेको छ। जोर्डनका अधिकारीहरूका अनुसार इरानबाट प्रहार गरिएको 20 मध्ये 18 वटा मिसाइललाई जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले आकाशमै खसालेको थियो। बाँकी 2 मिसाइल भने मानव बस्ती नभएको क्षेत्रमा खसेका छन्। यसैबीच इरानले कुवेत र बहराइनका बन्दरगाह नजिक रहेका अमेरिकी सम्बन्ध भएका तेल ट्याङ्करका चालक दललाई तत्काल जहाज छाड्न चेतावनी दिएको छ। इरानले ती जहाजलाई आफ्नो सम्भावित निशाना बन्न सक्ने जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो। हवस् त, नमस्कार।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि। अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
7: नमस्कार। कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म समीक्षा बडाल।
8: अनि म चित्रकला चौहान।
7: यस कार्यक्रममा हामी कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरूबारे जानकारी प्रस्तुत गर्ने गर्दछौँ। आजको नवीन कृषि प्रविधि कार्यक्रममा भने हामी पशु आहारामा आधुनिक तथा वैज्ञानिक प्रविधिबारे जानकारी प्रस्तुत गर्नेछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ। कुल कृषि गारस्थ उत्पादनमा करिब 26% योगदान तथा कुल गारस्थ उत्पादनमा 12% योगदान रहेको पशुपालन क्षेत्रले नेपाली समाजमा बहुआयामिक महत्व राख्दछ। दिगो विकास लक्ष्यले लिएको भोकमरीको अन्त्य, खाद्य सुरक्षा र उन्नत पोषण तथा दिगो कृषिको प्रवर्धन गर्ने लक्ष्य हासिल गर्न समेत पशुपालन क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ। नेपालको संविधानमा परिकल्पना गरे बमोजिमको समुन्नत, आत्मनिर्भर, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्न उच्च र समावेशी आर्थिक वृद्धिको भरपूर सम्भावना बोकेको पशुपालन क्षेत्रको वैज्ञानिक तवरले सुधार तथा रूपान्तरण गर्न आवश्यक छ। पशुपालनमा लागतको करिब 70% खर्च लाग्ने गरेको पशु आहार व्यवस्थापन हाल नेपालमा पशुपालन क्षेत्रको मुख्य चुनौतीको रूपमा रहँदै आइरहेको छ। व्यावसायिक तथा आधुनिक पशुपालनको विकास गरी पशु तथा पशुजन्य उत्पादन र उत्पादकत्व वृद्धि गर्न गुणस्तरीय पशु आहाराको उपलब्धता सुनिश्चित गर्न अत्यन्तै आवश्यक छ। पशुपालन नेपालको ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार हो। दुध, मासु, अण्डा तथा अन्य पशुजन्य उत्पादनले पोषण सुरक्षामा ठुलो योगदान पुर्याउँदछ। यी उत्पादनको गुणस्तर र मात्रा बढाउन पशु आहाराको उचित व्यवस्थापन अत्यन्त आवश्यक हुन्छ। आधुनिक तथा वैज्ञानिक प्रविधिको प्रयोगले पशु आहारालाई सन्तुलित, सुरक्षित र उत्पादनशील बनाउन मद्दत गर्दछ। नेपालमा पशु आहाराको आधुनिक प्रविधि विस्तार हुँदै गएको भए तापनि अझ धेरै किसानहरू प्राविधिक ज्ञानको कमीले परम्परागत तरिकामा निर्भर हुनुहुन्छ। पशु आहारामा विभिन्न किसिमका आधुनिक तथा वैज्ञानिक प्रविधिहरूको प्रयोग गर्न सकिन्छ। जस्तै वैज्ञानिक पशु आहार व्यवस्थापन प्रविधि, पशुलाई आवश्यक पर्ने पोषण तत्त्वहरू कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज, फ्याट र पानी सही तथा सन्तुलित मात्रामा मिलाएर खुवाउने प्रविधि नै वैज्ञानिक आहार व्यवस्थापन हो। यसले पशुको उमेर, आवश्यकता र उत्पादन अवस्था अनुसार आहार तयार गर्न मद्दत गर्दछ। अहिलेको समयमा कम्प्युटर वा मोबाइलमा सफ्टवेयर प्रयोग गरी पशुको आवश्यकता अनुसार आहार तयार गर्न सकिन्छ। धुलो दाना भन्दा पेलेट दाना वैज्ञानिक रूपमा फाइदाजनक हुने र दाना खेर जाने दर घट्नुका साथै पशुले सजिलै पचाउन सक्ने भएकोले पशु पन्छीमा पेलेट दाना बढी प्रयोग गरिएको छ। त्यसै गरी पशुहरूको पोषक तत्त्वको आवश्यकता पूरा गर्न विभिन्न फिड सप्लिमेन्टहरू पनि प्रयोग गरिन्छ। हरेक पशुलाई ओजन अनुसार आहार र उत्पादन अनुसारको पोषणको व्यवस्था हुनु जरुरी छ। आहार पशुहरूको रुचि अनुसार र सजिलै पस्ने खालको हुनुपर्छ। त्यसै गरी आहार गुणस्तरीय र हानिकारक पदार्थहरू रहित हुनुपर्छ। घाँसमा आधारित पशुपालन गरी उग्राउने पशुहरूलाई प्रशस्त मात्रामा हरियो घाँस खुवाउन सकेमा उत्पादन लागत घट्नुका साथै गुणस्तरीय पशुजन्य पदार्थको उत्पादनमा समेत महत्वपूर्ण टेवा पुग्दछ। पशुलाई खास गरी जीवन निर्वाहका लागि, शारीरिक वृद्धिको लागि, गर्भिणी अवस्थाका लागि दिइने आहार र उत्पादनको लागि आहार आवश्यक पर्दछ। पशुलाई आहार निर्धारण गर्ने विभिन्न आधारहरू रहेका छन्। जसमध्ये गाई भैँसीलाई शारीरिक तौलका आधारमा 2-3% शुष्क पदार्थ अर्थात् ड्राई म्याटर आवश्यक पर्दछ। त्यसै गरी भेडा बाख्रालाई शारीरिक तौलका आधारमा 3-4% शुष्क पदार्थ आवश्यक पर्दछ र गाई भैँसीलाई शारीरिक सुरक्षाका लागि शारीरिक तौलका आधारमा 1-1.5% शुष्क पदार्थ अर्थात् ड्राई म्याटर आवश्यक पर्दछ। गाई भैँसीलाई 3 केजी दुध उत्पादनका लागि 1 केजी सन्तुलित दाना आवश्यक पर्दछ। गाई भैँसीलाई दिइने कुल शुष्क पदार्थ मध्ये दानाबाट 3 भागमा 1 भाग दिनु पर्दछ भने घाँसपातबाट 3 भागमा 2 भाग दिनु पर्दछ। त्यसै गरी घाँसबाट दिइने शुष्क पदार्थ मध्ये हरियो घाँसबाट 3 भागमा 2 भाग र सुक्खा घाँसबाट 3 भागमा 1 भाग दिनु पर्दछ। त्यसै गरी हरियो घाँसबाट दिइने शुष्क पदार्थ मध्ये कोसे घाँसबाट 3 भागमा 1 भाग र अकोसे घाँसबाट 3 भागमा 2 भाग दिनु पर्दछ। पशु आहाराको अर्को आधुनिक प्रविधि हो पशु आहार ब्लक। पशु आहारामा प्रयोग हुने पदार्थहरूको मिश्रणबाट तयार गरिने आहाराको ढिक्कालाई पशु आहार ब्लक भनिन्छ। यसरी ब्लक बनाउँदा पशु आहाराको आयतन घट्न जाने हुँदा ढुवानी तथा भण्डारण गर्न सहज हुन्छ। यसमा कमसल खालका आहार प्रयोग गरी त्यसमा अन्य पूरक आहार थप गरेर गुणस्तरमा सुधार गर्दै पशु पोषणको कमीलाई पूर्ण बनाउ पनि सकिन्छ। पशुहरूलाई आहार ब्लकहरू बनाउँदा युरिया, मोलासेस, मिनरल ब्लक, परालको ब्लक, पूर्ण आहार ब्लक, फरेज ब्लक, मिनरल ब्लक आदि बनाउन सकिन्छ। पशु आहारको अर्को आधुनिक प्रविधि हो हाइड्रोपोनिक्स प्रविधि। यस प्रविधिमा माटोको प्रयोग बिना नै पानी र पोषक तत्त्वहरूको सहायताले बिरुवा उत्पादन गरिन्छ। यस प्रविधिमा घाँसे बालीहरूलाई नियन्त्रित वातावरणमा हुर्काइने हुँदा जुनसुकै वातावरणमा पनि 12 महिना सबै प्रकारका घाँसे बालीहरू उत्पादन गर्न सकिन्छ। रोग व्याधि कम लाग्ने, छोटो समयमा पनि धेरै तथा पोसिलो घाँस उत्पादन गर्न सकिने, पशुलाई दानाको मात्र घटाउन सकिने भएको हुँदा सहरी क्षेत्र वा घाँस लगाउने जग्गा नभएको ठाउँमा यो वरदान साबित भएको छ। हाइड्रोपोनिक्स प्रविधिको प्रयोग गरी 1 किलो बिउबाट 8 देखि 10 किलोसम्म जमरे घाँस उत्पादन गर्न सकिन्छ।
0: श्रोतावृन्द, पशु आहारामा आधुनिक तथा वैज्ञानिक प्रविधिको प्रयोग अन्तर्गत अर्को प्रविधि रहेको छ, एजोला प्रविधि। एजोला भनेको पानीमा तैरने उन्यू प्रजातिको पानीमा हुने बिरुवा हो। प्राकृतिक रूपमा पानीका स्थायी स्रोतहरूमा यो पानीको सतहमा तैरिरहेको अवस्थामा पाइन्छ। हाल यसको खेती कृत्रिम रूपमा बनाइएको पोखरीमा पनि गर्न सकिन्छ। एजोलाको प्रयोग वैज्ञानिक मल तथा पशु पन्छीका लागि प्रोटिनको वैकल्पिक स्रोतको रूपमा पनि प्रयोग गरिन्छ। एजोलामा 25-35% प्रोटिन र 10-15% खनिज पदार्थ पाइन्छ। पशु आहारामा प्रयोग हुने अर्को आधुनिक प्रविधि रहेको छ, हे साइलेज र स्टलेज प्रविधि। वर्षायाममा बढी भएको हरियो घाँसलाई सुक्खा मौसममा पशुहरूको लागि संरक्षण गरेर राख्ने प्रविधि भनेको हे वा साइलेज हो भने गुन्द्रुककै प्रविधिमा पराललाई संरक्षण गरेर राख्ने प्रविधि स्टलेज हो। धान काट्ने बित्तिकै पराललाई नसुकाइकन ओसिलो अवस्थामा नै सानो सानो टुक्रा बनाई खाडल वा प्लास्टिक ब्यागमा फर्मेन्टेसन विधिबाट स्टलेज तयार गरिन्छ। हे सबै प्रकारका घाँसे बालीहरूबाट बनाउन सकिने भए तापनि नरम र कमलो डाँठ भएको घाँसबाट उच्च स्तरको हे बनाउन सकिन्छ। हरियो घाँसलाई काटेर अक्सिजन रहित अवस्थामा सूक्ष्म जीवाणुद्वारा फर्मेन्टेसन गरी संरक्षण गरिएको घाँसलाई साइलेज भनिन्छ। मोटो डाँठ भएको तथा कार्बोहाइड्रेटको मात्रा बढी भएको घाँसबाट राम्रो साइलेज बनाउन सकिन्छ। त्यसै गरी पशु आहारामा प्रयोग हुने आधुनिक तथा वैज्ञानिक प्रविधिको प्रयोग अन्तर्गत रहेको छ, बाइपास प्रोटिन तथा बाइपास फ्याटको प्रयोग। पशुको मुख्य पेट वा रुमेनमा नटुक्री वा डाइजेस्ट नभई सानो आन्द्रामा गएर टुक्री अवशेषण हुने प्रोटिन नै बाइपास प्रोटिन हो भने रुमेनमा नटुक्री वा डाइजेस्ट नभई सानो आन्द्रामा गएर टुक्री अवशोषण हुने फ्याट नै बाइपास फ्याट अर्थात् रुमेन प्रोडक्ट फ्याट हो। बाइपास प्रोटिनबाट पशुलाई उच्च गुणस्तरको एमिनो एसिड प्राप्त भई शारीरिक वृद्धि विकास तथा उत्पादन बढाउनमा महत्वपूर्ण टेवा प्रदान गर्छ। भटमासको पिना, तोरीको पिना, बदामको पिना, माछाको धुलो र रगतको चूर्ण जस्ता प्रोटिन मिललाई विशेष रासायनिक उपचार गरेर बाइपास प्रोटिन तयार गरिन्छ। त्यसै गरी पशु आहाराको आधुनिक प्रविधि अन्तर्गत रहेको छ, TMR प्रविधि। पशुलाई दाना तथा घाँसपातहरू अलग अलग दिनुभन्दा सबै कुरा मिलाएर बनाइएको रासनलाई TMR भनिन्छ। पशुको आवश्यकता अनुरूप अन्न तथा अन्नको उपपदार्थ, घाँस, पराल, साइलेज, हे, खनिज र भिटामिन जस्ता पदार्थहरूलाई राम्रोसँग मिलाएर तयार गरिएको सन्तुलित आहार नै TMR हो। राम्रोसँग हिसाब गरेर दिइएको TMR छ भने यसलाई दिएपछि पशुलाई पानी बाहेक अन्य ठोस आहाराको आवश्यकता पर्दैन। दाना तथा घाँस र साइलेज आदि पशुलाई खुवाइने आहाराहरू अलग अलग दिनुभन्दा उनीहरूको आवश्यकता अनुसार विभिन्न आहाराहरूको मात्रा निर्धारण गरेर मिसाएर TMR बनाइदिनु राम्रो हुन्छ। TMR बनाई खुवाउन सकेमा दूध उत्पादनमा वृद्धि हुने, कमसल आहाराको सदुपयोग हुने, श्रमको बचत भई उत्पादन लागत कम हुने र रुमेनको स्वास्थ्य राम्रो हुने जस्ता फाइदाहरू प्राप्त गर्न सकिन्छ। त्यसै गरी पशु आहारामा प्रयोग हुने अर्को आधुनिक प्रविधि छ, नानो प्रविधि। नानो प्रविधि अन्तर्गत दुध, फूल र माछा मासु जस्ता पशुजन्य पदार्थहरूको उत्पादकत्व बढाउन तथा हर्मोन र एन्टिबायोटिक्सको प्रयोगबाट हुने नकारात्मक असरलाई न्यूनीकरण गर्नुपर्ने आजको तत्कालो आवश्यकता मध्यनजर गर्दै पशु आहारको क्षेत्रमा नानो प्रविधि विकास भएको छ। पशु पोषणमा नानो प्रविधिले जैविक तथा अजैविक वस्तुहरूलाई मिश्रण गरी पशु आहारामा पोषक तत्वको समुचित वितरण, स्थिरता र प्रभावकारिता सुधार गर्न सूक्ष्म ढङ्गबाट कार्य गर्दछ। यो प्रविधिले पोषक तत्वहरू जस्तै भिटामिन तथा खनिज पदार्थहरूलाई नानो कणमा इन्क्याप्सुलेसन गर्दछ। कुनै पनि पशुलाई पोषक तत्व जति मात्रामा आवश्यक पर्छ त्यति नै मात्रामा उपलब्ध गराई पशुको शरीरले सो तत्व पूर्ण रूपमा अवशोषण गर्न सक्ने तवरबाट यो प्रविधि विकास भएको छ। हाल पशु आहार क्षेत्रमा बढी मात्रामा प्रयोग भएको नानो प्रविधि नानो मिनरल हो। विभिन्न अध्ययन र अनुसन्धान अनुसार नानो प्रविधिले पशु पन्छीको शारीरिक वृद्धि विकास, प्रजनन क्षमता र उत्पादकत्व बढाउन अहम भूमिका खेलेको हुन्छ। त्यसै गरी पशु पोषण परीक्षण प्रविधि पनि अर्को पशु आहाराको आधुनिक प्रविधि अन्तर्गत पर्दछ। पशु पोषण परीक्षणको आधारमा परम्परागत पशुपालनलाई आधुनिक तथा वैज्ञानिक व्यवस्थापनका रूपमा रूपान्तरण गर्ने एउटा नवीन पद्धति हो। यसको मूल मन्त्र सन्तुलित आहार उत्पादनको आधार भन्ने रहेको छ, जसले पशुलाई कति परिमाणमा आहार खुवाइयो भन्ने भन्दा पनि पशुको शरीरले कति पोषक तत्त्वहरू प्राप्त गर्यो भन्ने कुरालाई प्राथमिकता दिन्छ। यो अवधारणाले पशुको उमेर, शारीरिक तौल र उत्पादन क्षमताको आधारमा उसको वास्तविक पोषण आवश्यकता गणना गर्दछ, साथै उपलब्ध आहारको गुणस्तरसँग तुलना गर्दै प्राप्त हुने पोषण ग्यापबाट किसानलाई कुन तत्त्व कम वा बढी भइरहेको छ भन्ने स्पष्ट मार्गचित्र प्रदान गर्दछ। पशु पोषण परीक्षण प्रविधि अवधारणाको अर्को महत्वपूर्ण पक्ष आर्थिक दक्षता र दिगोपन हो। धेरैजसो फार्महरूमा अनावश्यक रूपमा महँगो वा गुणस्तरहीन पशु आहार खुवाउँदा पशुले आफ्नो पूर्ण क्षमता अनुसार उत्पादन नदिँदा लागत बढिरहेको देखिन्छ। पशु पोषण परीक्षणले दानाको खर्च र उत्पादनबाट हुने आमदानीको सूक्ष्म विश्लेषण गरी नाफामूलक बनाउन महत्वपूर्ण भूमिका खेल्दछ। अझ सरल रूपमा भन्नुपर्दा पशु पन्छीलाई आवश्यक पर्ने पोषक तत्त्वहरू यकिन गर्न कृषकसँग उपलब्ध विभिन्न पशु आहारका स्रोतहरूलाई सन्तुलित ढङ्गबाट सूत्रीकरण गर्न टेवा पुर्याउने वैज्ञानिक फ्रेमवर्क नै पशु पोषण परीक्षण हो। श्रोतावृन्द, आधुनिक पशु आहार अन्तर्गत पशु आहारमा किरा प्रोटिनको प्रयोग पनि अर्को प्रविधि रहेको छ। अहिले पशु आहारमा किरा प्रोटिन निकै जल्दोबल्दो विकल्पको रूपमा विकास भइरहेको छ। विशेष गरी दिगो कृषि र पशुपालनका लागि यसको प्रयोग परम्परागत प्रोटिन स्रोतको सट्टा प्रयोग गर्न सकिन्छ। रुमिनेन्ट जनावरमा पाचन सुधार गर्न मद्दत गर्छ। पशु आहारमा किरा प्रोटिनको प्रयोग वातावरण मैत्री पनि छ। यसले कम पानी, कम जमिन, कम हरितक्रिय, कम ग्यास उत्सर्जन गर्ने गर्दछ। त्यसै गरी जैविक फोहोरलाई पनि उपयोग गरेर उत्पादन गर्न सकिन्छ। किरा प्रोटिनमा प्रयोग हुने मुख्य किरा प्रजातिहरू अन्तर्गत ब्ल्याक सोल्जर फ्लाई लार्वे, मिल ओम्स, हाउस फ्लाई जस्ता किराहरूको प्रयोग हुने गर्दछ।
7: श्रोताविन्द, अबको प्रस्तुतिमा पशुहरूलाई खुवाइने बाली अवशेषको गुणस्तर सुधार गर्ने प्रविधि बारे चर्चा गर्दैछौ। नेपालको पशुपालन व्यवसायमा परापूर्व कालदेखि नै प्रयोग हुँदै आएका पराल, छुवाली, मकैको ढोड, उखुको टुप्पा, दलहन तथा तेलन बालीका कुनौरो वा चुन्नी आदि विभिन्न बाली अवशेषहरूले ठूलो हिस्सा ओगटेको भए तापनि यिनीहरूको गुणस्तरमा सुधार गरी पशु आहारमा प्रयोग गर्ने प्रविधि नेपाली कृषकहरूले अझै पनि अंगालिसकेका छैनन्। बाली अवशेषहरूको गुणस्तर सुधार गरी प्रयोग गर्नाले पशुको उत्पादन बढाउनुका साथै मिथेन ग्यास उत्सर्जन घटाउन पनि सहयोग पुर्याउँछ। हाल पशु सेवा विभागले कृषि विभागसँग समन्वय गरी कृषकलाई दुवैतिर प्रयोग गर्न सकिने धानका जातहरू लगाउन प्रेरित गर्ने कार्यक्रमहरू अघि बढाएको छ। यस अन्तर्गत कृषकलाई धान तथा पराल दुवैको उत्पादन परिमाण वृद्धि हुने तथा परालमा हुने प्रतिपोषक तत्त्वहरू जस्तै लिग्निन, सिलिका, अक्जालेट कम हुने जातहरू लगाउन सिफारिस गरेको छ। बाली अवशेषहरूको गुणस्तर सुधार गर्ने केही विधिहरू अन्तर्गत भौतिक सुधार, रासायनिक सुधार रहेका छन्। भौतिक सुधार गर्नको लागि बाली अवशेषहरू वा पराल जन्ने पशु आहारालाई 2-5 सेन्टिमिटरमा कटिङ गर्ने र पानीमा भिजाई पशुहरूलाई खुवाउँदा पशुले कम खेर फाल्ने र पचाउन सजिलो हुने तथा केही प्रतिपोषक तत्त्वहरू पनि कम हुन जान्छन्। यसरी कटिङ गरी भिजाइएको पराल जन्ने पशु आहारहरू तथा अन्य हरियो घाँस, दाना, मोलासेस, भिटामिन र मिनरलहरू एकमुष्ट रूपमा मिसाई खुवाउन पनि सकिन्छ। श्रोताविन्द, आजको कार्यक्रममा हामीले पशु आहारमा आधुनिक तथा वैज्ञानिक प्रविधि बारे चर्चा गर्यौं। तपाईहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम बारे थप सल्लाह एवं सुझाव भएमा तपाईँ हामीलाई हाम्रो टोल फ्री टेलिफोन नम्बर 1660-01-95-0000 सम्पर्क गर्न सक्नुहुनेछ अथवा हाम्रो इमेल ठेगाना info@aitc.gov.np मा लेखी पठाउन सक्नुहुनेछ। हवस् त, आजको कार्यक्रम यति नै। अर्को साता पुनः भेट्ने बाचाका साथ म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार, कार्यक्रम सङ्गीत साधनामा यहाँलाई स्वागत छ। म दुर्गा अधिकारी अनि प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल। सङ्गीत साधना कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 मेघर्जका साथै www.radionepal.gov.np त्यस्तै www.onlineradionepal.gov.np का साथै रेडियो नेपालको एपलाई तपाईँको आफ्नै मोबाइलमा डाउनलोड गरेर पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा हामी पुराना कालजयी सफल र चर्चित सङ्गीत साधकहरूका प्रेरक जीवन अनुभवसँगै सङ्गीत साधनाका कथाहरू यहाँहरूलाई सुनाउँदै आइरहेका छौँ। आजको सङ्गीत साधनाभित्र हामी वरिष्ठ पप गायक ओम विक्रम विष्टका जीवन अनुभवसँगै सङ्गीत साधनाका प्रसङ्गहरू र उहाँका गीतहरू प्रस्तुत गर्नेछौँ।

सम्झन्थे कृष्ण सिटौलाको रचना, प्रकाश गुरुङको सङ्गीत अनि ओम विक्रम विष्टको स्वरमा रहेको गीत थियो यो। ओम विक्रम विष्ट जो नेपाली गीत सङ्गीत क्षेत्रका प्रसिद्ध गायक हुनुहुन्छ, उहाँका सुन चाँदी भन्दा बदनाम भइ नजाऊ, नभनी देऊ तिम्रो ओठको लागि लगायतका धेरै पप गीतहरू सुप्रसिद्ध छन्। ओम विक्रम विष्टले आफ्नो गायन यात्रा भने 10 वर्षको उमेरबाट नै गिटार बजाउँदै बजाउँदै भजन गाएर आरम्भ गर्नुभएको थियो। भजनबाट सुरु भएको उहाँको गायन यात्रा पछि पप किङ, पप सम्राटको उपाधिसम्म पुग्यो। काठमाडौँको एउटा साहित्यिक परिवारमा जन्मनुभएका कलाकार विष्टले आर्थिक अभाव त झेल्नु परेन, तर पप गायनमा लाग्दा भने घरदेखि समाजसम्मको उल्झन भने सहनु पर्यो। त्यही उल्झन र जीवनमा आएका असह्य पीडालाई छिचोल्दै छिचोल्दै पछि उहाँ सबैको लोकप्रिय अत्याधुनिक गायक, पप सम्राट, पप किङ भनेर परिचित हुन पुग्नुभयो। अहिले पप सम्राट ओम विक्रम विष्ट आफ्नो स्वास्थ्य समस्याका कारण अमेरिकामा बस्दै आउनुभएको छ। नेपाल आउनुभएको सन्दर्भमा हामीले उहाँले गीत सङ्गीतमा गर्नुभएको साधना, उहाँका सुख दुःखका साङ्गीतिक यात्राहरू सँगसँगै जीवनका अनेक परिस्थितिहरूका सम्बन्धमा रहेर रेडियो नेपालको स्टुडियोमै बसेर कुराकानी गर्ने जमर्को गरेका छौँ। आशा छ यो कार्यक्रमबाट तपाईँले नजानेका नसुनेका धेरै प्रसङ्गहरू उहाँका बारेमा थाहा पाउन सक्नुहुनेछ। कार्यक्रम सुन्दै रहनुहोला भन्दै एकैछिन अगाडि नै बज्दै गरेको त्यो गीतको अर्को अन्तरा तपाईँ माझ राख्छौँ, त्यसपछि हामी उहाँसँग भएको कुराकानीको त्यो प्रसङ्गलाई जोड्नेछौँ।

0: धन्यवाद बहिनी।
1: लामो समयपछि रेडियो नेपालको स्टुडियोमा आज यहाँलाई देख्न पाउँदा हामीलाई एकदमै खुसी लागेको छ, होइन?
2: म आफै स्वयं यति खुसी भएको छु कि मलाई आज मेरो आमालाई भेट्न आएको जस्तो अनुभव भइरहेछ मलाई, किनकि यही रेड नेपालले 12 वर्षको उमेरदेखि यही रेड नेपाल, यो बिल्डिङ थिएन योभन्दा अगाडि पुरानो बिल्डिङ, यताको बिल्डिङ, मैले 12 वर्षमा पुराना दाजुभाइहरूसँग म सानो भए पनि हाफ प्यान्ट लाएर लाइभ गाना गाएको थिएँ, राष्ट्रिय गीत लाइभ हुन्थ्यो, दुइटा माइक तबला बजाउने हुन्थ्यो, त्यति मात्रै 12 वर्षको उमेरमा। आजभन्दा लगभग 55-56 वर्ष अगाडि म फुच्चे नै थिएँ। एभ्री इयर रेड नेपालको कम्पिटिसन हुन्थ्यो, त्यसमा मैले गाना गाएरै म भोइस टेस्ट भएको मेरो। आज आएर त्यही यही रेड नेपालले मलाई ओम विक्रम विष्ट भन्ने नाम आज चिनायो, किनकि पहिला कुनै पनि अरू कुनै स्टुडियो पनि थिएन, कुनै एफएम थिएन, केही थिएन, यही रेड नेपाल जसले मलाई हरेक ठाउँमा चिनाएर आज यो ठाउँमा म पुगेँ।
1: 12 वर्षको उमेरदेखि यहाँले गीत गाएको भनेर जुन भन्नुभयो प्रसङ्ग निक्लियो, होइन? तर मैले यहाँको कता कता हेरेँ पढेँ अनुसार 10 वर्षको उमेरदेखि नै गीत गायनमा यहाँ एकदमै सक्रिय, ड्रम सेट आफै बजाएर नेवारी गीत गाउनुहुन्थ्यो रे।
2: गिटार चाहिँ बजाएर मैले 10 वर्षको उमेरमा गाएको, जुन गाना मेरो अहिले पनि पपुलर छ नेवारी समाजमा, हाई हाई रे थुवाया बाच्छ भन्ने,

0: यहाँका पिता हुनुभयो साहित्यकार, वरिष्ठ साहित्यकार जो रेडियो नेपालमा पनि कार्यरत हुनुहुन्थ्यो। घरमा एउटा साहित्यिक माहौल थियो, यहाँ जानुभयो पप गीततिर, होइन अब पप गीतै गाउने हो म भनेर यहाँले त्यसलाई रोज्नु छान्नु अनि त्यतातिर ज्ञान हुनु, त्यसको सन्दर्भ चाहिँ के थियो होला?
1: एक्चुली कस्तो भन्दाखेरि मेरो बुवा विदेश जाने मौकाहरू निकै हुन्थ्यो उहाँलाई। एकचोटि उहाँ मलेसिया जानुभएको थियो, त्यस बेलामा उहाँले रेकर्ड प्लेयर जुन तलपत्ता कति मान्छेको घरमा कमै हुन्थ्यो त्यस बेलामा, त्यसमा बिटल्सको गीतहरू इज बिन अ हार्ड डेज नाइट इत्यादि गीतहरू म साह्रै मन पराउने, त उसको ट्युन्सहरू अलिक गाउने स्टाइल शैलीहरू ममा इम्प्रेस भएको थियो, मलाई दिमागमा त्यो आउँथ्यो क्या। अनि मैले गिटार बजाउन कसैले सिकाएको होइन, म आफै सिकेको, गिटार पनि बजाउनु सिकेँ, गाउन पनि थालेँ। त्यसले गर्दाखेरि साहित्यकार भए पनि मेरो बुवा प्राय गाउनुहुन्थ्यो, मुवा त झन् कुरै भएन। त्यसले गर्दाखेरि हाम्रो बुवा र मुवासँग मेरो तालमेल मिल्यो, तर बुवालाई मन पर्दैन थियो मैले गाएको, रिसाउनुहुन्थ्यो, कस्तो टाइपको गीत गाउँछ यो भन्नुहुन्थ्यो, डाँट्नुहुन्थ्यो क्या। अनि मलाई त छक्क लाग्थ्यो, अब आफूलाई चाहिँ मन पर्थ्यो, अरू चाहिँ अरूको के मतलब, अब मुवा त मुवा हो, आमा आमा त जहिले पनि छोराछोरीको चाहिँ जहिले पनि हिँड्दै सिक्नु, बाउ पनि हो त बाउ चाहिँ स्ट्रेक हुन्छ अलिकति, आमाले चाहिँ कहाँ कहाँ खुब मन पर्थ्यो कि मुवालाई, अनि लोकगीतहरू पनि गाउँथेँ। त्यसरी नै मेरो रेड नेपाल प्रवेश भयो।
0: हजुर, यहाँका समकालीनहरू फेरि आधुनिक गीततिर फर्किरहनु भएको थियो।
1: मभन्दा जेठो, मभन्दा पहिला गाउने देवश्रेष्ठ,
0: हजुर
1: एक्चुली त मैले उहाँलाई दाई भन्नुपर्छ, तर हामी साथी साथी हौँ। उहाँले पनि म पत्थरको देवता होइन त्यो गीत अत्यन्तै प्रचलित भयो, मैले पनि माया त होला नि त्यो छातीभित्र पत्थर पो रहेछ भन्ने गाएँ, सूर्यराज शर्माको सङ्गीत तर एरेन्ज मैले नै गरेँ 14 वर्षको।
0: सूर्यराज शर्मा त यहाँका गुरु पनि हुनुभयो।
1: त्यही सूर्यराज शर्माकै कुरा गरेँ मैले, त्यसरी चाहिँ अनि म रेडियो नेपाल प्रवेश भयो।
0: 2029 सालमा यहाँले गीत रेकर्ड गर्नुभयो, अथवा भनौँ न 2029 सालमा पहिलो गीत औपचारिक रूपमा रेकर्ड गर्नुभएको ग्यारे, होइन
1: त्यो पहिलो गीत औपचारिक रूपमा त्यो चाहिँ पप गीत भएको भएर
0: हजुर
1: खुला त्यागो हो सम्म। अब आज मैले तपाईँलाई क्लियर गरिदिउँ, त्योभन्दा अगाडि मैले तिमी ज्योति बन, काली मोरीले थ्विक्क मोरीले भन्ने लोकगीत, माया त होला नि सुराज सरको, माया त होला नि त्यो छातीभित्र, साँच्चै भन्नु त्यो फर्स्ट गीत, तर मैले दार्जिलिङबाट उता कलकत्तामा बजाउनु हुन्थ्यो द डायमन्ड्स ब्यान्ड भन्ने, उहाँ दाजुहरू जस्तो अब प्रकाश गुरुङ दाई पनि यहाँ काम गर्नुहुन्थ्यो, सुवर्ण लिम्बू दाईलाई ल्याएर ड्रमरमा देव राणा, गिटारिस्टमा पेम्बा लेप्चा, यी सबै दाईहरूलाई लिएर आएर अनि यसमा चाहिँ डम्बर राई बेस गिटारमा फर्स्ट टाइम रेडियो नेपालमा मैले बाहिरबाट म्युजिसियन ल्याएर बाजाहरू पनि बाहिरबाट ल्याएर रेकर्ड गरेको गीत बितेको जीवन मेरो,
0: बितेको जीवन
1: हजुर त्यही।

0: सङ्घ हो भन्ने बत्थ्यो यहाँ, ड्रम सेट यहाँ एउटा सेट यहाँ आमाको, त्यस बेलामा एउटा पियानो एउटा इलेक्ट्रिक गिटार ल्याएको थियो ठाउँमा लादकाजी अङ्कलहरूले त्यो बेलामा मगाउनु भएको, तर त्यो बाजाको कुनै युजै थिएन यहाँ। पछि मैले त्यो सबै साथीहरूबाट इलेक्ट्रिक गिटार, फेन्डर, अब टप टप कम्पनीको गिटारहरू, ड्रम्स पनि प्रपर ड्रम सब मैले बाजा ल्याएर बजाएपछि यो पपुलर कहाँ भयो त काठमाडौँभन्दा पनि हङकङ नेपालीहरूमा होइन, अब हङकङ भयो, मलेसिया भयो, दार्जिलिङ, कालिम्पोङ, सिक्किम, कलकत्ता नेपालीहरू बाटोमा, आसाम, नागाल्यान्ड इत्यादि पूर्वतिर भयङ्करै पपुलर भयो।
1: हजुर, बढी मात्रामा उतापट्टि यहाँका श्रोताहरू बढी हुन्छ,
0: बढ्यो, धेरै नै बढ्यो
1: सायद, धेरैले मन पराउन थालेपछि होला यहाँलाई, पछि बिस्तारै पप सम्राट भनेर उपमा पनि दिनु।

0: भयो, आम जनताले नै दिनु।
1: त्यो त बिस्तारै मैले मैले देशका नै हिट गीतहरू गाएँ।
0: हजुर,
1: जस्तो मैले याद गरेर ती दिनहरू
0: हो,
1: त्यो गीत अत्यन्तै सफल रह्यो र प्रचलित रह्यो। अब यहाँ पै अहिले जस्तो मिडिया पनि थिएन, केही थिएन, रेड नेपाल एउटाको भरमा हामीले चिट्ठीहरू आउँथ्यो त्यो बेलामा, यति यति पोका चिट्ठी हुन्थ्यो, कसलाई जवाब दिन सकिँदैन थियो। तर त्यही रेड नेपालमा हामीले चाहिँ यसरी नाम कमाउँदै गएँ। त्यहाँबाट मैले म मौन तामा यस्तो यस्तो हिट गीतहरू दिँदै गएँ र मलाई माथि म चढ्नमा फर्केर फर्किनु पर्यो।
0: हजुर, एकातिर त्यतिखेर यहाँ एकदमै चर्चित हुँदै जानुभएको थियो होइन, एउटा भनौँ न नयाँ गीतको नयाँ प्याटर्नको सुरुवात नै यहाँले गर्नुभयो, पप गीत होइन, जुन गीत नेपालमा थिएन नै त्यतिखेर। यो त्यो लयलाई, त्यो गीतलाई, त्यो सन्दर्भलाई भित्र्याउनका लागि र भित्रिरहँदाखेरि यहाँलाई हेर्ने दृष्टिकोण, त्यो माहौल, त्यो सन्दर्भमा त अलिकति केही न केही सकस चुनौती त पक्कै आयो होला।
1: अत्यन्तै अब यो कुराहरू गर्नु भने त त्यही पुरानो यादहरू आयो फेरि। रेड नेपालमा यही इन्टरभ्यूहरू खुब दियो, अलिकति मन दुख्ने कुराहरू पनि गरियो। अब नातिकाजी अङ्कलहरू, इभन मेरै बुवा यहाँ होइन, इभन शिवशङ्कर दाई, तारा दिदीहरू, एभम मेरो स्वर चाहिँ सबैले मन पराउने, राम्रो पनि थियो मेरो स्वर, तर गाएको चाहिँ भएन यो, तिमीले के गाएको भनेर मलाई गाना गाउन के अरे डेट पनि दिँदैनथे। अनि म आँखाभरि आँसु लाग्थेँ कहिलेकाहीँ, बाहिर पोखरी थियो त्यहाँ गएर बस्थ्यौँ हामी सबैजना, चिया खाने थल थियो, त्यहाँ चिया खायो डेढ देला कि भनेर कुरेर बस्यो नदिने। त्यसो गर्दा गर्दा दुःखै सुख गर्दा गर्दा बिस्तारै मैले गाना गाएको गीतहरू नयाँ जेनेरेसनलाई त्यो त चाहिने भयो। ठुल्ठुलो कन्सर्टहरू हुन्थ्यो सभागृहमा, एकाडेमीमा, राष्ट्रिय नाचघरमा, त्यो बेलामा त्यहाँ हेर्ने मान्छेहरू कम हुन्थ्यो, तर म मेरो एउटा पार्ट हुन्थ्यो मलाई मन पराउने, त्यो अडियन्स बढ्दै बढ्दै गएपछि त म बिना प्रोग्रामै नचल्ने पनि भयो।
0: स्टेज प्रोग्राममा ओम विक्रम विष्ट हुनु भएन भने अधुरो हुन थाल्यो,
1: अधुरो अब प्रोग्रामै नचल्ने, म आएर डान्स गरिदिने, नाचिदिने, इलेक्ट्रिक गिटारहरू बजाइदिने, ड्रम सबलाई मजा आउने है, ऊ बसिरहेको मान्छे पनि बुढाबुढी पनि उठ्दिने क्या झ्याम झ्याम गरेर, त्यो एउटा यस्तो जमाना थियो। त्यसो गरेपछि भोलि हाम्रा अग्रजहरू, ए ओम तिमीले गाएको त मलाई त मजा लाग्यो, अब तिम्रो त्यो बजाएको ब्यास गिटार, त्यो बास गिटार मलाई पनि गीतमा राख्नु पऱ्यो बाबु भन्न थाल्नुभयो। नभए विरोधी उहाँहरू, ए यस्तो गाउने भने जहिले रिसाउनुहुन्थ्यो, टेट पनि दिनुहुन्थ्यो। मेरो बाबालाई गाएर भन्दा मेरो बाउ रिसाएर, घरमा तैँले त झोर झोर गाएछस्, यस्तो गीत गाएर मेरो बेजत गरिस्, बाउको गाली पनि सुन्नु पऱ्यो। अब गर्ने क्या मैले, अब गाली गरेर सुन्यो चुपला, अनि आएर उहाँलाई कुरा लाउँथेँ बाउको, यसो यसो भन्नुभयो बुवाले, साह्रै मन दुख्यो बुवा, नकरा बुढो मान्छेहरू यस्तै हुनु भन्थे, चुबलाएर बसिन्थ्यो।
0: बुवाको इच्छा यहाँलाई पाइलट बनाउने थियो नि त होइन?
1: पाइलट बनाउने पनि थियो, म पाइलट पढ्न रेडी पनि भएको थिएँ, सबै गई पनि सकेका थिएँ, कुरा पनि भएको थियो, त्यस बेलामा सस्तो थियो पढ्न, तर त्यो बेलाको पैसा महँगै हो, आँट पनि थियो, बुवाले पनि पढाइदिने कुरा भयो र म पाइलट, किनकि मेरो साथीहरू प्रायः पाइलट बने त्यो बेलामा।
0: हजुर,
1: अनि मैले चाहिँ यो सङ्गीतले गर्दाखेरि मेरो मन मेरो आमाले पनि मान्नु भएन, हवाई जहाजमा डराउने क्या, अनि केही होला भनेर त्यत्रो पैसा खर्च गरेर, त्यसले गर्दाखेरि तिमीले पढेर त पढेर आउँछ, भोलि चाहिँ त्यो चाहिँ कसले भन्नुभएको भन्दाखेरि स्वर्गे बबिसाले, उहाँ चाहिँ सिने क्याप्टन हुनुहुन्थ्यो त्यो बेलामा, भोलि तिमीले जागिर पाउँछौ पाउँदैनौ त्यो चाहिँ हामी ग्यारेन्टी छैन है भन्नुभयो। त्यसो भनेपछि त म जस्तो एउटा मिडल फ्यामिलीको मान्छेलाई लाखौँ रुपियाँ त्यो बेलामा 18 लाख लाग्थ्यो, त्यत्रो सकेर जागिरै पाएन भने त अन्त मेरो त अधुरो हुने भयो,
0: त्यसको कुनै औचित्य
1: औचित्य नै भएन। अनि यसो विचार गरेँ, ठिकै छ जे होला होला, सङ्गीतमै मरु म भनेर बेसकै नै सङ्गीतमा लागेँ।
0: पछि आफू पपुलर हुँदै गएपछि साँच्चै मैले ठिक गरेको छु, म गीत गाउनकै लागि जन्मिएको हुँ भन्ने भान भयो कि त्योभन्दा अगाडि नै त्यो एक खालको सोख बनिसकेको थियो कि?
1: पहिला नै सानैदेखि म क्रेजी हुने, यस्तो एक्साइटमेन्ट हुने कि त्यो रङहरू फुल्थ्यो मेरो, त्यो गिटारहरूको साउन्ड, त्यो बेलामा ब्यान्चर्स, स्याडोज, बिटल्स, रोलिङ स्टोन्स, अब हामी पुछे पुछे हुँदाखेरि यो सब गीतहरू सुन्दाखेरि, अनि नेपालीको अब नारायण दाईको गीत भएर बच्चु कैलाश दाईको गीत विशेष मलाई मनपर्ने, त्यस बेलामा साँच्चै भनौँ भने बच्चु कैलाश दाईको गीतहरू, त्यसपछि प्रेमध्वज प्रधान उहाँको गीतहरू, पछि गएर नारायण दाई मन परेको मलाई, अनि फतेमान दाईहरू बिस्तारै अब आफू पनि आइयो त्यो बेलामा।
0: नारायण गोपालको कतिपय गीत यहाँले गिटार पनि बजाइदिनु भएको छ?
1: मैले त धेरैवटा गीतमा, आँखा छोपीदेखि लिएर, मायाको आधारमादेखि लिएर, म त लाली गुराँस के बिर्सिसकेँ।
0: हजुर, नारायण गोपालले यहाँले बजाउनु भएको गिटार खुबै रुचाउनुहुन्थ्यो अरे।
1: गिटार पनि रुचाउनुहुन्थ्यो, मैले गाएको पनि मन पराउनुहुन्थ्यो।
0: अब त्यतिखेरकै सम्झना गर्दै गर्दाखेरि मलाई यतिखेर ट्वाक्क चाहिँ अरुण थापाको याद आयो, जो यहाँका मिज्यू पनि हुनुहुन्छ। यही रेडियो नेपालले गराइदिएको भेट हो त्यो कि बाहिर कहीँ कतै भेट भएको?
1: होइन होइन, म पाटन कलेज पढ्थेँ।
0: हजुर,
1: पाटन कलेज पढ्दाखेरि स्पेसली हामी छम्सिकाल जान्थ्यौँ। त्यहाँ एकजना अत्यन्तै गिटार बजाउने मान्छे छ, सिङ्गर रे, उसले तिमीसँग भेट्न निस्कै कोसिस गरिरहेको छ यार भनेर कलेजमा कुरा चल्यो।
0: हजुर,
1: एक दिन म कलेज छुट्टी भएर जाँदाखेरि उहाँसँग चिनजान भयो। त्यसपछि हामी खान्थ्यौँ पिउँथ्यौँ, म नयाँ बानेश्वर घर, उहाँ झम्सिकेल, त्यहाँबाट त्यसो गर्दाखेरि हाम्रो मित्रता भयो। एक दिन त्यो टोलमा हामी गिटार बजाउने हामीलाई मन पराउने मान्छे धेरै हुन्थ्यो, केटा होस् केटी होस्, सबैले हामीलाई हेर्न आउने सुन्न आउने। हामी मन्दिरमा गएर बजाउँथ्यौँ, त्यहाँको लामो कहानी छ। एक दिन हामी जौलाखेलको दमकल छ नि, दमकल त्यहाँ बाहिर बसेर चिया पिइरहेको, खाजा खाइरहेको कलेजबाट त्यही बाटो आउँदाखेरि ठुलो आवाज सुन्यो, झगडा भइरहेको, हानाहान भइरहेको। हामी पनि कुदेर चाहिँ कसलाई के भयो भन्दाखेरि यहाँ हाम्रो साथी अरुणजीलाई चाहिँ पिटी ल्याएछ, रगतै रगत। अनि मेरो त रगत खौल्यो। त्यहाँबाट म गएर मैले छुट्याउन जाँदाखेरि त्यहाँ एक प्रकारको झप्टा झप्टी भयो, भएपछि मेरो पनि नाकसाक फुट्यो, झगडा, तिनीहरू भागे। त्यहाँबाट हामी त्यही मन्दिरमा पुग्यौँ, रगत आइ नै गएको थियो, त्यही रगत लगाएर हामी बित भएको।
0: कस्तो सन्दर्भ,
1: एउटा याद पनि आउँछ आज हुनुहुन्न। त्यसरी चाहिँ मित भएको र मैले सङ्गीतमा पनि उहाँलाई मैले नै ल्याएको, रेडियो नेपालमा भोइस टेस्ट गराएको पनि मैले, आँखाको निर जति माया गरे पनि भन्ने यो गीत, त्यो गीतको फुल एरेन्जमेन्ट, आँखाको निरको फुल एरेन्जमेन्ट मैले नै गरेको।
0: यहाँले अरुण थापा मात्रै होइन, धेरै कलाकारहरूलाई कला क्षेत्रमा ल्याउनु भएको छ। मैले सुनेअनुसार धेरै गीतकारहरूलाई गीतकारको रूपमा चिनाउनु भएको छ।
1: धेरै छ, अब त्यो धेरैजना सिङ्गरहरू, लेडी सिङ्गर ल्याएँ, रेन थापालाई मैले ल्याएको होइन, सुकमितलाई मेरै आफ्नो रेकर्डमा चान्स दिएको हो उहाँलाई, उहाँलाई होइन, उहाँले जसलाई बोले पनि मेरो रेकर्डमा चान्स दिएपछि त मैले ल्याएको हो उहाँलाई, भोइस टेस्ट चाहिँ नदिकन। दार्जिलिङबाट सङ्गीतकारहरू आउनुभएको थियो, गायक गायिकाहरू आउनुभएको थियो, कुन्ती त्यो बेलामा आउनुभएको थियो, उहाँको श्रीमानहरू सबै आउँदाखेरि मेरो बुवा त्यो बेलामा एसिस्टेन्ट डाइरेक्टर हुनुहुन्थ्यो। त्यसपछि मैले गएर बुवालाई रिक्वेस्ट गरेर, नातिकाजी अङ्कलहरूलाई रिक्वेस्ट गरेर दार्जिलिङको हरेक परिवारलाई डेट लिदिएँ। अनि मैले गिटार बजाएर कुन्तीको गीत कहिले काहीँ के ला भन्ने गीत चाहिँ मैले नै गिटार बजाएर उहाँलाई भोइस टेस्टै नगरिकन रेड नेपालमा इन्ट्री गराएँ,
0: कुन्ती मोक्तान।
1: हाँ, कुन्ती मोक्तानलाई, उहाँ त्यो बेलामा कुन्ती सुन्दास हुनुहुन्थ्यो, अनि त्यो उहाँलाई पनि गराएँ। पप सिङ्गिङमा पनि मैले धेरैलाई ल्याएँ, धेरैले मेरो फलो पनि गरेँ र आजसँग पनि छँदैछ। अब यस पनि भयो, अब यही हो।
0: र गीत छान्नु पनि हुन्थ्यो होला, चुन्नु पनि हुन्थ्यो होला नि, जुन भेट्यो त्यही त पक्कै पनि गाउनु नथ्यो। गीतकारको छनौट गर्दा, गीतको छनौट गर्दा चाहिँ कसरी गर्नुहुन्थ्यो?
1: अब त्यो बेलामा गीत रोज्दा पनि, सङ्गीत पनि रोज्दाखेरि गहन पुरै थियो, भिजेरै हेर्थ्यौँ हामी, नभए त्यस्तो गीत कति पाइन्थ्यो? फेरि त्यो बेलामा गीत पनि पास गर्नु पर्थ्यो, त्यतिकै गर्नु पाइँदैन थियो, भोइस टेस्ट गर्नु पर्थ्यो, सङ्गीत सेलेक्ट हुनु पर्थ्यो, त्यस्तो चाहिँ स्ट्रगलको जमाना थियो। तपाईँको अब रेडियो, रेडियोमा ट्र्याक सिस्टम थिएन, च्यानल सिस्टममा गाउनु पर्थ्यो, कसैले हाच्यो गरिदियो भने फेरि गाउनु पर्थ्यो, कोही चियाखाना गयो भने कुर्नु पर्थ्यो, यस्तो गाह्रो थियो। तर त्यो बेलाको स्ट्रगलहरूले हामीलाई सिङ्गर चाहिँ बनाएको हो। त्यस बेलाको रचनाकार अत्यन्तै मिल्ने मलाई मनभित्रदेखि छाएको रचनाकार स्वर्गीय हरिभक्त कटवाल,
0: हजुर,
1: भन्न सकिन्नन् भन्ने मैले गीत, त्यो अत्यन्तै टची साथी, मेरो अहिलेसम्मको मिल्ने साथी, मेरो मित्र नारायण कुमार आचार्य, फर्स्ट ड्युएट गीत मैले रेणु थापालाई प्रेजेन्ट गर्दाखेरि,
0: हजुर,
1: माया गर माया गर्छु भन्ने यो गीत सुपर डुपर हिट भयो। यो गीत हाम्रो नारायणजीले लेख्नु भयो। त्यस दोस्रो मैले गरेँ बदनाम भइन जाउँ, त्यो बेलामा बदनाम भन्ने शब्द यस्तो स्ट्रेन्थ थियो कि कुनै पनि गीतमा थिएन कि, त्यो त्यो गीत पनि सुपर डुपर भयो। त्यसपछि शिवशङ्कर थापाजी भयो लेख्नेमा, कृष्ण सिटौलाजी भयो, नामी नामी व्यक्तिहरू हुनुहुन्थ्यो त्यो बेलामा धेरै। अब सर्टमा भन्दाखेरि

0: अब यहाँका यी नारायण कुमार आचार्यहरू लगायत होइन किरण खरेलहरूदेखि लिएर धेरैजनाका गीतहरू यहाँले जुन गर्नुभयो होइन त्यो उत्कर्षमा एक खालको गीती जीवनमा त यहाँ एकदमै माथि उचाइमा पुगिरहनु भएको थियो, श्रोताको वाई वाई पनि यहाँले पाइराख्नु भएको थियो। अर्कोतिर चाहिँ मैले सुने अनुसार कति सत्य सुने कति असत्य सुने मलाई थाहा छैन, तर घरमा चाहिँ त्यो सङ्गीततिर बढी भएको भएर पारिवारिक माहौलमा चाहिँ अलिकति यहाँनिर उतार चढाव आइरहेको थियो अरे भन्ने सुने।
1: अब हेर्नुहोस् अब कस्तो हुन्छ भने मेरो घर त्यति सम्पन्नै थियो
0: हजुर,
1: जसले गर्दा मलाई स्ट्रगल गर्न त्यति गाह्रो भयो। मैले म्युजिसियनहरू बाहिरबाट लिएर रेडबारमा ल्याउँथेँ, बाजा मैले यहाँ ल्याउँथेँ, हरेक किसिमको अर्गनहरू वहाँ वहाँ भन्ने जिमी हेन्ड्रिक्सले चलाउने ग्याजेटहरू इत्यादि सब ल्याउँथेँ मैले, त्यही नै युज गरेर मैले गीत गाउँदै गएपछि नेपालमा मैले अल्ट्रा मोडर्न सङ्गीत पनि सुरुवात गरेँ।
0: हजुर,
1: न मलाई पप भन्ने थाहा थियो न मैले त्यो कहिले सुने हो, वेस्टर्नमा मैले पछि थाहा पाएँ। अब जस्तो टम जोन्स एल्भिस प्रेस्लीहरूले पप गीत गाउँथ्यो, पप भनेर जस्तो ढिलाला ढिलाला गरे त्यो भयङ्कर हाई हाईसम्म गाउने त्यो चाहिँ पप गीत हो क्या। खासमा पपुलर गीत पनि भन्छन् कतिले, तर पपुलरलाई मात्रै पप भनिँदैन, पपको आफ्नै डिजाइन हुन्छ, वेस्टर्न स्टाइल हुन्छ, बेसकल हाई जाने स्वर हुनु पऱ्यो, लो जाने स्वर हुनु पऱ्यो। यो कुराको अब विश्लेषण गर्नलाई लामो लाग्छ, तर यहाँको हाम्रो नेपाली दाजुभाइहरूले चाहिँ दिदीबहिनीले पप भनेको चाहिँ पपुलर हो, पपुलर त अब एउटा टुङ्गा लिएर गाएको पनि पपुलर हुन्छ, आधुनिक गीत पनि पपुलर हुन्छ, लोकगीत पनि पपुलर हुन्छ, तर मेरो गीतलाई पछि पप गीत पप गीत पप गीत भन्न थालेँ क्या जसले पनि। म अत्याधुनिक गायक भनेर अल्ट्रा मोडर्न सिङ्गर भनेर भनिरहेको छु मैले, तर कसले पनि त्यो पपै बनाएर छोडे,
0: कतिले त धामी झाँक्रीको गीत पनि भने एकचोटि त
1: ओहो त्यो त कति कति त्यस्तो कुराहरू, धामी झाँक्री भन्ने यो त बौला गीत पनि भने, यो मान्छे अलिअलि खुस्केको पनि छ भने, किन लामो कपाल पाल्थे
0: विडम्बना,
1: अरे म त पागल त होइन, म हाम्रो सुक्खा चाहिँ आँखामा आँसु पनि आउँथ्यो कस्तो कस्तो भन्छ। अब त्यो बेलामा फेसन गर्ने पनि भयङ्करै म, त्यो बेलामा अलि फेसन गर्नु पुरै वेस्टर्न स्टाइलको लुगाहरू
0: लाउँथेँ,
1: डिङ्गो बुट भित्राकै मैले, अहिले पनि मसँग डिङ्गो बुटको कलेक्सन छ घरमा। फिल्मका हिरोहरूलाई पनि मैले दिन्थेँ, नाम किन भन्नु, सुटिङको लागि, त्यो एउटा जमाना थियो।
0: त्यतिखेर यहाँका गीतहरू जसरी चर्चित थिए आफ्नो जिन्दगीलाई नि त्यस्तै बनाउनु भएको थियो यहाँले, एकदमै स्मार्ट होइन त,
1: एकदमै स्मार्ट थिए। अब शरीरमा बल पनि थियो, अब बिचमा यस्तै हुँदै भयो, बिरामी हुँदै भयो। अब हेर्नुहोस् है जिन्दगी कस्तो रहेछ भने, अब लाइफमा यङ टाइममा मान्छेलाई प्रेम सर्ट टाइमको लभ क्या त्यो भएको लभ हुँदो रहेछ, अनि त्यो एउटा केटी मैले न चिनेको छ न त मैले जानेको छ न मैले कहाँबाट आएको हो थाहा पनि छैन, भेटघाट भयो चिनजान भयो राम्री पनि थियो, त्यो बेलामा आफू पनि गुड लुकिङ थिएँ राम्रो थिएँ, मन्दिरमा गएर आफैले टिका लगाए आफैले माल लगाएर आएँ, अब त्यो पनि सजिलै, तर त्यो बिहा सक्सेस भएन,
0: चारवटा सन्तान भइसकेपछि
1: बच्चा चाहिँ सबै मेरो मुवा बुवाले हुर्काउनु भयो, मैले हुर्काएँ बच्चाहरू ठुलो भयो, कोही अमेरिका पढेँ कोही अस्ट्रेलिया पढेँ, मैले सबैलाई पढाएँ विवाहित भयो सबैको, आफू चाहिँ पिस हो क्या जिन्दगीमा। बिचमा फेरि मैले अब एउटा त्यो पनि फेरि गन्धर्वमा बिहा गरेँ, 5-6 वर्षभन्दा बढी माझिनन् उनी
0: फ्लोरा
1: उहाँ बित्नु भयो, त्यसले गर्दाखेरि फ्रस्ट्रेट भयो म। अब बुढेसकालमा मलाई छोराछोरीले हेऱ्यो भने ठिकै छ, अहिलेसम्म मलाई मेरो छोराछोरीले हेरिरहेछन् भनेको जस्तो हेरेको छ है,
0: त्यसैले त यहाँ अहिले बढी मात्रामा युएसएमै बसिराख्नु भएको छ।
1: छोरीले मलाई होल्ड कुरो घर सबै छोरीको छ, म पनि त्यसमा आबद्ध छु, घरमा मेरो नाति नातिनाहरू छ, मेरो 2 विदेशी ज्वाइँ छ, 1 छोरीले बिहाइ गरेन उसले परमेश्वरमा बिताए, अनि त्यसरी गर्दाखेरि छोराको छ, यहाँ आउँदा छोरा छोरीहरू छ, कान्छी छोरी अस्ट्रेलियन हो माइली छोरी अमेरिकन हो, त्यसले गर्दा मलाई हेरेका छन्, भएन भने म ओल्डी होममा जाउँला वृद्धाश्रम,
0: राष्ट्रको यत्रो कलाकार होइन
1: राष्ट्रको गहना भनेर मलाई मेरो फ्यान मेरो सङ्गीतलाई रुचाउनेहरूले चाहिँ अहिले पनि मान्नुहुन्छ, त्यही नै मेरो लागि सबभन्दा ठुलो सेटिस्फ्याक्सन।
0: हजुर, अगाडिका जीवनका कुराहरू गर्दै गर्दै अब हामी अलिकति पछिल्लो जीवनतिर पनि आइसकेका छौँ, अहिले चाहिँ यहाँ युएसएमै बस्नुहुन्छ।
1: म अमेरिकामा ट्रिटमेन्ट गर्न गएँ, गएपछि मलाई 6 महिनासम्म ट्रिटमेन्ट गरेँ अमेरिकन डक्टरहरूले, तर मेरो चाहिँ किडनी गयो ट्रान्सप्लान्ट गर्नुपर्ने स्थिति आयो, मैले डरलाग्दोसँग मैले ती दिनहरू बिताएँ, मेरो मृत्युसम्म हुने स्थिति पुगिसकेको थियो।
0: सामान्य एउटा घुँडाको प्रब्लमले चाहिँ त्यहाँसम्म पुर्यायो,
1: घुँडाको प्रब्लमले पेन किलरको खाएर 18 दिनसम्म पेन किलर खाँदा घुँडा निको भयो, तर भित्र किड्नी त गइसकेछ थाहै छ, तर गर्न अमेरिकनहरूले पनि सकेन गर्न, बोगरे हो उनीहरूले निकै धन्न। स्टार्टदेखि नै मेरो ग्रिन कार्ड थियो, त्यसले गर्दाखेरि बिस्तारै मेरो चाहिँ इन्सुरेन्स थिएन, बल्ल मेरो मलाई पैसाको समस्याहरू पनि पर्यो, किनकि करोडौँ रुपियाँले पनि त्यो पुग्दैन थियो अमेरिका जस्तो एक्सपेन्सिभ संसारमा, होइन। मलाई परमेश्वरको आशीर्वाद, मैले त्यो चान्स पाएँ, मैले किड्नी पाएँ, फ्रीमा पाएँ, ट्रिटमेन्ट भयो, 20% मैले एक्सपेन्स गरेँ, अमेरिकामा पनि सहायता भयो, मैले नमागे तापनि मलाई गोफन्डबाट पनि पैसा $20,000-25,000 पनि मलाई सहायता भयो, मलाई परमेश्वरले बचाउनु भयो। सबैजनाको माया, सबैको प्रार्थना, सबैको दयाले म बाँचेँ।
0: हजुर, र अहिले हामी यो कुराकानीका क्रममा छौँ, एकदमै खुसी पनि महसुस भएको छ, किनभने त्यत्रो ठुलो सङ्घर्षबाट यहाँले नयाँ जीवन लिएर अहिले हामी यसरी कुराकानी गर्न पाएका छौँ नि त, रेडियो नेपालको स्टुडियोमा, होइन।
1: त्यही त, हाटले सब यही ठाउँमा हुर्किँदा हुर्किँदा बच्चादेखि पाइला पाल्दा पाल्दा आज म यत्रो उमेरमा आएर फेरि इन्टरभ्यू दिँदैछु।
0: हजुर हजुर, भनौँ न एउटा परिवार नै, साहित्यिक परिवार यहाँको, होइन, एकदमै सम्मानित परिवार, त्यहाँबाट भएन यहाँको यस्तो राम्रो प्रतिभा, त्यो प्रतिभाको प्रभाव यहाँका सन्तानहरूमा चाहिँ पर्यो कि परेन त?
1: मलाई लाग्छ अब मेरो कान्छी छोरी अत्यन्तै राम्रो गाउँछ, तर उसलाई पढ्न मैले अमेरिका पठाएँ, त्यहाँ भएन, उनी अस्ट्रेलिया गइन्, उसको रेन्ज मेरो जस्तै, उसलाई गाउने रहर पनि, तर विडम्बना के भयो, उसलाई पढ्नु पर्यो, के सङ्गीतमा उसले पढ्न भ्याउँदैन, मैले पनि गिटार बजाउँछु, उसले पनि गिटार बजाउँछ, छोरा चाहिँ खालि ब्यान्डमा बजाउने भयो, त्यो मेरो जस्तो प्रतिभा आएन उसलाई। अब नातिमा होला कि अमेरिकामा हुने नाति पनि अत्यन्तै राम्रो पियानोइस्ट, अहिलेदेखि उसले बजाउँछ प्रोफेसनली, अब ममा चाहिँ छैन, त्यही छोरी हो, उसले अरू अरू किसिमको गानाहरू गाउँछ अहिले, त्यति हो।
0: हजुर, तर यहाँका गीतहरू त असाध्यै सुन्नुहुन्छ होला।
1: बाउको गीत त सुनिहाल्छ नि, सुन्छ।
0: कुनै उहाँहरूले एकदमै यहाँले गाउनु भएको गीत मध्ये पनि एकदमै मन पराएर यो गीत चाहिँ आहा कस्तो राम्रो बनाउनु भएछ भनेको गीत कुनै छ?
1: छ नि त्यस्तो, अब लोकगीतहरू मन पराउँछन् उनीहरू, अनि बुवाको चाहिँ मौन त मन पराउँछ, अब को हो त्यो, यस्तो कुराहरू मेरो रहर भ्युजेर उनीहरू पनि अलिकति टाइप्ड छन् क्या, त्यो भएर सुन्छन्।
0: पप गायक भनेर, पप सम्राट भनेर उपमा पाउनुभयो, तर वास्तवमा यहाँले भजन पनि गाउनु भएको रहेछ, एकदमै मिठो त्यो पनि।
1: मैले भजन पनि 3-4 गाए छु क्यारे,
0: हजुर,
1: अब नेपालमा कहाँ छ मलाई थाहा छैन।
0: नेपाल भाषाको गीत पनि गाउनु भएको छ?
1: नेपाल भाषा चाहिँ सुरुवातमै गाएको मैले, त्यसपछि मैले लोकगीत पनि गाएको छु, तारा मारङ बजार कि कान्छी, अरू नै तर्यो नि बरु नै तर्यो हेलैले, अब त्यो अहिले बाहिर बाहिर कसले कसले हो गाइसक्यो, कसलाई के भन्ने भने।

0: गीत सङ्गीतका यी कुराहरू सँगसँगै अनि परिवारका कुराहरू सँगसँगै अब हामी कार्यक्रमको तल तलतिर पनि छौँ। जस्तो एउटा साहित्य सङ्गीतमा लागेको कलाकारका विभिन्न पलहरू हुन्छन् रे, होइन, विभिन्न अविस्मरणीय क्षणहरू हुन्छन् रे। यहाँको यो जीवनसम्म आइपुग्दा, यत्तिका दशक गीत सङ्गीतमै बिताइसक्दा, कुनै त्यस्तो पल छ जुन पल चाहिँ यहाँ हर हमेसा सम्झिरहनुहुन्छ?
1: त्यो त यस्तो डर लाग्दैछ मसँग। यस्तो कहाँ म पूर्वदेखि पूर्वाञ्चलदेखि लिएर पश्चिमाल संसदसम्म कन्सर्टमा गएको थिएँ। म भक्तराज आचार्य दाईका छोराहरू कुन्ती ज्योति घिमिरे ब्यान्ड अत्यन्तै राम्रो ब्यान्ड थियो र पोखराको नेपथ्य ब्यान्ड, त्यसमा चाहिँ मेरो श्रीमती मेरो भाइको छोराहरू दार्जिलिङमा पढ्थ्यो, मेरो बुहारीसँगै दार्जिलिङ गयो, पानीमा भिज्दाखेरि उसलाई निमोनिया भयो। लास्ट कन्सर्ट भक्तपुरमा थियो, चरीकोटको कन्सर्टमा जब म गएँ त्यहाँ फोन आयो अनि मैले त्यो मोबाइलबाट फोन उठाउँदाखेरि मेरो श्रीमती अन्तिम अवस्थामा छ भन्ने सुने। भन्दाखेरि म पागल हुन्न अब,
0: फ्लोरा प्रधान
1: म त अब स्टेजमा जाने बेलामा थियो पनि, अनि मिरा दिदी पनि हुनुहुन्थ्यो त्यो बेलामा। ए अब सबैले आँखाभरि आँसु नराख, केही हुँदैन, परमेश्वरले बचाउनु हुन्छ। सबै साथीभाइहरूले कलाकारहरूले भन्न थाल्नुभयो, कता कता हाँस बोकेर म गाना गाएँ, तिनवटा जति गीत गाएँ, लाखौँ थियो अब त्यो बेलामा, जहाँ पनि लाखौँ हुने मान्छे नाचिरहेको थियो, मेरो आँखामा आँसु आइरहेको छ। मैले न रोग चाहिँ छैन त्यो बेलामा, त्यो बेला नेपाल बन्दको दिन, फेरि हेर्नुहोस् रातको 3 बजे हस्पिटल पुगेँ। त्यो बेलासम्म मेरो श्रीमतीको त्यो होस् रहेछ, इसाराले मात्रै बोल्ने, म त टुवाँ परेँ, छक्कै अब यो स्थिति मैले त पत्याउनै सकिनँ मेरो। त्यसपछि त उसलाई भेन्टिलेटरमा राखिहालेँ, सुतेको छैन फेरि कोही दिनदेखि, मैले टुरले गर्दा त्यहीँ सुतेछु म भुइँमै। त्यहाँबाट उठेपछि त झन् उ त्यो सिरियस भयो, अब भक्तपुरमा प्रोग्राम एनाउन्स गरिसक्यो, पहिल्यैदेखि एनाउन्स गरेको।
2: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
3: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
2: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
3: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दिऊ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
5: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
2: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देशप्रति विशेष सतर्क रहौँ।
5: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। पूर्व

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: झण्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
2: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौं। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म विमला राई।

केही दिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार प्रसारण हुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 नेपाल भाषामा कार्यक्रम जीवन्दबु सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार, 5:15 स्वदेश गान, यसै गरी 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ। अब सुनौ स्वदेश गान निशा देसारको स्वरमा। व्याकुल माइलाको रचना रहेको छ भने सङ्गीत रहेको छ गोपाल अधिकारीको। यो स्वदेश गान पछि यहाँहरूले समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम समय सङ्गीत कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सम्पूर्ण मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ पराग पोखरेल। हजुर, कार्यक्रम समय सँगै तपाईँमा आज आउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 करिब 3 बजेसम्म। अनि मित्र, कार्यक्रम समय सँगै एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने कोसिस गर्छौँ। त्यसै क्रममा आज हामी कुन विषयसँग सम्बन्धित रहेर गीतहरू सुनाउँछौँ त? हजुर, तपाईँ यो गीत सुनेर अनुमान गर्दै गर्नुहोला भन्दै कार्यक्रमको पहिलो कौशली स्वरूप सुनाउँदैछु साधना सरगमको स्वरमा सजिएको यो गीत। गीत रचना जय गौडेलले गर्नुभएको हो भने सङ्गीत महेश खड्काको रहेको छ।

तुलना गर्ने गर्छन्। अनि मानिसले सङ्घर्षशील जीवन आँसु हाँसो रोदनको बिम्ब खोज्नु पर्यो भने खोलासँग तुलना गर्ने गर्छन्। वास्तवमा मित्र, नदी सागर खोला यी तीन एक अर्कासँग अन्योन्याश्रित छन्। खोला नदी अन्तमा सागरमै गएर मिल्ने गर्छ। त आज हामी कार्यक्रम समय सङ्गीतको यो श्रृङ्खलामा प्रकृतिसँग सम्बन्धित रही तपाईँलाई यो समयमा मिठा मिठा गीत सुनाउने तर्खरमा रहेका छौँ। त आउनुहोस्, यही क्रममा अब हामी अर्को गीत सुनाउँछौँ। नागेन्द्र श्रेष्ठ र मिलन चक्खुको स्वरमा सजिएको गीत रचना कञ्चन पुरासैनीले गर्नुभएको हो भने सङ्गीत सम्बोजित बास्कोटाको रहेको छ।

गर्दशील छ। मानिसको जीवन आँसु हाँसो रुदनले फरिएको छ। मानिसले आफ्नो सङ्घर्षशील जीवन आँसु हाँसो रुदनको बिम्ब खोज्नु पर्यो भने खोलासँग तुलना गर्ने गर्छन्। अब यस्तै गीत म सुनाउँदैछु। यो गीतमा स्वर विनोद गुरुङको, गीत रचना रामविक्रम सुजापतिले गर्नुभएको हो भने सङ्गीत दीपक जङ्गमको रहेको छ।

हजुर, जीवन हाम्रो सङ्गलो पानी हो त मित्र। मान्छेको जीवन खोलाको पानी जस्तै हो। जसरी खोलामा बगेको पानी फर्केर आउँदैन, त्यसै गरी मान्छेको जीवन पनि एकपटक घुमेपछि पछि फेरि फर्केर आउँदैन। त्यसैले मित्र, बाँचुन्जेल सबैसँग हाँसी खुसी मित्रवत व्यवहार गरी बाँच्ने प्रयास गरौँ। रिस राग द्वेष त्यागौँ, यही आग्रह गर्छौँ हामी कार्यक्रम समय सङ्गीत मार्फत। अनि यही आग्रहका साथमा अब भने म अर्को गीत सुनाउँछु। यो गीतमा स्वर तारा देवीको, गीत रचना माधव प्रसाद घिमिरेले गर्नुभएको हो भने सङ्गीत नातिकाजी र शिवशङ्करको।

मित्र, जसरी कञ्चन पहाडबाट सङ्घिँदै गतिशील नदी आफ्नो यात्रामा अगाडि बढ्छ, त्यसै गरी मानिस पनि आफ्नो यात्रामा विभिन्न चुनौतीहरू पार गर्दै विभिन्न बाधा व्यवधानसँग जुद्दै अगाडि बढ्नुपर्छ। जीवन यस्तै हो, होइन मित्र? जीवन सोचे जस्तो सहज अनि सरल कहाँ छ र? जीवन दुःख सुखको सम्मिश्रण हो। जीवनमा दुःख छ र त सुखको महत्त्व यति धेरै भएको होला नि मित्र, हाम्रो जीवनमा के कसो त आउनुहोस्। जीवनमा दुःख छ, सुख छ, हामीले जे परे पनि त्यसलाई अँगाल्दै पन्छाउँदै अगाडि बढ्नै पर्छ। यही हो मानवको जीवन त आउनुहोस्। अब पनि हामी अर्को गीत सुनाउँछौँ। अबको क्रममा भारती गजमेरको स्वरमा सजिएको यो गीत सुनाउँदैछौँ। गीत रचना रञ्जित गजमेरले गर्नुभएको हो भने सङ्गीत पनि रञ्जित गजमेरकै भएको छ।

मित्र, मानिसको जीवनमा हामीले कहिल्यै नसोचेको, कहिल्यै कल्पना नगरेको र कहिल्यै नचाहेको घटना पनि घट्छ र हाम्रो जीवनमा नचाहँदा नचाहँदै ठेस लाग्न पुग्छ। फलस्वरूप हामीलाई निकै गहिरो चोट लाग्छ। चोट लाग्दा हामी आफूले नै आफ्नो मन बाँधेर, आफ्नो मन बुझाएर आफूलाई सम्हाल्नुपर्ने हुन्छ। त मित्र, मानिसको जीवनमा विभिन्न किसिमका मोडहरू आउँछन्, त्यसलाई पार गर्नुपर्छ मानिसले। मानिसको जीवन सङ्घर्षशील छ। जीवनमा आफ्नो लक्ष्यमा पुग्नका लागि जहिले पनि आफूलाई ऊर्जाशील बनाई, लगनशील भई, मेहनत अनि परिश्रमका साथ लाग्नुपर्छ, खट्नुपर्छ। त मित्र, हामी पनि आफ्नो जीवनलाई ऊर्जाशील बनाउन अहिले बाटे लागौँ, यही आग्रह गर्दै कार्यक्रम समय सङ्गीतबाट अब भने बिदा माग्नुपर्ने बेला भइसकेको छ। आज जो जो मित्रले हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो, तपाईँको अमूल्य साथ मायाको लागि धेरै धेरै धन्यवाद। त मित्र, आज हामीले कार्यक्रम अवधिभर प्रकृतिसँग सम्बन्धित रहेर गीतहरू प्रस्तुत गऱ्यौँ। आशा छ कार्यक्रमबाट तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिन सक्यौँ भन्ने। यदि तपाईँ हामीलाई लेख्न चाहनुहुन्छ भने अवश्य पनि लेख्न सक्नुहुन्छ। त्यसको लागि मेलिङ आइडी म बताउँछु, fanbox2077@gmail.com। प्रविधि संयोजन गरिदिनु भएकोमा पराग पोखरेललाई धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा उदय सोताङ र मनिला सोताङको स्वरमा सजिएको यो गीत सुनाउँदै बिदा हुन्छु म। गीत रचना गगन गुरुङले गर्नुभएको हो भने सङ्गीत उदय सोताङको रहेको छ। अनि मित्र, जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्न सक्नुहुन्छ। सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम समय सङ्गीतबाट म तपाईँकै साथी अनिता आचार्य बिदा भएँ। हौस् त।

0: विपदको समयमा बालबालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
1: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
0: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
1: बालबालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दिऊं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौं।
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
6: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
6: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
8: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
8: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोशी बाढीमा परि अहिलेसम्म 1,365 जनाको मृत्यु भएको पुष्टि। बेपत्ता 4,000 खोजी कार्य जारी। प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग उद्धार तथा राहतको पछिल्लो अवस्थाबारे जानकारी हासिल। संघीय संसदका दुवै सदनको बैठक जारी। भोटेकोशी बाढीपछिको उद्धार एवं राहत र जेएनजी विद्रोहको म्यान्डेटमा सरकार गम्भीर बन्नुपर्नेमा सांसदहरूको जोड। र अमेरिका र इरान बीच 6 महिनापछि फेरि सुरु भएको युद्धले एसियाली बजारमा कच्चा तेलको मूल्य बढ्दो। समाचार अब विस्तारमा। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज बिहानसम्म 1,365 जनाको स्याप फेला परेको छ। जसमध्ये रसुवामा 174, नुवाकोटमा 197, धादिङमा 70, चितवनमा 363 जना, गोर्खामा 75, तनहुँमा 38, नवलपरासी पूर्वमा 226 र नवलपरासी पश्चिममा 222 जना गरी 1,365 जनाको स्याप फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,147 शव माटोमुनि सुरक्षित व्यवस्थापन गरिएको छ। हालसम्म बेपत्ता भएका 4,077 जनाको खोजी कार्य भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले देशका 3 सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल गर्नुभएको छ। गत भदौ 10 रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सृजित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्रीले छलफल गर्नुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भदौ 10 विपत्तिमा ज्यान गुमाएका नागरिकलाई प्राकृतिक विपत्तिका मृतक मान्न नसकिने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सभापति लामिछानेले भदौ 10 रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएका व्यक्तिहरूलाई जलवायु अन्यायका पीडित भएको बताउनुभयो। आफ्नो कुनै गल्ती नभएर पनि जलवायु परिवर्तनको सबभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो विशेष दर्जा दिने पनि सभापति लामिछानेले उल्लेख गर्नुभयो। सभापति रवि लामिछानेले प्राकृतिक विपत्तिपछि विपत्तिलाई अवसर बनाएर एकअर्कालाई आरोप प्रत्यारोप गर्ने प्रवृत्ति देखिएको भन्दै अहिले राजनीतिक आरोप प्रत्यारोपको समय नभएको बताउनुभयो। लामिछानेले विपत्तिका बेला राज्यले गरेन भन्ने गुनासोलाई खण्डन गर्दै राज्य यति बेला कहाली लाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको प्रश्न पार्नुभयो। सभापति लामिछानेले राज्य सर्वस्व गुमाएर खुल्ला आकाशमुनि पुगेका नागरिकको छहारी बन्न रात दिन खटिरहेको भन्दै बाढीले बगाएका सडक र चुँडिएका पुलसँगै विपत्तिले टुटाएको नागरिकको भरोसा जोड्ने प्रयास पनि भइरहेको बताउनुभयो। सभापति लामिछानेले आगामी दिनमा यस्ता विपत्तिको नियति दोहोरिन नदिन बलियो पूर्व तयारी र सुरक्षित संरचनाको नयाँ खाका बनाउनु पर्नेमा समेत जोड दिनुभयो। उहाँले राज्यले आफ्ना सीमा स्रोतको अभाव र थकानलाई पन्छाएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिनुपर्ने अवस्था आएको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले जेएनजी विद्रोहको 1 पूरा हुँदा उनीहरूको माग अनुसारको काम भएको छ कि छैन भन्नेतर्फ सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले जेएनजी आन्दोलन जनतामा चुलिएको चरम निराशा, असन्तुष्टि र तत्कालीन सरकारको दमन विरुद्ध रहेको र यो आन्दोलन सरकार परिवर्तनका लागि मात्र नभएको भन्दै संस्कार परिवर्तन, सरकारको शैली परिवर्तन, मुलुकमा व्याप्त विधिविहीनता र दण्डविहीनताको विरुद्ध भएको बताउनुभयो। सांसदहरूले देशमा परिवर्तनका लागि युवाहरूद्वारा गरिएको जेएनजी आन्दोलनकै आडमा बनेको सरकारले उनीहरूको माग अनुसार काम गर्न नसकेको भन्दै मृतकका आफन्त तथा घाइतेहरूसँग गरिएका सम्झौता र सहमति पूरा गर्नेतर्फ सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले यही भदौ 10 आएको भोटेकोशी बाढीमा परि बेपत्ता भएकाहरूको सरकारले खोजी कार्य गरिरहेको भए पनि त्यसले गति लिन नसकेको भन्दै पीडित परिवारको गुनासोप्रति सरकार थप गम्भीर बन्नुपर्ने माग गर्नुभयो। बाढीमा परि प्रभावित भएकाहरू सबैलाई एउटै होल्डिङ सेन्टरमा एकै ठाउँमा राख्दा महिला तथा बालबालिकाको स्वास्थ्य सुरक्षा र गोपनीयतामा असर पर्न सक्ने भएकोले त्यसतर्फ संवेदनशील बन्न समेत सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले ग्यास अभावका कारण कैयौं नागरिकहरू समस्यामा परेको प्रति पनि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाका सांसदहरूले भोटेकोशी बाढी लगत्तै उद्धारका लागि आउन लागेका विदेशी विज्ञ र प्राविधिकहरूलाई सरकारले अनुमति नदिँदा मानवीय क्षति बढेको बताउनु भएको छ। बैठकमा नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद डाक्टर प्रेम प्रसाद दङ्गालले भोटेकोशी बाढीमा परेकाहरूको खोज तथा उद्धारका लागि अन्तर्राष्ट्रिय तवरबाट प्राविधिक उद्धार र खोजकर्ताहरू र गोताखोरहरू समेतका लागि आएको प्रतिबद्धतालाई सरकारले अस्वीकार गर्दा सुरुङमा फँसेका सयौं मजदुरको ज्यान गएको जिम्मा सरकारले लिनुपर्ने बताउनुभयो। बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद श्री कृष्ण प्रसाद अधिकारीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा हराइरहेका 5,000 भन्दा बढी मानिसको खोजी कार्य तीव्र बनाउन सरकारलाई आग्रह गर्नुभयो। त्यसै गरी नेपाली कङ्ग्रेसका सांसद पदम बहादुर परियारले सरकार परिवर्तन हुन सजिलो भए पनि शासनको चरित्र परिवर्तन हुन कठिन हुने बताउनुभयो। त्यसै गरी जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले बाढीबाट विस्थापितहरूको वैज्ञानिक पुनर्वास रोजगारी सरकारको दायित्व हुने बताउनुभयो। प्रधानमन्त्री राहत कोषमा करिब 12 अर्ब रुपियाँ जम्मा भएको छ। गत भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 11,98,97,96,000 रुपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। यसअघि बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट 1 अर्ब रुपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत जडान गर्ने कामले तीव्रता पाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार रसुवा बाढीका कारण अवरुद्ध विद्युत सेवा पुनः सञ्चालन अभियानलाई तीव्रता दिएको हो। मन्त्रालयले भदौ 10 आएको विनाशकारी बाढीको भोलिपल्टैदेखि सम्भव भएसम्म सबै स्रोत साधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अघि बढाएको थियो। विनाशकारी बाढीले विद्युत पूर्वाधारमा ठुलो क्षति पुगेको बेला मन्त्रालयले वैकल्पिक उपाय अपनाई विद्युतीकरणलाई तीव्रता दिएको जनाएको छ। चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको डिएनए नमुना सङ्कलन भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म सो जिल्लामा कुल 363 शव फेला परेका छन्। 5,000 मिटरभन्दा अग्लो लाङटाङ लेरुङ हिमालबाट खसेको हिउँ पहिरोले निम्त्याएको विनाशकारी भोटेकोशी बाढीपछि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट जलवायु न्यायको विषय टड्कारो रूपमा उठेको छ। विगतमा जलवायु न्यायको सवाललाई पर्याप्त प्राथमिकता नदिएको भन्दै अब नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो आवाज सशक्त बनाएर न्यायको हकदार बन्नुपर्नेमा विज्ञहरूको जोड छ। संवाददाता बालिका मादैनको यो रिपोर्ट।
1: विश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनबर्गले जलवायु प्रकोपमा नेपालले हालै बेहोर्नु परेको क्षतिको बारेमा बोल्दै अब पनि विश्वले देख्न सकिन भनेर उम्कन नमिल्ने भन्दै नेपाललाई क्षतिपूर्ति उपलब्ध गराउन विश्व समुदाय समक्ष आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा भिडियो अपील गर्दै थनबर्गले कुनै सहायता तथा उदारताको नाममा नभई अब विकसित मुलुकहरूले नेपाललाई तिर्नुपर्ने जलवायु ऋण भएको बताउनुभयो।
2: Stop calling it generosity. What is owed to Nepal is climate debt. Money that is due because of harm that was caused, not a gift that so-called developed countries get to decide whether
1: विनाशकारी भोटेकोशी बाढीपछि यतिबेला राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रको राजनीति विज्ञ अध्ययन अनुसन्धानकर्ता वृत्तमा टटकारो रूपमा उठिरहेको विषय हो जलवायु न्याय। जलवायु परिवर्तनको कारण नै नेपालले यतिका क्षति नोक्सानी खेप्नु परेको भन्दै क्षतिपूर्तिको विषय पेचिलो बनेर उठिरहेको सन्दर्भमा नेपाललाई ऋण होइन जलवायु न्याय चाहिन्छ भनिरहँदा यसलाई कसरी बुझ्न सकिन्छ भन्ने प्रश्नमा जलवायु विश्लेषक राजन थापा भन्नुहुन्छ।
3: हाम्रो इमिसन भनेको 0.01% भन्दा तल छ, तथापि हामीले भोगेको समस्या अथवा चुनौतीहरू हेर्ने हो भने हरेक वर्ष ज्यादा देखिराखेको छ। चाहे त्यो दोधारा चाँदनीमा 24 घन्टामा परेको 624 मिलिमिटरको वर्षा किन नहोस्, अब यता रोसी खोलामा आएको अथवा यो गएको वर्ष र यो वर्ष भएको यो वितण्डा, यी कुराहरूलाई हेर्दाखेरि जसमा चाहिँ हाम्रो हातै छैन, यसको असर चाहिँ हामीले प्रत्यक्ष रूपमा खेपिराखेको छौँ भने हाम्रो ती संरचनाहरू बगायो भत्कायो अनि त्यसलाई बनाउनका लागि ऋण लिँदैछौँ भने त्यो ऋण कसलाई थुपार्दैछौँ त भन्दाखेरि त्यही असर खेपेका मान्छेलाई हो नि त। तर सहयोग चाहिँ कुन अर्थमा चाहियो त भन्दाखेरि अनुदानको रूपमा चाहियो, ऋणको रूपमा भएन। यदि ऋण हो भने त्यसमा चाहिँ जलवायु न्याय हामीले गुमायौँ र हाम्रा हरेक संरचनाहरू उच्च जोखिममा छन्। यसलाई चाहिँ जलवायु मैत्री बनाउनका लागि विश्व समुदायले नेपाललाई सहयोग गर्नुपर्छ र त्यो सहयोग गर्दाखेरि अनुदान उहाँहरूको हिसाबमा गर्नुपर्छ भन्ने चाहिँ मेसेज हो।
1: नेपालले आफ्नो कुरा विश्व सामु सशक्त रूपमा राख्न यस क्षेत्रका अध्ययन अनुसन्धानकर्ता विज्ञहरूले एकै आवाज र अडान लिनुपर्ने भन्दै विश्लेषक थापाले नजिकिँदै गरेको संयुक्त राष्ट्रसंघको महासभा, जलवायु सम्मेलन COP31 जस्ता महत्वपूर्ण मञ्चहरूमा नेपालले आफ्नो कुरालाई बलियो गरी राख्न सरकार प्रमुखको उपस्थिति जरुरी र प्रभावकारी हुने पनि बताउनुभयो।
3: यसको एउटा औचित्य भनेको जे घटना भयो त्यसलाई अन्तर्राष्ट्रियकरण गर्ने हो भन्ने कुरा। हामी सबै कुरालाई एउटै भोइसको रूपमा जानको लागि कोअर्डिनेटेड वे पनि हामीले अप्नाउनु पर्छ। अब निकट भविष्यमा हुने दुईवटा मेजर इभेन्टहरू, संयुक्त राष्ट्र संघको महासभा, त्यसमा चाहिँ हाम्रो सरकार प्रमुखकै नेतृत्वमा हुनुपर्छ र त्यहाँनिर चाहिँ जुन हाम्रो नेसनल स्टेटमेन्ट छ त्यो नेसनल स्टेटमेन्टलाई चाहिँ एज अ अपिलको रूपमा उहाँले प्रस्तुत गर्नुपर्छ। जलवायु सम्मेलन जुन COP31 हुँदैछ टर्कीमा, यसमा सशक्त रूपमा आवाज उठाउनु भयो भने, किन भन्दाखेरि अहिले पछिल्लो समयमा नेपालको सरकार प्रमुखलाई एउटा जेएनजीको नेता त्यही अनुसारले सबैले चाहिँ एकदमै ध्यान खिचिराखेको हुँदाखेरि उहाँले बोलेको बोली विक्रय देखेर यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सकियो भने जलवायु परिवर्तनमा नेपालले साँच्चीकै एउटा न्यायको जुन माग गरिराखेको छ त्यो चाहिँ प्राप्त गर्न सक्छ।
1: गएको वर्षहरूमा सोलुखुम्बुको थामेमा आएको बाढी, हिमताल विस्फोटबाट गएको रसुवा बाढी र हालै भदौ 10 गतेको हिम पहिरोले सृजित विनाशकारी बाढीलाई जलवायु परिवर्तनले निम्ति आएको चरम घटनाको रूपमा लिएको छ। 0.04% मात्र कार्बन उत्सर्जन गर्ने नेपालले जलवायु परिवर्तनका चरम नोक्सानीहरू बेहोर्नु पर्दा अब जलवायु न्यायको माग दाबी गर्न अन्तर्राष्ट्रिय मञ्चहरूमा लाउड एन्ड क्लियर आवाज उठाउन कति पनि ढिला गर्नु हुँदैन। बालिका मादिन, रेडियो नेपाल, काठमाडौँ।
0: हाम्रो संवाददाताको यो रिपोर्टपछि अब अर्को विषय। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहनु भएकाहरूलाई उहाँहरूको इच्छा बमोजिम अस्थायी बसोबासको व्यवस्थाका लागि सरकारले सर्वेक्षण गरिरहेको छ। आपतकालीन अवस्थामा उहाँहरूको लागि होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो। अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टा छुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने सर्वेक्षण सुरु भइसकेको छ। एक हप्ताभित्र सर्वेक्षण सम्पन्न हुने गरी काम भइरहेको छ। प्रतिनिधि सभा अर्थ समितिले रसुवा बाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा 7-सदस्यीय उपसमिति गठन गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताले जुनसुकै कम्पनीको खाली ग्यास सिलिन्डर ल्याए पनि ग्यास भरेर उपलब्ध गराउने व्यवस्था गर्न नेपाल ऑयल निगमलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले सो निर्देशनको उल्लङ्घन भएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
4: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
5: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
4: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
5: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
4: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
5: र अझ रमाइलो कुरा,
4: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
5: Clear calls र fast internet एकै साथ।
4: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। मुलुकका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 113 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ। राणा शासनको अन्त्य गरी 2007 प्रजातन्त्र स्थापना गर्ने आन्दोलनको नेतृत्व गर्नुभएका बीपीले नेपालको साहित्यिक जगतमा पनि महत्त्वपूर्ण योगदान दिनुभएको छ। बीपीका नरेन्द्र दाई सुम्निमा, मोदी आइन उपन्यास र दोषी चस्मा जस्ता कथाहरू निकै लोकप्रिय छन्। रेडियो नेपालका प्राविधिक अधिकृत प्रकाशलाल थान्दारको 57 वर्षको उमेरमा निधन भएको छ। हिजो साँझ सुनसरीको दुहबी नगरपालिका सिमर बना पुल नजिक मोटरसाइकल दुर्घटनामा उहाँको निधन भएको हो। दुर्घटनामा गम्भीर घाइते थान्दारलाई उपचारका लागि विराट शिक्षण अस्पताल बुढी गङ्गा लगिएकोमा अस्पताल पुर्याउन साथ चिकित्सकहरूले मृत घोषणा गरेका थिए। थान्दार रेडियो नेपालको तारिणी प्रसाद कोइराला स्मृति संचार ग्राममा प्राविधिक अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी सेनाले इरानका 5 पेट्रोल ट्याङ्करमाथि आक्रमण गरी एउटा ट्याङ्करलाई डुबाइदिएको छ। इरानी सेनाले आफ्ना युद्धपोतमा निशाना साँधेको बदलामा अमेरिकी सेनाले इरानी पेट्रोल ट्याङ्करमाथि आक्रमण गरेको हो। अमेरिकी आक्रमणको जवाफमा इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखडा र स्ट्रेट अफ होर्मुजमा अमेरिकी वाहन र पेट्रोल ट्याङ्करहरूमा प्रहार गरेको छ। अमेरिका र इरानबीच 6 फेरि एकअर्कामाथि आक्रमण गर्ने क्रम सुरु भएको छ। फलस्वरूप एसियाली बजारमा कच्चा तेलको मूल्य आकाशिएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। भोटेकोसीमा बाढीमा परि अहिलेसम्म 1,365 जनाको मृत्यु भएको पुष्टि। बेपत्ता 4,000 खोजी कार्य जारी। प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग उद्धार तथा राहतको पछिल्लो अवस्थाबारे जानकारी हासिल। संघीय संसदका दुवै सदनको बैठक जारी। भोटेकोसी बाढीपछिको उद्धार एवं राहत र जेएनजी विद्रोहको म्यान्डेटमा सरकार गम्भीर बन्नुपर्नेमा सांसदहरूको जोड। अमेरिका र इरानबीच 6 फेरि सुरु भएको युद्धले एसियाली बजारमा कच्चा तेलको मूल्य बढ्दो। रेडियो नेपालबाट 3 समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

यी रेडियो नेपाल हो। धनवारी भाषक समाचार देशबहादुर धनवारबाटै सुन। प्रतिनिधि सभाको आज बैठकमा सांसद लखक जेएनजी विद्रोह एक वर्ष पुरा हाकेको उही लखक माग अनुसार काम हक्ल रछट कि नै रछट बाजलातर्फी सरकारक बेसको बनाइ पर्नेमा जोड दिए लछट। बैठकमा सांसद लखक जेएनजी आन्दोलनक जगतमा सुलेम चरम निराशा असन्तुष्टि चसु चाँडिसोको सरकारक दमन विरुद्ध रहला तसु यी आन्दोलनक सरकार फेर्ला लागि मात्रै नआएको बाजुको संस्कार फेर्ला सरकार शैली फेर्ला मुलुकमा प्राप्त विधि विधानता तसु दण्डहीनता विरुद्ध हक्ल बाजिरहे। सांसद लखक यी भदौ 10 गते आएर 12 पोटेकोसी बारमा परेको बेपा तकलास लखक सरकार खोजी कर्ला काम गरिरहला उही गति लिएलाई नै सक्ला बाजुको पीडित परिवार गुनासो उप्र सरकारक थप बेसको बनाइ पर्नेमा माग गरिरहेको छ। बारमा परेको प्रायः धक्ला लखक सेब्बेलाई एउटै होल्डिङ सेन्टरमा धर्ला महिला अन्सु छोरान्टे लखक स्वास्थ्य सुरक्षा तसु गोपनीयता असर परेर सक्ला उही तपी संवेदनशील बन्ला समेत सांसद लखक सरकारको ध्यान खिच्ला छ। बैठकमा सांसद लखक ग्यास अभावको कारण कैयौँ नागरिक लखक समस्यामा पर्ला उप्र पनि सरकारक बेसको बनाइ पर्नेमा जोड दिला छ। रसुवाक भटेकोसी लहरीमा जैला बारबाटै प्राय धकेको अख्निक भिन्न भिन्न जिल्ला होल्डिङ सेन्टरमा बसिरहला लखक लागि उही लखक इच्छा अनुसार अस्थायी बसोबास व्यवस्था लागि सरकार सर्वेक्षण सुरु गर्ला छन्। सदन शहरी अंशु भवन ब्यानरलाई आयोजनक धादिङ मुख्य इन्जिनियर सशिन्द्र घिमिरेका अनुसार आपतकालीन अवस्थामा बार प्रभावितलाई होल्डिङ सेन्टर चालला गरिरहेका छन्। यीबाटै प्रभावित मानिसक अंशु परिवार लखक विवरण साथै घरक नाशक अवस्था परिवार मरला लखक बेपत्ता सदस्य लखक संख्या सरकारी यो सहयोगमा अस्थायी आश्रय अंशु भाँडामा बस्न उही लखक रुचि जग्गा उपलब्ध सारेलाई उत्तम विकल्प प्याला पानी सरसफाई प्रबन्ध तसु अन्य थप चाहिला अवस्थाबारे जानकारी चाडिसोको पाइलखलो उही कुरो रहेछ। अख्निक लागि यी सर्वेक्षणलाई होल्डिङ सेन्टरमा रहला सबै घर परिवार चाहिला पहिचान कटी सरकारलाई आफ्नै योजना कार्यान्वयन गरेलाई सहयोग गर्छ। प्रधानमन्त्री राहत कोषमा करिब 12 अर्ब जम्मा हक्लर छ। जैलामा भदौ 10 गते रसुवाक भटेको चिलहरीमा अहिले 12-5 राहत तसु उद्धार लागि आह्वान गर्न प्रधानमन्त्री राहत कोषमा जम्मा 11,98,97,96,84 रुपियाँ जम्मा रहला प्रधानमन्त्री अंशु मन्त्री परिषद कार्यालय जनाएला छ। कोषमा जम्मा हक्ला उही पैसामध्ये 9 वटा वाणिज्य ब्याङ्क खातामा 8,78,58,304 रुपियाँ मौजात रहेछ। यसनिकै 2 वाणिज्य ब्याङ्कमा 2,11,43,427 अमेरिकी डलर मौजात रहला रहेछ। यी आगो बार प्रभावित क्षेत्रमा राहत अंशु उद्धारक लागि यी कोषबाट 1 अर्ब रुपियाँ राष्ट्रिय विपद जोखिम माने कर्ल अंशु व्यवस्थापन प्राधिकरणमा निकासा भइसिद्धला रहेछ। काभ्रेक बार पहिरा प्रभावित परिवार सरकारी प्रक्रिया ढेर राखेको अझ अस्थायी टहरमा बसेलाई बाध्य हक्ला छ। 2081 असोज 11 तसु 12 गते बार पहिराबाट नाश पुग्ला निजी आवश्यक विस्तृत नाश अनुमान हक्ला पनि लाभदायी कायम सम्झौता तसु अनुदान निकासा प्रक्रिया अझ पुरा हकेन नै सक्ला छ। काभ्रेक 13 वटा स्थानीय तह प्रभावित बन्न विपदक 81 जनाको मर्ल हक्ला छ। अस्थायी आवश्यकलाई अग्निसम्म 12,06,25,000 रुपियाँ निकास हक्ला छ। तसु पैसो किस्ता पाएको टहरा बनाएको धेरै परिवार दोस्रो किस्ता प्रत्यक्षमा रहेछ। स्थायी आवास फेरि बनाएरलाई सबै परिवार 4,00,000 रुपियाँ अनुदान दिएर व्यवस्था रहेछ। तसु लाभ लिएर विवरण प्रमाणीकरण डिजिटल प्रणाली धरेलाई तसु उपरोक्त तहबाट हक्लब स्वीकृति कारण प्रक्रिया लम्बल अधिकारी लखक बाजल रहेछ। प्रभावित परिवार भने सरकारी प्रक्रिया चाँडसुको टुङ्ग्याएको सुरक्षित स्थायी आवास व्यवस्था गरेलाई माग गर्ला रहेछ। अर्थमन्त्री डाक्टर स्वर्णिमी वाग्ले भोटोकसी बारबाटै हक्ल भौतिक नाश तसु चाहिला मूल्याङ्कन आरडिएनए यथार्थ परक तसु तथ्यमा आधारित बनाएलाई निर्देशन दिलर छ। जैला कानु अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोग तसु विश्व बैङ्कक तयार गरिरहला पहिलेक नाश मूल्याङ्कनबारे कुरोकानी कटी उही फेरि बनाएलाई प्रतिवेदन चाहिला रहला बाजलर छ। बारबाट हक्ल नाशक सामाजिक उत्पादन उत्पादनमूलक पूर्वाधार तसु अन्तर क्षेत्रीय गरेको 4 क्षेत्रमा मूल्याङ्कन भइरहेला छ। दुवै पहिले मूल्याङ्कन लागि समेटेको सरकार बरोबरी आरडिएनए प्रतिवेदन चाँडसुको सार्वजनिक कार्यालय तयारी गर्ला छ। उद्योग वाणिज्य अंशु अनलाइन मन्त्री गौरी कुमारी यादवक उपभोक्ता जिना सुके कम्पनी खाली ग्यास सिलिन्डर ल्याएला पनि ग्यास भरिको उपलब्ध गराएलाई व्यवस्था गरेलाई नेपाल आयल निगमको लागि निर्देशन दिला छ। प्रतिनिधि सभा अन्तर्गत उद्योग वाणिज्य अंशु तसु श्रम उपभोक्ता हित समिति आज बस्ला बैठकमा मन्त्री यादवक उही निर्देशन नियम मिच्ल हक्ल पाइलामा चल्ला कानुन बमोजिम कारवाही हक्ल बाजला छ। बैठकमा मन्त्री यादवक पठ्याला ग्यास सिलिन्डर मध्ये मनेक बजारमा नैपुग्ला विषयमा डिठाला कटे पनि स्पष्ट जानकारी पाएला आपत्ति जनाएको नेपाल आयल निगम आफ्नै माथा ग्यास उद्योग चालालाई कर्ला चाहिला पहल गराइ पर्नेमा जोड दिलर छ। मन्त्री यादव तेल ग्यास कपडा खाएला खानेकुरा तसु चिनीमा मुलुक लागि आत्मनिर्भर
भर बानेलाई चाहिला कदम चाल्या पर्ने समेत बाजलर छन्। बैठकमा चाडपर्वमा समय आम नागरिक अनि विद्यार्थी लखकलाई ग्यासक अभाव नै भइरहला, असजरो रोकेलाई ग्यासक आनला बाँड्ला त सु नोकाको धरला प्रभावकारी डिठाला त सु कार्डो बजारी रोकाइलाई कार्य पर्ला सांसद लखक बाजलर छन्। यसनिकै सांसद लखक पाइलानी महिला लगायत साधारण लखक लामो समयसम्म लाइनमा बसेको पैसा तिरेलाई तयार हकला समेत ग्यास नै पाएको अवस्था चिन्ताजनक रहला। बाजेको करन्डाक चुलोक प्रबन्धन त सु ग्यास सिलिन्डर र भर्चुअल ट्याङ्क ट्र्याकिङ प्रणाली आगो बढाइ पर्नेमा जोड दिएर छ। कास्की अन्नपूर्ण गाउँपालिका 11 ठाउँ किमरुङ लरिक भाव 81 घटलोबाज पैरा खसीको थुनेला हक्कै सक्ल आशंकामा भट हेठक कछारक क्षेत्रमा उप्र सतर्क तापनालाई जनाला छ। स्थानीय प्रशासन किमरुङ तसु मोदी लरिक कछार लागि हक्कै सक्ल सम्भावित जोखिमबाट बच्चालाई सुरक्षित ठाउँमा रहेलाई सेव्यक आग्रह गर्ला छ। जिल्ला पुलिस कार्यालय प्रवत पुलिसक निरीक्षक राजकुमार पटेलका अनुसार मोदी लरी कछारक डिमुवा अम्बोड लगायत बस्तीमा माइकिङ गरेको स्थानीयवासीलाई सुरक्षित ठाउँमा सार्लर छ। कास्की सहायक मुख्य जिल्लाधिकारी चित्राङ्गत बरालक स्थानीयवासीबाट पैराक लरीमा थुन्ल बाजल खबर पाएला पाछु सुरक्षित ठाउँमा रहेलाई सभ्यमा सूचित गर्लर छ। बार प्रयत रसुवामा सरकारक उद्धार सँगै राहत वितरण लागि देशको दिलर छ। बाढ सम्पर्क विच्छेद हक्ला हाकु गतलाङ लगायत बस्तीमा दुईटा हेलिकप्टरबाट खाएला खानेकुरो नुन तेल औषधि लगायत धेरै नै चाले सामग्री पुर्याएर छ। नेपाली सेनाको नेतृत्वमा नेपाल पुलिसक तसु सशस्त्र पुलिसक टोली उद्धार अञ्चो राहत बाँड्नमा खट्लर छ। कोसाइकुण्डा गाउँपालिका केन्द्र स्याप्रुबेसी बोटेकोसी लरी तुइन जोडला काम पनि आगो बढाएर छ। यसनिकै चिलिमे करन्टाक केन्द्र टनेल भिटरक बाट खोलाएर नेपाली सेना तसु नेपाल करन्टाक प्राविधिक टोली सक्रिय छ। यसनिकै बिच छाउनी गुम्बाक उत्तर पाखा रसुवाक बार प्रभावित बस्तीको लागि 152 सोलर तसु रसुवा नुवाकोट पर्यटन समाज दक्षिण रसुवाक पीडित लागि 35 जेनेरेटर उपलब्ध गराएर छ। प्रतिनिधि सभा अर्थ समिति रसुवागढीबाट अर्थतन्त्रमा प्रभाव विश्लेषण अंश जलवायु वित्त सँगै सम्बन्धित अध्ययन अंश विश्लेषण कल अक्ल छ। अध्ययन अंश विश्लेषण कल सांसद सुशील खड्काको संयुक्तमा 7 सदस्यीय उपसमिति गठन कल छ। प्रतिनिधि सभा अर्थ समिति आज सिन्धरमा बस्ला बैठकमा खड्काको संयुक्तमा उही समिति गठन कल हो। उपसमितिको सदस्यमा सांसद नरेन्द्र कुमार केरुङ, परशुराम तामाङ, डाक्टर पुष्पराज कडेल, लिमा अधिकारी पुष्पा चौधरी तथा सुशान्त वैदिक सदस्य रहेर छन्। समितिको सभापति डाक्टर कृष्णहरि बुढाथोकी उपसमितिमा रसुवा बारसँगै सम्बन्धित तसु जलवायु वित्त सम्बन्धी अध्ययन गरेको असोज 2 गते भित्र प्रतिवेदन पेस गर्नलाई कार्यदेश दिल बाजलर छ। ऊ एक समितिको रसुवा बार कथात्मा पालो प्रभाव तसु जलवायु वित्त सम्बन्धी विषयमा अध्ययन गर्ला कार्यदेश जानकारी दिलर छ। विद्यालय शिक्षक पाठ्यक्रम प्रारूप 2076 फेरिलाई सरकार देशभरबाट सुझाव अनुसु पृष्ठपोषण जम्मा कार्यलाई सुरु गर्ला छ। पाठ्यक्रम लागि समय सापेक्ष व्यावहारिक तसु जीवनोपयोगी बनाइलाई उद्देश्य 7% 28 जिल्लाको शिक्षक स्कुलक विद्यार्थी अभिभावक विज्ञ स्थानीय तह लगायत सरकार लखक सुझाव दिलर छ। 7 टोली भदौ 30 गतेसम्म जिल्लामा पुगेको प्रत्यक्ष अन्तर्क्रिया गर्न र छ। पहिले चरणमा 28 जिल्लाबाट सुझाव लिएर पाछु 77 शिक्षा विकास अंश समन्वय एकाइ तसु पाठ्यक्रम विकास केन्द्र वेबसाइटबाट पनि सुझाव जम्मा गर्न छ। तिहार पाछु सुझाव जम्मा पुरा गरेर लक्ष्य रहला पाठ्यक्रम विकास केन्द्र जनाला छ। पाइला सुझावक आधारमा राष्ट्रिय पाठ्यक्रम प्रारूप फेरेलाई गर्न बाजलर छ। नुवाकोट विदुरमा रहला देवीघाट तादीलरीमा 60 मिटर लामो अस्थायी फलामक पुल जोड्ला काम बेसको पार्ला छ। जहिले भदौ 10 गते रसोक भोटेकोसीमा आएला बर्खे बारक उचिक पक्की पुल बगाला पाछु ठप्प बन्ला यातायात सेवा लागि फेरि चलालामा ल्याएर नयाँ पुल जोडेलाई सुरु गर्ला हो। अख्नि नै पक्की पुल दुवै छेउ पाखा टेका प्रयोग गरेको नयाँ फलामक पुल बनाएला काम भइरहला सभ्य रूपमा सकेले कर्ला लक्ष्य धर्ला छ। यी पुल बनाएला लागि चाहिला सेभ्य प्राविधिक अंश भौतिक सामान नेपाली सेना नै जुट्ला छ। पुल बनाएला अंश जोड्ला काम पनि नेपाली सेनाको दक्ष प्राविधिक टोली लखक गरिरहला छ। रसुवाक भोटेकोसीमा आएला बर्खे नाश गर्ला गाह्रो कारण बुधबार समाचार तयार गर्लासम्म 1,365 जनाको लास फेला पर्ला छ। जुनकै मध्ये रसुवामा 174 जनाको नुवाकोटमा 197 जना धादिङमा 70 जना चितवनमा 363 जना गोर्खामा 75 जना तनहुँमा 38 जना नवलपरासीमा 226 जना तसु नवलपरासी पश्चिममा 222 जना गरेको 1,365 जनाको लास फेला पर्ला छ। फेला पर्ला लास लखक पहिचानकोलाई डिएनए नमुना जम्मा गर्ला र देखि चाइल प्रक्रिया पुरा गरेको अख्निसम्म 1,148 लास व्यवस्थापन माट हेट सुरक्षित दर्लर छन्।
लास पहिचानकलाई मर्लरखक 1,202 86 तसु आफ्ने 1,412 गरेको 2,298 डिएनए नमुना जम्मा कलर छ। साथै पहिचान नायकलाई 1,310 लास लखक विवरण नेपाल पुलिसको वेबसाइटमा समेत अपलोड गरेर छ। आजलाई धनवारी भाषाको समाचार सिद्धिलेख हस्त शिवा ढोकरिनु।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 4 बजेसम्म सुनाउँदैछौँ केही गीतहरू विभिन्न भाषामा सुनाउँदैछौँ। यति बेला राजवंशी भाषामा लेखराम शाहको सुर रहेको शेष गीतमा संकलन हो अमरलाल शाहको।

अहिले सुनायौँ तामाङ भाषामा यो गीत अमरसिंह लामाको स्वर तथा सङ्कलनमा. अब सुनाउँदैछौँ मैथिली भाषामा राकेश श्रीवास्तवको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा.

अहिले सुनायौँ नेपाल भाषामा यो गीत जगमोहन वामी र उर्मिला साकेको स्वरमा कृष्णमानको सङ्कलन रहेको थियो भने अब सुनाउँदैछौँ यो अर्को गीत शेर्पा भाषामा पूर्ण शेर्पाको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा।

अहिले सुनायौँ चामलिङ राई भाषामा यो गीत चुडामणि चामलिङ राईको स्वर तथा सङ्कलनमा। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला यहाँहरूले सुनिरहनु भएको छ विभिन्न भाषामा गीतहरू। अब सुनाउँदैछौँ ह्याल्मो भाषामा यो गीत, दावा दोर्जे लामा र साथीहरूको स्वर रहेको छ यस गीतमा। सङ्कलन हो कान्छा लामाको।

अहिलेलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ भोजपुरी भाषामा गोपाल ठाकुरको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा। यो गीतपछि यहाँहरूले केही सूचना सन्देशहरू सुन्न सक्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। शेर्पा भाषामा समाचार सुनिसकेपछि नेपाल भाषामा कार्यक्रम जीवन्त बु सुन्नुहुनेछ। सुन्दै गर्नुहोला।

0: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौ, यसले दुर्घटनाको जोखिम बढाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भदौ 10 विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई प्राकृतिक विपत्तिका मृतक मान्न नसकिने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सभापति लामिछानेले भदौ 10 रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएका व्यक्तिहरूलाई जलवायु अन्यायका पीडित भएको बताउनुभयो। आफ्नो कुनै गल्ती नभएर पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो विशेष दर्जा दिने पनि सभापति लामिछानेले उल्लेख गर्नुभयो। सभापति रवि लामिछानेले प्राकृतिक विपत्तिपछि विपदलाई अवसर बनाएर एकअर्कालाई आरोप प्रत्यारोप गर्ने प्रवृत्ति देखिएको भन्दै अहिले राजनीति आरोप प्रत्यारोपको समय नभएको बताउनुभयो। लामिछानेले विपदका बेला राज्यले गरेन भन्ने गुनासोलाई खण्डन गर्दै राज्य यति बेला कहाली लाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको स्पष्ट पार्नुभयो। सभापति लामिछानेले राज्य सर्वस्व गुमाएर खुल्ला आकाशमुनि पुगेका नागरिकको छहारी बन्न रात दिन खटिरहेको भन्दै बाढीले बगाएका सडक र चुडिएका पुलसँगै विपदले टुटाएको नागरिकको भरोसा जोड्ने प्रयास पनि भइरहेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले जेएनजी विद्रोहको 1 पुरा हुँदा उनीहरूको माग अनुसारको काम भएको छ कि छैन भन्नेतर्फ सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ। बैठकमा सांसदहरूले जेएनजी आन्दोलन, जनतामा चुलिएको चरम निराशा, असन्तुष्टि र तत्कालीन सरकारको दमन विरुद्ध रहेको र यो आन्दोलन सरकार परिवर्तनका लागि मात्र नभएको भन्दै संस्कार परिवर्तन, सरकारको शैली परिवर्तन, मुलुकमा व्याप्त विधिविहीनता र दण्डहीनताको विरुद्ध भएको बताउनुभयो। सांसदहरूले देशमा परिवर्तनका लागि युवाहरूद्वारा गरिएको जेएनजी आन्दोलनकै आडमा बनेको सरकारले उनीहरूको माग अनुसार काम गर्न नसकेको भन्दै मृतकका आफन्त तथा घाइतेहरूसँग गरिएका सम्झौता र सहमति पूरा गर्नेतर्फ सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले यही भदौ 10 आएको भोटेकोशी बाढीमा परि बेपत्ता भएकाहरूको सरकारले खोजी कार्य गरिरहेको भए पनि त्यसले गति लिन नसकेको भन्दै पीडित परिवारको गुनासोप्रति सरकार थप गम्भीर बन्नुपर्ने माग गर्नुभयो। राष्ट्रिय सभाका सांसदहरूले भोटेकोशी बाढी लगत्तै उद्धारका लागि आउन लागेका विदेशी विज्ञ र प्राविधिज्ञहरूलाई सरकारले अनुमति नदिँदा मानवीय क्षति बढेको बताउनु भएको छ। बैठकमा नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद डाक्टर प्रेम प्रसाद दङ्गालले भोटेकोशी बाढीमा परेकाहरूको खोज तथा उद्धारका लागि अन्तर्राष्ट्रिय तवरबाट प्राविधिक उद्धार र खोजकर्ताहरू र गोताखोरहरूको समेतका लागि आएको प्रतिबद्धतालाई सरकारले अस्वीकार गर्दा सुरुङमा फँसेका सयौँ मजदुरको ज्यान गएको जिम्मा सरकारले लिनुपर्ने बताउनुभयो। सरकार अध्यादेशबाट शासन सञ्चालन गर्न चाहेको भन्दै सांसद दङ्गालले अनायासै संसद स्थगित गरेर अध्यादेश ल्याएको, सुकुम्बासीलाई अल्पत्र पारेको र चाडबाड नजिकिँदै गर्दा सरकारले ग्यास, चिनी लगायतका दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना गरेको आरोप लगाउनुभयो। बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद श्री कृष्ण प्रसाद अधिकारीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा हराइरहेको 5,000 भन्दा बढी मानिसहरूको खोजी कार्य तीव्र बनाउन सरकारलाई आग्रह गर्नुभयो। विनाशकारी बाढीको प्रलयपछि खोज, उद्धार, राहत र पुननिर्माण कार्यमा राष्ट्रिय एकता आवश्यक भएको बताउँदै सांसद अधिकारीले प्रदेश र स्थानीय तहको सरकारबीच स्पष्ट जिम्मेवारी निर्धारण गरेर पुननिर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो। त्यसै गरी नेपाली काङ्ग्रेसका सांसद पदम बहादुर परियारले सरकार परिवर्तन हुनु सजिलो भए पनि शासनको चरित्र परिवर्तन हुन कठिन हुने बताउनुभयो। सरकारको मूल्याङ्कन घोषणापत्रबाट मात्रै नहुने भन्दै सांसद परियारले सरकारले प्रतिबद्धता जनाए जस्तो विधिको शासन, भ्रष्टाचारको अन्त्य, युवाहरूलाई रोजगारी, डिजिटल सेवा प्रशासन सुधार र नयाँ पुस्तालाई अवसर लगायतका काम हुन नसकेको विचार व्यक्त गर्नुभयो। त्यसै गरी जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले बाढीबाट विस्थापितहरूको वैज्ञानिक पुनर्वास, रोजगारी सरकारको दायित्व हुने बताउनुभयो। उहाँले दैनिक 1,00,000 ग्यास सिलिन्डर माग भइरहेको बेलामा 30,000 मात्रै आपूर्ति हुँदा नेपालीको भान्सा ठप्प भएको भन्दै सांसद खालिदले सरकारले मूल्यवृद्धि नियन्त्रण र युवालाई रोजगारी दिन नसकेको बताउनुभयो। उद्योग वाणिज्य तथा
वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि नेपाल आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग खोल्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उहाँले निगमले पटक पटक पत्रचार गरे पनि ग्यास उद्योगबाट आवश्यक सहयोग नपाएको गुनासो गर्दै आपूर्ति सहज बनाउन समितिले आवश्यक निर्देशन दिन समेत आग्रह गर्नुभयो। मन्त्री कुमारीले ग्यास उद्योग सम्बन्धी कानुन निर्माण तथा संशोधनमा कर्मचारी तन्त्रबाट सहयोग नपाएको गुनासो समेत गर्नुभयो। उहाँले उद्योगीहरूको हित अनुकूल बनेका नियम तथा कानुन परिवर्तन गर्न खोज्दा कर्मचारीबाट मिल्दैन भन्ने जवाफ आउने गरेको बताउनुभयो। उहाँले नजिकै गरेको चाडपर्वलाई लक्षित गरी आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन तथा कालोबजारी र मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन तीव्र पारिएको जानकारी समितिलाई दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: always fly.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. अमेरिकी सेनाले इरानका 5 पेट्रोल ट्याङ्कमाथि आक्रमण गरी एउटा ट्याङ्करलाई डुबाइदिएको छ. इरानी सेनाले आफ्ना युद्धपोतमा निशाना साँधेको बदलामा अमेरिकी सेनाले इरानी पेट्रोल ट्याङ्करमाथि आक्रमण गरेको हो. रेडियो नेपालबाट अपरान्ह 4 समाचार सकियो. समाचारको अर्को बुलेटिन साँझ 5 सुन्न सक्नुहुनेछ. अवस्था नमस्कार.

दि रेडियो नेपालीन आङ छिरिङ लामा शेर्पाने सेरिकेकी साङ्गुर सेन्डोनाङ सिलोन बालेन्द्र साहकी सुङक्युप छोकवा सुमकी छोकपी सो त्यो त्याङ्क्या नारिङ थोरिम स्तरकी टोङ्गु गोजुन वाय सिंह दरबारला उतुप सिलोन तेजिन लोनसोक ल्याखुङला तन्दाकी उतुप टोङ्गुला बदौलाकी गते चितम्बी सेर्मु वाउ सोतोकला स्वरूप तिवाला छोलुप सुङक्युप कितुप राहत गोतुप ताङ क्योन फोकुतिवाला कि उतुप मेन्जुगी कोर्ला ब्रिफिङ लङ्गुप ताङ निर्देशन नङ्गुप ल्यारिम उतुप सेन वाय प्रतिनिधि सभाकी आरिङ सक्दुला छोकमी तुई जेन्जी ङोकुल क्याउ लोचिक लेपु तुसोला जेन्जी तुई सुवा नङसिन सुङकी लाका क्याउ माक्यौ कोर्ला नासम तोङ्गु सुङवाए छोकमी तुई जेन्जी ङोकुल ग्याल्खाप्ला ओतुप च्यापो लोकु ताङ लुक्सो मेलाक्पा तुई खप्तेला चुङ्गुप सुङिन ङोकुल सुङ गिरो जपला त्रङ मेन्दा क्याने चिसोक नाङला लुक्सो गिरो जपला ताङ ग्याल्खाप नाङला सुशासन टडिक कितुप्ला चुङ्गुप सुङसुङ छोकमी तुई जेन्जी ङोकुल कि सुक्ला जौ सुङकी जेन्जी तुई सुवा नङसिन लाका कि माथुपुसी क्योन फोकु ताङ नासा गलुप जेन्जी तुई खाङबी मिताङ क्यान क्याउ थुनलाम डुपा कि गौ सोक्ला सुङकी खाक्सिन पोजी गौ सुङसुङ दुग्राङ क्याने बोटे कोसी चाङबुला वाउ सतोक्ला स्योर्ने तोरूप मित्यो छोलुप ताङ सुङक्योप कितुप्ला सुङकी हुर्ता क्याने लाका कि गौ क्योन फोकुतीवाला याङलुङ टडिकी गौ ताङ राहत कि टडिकी गौ अम्पुम ताङ प्याजा तुई ठोतेनला खाक्सिन पोजी ने होल्डिङ सेन्टर टडिकी गौला सुनाङसुङ दुग्राङ क्याने छोकमी तुई क्योन फोकु लाम्त्यो अङ मुजोगौ ताङ ग्यास कि कले मेता जोगौला सङ सुङला सुनाङ वाय दिपाला रङ राष्ट्रिय स्वतन्त्र पार्टीकी सोक्सो रवि लामिसानेकी तन्द कलेकी तुसोला तेरी चिग्लिल क्याने नाम गिरो त्यामा चुङ्गुप ताङ हुङथोपु कलेकी खप्तेला जम्बुलिङ चिसोकला तम्या जोगौला सुनाङ वाय प्रतिनिधि सभाकी आरिङ सक्दुला सोक्सो लामिसानेकी तन्द कलेला स्वरूप तुई कोर्ला सामाजिक सञ्जालला काङ थेप्चे तम्या त्यो जोकुलाकाला सक्सु गोतुप्त्योला ठिम तोङ्गुप सुङसुङ राष्ट्रिय सभाकी आरिङ सक्दुला छोकमी तुई बोटे कोसिला वाउ सतक जुग्ला सुङक्योपकी तन्दोक्ला यम्बुला उङ्गुप टडिक क्याउ छिगेलकी खेपा ताङ लक्सेपातीवाला सुङकी यम्बुला उङ्गुप्ला थुनलाम माक्यासीमा मितुई रक बङ्गी गलुप सुङसुङ सक्दुला छोकमी तुई बोटे कोसी सतक त्यामा कलेला स्वरूपतीवाला देतुप दासा ताङ लाका तेर्गौ टडिकी गौला सुङला सुनाङ वाय छोकमी तुई सतकला स्वर्ने तोरूपतीवाला छोलुप ताङ सुङक्योपकी लाकाला हुर्ता क्याने कि गौ ताङ राहत ताङ याङलुङ टडिकी तन्दोक्ला ताहा सुमकेर्की सुङकी ग्यान लाने चिग्डिल क्याने लाका कि होला सुगेप नाङसुङ सक्दुला छोकमी तुई ग्यास ताङ चिनी न्युङ्मो गलुप नेताङला खाक्सन पोजी गौ जन्दातिवाला लाका नेतुप खोरुक जोगौ क्योपुलकु न्युङ्मो जोगौ कोर्लासँग सुङला सुनाङ्गु सेनवाए रसुवाकी बोटे कोसी सोतोकला स्वर्ने नासा गलुप्ती थो तान्दा सेक तोङ चिकताङ सही सुमताङ टुक्चुर्या दिन लेपु सेनवाए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिन टडिक प्राधिकरण कि सेतुप नङसिन बोटे कोसी त्यामा वाउ सोतोकला स्वर्ने तान्दा सेक तोङ ताङ सही चिकताङ सुमसिसोङी तोर्नु होतुप सेनवाए सोतोक त्यामा क्योन फोकु सकुल्ने न्यौ फुङबी नाङला फुङबु सही चिकताङी फुङबी फुङबु खाङबी मितुई खुर्ने गलु सेनवाए तान्दा सेक कोर्सुङ मकमेकी मिमेरा तोङ सुक्सुम सही टुक ताङ सिपचुस्या टुक्ला सुङक्योप क्यानवासिसी सुङक्योप क्याउ तुई नाङला तोङ सुम ताङ सही टुक ताङ निसु ग्याला होल्डिङ सेन्टरला जाङ होतुप सेनवासिसी क्योन फोकु तोङ दिन ताङ सही चिकताङ अप्चुङा चिक्ला थोतेन मेन्जु सेव बिन्दु प्राधिकरण कि सेतुपिन रसुवाकी बोटेकोसी चाङबुत्यामा औ सतकला स्योर्ने क्योन फोकुतीवाला सुङक्योप तान राहत कि टडिक कितुप्ला रगरम कितुप्ला टडिक्याउ सिलोन दैवी प्रकोप सुङक्योप कोसला ट्याङ्गा अरब चिङी चोई दुन होतुप सेनवाए सिलोन तेजिन रन्सक ल्याकुङ कि सेतुप नङसिन कोसला तान्दा सेक रङ्युल चाङ छिग्याल्ने पल्जोर रगरम उङ्गिन होतुप सेनवाए दिपाला रङ सतकतेमा क्योन फोकु सकुल्ला राहत ताङ सुङक्योप कि तन्दोकला कोसने ट्याङ्गा अरब चिक राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिन व्यवस्थापन प्राधिकरणला निकासा चुङ्गुप सेनवाए बोटेकोसी चाङबुत्यामा क्योन फोङने तान्दा होल्डिङ सेन्टरला देन होतुप मितुई तन्दोकला अस्थायी देतुप दासा टडिक कितुप्ला सुङकी ङ्याम्सिप कि होतुप सेनवाए सिलोन टुङी खाङकी सेतुप नङसिन चो क्योन फोकु हिन्सिने ङ्याम्सिप क्याने क्योन फोकु मितिवाला सुङताङ अस्थायी खाङबा टडिक कितुप्ला थो दुई होतुप सेनवाए सहरी यर्ग्या तेजिन खाङबा जो विभाग कि कोबो टुलबक्स टेमा क्योन फोकु जोङकला सर्वेक्षण कि होतुप सेनवाए दुन्ठक चिक नाङला होल्डिङ सेन्टरला होतुप मितुई सर्वेक्षण डुपा क्याने तिजुक्ला याम्बा दासाकी क्योन फोकु खाङबी मितुई सर्वेक्षण किदुप ताङ टुङी खाङकी सेतुभिन
रसुवाकी बोटेकोसी चाङबुला औ शतक तेमा नागलुप लोक थितुप लाका हुर्ता क्याने कि ओतुप सेन वाय लोक सुलोक तेजिन सिंचाई लोन खाङकी सेतुप नाङसिन शतक तेमा क्यों फोकु लोक जपला गौ चालक त्यो तेरी टडी क्याने तङल्या चत्पा त्यो तेरी लगलेन क्याने लाका गोचु सेन वाय दिपारलारङ नुवाकोट कि बिजुर टङ्केर कि ओडा आङ चिथाम्बा तङ चुचिकला लोक सेवा याङ नुङ जिङकङ क्याउ सेन वाय लोन खाङकी सेतुप नाङसिन तन्दासेक रसुवाला ग्याछा गेचु ग्या सुम तङ नुवाकोटला ग्याछा गुप्चु गुवा नि लोक सेवा याङ नुङ टडी क्यान सिन्दु सेन वाय नुवाकोट कि देवीघाटला ओतुप तादी चाङबुला मिटर टुकचुर्या ङा रिङबु अस्थायी चाकी सामा जपलाका हुर्ता क्याने कि ओतुप सेन वाय बदौला कि गते चिथम्बी सेन मुवाउ शतोकी पक्की साम्बा खुर्ने गल्सीमा यम्बी मक्मिकी तन्दा साम्बा जोइ ओतुप सेन वाय निमा सुम गोमाला गोचु साम्बा जपलाका सला सेक्ला डुपा किटुप सेन वाय साम्बा जपला गो चालाक ताङ लक्सेपी ल्याचेतपा यम्बी मक्मिकी रङ टडी क्याउ सेन वाय जुकटुन छोङडिल तेजिन आपूर्ति लोनपो गौरी कुमारी यादव कि उपभोक्ता तुई सुकैरङ कम्पनी कि ग्यास सिलिन्डर खुर्ने वासिङ ग्यास क्याङने कल्चोङगुप टरिकी गोला नेपाल आयल निगमला निर्देशन नाङवाए प्रतिनिधि सभा नङ्गी जुकटुन छोङडिल तङ श्रम तेजिन उपभोक्ता हित छोकपी आरिङ देउ सक्दुला लोनपो यादव कि निर्देशन कि खप्तेला लाका क्यासिङ ग्यास छङमेन तङ छोङकाङ तेउला टिम तङगुप सुङसुङ सक्दुला छोकमी तुई तँदा तुसेन गेरपुतिया उङिन ओतुप काब्ला बजारला ग्यास न्युङमो डोमेजितु ताङ कालो बजारी न्युङमो जोगोला सुङला सुनाङ वाय तुङराङ क्याने छोकमितुई लोक तेमा थोकु थप थोकु लाका गेसा जोगो ताङ ग्यास सिलिन्डर कि भर्चुअल ट्र्याकिङ कितुप प्रणाली लक्लेन कि गोला सुगेप नाङ वाय यम्बी सबसित तङ साहित्यला ल्यागेन खक्षण पोक्या नङ्गुप ओदेम तेमा गेलुप थेङ ताङबोकी सिलोन बिपी कोइराला कि सैचिक ताङ चुकसुमकी ठुङ्कर तुसेन नारिङ ल्यारिम नासोक कोरिक्याने चिङवाए यम्बुला माङसोकी टडिकी तन्दोकला लाका फेन्चेन पोक्या नङ्गुप कोइराला विक्रम लो चिकतोङ गुप्क्या दिन्छु थोन चिक बदौला कि गते निसुजिकी सेर्मुके नगोबिन राणा शासन मेता जोपला विक्रम लो नितोङ सुमला बिपी कि गोठितला रङ नेपाली काङ्ग्रेस शोखा गोचु इन खम्चु नासोक खेल्तीमा ग्याकरला जुनो तुप कोइराला विक्रम लोङितोङ सुम्चु सुवा सुम्पुस लाकि गते चुरुक सेर्मु ग्याल्योङ सिग्रिल तेजिन मेलमिलापकी सिचु खुर्ने रङ्यु लोकु सेन वाय एमबी साहित्यला सङ साक्लेन खक्षण पोनङ्गु बिपी कोइराला विक्रम लोङितोङ सुम्चु सुवा गु साउन लाकि गते टुकी सेर्मु नासा गुलुबिन बिपी ठुङ्कर तुसिङकी कप्ला नेपाली काङ्ग्रेस शोखा काङ्ग्रेस ताङ डेलो तुप सोकपा ताङ बिपी सङ्ग्रहालय कि ग्यालखप नङला ल्यारिम नासोक कोरिक्याने सिंह तुप सेन वाय सुनसरीला चुङ्गुप गाडी दप्टक निला मिरा निना सगन वाय दुहबी टङ्केर ओडा आङ चुचिक सिमर बना साम्बाला स्वरूप दप्टकला रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्रामकी लक्सेपी अधिकृत लोलुङ्गपचुङ्गा आङ्गकी प्रकाशलाल थान्दार नासागलुप सेनवाय तुग्राङ क्याने कोसी ग्यालम नङ्गी धरान उपमहानगरपालिका वडा आङ ग्या गुराँस चोकला मोटरसाइकलकी सिटी सफारीलाई गेम्ने इटहरी वडा आङ्गकी लोङ्गपचुङ्गा आङ्गकी राजेन्द्र प्रसाद घिमिरे नासागलुप सेनवाय रेडियो नेपाल नेहारिङकी सेरी केला साङ्गिर डुप्सुङ थुचिसे

0: हजुर निनामी भाजमेज पी छिङछेन नाचनादीको ख रेडियो नेपालले रेडियो नेपाल थौ बुधबार पति कन्याका व्याचनुगु जीवन दबु जुनाजी पेस मर्जन छिकमिन हनी व्याचनाले निनामी भाज मेजमी थौ या जीवन दबु ज्याजोस साउन 31 गते मुटुमा जनकवि दुर्गालाल श्रेष्ठ बारे वेक यो साहित्य ज्याजो लिसे वेक्न चुया दिगुरी तिथि कथा साहित्य नाप उख्नु तिनी गथिकी झिसे बिचा ह्याकिगु कथा नथो ज्याजो हयुगु जुल उख्नु तिनी पोटिकुसी गुल्न क्षति जुल व क्षति लिस लिसे चाहिँ झि दोलुन्द मुनु त अन खापा जुल दोलुन्द मुनु त मन त न अलि तना न चोङ्गु दो थो विशेष न थो ज्याजो ह्याके त झिसे चाहिँ थो प्रोग्राम देखाउ गुजुल अले थन पहा कथ चाहिँ लोककवि राजभाइ जकमी थन झया दिगुदु अले निन भाजमेच वेक दुर्गलाल श्रेष्ठ या छम शिष्य न ख धासे विगत लस्कुसिया लस्कुस दो
1: यको यको शुभा रेरो नेपाल हो आछे जजन्याकानी औ पेस महर्जुन ज्याट
0: हजुर राजभाइ जकमी जो गथेकी साउन 31 गते झी दुर्गलाल मन्त वेक मरे ढङ्गा नेपाल भाषा यो साहित्य जकमखु नेपाली साहित्य तक न एकदम अपूर्णीय क्षति न जुल ढका चाहिँ झिसे चाहिँ निन्किन न जुल वे कथा चाहिँ प्रचार प्रसार न जुल छु ध्यादी थो विशेष थनह झिसे खम्ब्याकी
1: यो शुभा विषय झिँ छगु छगु कवितात्मक अभिव्यक्ति यासे ठो अन्तरबाट झिँ झाकितन
0: एकदम
1: झिमा गुरु जनकवि दुर्गालाल जे डल्लुमङ्का छटुवा छ खटो मन्त दुर्गा लाल श्रेष्ठ मन्त जनकवि छिमव मन्त दुर्गा लाल श्रेष्ठ मन्त जनकवि छिमव विश्वया साहित्य आकाशे ठी निभाठे ठिमव मन्त जनकवि छिमव मन्त खतर छि गुनुगले वो गबलेन सीमखु वैगु कविता या समुद्र जुग व जुग टक सुमखु मन्त ख तर छि गुनुगले वो गबलेन सीमखु वैगु कविता या समुद्र जुग व जुग टक सुमखु छि गुमा भा निम्ति ठगु फुक्क जिन्दगी ब्युमव मन्त दुर्गा लाल श्रेष्ठ मन्त जनकवि छिमव विश्वया साहित्य आकाशे ठी निभाठे ठिमव मन्त जनकवि छिमव
0: हजुर यो स्वादो छि जो ज्याजो या मुह मर्मय ध्यामले छिचे चाहिँ नुगे कविता वेको विशेष छि चोहान दिल अले थन बोना छि निराम भाजमे निकान दिल वेक मरुसा तबिन सुर्ति अर्थे नगु ठे हे थिम ख छि धाइ दिल छौ कथा खलायो खसा छि शिष्य यो भाप्या खलायबले चाहिँ वेकलिसे चाहिँ छि गुब्ले छि नाप्ना दिल छु छतुवा छ धाति
1: छि नापाउन यसो चाहिँ नेना डु नटस्क बालाजु वेक मर्या छिगु नेपाल भाषा उलिजको मखु नेपाली साहित्य अझ उज्जको मखु हलिया साहित्य हे टस्क ह्याकी मुडुका टस्क अपूर्ण निय क्षेत्री जु डुका छि जनकवि दुर्गालाल श्रेष्ठ वेक चाहिँ छ म नेपाल भाषामा जग
0: मुख
1: मह छ जनकवि मुखु वेक नेपाल राष्ट्रिय छ म चाहिँ राष्ट्रिय कवि ख विश्व कवि ख वेक मन्ट जिना छ कविता ठ्याठे वेक गब्लेसी मुखु सिगुन्डुगले वेक यो कविता या समुद्र गब्लेसी मुखु वेक ल ठुली मे चोया डिल ठुली कविता चोया डिल होला छगु चाहिँ विश्व बजु वेकल चाहिँ उली मतलब चाहिँ चाहिँ एघार वर्ष अनि चाहिँ वेकल चाहिँ काव्य यात्रा यानि डिउ ढाले वेक 91-92 वर्ष मनाउँदो 80 वर्ष स्यागु दशक वेकल मतलब चाहिँ लगातार साहित्य सिर्जना यहाँ डेला अझम छ महान मतलब चाहिँ व्यक्तित्व महान साहित्यकार महान कवि मर्या छि नेवा ख्य नेपाली ख्य ऊ विश्व ख्य साहित्य त्यसको ह्याकी हुँदो
0: अपूर्णीय
1: क्षति जो उटु आर्सानो चिसाउ गौरव टाटा वेकठिङ्गाम छम महला नेवा वेकठिङ्गाम छम नेपाया क्यामचा टरम साहित्यकार ज्या ठौचे भन्नु वेक्ल मल्ल त्यहाँ बिया भनौँ नक्चिन छिटे थ्यान्टु जिसम वेक शिक्षक वेक जिसोम शिष्य जिस गुरु टुका छम पाङ्याचम सुक्राम महर्जन वेक्लन जित
0: साङ्गीतिक
1: सङ्गीत वेक्ल सेनाडेजी हार पनि थाहा छ है मेन हाला वेक्लन चाहिँ जित जी 14 वर्ष डुब्ले जो चाहिँ अरविन्द सेकान र सुक्राम महर्जन ठो नेपाल भाषा सङ्गीत खेले है डिउजु ल उक्त उब्ले सङ्गीत सिलसिला पाङ्गा टबल सियाउ छि ईश्वरानन्द श्रेष्ठाचार्य टस्क तरमा छन् विद्वान साहित्यकार वेक चाहिँ जिम्मा साहित्यिक गुरुका वेकलन जित नाटक चाहिँ सेनाडेल वेकलन चाहिँ कविता चाहिँ सेनाडेल होला वेक छम चाहिँ साहित्यिक गुरु अहिले जिउ विभिन्न ज्यायो झले होला जी यहाँ चुवा वया यहाँ चुवा वया यसरी सिरिया साटे अहिले उसले अझै चाहिँ जनकवि दुर्गा लाल जिनापति स्वपु टावना जसले छिम्पेर डुसाने चोइचन उजुला वेक ठमेले चाहिँ छेवना चाहिँ यहाँ नापलावना होला नक्ले नापा नापलावन बोले वेक्ल चाहिँ साथै प्रभावित जीको जित निमन्त्रणा छौ चाहिँ वेक गिटी नाटक ऊ निङ्का दिएको वेक्ल वेक्ल ऊ निङ्का दिएले जित ठुली मतलब जित आकर्षण या त वेक्ल छन्दबद्ध कविता पठाउ लासङ्का मसङ्का म भाक्यना याले जित वेक कविता साथै प्रभावित जुल अहिले चाहिँ वेक त जिन मेचोपट्टि या इच्छा डु ठ छन्द स्याक्यो इच्छा डु गाटे बोले वेक्ल चाहिँ बुलुङ बुलुङ वेक्ल चाहिँ जित चाहिँ सेनमा सेना डेल होला जिउ कविता वेक्ल चाहिँ वेक्ल चाहिँ छन्द सेन्नका सेना मर्यो अहिले चाहिँ कविता चुयाइन्क्यो वेक्ल चाहिँ समायना उसले वेक्ल ठ्या ठ्या ठ्याका सेना दिएका ठुक्न चाहिँ करिब करिब चाहिँ जिउ भने 31-35 साल हो वेक नाप स्वापु जल गोब्ले निसे वेक नाप स्वापु जल जो खुसी हो ख वेक लन्चित मटवट जिउ वेक त मटवटा सम गुरु हो सम शिष्य हिसित जिमु चाहिँ जीवन टस्क निरन्तर रूपमा चाहिँ यहाँ हुनुका
0: त्यसले चाहिँ नेदो त
1: एकतिस 32 साल यो खाले ने
0: जनकवि ज्वाइदल छि लोककवि
1: वेकै प्रेरणा जित लोककवि ठ्याउँछु ल आछि नाकै जुल वेक त जनकविरका जनस्तर वेक त चाहिँ जनकविरका ठाउँका राज्य स्तर मुखु है जुटान लोककविका राज्य स्तर मुखु वेक त चाहिँ नेपाल भाषा परिषद जनकविरका चाहिँ पदवी ब्युख जित चाहिँ नेवा डे डबु पाहेँ लोककविका पदवी ब्युका जित लोककविका पदवी ब्युले चाहिँ जनकवि दुर्गालाल श्रेष्ठमा जित आशीर्वाद ब्युडो वा कार्यक्रममा वेक डी परम डाइन डी होला ठुक्ट छिँडा ठेन्टो वेक यु वे आशीर्वाद चाहिँ लोककविको ठेउँख
0: हजुर हामीले लोककवि यो नाता वेकमा चोयादी गुप्ती या छि वेक यो विशेष चोयादी गुप्ती छु साहित्यिक खुराक दर्श छि न्यवादी फै
1: अहिले चाहिँ वेक मरेका व्यक्तिगत रूपमा जित न टस्क न नुगम छिन स्वाभाविक ख अहिले छौ चाहिँ वेक मरेका चाहिँ छौ चाहिँ टस्क संवेदना यो खट होला श्रद्धाञ्जलि यो ख नेपाल जको मुखु विश्वव्यापी रूपमा वना चौडु अब छौ चाहिँ बालावे नेपाल भाषा लागेन बालावपट्टि छम नेपाल भाषामा कवि मर्या छौ विश्वव्यापी रूपमा श्रद्धाञ्जलि गुटे सञ्चन पो टस्क चुस्या बजु चिसाउन गौरव टायर मरिया दुःख खिट तर श्रद्धाञ्जली वेक मर्याङ्का वेकन घु सम्मान काल गेछ गौरव न टागा अहिले जी न वेक मर्याङ्का छुयापट्टि खे जी छौ मन मन्याटया कि वेक मरुया दुखे वेक त लुमङ्का जी नि छपु कविता रेकर्डेन फेसबुक एट्यौ खुला टक होला गुल्खिया चिज चाहिँ जिउ वेक कविता बारे जी गुल्खिया चिज जिए वेक यो वेकल नौनाटो कविता रेकर्ड नाट्यो डुका ठाउँमा ठाउँ छिया ढेका जिउ वे कुटल रेकर्डिङ वेक स्टल अझ नट्याउ जे खुला टक चाहिँ जे छौ छौ ट्याउ चाहिँ मतलब चाहिँ यहाँ होला आछिन धेरै ठेन्टो आठौँ चाहिँ जिउ वे जु कविता मुखु नाच वेकल चोया त्योपट्टि छप्ने भनेका लुमरङ्गु आटमा पुवेकल थ मृत्यु या टोलुमङ्का चैटौपट्टि ठोछपु कविता थ मृत्यु या टोलुमङ्का वो एलाको लगा ठुके प्रतीक छेला डोडो एलाको डम वो दुर्गा लाल समसाइटेका हौ ठुके चाहिँ सुनि गाडु नि सुनि मेर हैन पट्टि वो जो संसार ढका टाका टोन्डको म हला अहिले एला ढका ठुके प्रतीक छेला डोडोको साहित्यका ठुक्नु मतलब ठाउँ मृत्यु लुमङ्का चैडियोपट्टि
0: भविष्य जुपट्टि काम रहेन
1: मृत्यु ठाउँ मृत्यु एउटा लुमङ्का चैडियल झिकु खोखनाया मरम गबले झेल पिचाया छडनी उगुडिन या सुठनापा सायद ठन वना छे जिटुनी झुगु खोखनाया मरम गबले झेल पिचाया छडनी उगडिन या सुठनापा सायद ठन वना छे जिठुनी छिमी छ्याकुँ गबले जिसिठ है छिमी छ्याकुँ गबले जिसिठ है झ्याचाका छ सोइब्यो न्युन कि सुनान एला गुलुछम सुलिम ल्याउन ठैब्यो न्यन कि सुनान एला गुलुछम सुलिम ल्याउन ठैब्यो यो कुटनावन एन प्याचा लङ्के मखन वैब्यो टुङ्के मखन वगु ठका छ मन मन सा खोइब्यो टुङ्के मखन वगु ठका छ मन मन सा खोइब्यो जिकु खोखनाया मर्म कबले झेल पिचाया छडनी उगुडिन या सुटनापा सायद ठन वना छे जिढनी ठन वना छे जिढनी छबु वेक मार्मिक चिनाखङ्ख दिङका वेकल कविता नाचन नाके जे कविता महासागर ख ठुली छोइवन ठुली छोइवन ठुली छोइवन होला वेक चाहिँ चिसँग आँसु कविताका नाम ठ्या बजुका आँसु कविमा ठजम कवि
0: गु कवि नाइकोपट्टि
1: आम्नो ठ्याजे हो आँसु कविताका टाइममा गुदम कविताका ढाँस ढाबले ढा ठा ठाउँ विषयले चोइ मास्टर आँसु कविता उयो कयो सौ चाहिँ गुण ओझौपट्टिका घन्टालको मालो नयाँ चो फुयाज फुयायो बारे होला प्याखमा जस्तो प्याखमा बारे घन्टालको छु विषयमा उसले जाक्न चोया फुमपट्टिका अहिले उसले सँगै सँगै हजारौँ हजार कविता चोया ओमपट्टिका होला
0: हजुर थुए विशेष छौ निसत्य जस्तै कि आनी छोइङ उभिएका ठ्याउना चाहिँ जिउ विषयले चाहिँ छोपु मेचुया दिमाला ढका उभिएका त प्रस्ताव तयार दिला तर आनी त सुरङ्गा उभिएकोलाई चाहिँ फुलको आँखामा फुले संसार धैपट्टि मेन एकदमै लोकौँ वाउपट्टि न मे थो विशेष जे अन्तर्वार्ता न कहिवा गोर्खापत्र नीति उभिएकोलाई एकदम भावुक जुया एकदमै उभिएकोलाई चाहिँ एकदम धैनी साहित्यिक रहस चाहिँ चाहिँ पिजोएका चाहिँ चुयो धैनी छुख थो विशेषण अनि छोइ
1: अब फुलको आँखामा फुले संसार नेपाल भाषा कया मेखा कया संसार स्वाया मेखा स्वाया संसार ढङ्गा दुलाडै न अन्डरबाट नठाइदियो न्यू बजार अब आनी चाल हजुर मेछ माला आनी
0: खुवाको
1: गु शान्ति प्रतीक प्रथम कविता कया वेकन चाहिँ छौ दर्शन व्याधिहरू फुलको आँखामा
0: फुल संसार
1: गुगुमे संसार न्यानाउन डोल्लालाई ठुली अमर जो ठुया मे हेन होला ठोज मेरो नेपाल भाषा डोलन डुवा डु तर विश्वव्यापी जोली ठुया मे खको
0: सेथरी
1: बाजन मरण कृष्ण श्रेष्ठ जो हाल दियो उन चाहिँ सैद्धान्तिक हिसाब नेपाली राष्ट्रिय मे ठा बजाउने
0: सेथरी
1: बाजा एउटै ताल सेथरी कुँडा एउटै चाल होला सान्द्रिक यो कोही बाला थियो ठ्याङ यो छिस्क नाच न्याना डेलो नि खोबिलो चरण चाहिँ जी सुक ठाउँ उयो जीवन ट्राजिडर झुका ठ यम नाप ब्याया मखौँ डुका वेक लिप वेक वे नाप ब्याज ल वे नाप ब्याज ल हला उन छौ तस्क मटिन अमर मटिनाइ सिख नठा मतलब छेउ ज्वर मेठा वन तर इम अमर मट्ने कारण हान ब्याज ल होला अन्ठा छजा
0: मेठा
1: मेठा ब्याज हो गरिब मजुल जुसान छेन मयकल तर छेन ठाठा बिहा छोट तर इपि हान चाहिँ लिप्द डोला डाइरखा हो मरलो चाहिँ टटाज ठामल होल हन्ठान छछा चाहिँ बिछोडलो लिपसुया चाहिँ हान मटिन अमर
0: चाहिँ ठु नाचत्ने छि चाहिँ ठो गुल्न ठो कविता नकट्ने छि न्याव्या दिलन ठो
1: दुमडङ्गु आत्मा डगा
0: उले बेग्ला चुया दियो
1: ठो ठो चाहिँ 1101 मखु ठो लिपटिन चो दिल
0: तर ठो सन्दर्भ
1: मिल्यो चाहिँ अझ डु होला उले बेग्ला चाहिँ अझ अझपट्टि कविता यो चोया डेलका मतलब चाहिँ दुःखै उपट्टि अहिले चाहिँ खोबिल ढगाट है उसले छ झाँटेँ ठाउँ जुल तर वे

0: अब 46 वर्ष 64 वर्ष नि है कप्टाको होला 64 वर्ष नि है कप्टाको जुको परिचय र गाव
1: जुको परिचय
0: परिचय गा
1: मसिका
0: न जी ल हे ख न सुपे हे ख
1: न जी ल हे ख न सुपे ख
0: छु मखु गु छु ख बस वहे जी ख छु मखु गु छु ख बस वहे जी ख वो चिको वो इताया मटिना थे ठ फूल से गठे लुई मटया ज वो चिको वो इटाया मटिना थे ठ फूल से गठे लुई मटया ज ठन छन जिन अठे फुना फुना छु लु गु डुसा बस वहे जिख न जी ल हे ख न सुपै हे ख छु मखु गु छु ख बस वहे जिख अनगिन्ती अजाको मेन डुठन घुगुलेजको मरु मुख सहेन जी अजा घुमेया न पहा बजक कि लुमैङ्के बलेजक लुई मझिख न जी ल हे ख न सुपै हे ख छु मखु गु छुख बस वहे झिख ठो ठाउँ पर्चे रेका मचिन हवेक नचेठ दर्शन कविता घट दर्शन
1: दार्शनिक
0: दार्शनिक कविता गठे चिको वो इटाय मटिन घुदो सुन
1: हजुर
0: चिको न फुनाउने मला इटा न फुनाउने तर एमसँग छुबि ज बिहाउने ठ फुना फुना ज बिहाउने भोलि बाला हो र उहिले भएको कल्पना
1: इटा त
0: चिकन चिकन चिकन इटान सुई लागि फुनाउने जय निम्ति थपी फुना फुनाउने घुसौ भएको चाहिँ भाव मतलब जिन अठेजको जी दस जु समाजै निम्ति जी फुनाउने दस जुका भाव चाहिँ भएको उहाँको कविता त्यसको कवितात्मक त्यसको सरल का भएको सरल खयान कवितात्मक उसले जुका उसले दर्शन रहेछ नि कुरा होला अनि अनगिन्ती अठन्न कुट गजो थालो व्याकर ठन अनगिन्ती अझग मे न डुठन घुगु मे सय मुखो स मरु तर अनगिन्ती मेडो होला अझग मेजी मे खजी स मरु तर मे अनौठका भाव व्याकर चाहिँ त्यसकै डुबे जा च्याडियो खन्नुका होला ठुक्ट वेको छम चाहिँ ठजम कवि घुमेसे मस्टे निम्ति न कविता चोयाउन
1: हजुर
0: वेक यगु चिनियाम किस्चा ढका छौ सफु प्याउडु ल यो क्वेन छ प्याउका ऊ प्याउ 62 वर्ष डरेका
1: 62 वर्ष
0: नि हो चिनियाम किस्चा ढका मस्टे निमेक अब मस्टे हो कविता ऊ कविता वो सफु नेपाल भाषा चाहिँ सार चाहिँ यो को प्याउ सफुट मध्ये भएको एक एक संस्करण उप प्याउ भएको उसले चाहिँ लोक भाउ कविता खाला उयोको मस्टे निम्ति न साहे साहित्य हो जुन नोक्सान शीर्षरी नान्टी ल अहिले उयोको हाना चाहिँ मतलब चाहिँ लेसी ल्याम्टे हुन मे उसले चोयाडिएको उयोको उयोको मटिनायो मे ठुली चोयाडिले ठुली चोयाडिएर ठ्याक्कसेले नेपाल भाषी लोक मेठेङ आउटे यो नि लोक मेठेङ आउपट्टि होला उसो मेटो चाहिँ उयोको जनता हाम्रै मना चाहिँपट्टि लोक मट मटिनै मेन वेकन चोयाउन होला मच मेन चोल मटिनै मेन चोल अहिले उल्लिए चाहिँ जागरण मेचोलको वेकन
1: हजुर
0: जागरण समाज जागरण होला मतलब चाहिँ छिमा मा मान्नु गयो जागरण अझ अझ जागरण यो मेन चोल अहिले वेकन दर्शनी मेन चोलक बुद्ध भजन यो चाहिँ वेकन चाहिँ टुस्कै बुद्ध दर्शन पाए प्रभावित वेकल भजन मे वेक ठुलो ठुलो बाल भजन मेटो डुक होला ऊ कि भजन मेन चोयाडिल राजनैतिक मेन चोयाडिल वेकल क्रान्ति क्रान्ति मे होला खाज याजको खै गु खी स्यागुली सटै गु खी मसिनी छी मसिनी थै गु चिजको भै गु
1: खाल पनि
0: हजुर बाइसाले भएका छि जे भने दुःख वै व्याकरण बराबर ठाइ होला ऊ दुखे न मयासेक मा हो व्याकरण ठाइ 22 सालमा छ कि नेपाल भाषा खेल निम्ति त्यसकै दुःख यी वौका दुःख यी आठन रेडो नेपाले चन्चनजी रेडो नेपाली हो खला उसलाई चाहिँ नेपाल भाषा
1: समाचार
0: विरुद्ध छौ नेवा खेल्न टरौँ आन्दोलन या त वैशाल साहित्य सम्मेलन चुके चुके ठा ठासे दक्षी अङ्क झुल होला तर चाहिँ उसले चाहिँ सम महान कवि जन्म झुल ऊ क्रान्ति ऊ सङ्घर्ष ऊ जनकवि दुर्गा
1: हजुर
0: चोयाले भएको नापन डिल तर अन्ठा

0: नेपालको एउटा ठाउँ भाषाप्रति होला टस्क चोट लाग भएकोले चाहिँ एकदमै भाषिक जागरण यो ख मला कविता चाहिँ या चाहिँ ठा ठासा कविता यहाँकोले ओहो दुर्गा लाल यो कविता ऊ कविता यहाँनिर लागि मनाउट एप या सम साइट सम्मेलन सोभ्यो ढाले जी नजर ठ नि जीवन दुःख भए छिगो मा भाइ निम्ति न दुःख भए तर ऊ दुःख गमला गमला सुख न जन्मेजु होला ऊ बाइसाले आन्दोलन भाषिक जागरण ठना बेला अझ पि दुर्गालाल ठेङ्गा पि बुद्ध साम ठेङ्गा पि अझ पि कवि न जन्मेज ल जिटो ठा मास हो बाइस साल यो आन्दोलन जनकवि दुर्गालाल ठाठे जन जनकवि जु ख होला गुला व्याकलन यक्कु यक्कु मेटर निर्माण जी छुट सिस्ना अहिले गाला छ वेकलन गजो गजो चोट यो सिलसिला वेकलन अझ भाषिक जागरण क्रान्तिकारी मेन चुहक अझ विविध विषयले स्वयंपट्टि छ मतलब चाहिँ कविका सी छिटो छुमा ल वेकलन अझ चुया बिका होला उसले चाहिँ चुया फुमपट्टिका
1: त्यसले चाहिँ कति कि नेपाली भाषा चाहिँ महाकवि लक्ष्मीप्रसाद देवकोटा चुम्बाल वे चुए फुम गरकल्पना वे चुए फुम थे
0: एकदमै महाकवि लक्ष्मीप्रसाद नाम चाहिँ टोटो नयाजु वेको न महाकवि ठो महाकवि होला घुम्ने चाहिँ यसले यसले सोली दिनु महाकवि चुए फुमपट्टि होला होला वेको न महाकवि लक्ष्मी म चाहिँ मोडी तर सङ्ख्यात्मक रूपमा ठाउँ खस नेपाल भाषा जग नेगुनी वेको साहित्य कृति चाहिँ ड्युडुका खे भाषा चाहिँ निगुले मैको चाहिँ अलि उडुका अहिले खे भाषा न उसले भाँलाको भएको अझ उएको अनुवाद न उसले चाहिँ छिगुसी छि निगुने मैको अनुवाद जो उडुका ढाले उएको चेगुले मैको कृति डु हाल वेकलो चाहिँ गुली सक्रियमा सम साहित्यकार गुली सक्रियमा कविपट्टि ठुकेन चाहिँ यहाँ क्यो होला चाहिँ नक्तिन ढेठे वेकै विविधता होला नाटककार नकवेक
1: हजुर
0: अहिले वेको चाहिँ साहित्यिक कार्य गैजा जन्म जुल एघार वर्ष डुब्ल्या वेको न कर्नाटक टाउपट्टि ख अहिले नापला चाहिँ डबु प्याख किन्यौँ डबु प्याख चाहिँ सुवर्णका चाहिँ सठा चाहिँ डिवल्स ज्याटा चाहिँ ठ्याक्क कुहे पल खापट्टे नि खाटे कुहे पल ठ्याक सुहाउ खाने अहिले अब मस्ट सुहाउ पिनका पट्टि त सुया हो ढोला रे मिखा लाटेपट्टि यहाँनाटेउका अहिले साँपे नुगले छेपी र सु चाहिँ मिखा तर नुग्ले छेपी र छिटो प्याखमा क्यो आच्छीसँग प्याखमा डेकिरहेको अब एघार बाह्र वर्ष डुम मचा चाहिँ आँटी आऊ अहिले पाँचमी जाना चाहिँ उयो छु प्रेम जीवन छुचुका नाटक चोया महिला समाज क्यो भोले टुस्क बालाउने अबले चाहिँ उएको चाहिँ सिर्जना झुटेपट्टि न्यानडुका कि उएको याटो चाहिँ जे छुटाएर गाडा छ टुस्कै बालामा छ नाटककार नजिया चौका उएको
1: होला
0: अझ अझम छ चाहिँ उएको चाहिँ विविध विषयले कविता र नाटक किन उसले चाहिँ सोहिदेऊ जुल
1: होला यो छु चिनाको
0: ए ज्यू अठन उएको सफुय हैरुजी उ सफु ना गुइन जिल्ला ख गुइन जिल्ला चाहिँ सफु चाहिँ जी हान यो कविता बने हजुर
1: च्यालेन्ज
0: त जा जुजु ह्याक्को ठजुइ बिउ अन्त दहे दै पर्व या त जा जुजु ह्याक्को ठजुइमा अन्त दहे दै पर्व या ख्युसी चुने गुली उलिहे ठिगु जन दै डुने स्वर्ग या ख्युस चुने गुली उलिहे ठिगु जन दै डुने स्वर्ग या खिमिला कुङ्लिसे नगुपुर्च लगे स्वर्ग वखना कोसुया है टटसल ठोइ सन अठे गुली गुली ठोमुटी तालङ गई टटसल ठोइ सन अठे गुली गुली ठोमुटी तालङ गई सोलिसे धनिसै पौलिसे भनेसै मेनसै गुली सेट सनि ठुक्ट हे इतिहास प्रगटिया छिगु पलाख स्वयाउँछनि सेङ्की शिवे छु फिङ्के मसगु छङ्के डु भट्टी भट्टी भौटिक ब ए न ठौटले बुल्के म फुट छ झिमी श्री जन या साटिक ज झिमी ज मडुसा पेमसेको न्याने ठट मसी केट छङ्के छुडु झिमी ज मडुसा पेमसिगु ह्याने ठट मसी केट छङ्के छुडु ठोहे जल ख ठो गुझिम घुस ठोहे जल ख ठो गुझिम घुस ठोया चुनी आ न्याना चुनी जाट जाया स्वा हुई चुंगु जिमट जिम गुहे नेपामा छंगु छटाची गु स्वाज गो हुईगु नेपा मडगु नेपामा जिमट जिम गुहे नेपामा जिमट जिम गुहे नेपामा ल ठुकेन सर ठिके क्रान्ति न ख सके चाहिँ हान चाहिँ कविता न उसले बालको बेच्छौँ
1: त्यो गुलिसाले चोया दिउ
0: ठुके चाहिँ वेकल साल बिहाटो डु 83 नेपाल सम्बत 1083 ताबले 1746 63 न्याय
1: 63
0: अब मतलब चाहिँ घटे खिमिला आकाशै खिमिला गुलगुली खिउँसे चोनि उसले नगुठिन हो यहाँ खिउँ नका ग्याम मलाई अनि ठिउँ ठासम्म नगु बिहा उयो घा ढाट्यौँको भएको ठाले मतलब चाहिँ यहाँको अट्या अत्याचार जीमा मलाई अनन चाहिँ छौ चाहिँ ज उएका अझपट्टि चाहिँ व्याकरण चाहिँ निराश म जो सिके नाचौँपट्टि खगटो
1: हजुर आथन गर्थे कि वेकमा चोया दिउँ लास्टे जिम त जिग्मुहे नेपामा
0: जाटन जाया स्वा भएको छौजको जातीय स्वा भएपट्टि म जाटन जाया स्वा भएछु जिम त जिमको नेपामा छङ्गु छौजको स्वा भएकोपट्टि नेपा मटको जिम त नेपा मुवा जिम त जिमको हे नेपामा अब नेपाल रह्यो मतलब चाहिँ जात जातपट्टि छौ चाहिँ के भो खोलो
1: क्रान्तिकारी चिनाखे झुल
0: एकदमै
1: 63-64 वर्ष
0: आफ्नो कविता नहुले डुहान टप्याङ्ग थैजौँ मुखु होला तर उहाँ मतलब चाहिँ कवितात्मक रूपमा चाहिँ नेपाल चित्रण याट अझ नेपाल मार्गा गुली मर्मे ठिक
1: भए जोलापट्टि नेपाली चिनाख न छपो छयो दु जित सगरमाथा दुबटी देमा जित नेपाली वे सगरमाथा दु मा ढकान छौ चाहिँ नेपाली भाषा चाहिँ एकदमै अझै चोछा बगी चिनाख दु ठुल दुर्गलाल श्रेष्ठ पाहे ठुके प्रभावित चौ कि ख कि ढका चाहिँ जित न भरी जसी जुल छु ध्या दिए त्यो विषयले छु यो पनि उभिएको पाहेँ निन्के न्याना दिगो दु चाहिँ
0: ए वेक कविता पाखेँ प्रभाजी बिर्जिया चाहिँ सायद सुनान चौजी फु तर वेक कविता अनुवाद यहाँ गालो
1: अनुवाद
0: अझपट्टि ज्वालापट्टि अझ डेफु ऊ चाहिँ जेसँग उके बाह्र न सिकिजियो नि झिँ ठ्याक्क ढामा फुका नक्किन ठेपट्टि सिन्या भाव डुबी अझ उलिएन छुपट्टि छिन् डुटका हाल सायद डुलाइयो प्रभाव अरू चौन जिफु
1: डाक्टर हिमांशु थापा चाहिँ थुमे डाक्टर हिमांशु थापा
0: ए मोहन हिमांशु थापा
1: मोहन
0: हिमांशु प्रभावित मनु
1: खबर
0: नेपाल भाषामा प्रेमिका
1: नेपाल भाषा नै एकदम परि
0: जिरा वेकै उपय जागरण कविता जिर प्रभावित जो कारण होइन
1: अहिले
0: जागरण सा चाहिँ छि दुःख न भो वेकलन
1: दुःख
0: वेकलन दुःख न उसले भो होला अब कहीँ छङ्के छगुहरूका नेवाटेकै न्याउँका छङ्के छगु
1: छङ्के
0: छगुहरूका नेवाटेकै न्याउँ
1: चाहिँ नेवा त नेपाल नेवा पय मोलो ढाडो सुना
0: कविता छुटाए
1: हजुर
0: नेवा गोठौँ गनवन छैङ्के उग जिगी जिगी ज नेवा या नेवा गोठौँ गनवन छैङ्के उग जिगी जिगी ज नेवा या गो वो हिगो ठुक स्वर्ग स्वम छिमी पुर्खा ओम नेवा या गो वो हिगो ठुगु स्वर्ग स्वम छिमी पुर्खाया ओम नेवाया छिमी पुर्खा ओम नेवाया गो उलिह ड्य जिगी जिगी चुपी गो वो लुपौ डुगु डे गो गो उलिह ड्य जिगी जिगी चुपी गो वो लुपौ डुगु डे गो न्याङ्क लु गजोली छलल खगु गो वो लुफे डुगु सर्ग गो गो वो लुफे डुगु सर्ग गो गो वो सझ्या छे चुक ननी बाहा गो वो लुह हिटी गो वो सट सट नित्य सनातन जलह डनेगो शुभ सन्ध्या गो वटुट गो व नख गो मेला पर्व लसताया मो सगोटी गो शोक पिनेन जीवन भयगु गो व टेलसी जागो निगो नेवा गोठौँ घनौन छैङ्के उगु जिग जिग ज नेवा या गो वही गो ठुक स्वनिग स्वम छिम पुर्खा उम नेवा या गो गोठौँ घनौन छैङ्के उगु जिग जिग ज नेवा या हेलो वेकलम नेवाट डेना छोनपट्टि सङ्केत छैङ्के मन त नेवा मन त गो छिम पुर्खा अझौपट्टि पौरख अझौ सम्पदा गनौन नेवाट ठन चौँ ठुङ्गे ल नेवा छ चाहिँ गौरव जगत्ता कहाँ छुया छ्याङ्के छ मन डका छिटो हेल ठना चौँ कविता ख भएको भएको ल सरकारे र जग बुवा बिहा मटी सरकारे र जग आक्रमण नामटी ठम ठट आक्रमण यहाँ चौँ ढुको भएको
1: सामाजिक जागरण
0: जागरण
1: हजुर
0: शिव कमजोर चाहिँ भएको ठुला चौँ कविता भए छौँ ढुका
1: हजुर हामीले थो बुल्न चाहिँ ठाउँ खुब नेपुए चाहिँ नेपा दिन चिनाएको छप्ल छिउ ओरिजिनल चिनाएकै एकप्रति चाहिँ श्रद्धाञ्जली बिचाएका चाहिँ नेपालीलाई एकदमै त्यो रेड नेपाल पाखेँ आज त शुभान दिशामा छ्याएको छ एकदमै शुभारम्भ छिँ चाहिँ यो कुरो आठो थो विशेष खोलाबे थो गुल्न छिँ नेपादी ल छौँ लसे चाहिँ ओना चौँ जिकन थो लेट छु धाइ थो ले वेक युए थगुप्टी नुगु पयु लेख या छुख छु धाइ थुट
0: वेकल गुल्न चुयाडी छन्डका
1: हजुर
0: छन्द चुयाबले अरिजी होला अलि जिटन गुल्न राज भए छ दुर्गा लाले प वठाइका
1: एकदम
0: होला प वठाइ आखिर आउँछ वेकले शिष्य न ख
1: क
0: स्वाभाविक रूपमा
1: भयो
0: प वठाउले चाहिँ छो छुरासा ओ ठासाका ठासा
1: ठासा
0: रे छन्द वे छन्द वेकलन चुइ झिन चुइ वे छन्न वेकलन पनि झिन पनि अर्जियाचन तर चाहिँ ढुकेको स्वर लगाएर छन्डे न लेट हेर्दै ले पापा भना चाहिँ ढुका
1: होला
0: वेकल छन्द रे सुङ्गुको ठाउँ ढुका होला छौ चाहिँ ठौ ठुलो छन्द कि ऊ छन्डे त चाहिँ छिसो बार्निक छन्द रहे क्या ऊ बार्निक छन्द रह्यो ठन्डा लग रस्व ठन्डा लग दीर्घ मलाई ठन्डा लगर जिए मारेपट्टि ढुका हल्मियो म्याट्रिक रहेपट्टि रसो दीर्घ सुन मा तर ल्याख्या ल्या मात्र बराबर जिमा मात्रा मात्रा ल्याखेँ छगु आँखाको न ल्याखेँ होला मात्र न मा वर्ण आँखा न मा तर मात्र आँखा गोजेको ल्याखेँ होला गठिक चाहिँ छन् छौ चाहिँ ढाप ठो सही ढापट्टिका
1: होला
0: वेकल चुहारियो सही ढापट्टि ठो चाहिँ छग रस छग दीर्घ नना नना नना शहीद न माखनी न बौखनी न का कला न म्याखनी मख मख ठपा सक कि ठ के ठ टकटनी ओहो वो ई वो छी नचा मिलिक सा वो टिक्स नचा घुकी कि वो स्वदेश या फगट को कुई शिख खनी बुठनु हुट्यंगो बान ठे वो उग्रे मा वबावने अले टुप को छी बुना वो मुक्त टैंग हिला चनी अले टुप को छी बुना वो मुक्त टैंग हिला चनी सहित यो बारे चाहिँ आठुके नना नना नना नना खाँदै मना छ ठुल्ठुलो बार्ने के लाग्छ होला ठोरी चाहिँ छन्डे लान्छौँ कार्न याना छौठे छौँ तर फुक्क पाठले हरेक छन्डे होला टाउको मसी छन्ड ट्याज नि ठुके त्यही छ
1: हजुर त्यहाँले चाहिँ गतकी दुर्गालाल श्रेष्ठपट्टि चिनाक वेक्ल नेवादी रङ्गा या त वेक्ल चाहिँ चिनाक या त चाहिँ छि निनेवी भाजमेज त वेक्ल चाहिँ नेवठे छिन नेव्या चुनादी गुदु अहिले वेक्ल न्यव्या दिशा न छि न्यव्या दिशा न छौ चाहिँ जुरुक्क जुरुक्क फेटना चोपी जुरुक्क जुरुक्क दना चोपी चाहिँ न्यने हुना चाहिँ आ छुए यामली खला आ भृज दने माली खला दिनाजुग मजल फेटनाजुग मजल धैको ठन एकदम सामाजिक जनचेतना फैले यागु पनि कथन ज्याचुङ दु आ थो विशेष छु ध्यादि वेक युपटि थो जागर युपटि चिनाको पाहे जे नेपामी जनता गुल्तक प्रभावित जुगु दु वेक न स्वादि गुडु मगस गुल्तक पूर्ण चुङ दु
0: मुख ठाउँ चाहिँ अनि बमा जिम गुरु जनकल्ला जन दुर्गल्ला श्रेष्ठ बारे चिया चाहिँ वेकै पाख्या चाहिँ सेका क्यामा छिटो जिटो ढामा हस्तो भयो
1: हजुर
0: होला वेकल वेकल वेकल ठुलो छिटो ज्ञान बेलजी छिगु महाभारी छिउ ज्ञान ख छिउ पासै लागि छिपी न्याउने माडका वेकल चाहिँ 11 वर्ष नठाउमा महाभाइ लागि जीवन पाँडेल उके वेक पाख्ने शिक्षकमा छिटाठेँ नेवाजिया नेवा भाइ लागि चिसो न ठठेँ दुर्गलाल लुमङका छि पासै लागि चिसो छु यामा अठे वेकल चाहिँ साहित्य सृजना यान्डेल साहित्य सृजना यति गुल्लु गुल्लु तर वेक बाहेक सुसृजन सेका काम मार्का राज साहित्य जनताको लागि ख अझ जनता लागि जमुखु जनता परिवर्तन लागि ख साहित्य देशै लागि ख भिङ दे मतलब देश निर्माण याउ लागि ख ढका चाहिँ वेकल साहित्य सृजना यान्डेल उकि वेक बाहेक शिक्षा वे शिक्षा का कि साहित्य चिसँग राष्ट्र लागि साहित्य निर्माण या छिगो भाषा उन्नति लागि समाज उन्नति लागि साहित्य निर्माण या ढैबटे चाहिँ चिसँग चाहिँ वेक बाहेक शिक्षक होला अहिले चाहिँ साहित्य साहित्यकार छ भने त मतलब चाहिँ मेरो फुक्क ट्यागियामा गठे गौतम सिद्धार्थ मतलब चाहिँ घोटोमा चाहिँ फुक्क ट्यागिया ठान्डो वेकल न एकै ट्यागिया लुगा वेकल एकको ट्यागेन मुक्क हे साहित्य सुठे डसा साहित्य बनी ड्योसा साहित्य उले वसा साहित्य ठठेँ साहित्यिक संसम बाला साहित्यकार जुई त ठठेँ दुर्गलाल ठेँ तपस्यामा उहे चाहिँ जे उहाँको जीवन पाएँ सेक कया
1: हजुर आ चिगो यी न लगभग 2 या 3 मिनट जगको बाग्दनी छि छपु आफ्नो कविता छपु छि नेव्याति फै अहिले चिगो पनि ज्याजो न कोचाए सङ्गुतु छुँदु छपु
0: उपिए छिटो जाँटिटे ठगुने
1: हजुर
0: होला अझपट्टि न डु होला आज छपु वेकयु चाहिँ छपु ठ्याप भने उपेक्षित जाँटिटेपट्टि छपु मेन तर ठो चाहिँ टाको चाहिँ ठो पनि मुक्त
1: होला
0: छक्कु छक्क जुन चाहिँ ज्ञानुपट्टि छक्कु चाहिँ मुख वेकै समर्पित जाँदै छक्कु चाहिँ लास्ट ठो उद्घाटनको कनी होला नेपा डेया गौरव स्वाख नेपा डेया गौरव स्वाख छिम वजन कर्बी दुर्गा लाल नेपा डेया गौरव स्वाख छिम वजन कवि दुर्गा लाल वैगो अमर कविताया गर्वे वैगो अमर कविताया गर्वे वैचन स्वाठेन हु नेपाल वैचन स्वाठेन हु नेपाल छिम वजन कवि दुर्गा लाल छिम वजन कवि दुर्गा लाल
1: हजुर आजमफु छि ध्यानमा पनि छटवाज छु दस ध्यादिस छियो यी न खुच्याङ्गो धन प्राधिक पासा चाहिँ छि त जानकारी बिहा दिङ्ला छि ध्यादि फै
0: जि द टमसे ढाई राजवे छ श्रद्धाञ्जली पङ्क्यु जन कवि दुर्गा लक्ष्मी शिष्य दुर्गा ढाई अहिले जि ठा जिट वेकल लाज साहित्य वेकल चाहिँ सृजना या सेना डिल जि म्यौ छुया मखु वेकल केना डिउ साहित्यिक नपि जिउ जीवन डटले झ्याउने वेकले झ्याउने ठोए जिउ वेक श्रद्धाञ्जली
1: हजुर यज्ञको सुवादु थन्तक झया चाहिँ झिसेँ विशेष कथा चाहिँ मधुमा दुर्गला श्रेष्ठ बारे निन्कनी लिसेँ वेकल चुयादिको दिएँ साहित्यिक छिए न्यव्यादल यज्ञको सुवा दिशा छि निनामी बाजमेचमी छिगो यी कोच्या ढुङ्गो हुने जिज्याजो न्याकाम उपेश मर्जन प्या सुभा

0: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी सुधीर मिश्र, उद्घोषकामी बलराम कोइराला अनि म गणेश थापा। यसबेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपदका समयमा जलवायु न्यायका लागि विश्व समुदायमा सबै राजनीतिक दलहरूलाई एकटिका भएर उभिन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले विपदको समयमा सत्तापक्ष र प्रतिपक्ष नभने राष्ट्रिय एकता र मानवीयताका आधारमा सबै एक हुन आवश्यक रहेको बताउनुभयो। सभापति लामिछानेले यही भदौ 10 गतेको विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई प्राकृतिक विपत्तिका मृतक मान्न नसकिने भन्दै बाढीमा ज्यान गुमाएका व्यक्तिहरू जलवायु अन्यायका पीडित भएको बताउनुभयो। आफ्नो कुनै गल्ती नभएर पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो विशेष दर्जा दिने पनि सभापति लामिछानेले उल्लेख गर्नुभयो। सभापति रवि लामिछानेले प्राकृतिक विपत्तिपछि विपदलाई अवसर बनाएर एक अर्कालाई आरोप प्रत्यारोप गर्ने प्रवृत्ति देखिएको भन्दै अहिले राजनीतिक आरोप प्रत्यारोपको समय नभएको बताउनुभयो। उहाँले विपदका बेला राज्यले केही गरेन भन्ने गुनासा आएको भन्दै यति बेला सरकारले दिनरात नभनेर सक्दो प्रयासका साथ उद्धार र खोजमा लागेको बताउनुभयो। सभापति लामिछानेले बाढीले बगाएका सडक र चुडिएका पुलसँगै विपदले टुटाएको नागरिकको भरोसा जोड्ने प्रयास पनि सरकारले गरिरहेको बताउनुभयो। उहाँले आगामी दिनमा यस्ता विपदको नियति दोहोरिन नदिन बलियो पूर्व तयारीका साथै सुरक्षित संरचनाको नयाँ खाका बनाउनु पर्नेमा समेत जोड दिनुभयो। बाढी पीडितको उद्धार र खोजीका काममा सबै सुरक्षाकर्मी र उद्धारकर्ताको प्रशंसा गर्दै सभापति लामिछानेले पीडाको यस घडीमा सबै मित्र राष्ट्रहरूको साथ र सहयोग रहेको पनि उल्लेख गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि नेपाल आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग खोल्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उहाँले निगमले पटक पटक पत्रचार गरे पनि ग्यास उद्योगबाट आवश्यक सहयोग नपाएको गुनासो गर्दै आपूर्ति सहज बनाउन समितिले आवश्यक निर्देशन दिन समेत आग्रह गर्नुभयो। मन्त्री कुमारीले ग्यास उद्योग सम्बन्धी कानुन निर्माण तथा संशोधनमा कर्मचारी तन्त्रबाट सहयोग नपाएको गुनासो समेत गर्नुभयो। उहाँले उद्योगीहरूको हित अनुकूल बनेका नियम तथा कानुन परिवर्तन गर्न खोज्दा कर्मचारीबाट मिल्दैन भन्ने जवाफ आउने गरेको बताउनुभयो। उहाँले उद्योग खोल्ने वातावरण बनाउन कच्चा पदार्थको भन्सार छुट लगायत विषयमा सुधार आवश्यक रहेको बताउनुभयो। तयार वस्तु आयात सस्तो हुने तर कच्चा पदार्थ ल्याएर नेपालमा उत्पादन गर्दा महँगो पर्ने अवस्थाले उद्योग धन्दा खोल्ने वातावरण नबनेको उहाँले बताउनुभयो। उहाँले नजिकै गरेको चाडपर्वलाई लक्षित गरी आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन तथा कालोबजारी र मूल्य वृद्धि नियन्त्रणका लागि बजार अनुगमन तीव्र पारिएको जानकारी समेत समितिलाई दिनुभयो। प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको आजको बैठकले रसुवा बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्त सम्बन्धी अध्ययन र विश्लेषण गरी असोज 2 गतेसम्म सुझावसहितको प्रतिवेदन पेश गर्न उपसमिति गठन गरेको छ। समितिले सुझावसहितको प्रतिवेदनका लागि सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको हो। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट, अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्याय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले सरकारबाट हालसम्म भएका उद्धार राहत वितरण तथा पुनर्स्थापनाका प्रयास र विपदबाट समग्र अर्थतन्त्रमा परेको क्षतिका बारेमा समितिलाई जानकारी गराउनुभयो। शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोसीमा गएको बाढीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा बाढीका कारण प्रभावित विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठन पाठन सुरु गर्न अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ। विभागले सम्बन्धित विद्यालय तथा स्थानीय तहलाई स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग समन्वय गरी विद्यार्थीको मनोसामाजिक अवस्था पहिचान गर्न अनुरोध गरेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। दक्षिण कोरियामा अगस्त महिनामा रोजगारी वृद्धि 5 महिना यताकै उच्च पुगेको छ। यद्यपि उत्पादन, निर्माण तथा युवा श्रम बजारमा लामो समयदेखि देखिएको गिरावट कायमै रहेको सरकारी तथ्याङ्कले देखाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्वाले जनाएको छ। दक्षिण कोरियाको तथ्याङ्क तथा तथ्याङ्क मन्त्रालयका अनुसार अगस्तमा 15 वर्ष वा सोभन्दा माथिका रोजगारीमा रहेका मानिसको सङ्ख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा 1,84,000 बढेर 2,91,51,000 पुगेको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: छु रेडियो नेपाल हिन्न तामाङ सनगिर रिठाङनी दा झेनमुला गा इन्दिरा थिङ प्रतिनिधि सभाला तिनीला चिसाङरी सांसद कादेसे जेनजी विद्रोह ताबा दिङगिक छोमा थेनी कादेसे माइबा राङबा गे ताबा मुलाकी आरे बिभारी सरकार गम्भीर तादौला बिसी सुङबा मुला चिसाङरी सांसद कादेसे जेनजी आन्दोलन मिनिरी लेबा निराशा असन्तुष्टि थेन जामा दुईला सरकारला थमन विरुद्ध ताबा हिन्ला चु आन्दोलन सरकार पोबारी जेखेन ताबा आहिन सुङबान सरकार गे लाबा तारिका पोबारी युल्डी ताबान खाबा भ्रष्टाचार काबारी थेन ठिम्दा नाङसी गे लाबा भिरुद्धरी ताबा हिन्ला बिसी सुङबा मुबा सांसद कादेसी चु भदौ चुइला कुनु खाबा भोटेकोसी भाल्डी माबा कादेदा सरकार से माइबा गे लासी चिबा मुसाइनोन कादे गे ताबारी खाम्बा आरे विमान पीडित थेत्माला गुनासोरी सरकार गम्भीर तादोला बिसी सुङबा मुला चिसाङरी सांसद कादेसे ग्यास आयाङमा लानन मिनी कादे समस्यारी मुबासे चु ताम्रिन सरकार गम्भीर तादोला बिसी सुङबा मुबा प्रतिनिधि सभाला तिनीला चिसाङरी राष्ट्रिय स्वतन्त्र पार्टीला चोहर रवि लामी छानेसे दुई किन्सी लेङ्मो थान्सिबान विपतला धुरी सत्ता पक्षेन प्रतिपक्ष अभिना युल्बाङ गिखेन तासी जलवायु न्यायला ताम जाम्बुलिङ थेत्मादा थान्दोला बिसी सुङबा मुबा सरकार से दिन मुन आभिना खाम्दे गे लाबान मुला सुङबान चो लामी छानेसे राङला मिनी गुणमाई दिबासे हुल्से तिलाई आलानी विमान लाबा ताम्दा आच्याबा मानबारी आता बिसी सुङबा मुबा राष्ट्रिय सभाला सांसद कादेसे भोटेको सिरी भाल खाबा लिचा उद्धार लाबारी खाबारी माइबा स्यान्दो युल्ला विज्ञथेन प्राविधिक कदेदा सरकार से अनुमति आपिनमा मानवीय क्षति लाना ताजी बिसी सुङबा मुला चिसाङरी नेपाल कम्युनिस्ट पार्टी एमालेला सांसद डाक्टर प्रेम प्रसाद दङ्गाल नेपाली कम्युनिस्ट पार्टीला सांसद श्री कृष्ण प्रसाद अधिकारी जनता समाजवादी पार्टीला सांसद मोहम्मद खालिद राष्ट्रिय जनमोर्चाला सांसद तुल प्रसाद विश्वकर्मासे भिपत्री जाम्बुलिङ थेत्मासे शरद थान्सी लाबा रो किनबारी आता बिसी सुङबा मुला तिनीला चिसाङरी राष्ट्रिय सभाला चोहो नारायण प्रसाद दहालसे काइब्लोन थेन ब्लोन सेङझाङला गेजाङ ग्याम खाबा ब्लोन सेङझाङ सदस्यला गे फार तोक लाबा सम्बन्धी बेहोराला चिठी डोसी थाइ नलासिबा मुबा चुराङलासिन विधायन व्यवस्थापन समितिला चोहो कृष्ण बहादुर रोकायसे प्रतिनिधि सभा ग्याम सन्देश छ्याम खाबा नेपाल विशेष सेवा ऐन 2042ला साबिकला व्यवस्था लाबा विधेयक 2083 सम्बन्धी समितिला प्रतिवेदन सभा थान्सिबा मुबा राष्ट्रिय सभाला चिसाङ नाङ्गर धिनिला गिक न्यासी चुइङहा मिनेट निमा चिबा घेखोर मुला रसुवाला भोटेको सेरी खाबा भालसे लामा तिन दिनिला निङ्यामा धोना तोङ्गिक ग्यार्जा सोम्से मेन्दो डुचुई घाला सिबाल हिरो स्यापा मुला रसुवारी ग्यार्जा गिक्से निश्चुई भ्ली नुवाकोटी ग्यार्जा गिक्से कुचुई निस धादिङरी मेन्दो निचुई निस चितोन्डी ग्यार्जा सोमसे डुचुई सोम गोर्खारी मेन्दो निश्चुइङा तनौरी सोमचिब्रे नवलपरासी स्यारी ग्यार्जा निसे निचुई डु थेन नवल परासी नुब्री ग्यार्जा निसे निचुई नि लासी तोङ्गिक ग्यार्जा सोमसे मेन्दो डुचुई घाला सिबा लुइरो स्यापा हिला स्यापा सिबा लुइरो कादे मोसेबारी डिएनए नमुना किन्बा हेन्से तोबा प्रक्रिया जिन्ना लासी धाते धोना तोङ गिक ग्यार्जा गिकसे ब्लिची ओटा सिबा लुइरो कादे साप्रारी क्यासी झिन्पा मुला प्रतिनिधि सभा नोर समिति से रसुवा भाल ग्याम नोरी ताबा प्रभाव थेन जलवायु बित्ता थेन सम्बन्धित च्याबा गोवन ताम लाबा मुला बिसी पाङबा मुला च्याबा गोबारी थिएन विशेषण लाबारी सांसद सुशील खड्काला थुतबोन्डी निज सदस्य उपसमिति शोभा मुला प्रतिनिधि सभा नोर समितिला तिनी सिंहदरबारी चिबा चिसाङसे खड्काला थुतबोन्डी चु उपसमिति शोभा हिला उपसमितिला सदस्यरी सांसद नरेन्द्र कुमार केरुङ परशुराम तामाङ डाक्टर पुष्पराज कणेल लिमा अधिकारी पुष्पा चौधरी थिएन सुशान्त बौद्धिक सदस्य थान्बा मुला उद्योग छोङथेन आपूर्ति ब्लोन गौरी कुमारी यादवसे मिनिसे खाजिबैनोन कम्पनीला थानथान ग्यास सिलिन्डर बसाइनोन ग्यास पिनबा व्यवस्था लाबारी नेपाल आयल निगम दा पाङबा मुला प्रतिनिधि सभाला उद्योग छोङथेन ज्ञात उपभोक्ता हित समितिला तिनी चिबा चिसाङरी ब्लोन यादवसे पाङबा ताम आङ्यानसम थिम अनुसार कारबाही लबा बिसी सुङबा मुला चिसाङरी सांसद कादेसे प्रिबाला धुरी मिनी थेन लोबोन कादेदा ग्यासला समस्या आतागाई बिसी प्रभावकारी अनुगमन लामान म्लाङ बजारीदा कादोला बिसी सुङबा मुबा रोङसा ब्लोन शिशिर खनाल थिएन नेपाल डिस्युबा श्रीलङ्काला ग्लेबन रुवान्थी डेल्फिट यासे रूपतासी लेङ्मोला सियुबा मोला रोङसा ब्लोन खाङरी तिनी रोप्तामा ग्लेबोन डेल्फी फिटियासे भोटेकोसी भालग्याम प्रभावित ताबा नेपाल दा श्रीलङ्का सरकार ग्याम लाख चुई अमेरिकी डलर नोर रो पिन सुबा मुला होजा धुरी ग्लेबोन डेल्पिटियासे भालसे लामा ग्रेन क्षति ताबासे श्रीलङ्काला सरकार थेन मिनी हुना ग्याम दुङ्गाल मुला बिसी सुङबा मुला नेपालला ग्लेठिम थेन सेमलेङरी ग्रेन रो लास्युबा गिक्छा रेम मिनिसे धाम्बा काइब्लोन बिपी कोइरालाला ग्यार्जा गिक्से चुई सोमछा केवासाङ दिन्छेन लोलो लोलो गेकोर सेङसी तिनी ह्युल नाङरी थाङबान मुला नेपाली प्रजातन्त्र बाबारी कोङबा सङ्घर्ष लास्युबा कोइराला विक्रम सम्बत 1971 भदौ निचुई लीला कुनु केस्युबा मुबा जानिया राणा शासनला विरोधरी बिपीला आपा कृष्ण प्रसाद कोइरालासे प्राङबो सानम बोन से क्वानबा क्वान राणा काइब्लोन चन्द्र शमशेरदा पार्सल लासी पुइबा लिचा कोइराला थेत्मादा भारत तात्पा मुबा भारत चिबा धुइरिन जहानिया राणा शासन थुम्ना लाबारी 2003 साल डी बिपीला गोबाङरी नेपाली राष्ट्रिय काङ्ग्रेस ठोङबा मुबा भारत री चिसी प्रजातन्त्र भावारी सङ्घर्ष लामा युलबाङ कमजोर ताबा मान्छी गोर्ब्रे मुद्दा मुना मुनन 2033 साल पुस चुइढौला कुनु युलबाङ गिखेन थेन मेल मिलाप लाठेम किन्सी बिपी नेपाल खासियुबा मुबा क्यान्सर ह्याम्से बिपी 2039 साल साउन ढुला कुनु ढोङबा मुबा ढोङबा बिपीसे नेपाली सेमलेङला थुम्रिन गे लासियुबा मुला बिपी केवासाङ दिन्छेन लाप्सरी काङ्ग्रेस चुङहामला गेन्दुन थिएन बिपी सङ्ग्रहालयसे ह्युल नाङरी तिनी लोलो लोलो गेकोर सेङसी थाङबान मुला काइब्लोन राहत कोश्री छ्यो आछ्यो अर्ब चुइनी टाङ्गा झम्बा ताबा मुला चुई लाकुनु रसुवाला भोटे कोशी गान्धीरी खाबा भा लिछा राहतेन उद्धार लाबारी मोइजेन लाबा लिछा काइब्लोन राहत कोश्री चु टाङ्गा झम्मा ताबा हिन्ला बिसी काइब्लोन थेन ब्लोन सेङझाङला गेजाङसे पाङबा मुला चुङाछा बाल प्रभावित थुम्री राहतेन उद्धार लाबारी चु कोस क्याम अर्ब गिक टाङ्गा राष्ट्रिय विपद जोखिम न्यूनीकरण थिएन व्यवस्थापन प्राधिकरण डी पुइसी झिन्बा मुला नुवाकोटला देवीघाटरी मुबा तादी स्योङरी डुचुई मिटरला अस्थायी फाइला चाम थान्बा गे झिन्गे लाबा मुला निबा भदौ चुइला कुनु रसुवाला भोटे कोसिरी खाबा बाल्से चाम भ्योङना लाबा लिचा बन्द ताबा यातायात सेवा सेङबारी छार चाम थान्बारी तिबा हिन्ला सोमरा गाचा हेन्से सोबारी तिबा चामला गे नाङ्गर धोना झिन्बा मान्बा मुला चु चाम सोबारी तोबा मोकोन सेकादे नेपाली सेना सेन जुटाई दिबा हिन्ला चाम थुइबा गेनोन नेपाली सेनाला प्राविधिक टोलीसे लाबन मुला रसुवाला भोटेकोसी गान्धीरी खाबा भालसे बन्द ताबा विद्युत थुइबा गे योना योना ताबन मुला ऊर्जा किन्यो थिएन सिँचाइ ब्लोन खाङसे पाङबा अनुसार रसुवा भालसे लामा बन्द ताबा विद्युत सेवा दोषी सेङबा अभियान दा गाछा बोर्बा खिन्ला ब्लोन खाङसे निबा भदौ चुइरी खाबा भाल्ला नाङ्गर दाङसेन खाम्दे धोना मोकोन स्रोत साधन थिएन बङ सेङसी विद्युत सेवा गे लाबन मुला भालसे विद्युत पूर्वाधारी ग्रेन क्षति ताबा धुरी ब्लोन खाङसे स्यान्दोन उपाय घ्याम बिजुली कारण लाबारी ती बाखिन्ला तिलमा भाल प्रभावित नुवाकोटला विदुर नगरपालिका चुई थेन चुई घिक्री विद्युत सेवा सेङबा मुला भाल प्रभावित रसुवा झोङरी सरकारसे उद्धार छ्याम राहत पिनबा घेनोन लाबान मुला सडक घ्यालाम थिएन बिछेत ताबा हाकु गतल्याङ राङबा नामसारी गोर्नी हेलिकप्टर ग्याम चाबा से चाजा छ्युगु मान राङबासे कादे धोना लाभामुला नेपाली सेनाला गोबाङ्री नेपाल प्रहरी थिएन सशस्त्र प्रहरीला टोली उद्धार थिएन राहत पिनबारी खर्दिबामुला सुनसारी तबा लोलोन दुर्घटना री रेडियो नेपालला प्राविधिक अधिकृतला छ्याम मेन्दोनी मिनी सिबामुला दुहबी नगरपालिका चुई घिगला सिमरा बना चामला सडक घ्यालाम्री मोटरसाइकल दुर्घटना तामा गढी गाउँपालिका निला घाँचुई घा दिङला प्रकाश लाल थान्दार सिबा खिला प्रहरी सेपाङबा अनुसार सुक्रे बारे ग्याम नहर क्यार निबान लबा मोटरसाइकल तिलमा ङ्यासे चाम ग्याम मार ताइबा मुबा गम्भीर घाइते थान्दार दा मन लाबारी विराट शिक्षण अस्पताल बुढी गङ्गा बोरबारी अस्पताल दोना लाबा लिछा डाक्टर कादेसे सिबा घोषणा लाबा मुबा थान्दार रेडियो नेपाल तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम्री प्राविधिक अधिकृत दोषी गे लाबन खासियुबा मुबा चुराङलासिन कोशी राजमार्गला धरान उपमहानगरपालिका ब्रेला गुराँस चोकरी मोटरसाइकल सेट रोगदी थान्बा सिटी सफारी दा लिछा ग्याम ठोकमा इटहरी घाला घाँचुई घा दिङला राजेन्द्र प्रसाद घिमिरे सिबा मुला लोफखाङ च्यारला ह्युलबाङ पाठ्यक्रम प्रारूप 2076 पोबारी सरकारसे ह्युल नाङग्याम सुझाव किनबारी तिबा मुला ब्रिबा डोबा छोइदा दुई अनसार सोबारी गोर्निस्नोन प्रदेशला गोर निची ब्रे जोङरी मास्टर लोबोन विज्ञ स्थानीय तहतेन सुझाव किनबान मुला गिक्छा ढेम्री गोर निची ब्रे जोङग्याम सुझाव किनबा लिछा गोर निस्वी निस्नोन स्यार विकास थिएन समन्वय इकाइ थिएन पाठ्यक्रम विकास केन्द्रला वेबसाइट घ्याम्नु सुझाव किन्सेदा मुला स्यान्ची बन मुबा सानगिर जिन्जी फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज
3: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ होसियार बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्
4: विपद बाजा बजाएर आउँदैन त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्
3: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्
4: रेडियो नेपालद्वारा जनहितका लागि
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ यो बागमती प्रादेशिक प्रसारण हो अब हामी स्वदेश गानहरू सुनाउँदैछौँ पहिलो स्वदेश गान नारायण गोपालको स्वरमा लक्ष्मण लोहनीको रचना चन्द्रराज शर्माको सङ्गीतमा

अहिले सुन्नुभयो सुदेश खान फतेमान राज भण्डारीको स्वरमा, रचना भैरवनाथ रिमालको थियो, नारायण गोपालको सङ्गीतमा। सुदेश खान सुनाउने क्रममै छौँ हामी। अबको क्रममा सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वर सुन्नुहुनेछ, कृष्ण हरि बरालको गीत रचना, गैरे सुरेशको सङ्गीतमा।

अहिले सुन्नुभयो स्वदेशगान सोम बज्राचार्यको स्वर अनि सङ्गीतमा, रचना माधवलाल वैद्यको थियो। अर्को स्वदेशगान सुनाउँदैछौँ गोपाल योञ्जनको स्वर सङ्गीत अनि रचनामा।

विभिन्न स्वदेश गानहरू सुनाउने क्रमको अन्त्यमा अब सुनाउँदैछौँ रत्नभेउसीको स्वरमा ईश्वर वल्लभको रचना, जितेन्द्र बरदेवाको सङ्गीतमा

यति जेलसम्म यहाँहरूले विभिन्न स्वदेश गानहरू सुन्नुभयो। हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। साँझको 5:45 बज्न लागेको छ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। अहिले 6:10 बजे यहाँले सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यस बेला साँझको 6 बज्न लागेको छ। अब यहाँले सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

0: नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भुटेकोसी हुँदै गएको बाढीबाट प्रभावित क्षेत्रलाई जोड्न तोइन, बेलीब्रिज र झोलुङ्गे पुल निर्माण गरिएको बताउनु भएको छ। विपदपछि प्रभावित क्षेत्रमा बागमती प्रदेश सरकारको उपस्थितिबारे जानकारी दिन आज भक्तपुरको जगातीमा आयोजित पत्रकार साक्षात्कारमा उहाँले नदी व्यापार वारपार गर्न एवं खाद्यान्न र अस्थि लैजान प्रदेश सरकारले तुइन जडान गरेको बताउनुभयो। उहाँले संघ र प्रदेश सरकारले बेली ब्रिज निर्माण सुरु गरेको र प्रदेश सरकारले झुलुङ्गे पुल निर्माणका लागि प्रारम्भिक कार्य सुरु गरिसकेको जानकारी दिनुभयो। कृष्णभीरमा गएको पहिरो पछि वैकल्पिक सडकका रूपमा प्रदेश सरकारले भीमफेदी कोगटे इपा सिस्नेरी सडक खण्ड आजदेखि सञ्चालनमा ल्याएको बताउँदै उहाँले हेटौडा काठमाडौँ सडकमा पनि पहिरो जाने क्षेत्रमा डोजरले पहिरो पन्छ्याउने र जाम खुलाउने काम भइरहेको बताउनुभयो। यही भदौ 10 गते रसुवामा बाढी गए लगतै प्रदेश सरकारले स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापा मगरको भनाइ छ। उहाँका अनुसार विपदका कारण बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका 15 स्थानीय तह प्रभावित भई ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। रसुवाका गोसाईकुण्ड, अछाम, डिङ्गो, कालिका र उत्तरगया गाउँपालिका बाढीबाट बढी प्रभावित भएको छ। तीमध्ये गोसाईकुण्ड र उत्तरगयामा स्वास्थ्य चौकी, अस्पताल, पालिका भवनका साथै जनप्रतिनिधि तथा सर्वसाधारण ज्यान जाने गरी ठूलो क्षति भएको उहाँको भनाइ छ। मध्य प्रदेश सरकारले गत आर्थिक वर्ष 2082-83 प्रदेशका 8 जिल्लामा 591 किलोमिटर सडक विस्तार तथा निर्माण गरेको छ। प्रदेशका ग्रामीण बस्ती, बजार क्षेत्र तथा मुख्य सडक सञ्जाललाई आपसमा जोड्ने उद्देश्यले सरकारले सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएको हो। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी रोहित जोशीका अनुसार पूर्वाधार विकास कार्यालय मार्फत गत आर्थिक वर्षमा प्रदेशभर 591 किलोमिटर सडक निर्माण तथा विस्तार भएको हो। निर्माण भएका सडकमा ढलान, ग्राभेल तथा कालो पत्र सडक समेत रहेका छन्। उहाँका अनुसार सो अवधिमा प्रदेशका विभिन्न जिल्लामा 227 किलोमिटर ढलान सडक निर्माण गरिएको छ। त्यसै गरी 336 किलोमिटर सडक ग्राभेल गरिएको छ भने 27 किलोमिटर कच्ची सडक निर्माण गरिएको छ। सडक निर्माणसँगै सडकको दुवैतर्फ आवश्यक पूर्वाधार विकासमा समेत सरकारले ध्यान दिएको जनाएको छ। सो अवधिमा 61 किलोमिटर पक्की नाला निर्माण गरिएको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सडक निर्माणका क्रममा पानीको निकास तथा वर्षायाममा सडकमा हुने क्षति न्यूनीकरणका लागि नाला निर्माणलाई पनि प्राथमिकतामा राखिएको हो। प्रदेश सरकारले सडक पूर्वाधारसँगै साना तथा मझौला पुल निर्माणलाई समेत तीव्रता दिएको छ। गत आर्थिक वर्षमा प्रदेशका विभिन्न जिल्लामा 138 कलभर्ट, 184 ह्युमपाइप तथा 3 पुल निर्माण गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका 248 अझै सम्पर्कविहीन रहेका छन्। आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय अन्तर्गतको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बर्दियाका 76, दाङका 54, रोल्पाका 24, बाँकेका 13, रूपन्देहीका 19, पाल्पाका 9, प्युठानका 9, नवलपरासी, बर्तघाट, सुस्ता पश्चिमका 9, अर्घाखाँचीका 8, गुल्मीका 7, कपिलवस्तुका 6 र रुकुम पूर्वका 4 सम्पर्कविहीन रहेका छन्। त्यसै गरी बाढीपछि नवलपरासीमा 158 शव फेला परेका छन्। फेला परेका मध्ये 52 महिला, 90 पुरुष, 6 बालक र 6 र 4 लिङ्ग पहिचान हुन नसकेको केन्द्रले जनाएको छ। त्यहाँ 64 शरीरका अङ्ग समेत फेला परेका छन्। शव र शरीरका अङ्ग गरी फेला परेको कुल सङ्ख्या 222 पुगेको छ। सुनसरीमा भएको सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृत सहित 2 मृत्यु भएको छ। दुभी नगरपालिका 11 सिमर बना स्थित पुलबाट मङ्गलबार साँझ बा 75531100 नम्बरको मोटरसाइकल खस्दा गढी गाउँपालिका 2 का 55 वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। उक्त दुर्घटनामा गम्भीर घाइते थान्दारलाई विराट शिक्षण अस्पताल पुर्याइएकोमा उपचारका क्रममा निधन भएको थियो। मृतक थान्दार रेडियो नेपाल तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगरमा प्राविधिक अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो। त्यसै गरी धरान उपमहानगरपालिका 8 गुराँस चौकमा मोटरसाइकल र सिटी सफारी आपसमा ठोकिँदा इटहरी उपमहानगरपालिका 5 का 55 वर्षीय राजेन्द्र प्रसाद घिमिरेको मृत्यु भएको छ। खोलाले बगाउँदा 1 किशोर बेपत्ता भएका छन्। बाजुराको जगन्नाथ गाउँपालिका 3 का अन्दाजे 17 वर्षीय अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गगन सिंह भाटका अनुसार बाख्रा चराउन गएका किशोर सोही ठाउँको कालसिङ्गे खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन्। भोटेकोसी बाढीबाट प्रभावित विभिन्न समुदाय विद्यालय तथा स्थानीय तहलाई 11 थान अति आवश्यक जेनेरेटर सहयोग स्वरूप वितरण गरिएको छ। सेटोप अस्ट्रेलियाको आर्थिक सहयोगमा रसुवा नुवाकोट पर्यटन समाजले वितरण गरेको सो जेनेरेटरबाट विद्युत र सञ्चार सेवा अवरुद्ध भएको जीवजीवे बेताङ स्वेरयु लोकिल रामचे बेत्राभट्टी भोरले आँकु र माथिलो जीवजीवे लगायतका क्षेत्रका बासिन्दा लाभान्वित भएका छन्। अब मौसम समाचार। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदल स्थान आसपास रहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी मधेस बागमती लुम्बिनी र कर्णाली प्रदेशका सबै भूभाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ। यसै साथ प्रदेश समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।
1: अहिले तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही दिनपछि यहाँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका। 47 बजे कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्नुहुनेछ। 7 बजे समाचार सुन्न सक्नुहुनेछ। 7 बजेको समाचारपछि समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार प्रस्तुत हुनेछ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। अङ्ग्रेजीमा समाचार पछि यहाँहरूले 8:10 स्वरोजगार कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:30 बजे आप्रवासन सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। राति 9 बजे समाचार सुन्न सक्नुहुनेछ। 9 बजेको समाचारपछि अमर गीतमाला कार्यक्रम प्रस्तुत हुनेछ। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि 10:10 प्रस्तुतिमा सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। बाँकी समयमा पुराना आधुनिक गीत सङ्गीतबाट मनोरञ्जन गराउनेछौँ। अनि राति 11 बजे भने समाचार सुन्न सक्नुहुनेछ। राति 11 बजेको समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू सम्पन्न हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने यहाँले निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतबाट मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

नमस्कार नमस्कार प्यारा प्यारा भाइ बहिनीहरू अनि साथीहरू, तपाईँहरूलाई कस्तो छ? के छ नि हालखबर? पक्कै पनि आरामै सन्चै हुनुहुन्छ होला है। कतिपय स्कुलमै हुनुहुन्छ होला अनि कतिपय चाहिँ स्कुलबाट आइसक्नु भएको छ होला। भाइ बहिनीहरू जहाँ हुनुहुन्छ, जस्तो सुकै अवस्थामा हुनुहुन्छ, स्वस्थ अनि व्यस्त रहनु होला। यो हो तपाईँहरूको मन पर्ने रेडियो कार्यक्रम बालबाटिका, जुन हरेक बुधबार यसै समयमा रेडियो नेपालबाट प्रसारण हुने गर्छ। अनि भाइ बहिनीहरू तपाईँहरूको यो आफ्नै कार्यक्रम बालबाटिका रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98, 100 र 103 मेगाहर्जसँगै रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। अनि आज पनि हामी दुईजना उपस्थित भइसकेका छौँ है। त तपाईँहरूकै आफ्नै दिदी हुनुहुन्छ प्रविधि संयोजनमा मिनर्वा वज्राचार्य, अनि म तपाईँहरूकै आफ्नै दिदी विद्या चौधरी। आज तपाईँहरूलाई लिएर जाँदैछु नेपालको नीलो आँखा भनेर चिनिने रारा तालको यात्रातिर। रारा ताल जहाँ आकाश आफै पानीमा मुस्कुराउँछ, जहाँ हावा गीत गाउँछ र जहाँ पुग्दा आत्मा नै शान्त हुन्छ। भाइ बहिनीहरू तपाईँहरू कतिजना त रारा ताल घुमिसक्नु भएको छ होला है। घुमिसकेपछि रारा ताल भन्ने बित्तिकै तपाईँहरूलाई चाहिँ त्यो ठाउँ घुमेको हिँडेको सबै कुरा याद आउँदैछ होला है। कस्तो राम्रो ठाउँ छ है। जति हामीले सुन्नेको अनि देख्ने गरेका छौँ, अझ प्रत्यक्ष रूपमा त्योभन्दा सुन्दर छ के त्यो ठाउँ है। जतिजना घुमिसक्नु भएको छ होला पक्कै पनि यो कुरा महसुस भइसकेको छ होला। अनि तपाईँको दिदीले यति धेरै रारा तालको बारेमा वर्णन गरिरहँदा चाहिँ कस्तो घुमौँ घुमौँ जस्तो लागिसकेको छ होला है। आज म रारा तालकै बारेमा तपाईँहरूलाई थोरै केही जानकारी लिएर आइसकेकी छु, अनि सँगसँगै बालगीत पनि लिएर आइसकेको छु। कार्यक्रम अवधिभर सुनेर मजाले साथ दिनु होला है त। भाइ बहिनीहरू, रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन। यो ताल हिउँदको समयमा हिउँले ठपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि सानको पहिलो हप्तासम्म रारा ताललाई फुलै फुलले ठपक्क ढाकेको हुन्छ। आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको यो मुगु जिल्लामा अवस्थित रारा ताल समुद्री सतहबाट 2,990 मिटरको उचाइमा रहेको छ। अनि सन् 2008 रामसार क्षेत्र घोषणा गरिएको यो ताल 10.8 किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ। अनि तालको औसत लम्बाइ भने 5 किलोमिटर, चौडा चाहिँ 3 किलोमिटर र गहिराई 167 मिटर रहेको छ। भाइ बहिनीहरू, रारा राष्ट्रिय निकुञ्जमा 51 प्रजातिका स्तनधारी जनावर र 172 प्रजातिका चराचुरुङ्गी पाइन्छन्। रारा ताल जानका लागि वर्षभरि नै उपयुक्त भए पनि हिउँले ढाकेको रारा र फुलै फुलले ढाकेको रारा हेर्नका लागि मानिसहरू आफ्नो समयमा जाने गर्छन्। कतिपय भाइ बहिनीहरू त पुगी पनि सक्नु भएको छ होला, कतिपय चाहिँ जाने सोच पनि गर्नुभएको छ होला, होइन त? आज तपाईँहरूकै दिदी हो रारा तालको बारेमा जानकारी दिइरहेको छु। भाइ बहिनीहरू, रारा तालको पूरा आकृति हेर्नका लागि भने समुद्री सतहबाट करिब 4,000 मिटरको उचाइमा अवस्थित मुर्माटप नै उपयुक्त स्थल हो। यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदूरपश्चिमका 6 जिल्ला समेत देख्न सकिन्छ नि। रारा तालको किनारै किनार पुरै एक फन्को मार्न भने 5 घन्टा लाग्ने गर्छ नि भाइ बहिनीहरू। सँगसँगै अनि रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले रारासम्म सवारी साधन प्रवेश निषेध छ। मिनी चौरमा सवारी साधन रोकेर रारा तालतर्फ पैदल यात्राको मजा नै बेग्लै छ नि त त्यहाँ पुग्नका लागि। तर पैदल यात्रा गर्न नसक्नेहरूका लागि घोडाहरूको पनि व्यवस्था छ नि भाइ बहिनीहरू। सवारी साधन छोडेपछि करिब 30 मिनटको यात्रा पश्चात तालको छेउ पुग्न सकिन्छ नि।
अनि तालको छेउ पुगेपछि हिँडाएको थकान सबै मेटिन्छ क्या। राणा ताल पुगिसकेपछि कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतदेखि 2 दिनको सवारी साधनमा यात्रा पश्चात पुग्न सकिन्छ। त्यसो गर्न नसके पनि नेपालगञ्जदेखि 40 मिनटको हवाई यात्रा पश्चात मुगुको तालचा विमानस्थल अनि 2 घन्टा पैदल यात्रा पश्चात रारा पुग्न सकिन्छ। है त भाइ बहिनीहरू, रारा ताल मुगुको मात्रै नभएर देशकै गहना हो। यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको छ। भाइ बहिनीहरू, अहिले राराको जानकारी दिनका लागि रारा प्रवेश गर्ने मुख्य नाकाहरूमा राराका विषयमा जानकारी दिने सूचनामूलक बोर्डहरू पनि राखिएका छन्। कस्तो राम्रो कुरा है। अनि राराका विषयमा जानकारी दिन सूचना डेस्क पनि तयारी हुँदैछन् है त भाइ बहिनीहरू। त्यसो भयो भने हामी रारा घुम्न गयो भने हामीलाई त्यस ठाउँको बारेमा जानकारी लिनको लागि खासै गाह्रो हुँदैन। भाइ बहिनीहरू, त्यहाँ धेरै प्रकारका चरा चुरुङ्गी जनावरहरू पाइन्छन् त भनिसके, अझ विशेष गरेर रातो मुनाल, काफली चरी, कालेज फेजन्ट अनि हाँसहरू च्याएर हिँडिरहेको त्यो आवाज सुन्दा कति आनन्द लाग्छ के। अनि वनमा हरिण, बदेल, चितुवा, हिमाली कस्तुरी पनि देख्न सकिन्छ। अझ साँझको बेलामा रारातालमा चराचुरुङ्गीहरूको आवाज सुन्दा अझ कति मन आनन्द हुन्छ क्या भाइ बहिनीहरू। त्यहाँ है रारातालको चारैतिरका बस्तीहरू पनि एकदमै धेरै सुन्दर नै छन्। त्यहाँका ढुङ्गा माटाका घर, फुस्का छाना, सकस र खुसी दुवैसँगै बगिरहेका छन्। अनि रारा पुगिसकेपछि त्यहाँको स्थानीय परिकारहरू पनि एकदमै मिठा छन् नि। हामी रारा तालको अनुभव, त्यहाँको चाहिँ प्रकृतिको अनुभव त लिने गरेका छौँ भाइ बहिनी, सँगसँगै त्यहाँको लोकल खानाको परिकारहरू पनि हामी मजाले चाख्न पाउँछौँ। जस्तो कि ढिँडो, गुन्द्रुकको झोल, ठकुरी खिर, फर्पा अनि त्यहाँको स्थानीय चिया। फर्पा भनेको भाइ बहिनीहरू त्यहाँको स्थानीय रोटी हो है त। त्यहाँ पुगेका पाहुनालाई त्यहाँको स्थानीयहरूले गरेको माया र मुस्कानले स्वागत गर्छन्। त्यो मुस्कान, त्यो माया, राराको सौन्दर्य जस्तै पवित्र छ नि त भाइ बहिनीहरू। रारा ताल केवल ताल होइन, यो मुगुका जनताको आस्था र भावना हो, होइन त भाइ बहिनीहरू। रारा तालमा पुग्ने जो कोही पनि मोहित हुन्छन्। नीलो पानी, हरियो वन, चिसो हावा र मौनता, मानव प्रकृतिले आफ्नै कविता लेखिरहेको छ। तर भाइ बहिनीहरू, यो सुन्दरतालाई जोगाउनु हाम्रो पनि दायित्व हो। त्यहाँ गइसकेपछि फोहोर नफ्याँकौँ, रुखहरू काट्ने काम पनि नगरौँ, चराचुरुङ्गी र माछालाई हानि पनि नपुर्याउँ। किनभने रारा ताल केवल मुगुको गर्व होइन, यो त हाम्रो राष्ट्रको गौरव हो, होइन त भाइ बहिनीहरू। रारा तालले हामीलाई एउटा ठुलो पाठ सिकाउँछ नि, शान्त रहनु पनि सुन्दरता हो, स्वच्छ रहनु नै जीवन हो, होइन त। जस्तो रारा ताल सफा र गहिरो छ, हामी पनि त्यस्तै स्वच्छ र माया गर्ने बनाऊ है त। अनि आफ्नो प्रकृति, वातावरण र देशलाई बचाउने कोसिस गरौँ। भाइ बहिनीहरू, आज तपाईँहरूलाई मैले रारा तालको बारेमा थोरै भए पनि केही जानकारी दिने कोसिस गरे। पक्कै पनि धेरै कुराहरू सिक्नुभयो होला। कतिपय भाइ बहिनीहरू, साथीहरू त पुगि पनि सक्नु भएको छ होला। कतिपय भाइ बहिनी साथीहरू त्यहीँको पनि हुनुहुन्छ होला। अझ मैले जति धेरै कुराहरू भन्नुपर्ने थियो होला त्यति धेरै कुराहरू त भन्न सकिनँ। कुनै दिन फेरि पनि रारा तालकै बारेमा धेरै कुरा गर्ने नै छौँ। अनि त्यहाँको साथीहरूसँग पनि रारा तालको बारेमा
कुराकानी गर्ने नै छौँ, रारातालको बारेमा सोध्नेछौँ, बुझ्नेछौँ अनि उहाँहरूले राराताललाई कसरी माया गरिरहनु भएको छ, कसरी बुझ्नु भएको छ अनि तपाईँ जस्तै साथीहरूलाई चाहिँ रारातालको बारेमा कसरी घुम्न आउने भनेर चाहिँ सुझाव दिनुहुन्छ त भन्ने लिएर आउने नै छौँ। भाइ बहिनीहरू, अब भने हामी एउटा बालगीत सुनौँ है त।

भाइ बहिनीहरू, भर्खरै सुन्नुभयो बाल गीत। अब भने आजको कार्यक्रमको समय सकिने लागेको छ। अर्को हप्ता पनि यही समयमा फेरि रमाइला र केही नयाँ सिकाएका कुरा लिएर आउने नै छु। त्यतिन्जेलसम्म हाँसौं, सिकौं, रमाऊ र प्रकृतिलाई माया गरौं। रारा ताल हाम्रो गर्व, हाम्रो पहिचान हो। यसलाई धेरै भन्दा धेरै माया गरौं, यसको बारेमा धेरै कुराहरू बुझौं, साथीहरूलाई पनि सुनाऊ। जतिजना साथीहरू रारा ताल घुमेर आइसक्नु भएको छ नि, ती साथीहरूलाई रारा ताल जानलाई कहाँबाट जानुभयो, कसरी जानुभयो, अनि रारा ताल पुग्नसम्म चाहिँ के कुराहरू अनुभव गर्नुभयो, कतिवटा जिल्ला छोएर जानुभयो। रारा ताल जानका लागि त हामी धेरै जिल्लाहरू छोएर जाने गर्छौँ नि त, ती जिल्लाहरूलाई पनि राम्रोसँग निहालेर हेर्न सकेका छौँ, हेर्दै पनि गएका छौँ। कतिपय साथीहरू चाहिँ जाने सोच बनाउनु भएको छ होला, स्कुल भ्रमणबाट या घर परिवारबाट मजाले घुमेर आएर हामीलाई चाहिँ रारा तालको बारेमा जानकारी गराउन नबिर्सिनु होला है त भाइ बहिनीहरू। यही भन्दै आजको कार्यक्रमको समय सकिसकेको छ। अनि यो आवाज तपाईँहरूको रेडियो सेटसम्म पुर्याएर साथ दिनुहुने तपाईँहरूको आफ्नै एकदमै ब्युटिफुल दिदी मिनर्वा बज्राचार्यलाई पनि धेरै भन्दा धेरै धन्यवाद दिन्छु। अनि सुनेर साथ दिनुहुने भाइ बहिनीहरूलाई पनि एकदमै धेरै भन्दा धेरै धन्यवाद दिँदै तपाईँहरूको आफ्नै दिदी विद्या चौधरी पनि अर्को हप्ता यही समय यही बुधबार भेट हुने बाचाको साथ अहिलेलाई बिदा हुन्छु। हौस् त, नमस्कार, शुभ सन्ध्या।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू

0: जिले व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
2: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश न्यौपाने। आजको कृषि संवादमा हामी रसुवाको भोटेकोसीमा गएको बाढीबाट त्यहाँको पशुवस्तु तथा समग्र कृषि प्रणालीमा कस्तो असर परेको छ, बाढी आइसकेपछि उत्पन्न हुन सक्ने नयाँ महामारी के कस्ता हुन सक्छन्, र सरकारले आफ्ना तर्फबाट समग्र पशुवस्तु तथा कृषि बाली प्रणालीको सुरक्षा अथवा जोखिम न्यूनीकरणका लागि कस्ता पहल कदमी अघि बढाइरहेको छ जस्ता विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ केही दिन अघि मात्रै रसुवाको बाढी गएको क्षेत्रमा अवलोकनमा जानुभएका पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवरा श्रेष्ठ, यहाँलाई कृषि संवादमा स्वागत छ।
3: धन्यवाद, नमस्ते।
2: यहाँहरू पशु सेवा विभागको टिम बाढी गएको ठाउँ रसुवा पुगेर आउनुभयो।
3: हजुर हजुर।
2: त्यहाँको समग्र अवस्था कस्तो छ?
3: पशु सेवा विभागबाट चाहिँ तत्कालै 11 गते नै, हामी जुन 10 गते बाढी गयो त्यस पछाडि 11 गते नै यहाँ एउटा उच्च स्तरीय मिटिङ बसिसके पछाडि पशु सेवा विभागबाट मुख्य गरी त्यतिखेर तत्कालको लागि 2 टिम हामीले गठन गरेर परिचालन भएको थियो। म लगायत हामी 5 टिम चाहिँ रसुवामा गएका थियौँ। रसुवामा जाँदाखेरि चाहिँ अब सुरुमा जाँदाखेरि नै हामीलाई चाहिँ कुन बाटोबाट जाने भन्ने थियो, त्यहीँबाट चुनौती सुरु भयो। तर हामी चाहिँ यो वैकल्पिक मार्गबाट यो नौकुण्ड गाउँपालिका हुँदै कालिका हुँदै हामी चाहिँ उत्तर गया, जहाँ बढी प्रभावित भएको क्षेत्र हो बेत्रावती, त्यहाँ हामी पुग्यौँ। पुग्दाखेरि चाहिँ अब हामीले पहिलो कुरो चाहिँ त्यहाँ रहेको भौतिक संरचनाहरू क्षति भएको अवलोकन भयो। त्यस पछाडि हामीले पक्कै पनि विभिन्न माध्यमहरूबाट त मानवीय क्षति भएको जानकारीहरू र यस्ता खालका भिडियोहरू पनि देखेको थियौँ। र अब हामी खास गरी पशु सेवा क्षेत्रसँग कार्यरत कर्मचारी र त्यो सेवा प्रदान गर्ने निकाय भएको हिसाबले पशु सेवा क्षेत्रमा कस्तो असर गर्यो भनेर हामीले चाहिँ त्यहाँ जानकारी लिन खोज्यौँ। सबैभन्दा पहिला हामीलाई कठिनाइ के भयो त भन्दाखेरि, त्यहाँ अब यति धेरै मानवीय क्षति भएको छ, भौतिक क्षति भएको छ। हुन त सबै जीवित प्राणीको सबैको आफ्नो मूल्य मान्यता हुन्छ, यद्यपि मानवीय क्षति भएको स्थानमा हामीले पशु पक्षीको कुरा राख्नलाई हामीलाई सुरुमै त्यहाँबाट समस्या भएको थियो। त्यही पनि हामीले अब आफ्नो काम लिएर गइसके पछाडि हामीले पशु सेवा क्षेत्रमा के छ तपाईँहरूको त्यहाँ जो नजिकै, किनभने त्यहाँ चाहिँ स्थानीयवासीहरू पनि नजिकै खोलाको तटमा आइपुग्नु भएको थियो। अब त्यहाँ घरहरू मलाई लाग्छ एउटा घर बाहेक अरू सबै नै वारिपट्टि क्षति पुगेको थियो पूर्ण रूपमा नै। र त्यहाँ एक दुईजना जो स्थानीयवासीहरू हुन्छ उहाँहरूसँग भेट्दाखेरि हामीले अलिकति भनौँ न कुरा गर्दाखेरि उहाँहरूसँग भएको बाख्रा बिरालो र गाई बगायो भन्नुभएको थियो। र उहाँले तत्कालै के भन्नु भन्दाखेरि, मेरो आफ्नै आमा मेरो हातबाट यहीबाट छुटिएको हो, म बाँचे मेरो आमाबालाई बचाउन सकेन भन्नुभयो। तसर्थ यसले के बुझाउँछ त भन्दाखेरि, वास्तवमा पशुको क्षति भएको छ त्योभन्दा बढी ठुलो चाहिँ मानवीय क्षति भएको हुँदाखेरि त्यहाँ गएर हामीलाई चाहिँ पशुसँग सम्बन्धित तथ्याङ्कको बारेमा सोध्न, कि पशु वस्तुहरू के कति बगायो भनेर हामीलाई चाहिँ सूचना सङ्कलन गर्न, तथ्याङ्क सङ्कलन गर्न र अवस्था बुझ्न नै हामीलाई चाहिँ एकदमै चुनौतीपूर्ण रह्यो। त्यस पछाडि हामी सँगै त्यहाँ कार्यरत गाउँपालिका, किनभने त्यो गाउँपालिका उत्तर गएको गाउँपालिका भवनै पुरै केही पनि छैन, त्यहाँ अहिले नाम निशाना केही पनि छैन। तर कर्मचारीहरू त्यहाँको हामीले भेट्यौँ, गफ गर्यौँ, उहाँहरूले पनि आफ्नै दाय, कर्मचारीको आफ्नै दाय बित्नु भएको छ, बेपत्ता हुनुभएको छ। त्यहाँको वडा सचिव 5 नम्बर वडामा पर्दो रहेछ त्यो कार्यालय, 5 नम्बर वडाको वडा सचिव पनि उहाँको आफ्नै श्रीमती बित्नु भएको छ। तसर्थ त्यहाँ हामी चाहिँ भनौँ न पशु सेवा क्षेत्रको कुरा गर्ने हाम्रो पेसागत हिसाबले प्राथमिकता त त्यो, तर एउटा हामी नागरिकको हिसाबले चाहिँ त्यहाँ फेरि मानवीय क्षति बढी भएको हुँदाखेरि हामीलाई अलिकति यो अवस्था देख्दाखेरि चाहिँ हामीलाई अलिकति आफ्ना प्रश्नहरू खुलेर राख्न पनि समस्या नै भयो।
2: तथापि यहाँहरूले चाहिँ अगाडि बढाएका प्रयासहरू चाहिँ कस्ता छन्?
3: हामी जानु अगाडि चाहिँ त्यहाँ पक्कै पनि केही घाइते पशुहरू होलान्, उद्धार गर्नुपर्ने पशुहरू होलान्, मरेका पशुहरू होलान् भनेर हामीले चाहिँ तत्कालै उद्धार गर्नुपर्ने पशुलाई उद्धार गर्ने, आवश्यक छ भनेदेखि सेल्टरहरू हामीले त्रिपालहरू पनि लिएर गएका थियौँ, औषधिहरू पर्ने छ भनेदेखि औषधिहरू, घाउ चुटपटक लागेको छ भनेदेखि औषधिहरू उपचार गर्नुपर्छ कि, खुट्टा भाँचेको भएदेखि प्लास्टर गर्नुपर्छ कि भनेर हामीले सबै प्रकारका औषधि, सामग्रीहरू तयार गरेर लिएर गएका थियौँ होइन। त्यही अनुसार हामीले प्राविधिक टोली पनि जो हस्पिटलमा बढी काम गर्नुहुन्छ उहाँहरूलाई पनि हामीले त्यो टिममा आबद्ध गरेर लिएर गएका थियौँ। तर त्यो नरहिसके पछाडि हामीले अब क्षति भएको छ तर पूर्ण रूपमा कहाँ पुग्यो गाईवस्तु छैन, तर उद्धार गर्नुपर्ने त्यहाँ कुनै पनि पशु वस्तुहरू देखेनौँ, उपचार गर्नुपर्ने पनि हामीले देखेनौँ र अब हामी अप्रत्यक्ष असर यसको के छ भनेर हामी त्यसको त्यो तर्फ हाम्रो ध्यान केन्द्रित रह्यो र हामी केही त्यहाँ जो अलिकति माथिल्लो भेगमा रहेको कुखुरा फार्महरूमा हामी गयौँ। किनभनेदेखि गाई भैँसी भेडा बाख्राहरू भनेको घाँसहरू खाएर पनि बस्न सक्छ होइन, र त्यो गाउँ घरमा पाइन्छ, तर व्यवसायिक कुखुरामा चाहिँ आहारा जुन यो चाहिँ हजुरको दाना चाहिन्छ त्यो चाहिँ बजारबाट अथवा काठमाडौँ चितवन लगायतको क्षेत्रबाट जानुपर्ने, बाटो अवरुद्ध भइसके पछाडि त्यहाँ आहाराको अहिले चरम अभाव हामीले देख्यौँ। त्यहाँ चाहिँ अब हामीले बुझ्दाखेरि छ बोरासम्म खान्थ्यो उहाँ एउटा किसानको भने अहिले उहाँले दैनिक एक बोरा मात्रै खुवाउनु भएको छ। करिब 10-15% दाना खुवाएर विगत 3 दिनदेखि उहाँहरूले पालिरहनु भएको छ, त्यो एउटा अभाव देखियो। अर्को कुरा चाहिँ त्यहाँ कालिका गाउँपालिका जुन छ रसुवाको, त्यहाँ चाहिँ दुग्ध संकलन केन्द्र, दुग्ध विकास संस्थानको दुग्ध संकलन केन्द्र रहेछ। त्यहाँ दैनिक 1500 लिटर दुध संकलन हुँदो रहेछ, 300 जना भन्दा बढी कृषकहरूको दुध त्यहाँ संकलन हुँदो रहेछ। तर अहिले किनभनेदेखि एक त त्यसको क्षमता पनि त्योभन्दा बढी छैन, उहाँहरूले चाहिँ दैनिक 1500 लिटर संकलन गर्नुहुने, तर 4500 लिटर भइसके पछाडि 3 दिनमा एकचोटि ढुवानी गरेर काठमाडौँ लाने गर्नुहुँदो रहेछ। अब अहिले बत्ती पनि छैन, चिस्यान मेन्टेन गर्नको लागि विद्युत चाहिने, त्यो नभएको हुँदाखेरि उहाँहरूसँग भएको गाडीको डिजेलबाट जेनेरेटर चलाएर उहाँहरूले चिसो बनाएर राख्नु भएको छ। अब त्यो कति दिनसम्म हो त्यहाँ चुनौती देखियो। अर्को कुरा चाहिँ किसानहरूबाट जुन दुध संकलन हुन्थ्यो त्यो दुध संकलन गर्नु उहाँहरूले बन्द गर्नु भएको छ। त्यसले गर्दाखेरि त्यो कृषकहरू जसले दुध उत्पादन गर्नुहुन्छ, जो दैनिक रूपमा दुध उहाँहरूले त्यहाँ सप्लाई गर्नुहुन्थ्यो, सो यसले चाहिँ एउटा भ्यालु चेनमै पनि असर गरेको छ। जस्तो पोल्ट्री भ्यालु चेनमा असर गरेको देखियो, तपाईँको मिल्क डेरी भ्यालु चेनमा यसले असर गरेको देखियो, तर अरू जस्तो हाम्रो चाहिँ भैँसी बरू केही दिनसम्म पाल्दा पनि केही भएन, बाख्रा पनि केही समय पाल्दा केही भएन। सो यसले चाहिँ यस्ता खालका अप्रत्यक्ष असर पनि गरेको हामीले देख्यौँ। र अब विभागबाट हामी जुन ढङ्गमा हामीले उपचार गर्छौँ रेस्क्यु गर्छौँ भनेर गएका थियौँ, त्यो अब आवश्यक नभइसकेपछि हामी त्यहाँ चाहिँ गाउँपालिकाको प्रमुख भेट भयो, हामीले उहाँहरूसँग भेट्यौँ, वडा अध्यक्षहरूसँग भेट्यौँ, र उहाँहरूलाई चाहिँ हामीले लिएर गएका सामग्रीहरू आवश्यक परेमा फेरि उहाँहरूले पुनः प्रयोग गर्न सक्नुहुन्छ भनेर हामीलाई चाहिँ यो खाद्य तथा कृषि संगठन एफओबाट पनि औषधि सामग्रीहरू सहयोग भएको थियो। हामीले संयुक्त रूपमा ती सामग्रीहरू औषधिहरू त्यहाँ बुझाएर हामी चाहिँ फर्क्यौँ।
2: प्राय नेपालमा कस्तो हुने गरेको छ भने बाढी आउँछ, बाढी आएपछि फरक खालका रोगहरूको चाहिँ नि संक्रमण बढ्ने पनि देखिएको छ।
3: हजुर,
2: यो बाढी पछि उत्पन्न हुने अन्य संकटहरू के कस्ता हुन सक्छन्?
3: प्रत्यक्ष रूपमा कुरा गर्ने हो भनेदेखि चाहिँ यसले अब पशुको क्षति गर्ने भयो, मृत्यु हुने भयो, घाउ चोटपटक लाग्ने भयो, त्यो त प्रत्यक्ष क्षति भयो। अप्रत्यक्ष रूपमा अब केही दिनमा रोगहरू फैलिन सक्ने सम्भावना रहन्छ। अब किनभनेदेखि केही जीवाणुहरू किटाणुहरू माटोमा बसेका हुन्छन्, वर्षौं दिनसम्म ती किटाणुहरू माटोमा जीवितै रहेर बस्न सक्छन्। अब त्यस्ता किटाणुहरू चाहिँ यो बाढीको कारणले गर्दाखेरि उत्खनन भएर अब यसले थप संक्रमण गर्न सक्ने सम्भावना रहन्छ। त्यसमा चाहिँ खास गरी तपाईँको यो हामीले एचएस भन्छौँ, यो भ्यागुते रोग, चरचरे रोग, त्यसै गरी तपाईँको चाहिँ यो अब लेप्टोस्पाइरोसिस भन्छौँ, जुन चाहिँ यो पानीमा अथवा पिसाबबाट गाई भैँसीको मुसाको पिसाबहरूको संक्रमणले गर्दा सर्न सक्छ, र यो लेप्टोस्पाइरोसिस चाहिँ मानिसमा समेत यो चाहिँ सर्न सक्ने जोखिम रहन्छ। त्यसै गरी खोरेत रोगहरू, यस्ता खालका रोगहरू फैलिन सक्ने जोखिम रहन्छ। र अर्को भनेको जुन यो अहिले पशुपालन व्यवसायमा मत्स्य पालन व्यवसायमा संलग्न हुनुभएका जो कृषकहरू हुनुहुन्छ, उहाँहरूको त अब गोठे बगायो, खोर बगाएको छ होइन, र माछा फार्म, त्यहाँ चाहिँ एउटा नारको फार्म थियो, त्यो फार्म बगाएको छ, यसले चाहिँ उहाँहरूलाई अप्रत्यक्ष रूपमा अथवा अलि दीर्घकालीन रूपमा चाहिँ त्योबाट पुनर्स्थापना हुनुको लागि समय लाग्छ। र अर्को कुरा भनेको चाहिँ जुन अब जसलाई प्रत्यक्ष रूपमा असर गरेन, तर मैले अघि भने नि यसले चाहिँ एउटा मूल्य श्रृङ्खलामा नै असर गरेको र
2: समग्र देशको
3: अर्थतन्त्रमा नै यसले चाहिँ असर गर्ने खालको देख्छु।
2: अनि जस्तो यहाँहरू त्यहाँ जानुभयो, अवलोकन गर्नुभयो, क्षतिको पनि अवलोकन गर्नुभएको छ होइन, कृषिसँग सम्बन्धित प्राय सबै कार्यालयहरू त्यहाँ नरहेको अवस्था छ, किसानका चाहिने कृषि फर्महरू विभिन्न खालका माछाका कुखुराका बाख्राका बङ्गुका बगरका सबै फर्महरू नष्ट भएको अवस्था छ। अब यस्तो अवस्थामा जो यहाँले संकेत गर्नुभयो नि विभिन्न खालका रोगहरूको संक्रमण बढ्न सक्छ भन्ने, यसमा विभागको पूर्व तयारी के छ?
3: अब हामीले चाहिँ यो रोगलाई थप संक्रमण हुन नदिनको लागि, फैलिन नदिनको लागि हामीले हिजो भर्खरै विभिन्न स्टेक होल्डर्सहरूलाई आमन्त्रण गरेर हामीले चाहिँ उहाँहरूलाई आह्वान गरेका थियौँ। र एउटा राम्रो पक्ष के देखियो त भन्दा, अहिले चाहिँ यो पशु कल्याणसँग आबद्ध रहनुभएका विभिन्न संघ संस्थाहरू हुनुहुन्छ, निजी तथा गैर सरकारी संस्थाहरू हुनुहुन्छ, उहाँहरूले हामीलाई दैनिक रूपमा फोन गरेर हामीले के सहयोग गर्नु पर्यो, पशु विभागले यसमा चाहिँ लिड लिइदिनु पर्यो भन्नु भएको थियो सुरुको दिनबाट नै। र अब हामीले पनि पहिला चाहिँ भनौँ न बैठक गर्ने अन्तर्क्रिया गर्ने भन्दा पनि हामी पहिला रेस्पोन्समा, इमर्जेन्सी रेस्पोन्समा हामी गयौँ र फर्किसके पछाडि त्यहाँको अनुभवहरू साटासाट पनि हुन्छ र बाँकी आगामी दिनमा हामीले एउटा कार्ययोजना सहित अगाडि बढ्न सकिन्छ भनेर हामीले हिजो बैठक पनि राख्यौँ र त्यहाँबाट हामीले के निष्कर्ष जस्तोमा हामी पुगेका छौँ भन्दाखेरि चाहिँ अब हामीले चाहिँ भनौँ न उद्धार गर्नु नपर्ने अवस्था उपचार गर्नु नपर्ने अवस्था भएको हुँदाखेरि रोगलाई थप संक्रमण हुन नदिन फैलिन नदिनको लागि शवको व्यवस्थापन किनभनेदेखि त्यो जुन नदीको किनारमा पशुका शवहरू भेटिएका छन् त्यो व्यवस्थापन गर्ने तयार भइरहेकै छ फेरि हरेक जिल्लामा पशु विभागले सम्पर्क व्यक्ति तोकिएको छ रसुवा नुवाकोट धादिङ चितवन नवलपरासी पूर्व पश्चिम यी सबै गोर्खा जिल्लामा सम्पर्क व्यक्ति तोकिएको छ
2: एक नम्बरमा पशु शवको व्यवस्थापन
3: पहिलो प्राथमिकता यो हाम्रो कृषि वन तथा पर्यावरण मन्त्रालयबाट पनि हामीलाई चाहिँ निर्देशन आएको थियो त्यहाँ छलफलबाट कि पहिलो भनेको शव व्यवस्थापन गर्नु पर्यो र हामीले पशु विभागले मलाई चाहिँ 2-3 दिन अगाडि चाहिँ हामीले पशुको शव व्यवस्थापन कसरी गर्ने त भनेर एउटा प्राविधिक विधि प्रोटोकल पनि हामीले सार्वजनिक गरेका छौँ किनभनेदेखि त्यो यदि हामीले शव व्यवस्थापन पनि उचित ढङ्गले गरिएन भनेदेखि त्यसबाट पनि थप संक्रमणहरू हुन सक्छ त्यसैले के सामग्री चाहिन्छ कुन विधिबाट त्यसलाई चाहिँ नष्ट गर्नुपर्छ व्यवस्थापन गर्नुपर्छ भनेर त्यो हामीले सार्वजनिक रूपमा आह्वान त्यसलाई चाहिँ हामीले सेयर गरेका छौँ जानकारी गराएका छौँ र पहिलो भनेको शव व्यवस्थापन र शव व्यवस्थापन गर्नको लागि चाहिँ खास गरी बढी भूमिका चाहिँ किनभने स्थानीय तहको रहनी भएको हुँदाखेरि हामीले जिल्ला मार्फत स्थानीय तहलाई भनेका छौँ र अर्को कुरा भनेको अघि मैले भने जुन संघ संस्थाहरू हुनुहुन्छ उहाँहरूलाई पनि हामीले चाहिँ त्यहाँ उहाँहरूको इच्छा पनि र हामीलाई उहाँहरूको सहयोग पनि चाहिने भएको हुँदाखेरि विभिन्न पालिकामा उहाँहरूसँग समन्वय गरेर विभिन्न संघ संस्थाहरूलाई हामीले शव व्यवस्थापनको लागि उहाँहरूलाई सँग सहयोग मागेका छौँ र दोस्रो भनेको अब हामी तत्कालै त जहाँ पशु पन्छीहरूमा क्षति पुगेको छ त्यहाँ तत्कालै भ्याक्सिन लगाउँदाखेरि अहिले बढी अहिले एनिमलहरू स्ट्रेस अवस्थामा हुन्छन् र खोप यस्तो तनाव अवस्थामा लगाउँदाखेरि त्यति प्रभावकारी नहुने भएको हुँदा हामी हप्ता 10 दिन जति वेट गरेर चाहिँ तत्कालै त्यहाँ चाहिँ
2: आसपासका
3: पशुमा खोप लगाउने योजना छ
2: राहत तथा उद्धारमा
3: हजुर
2: याफ्यो लगायतका अन्य संघ संस्थाहरूको दात्री निकायहरूको तपाईँहरूसँग समन्वय कस्तो छ सक्रियता कस्तो छ
3: हजुर एफएओ लगायत अरू जुन तपाईँको निजी क्षेत्र भयो औषधि व्यवसाय संघहरू भयो दाना उद्योग संघहरू भयो त्यसै गरी तपाईँको नेपाल भेटनरी एसोसिएसन भयो नेभडा नेल्टा त्यसै गरी तपाईँको परिषदहरू छ यी सबैजना संघ संस्थाहरू चाहिँ सबैजना पुगिसक्नु भएको छ त्यहाँनेरि कि धेरैजनाको हाम्रो अहिले देखिएको चाहिँ ट्रेन्ड के देखिन्छ त भन्दाखेरि औषधि सामग्रीहरू लिएर त्यहाँ पुग्नु भएको छ अवलोकन गर्नुभएको छ त्यहाँको अवस्थाबारे उहाँहरूले बुझ्नु भएको छ तर मैले अघि नै भने अहिलेको अवस्थामा औषधि भन्दा पनि प्रायोरिटी शव व्यवस्थापनमा अलिकति बढी देखिन्छ किनभने त्यहाँ घाइते अवस्थामा रहेको उद्धार गर्नुपर्ने त्यति धेरै जनसङ्ख्या नदेखेको हुँदाखेरि अहिले सबैजनासँग एकदमै राम्रो समन्वय भएको छ उहाँले सपोर्ट गर्नुभएको छ एफएओले पनि र अरू संघ संस्थाहरूले पनि आफ्नो तर्फबाट औषधि कतिजनाले त्यो उहाँहरूले चाहिँ यो जुन प्रधानमन्त्री राहत कोष छ त्यसमा पनि रकमहरू जम्मा गर्नुभएको छ संस्थागत रकमहरू पनि उहाँले जम्मा गर्नुभएको छ
2: अब त्यो आसपासका जति पनि समुदाय छन्
3: हजुर
2: जसलाई चाहिँ यहाँले अघि भन्नुभएको जस्तो त्यहाँका अब सम्भावित चुनौतीहरूको पछि प्रत्यक्ष प्रभाव पर्नेवाला छ उहाँहरूले चाहिँ अब सम्भावित जोखिमहरूबाट बस्नका लागि चाहिँ ध्यान दिनुपर्ने कुरा के हुन्छ जस्तो लाग्छ यहाँलाई
3: त्यो जो आसपासमा रहनुभएका छ उहाँहरू सबै प्रभावित हुनुहुन्छ र प्रभावित भइसक्यो उहाँहरू मानवीय अहिले चाहिँ समवेदना बढी उहाँहरूसँग जोडिएको छ होइन तर साथसाथमा हामीले जे हुनु त भइसक्यो तर अब सतर्कता हुनुपर्ने छ होइन रोगबाट सतर्कता हुनुपर्ने होला अथवा थप आर्थिक क्षति हुनुबाट उहाँहरू सतर्कता रहनुपर्ने होला सो म चाहिँ आफ्नो एउटा पशु सेवा क्षेत्रको हिसाबले उहाँहरूको अहिले बाध्यता आफ्नै छिमेकी अथवा आफन्तको सब खोजिरहनु भएको हुनुहुन्छ पीडामा हुनुहुन्छ यस्तो बेलामा उहाँहरूलाई मैले चाहिँ पशु सेवा क्षेत्रमा यो योगदान गर्नुहोस् भन्ने त कुरा रहँदैन यद्यपि उहाँहरूको एउटा समन्वय अथवा सहकार्यमा चाहिँ म के जोड दिन चाहन्छु भने
2: स्वास्थ्य सुरक्षित गर्नका निम्ति
3: शव व्यवस्थापन एकदमै महत्वपूर्ण छ यदि कहीँ नजिकै मरेका पशुहरू देखियो भनेदेखि त्यो भोलि रोगको स्रोत हुन सक्छ होइन त्यो हुन्छ नै भन्ने छैन हुन सक्ने जोखिम रहन्छ र तपाईँहरूलाई नै भोलि त्यस्ता खालका चुनौतीहरू रोगहरू संक्रमण हुन सक्ने भएको हुँदाखेरि यहाँहरूले चाहिँ त्यस सम्बन्धमा हामीलाई जानकारी मात्रै गराइदिनु भए हुन्छ हामीले विभिन्न माध्यमहरूबाट सम्पर्क व्यक्तिहरूको नम्बरहरू हामीले सार्वजनिक गरेका छौँ ती सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्नुभयो भनेदेखि हामीले समन्वय गरेर ती शवहरूको व्यवस्थापन गर्नलाई सहजीकरण गर्नेछौँ र अर्को भनेको अब हामी छिट्टै नै त्यस्ता प्रभावित क्षेत्रहरूमा खोप कार्यक्रम सञ्चालन गर्नेछौँ त्यतिखेर यहाँहरूले खोप कार्यक्रम सञ्चालनमा सहयोग गर्नुपर्ने अवस्था रहन्छ मलाई लाग्छ यस्तै कुराहरूमा उहाँहरूले हामीलाई चाहिँ सहयोग गर्नुभयो भनेदेखि आगामी दिनबाट हुनै सक्ने थप क्षतिलाई हामीले कम गर्न सक्छौँ
2: जस्तो अहिले जति पनि मानिसहरू इन्डिभिजुअल होइन सरकारका विभिन्न निकायका मानिसहरू दात्री निकायका मानिसहरू, स्वयंसेवीहरू, होइन स्वतन्त्र व्यक्तिहरू, संस्थाहरू जसरी राहत तथा उद्धारको काममा लागिरहनु भएको छ नि,
3: हजुर,
2: उहाँहरूसँग पशु सेवा विभागको अपेक्षा कस्तो काममा समन्वय गरिदिएको भए हुन्थ्यो, तपाईँको केही छ त्यस्तो?
3: अब मैले भने हिजो पनि हाम्रो बैठक भएको थियो, एकदमै धेरै संख्यामा मलाई लाग्छ 10-15 संस्थाहरू जोडिनु भएको थियो, जुन निजी क्षेत्रमा उहाँहरू एउटा चाहिँ पशु कल्याणमा आबद्ध हुनुभएका संस्थाहरू होइन, र उहाँहरूको मैले एउटा के देखेँ भन्दाखेरि तथ्याङ्क संकलनमा उहाँहरू सबैजना आफै लाग्नु भएको छ, र यस्तो बेलामा तथ्याङ्क संकलन गर्दाखेरि उहाँहरूलाई इरिटेट हुन सक्छ, त्यसैले तथ्याङ्क संकलन जस्ता कामहरू चाहिँ पशु विभाग मार्फत भइरहेको हुँदाखेरि उहाँहरूले एउटा संस्थागत रूपमा भन्दा पनि हामीसँग समन्वय गरेर एउटा तथ्याङ्क संकलन चाहिँ हामी भनौँ न पशु विभागमा त रिपोर्टिङ भइरहेको छ, हाम्रो एउटा व्हाट्सएप ग्रुप छ, त्यहाँ हामीले चाहिँ दैनिक रूपमा आज कहाँ कति सब व्यवस्थापन
2: संरचनागत हिसाबले यहाँहरूको रिपोर्टिङ हुन्छ,
3: हो संरचनागत रूपमा हामीलाई चाहिँ रिपोर्टिङ हुन्छ, त्यसैले तथ्याङ्क संकलनको कुरामा चाहिँ किनभनेदेखि भर्खरै सोधेको छ एउटा कुनै संस्थाले कति क्षति भयो भनेको छ, ती त्यहाँ अवस्थित कर्मचारीहरू सबैजना विक्षिप्त हुनुहुन्छ अहिले होइन, त्यस्तो बेलामा त्यो अनावश्यक रूपमा उहाँहरूसँग सम्पर्क गर्नुभन्दा विभागसँग सम्पर्क गर्नु राम्रो हुन्छ, र राहत सामग्रीको हकमा मलाई लाग्छ अहिले तत्काल त्यहाँ सामग्री औषधिहरूको आवश्यकता भन्दा पनि सब व्यवस्थापनको महत्वपूर्ण छ, त्यसैले उहाँहरू अब हामी छिट्टै नै उहाँहरूलाई आह्वान गरेर हामीले के विचार गरेका छौँ भन्दा पालिकागत रूपमा ती संस्थाहरूलाई हामीले उहाँहरूलाई पालिकागत रूपमा उहाँहरूलाई चाहिँ हामीले तोकिदिने, ल फलानु संस्था तपाईँ यो पालिकामा जानुहोस् भनेर, र त्यसमा स्थानीय तह, प्रदेश सरकारको जिल्ला पशु कार्यालय र हामी पनि त्यसमा जोडिनेछौँ, र त्यसमा उहाँहरूसँग सहकार्य गर्नको लागि हामी चाहिँ उहाँहरूलाई आह्वान गर्छौँ।
2: अन्तमा चाहिँ यहाँले जो तथ्याङ्कको कुरा गर्नुभएको छ नि, मोटामोटी हुन त यो अहिले रियल तथ्याङ्क हुँदैन
3: हजुर,
2: तर पशु वस्तुको क्षतिको आकलन के छ यहाँहरू?
3: हजुर, अहिलेसम्म हामीलाई प्राप्त भएको प्रारम्भिक जानकारी अनुसार चाहिँ प्रत्यक्ष रूपमा जुन क्षति भएको, मृत्यु भएको हेर्नुहुन्छ भने कुखुरा सबैभन्दा बढी, किनभने संख्यात्मक रूपमा मलाई लाग्छ 1.5 लाख जतिको हारिमा, नुवाकोटबाट बढी तथ्याङ्क प्राप्त भएको छ, रसुवाबाट खासै तथ्याङ्क प्राप्त भइसकेको छैन, र त्यसै गरी पशु गाई र भैँसी करिब करिब 1200 जतिको पशु बगाएको भन्ने बेपत्ता भएको भन्ने तथ्याङ्क छ, त्यसै गरी 2000 भन्दा बढी बाख्रा, 1500 भन्दा बढी बङ्गुरको क्षति भएको, र नार्कको हाम्रो जुन नेपाल कृषि अनुसन्धान परिषदको एउटा हजुरको रिसर्च स्टेसन थियो नुवाकोटमा, त्यहाँ करिब हजुरको 25000 भन्दा बढी त्यहाँ चाहिँ यो विभिन्न जातका तिलापिया, रेनबो ट्राउट जातका माछाहरूको स्टक रहेछ, त्यहाँ त्यति क्षति भएको छ। हामीलाई आएको प्रारम्भिक जानकारी अनुसार चाहिँ यति संख्यामा चाहिँ, तर योभन्दा अझै बढी संख्यामा पक्कै पनि पशु पन्छी तथा मत्स्यको क्षति भएको छ, बिस्तारै त्यो हामी अध्यावधि गर्दै जान्छौँ सर।
2: हस्, यहाँले रसुवाको बाढीसँग सम्बन्धित रहेर त्यहाँको क्षति, पशु सेवा विभाग स्वयंको सक्रियता, त्यहाँको आवश्यकता, चुनौती र त्यहाँको स्थानीयले चाहिँ ध्यान दिनुपर्ने कुरा लगायत धेरै महत्वपूर्ण कुराहरू राख्नुभयो, आफ्नो महत्वपूर्ण समय कृषि संवादलाई उपलब्ध गराउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
3: हस्, धन्यवाद, नमस्ते।
2: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो पशु सेवा विभागमा कार्यरत वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ। आजलाई कृषि संवाद यति नै। कार्यक्रमबाट म नरेश देउपानी आज्ञा छ।

0: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौँ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
3: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
2: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
3: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
5: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
6: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
5: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
6: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
7: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि घटना र विचार सुन्नुहुनेछ। यस बेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भोटे कोशी बाढी प्रभावितहरूको पुनस्थापना र पुननिर्माणमा तीव्रता दिन सरकारको ध्यान आकर्षण। बाढी प्रभावितको आक्रोशलाई राज्यप्रतिको अपेक्षाका रूपमा लिनुपर्नेमा रासोपा सभापति रवि लामिछानेको जोड। भोटे कोशी बाढीमा मृत्यु भएका मध्ये हालसम्म 1367 जनाको शव फेला। अमेरिका र इरान बीच 6 महिनापछि फेरि सुरु भएको युद्धले एसियाली बजारमा कच्चा तेलको मूल्यमा वृद्धि। र काठमाडौँमा जारी नेपाल भलिबल लिग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सद्वारा खप्तड फाल्कन्स 3-0 सोझो सेटमा पराजित।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक यातायात सञ्चालन सहित पुननिर्माण र पुनस्थापना लगायतका कामलाई तीव्रता दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रपति पौडेलले परराष्ट्र मन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा आज छुट्टा छुट्टै छलफल गरी सडक यातायात सञ्चालन एवं बाढी पीडितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन ध्यान आकर्षण गराउनु भएको हो। उहाँले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा क्षमताले नभ्याए ठूला बेलीब्रिज सहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग लिन समेत सुझाव दिनुभयो। साथै उहाँले जलवायु परिवर्तनका कारण नेपालले बेहोर्नु परेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदाय समक्ष आवाज उठाउनु पर्ने सुझाव पनि दिनुभयो। भेटमा मन्त्री खनाल र लम्सालले दशैं अघि नै सडक यातायात पूर्ववत सञ्चालन गर्ने तथा बाढी प्रभावित नागरिकको बसोबासका लागि अस्थायी टहरा निर्माण सकिने गरी दिनरात काम भइरहेको जानकारी दिनुभयो। यसै गरी उहाँहरूले वैकल्पिक सडक निर्माण कार्यलाई सरकारले तीव्रता दिएको र लामो लामो बेली ब्रिजहरूको लागि मित्र राष्ट्रहरूसँग आग्रह गरिसकेको तथा ती सामग्रीहरू आउने क्रममा रहेको र अन्य आवश्यक योजना सरकारले अघि बढाइएको जानकारी गराउनु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विपदका समयमा जलवायु न्यायका लागि विश्व समुदायमाझ सबै राजनीतिक दलहरूलाई एक ढिक्का भएर उभिन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले विपदको समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी राष्ट्रिय एकता र मानवीयताका आधारमा सबै एक हुन आवश्यक रहेको बताउनुभयो। सभापति लामिछानेले विपत्तिमा परेका नागरिकमाथि सामाजिक सञ्जाल मार्फत टिप्पणी, कटाक्ष वा साइबर नगर्न पनि आग्रह गर्नुभयो। आफ्नो कुनै गल्ती नभएर पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो विशेष दर्जा दिने पनि सभापति लामिछानेले उल्लेख गर्नुभयो।
2: भदौं 10 को विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई हामी प्राकृतिक विपत्तिका मृतक मान्न तयार छैनौं, हुनु हुँदैन। ती त जलवायु अन्यायका पीडित हुन्। आफ्नो कुनै गल्ती नभए पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका ती निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो कुनै विशेष दर्जा दिनेछ। यो विपत्तिका कारक उनीहरू थिएनन्। पृथ्वीको तापक्रम उनीहरूले बढाएका थिएनन्। हिमाल पगाल्ने कार्बन उत्सर्जन उनीहरूले गरेका थिएनन्। अहिलेको जलवायु संकट उनीहरूको सिर्जना थिएन। तर जलवायु संकटको सबैभन्दा ठूलो मूल्य भने तिनै धरती पुत्रहरूले र यो भूगोलसँग कुनै चिन्जान नभएका पर्यटकले आफ्नो जीवन दिएर चुकाए। जलवायु संकटको असमान भारका कारण समाप्त भएका र फेरि पनि समाप्त हुन सक्ने जीवनहरूमाथि हामीले केवल शोक मनाएर अब पुग्दैन। हामीले संकल्प गर्नै पर्छ। यो शहादतलाई न्यायको औजार बनाएर हामीले जलवायु न्यायको ढोका ढकढक्याउनेछौँ।
1: यही भदौ 10 गते रसुवाको भोटेकोसी हुँदै आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपत्ति मात्र नभई जलवायु अन्यायको परिणामका रूपमा लिएर विश्वस्तरमा प्रभावकारी पहल गर्न सरकारसँग उहाँले आग्रह गर्नुभयो। सभापति रवि लामिछानेले बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई सरकार विरुद्धको प्रहारका रूपमा नभई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। सभापति लामिछानेले जलवायु परिवर्तनका कारण हुने क्षतिको न्यायोचित अन्तर्राष्ट्रिय सम्बोधन हुन आवश्यक रहेको बताउनुभयो। विपत्तिको समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्वास्थ्य कर्मी, स्वयंसेवक तथा आम नागरिकले निर्वाह गरेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो। त्यस्तै सीमापार प्रारम्भिक चेतावनी तथा विपदपूर्व सूचना प्रणाली विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन र सुरक्षित भविष्य संरक्षण गर्न तथा जलवायु जन्य हानि नोक्सानी सम्बोधनका लागि अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गर्नुपर्ने बताउनुभयो। पुननिर्माणका नाममा नेपाली जनतामाथि थप ऋणको भार थोपार्न नहुने भन्दै उहाँले अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन गर्नेतर्फ नेपालको ध्यान जानुपर्ने बताउनुभयो। सभापति लामिछानेले राष्ट्रसङ्घको 81 महासभामा नेपाली प्रतिनिधिमण्डलले जलवायु संकट र हिमालयको अवस्थाबारे विश्व समुदायको ध्यान आकर्षण गराउनु पर्नेमा जोड दिनुभयो। यसअघि बैठकमा सांसदहरूले जेएनजी विद्रोहको 1 वर्ष पूरा हुँदा उनीहरूको माग अनुसारको काम भएको छ कि छैन भन्नेतर्फ सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको थियो। सांसदहरूले जेएनजी आन्दोलन जनतामा चुलिएको चरम निराशा, असन्तुष्टि र तत्कालीन सरकारको दमन विरुद्ध रहेको र यो आन्दोलन सरकार परिवर्तनका लागि मात्र नभएको भन्दै संस्कार, सरकारको शैली, मुलुकमा व्याप्त विधिविहीनता र दण्डविहीनताको विरुद्ध भएको बताउनुभयो। यस्तै सांसदहरूले जेन्जी आन्दोलन पछि मृतकका आफन्त तथा घाइतेहरूसँग गरिएका सम्झौता र सहमति पूरा गर्नेतर्फ सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभएको थियो। यस्तै बैठकमा बाढीका कारण विभिन्न स्थानका कनेक्टिभिटी टुट्दा समस्या भएको प्रति सरकारको ध्यान आकर्षण गराउँदै सांसदहरूले ग्यास अभावका कारण कयौं नागरिकहरू समस्यामा परेको प्रति पनि सरकारको गम्भीर ध्यान आकर्षण गराउनु भएको थियो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले दुवै पक्षले हार र जितको अवस्था हासिल गराउन मेलमिलाप सम्बन्धी विधेयक संशोधन गर्न लागिएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाब दिँदै उहाँले मेलमिलाप बढेमा अदालतमा मुद्दाको चाप घटाउने विश्वास व्यक्त गर्नुभयो। सो विधेयकमाथिको छलफलमा भाग लिनुभएका सांसदहरूले स्थानीय तहको सहयोगका सामुदायिक मेलमिलाप कार्य बढाउन विधेयक महत्वपूर्ण हुने तर बाध्यताका आधारमा मेलमिलाप हुन नहुने धारणा राख्नुभयो। बैठकमा सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। सो विधेयकमाथि अब संशोधनको सूचना दर्ता र सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइनेछ। प्रतिनिधि सभा बैठकमा एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पेश भएको छ। सभाको आजको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले परिषद एसियाली विधायकी संस्थाहरूबीच कानुन तर्जुमा विधायकी नीति कानुनी सूचना तथा कानुन सुधार सम्बन्धी अनुदान अनुभव आदान प्रदान र सहकार्यका माध्यमबाट कानुनी शासन तथा कानुनी संस्कृतिको प्रवर्धन गर्ने अन्तर सरकारी निकाय भएको जानकारी गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ। बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकमाथिको दफावार छलफलसहितको प्रतिवेदन सभामा पेश गर्नुभएको हो। यसअघि राष्ट्रिय सभाको बैठकको विशेष समयमा सांसदहरूले भोटेकोशी बाढी लगत्तै उद्धारका लागि आउन लागेको विदेशी विज्ञ र प्राविधिकहरूलाई सरकारले अनुमति नदिँदा मानवीय क्षति बढेको बताउनु भएको थियो। सांसदहरूले भ्रष्टाचार विरुद्धको अभियानलाई सफल बनाउन राजनैतिक दल तथा सबै पक्ष एकजुट हुनुपर्ने, जेन्जी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्ने तथा विपद प्रभावितको उद्धार, राहत र पुनस्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै राष्ट्रिय सभाको बैठकको शून्य समयमा सांसदहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन, उद्धार तथा पुनस्थापनाका काम प्रभावकारी बनाउन र विपद जोखिम न्यूनीकरणमा दीर्घकालीन योजना बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिनको सभा 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले 3 सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ। यही भदौ 10 रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा छलफल गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलपछि आवश्यक निर्देशन समेत दिनुभएको मन्त्री परिषदको कार्यालयले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1367 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1148 शवको व्यवस्थापन अर्थात् माटो मुनि सुरक्षित राखिएको प्रहरीले जनाएको छ। यस्तै शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1412 गरी कुल 2698 डिएनए नमुना सङ्कलन गरिएको र पहिचान नभएको 1295 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। यसै गरी हालसम्म बाढीका कारण प्रभावित 13583 जनाको उद्धार गरिएको छ भने बाढीपछि बेपत्ता भएका 4077 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको आजको बैठकले रसुवा बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्त सम्बन्धी अध्ययन र विश्लेषण गरी असोज 2 सुझाव सहितको प्रतिवेदन पेश गर्न उपसमिति गठन गरेको छ। समितिले सुझाव सहितको प्रतिवेदनका लागि सांसद सुशील खड्काको संयोजकत्वमा 7 उपसमिति गठन गरेको हो। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट, अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्याय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले सरकारबाट हालसम्म भएका उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका प्रयास र विपदबाट समग्र अर्थतन्त्रमा परेको क्षतिका बारेमा समितिलाई जानकारी गराउनु भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काली राजदूत रुवान्थी डेल्पिटियाले भेट गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि श्रीलङ्का सरकारको तर्फबाट 10 लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो। त्यस अवसरमा राजदूत डेल्पिटियाले बाढीका कारण भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति श्रीलङ्का सरकार र जनताको तर्फबाट दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुभयो। त्यस अवसरमा परराष्ट्र मन्त्री खनालले विपदको यस कठिन समयमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गर्नुभएका गर्नुका साथै राहत तथा मानवीय प्रयासका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति गहिरो कृतज्ञता व्यक्त गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताले जुनसुकै कम्पनीको खाली ग्यास सिलिन्डर ल्याए पनि ग्यास भरेर उपलब्ध गराउने व्यवस्था गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले निर्देशनको उल्लङ्घन भएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने बताउनुभयो। बैठकमा मन्त्री यादवले पठाइएका ग्यास सिलिन्डर मध्ये केही बजारमा नपुगेको विषयमा अनुगमन गर्दा पनि स्पष्ट जानकारी प्राप्त हुन नसकेकोमा आपत्ति जनाउँदै नेपाल आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग सञ्चालन गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै बैठकमा सांसदहरूले चाडपर्वको समयमा आम नागरिक तथा विद्यार्थीहरूलाई ग्यासको अभावले भइरहेको असहजता रोक्न ग्यासको आपूर्ति वितरण र मौजदातको प्रभावकारी अनुगमन र कालोबजारी नियन्त्रण गर्नुपर्ने बताउनुभयो। सांसदहरूले विद्युतीय चुलोको प्रवर्धन र ग्यास सिलिन्डरको भर्चुअल ट्र्याकिङ प्रणाली अघि बढाउनु पर्नेमा जोड दिनुभयो। शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोसीमा गएको बाढीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा बाढीका कारण प्रभावित विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठन पाठन सुरु गर्नुअघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको पनि उल्लेख गरिएको छ। 5,000 मिटर भन्दा अग्लो लाङटाङ लेरुङ हिमालबाट खसेको हिउँ पहिरोले निम्त्याएको विनाशकारी भोटेकोसी बाढीपछि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट जलवायु न्यायको विषय टटकारो रूपमा उठेको छ। विगतमा जलवायु न्यायको सवाललाई पर्याप्त प्राथमिकता नदिएको भन्दै अब नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो आवाज सशक्त बनाएर न्यायको हकदार बन्नुपर्नेमा विज्ञहरूको जोड छ। संवाददाता बालिका मादेनको रिपोर्ट।
3: विश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनबर्गले जलवायु प्रकोपमा नेपालले हालै बेहोर्नु परेको क्षतिको बारेमा बोल्दै अब पनि विश्वले देख्न सकिन भनेर उम्कन नमिल्ने भन्दै नेपाललाई क्षतिपूर्ति उपलब्ध गराउन विश्व समुदाय समक्ष आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा भिडियो अपील गर्दै थनबर्गले कुनै सहायता तथा उदारताको नाममा नभई अब विकसित मुलुकहरूले नेपाललाई तिर्नुपर्ने जलवायु ऋण भएको बताउनुभयो।
4: Stop calling it generosity. What is owed to Nepal is climate debt. Money that is due because of harm that was caused, not a gift that so-called developed countries get to decide whether
3: विनाशकारी भोटेकोसी बाढीपछि यतिबेला राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रको राजनीति विज्ञ अध्ययन अनुसन्धानकर्ता वृत्तमा टटकारो रूपमा उठिरहेको विषय हो जलवायु न्याय। जलवायु परिवर्तनको कारण नै नेपालले यतिका क्षति नोक्सानी खेप्नु परेको भन्दै क्षतिपूर्तिको विषय पेचिलो बनेर उठिरहेको सन्दर्भमा नेपाललाई ऋण होइन जलवायु न्याय चाहिन्छ भनिरहँदा यसलाई कसरी बुझ्न सकिन्छ भन्ने प्रश्नमा जलवायु विश्लेषक राजन थापा भन्नुहुन्छ।
5: हाम्रो इमिसन भनेको 0.01% भन्दा तल छ, तथापि हामीले भोगेको समस्या अथवा चुनौतीहरू हेर्ने हो भने हरेक वर्ष ज्यादा देखिरहेको छ। चाहे त्यो दोधारा चाँदनीमा 24 घन्टामा परेको 624 मिलिमिटरको वर्षा किन नहोस्, अब यता रोसी खोलामा आएको अथवा यो गएको वर्ष र यो वर्ष भएको यो वितण्डा, यी कुराहरूलाई हेर्दाखेरि जसमा चाहिँ हाम्रो हातै छैन, यसको असर चाहिँ हामीले प्रत्यक्ष रूपमा खेपिराखेको छौँ भने हाम्रो ती संरचनाहरू बगायो भत्कायो अनि त्यसलाई बनाउनका लागि ऋण लिँदैछौँ भने त्यो ऋण कसलाई थुपार्दैछौँ त भन्दाखेरि त्यही असर खेपेका मान्छेलाई हो नि त। तर सहयोग चाहिँ कुन अर्थमा चाहियो त भन्दाखेरि म अनुदानको रूपमा चाहियो, ऋणको रूपमा भएन। यदि ऋण हो भने त्यसमा चाहिँ जलवायु न्याय हामीले गुमायौँ। र हाम्रा हरेक संरचनाहरू उच्च जोखिममा छन्। यसलाई चाहिँ जलवायु मैत्री बनाउनका लागि विश्व समुदायले नेपाललाई सहयोग गर्नुपर्छ र त्यो सहयोग गर्दाखेरि अनुदानको हिसाबमा गर्नुपर्छ भन्ने चाहिँ मेसेज हो।
3: नेपालले आफ्नो कुरा विश्व सामु सशक्त रूपमा राख्न यस क्षेत्रका अध्ययन अनुसन्धानकर्ता विज्ञहरूले एकै आवाज र अडान लिनुपर्ने भन्दै विश्लेषक थापाले नजिकिँदै गरेको संयुक्त राष्ट्रसंघको महासभा, जलवायु सम्मेलन COP31 जस्ता महत्वपूर्ण मञ्चहरूमा नेपालले आफ्नो कुरालाई बलियो गरी राख्न सरकार प्रमुख उपस्थिति जरुरी र प्रभावकारी हुने पनि बताउनुभयो।
5: यसको एउटा औचित्य भनेको जे घटना भयो त्यसलाई अन्तर्राष्ट्रियकरण गर्ने हो भन्ने कुरा। हामी सबै कुरालाई एउटै भोइसको रूपमा जानको लागि कोअर्डिनेटेड वे पनि हामीले अप्नाउनु पर्छ। अब निकट भविष्यमा हुने दुईवटा मेजर इभेन्टहरू संयुक्त राष्ट्र संघको महासभा, त्यसमा चाहिँ हाम्रो सरकार प्रमुखकै नेतृत्वमा हुनुपर्छ र त्यहाँनिर चाहिँ जुन हाम्रो नेसनल स्टेटमेन्ट छ त्यो नेसनल स्टेटमेन्टलाई चाहिँ एज अ अपिलको रूपमा उहाँले प्रस्तुत गर्नुपर्छ। जलवायु सम्मेलन जुन COP31 हुँदैछ टर्की, यसमा सशक्त रूपमा आवाज उठाउनु भयो भने, किन भन्दाखेरि अहिले पछिल्लो समयमा नेपालको सरकार प्रमुखलाई एउटा जेएनजीको नेता त्यही अनुसारले सबैले चाहिँ एकदमै ध्यान खिचिराखेको हुँदाखेरि उहाँले बोलेको बोली विक्रय देखेर यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सकियो भने जलवायु परिवर्तनमा नेपालले साँच्चीकै एउटा न्यायको जुन माग गरिराखेको छ त्यो चाहिँ प्राप्त गर्न सक्छ।
3: गएको वर्षहरूमा सोलुखुम्बुको थामेमा आएको बाढी, हिमताल विस्फोटबाट गएको रसुवा बाढी र हालै भदौ 10 गतेको हिम पहिरोले सृजित विनाशकारी बाढीलाई जलवायु परिवर्तनले निम्त्याएको चरम घटनाको रूपमा लिएको छ। 0.04% मात्र कार्बन उत्सर्जन गर्ने नेपालले जलवायु परिवर्तनका चरम नोक्सानीहरू बेहोर्नु पर्दा अब जलवायु न्यायको माग दाबी गर्न अन्तर्राष्ट्रिय मञ्चहरूमा लाउड एन्ड क्लियर आवाज उठाउन कति पनि ढिला गर्नु हुँदैन। बालिका मादिन, रेडियो नेपाल, काठमाडौँ।
1: मुलुकका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 113 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ। राणा शासनको अन्त्य गरी 2007 सालमा प्रजातन्त्र स्थापना गर्ने आन्दोलनको नेतृत्व गर्नुभएका बीपीले नेपालको साहित्यिक जगतमा पनि महत्वपूर्ण योगदान दिनुभएको छ। बीपीका नरेन्द्र दाई सुम्निमा मोदी आइन उपन्यास र दोषी चस्मा जस्ता कथाहरू निकै लोकप्रिय रहेका छन्। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचन क्षेत्रभन्दा बाहिर वा विदेशमा रहेका नेपाली मतदातालाई मतदानको अवसर उपलब्ध गराउने सम्बन्धमा विज्ञ तथा सरकारवालासँग आज छलफल गरेको छ। छलफलमा नीति अनुसन्धान प्रतिष्ठान, नेपाल पोलिसी इन्स्टिच्युट विश्वविद्यालयका अध्येता र अनुसन्धानकर्ता, कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ, ब्याक चेन एसोसिएसन, सूचना प्रविधि तथा साइबर सुरक्षा विज्ञ तथा अन्य सम्बन्धित क्षेत्रका विज्ञको सहभागिता रहेको थियो। कार्यक्रममा निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाले विदेशमा तथा निर्वाचन क्षेत्र बाहिर रहेका मतदाताको मतदानमा सहभागिता सुनिश्चित गर्ने आवश्यकता, सम्भावित मतदानका विभिन्न मोडेल तथा अन्तर्राष्ट्रिय अनुभवका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो। रेडियो नेपालका प्राविधिक अधिकृत प्रकाशलाल थान्दारको 57 वर्षको उमेरमा निधन भएको छ। हिजो साँझ सुनसरीको दुहबी नगरपालिका सिमरबना पुल नजिक मोटरसाइकल दुर्घटनामा उहाँको निधन भएको हो। दुर्घटनामा गम्भीर घाइते थान्दारलाई उपचारका लागि विराट शिक्षण अस्पताल बुढी गङ्गा लगिएकोमा अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए। थान्दार रेडियो नेपालको तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राममा प्राविधिक अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो। पाल्पामा डेङ्गु संक्रमण तीव्र रूपमा बढिरहेको छ। वर्षाको समयमा डेङ्गु संक्रमण दर बढी हुने भएकाले यो मौसम डेङ्गु संक्रमणको हिसाबले जोखिमपूर्ण समय रहेको चिकित्सकहरूको भनाइ छ। डेङ्गु संक्रमणबाट बस्न दिउँसोको समयमा लामखुट्टेको टोकाइबाट बस्नका साथै शरीर पुरै छोपिने कपडा लगाउनु पर्ने चिकित्सकहरूको सुझाव छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
6: पछिल्लो तथ्याङ्क अनुसार पाल्पामा यो आर्थिक वर्षमा मात्रै 231 जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अनुसार यो आर्थिक वर्ष 2083-84 साउन र भदौ महिनाको 20 गतेसम्ममा 231 जनामा संक्रमण पुष्टि भएको हो। यो तथ्याङ्क लुम्बिनी प्रदेशका जिल्ला मध्ये सबैभन्दा धेरै हो। डेङ्गु सार्ने एडिस जातको पोथी लामखुट्टेको वृद्धि र विकासका लागि वर्षायाम अनुकूल हुने भएकाले यस समयमा संक्रमणको जोखिम बढी हुने गरेको छ। स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसूदन भट्टराई:
7: पोथी लामखुट्टेले आफ्नो जीवनकालमा 500 देखि 1000 वटा अन्डा पार्छ। यदि लामखुट्टे संक्रमित भइसकेपछि त्यसले अन्डा पारेर जन्मिएका सबै बच्चा लामखुट्टेले पुनः डेङ्गु रोग गराउन सक्छ। यो एकदमै ऱ्यापिडली फैलिने कारण चाहिँ यो हो।
6: पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा गरिएका परीक्षणमा संक्रमित धेरै भेटिएका हुन्। डेङ्गुबाट जोगिन घर वरिपरि पानी जम्न नदिने, पानी राख्ने भाँडा छोपेर राख्ने, लामखुट्टेको लार्वा नष्ट गर्ने तथा दिउँसोको समय समयमा समेत लामखुट्टेको टोकाइबाट बच्न शरीर ढाक्ने कपडा लगाउन स्वास्थ्य कर्मीहरूको सुझाव छ। दिउँसोको समयमा लामखुट्टेको टोकाइबाट जोगिनु नै डेङ्गुबाट जोगिने मुख्य कारण रहेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले बताउनु भयो। उच्च ज्वरो, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, अत्याधिक थकान महसुस हुने, वाकवाकी र बान्ता हुने जस्ता लक्षण डेङ्गु रोगका हुन सक्छन्। गम्भीर अवस्थामा नाक गिजाबाट रगत आउने, शरीरमा रगत जमेको जस्तो दाग देखिने वा बेहोस हुने जस्ता समस्या हुने गरेका छन्। डेङ्गुको उपचार महँगो र दुखाइ पीडादायक हुने भएकाले सामान्य सावधानीले डेङ्गुबाट जोगिन सकिने बताउनुहुन्छ पुनः स्वास्थ्य प्रमुख ढकाल। वर्षायाम सँगै संक्रमण थप फैलिन सक्ने भएकाले स्थानीय तह, स्वास्थ्य संस्था र समुदाय बीच प्रभावकारी समन्वय गरी लामखुट्टेको वासस्थान नष्ट गर्ने अभियानलाई तीव्रता दिन आवश्यक देखिन्छ। सिन्धुखनाल रेडियो नेपाल पाल्पा।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इराकका 5 पेट्रोल ट्याङ्करमाथि आक्रमण गरी एउटा ट्याङ्करलाई डुबाइदिएको छ। इरानी सेनाले आफ्ना युद्धपोतमा निशाना साधेको बदलामा अमेरिकी सेनाले इरानी पेट्रोल ट्याङ्करमाथि आक्रमण गरेको हो। अमेरिकी आक्रमणको जवाफमा इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखडा र स्ट्रेट अफ होर्मुजमा अमेरिकी वाहन र पेट्रोल ट्याङ्करहरूमा प्रहार गरेको छ। अमेरिका र इरान बीच 6 फेरि एक अर्कामाथि आक्रमण गर्ने क्रम सुरु भएको छ। फलस्वरूप एसियाली बजारमा कच्चा तेलको मूल्य आकाश। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: प्रधानमन्त्री राहत कोषमा करिब 12 अर्ब रुपियाँ जम्मा भएको छ। गत भदौ 10 रसुवा भोटेकोसी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 11,98,97,96,84 रुपियाँ मौजात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। कोषमा जम्मा भएको रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 8,78,82,58,304 रुपियाँ मौजात रहेको छ। यस्तै 2 वाणिज्य बैंकमा 2,11,43,427 अमेरिकी डलर मौजात रहेको छ। यसअघि बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कोषबाट 1 अर्ब रुपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। बाढीपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको हो। उद्योगलाई उखु बेचेका किसानले 6 भइसक्दा पनि पैसा पाएपछि समस्यामा परेका छन्। सर्लाहीको दौंकुल गाउँपालिका 2 रहेको अन्नपूर्ण चिनी उद्योगले गत वर्ष उखु खरिद गरेको भुक्तानी अझै किसानलाई दिएको छैन। उखु किसानहरूले उद्योगलाई दिएको उखुको आंशिक रकम मात्र पाएको र कबुल गरेको समयमा ठेक्का रकम नतिरे साहुलाई ब्याज बुझाउनु पर्ने चिन्तामा रहेको बताएका छन्। रकम प्राप्त नगरेका विभिन्न उखु किसानको उजुरीपछि सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको अध्यक्षतामा गठन गरिएको छानबिन समितिले उद्योगबाट 22 हाराहारीमा किसानको भुक्तानी पाउन बाँकी रहेको प्रतिवेदन सार्वजनिक गरे पनि उद्योग प्रशासनले भने दैनिक किसानको भुक्तानी भइरहेको दावी गरेको छ। यस्तै उद्योगका प्रशासकीय प्रमुख रमेश श्रीवास्तवले किसानको भुक्तानी बाँकी रहेको र भुक्तानी दशैं अगाडिसम्म गरिसक्ने गरी काम भइरहेको पनि बताउनुभयो।
1: वहाँ हुनुहुन्थ्यो बालिका मादेन। अब खेल समाचार अजय बमबाट।
9: काठमाडौँमा जारी नेपाल भलिबल लिग एनबिएलको खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले खप्तर फाल्कन्सलाई पराजित गरेको छ। यो खेलमा हार बिहोर्दै खप्तर फाल्कन्स भने प्रतियोगिताबाट बाहिरिएको छ। राष्ट्रिय खेलकुद परिषदको कभर हलमा भएको खेलमा अन्नपूर्णले खप्तरलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किङ्सको यो तेस्रो जित हो। जितसँगै अन्नपूर्ण किङ्स 4 9 साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको अन्नपूर्ण दोस्रो खेलमा काठमाडौँ रेड्स र तेस्रो खेलमा मधेस वारेसलाई पराजित गरेको थियो। यता लगातार 4 खप्तर प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ। खप्तर यसअघि पहिलो खेलमा सगरमाथा समयर्स, दोस्रो खेलमा कर्णाली शिवराज र तेस्रो खेलमा मधेस वारेससँग समान 3-0 सोझो सेटमा पराजित भएको थियो। जारी प्रतियोगितामा 6 पुरुष टिम सहभागी छन्। सानै उमेरदेखि प्रतिभावान खेलाडीलाई फुटबलको मूलधारमा ल्याउने उद्देश्यसहित राष्ट्रिय अन्तर्विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ। देशभर गरी कुल 300 भन्दा बढी स्कुलका टिमको सहभागिता रहने बताइएको प्रतियोगिता एसियन पेन्ट्स च्याम्पियनसिप अन्तर्विद्यालय U18 छात्र तथा छात्र राष्ट्रिय फुटबल प्रतियोगिता दुई चरण गरी सम्पन्न हुने बुधबार आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ। राष्ट्रिय खेलकुद परिषदको स्वीकृति प्राप्त प्रतियोगिताको पहिलो चरणमा प्रदेश स्तरको प्रतियोगिता हुनेछ। यही भदौ 25 गतिबाट कर्णाली बाहेक बाँकी 6 प्रदेशमा प्रदेश स्तरका प्रतियोगिताहरू हुनेछन्। सबै
1: अब मौसम। आज राति बागमती प्रदेशको हिमाली र पहाडी भूभाग, कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका साथै मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 32, न्यूनतम 20.6, काठमाडौँको अधिकतम 28.7, न्यूनतम 20.9, वर्षा 28.9 मिलिमिटर, पोखराको अधिकतम 31.5, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 55.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 32.1, न्यूनतम 23.3, वर्षा 4.7 मिलिमिटर र दिपालको अधिकतम 34.6, न्यूनतम तापक्रम 23.6 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भोटेकोसी बाढी प्रभावितहरूको पुनस्थापना र पुननिर्माणमा तीव्रता दिन सरकारको ध्यान आकर्षण। बाढी प्रभावितको आक्रोशलाई राज्यप्रतिको अपेक्षाका रूपमा लिनुपर्नेमा रासोपा सभापति रवि लामी छानेको जोड। भोटेकोसी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1367 जनाको शव फेला। अमेरिका र इरान बीच 6 महिनापछि फेरि सुरु भएको युद्धले एसियाली बजारमा कच्चा तेलको मूल्यमा वृद्धि र काठमाडौँमा जारी नेपाल भलिबल लिग NBLमा अन्नपूर्ण स्पाइकर किङ्सद्वारा खप्तड फाल्कन्स 3-0 सोझो सेटमा पराजित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: जलवायु न्यायका लागि सत्ता र प्रतिपक्षको परम्परागत दायरा भन्दा माथि उठ्न सभापति लामिछानेको आह्वान।
2: जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका ती निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो कुनै विशेष दर्जा दिनेछ।
1: संयुक्त राष्ट्र संघको 81 औं महासभा सुरु। नेपालले जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै। जेएनजी आन्दोलनको 1 वर्ष। अन्तरिम सरकारका सूचना तथा संचार मन्त्री जगदीश खरेलसँगको कुराकानी।
3: यो सरकार फागुन 21 मा चुनाव नभएको भए यो सरकार हुँदैन थियो।
1: र जेएनजी आन्दोलनले सत्ता फेरियो तर फेरिएनन् पुराना दलका संरचना र सोच। शहीदको सम्झना होइन अधुरो न्यायको प्रश्न सम्बन्धी विशेष सामग्री।
0: कार्यक्रम सुरु गरौं राष्ट्रपा सभापति रवि लामिछानेको संसदमा सम्बोधन सम्बन्धी प्रसङ्गबाट। भोटेकोसी विपदका कारण देश आक्रान्त बनेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले सत्ता र प्रतिपक्षको परम्परागत सोचभन्दा माथि उठेर जलवायु न्यायका लागि विश्व समुदाय माझ एक ढिक्का हुन आह्वान गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सभापति लामिछानेले प्राकृतिक विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई सामान्य मृतकका रूपमा मात्र हेर्न नहुने बताउनुभयो। उहाँले विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनमा कुनै योगदान नरहेका निर्दोष नेपाली नागरिकहरू यसको प्रत्यक्ष शिकार बनेको उल्लेख गर्नुभयो।
2: भदौ 10 को विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई हामी प्राकृतिक विपत्तिका मृतक मान्न तयार छैनौ, हुनु हुँदैन। ती त जलवायु अन्यायका पीडित हुन्। आफ्नो कुनै गल्ती नभए पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका ती निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो कुनै विशेष दर्जा दिनेछ। किनकि यो विपत्तिका कारक उनीहरू थिएनन्। पृथ्वीको तापक्रम उनीहरूले बढाएका थिएनन्। हिमाल पगाल्ने कार्बन उत्सर्जन उनीहरूले गरेका थिएनन्। अहिलेको जलवायु सङ्कट उनीहरूको सिर्जना थिएन। तर जलवायु सङ्कटको सबैभन्दा ठूलो मूल्य भने तिनै धरती पुत्रहरूले र यो भूगोलसँग कुनै चिन्जान नभएका पर्यटकले आफ्नो जीवन दिएर चुकाए।
0: विपदका समयमा अहोरात्र खटिएर नागरिकको जीवन रक्षामा खटिएका सुरक्षाकर्मी र उद्धारकर्ताको प्रशंसा गर्दै सभापति लामिछानेले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरूले कर्तव्यनिष्ठा र साहसको नयाँ कीर्तिमान रचेको बताउनुभयो। उद्धार र राहत कार्यमा खटिने राष्ट्रसेवा कर्मचारी, चिकित्सक तथा सञ्चारकर्मीहरूको योगदानप्रति उहाँले सदन मार्फत कृतज्ञता व्यक्त गर्नुभयो।
2: नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वीर जवानहरूले यसपटक कर्तव्यनिष्ठा र साहसको नयाँ कीर्तिमान रच्नुभयो। कहिले उर्लदो भेलमा हेलिएर त कहिले अँध्यारा र साँगुरा सुरुङहरूमा घस्रिएर उहाँहरू उद्धारमा खटिनुभयो। त्यसमध्ये कतिपय आफै प्रभावित हुनुहुन्थ्यो, कतिपयका आफ्नै घर परिवार विपत्तिमा थिए। तर उहाँहरूले आफ्नो आँसु लुकाउनु भयो र अरूका आँसु पुछ्न दौडनु भयो। आफ्नै पीडालाई मनभित्र थाती राखेर अरूको जीवन बचाउन दौडनु भयो। आफ्नो परिवारको परवाह नगरी अरूको जीवन बचाउन दौडिएका हाम्रा सुरक्षा कर्मीहरूको करुणा, साहस, समर्पण र प्रतिबद्धताप्रति यो देश सदैव कृतज्ञ रहनेछ।
0: सम्बोधनका क्रममा राष्ट्रपा सभापति लामिछानेले विपत्तिमा परेका नागरिकहरूले व्यक्त गरेको आक्रोशलाई स्वाभाविक मान्नुपर्ने बताउनुभयो। गहिरो शोकमा परेका मानिसले सरकार र राज्य संयन्त्रप्रति आक्रोश पोख्नु उनीहरूको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै उहाँले पीडित नागरिकमाथि सामाजिक सञ्जालमा गरिने अवाञ्छित टिप्पणी सह्य नहुने चेतावनी दिनुभयो। आफ्ना पार्टीका कार्यकर्ता त्यस्ता गतिविधिमा संलग्न पाइए कडा कारवाही गरिने उहाँको भनाइ थियो।
2: राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपदमा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्ध समर्थक चाहिएको छैन। हामीलाई त शोक र पीडामा परेका भुइँ मान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्यहरू चाहिएको छ।
0: प्रतिनिधि सभा समक्ष सभापति लामिछानेले हिमाली क्षेत्रलाई जलवायु तथा विपद आपतकाल घोषणा गर्न र संयुक्त राष्ट्र संघको आगामी महासभामा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले जलवायु न्यायका लागि सशक्त दावी प्रस्तुत गर्ने प्रस्ताव गर्नुभयो। विपदको यो कठिन परिस्थितिमा आरोप प्रत्यारोप छोडेर अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्तका लागि सिङ्गो देश एक ढिक्का हुनुपर्नेमा उहाँको जोड थियो। राष्ट्रपा सभापति लामिछानेको यो सम्बोधनले नेपाली राजनीतिमा विपद व्यवस्थापन र जलवायु कूटनीतिज्ञलाई हेर्ने दृष्टिकोणमा एउटा नयाँ मोड सङ्केत गरेको छ। सामान्यतया विपदका समयमा सत्ता र प्रतिपक्ष बीच आरोप प्रत्यारोपको परम्परागत शैली देखिने गरे पनि लामिछानेले उद्धार प्रयासको सकारात्मक मूल्याङ्कन गर्दै विपदलाई दलीय राजनीतिको हतियार नबनाउन दिएको अभिव्यक्ति राजनीतिक परिपक्वताको सूचकका रूपमा लिन सकिन्छ। गत वर्ष भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनले नेपालको तत्कालीन राजनीतिक सत्ता मात्र परिवर्तन गरेन, मुलुकलाई एउटा जटिल राजनीतिक संक्रमणको अवस्थामा पनि पुर्यायो। आन्दोलनपछि सुशासन, राजनीतिक स्थायित्व र संवैधानिक प्रक्रियालाई कसरी अगाडि बढाउने भन्ने चुनौतीका बीच पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। त्यही अन्तरिम सरकारमा सूचना तथा संचार मन्त्री तथा सरकारका प्रवक्ताका रूपमा रहनुभएका जगदीश खरेलले निर्वाचनको वातावरण निर्माणदेखि राजनीतिक दलहरूलाई संवाद र चुनावी प्रक्रियामा ल्याउनेसम्म महत्त्वपूर्ण भूमिका खेल्नुभयो। आन्दोलनका माग, सडकको दबाव, पुराना राजनीतिक दलहरूको असन्तुष्टि र नयाँ राजनीतिक शक्तिहरूको आकांक्षा बीच उहाँले निर्वाह गरेको भूमिका अहिले पनि बहसको विषय बनेको छ। फागुन 21 गतेको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर 2 विजयी भएर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ताको जिम्मेवारीमा रहनुभएका खरेलसँग आज हामी जेएनजी आन्दोलन, त्यसपछिको राजनीतिक संक्रमण, अन्तरिम सरकारका चुनौती र नेपालको नयाँ राजनीतिक यात्राबारे कुराकानी गर्दैछौँ।

0: सरकार परिवर्तन भयो, राजनीतिक दल परिवर्तन भए, शासन शैली परिवर्तन भयो, समय परिवर्तन भयो, सबै परिवर्तन भयो, व्यवस्था पनि परिवर्तन भयो, तर जनताको अवस्था परिवर्तन हुन सकेन। र त्यो खालको चाहिँ खास गरेर अलिकति ज्येष्ठ नागरिकहरूमा, सिनियर सिटिजनहरूमा भन्दा पनि युवा पुस्तामा त्यो खालको एक खालको गुम्साहट, एक खालको चाहिँ फ्रस्ट्रेसन कायम रहेको अवस्था थियो। र यो एक वर्षलाई फर्केर हेर्दा जुन 82 सालमा अघिल्लो वर्ष जेनजी मुभमेन्ट भयो, आन्दोलन भयो, धेरैले शहादत प्राप्त गरे, र अहिले पनि 2600 भन्दा बढी घाइतेहरूमध्ये अधिकांश अहिले पनि सिभियर खालको चाहिँ नि बिरामीहरू अझै पनि रहेको अवस्था छ। यो सबैलाई फर्केर हेर्दाखेरि त्यो फ्रस्ट्रेसनको उपज हो। र जुन रूपमा जेनजी जनआन्दोलन भयो, त्यो जनआन्दोलनले एउटा नेपाली समाजमा नयाँ आशा, केही हदसम्म विश्वास र भरोसा बाँकी छ, त्यो चाहिँ नि जगाउने काम गरेको छ भन्ने मलाई लागेको छ।
1: भनेपछि विगतका 35 वर्षमा चाहिँ जुन जनताका अपेक्षाहरू पुरा भएनन् र जनताले चाहिँ अनुभूत गर्ने खालका चाहिँ परिवर्तन भएनन् भन्ने खालका कुरा थियो, पछिल्लो एक वर्षमा के त्यो अपेक्षाहरू केही हदसम्म पुरा भएको हो भनेर हामी मान्न सक्छौँ?
0: हामीले आधारशिलाहरू बनाएका छौँ। खास गरेर जेनजी आन्दोलनको के थियो भनेदेखि, सबभन्दा पहिलो मुद्दा नै सुशासनको थियो, भ्रष्टाचार नियन्त्रणको थियो, र त्यस पछाडि रोजगारीको थियो, आर्थिक समृद्धिको थियो, पूर्वाधार विकासहरूको थियो। तपाईँले यो एक वर्षको अवधि हेर्नुभयो भनेदेखि, अब यो एक वर्षको 6 महिनाको अवधि त हामीले चुनावको तयारी र चुनाव सम्पन्न गर्नै लाग्यो, त्यसकारण थिति बसाल्ने कुरा कि मुलुक ट्र्याकभन्दा बाहिर गएको थियो जनआन्दोलनका कारण। र प्रायः जनआन्दोलन हुँदाखेरि हरेक मुलुकमा व्यवस्था ट्र्याकभन्दा बाहिर गएको हुन्छ, र मुलुकलाई ट्र्याकभित्र ल्याउने काम चाहिँ नि चुनावले गर्यो, र 21 फागुनमा चुनाव सम्पन्न भयो। र अहिले पछिल्लो समयमा तपाईँले अघि सोधेको प्रश्नमा थिति बसाल्ने कुरा, ती अघि 35 वर्षमा हुन नसकेको कुरा यो एक वर्षमा भयो कि भएन भनेर हेर्नको लागि म के विनम्रताका साथ आग्रह गर्छु भने, यो 4-5 महिनालाई हेर्नु पर्यो, किनभने 21 फागुनमा चुनाव भयो, त्यो सम्बन्ध चुनाव गराउन लाग्यो अन्तरिम सरकारले, र त्यस यता चाहिँ सरकार गठन, संसद गठन सबै हुँदाखेरिको 4 महिनाको अवधिमा यो सरकारले अहिले गरिरहेको काम, सुशासनको थिति बसाउने काम चाहिँ नि हामीले सुरुवात गरेका छौँ, र भ्रष्टाचार नियन्त्रणको कुराहरू अलिकति भएको छ, र अरू धेरै कामहरू चाहिँ नि गर्न बाँकी छ, तर सुरुवात चाहिँ भएको छ।
1: अलिकति पछाडि नै फर्केँ म, होइन, अब यो जेनजी आन्दोलन भयो, त्यसपछि सुशीला कार्के नेतृत्वमा सरकार गठन भयो, र त्यसपछि चाहिँ अब चुनाव गराउनु पर्ने बाध्यता थियो, त्यसमा विभिन्न राजनीतिक दलहरू सहमत भइरहेका थिएनन्, उनीहरूलाई प्रक्रियामा ल्याउनको लागि चाहिँ अलिकति जटिल खालको परिस्थिति सिर्जना भइरहेको थियो। यहाँ त्यति बेला संचार मन्त्री तथा सरकारको प्रवक्ताको रूपमा रहनु भएको थियो, विशेष गरी यहाँले चाहिँ ती राजनीतिक दलहरूलाई चाहिँ निर्वाचनमा सहभागी गराउनको लागि चाहिँ कस्तो खालको भूमिका खेल्नुभयो, र विशेष गरी यहाँको अनुभव चाहिँ अलिकति भनिदिनुहोस् न।
0: मैले तपाईँले उठाएको कुरा आज संसदमा पनि केही रूपमा चाहिँ मैले राखेँ, र राजनैतिक वृत्तमा पनि आज मैले केही कुराहरू सेयर गरेको छु। तपाईँसँग अन्तर्वार्ता गरिरहेको यो अवधिसम्म आइपुग्दा हामीले एउटा स्पष्ट के बुझ्नुपर्छ भने, अहिले भइरहेको संसद यदि जेनजी जनआन्दोलन नभएको भए अथवा चुनाव नभएको भए यो संसद हुँदैन थियो, यो सरकार 21 फागुनमा चुनाव नभएको भए यो सरकार हुँदैन थियो, अथवा अहिले राज्य सञ्चालनका जे संरचनाहरू छन् त्यो संरचना हुनुको पछाडिको कारण 21 फागुनमा चुनाव सम्पन्न भएको कारणले हो। र सम्भवतः नेपालमा अधिकांशलाई लागेको थिएन कि चुनाव 21 फागुनमा हुन्छ भने, धेरैलाई लागेको थिएन तर हामी विश्वस्त थियौँ। र चुनाव हुनुको पछाडि राजनीतिक दलहरूले, त्यति बेलाका काङ्ग्रेस, एमाले लगायतका महत्त्वपूर्ण राजनीतिक दलहरू चुनावमा तयार हुनुभयो, र उहाँहरू तयार भएको अवस्था थिएन, र उहाँहरूलाई चुनावमा ल्याउनको लागि, चुनावमा तयार गर्नको लागि तत्कालीन सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको नेतृत्वको सरकार र त्यसको एउटा सरकारको प्रवक्ता र स्वयं म वार्ता टोलीमा पनि भएको हिसाबले हामीले राजनीतिक दलका दैलो दैलोमा, पार्टी कार्यालयका दैलो दैलोमा गएर, उहाँहरूको घरमा गएर, शीर्ष नेताहरूको घर घरमा गएर एक पटक होइन पटक पटक भेटेर, बालुवाटारमा पटक पटक उहाँहरूलाई बोलाएर, एउटा एकदमै टाढा रहेको, दूरीमा रहेको सम्बन्धलाई हामीले चुनावको लागि, खास गरेर तत्कालीन अन्तरिम सरकार र ती राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनको लागि त्यति बेलाको सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले जुन खालको विश्वास ममाथि गर्नुभयो र हामी लगायतका अन्य साथीहरूमाथि गर्नुभयो, जसको कारण हामीले अब तपाईँलाई स्पष्ट रूपमा भन्नै पर्छ, त्यति बेलाको नेपाली कङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका रासोपा लगायतका राजनीतिक दलहरूलाई हामीले चुनावमा ल्याउन सक्यौँ, त्यसकारण चुनाव सम्भव भयो, चुनाव

0: सम्भव भएको कारणले अहिले यो परिवर्तनको आधारशिला बनेको छ।
1: त्यही त, चुनावदेखि धेरै टाढा थिए राजनीतिक दलहरू, त्यस्तो अवस्था पनि विशेष गरी यहाँकै भूमिकामा चाहिँ त्यो सम्भव भयो जस्तो देखिन्छ क्या आम रूपमा हेर्दाखेरि। विशेष गरी नेपालको राजनीतिमा संवादहीनता अन्त्य गर्न के कुरा चाहिँ आवश्यक पर्ने रहेछ?
0: संवादहीनता अन्त्य गर्न सजिलो कुरा भनेको के भने संवाद गरिराख्नु पर्यो, कम्युनिकेसन गरिराख्नु पर्यो, एप्रोचहरू राखिराख्नु पर्यो। तपाईँसँग कोही मान्छे बोल्दै बोल्दैन भने पनि उसँग तपाईँले एकतर्फी रूपमा भयो भने एकचोटि राख्नुहोस्, दुईचोटि राख्नुहोस्, पाँचचोटि राख्नुहोस्, दसचोटि राख्नुहोस्, दसौँचोटि तपाईँले एप्रोच राखिसकेपछि संवाद सहज हुन सक्छ। र त्यसको लागि सबैभन्दा पहिला चाहिँ नि हामीले यो जुन समयमा एउटा स्पष्ट कुरा तपाईँलाई आज खुलेरै भनौँ, तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र तत्कालीन नेकपा एमालेका अहिले पनि नेकपा एमालेको अध्यक्ष हुनुहुन्छ केपी ओली बीच उहाँहरूसँग यतिसम्मको संवादहीनता थियो कि एकअर्काको मुख हेर्ने अवस्था थिएन। तर त्यो अवस्थाबाट उहाँहरूलाई संवादमा ल्याएर, शेरबहादुर देउवालाई संवादमा ल्याएर चुनाव गराउने वातावरणको लागि हामीले तय गरेको एप्रोचहरू के थियो भने कम्युनिकेसन हो। उहाँहरूसँग एप्रोच राख्यौँ, हामीसँगले कुरा गऱ्यौँ, हामी ओपन माइन्डेडमा, हामी एकदम रिजिड भएर आफ्ना कुराहरूलाई चाहिँ नि त्यो हुन्छ नि जडसूत्रवादी हिसाबले होइन कि अलिकति उदार, अलिकति फ्लेक्सिबल भएर उहाँहरूका कुरा सुनेर गरिसकेपछि सम्भवतः उहाँहरू अन्तिम आवरमा आएर खास गरेर मनोनयन दर्ता पुसमा जस्तो लाग्छ त्योभन्दा अगाडि नै, मनोनयन दर्ता माघ 6 गते थियो, त्योभन्दा अगाडि राजनीतिक दल दर्ता गर्नुपर्थ्यो, त्यो बेलासम्म उहाँहरूलाई हामीले तयार गरिसकेका थियौँ। र त्यो कुराहरूमा जुन मेरो आफ्नो भूमिकाको कुराहरू छ, त्यो भूमिकाको लागि त्यति बेलाका राजनीतिक दलहरूले सबैले एप्रिसिएट गर्नुभयो, सम्माननीय प्रधानमन्त्रीज्यूले जिम्मेवारी दिनुभयो, म मात्रै होइन म लगायतका हामी अरू मन्त्री परिषदका सदस्य जसलाई जिम्मा दिनुभयो, र यसको सबैको क्रेडिटको हकदार त तत्कालीन प्रधानमन्त्रीज्यू नै हुनुहुन्छ, तर त्यसमा उहाँलाई सहयोग गर्न पाउँदा हामीलाई खुसी, मलाई खुसी पनि लागेको छ, र त्यसले एउटा परिवर्तन पनि को एउटा चाहिँ आधारशिला तयार गर्यो।
1: तपाईँ एउटा सक्रिय पत्रकार हुनुहुन्थ्यो होइन, इमेज टेलिभिजनको हट सिटमा एउटा पत्रकारको रूपमा राजनीतिक दलहरूलाई होइन राजनीतिज्ञहरूलाई चाहिँ कडा प्रश्न गर्ने एउटा सक्रिय पत्रकार, लोकप्रिय पत्रकार हुनुहुन्थ्यो। अब तपाईँ एकाएक राजनीतिमा आउनुभयो, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी सम्हालिराख्नु भएको छ र संचार मन्त्री पनि बनिसक्नु भएको छ। यो त्यहाँदेखि यहाँसम्मको यात्रा तय गर्दाखेरि तपाईँको सोच र दृष्टिकोणमा चाहिँ कस्तो परिवर्तन आएको छ र अब तपाईँ राजनीति मार्फत कस्तो परिवर्तनको नेतृत्व गर्न चाहनुहुन्छ?
0: हामीले होइन, प्रजातन्त्र आइसके पछाडि पनि एउटा लेभलको परिवर्तन त भयो नि, 48 सालपछि म यो फेरि भन्दिनँ, म आफू चाहिँ के भन्दिनँ भनेदेखि हेर्नुहोस्, यो 35-40 वर्षमा केही पनि भएको छैन, होइन त्यो धेरै भएको छ, हामीले व्यवस्था बसालेका छौँ, होइन त प्रजातन्त्र आएको छ, हामीले हाम्रो संविधान आएको छ, सङ्घीयता आएको छ, गणतन्त्र आएको छ, व्यवस्थामा थुप्रै परिवर्तनहरू भएका छन्, विधिको शासन आएको छ, र प्रेस स्वतन्त्रताको कुरा गर्नुहुन्छ भने रेडियो नेपाल बाहेक यो मुलुकमा सञ्चार माध्यम त थिएन नि पञ्चायतकालमा त, भनेपछि नभएको होइन, हामी प्रजातन्त्र आएपछिकै बिरुवाहरू हौँ, चाहिँ स्वतन्त्र प्रेस जुन 48 साल पछाडि जुन अङ्गीकार गरियो 47 सालको संविधान पछाडि त्यसपछि फुलेका फुलहरू हौँ, भनेपछि हामीले, मैले एउटा पत्रकारको रूपमा मैले 25 वर्ष जति काम गरेँ, तपाईँले अघि नै भन्नुभयो कुनै एउटा सञ्चार माध्यममा केही कार्यक्रमहरू मार्फत समाचार मार्फत त्यसको जिम्मेवारी लिइराख्दा एउटा प्रधान सम्पादकको रूपमा, समाचार प्रमुखको रूपमा, कार्यक्रम प्रस्ताताको रूपमा जिम्मेवारी लिइराख्दाखेरि मैले प्रश्नहरू प्रशस्त उठाएँ, होइन आवाजहरू प्रशस्त उठाएँ जसले जनता र देशलाई प्रतिनिधित्व गर्थे। तर अहिले पछिल्लो समयमा, अघि तपाईँले भनेकै जस्तो, म जब सरकारको जिम्मेवारी मन्त्रीको रूपमा सम्हाल्नु पर्यो, पार्टीको केन्द्रीय सदस्य भएँ, म एउटा सांसद भएँ, त्यसपछि पार्टीले प्रवक्ताको अहिले जिम्मेवारी दिइरहेको छ, यो सबै हेरिराख्दाखेरि मैले मेरो आफ्नो व्यक्तिगत कुरा गर्दाखेरि चाहिँ अब प्रश्न सोध्ने र आवाज उठाउने ठाउँबाट विषय त त्यही थिए, अब जवाफ दिने र उठेका प्रश्नहरूको सम्बोधन गर्ने ठाउँमा र समाधान गर्ने ठाउँमा पुगेको छु, करिब करिब उस्तै हो, फरक यति मात्रै हो कि अब सम्बोधन गर्नुपर्छ, अब जिम्मेवार थप अकाउन्टेबल थप रेस्पोन्सिबल बन्नुपर्ने अवस्था छ, मेरो व्यक्तिगत कुरा। तर देशको कुरा भन्ने हो भनेदेखि हेर्नुहोस्, हामीले एउटा ठुलो अपर्च्युनिटी अहिले हामीलाई आएको छ, ठुलो अवसर आएको छ, त्यो अवसर भनेको के हो भने युवाहरूले, बुढाबुढीहरूले, आमाबुबाहरूले, देशवासीले र देशभन्दा बाहिर रहेका पनि हाम्रो थुप्रै नेपालीहरू हुनुहुन्छ डायस्पोरा, उहाँहरूले पनि अहिलेको सरकारलाई अहिलेको संसदलाई, अहिलेको राजनीतिक दलहरूलाई र अहिले आएको यो युवा पुस्ताहरूलाई एक खालको आशा गर्नुभएको छ, र त्यो आशा गर्ने राजनीतिक पुस्ताको एउटा पात्र म पात्र भएको छु नि त, होइन? एउटा सांसदको रूपमा, एउटा केन्द्रीय पार्टीको केन्द्रीय सदस्य, प्रवक्ता, सचिवालय सदस्यको रूपमा त्यो जिम्मेवारी भूमिका निर्वाह गरिराख्दा यसले अझै बढी गहन र गम्भीर जिम्मेवार बन्नको लागि चाहिँ मलाई प्रेरित गरेको छ। र तपाईँलाई भन्नुपर्दा के भन्छु भने म, हेर्नुहोस्, यो देश बाँच्न सक्ने र बस्न सक्ने दुइटै बनाउनु पर्नेछ। त्यो बनाउने कुराहरूमा अझ जिम्मेवार ढङ्गले अगाडि बढ्न प्रेरित गराएछ।
1: अझ विशेष रूपमा भनौँ न, अन्त्यमा यो प्रश्न सोध्दैछु यहाँलाई मैले, जेएनजी आन्दोलनपछिको एक वर्षमा जुन जेएनजी युवाहरू आन्दोलनमा सहभागी भएका थिए र उनीहरूले एउटा जुन खालको एउटा देशको एउटा कल्पना गरेका थिए, परिकल्पना गरेका थिए, त्यस्ता युवाहरूलाई अब जेएनजी आन्दोलनको एक वर्षपछि चाहिँ यहाँले कस्तो सन्देश दिन चाहनुहुन्छ?
0: होइन, हामी सङ्घर्ष गरिरहेका छौँ। हामीले त चाहिँ हिजो सरकारमा हुँदा, अहिले सदनमा हुँदा, अहिले पार्टीमा हुँदाखेरि पनि हामीले दुईवटा कुरा, एउटा जेएनजीहरूको अधिकारको कुरा, जो जेएनजी शहीद हुनुभयो, उनको परिवार घाइते हुनुभयो अथवा जे छ, त्यसको साथमा जेएनजीहरूका मुद्दा, सुशासनको मुद्दा, भ्रष्टाचार नियन्त्रणको मुद्दा, रोजगारीका मुद्दा, अनि त्यसपछि पूर्वाधार विकासको मुद्दा, आर्थिक समृद्धिका मुद्दा, यी जति पनि मुद्दाहरू छन् यो मुद्दाहरूलाई सम्बोधन गर्नुपर्नेछ। त्यो सबै सम्बोधन भएको छैन। अघि तपाईँले भन्नु भने एक वर्षमा के गरिस् भन्दा, हामीले चार पाँच महिना भयो सरकार आएको, आधारशिला बल्ल बनायौँ, फाउन्डेसन बल्ल बनायौँ, त्यसमा यो वर्ष हामीले सुशासन भनेका छौँ, यो वर्ष सुशासन भनेका छौँ, त्यसको प्रत्याभूति तपाईँले गर्न सक्नुहुन्छ। अहिले तपाईँका म अन्तर्वार्ता गर्न आइराख्दा, म एउटा कुरा भनौँ है, आइराख्दाखेरि सिंहदरबारमा 5 बजे कर्मचारी, तपाईँको सिंहदरबार आसपासमा 5 बजे कर्मचारी हिँड्ने कुरा चाहिँ पहिला यति भिडो हुँदैन थियो कि, 9 देखि 5 अहिले कर्मचारी देखिन्छ, एउटा अनुभूति त हो नि त। यस्ता धेरै परिवर्तनहरूको अनुभूति सुशासनको भइरहेको छ, र अब हामीले पूर्वाधार विकास गर्नु छ, अब हामीले आर्थिक समृद्धि कायम गर्नु छ, रोजगारी सृजना गर्नु छ, थुप्रै कामहरू गर्नु छ। यद्यपि यो पाला हामीलाई चुनौती के छ भने, भोटेकोसी बाढी, जसले ठुलो धनजनको क्षति गर्यो, जसले जुन महाविपत्ति हामीलाई आइलाग्यो, यसको सामना गर्नको लागि हामीलाई बडो कठिन पर्नेवाला छ। यो चुनौतीको पनि सामना गर्नुपर्छ, र आगामी दिनमा जेएनजीहरूले अपेक्षा गरेका, अघि नै हामीले जति कुराहरू उल्लेख गर्यौँ, ती सपनाहरू पुरा गर्नुपर्नेछ। त्यो पुरा गर्ने बाटोतिर हामी सबै मिलेर लाग्नुपर्छ।
2: उहाँ हुनुहुन्थ्यो अन्तरिम सरकारका सूचना तथा सञ्चार मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेल, सहकर्मी सुनिता पोखरेलसँग कुराकानी गर्दै। आजभन्दा ठिक एक वर्ष अघि नेपालको सडकमा देखिएको युवा आक्रोशले नेपाली राजनीतिलाई हल्लाइदिएको थियो। दशकौँदेखि सत्ताको केन्द्रमा रहेका राजनीतिक दल र तीनका शक्तिशाली नेताहरूले सम्भवतः पहिलोपटक यति प्रत्यक्ष र निर्मम रूपमा जनआक्रोशको सामना गर्नुपरेको थियो। जेएनजी आन्दोलनसँगै ठुला दलका शीर्ष नेताहरूको राजनीतिक दम्भ मात्र होइन, उनीहरूको सुरक्षाको अनुभूति र सत्ताको स्थायित्वमाथिको विश्वास समेत ध्वस्त भयो। कतिपय नेताहरू कुटिए, लखेटिए, ज्यान जोगाउन लुके बस्नु पर्यो। उनीहरूका निजी निवास तथा सार्वजनिक संरचनामाथि आगजनी र तोडफोड भए। आज जेएनजी आन्दोलनको एक वर्ष पुरा भएको छ, तर एक वर्षपछि नेपाली राजनीति सामु एउटा गम्भीर प्रश्न उभिएको छ। जेएनजी आन्दोलनले नेताहरूको दम्भ त ढाल्यो, तर के त्यसले पुराना राजनीतिक दलहरूको सोच र संस्कार पनि बदल्न सक्यो? थप विश्लेषण गर्दैछिन् सहकर्मी सुनिता पोखरेल।
1: आजभन्दा ठिक एक वर्ष अघि जेएनजी आन्दोलनले नेपालको राजनीतिमा ठुलो उथलपुथल ल्यायो। दशकौँदेखि सत्ताको केन्द्रमा रहेका ठुला राजनीतिक दल र तिनका शक्तिशाली नेताहरू एकाएक रक्षात्मक अवस्थामा पुगे। कतिपय नेताहरू कुटिए, लखेटिए र ज्यान जोगाउन लुकेर बस्नु पर्यो। नेताहरूका निजी निवास तथा विभिन्न सार्वजनिक संरचनामाथि तोडफोड र आगजनी भए। तर आज जेएनजी आन्दोलनको एक वर्ष पुरा हुँदा मुख्य प्रश्न उठेको छ। जेएनजी आन्दोलनले नेताहरूको दम्भ त ढाल्यो, तर के त्यसले पुराना राजनीतिक दलहरूको सोच र संस्कार पनि बदल्न सक्यो? तत्कालीन सरकारले 26 सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि त्यसको विरोधमा जेएनजी पुस्ता सडकमा उत्रिएको थियो। भदौ 23 शान्तिपूर्ण रूपमा शुरू भएको आन्दोलन प्रहरीको दमन र झडपपछि उग्र बन्यो। प्रदर्शनका क्रममा 70 भन्दा बढीले ज्यान गुमाए। विद्यार्थी र युवाहरू गोले लागेर सडकमा ढलेपछि देशभर जनआक्रोश फैलियो। सिंहदरबार, संसद भवन, प्रहरी चौकी र विभिन्न सरकारी संरचनामाथि तोडफोड तथा आगजनी भयो। यस यसले एउटा स्पष्ट सन्देश दियो, जनताको आवाजलाई व्यवस्था गरेर राजनीति सधैँ चल्न सक्दैन। जेएनजी आन्दोलनपछि नेपाली कङ्ग्रेसभित्र नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहस तीव्र भयो। अन्तत गगन थापाको नेतृत्वमा पार्टीलाई नयाँ पुस्तातर्फ लैजाने प्रयास सुरु भयो। तर नेतृत्व परिवर्तनसँगै कङ्ग्रेसभित्रको विवाद समाप्त भएको छैन। पुरानो संस्थापन र नयाँ नेतृत्व बीचको शक्ति सङ्घर्ष कायमै छ। निर्वाचनमा पनि पार्टीले अपेक्षा अनुसार सफलता हासिल गर्न सकेन। यद्यपि कङ्ग्रेसभित्र नयाँ र युवा अनुहारलाई अवसर दिनुपर्ने तथा विगतका गल्तीबाट शिक्षा लिनुपर्ने बहस बलियो भन्दै गएको छ। तर प्रश्न अझै बाँकी छ, के नेतृत्व परिवर्तनले कङ्ग्रेस बदलिन्छ कि पार्टीको संरचना, सोच र राजनीतिक संस्कार पनि बदल्नु पर्दछ? नेकपा एमाले जेएनजी आन्दोलनको प्रत्यक्ष राजनीतिक प्रभाव भोग्ने प्रमुख दल मध्ये एक हो। एक समय अत्यन्त लोकप्रिय रहेका केपी शर्मा ओली र एमालेमाथि आन्दोलनपछि गम्भीर राजनीतिक प्रश्न उठे। पार्टीभित्र रूपान्तरण र नेतृत्व परिवर्तनको बहस चले पनि अन्तत ओली नै पार्टी नेतृत्वमा स्थापित हुनुभयो। निर्वाचनमा पार्टीले ठूलो धक्का बेहोरेपछि पनि एमालेभित्र वास्तविक आत्मसमीक्षा र पुनर्गठनको प्रश्न अझै उठिरहेको छ। सामाजिक सञ्जालमा सक्रिय हुनु वा विपक्षी दलको आलोचना गर्नु मात्र जनविश्वास फर्काउने आधार बन्न सक्दैन। एमालेभित्र अहिलेको सबैभन्दा ठूलो चुनौती गुमेको जनविश्वास पुनः प्राप्त गर्नु हो। जेएनजी आन्दोलनले तत्कालीन माओवादी केन्द्र लगायत कम्युनिष्ट शक्तिमाथि पनि प्रश्न उठायो। आन्दोलनका क्रममा विभिन्न शीर्ष नेताहरूका घर तथा सम्पत्तिमा आक्रमण भएपछि जनआक्रोश सत्तारूढ दलमा मात्र सीमित नरहेको स्पष्ट भयो। त्यसपछि विभिन्न कम्युनिष्ट घटकहरूबीच एकता र पुनर्गठनको प्रयास भयो। यसलाई संरचनात्मक परिवर्तनको रूपमा हेरिएको छ। तर यहाँ पनि प्रश्न उही छ, पार्टीको नाम र संरचना बदल्नु मात्र रूपान्तरण हो? यदि नेतृत्व शैली, आन्तरिक लोकतन्त्र र राजनीतिक संस्कार पुरानै रहन्छ भने नयाँ संगठनले मात्र जनविश्वास फर्काउन सक्ने छैन। जेएनजी आन्दोलनले नेपाली युवालाई राजनीतिको दर्शकबाट प्रत्यक्ष प्रश्नकर्ता बनाएको छ। आजको युवा पुस्ता भाषण सुन्न चाहँदैन, उसलाई परिणाम चाहिएको छ, पारदर्शिता चाहिएको छ, भ्रष्टाचार विरुद्ध वास्तविक कारवाही र आफ्नै देशमा अवसर चाहिएको छ। त्यसैले पुराना राजनीतिक दलहरूले अब चुनावका बेला केही युवा अनुहार अगाडि सारेर मात्र युवाको विश्वास जित्न सक्ने अवस्था छैन। पार्टी सञ्चालन र निर्णय प्रक्रियामा नै परिवर्तन आवश्यक छ। जेएनजी आन्दोलनले एक वर्ष अघि नेपालको राजनीतिक शक्ति संरचनालाई हल्लाइदियो। ठूला नेताहरूको दम्भ ढल्यो, पुराना दल कमजोर बने र नयाँ राजनीतिक शक्तिका लागि अवसर सृजना भयो। एक वर्षपछि नेपाली कङ्ग्रेसले नेतृत्व परिवर्तनको प्रयास गरेको छ। एमाले अझै पुरानो नेतृत्व र शैलीको घेराबाट बाहिर निस्कने चुनौतीमा रहेको छ भने कम्युनिष्ट शक्तिहरूले पुनर्गठनको बाटो रोजेका छन्। तर तिनै दल सामु एउटै साझा चुनौती छ, युवा पुस्ताको विश्वास कसरी फर्काउने? जेएनजी आन्दोलनको वास्तविक प्रभाव सरकार वा नेता परिवर्तनमा मात्र सीमित रहने छैन। यसको सफलता राजनीतिक संस्कार बदल्न सकिन्छ कि सकिँदैन भन्ने कुराले निर्धारण गर्नेछ। एक वर्ष अघि जेएनजी आन्दोलनले नेताहरूको दम्भ ढाल्यो, अब हेर्न बाँकी छ के पुराना दलहरूले आफ्नो पुरानो सोच र राजनीतिक दम्भ पनि त्याग्न सकेका छन्।
2: विश्व राजनीतिमा बढ्दो ध्रुवीकरण र भूराजनैतिक तनाव र जलवायु सङ्कटका बीच संयुक्त राष्ट्रसङ्घको 81 महासभा अमेरिकाको न्युयोर्क स्थित राष्ट्रसङ्घीय मुख्यालयमा औपचारिक रूपमा सुरु भएको छ। विश्वासको पुनस्थापना, रूपान्तरणको व्यवस्थापन, सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घ भन्ने मूल नाराका साथ सुरु भएको यस महासभा सेप्टेम्बर 29 सञ्चालन हुनेछ। हामीले सिर्जना नगरेको विश्वव्यापी सङ्कटको सबैभन्दा ठूलो मूल्य हामी आफै चुकाइरहेका छौँ। गत भदौ 10 रसुवा नुवाकोट र चिनिया सीमा क्षेत्रमा हिम नदी भत्किएर आएको विनाशकारी बाढीपछि परराष्ट्र मन्त्री शिशिर खनालको यो भनाइले अहिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बलियो आवाजको प्रतिनिधित्व गरिरहेको छ। 1,300 भन्दा बढी नागरिकको ज्यान जाने गरी आएको पछिल्लो विपत्तिपछि नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घको लस एन्ड ड्यामेज अर्थात् क्षति तथा नोक्सानी कोष मार्फत $2 करोड क्षतिपूर्ति माग गरेको छ। तर प्रश्न उठ्छ कि नेपालको यो माग केवल अनुदान वा सहायताको याचना हो या यो हाम्रा लागि कानुनी र नैतिक जलवायु न्याय अर्थात् क्लाइमेट जस्टिस हो? प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
1: विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान 0.1% भन्दा पनि कम छ। तर सजाय भने नेपालले सबैभन्दा बढी भोगिरहेको छ। गत अगस्त 26 हिमाली क्षेत्रमा हिमनदीको केही भाग भत्किएपछि सुरु भएको बाढीले अरबौंको भौतिक क्षति पुर्यायो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक अनुमान अनुसार देशको कुल पूर्वाधार र आवासमा मात्रै करिब 2,56,00,000,000 अमेरिकी डलर अर्थात् करिब 3.8 खर्ब रुपियाँको क्षति भएको छ। गत सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले क्षतिपूर्ति र पुननिर्माणका लागि राष्ट्रिय एकता र ऐक्यबद्धताको आह्वान गर्नुभयो। यता अर्थ र वातावरण मन्त्रालयले संयुक्त रूपमा राष्ट्रसङ्घलाई पत्र लेख्दै $2 करोड को क्षतिपूर्ति दावी गरेको छ। अन्तर्राष्ट्रिय अनुसन्धान अनुसार हिन्दूको हिमालय क्षेत्रमा रहेका हिमनदीहरूले सन् 2011 देखि 2020 को दशकमा अघिल्लो दशकको तुलनामा 65% बढी तीव्र गतिमा हिउँ गुमाएका छन्। छिमेकी मुलुक भारत र चीन जस्ता ठूला कार्बन उत्सर्जन देशहरूको चिपुवामा परेको नेपालका हिमालहरूले 3 दशकमा 1/3 हिउँ गुमाइसकेका छन्। नेपाली वातावरण अभियन्ता तनुजा पाण्डे र श्रेया केसीका अनुसार नेपाली जनतामा अहिले ठूलो निराशा र आक्रोश रहेको छ। अरूले गरेको प्रदूषणको सजाय हिमाली काखमा बस्ने नेपालीले जीवन दिएर तिर्नुपर्ने अवस्था सृजना भएको छ। नेपालले माग गरेको $2 करोड सुन्दा ठूलो लागे पनि राष्ट्रसङ्घको लस एन्ड ड्यामेज फण्ड आफै अहिले $2.80 करोड वित्तीय अभावसँग जुधिरहेको छ। आइसिजेले जलवायु दायित्व उल्लङ्घन गर्ने राष्ट्रले पीडित राष्ट्रलाई क्षतिपूर्ति दिनुपर्ने सिद्धान्तलाई अन्तर्राष्ट्रिय कानूनको आधार मानेको छ। यद्यपि विकसित र धनी देशहरू भविष्यमा अन्य साना राष्ट्रहरूले पनि यस्तै नजिरमा क्षतिपूर्ति माग्ने भएले रकम हस्तान्तरण गर्न हिचकिचाइरहेका छन्। आउँदो सेप्टेम्बर 24 प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्दै हुनुहुन्छ, जहाँ नेपालको यो जलवायु न्यायको मागलाई कूटनीतिक रूपमा प्रमुखताका साथ उठाउने तयारी रहेको छ। तर विज्ञहरू चेतावनी दिन्छन्, अन्तर्राष्ट्रिय मञ्चमा न्याय माग्दै गर्दा नेपालले आन्तरिक रूपमा पनि आफ्नो विकास मोडलमा सुधार गर्नुपर्दछ। देशभित्र आन्तरिक न्याय र वातावरण मैत्री दिगो विकास बिना बाह्य जलवायु न्यायको माग दिगो हुन सक्दैन। जलवायु परिवर्तनका कारण मृत्यु भएका 1,300 भन्दा बढी नागरिकको सम्झनामा नेपालले शोक त मनायो, तर यो शोकलाई अब शक्ति र कूटनीतिक दबावमा बदल्नुपर्ने बेला आएको छ। नेपाललाई चाहिएको सहायता वा भिक होइन, यो हाम्रो अधिकार र जलवायु न्याय हो। विश्वका ठूला कार्बन उत्सर्जन देशहरूले आफ्नो विकासको मूल्य साना र हिमाली देशहरूको विनाशबाट चुकाउन मिल्दैन। अब हेर्न बाँकी छ सेप्टेम्बर 24 संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले आफ्नो यो आवाजलाई कसरी स्थापित गर्नेछ।
2: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
3: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
7: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
8: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि स्वरोजगार कार्यक्रम प्रस्तुत गर्नेछौँ। यस बेला बेलुकीको एड बज्नै लाग्यो, अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नेपाल टेलिकम को फाइबर इन्टरनेट नया चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: Welcome back. Now the remaining news. The flood-blocked Manaslu trekking route has resumed after locals built temporary footbridges where two bridges were swept away. An alternative route was also opened near Suksam, restoring movement along the trail. You're listening to Radio Nepal's 8 PM English News Bulletin. Now on to some international news update. Global stocks have come under pressure and Brent crude oil surpassed $100 a barrel as escalating fighting across the Middle East stokes fears of energy-driven inflation. According to Al Jazeera, the benchmark crude contract rose to $100.19 on Wednesday, its highest level since the 24th of July, when a memorandum of understanding between the United States and Iran was in place and its price was on the downswing. Asian markets fluctuated, although technology shares continued to climb back from a July low, driven by the artificial intelligence boom. The surge in oil prices has added to concerns that higher inflation will lead central banks to adopt more restrained monetary policies. North Korea has built a new two-story uranium enrichment facility, the head of the world's nuclear watchdog said this week, calling it a cause for serious concern. According to the BBC, the new building is part of the main Yongbyon nuclear complex and reportedly capable of housing up to 28 centrifuge caskets used to enrich uranium. In a report published last month, the International Atomic Energy Agency IAEA reported that Pyongyang has expanded another uranium enrichment site, indicating continued growth of North Korea's sanctioned nuclear infrastructure. IAEA Chief Rafael Grossi said the development violates relevant UN Security Council resolutions. Now, the general weather forecast for the country tonight. The Meteorological Forecasting Division has forecast the weather to be generally cloudy throughout the country. Moderate rain or snowfall with thunder and lightning is likely at some places in the Himalayan and hilly areas of Koshi, Bagmati, Gandaki and Lumbini provinces and at a few places in the Himalayan and hilly areas of Karnali and Sudarshan provinces, at some places in Madhya Pradesh province and the Tara areas of Koshi and Bagmati provinces, and at a few places in the Tara areas of Gandaki, Lumbini and Sudarshan provinces. Heavy rainfall is likely at one or two places in the Himalayan and hilly areas of Bagmati province, the hilly areas of Koshi and Gandaki provinces, and the Tara areas of Madhya Pradesh and Bagmati provinces. With this, we have almost come to the end of this news bulletin, but before wrapping it up, let's have a reminder of the headlines once more. President Ramachandra Portal urges government to expedite rehabilitation and reconstruction of Bhoti Koshi flood victims. RSP President Ravi Lamichhane stresses that flood victims' anger should be viewed as expectations from the state. 1,367 bodies from Bhoti Koshi flood recovered so far. And Brent crude surpasses $100 a barrel as Iran-US escalate attacks. Well, that's the end of the news bulletin from Radio Nepal for this hour. Please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 a.m. tomorrow. Stay tuned and have a good night.
3: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
4: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
3: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
4: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
3: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
4: र अझ रमाइलो कुरा,
3: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
4: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
3: सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हैश डायल गर्नुहोस्। 4G बोल्टे।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: नमस्कार, स्वरोजगार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको मिडियम वेबका फ्रिक्वेन्सीहरूका साथै FM ब्यान्ड 98.1 र 103 मेगाहर्जका साथै रेडियो नेपाल अनलाइन .com र रेडियो नेपालको मोबाइल एपमा हरेक बुधबार बेलुकी यसै बेला सुन्न सकिन्छ। साप्ताहिक रूपमा रेडियो नेपालबाट प्रसारण हुने स्वरोजगार कार्यक्रममा व्यावसायिक रूपमा कृषि पेसामा लागेका युवा, लघु घरेलु तथा साना उद्योग सञ्चालन गरेका उद्यमी युवा र स्वरोजगारमा लागेका अन्य युवा व्यवसायीहरूसँग नियमित कुराकानी गर्छौँ। युवाहरूले सञ्चालन गरेका व्यवसायका बारेमा बढीभन्दा बढी सूचनाहरू प्रवाह गर्न युवाहरूलाई स्वदेशमै साना व्यवसाय सञ्चालन गरी स्वरोजगारमा लाग्न र उद्यमी बन्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। पचाल झर्ना गाउँपालिका वडा नम्बर 3 खार्दु कालीकोटका तुलराज कठायतले आफ्नै ठाउँमा जडीबुटी प्रशोधन उद्योग सञ्चालन गरिरहनु भएको छ। उहाँले सञ्चालन गरेको जडीबुटी प्रशोधन उद्योगमा अर्ग्यानिक चिया, सिस्नोको पाउडर र शिलाजित उत्पादन भइरहेको उहाँले कुराकानीमा बताउनु भएको छ। स्थानीय वन जङ्गलमा पाइने जडीबुटीलाई नै प्रयोग गरेर राम्रो आय आर्जन गरिरहेको पनि तुलराजले हामीसँगको कुराकानीमा उल्लेख गर्नुभएको छ। जडीबुटी सङ्कलन कार्यमा अरूलाई समेत काम दिएर आय आर्जनमा सहयोग गरेको पनि उहाँले बताउनु भएको छ। कालीकोटमा यसरी उत्पादन गरिएको जडीबुटीहरूको माग दिन प्रतिदिन बढ्दै गएको पनि कठायतले बताउनु भएको छ। आज स्वरोजगार कार्यक्रममा पचाल झर्ना गाउँपालिका वडा नम्बर 3 खार्दु कालीकोटका यिनै युवा उद्यमी तुलराज कठायसँग सहकर्मी बलराम कोइरालाले गर्नुभएको कुराकानी अब प्रस्तुत गर्दैछौँ।
6: जडीबुटी प्रशोधन सम्बन्धी हाम्रो उद्योगमा काम हुन्छ। तत्काल उत्पादन भइरहेको सर्वप्रथम मैले जडीबुटीद्वारा अर्ग्यानिक चिया तयारी गर्दै आएको छु। त्यसमा सिस्नोको पाउडर उत्पादन गरिरहेको छु। सिस्नोको पाउडरलाई यो सालबाट परिमार्जित गरेर अलिकति स्तरीय बनाउने लागिरहेको छु। यसै ठाउँमा यसै भूगोलमा निकालेको शिलाजितलाई मैले प्रशोधन गरेर बिक्री वितरण गरिरहेको छु।
7: यो व्यवसायमा चाहिँ तपाईँ कहिलेदेखि लाग्नुभयो, किन लाग्नुभयो?
6: अरूको नोकर हुनुभन्दा पनि आफूले अरूलाई नोकरी दिनुपर्छ र रोजगारी सिर्जना गर्नुपर्छ भन्ने हिसाबले त यो उद्योगको स्थापना गरिएन। त्यो भावनाले मैले यहाँका स्थानीय जडीबुटीहरूलाई, त्यत्तिकै खेर गइरहेका जडीबुटीहरू छन्, तिनले स्वास्थ्यलाई धेरै राम्रो काम गर्ने यो पेय पदार्थको रूपमा हामीले दियौँ भनेपछि हाम्रो शारीरिक रूपमा, मानसिक रूपमा स्वस्थताका लागि मैले यो यही गाउँ, यही क्षेत्र, हाम्रै देशभित्र रहेका वन जङ्गलमा पाइने विभिन्न किसिमका जडीबुटीहरूलाई प्रशोधन गरेर पेय पदार्थको रूपमा प्रयोग गर्न सक्छौँ भन्ने र रोजगारी सिर्जना हुने र आर्थिक आयोजन अलिअलि पनि हुन सक्ने भन्ने हिसाब किताबले मैले यो पेसा व्यवसाय अगालेको हो।
7: यो व्यवसायमा लाग्नुभन्दा अगाडि चाहिँ तपाईँ केमा आबद्ध हुनुहुन्थ्यो अथवा के गर्नुहुन्थ्यो र यो व्यवसायमै लाग्नुको कारण चाहिँ के हो?
6: मेरै आफ्नै गाउँमा जडीबुटी बिक्री गर्ने लाइसेन्स थियो। लाइसेन्स भइसक्यो, त्यसपछि मैले करारमा जागिर खाएँ शिक्षकको। जागिर खाइसकेपछि त्यसपछि मैले त्यो आफ्नो लाइसेन्स खारिज गर्नुपर्ने भयो। त्यसको साथसाथै त्यसपछि 2070 सालमा मैले सानो घरेलु उद्योग, घरमै विभिन्न किसिमका जडीबुटी जन्य पदार्थहरू उत्पादन गर्ने, अर्ग्यानिक वस्तुहरू उत्पादन गर्ने हेतुले मैले स्थापना गरेको हो।
7: तपाईँले व्यवसाय सञ्चालन गरिरहनु भएको छ, यो व्यवसाय सञ्चालन गर्दा चाहिँ लगानी कति गर्नुभयो?
6: फर्स्टमा त लगानी सामान्य रूपमा 40-50 हजारबाटै नै सुरु गरेको हो। अहिले अब लगानी पनि 1-1.5 लाख जति हुन्छ, आय आर्जन पनि त्यस्तै वार्षिक रूपमा 1-2 लाख रुपियाँ आय आर्जन हुन्छ चोखै र अरू लगानी छुट्टै।
7: हजुर, तपाईँले सिप सिकेर व्यवसाय गर्न थाल्नु भएको हो कि देखासेखीमा हो कि अथवा घरायसी जडीबुटीलाई चाहिँ प्रयोग गर्छु भनेर यो व्यवसायमा लाग्नु भएको?
6: अहिले पनि हाम्रो यो गाउँघरमा प्रायः जस्तो धेरै बिरामी हुँदाखेरि जडीबुटीसँग सम्बन्धित छन् मान्छेहरू, पनि यहाँ जडीबुटीलाई युज गर्ने भन्ने मान्यता छ। त्यो भए हुनाले जुनसुकै रोग लागे पनि जडीबुटी प्रयोग गरिन्थ्यो। त्यो कुरामा मलाई अनुभव यो, यहाँका वन पैदावारहरू कुन किसिमको, कुन स्थानमा कस्तो किसिमको पाउँछ, यो जडीबुटी सम्बन्धी सारा आफूलाई ज्ञान भइसकेको र म रामदेव बाबाको आश्रममा पनि म पुगेको थिएँ। त्यसै मौका छोपेर बाला गुरुसँग मलाई भेट हुने अवसर पर्यो, उनी जडीबुटीका विशेषज्ञ रहेछन्। त्यसपछि उहाँले कम्तीमा मलाई 1 हप्तासम्म हामीहरू त्यहाँ सँगसँगै थियौँ लखनऊमा। त्यसपछि उहाँको अलिकति प्रशिक्षणबाट मलाई धेरै कुरा ज्ञान भयो। त्यसपछि मैले यहाँको जडीबुटीहरूको बारेमा प्रायः जसो साथ देख्दाखेरि पनि यसको सबै संरचना थाहा हुन्छ, तालिम प्राप्त र कुनै किसिमको त्यसको प्रमाण पत्रहरू दिने कुराहरू त्यो बेग्लै आफ्नो ठाउँमा छ। सामान्य रूपमा जडीबुटीसम्म तालिम गरेको त छु, र म्याडमले प्राय जसो धेरै ठाउँमा जाने उद्योग सम्बन्धी म्याडमले तालिम लिनुभएको छ। अरू कुरामा आफ्नै ज्ञानबाट हो, आफ्नै न आन्तरिक ज्ञान।
7: तपाईँको व्यवसायमा अरूलाई पनि रोजगार दिनुभएको छ कि तपाईँहरू आफ्नो पारिवारिक रूपमा मात्रै सञ्चालन गर्नुभएको छ?
6: निरन्तर रूपमा परिवारमा बुवा आमा हुनुहुन्छ, म्याडम हुनुहुन्छ, उनले आफै नै गरिरहनुहुन्छ र अहिले फेरि अब समयमा करारको रूपमा मैले रोजगार दिन्छु आशाजनालाई।
7: तपाईँलाई व्यवसाय सञ्चालन गर्न स्थानीय स्तरको सरकारले अथवा अन्य कुनै निकायले पनि सहयोग गरेको छ?
6: अहिलेसम्म हाम्रो जिल्ला कृषि कार्यालय, घरेलु उद्योग कार्यालय कालीकोट र वन कार्यालय मार्फत मलाई चाहिने कच्चा पदार्थ वृक्षारोपण सम्बन्धी अलिकति पलान परेको थियो। त्यसपछि घरेलुबाट मलाई एउटा ग्राइन्डर मेसिन, त्यो जडीबुटी धुल्याउने मेसिन प्राप्त भएको छ। अहिले यही आर्थिक वर्षको कृषि कार्यालयबाट मलाई एउटा साप कटर मेसिन र अन्य सामग्रीहरू, कच्चा पदार्थ सामग्रीहरू 2.5 लाखको लागत सहभागितामा कार्यक्रम सञ्चालन भयो र अहिले भर्खर सम्पन्न भएर सामग्रीहरू उपलब्ध छन्। त्यसै अनुसार अब अगाडि बढिन्छ।
7: व्यवसायलाई अझ वृद्धि गर्नको लागि चाहिँ स्थानीय सरकार अथवा संघीय सरकारबाट चाहिँ कस्तो खालको सहयोग प्राप्त भइदिए हुन्थ्यो अथवा सहजीकरण गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
6: यस विषयमा त यस्तो छ, अब झोलामा कागजमा सबै छन् तर गाउँमा गएर केही भेटाउँदैनन्। त्यस्ता उद्योगहरूले के कति के भयो त्यो थाहै छैन, तर हामीहरू गर्ने मान्छेलाई त्यति भेटिँदैन। आवश्यकताको अनुसार हामीले उद्योग सञ्चालन गर्नका लागि सबभन्दा स्थान चाहिन्छ। स्थानका लागि सामान्य किसिमको भवन लगाएर हुँदैन, त्यसमा पक्की भवन भइदिएले अनि त्यसमा भनौँ आवश्यक सामग्रीहरू, प्याकिङका सामग्रीहरू, अहिले त औजारहरूको जमानामा औजारहरू सरल रूपमा काम गर्ने खालका औजारहरूको आवश्यक पर्छ र ती औजारहरू उपलब्ध गराइदिए हामी धेरै आभारी हुन्थ्यौँ भन्ने छ।
7: तुलराज कठारीज्यू, तपाईँले उत्पादन गर्दै गरेका उत्पादित सामग्रीको चाहिँ बजार व्यवस्थापन कसरी गर्नुहुन्छ, बिक्री वितरणको लागि चाहिँ अवस्था कस्तो छ, के छ अवस्था, त्यसको बारे पनि बताइदिनु न।
6: अहिलेसम्म मैले प्रचार गर्नु परेको छैन, मेरो सामग्री किनिदिनुहोस् लिइदिनुहोस् भनेर प्रचार गर्नु परेको छैन। मैले उत्पादन गर्छु, अर्डर हुन्छ, अर्डर अनुसार उत्पादन गरेर पठाइदिन्छु। अब त्यसमा व्यापक रूपमा जानका लागि मलाई त्यही आर्थिक आवश्यक पर्छ पुरै। अब यो एकदम गाउँमा अहिलेसम्म घरमै मोटर पुग्ने अवस्था छैन, सरलता 2-3 घन्टा लागेर अब गाडी पुग्ने ठाउँसम्म जानुपर्छ। त्यसमा गाउँमा उत्पादन हुन्छ, त्यो भए हुनाले अलिकति बजार व्यवस्थापनमा असहजता यातायात साधन र ढुवानीको कारणले छ। जुन व्यक्तिले जुन ठाउँमा मेरो चियालाई भेटाएका छन् त्यो निरन्तर मागिरहन्छन्, अब त्यो नभेटेको ठाउँमा मागेको पनि छैन, यहाँ उत्पादन गर्न पनि त्यति सामर्थ्य छैन।
7: तपाईँको उद्योगबाट उत्पादित सामग्रीबाट तपाईँको आम्दानी चाहिँ कति छ?
6: आम्दानी मैले भने मेरो उत्पादनको आम्दानी सामान्य रूपमा काम हुन्छ, यहाँ त्यति काम गरे जस्तो पनि देखिँदैन, तर चाहिँ आम्दानी चाहिँ वार्षिक रूपमा 1.5-2 लाख रुपियाँ भइरहन्छ।
7: तपाईँ युवा हुनुहुन्छ अनि आफ्नै व्यवसाय सञ्चालन गरिरहनु भएको छ, युवा साथीहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ?
6: मलाई सरकारद्वारा अलिकति हेल्प भयो भने, केही छैन, 10-15 लाख जति मात्रै हेल्प हुनुपर्छ भने चाहिँ म 10 जना युवाहरूलाई तत्कालै रोजगार दिने र पछिसम्म 100 युवालाई रोजगार दिन सकिने त्यसलाई वृद्धि गरेर, किन भन्दाखेरि मैले त अरू उत्पादन पनि गर्नु छ, जस्तै सिजनको पाउडरलाई अलिकति स्तरयुक्त बनाउने विलाजित भयो, अरू यहाँका जडीबुटीहरू मैले अब एउटा पलानमा झटपट आहार भनेको छु। झटपट आहार भनेको कस्तो भनेपछि तपाईँको अहिलेको जमानामा यो अर्ग्यानिक विभिन्न जडीबुटी को पाउडर र विभिन्न भनौँ रैथाने बालीहरूको पाउडरलाई बनाएर त्यसैभित्र एउटा फ्रुटीको जुस जस्तै बनाउने, तर त्यसलाई जतिखेर खाने हो त्यतिखेर मिक्सर गर्न सक्ने मिनरलहरू त्यहीँभित्र राख्ने र त्यो खाँदाखेरि कम्तीमा 2 घन्टाको लागि खुराक पुग्न सक्ने खालको आहार बनाउने त प्लान छ। त्यसको खोल बनाउनका लागि समस्या सबभन्दा यहाँ के आइदियो हेर्नुहोस्, प्याकेजिङ साधन सामग्रीहरू नेपालमै राम्रो छैन, इन्डिया जानुपर्छ। मेरो पनि यो अहिले प्याकेजिङ बाहिरको कभर हो नि सर, त्यो मेरो लखनऊबाट ल्याउँछु मैले, अब त्यहाँ सस्तो पर्छ, बुटोलमा जाँदाखेरि महँगो पर्छ र अनि फेरि त्यो स्तरयुक्त पनि छैन, डाइमेसिनहरू यहाँ नेपालमा त्यो पाउन पनि मुस्किल। यो कारणले गर्दाखेरि प्याकेजिङ मेसिन, प्याकेजिङ के अरे कभरहरू, बाहिरका खोलहरू, त्यो अब फिनिसिङको सामानहरूलाई समस्या छ।
7: अहिले धेरै युवा साथीहरू चाहिँ विदेश जाने, विदेश पलायन हुने उहाँहरूले चाहिँ इच्छा राख्नुहुन्छ, विदेश जानुहुन्छ, उहाँहरू जस्ता युवा साथीहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ, के सन्देश दिन चाहनुहुन्छ?
6: समस्या त्यही छ हेर्नु, सबभन्दा हामीले के गर्छौँ भनेपछि आफूलाई कमजोरी ठान्ने र अरूलाई सिनियर ठान्ने हुन्छ, सबभन्दा बानी नेपालीको त्यही नै छ। जब एकपटक मान्छे त्यहाँ गएर धोका खाइ आएको मान्छे अनिवार्य यहाँ सफल छ हेर्नुहोस्, होइन त्यहाँ नगएर विदेशमै पैसा फल्दा होला भन्ने जस्तो भावना भएका मान्छेहरू त्यहाँ जब गएर यहाँ 24 घन्टामा 20 घन्टा सुत्ने मान्छेहरू त्यहाँ गएर जब पिसिन्छन् तब ए यति मिहिनेत त मेरो नेपालमा गएर त कति कमाउँथे भन्ने किसिमको सोचाइ तब हुन्छ। त्यो भए हुनाले मैले सम्पूर्णलाई नेपाली दाजुभाइ तथा युवाहरूलाई के भन्छु भने आफूले चाहेको कस्तो खाले र कुन ठाउँमा हुनुहुन्छ कुन व्यवसाय गर्दाखेरि म फस्टाउन सक्छु भन्ने हिसाब किताबले अलिकति मिहिनेत गर्ने हो भने हाम्रो नेपालमै नै सुन फलाउन सकिन्छ। किन भन्दाखेरि हाम्रो रुपियाँ डलरमा दाँजो नगरेर हाम्रो खानेकुरालाई डलरमा दाँजो गरे भइहाल्यो। एक मुठो साग यहाँ हामी 10 रुपियाँले पाउँछौँ, अब त्यही एक मुठो साग युकेमा 600 रुपियाँ पर्छ नेपाली, भनेपछि अब त्यो 600 रुपियाँ र हाम्रो मुठो साग त डलरको भइहाल्यो नि। अब त्यस कारण हामीले त्यस्तै गरिकन हाम्रो देशमा तमाम उत्पादन गरेर विदेशलाई सप्लाई गर्न सक्ने भने डलर त यहीँ आइहाल्यो त, होइन? अहिले स्याउका दाना हेर्नुहोस् यहाँ 30 रुपियाँ केजी छ स्याउ, पर अमेरिकामा तपाईँको केजीको तपाईँको 600-700 रुपियाँ पर्छ। त्यो खानेकुराले त सबै बराबर गरिया छ नि, आखिर हाम्रो डलर कम छ, हाम्रो पैसा कम छ, हाम्रो पैसा सानो छ भन्न छँदै नि छैन। उत्पादन नेपालमा गर्ने र विदेशीहरूलाई विदेशमा सप्लाई गर्न सक्ने खालको अवस्था गर्नका लागि सबै युवा सबै नेपाली अब पछिल्लो जेनेरेसन नयाँ जेनेरेसनले उत्पादनैतिर लाग्ने कृषि क्षेत्र उत्पादनतिर लाग्ने हो भने हाम्रो देश पनि फस्टाउँछ, हामी पनि फाइदामा पर्छौँ, हामी आफ्नै देशमा स्वाभिमानितापूर्वक उत्पादन गरेर आफ्नो जीविका उपार्जन गर्न सक्छौँ।
7: तपाईँले उद्योगमा सञ्चालन गरिरहने सामग्रीहरूको कच्चा पदार्थको आयातको अथवा उत्पादनको अवस्था चाहिँ कस्तो छ? आफै गर्नुहुन्छ अथवा बाहिरबाट आयात गर्नुहुन्छ? के छ अवस्था चाहिँ?
6: हाम्रो कच्चा पदार्थ केही उत्पादन गर्न सकिने केही अर्ग्यानिक अब जङ्गलमा पाउने जडीबुटीहरू जस्तै अब जङ्गललाई पनि हामीले आधार नमानेर भावी दिनहरूमा अब उत्पादनै गर्नुपर्छ कच्चा पदार्थ भन्ने हेतुले अब ठाउँ ठाउँमा दालचिनी भन्नाले त्यसपात त्यसबाट उत्पादन हुन्छ हेर्नु। सबभन्दा कच्चा पदार्थ मेरो अहिले त्यो दालचिनी नै हो। त्यो भए हुनाले त्यसमा अरू मसालाको रूपमा हिमाली जडीबुटीहरू प्रयोग हुन्छ। अब त्यो प्रयोग भएको जडीबुटीहरू पनि हामी उत्पादन गर्न सक्छौँ नेपाली भागमा।
7: उत्पादनको प्रमाणीकरणको विश्वास चाहिँ कसरी दिलाउनुहुन्छ?
6: यो उत्पादन चाहिँ मैले ल्याब टेस्टका लागि गुणस्तर मापन केन्द्रबाट मैले टेस्ट गरेर ल्याएका हो चिजहरू मात्रै मैले बिक्री गर्छु। अब त्यसमा मेरो उत्पादनमा एकदम राम्रो चिज आएको थियो। क्याफिन निल भनेपछि तपाईँको विभिन्न किसिमका जडीबुटीहरू गर्दाखेरि अलिकति विषादी भइहाल्ने हुन्छ, तर चाहिँ मेरोमा निल थियो, बहुत राम्रो थियो।
7: तपाईँको उद्योगमा अध्ययन अनुसन्धान र तालिमको पनि आयोजना सञ्चालन गर्ने गर्नु भएको छ?
6: तालिमको आयोजना अहिलेसम्म मैले गरेका छैन। आफैले पनि कसैले बोलाएपछि अब म्याडमहरू जानुहुन्छ, तालिम गर्नुहुन्छ, कसरी कसरी के गर्नुहुन्छ। मैले त हाम्रो करेक्सन गर्ने कामदारहरूलाई त मैले के गर्ने कसरी गर्ने भनेर मैले दिइरहन्छु।
7: हजुर, हामी स्वरोजगार कार्यक्रमको अन्त्यमा छौँ। अन्त्यमा तपाईँका सल्लाह सुझाव अथवा केही भन्नु छ?
6: मैले एउटा सानो जमरको यो औद्योगिककरणतिर हामीले मुलुकलाई लिनुपर्छ। यो गाउँमा उद्योग भन्ने कुराहरू कसैलाई थाहा छैन, परम्परागत हिसाबले मान्छे गइरहेका छन्। उद्योग भन्ने कुराहरू एउटा कम्पनीले चाउचाउ निकाल्ने बिस्कुट निकाल्ने जस्तो मात्रै नभइकन उद्यमीद्वारा हामीले खसी बाख्रा भनौँ एक किसिमले भैँसी कुखुरा अब मासुजन्य पदार्थ र अरू खाद्य खुराकहरूलाई पनि उद्योगको रूपमा लिने, कपडा उत्पादनलाई पनि उद्योगको रूपमा लिने। म अब सुदूरपश्चिममा जाँदाखेरि तपाईँको त्यो दार्चुला जिल्लामा प्रत्येक घरमा उद्योगहरू छन् हेर्नुहोस्। अब त्यहाँ गलैँचा प्रत्येक घरमा एक वर्षमा 20-25 गलैँचाहरू ठुल्ठुला गलैँचाहरू उत्पादन गर्छन्। तिनीहरूले 20-25 गलैँचाद्वारा आफ्नो जीविका उपार्जन गर्छन्। घरमा यताउति जान नसक्ने बुढाबुढीले मजाले गलैँचा बुनिरहन्छन्। त्यस्तो सिप सिकेका छन्। हो त्यस्तै गरी हामी यो ठाउँमा सारा युवाहरूले विदेशिनुभन्दा पनि आफ्नै घरतिर फर्केर आफ्ना भनौँ एक किसिमले बारीमा विभिन्न किसिमको उत्पादन गर्ने र यहीँ कल कारखाना भनौँ विभिन्न किसिम यहाँ त तपाईँको डोरी बुनौँ भने पनि तमाम छ, अनि फेरि कपासहरू लगाउँ भने पनि तमाम विभिन्न किसिमका सम्भावना छन् कि यहाँ त हेर्नु। जल जङ्गल जडीबुटी यो जमिनले त हामीलाई यति दिन सक्ने थियो कि अब हामीले गर्न नसकेर मात्रै हो, र हामीले अब आफ्नो स्वदेशमै उत्पादन गर्ने, आत्मनिर्भर बन्ने, परनिर्भर नबन्ने, अहिले वर्षसम्म मेरो गाउँमा एक मुठो कृषि मल आवश्यक छैन। भनेपछि यहाँको उत्पादन हामी तल जान्छौँ, हेर्नुहोस् तल जाँदाखेरि तपाईँको विभिन्न किसिमका कुराहरू खान्छौँ, दाल तरकारी सब्जी मासु सब खान्छौँ, त्यो एक मिनटमा खाए जस्तो लाग्दैन। तर यहाँ उत्पादन भएको वस्तु मकैको रोटी मही र नुन मात्रै खाने हो भने दिनभरि टन्न हुन्छ हेर्नु। किन भन्दाखेरि यहाँको खानामा अर्ग्यानिकता छैन, यहाँको खानामा अर्ग्यानिकता छ, त्यसकारण हामीलाई अड मिल्छ। हो त्यो भए हुनाले अबदेखि जहिले पनि हामीले जमिनलाई नबिगार्ने, बाहिरको मलभन्दा पारम्परिक मल प्रयोग गर्ने र आफ्नै ठाउँमा आफ्नै गाउँमा उत्पादन गर्ने र कृषि धन्दा कल कारखाना जे जति चलाउनु परे पनि सानो रूपमा पनि सुरु गर्ने र आफ्नै गाउँमा गर्नुपर्छ भन्ने सम्पूर्णलाई सुझाव दिँदै मेरो सानो कुरा यहीँ राख्छु। हस्त, धन्यवाद, नमस्कार।
5: भर्खरै यहाँले सुन्दै हुनुहुन्थ्यो पचाल झर्ना गाउँपालिका वडा नम्बर 3 खार्दु कालीकोटका तुलराज कठायतसँग उहाँले सञ्चालन गरेको जडीबुटी प्रशोधन उद्योगको बारेमा सहकर्मी साथी बलराम कोइरालाले गर्नुभएको कुराकानी। स्वरोजगार कार्यक्रमका बारेमा तपाईँको कुनै जिज्ञासा सल्लाह र सुझाव छ भने हामीलाई पठाउन सक्नुहुन्छ। तपाईँले सञ्चालन गरेको व्यवसायको बारेमा हामीलाई जानकारी प्राप्त भयो भने कार्यक्रममा तपाईँको व्यवसायको बारेमा कुराकानी गर्नेछौँ। त्यसका लागि हाम्रो इमेल टिप्नुहोस् त swarojgar2018@gmail.com। ठेगाना पुनः एकपटक swarojgar2018@gmail.com। अवस्था आजलाई स्वरोजगार कार्यक्रमको निर्धारित समय यही सकिएको छ। अर्को बुधबार तपाईँसँग पुनः भेट्ने बाचासहित आजको कार्यक्रमबाट प्राविधिक साथी सुलोचना वज्राचार्यसहित म टङ्क खनाल बिदा हुन्छु। नमस्कार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। पूर्व

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: आप्रवासन संवाद कथा श्रम र यात्रा को
3: अंक 10 जलवायु उत्पन्न आप्रवासन।
4: भर्खरै हामीले भोटेकोसीमा आएको बाढीका कारण ठूलो धनजनको क्षति बेहोरेका छौँ। यसमा पनि कहीँ न कहीँ जलवायु परिवर्तनको प्रभाव देखिन्छ। बाढीमा बगेको घरले धेरैको ओत लाग्ने छानो मात्र खोसेको छैन, जीवनलाई कठिन र अनिश्चयको भुमरीमा धकेलेको छ। र यसरी जलवायु जन्य विपद र वातावरणीय परिवर्तनका कारण नेपालभित्रै आफ्नो वासस्थान परिवर्तन गर्न बाध्य हुने मानिसको संख्या बढ्दै गएको छ।
5: जलवायु जन्य विपदहरू व्यापक रूपमा देशमा अहिले बढिरहेको छ। यो क्रममा धेरै जनताहरू यसबाट पीडित भएको अवस्था छ।
6: बाँच्न त सफल भइयो, तपाईँ त्यो दिन सम्झिँदा यो संसारमा रहन्थेन मलाई जस्तो लाग्छ।
7: बाढीको दिनहरू सम्झिँदा त अझै पनि खासै निन्द्रै लाग्दैन, अझै पानी ठुलो पर्दा पनि त्यही नै यादहरू आउँछन्।
4: कहिलेकाहीँ मानिस आफ्नो घर छोड्छ अवसर खोज्न होइन बाँच्नका लागि, किनकि हिजोसम्म अन्न फल्ने खेत आज सुक्खा छ। कहिले पानी नपरेर बाली सुक्छ, कहिले एकै पटक आएको बाढीले वर्षभरिको मेहनत पकाउँछ। पहिरोले घर लैजान्छ, नदीले जमिन काट्दै लैजान्छ र बदलिदो मौसमले जीवनयापनका पुराना आधारहरू कमजोर बनाउँदै जान्छ। त्यसपछि सुरु हुन्छ एउटा कठिन यात्रा। आफ्नो थाथलो खेतबारी र पुस्तौंदेखि जोडिएको समुदाय छोडेर अर्को ठाउँतिर जाने काम। जलवायु परिवर्तन विज्ञ तथा प्रकृति रिसोर्स सेन्टरका कार्यकारी अधिकृत राजु पण्डित छेत्रीका अनुसार यस्तो विस्थापन जलवायु परिवर्तनको प्रभावमा भएको आप्रवासन हो।
5: बाढी, पहिरो अनि डुबान, सुक्खा जस्ता खालका जलवायु जन्य विपदहरू व्यापक रूपमा देशमा अहिले बढिरहेको छ। यो क्रममा धेरै जनताहरू यसबाट पीडित भएको अवस्था छ। कतिपय जनताले यस्तो खालको विपदहरू हुँदाखेरि आफूलाई त्योसँग अलिकति सान्दर्भिक बनाएर आफ्नै ठाउँमा चाहिँ बस्ने परिस्थिति बनेको छ भने, कतिलाई चाहिँ आर्थिक, सामाजिक, वातावरणीय सबै हिसाबले गाह्रो भएर उहाँहरू चाहिँ आफ्नो वासस्थान छोडेर अन्त जानुपर्ने अवस्था चाहिँ आएको छ।
4: जब जलवायु जन्य विपदको कारण आफ्नो वासस्थान छोडेर अन्तै जानुपर्ने अवस्था आउँछ, तब जीवन कति पीडादायी र कठिन हुन्छ। यस्तो दृश्य हामी सुर्खेतको वीरेन्द्रनगरदेखि 10 किलोमिटर भित्रै पश्चिम दिशामा पर्ने गिरीघाटमा देख्न सक्छौँ। वीरेन्द्र

0: वास्तविकता केही नै छैन, न नेताहरूले छ न सरकारले छ, कुनै छैन। अब राख्ने हो भने पनि राम्रोसँग लगेर सुरक्षित ठाउँमा राखिदिनु पर्यो।
1: यो ठाउँमा बस्ने सबै दिला सारुमगर जस्तै नजिकै रहेको रानीघाट बाढी पीडित हुन्। करिब 10 वर्ष पहिले मध्यरातमा बाढीले घर र जग्गा जमिन बगाएपछि उनीहरू विस्थापित भएका हुन्। यो ठाउँले हाललाई आश्रय दिएको छ, तर जीवनका दुःखहरू कम छैनन्।
0: दुःख त छन्, अब बाढीको कारणमा अब आफ्नो खेतीबाली हुँदाखेरि अब एक महिना दुःख भए पनि छ महिना मजाले खान पुग्दै गरे, अब यहाँ त अब साँझ कमाए बिहान खाने, बिहान कमाए साँझ खाने अवस्था अब यस्तै छ। अब नकमाउने दुःख बिरामी भयो बेला पनि अब सकी नसकी पनि अब मजदुरी गर्नै पर्छ। अनि अब कसै खेतीबाली छैन, केही छैन, मजदुरी नगरेछन्, खुवाइ छैन।
1: दिला सारुमगरकी छिमेकी गीता बिकको अनुभव पनि नमिठो छ। उनीहरूको घर जग्गा रहेको रानीघाटमा भेरेको भेलले सबै खोसेको थियो। त्यो बेला उनलाई लाग्थ्यो कि घर बगेर गयो, नियतिले सबै ठगेर गयो।
2: परिवारबाट त सबै खोसी हो, अब लगाउने खानेदेखि लगेर अब बच्चा बच्चीहरूलाई पनि अब त्यस्तो राम्रो ठाउँमा गर्न सकिने सबै लुट्यो। आफ्नो जीवनमा भएका सिर्फ आफ्नो शरीर मात्रै डेराएर आएको, अरू सबै सपनाहरू खुसीहरू लुटेर लग्यो। त्यो आफू गर्भावस्थामा थिए अनि एउटा सानो बच्चा थियो, अनि त्यो बच्चालाई लगेर कसरी कहाँ राख्ने, अनि आफ्नो ज्यानको सुरक्षा थिएन। अब यस्तो खाली भुइँमा पानी परिरहेको थियो, यस्तै चिसो ठाउँमा सुत्नु पर्थ्यो।
1: त्यो बेला उनीहरूलाई सरकारले 3,00,000 क्षतिपूर्ति दिएको थियो, तर दिला सारुमगरलाई त्यो पर्याप्त लाग्दैन।
0: अब त्यतिले खासै क्षतिपूर्ति नहुने हो, हुन त अब केही नभए पनि अहिले 5 मिटर जग्गा किन्ने होला 7-8 लाख रुपियाँ हुन्छ भनेपछि त हाम्रो त केही न, त्यो त हाम्रो घरको बाख्रा जति मूल्य पनि आएन। अब 12-30-35 बाख्रा बगेन भने 30-35 बाख्रा किन्नेलाई पनि अलिक कति पैसा पर्छ भनेपछि कति पैसा, त्यत्रो गोरु बगे, गाई भैँसी सबै बगेपछि अब अहिले 3,00,000 के हुने र?
1: त्यो 3,00,000 सबै उजाडिएको बेला कता कता खर्च भइसक्यो। अहिले रानीघाट बाढी पीडित गिरीघाटमा अस्त व्यस्त भएर बस्न बाध्य छन्। जसरी जीवन अघि बढिरहन्छ त्यसरी प्रकृतिको चक्र पनि चलिरहन्छ। जसरी हरेक दिन उज्यालो लिएर घाम उदाउँछ, जसरी अँध्यारो ढाकेर धरतीमा रात उत्रन्छ, त्यसरी हरेक वर्ष झरी पनि पर्छ। कहीँ न कहीँ भेलबाडी चल्छ, जसले दिला सारुमगरलाई पुराना दिन सम्झाएर मनमा डर पैदा गरिरहन्छ।
0: बाढी आएको दिनहरू सम्झिँदा त अझै पनि खासै निन्द्रै लाग्दैन, अझै पानी ठुलो पर्दा पनि तिनै यादहरू आउँछन्, तिनै घटनाहरू हुन्छ भन्ने लाग्छ। अब बाहिर अन्त पनि घटनाहरू भएको देख्दा आफ्नो पुरानो यादहरू पनि फेरि त्यस्तै बल्झे छ कि हामी जस्तो हाम्रो भनमा मनमा भावना भइरहन्छ। अब हाम्रो सासु आमा भने थमथम पछारेको भएर यहीँ आएर बित्नुभयो, त्यही बाढीले पछारेको 20 दिनमै बित्नुमा हो। जग्गा जमिन केही नै रहेन, हाम्रो घर जमिन जग्गा केही नै रहेन। अब हामी नाङ्गो शरीरको भरमा मात्रै थियौँ। सन्तानको बारे ठुलो चिन्ता त अब भइगयो नि त, अब यस्तो ठाउँमा आइयो, न पढाइ भयो, न लेखाइ भयो, न केही भएन। अनि अब अहिले पढ्दा पढ्दै अब 12-13 वर्षका बच्चाहरू अहिले देश परदेश जाने भए, अब नकमाएछन्, खान नपाइने भयो, अब तिनीहरूलाई पढाउन सकिएन। त्यही भएर पनि अब उनीहरूलाई आफ्नो आफ्नो जिम्मा र आफै भोगेर भए पनि उनीहरू देश परदेश जाने भयो।
1: दिलाकी छिमेकी गीता बिक भने यस्तो दुःखका बावजुद छोराछोरीले पढिदिउन् र यो दुःखबाट बाहिर आउन् भन्ने आश गर्छिन्।
2: बच्चा बच्ची गएर स्कुलमा राम्रोसँग गइदिउन्, पढिदिउन्, पढेर भोलि अलिक यही यस्तै ठाउँमा भए तापनि त्यो ठाउँको बच्चा बच्चीले यतिसम्म गर्न सकेका छन् है भन्ने केही नाम केही ठाउँ कुराहरू कहीँ पुगाउन सकुन् भन्ने लाग्छ।
1: गीता बिकको छिमेकी हुन् धनबहादुर बिक। पुरानो ठाउँ छोड्नुपर्ने र यो ठाउँमा आउनुपर्ने बाध्यताहरू उनको मस्तिष्कमा हर पल खेलिरहन्छ।
3: खेतीबाली केही रहेन, नरहनु हेरी अब त्यहाँ कसरी, त्यही भएर हामी यहीँ आयो। यो चन्दा वनमा बस्छौँ भनेको, चन्दा वनमा बस्नु दिएरन् रोड हिँड्छ, रोड जे आउँछ यहाँ रात आउँछ, यहीँ मिल्छ, यहीँ बस्छ, यो ठाउँमा बस्छ, यो ठाउँमा बस्नुपर्छ भन्ने कुरो भयो। त्यही भएर हामी आएर यहाँ बस्यौँ। त्यहाँबाट
1: अहिले त दिन काटिएको छ, तर कुन दिन यहाँबाट पनि उठिवास लगाउँछन् भन्ने चिन्ताले पिरोलिरहन्छ। जुन चिन्ता धनबहादुरको मात्र होइन, धनबहादुरले त्यो बाढीमा परिवारका सदस्यहरू गुमाएको पीडा सुनाउँदा अझै पनि उनको आवाज दबिएका हुन्।

0: भन्छन्।
1: हुँदाखेरि अब रातको विषयमा पानी आयो, बाढी आयो, बाढी लगभग 2:30 बजे आएको हो। 2:30 बजे आउँदाखेरि एउटी छोरी, एउटा आमा, एउटा सानो भान्जा, तिनजना जान गुम भए।
2: हजुर के?
1: हजुर, मेरी आमा, मेरी छोरी, मेरै भान्जा तिनजना जानको त्यहाँ पत्तै लागेन, कता गयो कता गयो। आफू पनि अब त्यसैमा पर्दियो, मेरो परिवार पनि त्यसैमा पर्यो। पर्दाखेरि त्यो पानीको तलाउमा घुम्यो, कता पाखा लागेको, म पनि कसो कसो गरेर जिपतिर माथि वनमा गएर बस्यौँ, बाँच्छु भयो।
0: कतिलाई एउटै समस्याले पटक पटक अनि ठाउँ ठाउँमा पछ्याइरहन्छ वा लखेटिरहन्छ। धनबहादुरको छिमेकी खगिसरा धामी यहाँ मात्र होइन भारतमा बस्दा पनि बाढी प्रभावित भइन्।
3: पछि बाढी पीडित भयौँ, त्यहाँ राति भल आयो, खोला आयो, अनि हामी इन्डियातिर जान्थ्यौँ रोजगारी गरेर खान्थ्यौँ। इन्डियामा पनि बाढी पीडित भएर त्यहाँबाट फेरि नेपाल आयो। इन्डियामा पनि त्यही ऋषिकेश केदारनाथ बगाउने बेला ठुलो बाढी पीडितमा पढेर हामीले कमाएको धन सम्पत्ति सबै, घरहरू त्यहाँ भएको सामान सबै बगाएर लगेर हामी मात्रै बचेको कि इन्डियामा पनि।
0: खगेसराको जीवनमा अनेक दुःख छन्। गिरिघाटको बसाई व्यवस्थित र सुरक्षित छैन, नियमित काम छैन, एकजना छोरी अपाङ्गता भएर बाँचेकी छिन्। खगेसरा स्वयं पनि मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेकी छिन्।
3: त्यही त दुःख गरेर गिटी कुट्ने, दाउरा काट्ने, बेच्ने, त्यसरी नै खाने गुजारा गरिरहेछन्। फेरि घर परिवारमा पनि सबै भनेको जस्तो छैन के, कोही अपाङ्ग, अब छोरी अपाङ्ग भएछ, म मनोसामाजिक अपाङ्गता हो। अहिले त्यो कार्यक्रममा बोलाउनु भएको थियो, बडीचोर गएको थिएँ, फेरि आज रहेनछ ललिसरा म्याडमले अर्कोचोटि आउनु, आज रहेनछ म्याडम नआउनु भन्नुभएको थियो। म 150 रुपियाँ भाडा तिरेर बडीचोर पुगेँ, अनि भाडा मात्रै खर्च भयो, काम भएन।
0: खगेसरा धामीको लागि गिरिघाटको बसाई दुःखै दुःखले भरिएका छन्।
3: दुःख त पानीको दुःख छ, अब घर पनि अब यस्तो त ट्यान्डा हालेर बसेका छन्, बारी पानीहरू आयो भने चुइन्छ घर, हुरी बतास लाग्दाखेरि रुखको डर छ, यो रुखहरू घर वरिपरि रुखहरू छन्, रोडमा अब गाडी हिँड्ने रोडमा अब बच्चाहरूलाई पनि अब हाँस कुखुरा चल्ला भने यस्तो बाख्रा बाठा पाल्नै पनि अप्ठ्यारो छ क्या। अब आफ्नो घर यता खोला छ, उता पनि खोला छ, बिचमा रोड छ, अब केही पाल्यो भने नि गाई, अब चल्ला कुखुरा हाँसहरू केही पाल्यो भने नि गाडीले के दिन्छ, अब तर बच्चाहरूलाई केही भएको छैन, त्यही ठुलो राम्रो भएको। अन्त त्यो बच्चाहरूले रोडमा हेर्नु जोगाउनै गाह्रो हुन्छ कि, दुईवटा खोलाको बिच छ, त्यहाँ अब यो जङ्गल छ, रोड हाइवाई रोड हो, केही आमदानी गर्ने ठाउँ पनि छैन कि, खेतीबाली लगाउने तिउन तरकारी लगाउने छैन, अलिअलि बाँडेर बनाऊ भन्दा पनि राति गाई गोरु आएर खाइदिन्छ।
0: खगेसराको जीवनमा दुःखका चाङ छन्। ठाउँ यति असुरक्षित छ कि खगेसराको 14 वर्षकी छोरी बलात्कृत भएकी थिइन्।
3: त्यही अब चोरहरू लाग्ने जङ्गल त भइगयो, जबरजस्ती करनीबाटै मेरो बच्चा मेरो छोरीको हेर्न, त्यो अब घर वैद्यमा त अलिक सुरक्षित त रहन्थ्यौँ त, अनि घरमा ढोका सोका लगाएर सुक्थ्यौँ, अब यस्तो खुल्ला छ, अब आफ्नो नभएको बेलामा 14 वर्षको छोरीले छोरो जन्माएर बस्यो, हेर्नुहोस् त्यो पीडा कस्तो पीडा हो, सानो नाबालिग बच्चा
2: बलात्कारमा
3: पर्यो। हजुर, माइली छोरी 6 महिना पर्थ्यो, भर्खर 14 वर्ष भएको थियो, 14 वर्षमै छोरो जन्मियो।
0: छोरी बलात्कृत भएपछि खगेसराले मुद्दा हालिन्। त्यो मुद्दामा अदालतले उनको परिवारलाई न्याय दिलायो, बलात्कारीलाई जेल सजाय भयो, तर छोरीले जन्माएको सन्तान भने 3 वर्ष भएर बित्यो र छोरी पनि भारततिर लागिन्। अहिले तपाईँ कार्यक्रम आप्रवासन संवाद सुनिरहनु भएको छ। यो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन र युवा श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा तयार पारिएको हो र आज हामी जलवायु जन्य आप्रवासनको कुरा गरिरहेका छौँ। यसै क्रममा अहिले सुर्खेतको गिरिघाटमा बसिरहेका केही मानिसको कथा व्यथा सुन्यौं, जो जलवायु जन्य विपदको कारण थातथलो छोड्न बाध्य भएका थिए। मान्छेले विभिन्न कारणले थातथलो छोड्छ, कोहीले आर्थिक कारणले छोड्छन् भने कोहीले विपदको कारणले। तर यसको फरक के छ त? जलवायु परिवर्तन विज्ञ तथा प्रकृति रिसोर्स सेन्टरका कार्यकारी अधिकृत राजु पण्डित छेत्री,
4: यो जलवायु जन्य विपदका कारण हुने जुन विस्थापन छ त्यो विस्थापन चाहिँ कस्तो छ भन्दाखेरि मान्छेहरू आफ्नो ठाउँमा थाथलोमा फर्किन नसक्ने गरी विस्थापित भएका अवस्था छन्। कोही सहरमा गएका छन्, कोही जिल्ला छोडेका छन्, कतिले चाहिँ देशै छोडेर जाने अवस्था छ। तर आर्थिक रूपले मात्रै विस्थापन भएको छन् भन्ने लाग्छ भनेदेखि चाहिँ, अथवा आफ्नो थाथलो छोडेको छ भनेदेखि उनीहरू फर्केर जाने सम्भावना पनि बढ्छ। तर विपदले के गरेको छ, मान्छेलाई घरबार विहीन बनाएको छ, खेतीयोग्य जमिनबाट वञ्चित बनाएको छ, आफ्नो भन्नेहरू चाहिँ गुमाएको अवस्था छ। भनेपछि त्यसको जुन प्रकृति छ, हामीले आर्थिक रूपमा मान्छेले काम खोज्न जान सक्छ, ठिक छ, अवसर र नयाँ खोजीमा जान सक्छ, उनीहरू फर्केर आउने सम्भावना हुन्छ भने विपदबाट चाहिँ त्यस्तो खालको सम्भावना कम देखिन्छ।
0: जलवायु परिवर्तनले हुने विस्थापन वा आप्रवासनको प्रभाव कुन ठाउँमा कस्तो छ? फेरि पनि राजु पण्डित छेत्री।
4: नेपालको भूभागलाई हेऱ्यो भनेदेखि हाम्रो तीन तहको जुन भूभाग छ, हिमाल, पहाड र तराई, यो तिनै तहमा विभिन्न खाले जलवायुजन्य विपदहरू बढेको अवस्था देखिन्छ। आफ्नै खालका चाहिँ समस्याहरू देखिन्छन्। तर तपाईँले विस्थापितको आँखाबाट हेर्नुभयो अथवा जहाँ अलि असर बढी देखेको छ भनेर हेऱ्यो भनेदेखि चाहिँ अलि अधिकांश पहाडमा देखिन्छ। हुन त यहाँ बस्तीहरू पनि अलिकति बढी छ, होइन, हिमाल पनि यो समस्या नभएको नै हिमालबाट पनि धेरै हाम्रो बस्तीहरू उजाड बनिसकेको अवस्था छ। त्यसै गरी तराईमा तपाईँले हेर्नुभयो भने पनि अत्यधिक गर्मी अथवा अत्यधिक जाडो अथवा चाहिँ सुक्खा हुने जस्तो कुराले गर्दा कृषि गर्न नसकेको अवस्थाले विस्थापित भएको देखिन्छ। तैपनि समग्रमा तपाईँले हेर्नुभयो भने अलिकति बढी चाहिँ पहाडमा भएको हो कि क्या, त्यहाँ चाहिँ बाढी पहिरोको जोखिम अहिले पछिल्ला वर्षहरूमा व्यापक रूपमा बढेको हुनाले असर चाहिँ बढी पहाडमा भएको देखिन्छ। सबैभन्दा गरिब पिछडीको वर्ग अथवा चाहिँ अब पढाइ लेखाइ अवसरहरू कम भएको वर्गलाई बढी हिर्काएको देखिन्छ, होइन, त्यो जुनै चाहिँ समुदायको भए पनि, किनभने उनीहरूको चाहिँ जलवायुजन्य विपदसँग लड्न सक्ने क्षमता कम हुने भएको हुनाले जसको कम क्षमता छ उनै बढी मारमा परिएको चाहिँ देखिन्छ। त्यो भनेको हाम्रो अब समुदायमा हेऱ्यो भने जनजाति, दलित, महिला, बालबालिका, अपाङ्ग, यस्ता खालका समुदायहरूमा चाहिँ बढी प्रभाव चाहिँ देखिन्छ।
0: निश्चय नै कुनै पनि विपदबाट सङ्कटासन्न समुदाय बढी प्रभावित हुन्छन्। जलवायु जन्य विपद र यसले गर्ने विस्थापन वा आप्रवासनमा सम्बोधन होस् भन्नका लागि सरकारले समावेशी नीति अङ्गीकार गरेको बताउँछिन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
5: जुनैसुकै कुरा गर्दा पनि त्यसलाई इन्क्लुसिभ वेबाट हेरेको छ कि छैन, होइन, जेन्डर फ्रेन्डलीदेखि लिएर चाइल्ड सेन्सिटिभ छ कि छैन भन्ने विषय पनि त्यत्तिकै आउँछ। विपदको क्षेत्रमा पनि हामीले कुनै पनि विपद पर्दाखेरि सबै व्यक्ति चाहिँ समान रूपमा प्रभावित नहुन सक्छन्। शारीरिक रूपमा अशक्त हुनुहुन्छ, होइन, त्यसपछि गर्भवती अनि त्यसपछि सुत्केरी महिलाहरू, बच्चाहरू, ज्येष्ठ नागरिकहरू, अपाङ्गता र अशक्त व्यक्तिहरू, उहाँहरूलाई चाहिँ हामीले बढी प्राथमिकता दिएर छिटो रेस्क्यु गर्नुपर्ने, त्यसपछि राहत वितरण गर्दाखेरि पनि उहाँहरूलाई चाहिँ बढी प्राथमिकता दिनुपर्ने हुन्छ। त्यसकै कामको लागि चाहिँ हामीले प्राधिकरणसँग जेडसी सम्बन्धी कार्यविधि पनि छ। त्यसले चाहिँ हामीले कुनै पनि स्थानीय तह वा सङ्घीय वा प्रदेशदेखि लिएर कुनै पनि सङ्घ संस्थाले विपदमा काम गर्दाखेरि चाहिँ यो समावेशी समूहलाई सीमान्तकृत र अलिकति विभिन्न लैङ्गिक, होइन, जेन्डरको हिसाबले, त्यसपछि उमेरको हिसाबले, जुनै किसिमले पनि अलिकति पछाडि परेका र पारिएका वर्ग जुन सीमान्तकृत छन् त्यस्ता वर्ग र लिङ्गलाई चाहिँ अलिक बढी नै प्रायोरिटी दिएर उहाँहरूलाई नै प्राथमिकता राख्ने भन्ने।
0: प्रवक्ता शान्ति महतका अनुसार सरकारले जलवायुजन्य तथा अन्य कुनै पनि विपदले पार्ने प्रभावको पुरै चक्र सम्बोधन गर्ने नीति लिएको छ।
5: सबैभन्दा पहिला चाहिँ हामीले विपदै नआओस् भनेर विभिन्न कामहरू गर्छौँ, जस्तै होइन बिल्डिङ कोड्सका कुराहरू, भूमि भू उपयोग नीतिका कुराहरू, होइन, सचेतनाका कुराहरू, हामीले यो गर्न हुँदैन, यस्तो बाढी आउँदा यो गर्नुहोस् भनेर विभिन्न सूचनाहरू अवेरनेसहरू जगाइराखेका हुन्छौँ भने, सँगसँगै हामीले पूर्वाधार निर्माण गर्दा घर बनाउँदाखेरि चाहिँ बलियो यसरी बनाउने, नदी किनारमा नबनाउने वा भिरालो जमिनमा बनाउनु हुँदैन, यो क्राइटेरिया मिट गरेर मात्र बनाउनुपर्छ लगायतका विषयहरू चाहिँ हामीले चाहिँ विपदै नआओस् वा क्षति नै नहोस् भनेर गर्छौँ भने, अब विपद आइसकेर रेस्क्यु नै गर्नुपर्ने अवस्थामा र अब राहतै रिलिफ दिनुपर्ने अवस्थामा त दिनु परिहाल्यो, होइन, राहत मात्र दिएर चाहिँ हाम्रो पूर्ण हुँदैन काम चाहिँ, होइन, विपदको समग्र चरणमा हामीले काम गर्नुपर्ने हुन्छ। यसमा अब राहत सँगसँगै उहाँहरूको बस्ती, उहाँहरूका निजी घरहरू, गोठहरू चाहिँ क्षति भएको छ भने हामीले उहाँहरूलाई पुनर्निर्माण, पुनर्स्थापनाका लागि, होइन, त्यसपछि अब अझ पछिकै चाहिँ जीविकोपार्जनसँग पनि जोडेर धेरै काम गर्छौँ। जस्तो यहाँले भन्दै गर्दाखेरि चाहिँ निजी आवास बनाउनको लागि नै भनेर हामीले तिन चार र पाँच लाख रुपियाँ क्रमशः मध्य प्रदेश, पहाड र हिमाल को लागि यसरी चाहिँ एउटा घरको लागि त्यसरी दिन्छौँ र त्यो सँगसँगै हामीले उहाँहरूलाई चाहिँ आय आर्जन गर्ने विभिन्न सिपमूलक तालिमहरू घर बनाएर मात्र पनि छोड्दैनौँ हामीले होइन स्थानीय तह प्रदेश र सङ्घीय सरकारले पनि विभिन्न उनीहरूलाई चाहिँ आय आर्जनका कामहरूको लागि सिप सिकाउने काम पनि सँगसँगै गरिरहेछ।
0: जलवायु परिवर्तन विज्ञ तथा प्रकृति रिसोर्स सेन्टरका कार्यकारी अधिकृत राजु पण्डित छेत्री नीतिगत तयारीको हिसाबमा सरकारलाई खोट लाउने ठाउँ देख्दैनन्, तर नीति अनुरूपको कार्यान्वयन भने अझै पनि भएको छैन।
4: नीतिगत हिसाबले हेर्यो भने केन्द्रमा जलवायु परिवर्तनको असरहरूलाई कम गर्नको लागि थुप्रै खालका नीतिहरू सरकारले अवलम्बन गरेको छ होइन, एकदम राम्रा छन्। त्यसलाई सीमान्तकृत समुदायको हिसाबबाट हेर्नुभयो भने पनि, महिला, जनजाति, अरू पनि वर्गको हिसाबले हेर्नुभयो भने ती नीतिगत रूपमा हामीले धेरै राम्रो काम गरेको छौँ। तर सबैभन्दा ठुलो कमजोरी चाहिँ ती नीतिहरूलाई सही ढङ्गले प्रदेशसम्म लिएर जाने, स्थानीयसम्म लिएर जाने र त्यसलाई कार्यान्वयन गर्नेमा हामी चाहिँ चुकेको अवस्था छ। यसमा हामीले अझ धेरै काम गर्नुपर्ने चाहिँ रहन्छ।
0: तर नीतिमा भएका वा नीति अनुसार काम गर्न चुनौतीहरू पनि त्यत्तिकै छन्, जुन चुनौती बढी जसो विस्थापितको लागि आवश्यक जग्गा प्राप्तिमा देखिन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महल,
5: अहिले जुन बसिरहेको ठाउँबाट अन्यत्र सर्दाखेरि चाहिँ अब हामीले सुरक्षित ठाउँ भनेर खोज्दै गर्दा पहिला त सुरक्षित ठाउँ पाउनु पनि गाह्रै हुन्छ एउटा कुरो। अर्को कुरो पनि हामीले अब निजी जग्गाहरूलाई नै उहाँहरूलाई रिक्वेस्ट गरेर सरकारी दरमा त्यो दिनुपर्ने हुन्छ उहाँहरूले होइन, बस्तीको लागि उहाँहरूले त्यसलाई सेल गर्न पनि एग्री हुनु पर्यो। हाम्रो रकम अब सरकारी फिक्स रकम पनि त्यस्तो धेरै त छैन, त्यो पनि एउटा चुनौती छ। भने अर्को चाहिँ अब मैले यहाँलाई पनि अघि भनिसकेँ, अलिकति भौगोलिक रूपमा चाहिँ अलिकति समान रूपमा चाहिँ जनसङ्ख्या वितरण हुँदैन, काहीँ चाहिँ अलिकति क्राउड हुने र काहीँ चाहिँ खाली हुने जस्तो अवस्था पनि हुन्छ। त्यहाँ रोजगारीका कुरा, आय आर्जनका कुराहरू होइन, मान्छेले आफू बस्नको लागि अलिकति प्रतिस्पर्धा, नयाँ बस्ती र पुराना बस्तीहरू बिच अलिकति कम्पिटिसन हुने लगायतका केही विषयहरू चाहिँ चुनौती छन्। तर त्यसलाई चाहिँ हामीले गभर्मेन्टको तर्फबाट पनि सम्बन्धित स्थानीय पालिका र स्वयं उहाँहरू जो बस्ती आउनु भएको छ र पुराना बस्तीहरूले पनि एकअर्कालाई सहयोग गरेर उहाँहरूको जीविकोपार्जनमा सहयोग गर्नुपर्ने हुन्छ।
0: जलवायु परिवर्तन वा जलवायु जन्य विपदको प्रभाव विभिन्न हिसाबले देखिएको छ। यसको एउटा प्रभाव भनेको आन्तरिक बसाइ सराई हो। आन्तरिक बसाइ सराईको जोखिम कस्तो छ त राजु पण्डित छेत्री?
4: अब यसले एउटा प्रश्न के देखाउँछ भनेदेखि, गाउँहरू पातलिँदै गएको छ, सहरहरू घना बन्दैछ, तर हाम्रा सहरहरू जलवायु मैत्री हिसाबले योजना बनाएर बसाएको सहर छैन। त्यस कारणले हाम्रो जुन सहरी जनसङ्ख्या अलि बढ्छ, पूर्वाधार पनि त्यहाँ बढी बन्छन्, तर जोखिम पनि त्यहाँ बढी जाने देखिन्छ। किनभने हाम्रो घना चाहिँ जनसङ्ख्या त्यही हुन्छ। पातलिएको गाउँमा तपाईँले चाहिँ बाढी पहिरो जाँदाखेरि पनि क्षतिहरू कम हुने, मानवीय क्षतिहरू कम हुने अवस्था चाहिँ सिर्जना हुनसक्छ। तर अब हामीले हेर्दाखेरि चाहिँ यसै गरी घना जुन बस्ती बढ्दै जान्छ त्यसलाई सुरक्षित कसरी बनाउने भन्नेमा हामीले एकदम काम गर्नुपर्ने चाहिँ छ।
0: राजु पण्डित छेत्रीले भने चाहिँ हाम्रो बसोबास वा गाउँ सहर कसरी सुरक्षित बनाउने, यो प्रश्न टटकारो छ। भलै यसमा सरकारको प्रयास अपर्याप्त होला, तर सरकारले प्रयास गरिरहेको बताउँछिन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
5: प्राधिकरणले चाहिँ विशेष गरी चाहिँ यो जोखिमयुक्त बस्तीको भौगोलिक अध्ययन गर्ने काम पनि भइरहेका छ। गत वर्ष मात्र करिब 200 बस्तीहरूको अध्ययन भयो र त्यसमा पनि त्यो अध्ययन भइसकेपछि हामीले त्यो स्थान चाहिँ कस्तो छ, वा बसोबास गर्नको लागि योग्य छ, वा मिटिगेसन मेजरहरू केही अप्नाएर मात्र बस्न सक्ने छ, वा बस्न नै नमिल्ने छ भने चाहिँ रिलोकेसन गर्नुपर्ने अवस्था पनि हुन्छ। त्यो तिनवटा क्राइटेरियाभित्रमा चाहिँ धेरै हामीले कतिपय ठाउँहरूमा चाहिँ रिलोकेसन गर्ने भनेर सुझावहरू होइन रिपोर्ट दिइरहेका छौँ र त्यही अनुसार चाहिँ सम्बन्धित पालिकाले अर्को वैकल्पिक स्थानहरू उहाँहरूले खोजेर यो ठाउँमा चाहिँ सार्नु उपयुक्त छ भन्यो भने हामीले फेरि त्यसको डिटेल स्टडी गरेर त्यो चाहिँ जोखिम छ कि छैन, अब बस्ती त्यहाँ सार्न मिल्छ मिल्दैन भनेर फेरि अध्ययन गर्छौँ। त्यसपछि चाहिँ अनि बस्ती सार्ने प्रक्रिया सुरु हुन्छ।
0: जलवायु जन्य आप्रवासनलाई केवल एक ठाउँबाट अर्को ठाउँमा हुने बसाइ सरेका रूपमा होइन, जलवायु परिवर्तन गरिबी, जीविकोपार्जन र सामाजिक न्यायसँग जोडिएको विषयका रूपमा बुझ्नु जरुरी छ। त्यसैले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने प्रयाससँगै आफ्नो थातथलो छोड्न बाध्य भएका मानिसलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक जीवनको सुनिश्चितता गर्नु राज्य र समाजको साझा जिम्मेवारी हो।
6: कार्यक्रम आप्रवासन संवाद सुरक्षित आप्रवासन प्रवर्धनका लागि तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन र युवा श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले उत्पादन गरेको हो। आजको अङ्कमा जलवायु उत्पन्न आप्रवासनबारे कुरा गर्यौँ। आप्रवासन संवादको 11 अङ्क पर्सि शुक्रबार यही समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्रस्तोता दीपक समीर, प्रविधि के दिनेश प्रजापतिसँगै कार्यक्रम उत्पादनमा संलग्न जनकराज भट्ट, भानु बोखिम, युवराज पङ्गाली, स्मृति खनाल र सुर्खेतबाट रजनी योगीसँगै म पूजा तिमल सिन्हा पनि बिदा चाहन्छु। नमस्कार।
7: यो अडियो कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासन संगठन आइओएमको विकास कोष मार्फत प्राप्त सहयोगमा उत्पादन गरिएको हो। कार्यक्रमका क्रममा व्यक्त विचारहरू वक्ताहरूका निजी हुन्। ती विचारहरूले आइओएमको आधिकारिक धारणा प्रतिबिम्बित गर्दैनन्।
8: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-5972-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
11: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
12: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
13: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
12: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
13: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
14: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
15: यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भोटे कोशी बाढी प्रभावितहरूको पुनर्स्थापना र पुनर्निर्माणमा तीव्रता दिन सरकारको ध्यान आकर्षण। बाढी प्रभावितको आक्रोशलाई राज्यप्रतिको अपेक्षाका रूपमा लिनुपर्नेमा रासोपा सभापति रवि लामिछानेको जोड। भोटे कोशी बाढीमा मृत्यु भएका मध्ये हालसम्म 1372 जनाको शव फेला, 4077 जना अझै बेपत्ता र अमेरिका र इरान बीच 6 महिनापछि फेरि सुरु भएको युद्धले एसियाली बजारमा कच्चा तेलको मूल्यमा वृद्धि। समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले भोटे कोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक यातायात सञ्चालन सहित पुनर्निर्माण र पुनर्स्थापना लगायतका कामलाई तीव्रता दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रपति पौडेलले परराष्ट्र मन्त्री सुशीर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा आज छुट्टा छुट्टै छलफल गरी सडक यातायात सञ्चालन एवं बाढी पीडितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन ध्यान आकर्षण गराउनु भएको हो। उहाँले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा क्षमताले नभ्याए ठूलो बेलीब्रिज सहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग समेत लिन सुझाव दिनुभयो। साथै उहाँले जलवायु परिवर्तनका कारण नेपालले बिहोर्नु परेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदाय समक्ष आवाज उठाउनुपर्ने सुझाव पनि दिनुभयो। भेटमा मन्त्री खनाल र लम्सालले दशैं अघि नै सडक यातायात पूर्ववत सञ्चालन गर्ने तथा बाढी प्रभावित नागरिकको बसोबासका लागि अस्थायी टहरा निर्माण सकिने गरी दिनरात काम भइरहेको जानकारी गराउनु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विपदका समयमा जलवायु न्यायका लागि विश्व समुदायमा आज सबै राजनीतिक दलहरूलाई एक ढिक्का भएर उभ्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले विपदको समयमा सत्तापक्ष र प्रतिपक्ष नभनी राष्ट्रिय एकता र मानवीयताका आधारमा सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो। सभापति लामिछानेले विपत्तिमा परेका नागरिकमाथि सामाजिक सञ्जाल मार्फत टिप्पणी, कटाक्ष वा साइबर बुलिङ नगर्न पनि आग्रह गर्नुभयो। आफ्नो कुनै गल्ती नभए पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो विशेष दर्जा दिने पनि सभापति लामिछानेले उल्लेख गर्नुभयो।
1: भदौ 10 को विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई हामी प्राकृतिक विपत्तिका मृतक मान्न तयार छैनौ, हुनु हुँदैन। ती त जलवायु अन्यायका पीडित हुन्। आफ्नो कुनै गल्ती नभए पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका ती निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो कुनै विशेष दर्जा दिनेछ। यो विपत्तिका कारक उनीहरू थिएनन्। पृथ्वीको तापक्रम उनीहरूले बढाएका थिएनन्। हिमाल पगाल्ने कार्बन उत्सर्जन उनीहरूले गरेका थिएनन्। अहिलेको जलवायु संकट उनीहरूको सिर्जना थिएन। तर जलवायु संकटको सबैभन्दा ठूलो मूल्य भने तिनै धरती पुत्रहरूले र यो भूगोलसँग कुनै चिन्जान नभएका पर्यटकले आफ्नो जीवन दिएर चुकाए। जलवायु संकटको असमान भारका कारण समाप्त भएका र फेरि पनि समाप्त हुन सक्ने जीवनहरूमाथि हामीले केवल शोक मनाएर अब पुग्दैन। हामीले संकल्प गर्नै पर्छ। यो शहादतलाई न्यायको औजार बनाएर हामीले जलवायु न्यायको ढोका ढकढक्याउनेछौँ।
0: सभापति लामिछानेले बाढीबाट प्रभावित नागरिकहरूको आक्रोशलाई सरकार विरुद्धको प्रहारका रूपमा नभई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्ने बताउनुभयो। सभापति लामिछानेले जलवायु परिवर्तनका कारण हुने क्षतिको न्यायोचित अन्तर्राष्ट्रिय सम्बोधन हुन आवश्यक रहेको पनि बताउनुभयो। पुनर्निर्माणका नाममा नेपाली जनतामाथि थप ऋणको भार थोपार्न नहुने भन्दै उहाँले अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन गर्नेतर्फ नेपालको ध्यान जानुपर्ने बताउनुभयो। सभापति लामिछानेले राष्ट्रसङ्घको 81 महासभामा नेपाली प्रतिनिधिमण्डलले जलवायु सङ्कट र हिमालयको अवस्थाबारे विश्व समुदायको ध्यान आकर्षण गराउनुपर्ने समेत बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले जेएनजी विद्रोहको 1 वर्ष पूरा हुँदा उनीहरूको माग अनुसारको काम भएको छ कि छैन भन्नेतर्फ सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको थियो। सांसदहरूले जेएनजी आन्दोलनपछि मृतक आफन्त र घाइतेहरूसँग गरिएका सम्झौता र सहमति पूरा गर्नेतर्फ सरकार गम्भीर बन्नुपर्नेमा जोड समेत दिनुभयो। यस्तै बैठकमा बाढीका कारण विभिन्न स्थानका कनेक्टिभिटी टुट्दा समस्या बढेको प्रति सरकारको ध्यान आकर्षण गराउँदै सांसदहरूले ग्यास अभावका कारण कैयौँ नागरिकहरू समस्यामा परेको प्रति पनि सरकारको गम्भीर ध्यान जानुपर्ने जोड दिनुभयो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले दुवै पक्षले हार र जितको अवस्था हासिल गराउन मेलमिलाप सम्बन्धी विधेयक संशोधन गर्न लागिएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाब दिँदै उहाँले मेलमिलाप बढेमा अदालतमा मुद्दाको चाप घटाउने विश्वास व्यक्त गर्नुभयो। सो विधेयकमाथिको छलफलमा भाग लिनुभएका सांसदहरूले स्थानीय तहको सहयोगका सामुदायिक मेलमिलाप कार्य बढाउन विधेयक महत्वपूर्ण हुने तर बाध्यताका आधारमा मेलमिलाप हुन नहुने धारणा राख्नु भएको थियो। बैठकले सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। यस्तै प्रतिनिधि सभा बैठकमा एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पेश भएको छ। सभाको आजको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले परिषद एसियाली विधायकी संस्थाहरूबीच कानुन तर्जमा विधायकी नीति कानुनी सूचना तथा कानुन सुधार सम्बन्धी अनुभव आदान प्रदान र सहकारीका माध्यमबाट कानुनी शासन तथा कानुनी संस्कृतिको प्रवर्धन गर्ने अन्तर सरकारी निकाय भएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकमाथिको दफावार छलफल सहितको प्रतिवेदन सभामा पेश गर्नुभएको हो। यसअघि राष्ट्रिय सभाको बैठकको विशेष समयमा सांसदहरूले भोटेकोसी बाढी लगत्तै उद्धारका लागि आउन लागेका विदेशी विज्ञ र प्राविधिकहरूलाई सरकारले अनुमति नदिँदा मानवीय क्षति बढेको बताउनुभयो। सांसदहरूले भ्रष्टाचार विरुद्धको अभियानलाई सफल बनाउन राजनीतिक दल तथा सबै पक्ष एकजुट हुनुपर्ने, जेएनजी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्ने तथा विपद प्रभावितको उद्धार राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिनको 1:15 बस्नेछ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण बुधबार आज हालसम्म 1372 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 178, नुवाकोटमा 197, धादिङमा 70, चितवनमा 363, गोर्खामा 77, तनहुँमा 38, नवलपरासी पूर्वमा 227 र नवलपरासी पश्चिममा 222 जना गरी 1372 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1148 शव व्यवस्थापन अर्थात् माटोमुनि सुरक्षित राखिएको प्रहरीले जनाएको छ। यसै गरी हालसम्म बाढीका कारण प्रभावित 13,583 जनाको उद्धार गरिएको छ भने बाढीपछि बेपत्ता भएका 4,077 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अब बाँकी समाचार। नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नेपाललाई जलवायु परिवर्तनको उच्च जोखिमबाट जोगाउनु पर्ने बताउनु भएको छ। 113 बिपी जयन्तीको अवसरमा आज भक्तपुरमा आयोजित विचार गोष्ठीमा पूर्व प्रधानमन्त्री देउवाले विनाशकारी भोटे कोशी बाढीका कारण नेपाललाई अपूर्णीय क्षति पुगेको बताउँदै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपदको सामना विरुद्ध अभियान नै थाल्नुपर्नेमा जोड दिनुभयो। जलवायु परिवर्तनको जोखिम विश्वव्यापी भएको उल्लेख गर्नुहुँदै उहाँले सम्भावित विपत्तिको सामना गर्न गम्भीर रूपमा लाग्नुपर्ने बताउनुभयो। पूर्व सभापति देउवाले पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतले न्याय दिनेमा आफू पूर्ण विश्वस्त रहेको पनि बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको आजको बैठकले रसुवा बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्त सम्बन्धी अध्ययन र विश्लेषण गरी असोज 2 गतेसम्म सुझाव सहितको प्रतिवेदन पेश गर्न उपसमिति गठन गरेको छ। समितिले सुझाव सहितको प्रतिवेदनका लागि सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताले जुनसुकै कम्पनीको खाली ग्यास सिलिन्डर ल्याए पनि ग्यास भरेर उपलब्ध गराउने व्यवस्था गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले निर्देशनको उल्लङ्घन भएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने बताउनुभयो। बैठकमा सांसदहरूले चाडपर्वको समयमा आम नागरिक तथा विद्यार्थीहरूलाई ग्यासको अभावले भइरहेको असहजता रोक्न ग्यासको आपूर्ति वितरण र मौजदातको प्रभावकारी अनुगमन र कालो बजारी नियन्त्रण गर्नुपर्ने बताउनु भएको थियो। नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 करोड रुपैयाँ सहयोग गरेको छ। टेलिकमले रसुवा स्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले उक्त रकमको चेक अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई आज हस्तान्तरण गर्नुभएको हो। चेक हस्तान्तरण कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हा र सचिव एवं कम्पनी चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलको उपस्थिति रहेको थियो। यस्तै तनहु समाज युकेले बाढी पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि 10 लाख, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन काभ्रे शाखाले 32,46,000 रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ। त्यसै गरी कपिल वस्तु तौलिहाँ स्थित कालिका स्वावलम्बन सामाजिक केन्द्रले 1,55,000 र पर्सा वीरगन्ज स्थित शिवम बचत तथा ऋण सहकारी संस्थाले 2,51,000 रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको छ। रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ नाकामा अल्पत्र परेका 670 नेपाली नागरिकको साकुशल उद्धार गरिएको छ। नेपाल चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उहाँहरूलाई स्वदेश फर्काइएको सशस्त्र प्रहरी बलले जनाएको छ। व्यापार व्यवसाय भ्रमण पर्यटन लगायत विभिन्न कामले केरुङ पुगेका नेपाली यही भदौ 10 गते भोटेकोशीमा गएको बाढीका कारण उतै रोकिएका थिए। रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको पुनः स्थापना कार्य सम्पन्न भएको छ। हालसम्म प्रभावित मध्ये 1,093 FTTH लाइन पुनः सञ्चालनमा ल्याइएको र बाँकी लाइन सम्बन्धित क्षेत्रको भौगोलिक तथा बस्तीको अवस्था, प्राविधिक सम्भाव्यता र ग्राहकको मागका आधारमा क्रमशः सञ्चालनमा ल्याइने कम्पनीका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। बाढीले अवरुद्ध मनासलु पदमार्ग पुनः सञ्चालनमा आएको छ। मनासलु पदमार्ग अन्तर्गत 2 ठाउँको पुल बाढीले बगाएर बाटो बन्द भएपछि स्थानीयले फड्के बनाएर पुनः सञ्चालनमा ल्याएका हुन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानका 5 वटा पेट्रोल ट्याङ्करमाथि आक्रमण गरी एउटा ट्याङ्करलाई डुबाइदिएको छ। इरानी सेनाले आफ्ना युद्धपोतमा निशाना साधेको बदलामा अमेरिकी सेनाले इरानी पेट्रोल ट्याङ्करमाथि आक्रमण गरेको हो। अमेरिकी आक्रमणको जवाफमा इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखाडा र स्ट्रेट अफ होर्मुजको अमेरिका वाहन र पेट्रोल ट्याङ्करमा प्रहार गरेको छ। अमेरिका इरानबीच छ महिनापछि फेरि एक अर्कामाथि आक्रमण गर्ने क्रम सुरु भएको छ। फलस्वरूप एसियाली बजारमा कच्चा तेलको मूल्य आकाशिएको छ। अब आर्थिक समाचार।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: प्रधानमन्त्री राहत कोषमा करिब 12 अर्ब रुपियाँ जम्मा भएको छ। गत भदौ 10 गते रसुवा भोटेकोसी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 11,98,97,96,84 रुपियाँ मौजात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। कोषमा जम्मा भएको रकम मध्ये 9 वटा वाणिज्य बैंकका खाताहरूमा 8,78,82,58,304 रुपियाँ मौजात रहेको छ। यस्तै 2 वटा वाणिज्य बैंकमा 2,11,43,427 अमेरिकी डलर मौजात रहेको छ। यसअघि बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कोषबाट 1 अर्ब रुपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। बाढीपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको हो। उद्योगलाई उखु बेचेका किसानले 6 महिना भइसक्दा पनि पैसा नपाएपछि समस्यामा परेका छन्। सर्लाहीको दौंकुल गाउँपालिका 2 रहेको अन्नपूर्ण चिनी उद्योगले गत वर्ष उखु खरिद गरेको भुक्तानी अझै किसानलाई दिएको छैन। उखु किसानहरूले उद्योगलाई दिएको उखुको आंशिक रकम मात्र पाएको र कबुल गरेको समयमा ठेक्का रकम नतिरे साहुलाई ब्याज बुझाउनु पर्ने चिन्तामा रहेको बताएका छन्। रकम प्राप्त नगरेका विभिन्न उखु किसानको उजुरी पछि सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको अध्यक्षतामा गठन गरिएको छानबिन समितिले उद्योगबाट 22 करोड हारहारीमा किसानको भुक्तानी पाउन बाँकी रहेको प्रतिवेदन सार्वजनिक गरे पनि उद्योग प्रशासनले भने दैनिक किसानको भुक्तानी भइरहेको दावी गरेको छ। यस्तै उद्योगका प्रशासकीय प्रमुख रमेश श्रीवास्तवले किसानको भुक्तानी बाँकी रहेको र भुक्तानी दशैं अगाडिसम्म गरिसक्ने गरी काम भइरहेको पनि बताउनुभयो।
2: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो बालिका माध्यमिक। खेल समाचार अजय बमबाट।
5: काठमाडौँमा जारी नेपाल भलिबल लिग एनबिएलको खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले खप्तर फाल्कन्सलाई पराजित गरेको छ। यो खेलमा हार बिहोर्दै खप्तर फाल्कन्स भने प्रतियोगिताबाट बाहिरिएको छ। राष्ट्रिय खेलकुद परिषदको कभर हलमा भएको खेलमा अन्नपूर्णले खप्तरलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किङ्सको यो तेस्रो जित हो। जितसँगै अन्नपूर्ण किङ्स 4 खेलबाट 9 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उभिएको छ। पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको अन्नपूर्ण दोस्रो खेलमा काठमाडौँ रेड्स र तेस्रो खेलमा मधेस वारेसलाई पराजित गरेको थियो। यता लगातार 4 हारसँगै खप्तर प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ। खप्तर यसअघि पहिलो खेलमा सगरमाथा समयर्स, दोस्रो खेलमा कर्णाली शिवराज र तेस्रो खेलमा मधेस वारेससँग समान 3-0 सोझो सेटमा पराजित भएको थियो। जारी प्रतियोगितामा 6 पुरुष टिम सहभागी छन्। सानै उमेरदेखि प्रतिभावान खेलाडीलाई फुटबलको मूलधारमा ल्याउने उद्देश्यसहित राष्ट्रिय अन्तर्विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ। देशभर गरी कुल 300 भन्दा बढी स्कुलका टिमको सहभागिता रहने बताइएको प्रतियोगिता एसियन पेन्ट्स च्याम्पियनसिप अन्तर्विद्यालय U18 छात्र तथा छात्र राष्ट्रिय फुटबल प्रतियोगिता 2 चरण गरी सम्पन्न हुने बुधबार आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।
2: अब मौसम। आज राति देशका हिमाली र पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भोटेकोसी बाढी प्रभावितहरूको पुनर्स्थापना र पुनर्निर्माणमा तीव्रता दिन सरकारको ध्यान आकर्षण। बाढी प्रभावितको आक्रोशलाई राज्यप्रतिको अपेक्षाका रूपमा लिनुपर्नेमा रासुपा सभापति रवि लामिछानेको जोड। भोटेकोसी बाढीमा मृत्यु भएका मध्ये हालसम्म 1372 जनाको शव फेला, 4077 जना अझै बेपत्ता र अमेरिका र इरान बीच 6 महिनापछि फेरि सुरु भएको युद्धले एसियाली बजारमा कच्चा तेलको मूल्यमा वृद्धि। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: नेपालको समावेशी आवाज। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यो सुन्नुहोस् लोकसेवा आयोगको सूचना। लोकसेवा आयोग केन्द्रीय कार्यालयले विभिन्न विज्ञापनमा लिएको लिखित परीक्षामा सम्मिलित उम्मेद्वारहरूमध्ये वर्णानुक्रम अनुसारका उम्मेद्वार उत्तीर्ण भई सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएका उम्मेद्वारहरूले पासपोर्ट साइजको फोटो 2 प्रति, आवश्यक न्यूनतम योग्यता, यकिन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारमको प्रथम र द्वितीय पाना 2-2 प्रति भरी यो सूचना प्रसारण भएको मितिले 7 दिनभित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा उक्त प्रमाणपत्रहरूको प्रतिलिपि उम्मेद्वार आफैले प्रमाणित गरी रुजु गराउनुपर्नेछ। आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातको प्रमाणपत्रहरू नपुर्याएसम्म जुनसुकै बखत दरखास्त रद्द हुनेछ। छनौट भएका उम्मेद्वारले अन्तर्वार्ता दिन आउँदा सकल कागजात र प्रवेशपत्र लिई 1 घन्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनुपर्नेछ। सामूहिक परीक्षण र अन्तर्वार्ता दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत सञ्चालन हुनेछ। साथै लोकसेवा आयोगबाट विभिन्न पदहरूका सिफारिस सम्बन्धी सूचना पनि प्रकाशन प्रसारण भएका छन्। विस्तृत जानकारीका लागि मिति 2083 भाद्र 24 गतेको गोर्खापत्र साथै आयोगको वेबसाइट www.psc.gov.np लगन गरी हेर्न सक्नुहुनेछ। लोकसेवा आयोग। आदरणीय श्रोता, हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ अमर गीतमाला कार्यक्रम।
8: अमर गीतमाला,
9: अमर गीतमाला,
8: देशकै प्रसारण इतिहासको जननी संस्था रेडियो नेपाल, जसले नेपाली संगीत आकाशबाट कहिल्यै नअस्ताउने अजर अमर गीतहरू जन्मायो र चिनायो कैयन कलाकर्मीहरूलाई।
9: नेपाली संगीत इतिहासको सुनौलो युगमा चम्किएका त्यस्तै सदाबहार गीतहरूको एउटा माला कार्यक्रम अमर गीतमाला,
8: प्रत्येक बुधबार राति 9 बजेको समाचार पछि
9: संगीत सुनेर आनन्द लिने बानी बसालौ।
10: नमस्कार, अमर गीतमाला कार्यक्रमको पर्खाइमा रहनुभएका तमाम आदरणीय श्रोताहरूमा म कार्यक्रम प्रस्तुता विमल गेवाली रात्रिकालीन साङ्गीतिक अभिवादन गर्दछु। प्रविधि संयोजनतर्फ मसँगै मेरा मित्र शङ्कर भण्डारी हुनुहुन्छ। बुधबार राति 9 बजेको समाचार पछि नेपाली सङ्गीत इतिहासका एउटा युगीन कालखण्डमा तयार भएका अजर अमर गीतहरूको सङ्ग्रह गरेर अमर गीतमाला कार्यक्रम प्रस्तुत गर्दै आएका छौँ। आज कार्यक्रमको तेस्रो श्रृङ्खला नेपाली सङ्गीतको सुनौलो इतिहाससँग जोडिएको त्यो युगीन समयमा रेकर्ड भएका कालजयी गीतहरूको सङ्ग्रह कार्यक्रम अमर गीतमाला प्रस्तुत हुन लागेको खबरले धेरै श्रोताहरूले हामीलाई स्याबास दिनुभएको छ। श्रोताहरूका प्रतिक्रियाहरू आगामी कार्यक्रमहरूमा म क्रमशः समावेश गर्दै जानेछु। आज कार्यक्रमको आरम्भ गर्नु अघि एउटा सम्मानित स्रष्टाको जन्म जयन्तीको सन्दर्भमा अलिकति चर्चा गर्न चाहन्छु। नेपाली सङ्गीताकाशकी सदाबहार गायिका श्रद्धेय स्वर सम्राज्ञी अरुणा लामाको जन्मदिन हो आज। विक्रम सम्वतको 2002 भाद्र 24 गतेका दिन भारतको दार्जिलिङ स्थित घुम पहाडमा पिता सूर्यबहादुर लामा र माता सन्माया लामाकी सुपुत्रीका रूपमा नेपाली सङ्गीताकाशकी स्वर सम्राज्ञी अरुणा लामाको जन्म भएको थियो। दार्जिलिङमा जन्मेर पनि अरुणा लामाको धेरै समय नेपाली सङ्गीतका लागि नेपालमै बित्यो। उहाँका पति श्रद्धेय शरण प्रधान सङ्गीतकार हुनुहुन्थ्यो। 27 वर्षको उमेरमा शरण प्रधानको निधन भए पछाडि अरुणा लामाले एकल जीवन जीवन बाध्य हुनुभयो। विरह र वेदनाका स्वरहरूमा ज्यादै खुल्ने अरुणा लामाको त्यो कोकिल कण्ठले सजिएको स्वर मार्फत हामी धेरै नेपालीहरूले नेपाली सङ्गीतमा थुप्रै गीतहरू पाएका छौँ। अरुणा लामाको जन्म जयन्तीको सन्दर्भमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले नै गाउनुभएको एउटा कालजयी गीतबाट कार्यक्रमको साङ्गीतिक यात्रा हामी आरम्भ गर्छौँ। आँसुले बगाएर सम्झना बग्ने होइन भन्ने बोलमा यो गीतको रचना पी अर्जुनले गर्नुभएको हो भने सङ्गीत सङ्गीतकार मणिकमल छेत्रीको।

स्वर सम्राज्ञी अरुणा लामाको स्वरमा आँसुले बगाएर सम्झना बग्ने होइन पी अर्जुनका शब्दहरू, मणिकमल छेत्रीको सङ्गीत। साहित्य र सङ्गीतको सन्दर्भमाथि चर्चा गर्दै अर्को एउटा सन्दर्भ जोड्न चाहन्छु यहाँनिर। भदौ 24 गते हामीले अरुणा लामालाई सम्झँदै गर्दाखेरि भदौ 24 को यो दिन अत्यन्त ऐतिहासिक महत्व बोकेको दिन पनि हो। नेपाली साहित्यको जगतमा श्रद्धेय विश्वेश्वर प्रसाद कोइराला अर्थात् बिपी कोइराला नेपालको राजनीति अथवा नेपालको साहित्य जगतका एकजना विराट व्यक्तित्व। बिपी कोइरालाले सिर्जना गर्नुभएका साहित्यका धेरै कृतिहरू अजर छन्, अमर छन्। साहित्यिक व्यक्तित्वका हिसाबले बिपीको नाम अत्यन्त विशिष्ट कोटिको छ, उच्च कोटिको छ। विश्वेश्वर प्रसाद कोइरालाको योगदानले आज नेपालमा हामीले लोकतान्त्रिक शासन पद्धतिको गणतान्त्रिक व्यवस्थाको प्रयोग गरिरहेको सन्दर्भ छ। 2007 सालसम्म विद्यमान तत्कालीन राणा शासनका विरुद्धमा अत्यन्त किशोर अवस्थादेखि नै आफूलाई त्यतैतर्फ राजनीतिको क्षेत्रमा होमेर राजनीतिक परिवर्तन मार्फत जनताको समृद्धिको सपना देख्नुभएका विश्वेश्वर प्रसाद कोइराला नेपाली राजनीतिको एउटा उच्च कोटिको व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले नेपालको राजनीतिमा जति योगदान दिनुभएको छ त्यस्तै योगदान साहित्यिक क्षेत्रमा पनि छ। भदौ 24 को सन्दर्भमा अरुणा लामालाई साङ्गीतिक कार्यक्रम मार्फत सम्झँदै गर्दा विश्वेश्वर प्रसाद कोइरालाको साहित्यिक योगदानको पाटोमा पनि थोरै चर्चा गर्न मन लाग्यो र मैले भदौ 24 को सन्दर्भमा बिपी कोइरालालाई सम्झेँ। अब कार्यक्रमको दोस्रो साङ्गीतिक कोशेली स्वरूप अर्को एउटा गीत यहाँहरूको माझमा प्रस्तुत गर्छु। तारा देवीको स्वर छ, किरण खरेलको रचना, नातिकाजीको सङ्गीतमा आऊ न आऊ तिम्रो खुसी म त सधैँ पर्खिरहन्छु। यो गीत सुनौ र किरण खरेलको विषयमा अलिकति चर्चा गरौँला।

तारादेवीको स्वर, किरण खरेलको रचना, नातिकाजीको सङ्गीत, आऊ न आऊ तिम्रो खुसी म त सधैँ पर्खिरहन्छु। किरण खरेल गीतकारको रूपमा अत्यन्त विशिष्ट नाम, नेपाली गीतकारितामा धेरैभन्दा धेरै गीत लेखेर धेरै सङ्गीत पारखी श्रोताहरूको मन जित्ने गीतकार किरण खरेलको सन्दर्भमा अलिकति चर्चा गर्ने समय पनि हो यो। यसै साता मात्रै नेपालको अत्यन्त प्रतिष्ठित पुरस्कारको रूपमा लिइने जगदम्बाश्री पुरस्कारबाट आदरणीय किरण खरेल सम्मानित हुनुभएको छ। उहाँलाई यो वर्षको जगदम्बाश्री पुरस्कार दिइने घोषणा गरिएको छ। किरण खरेलको सन्दर्भ गीतकारको रूपमा

सुन्दर सुशील सङ्गीत नामक कार्यक्रम होस् अथवा त्यस्ता धेरै रेडियो कार्यक्रमहरू छन्। विगतमा रेडियो नेपाल मात्रै प्रसारण माध्यमको रूपमा रहँदाखेरि गीतकार किरण खरेल एउटा कार्यक्रम प्रस्तुता सञ्चालकको रूपमा पनि अत्यन्त सरलता सहजता मिठो सुमधुर शैलीमा उहाँ कार्यक्रम प्रस्तुत गर्न खप्पिस हुनुहुन्थ्यो। उहाँले नेपाली सङ्गीतको लागि धेरै सयौँको सङ्ख्यामा गीतहरू सिर्जना गर्नुभएको छ, चाहे नेपाली चलचित्रतर्फ होस् चाहे हामीले सुगम सङ्गीत भनेर प्रस्तुत गर्ने यस्तै श्रुति मधुर आधुनिक गीतहरू हुन्। यी गीतहरूमा किरण खरेलको कलम अत्यन्त सरलतापूर्वक सुललित हरफहरूमा सजिएर आउने गर्दछ। त्यसकै एउटा उदाहरण आऊ न आऊ तिम्रो खुसी म त सधैँ पर्खिरहन्छु, तारादेवीले गाउनुभएको गीत मैले प्रस्तुत गरेको थिएँ। अब यसपछि यस्तै सुमधुर गीतहरूको लहरभित्र अर्को एउटा गीत राख्छु, माणिक रत्नको स्वर हो, म पनि त मानिस हुँ छातीभित्र मुटु चल्छ भन्ने बोलमा। यो गीत 2027 सालमा रेकर्ड भएको अभिलेख छ हाम्रो लाइब्रेरीभित्र। यो गीतमा पनि किरण खरेलकै चर्चा गर्दै गर्दा किरण खरेलकै रचना रहेको छ। माणिक रत्न नेपाली सङ्गीत जगतका अत्यन्त उच्च कोटिका गायक हुनुहुन्छ। यो गीतमा सङ्गीत नातिकाजीको रहेको छ, सुनौ माणिक रत्नको स्वर नातिकाजीको सङ्गीतमा, फेरि एकपटक गीतकार किरण खरेलको रचनामा।

माणिक रत्नको स्वर, म पनि त मानिस हुँ, छातीभित्र मुटु चल्छ अवश्य पनि। मानिस र मुटु, मुटुसँग जोडिएको हाम्रो संवेदनाको पक्षलाई उद्घाटित गर्ने माध्यम गीत। त्यस्तै अब्बलकोटीका भावनाले संवेदनाले युक्त भएका गीतहरू रचना गर्ने सृजकहरू, उहाँहरूले गीत रचना गर्दाखेरिको जुन संवेदनशीलता अथवा जुन भाषाको प्रयोग, जुन शैलीको प्रयोग गरेर नेपाली भाषा र साहित्यलाई सङ्गीतसँग जोड्नुभयो, त्यो हाम्रो गौरवशाली इतिहास थियो। त्यो इतिहासमा तयार भएका गीतहरू सदाव्यवहार कोटिका यो अर्थमा बन्न सकेका हुन्, त्यहाँ भाषाको प्रयोग सही रूपमा गरिएको छ। सङ्गीतले मागेको लयलाई सङ्गीतकारले बुझेर मात्रै लय भरिएको अवस्था छ। आज प्रविधिले धेरै सजिलो बनाइदिएको अवस्था होला, तथापि गीतमाथिको श्रेष्ठता अथवा गीतभित्रको त्यो उजिलोपन, सदाव्यहारपन ज्यादै कम छ। हामीले स्वर प्रधान गीतहरू मात्रै सुन्दाखेरि पनि त्यो गीतको स्वर र शैलीको कारणले गर्दाखेरि त्यसको सदाव्यहारपन निकै झल्किन्थ्यो विगतमा। रेडियो नेपालले ती सदाव्यहार कोटिका धेरैभन्दा धेरै गीतहरू रेकर्ड गरेको छ, कलाकारहरूले सिर्जना गरेका छन्। तिनै कालजयी गीतहरूको माला हो अमर गीतमाला। हामी यो लहरमा अर्को एउटा यस्तै अजम्बरी कोटिको गीत अर्का सदाव्यहार गायक श्रद्धेय योगेश वैद्यको स्वरमा सुनाउँछौँ। यो गीतमा राममान त्रिचित अर्का अत्यन्त श्रद्धेय विशिष्ट गीतकार हुनुहुन्छ। राममान त्रिचितको रचना रहेको छ भने सङ्गीतकार श्रद्धेय शिवशङ्करले सङ्गीत भर्नुभएको छ। सुनौ योगेश वैद्यको स्वरमा "मेरो नाम पनि लेख्नु अब मायाको गोधुलीमा" यस्तै बोलमा छ।

योगेश वैद्यको स्वर थियो, डाक्टर राममान त्रिसितको रचना, शिवशङ्करको सङ्गीतमा। योगेश वैद्य नेपाली सङ्गीतका अत्यन्त लोकप्रिय गायक हुनुहुन्छ। केही वर्ष अगाडि यो धराधाम छोडेर उहाँ अस्थायी सक्नुभएको छ। यद्यपि स्वरको माध्यमबाट योगेश वैद्यको अत्यन्त सुमधुर स्वर हामीसँग जीवित नै छ। नेपाली सङ्गीतको आकाशमा एउटा उज्यालो चम्किलो नक्षत्रको रूपमा सधैँ रहिरहने स्वर हो। आजको लागि फेरि अर्को एउटा साङ्गीतिक कोसेली यहाँहरूको माझमा ध्रुव केसीको स्वरमा सुनाउँछौँ। गोपाल इन्जनले रचना र सङ्गीत गर्नुभएको यो गीत ध्रुव केसी पनि सदाबहार सङ्गीतसँगको इतिहासमा एउटा श्रेष्ठ कोटिका गायक हुनुहुन्छ। ध्रुव केसीका धेरै गीतहरू छैनन्, उहाँले जति गीत गाउनु भएको छ ती गीतहरू सबै सदाबहार कोटिका नै छन्। सुनौ गोपाल इन्जनको रचना र सङ्गीतमा गायक ध्रुव केसीको स्वरमा यो गीत।

ध्रुव केसीलाई सुन्दै हुनुहुन्थ्यो बगेको पानी फर्कियो बरु बादल भनेर। गोपालञ्जनले रचना र सङ्गीत गर्नुभयो। मैले गोपालञ्जनको सन्दर्भ गीत बज्दै गर्दाखेरि जहिले पनि सम्मानपूर्वक लिने गर्दछु। नेपाली सङ्गीतमा गोपालञ्जन त्यस्तो नाम जसले रचना सङ्गीत र गायन तिनै विधामा आफ्नो अत्यन्त अब्बलता भनौँ, त्यो विशिष्टता भनौँ, अथवा उच्च कोटिको चाहिँ एउटा क्षमता प्रदर्शन गर्न सक्ने सङ्गीतकर्मी हुनुहुन्छ। गोपालञ्जन रचनामा धेरै राष्ट्रिय गीतहरूमा पनि खुल्नु भएको छ। उहाँले लोकगीतको विधामा पनि नेपालको मौलिक भाकाहरू पूर्व मेचीदेखि महाकालीसम्म प्रचलित अनेक थरीका भाका र शैलीहरूलाई लोकगायकको रूपमा पनि आफैले सङ्कलन गरेर साङ्गीतिक सहयात्रीहरूसँगको समूह गायनमा प्रस्तुत गर्नुभएको छ भने आधुनिक गीतहरू सुमधुर सदाबहार गीतहरूमा त उहाँको विशेषता जति गीतकारको छ त्यति सङ्गीतकारको छ। त्यस्तै गायकको रूपमा पनि गोपालञ्जन अत्यन्त श्रद्धेय सङ्गीतकर्मी हुनुहुन्छ। उहाँले रचना र सङ्गीत गर्नुभएको ध्रुव केसीले गाउनुभएको गीत सुनाइसकेपछि अब आजको लागि यो अमर गीतमालाभित्र यस्तै सदाबहार गीतहरू उन्ने क्रमको बिसौनीतर्फ छु म। जाँदा जाँदै अर्को एउटा गीत छोड्छु यहाँहरूको माझमा। पुष्प नेपाली र तारादेवी स्वरमा हुनुहुन्छ, बिदा हुने भइगयो बेला भन्ने बोल छ। हाम्रो पनि तपाईँसँग एक हप्ताको लागि बिदा हुने बेला भएको छ। यो गीतमा भोग्य प्रसाद शाहको रचना रहेको छ। भोग्य प्रसाद शाह रेडियो नेपालका तत्कालीन डाइरेक्टर अथवा कार्यकारी निर्देशकको रूपमा पनि हुनुहुन्थ्यो। 50 को दशकभन्दा अगाडिको समयमा भोग्य प्रसाद शाह रेडियो नेपालसँग केही वर्ष जोडिनुभयो। उहाँ पनि रचनाको मर्म बुझ्ने एउटा सर्जक पनि हुनुहुन्थ्यो। पुष्प नेपालीले भोग्य प्रसाद शाहको रचनालाई आफैले सङ्गीत भरेर तारादेवीसँग गाउनुभएको यो एउटा अजम्बरी गीत यहाँहरूको माझमा छोड्छु र आउँदो साता फेरि यो हाम्रो साङ्गीतिक सहकार्य र सहयात्रालाई निरन्तरता दिन स्टुडियोमा तपाईँसँग आउनेछु। यो गीत छोड्दै बिदा हुन्छु र तपाईँलाई फेरि पनि भन्छु, जाँदा जाँदै हाम्रो सामाजिक सञ्जालहरू मार्फत पनि तपाईँ यो कार्यक्रमलाई सुन्न सक्नुहुन्छ। बुधबार राति 9 बजेको समाचार पछिको समयमा रेडियो मार्फत नियमित हिसाबले साप्ताहिक रूपमा तपाईँले सुन्न सक्नुहुन्छ भने भोलिपल्ट हामी युट्युबमा समावेश गर्छौँ। युट्युबमा गएर पनि तपाईँले यो कार्यक्रमलाई आफूलाई अनुकूल परेको समयमा सुन्न सक्नुहुन्छ। यो जानकारी छोडेर मेरा प्राविधिक सहकर्मी शङ्कर भण्डारीलाई धन्यवाद दिँदै म तपाईँहरूको साङ्गीतिक सहयात्री विमल गेवाली बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
3: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
2: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
3: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
5: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
6: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
5: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
6: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
7: अहिले तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। 10:10 पछिको प्रस्तुतिमा सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 10 बज्नै लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*#2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

नमस्कार। कार्यक्रम सङ्गीत साधनामा यहाँलाई स्वागत छ। म दुर्गा अधिकारी अनि प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल। सङ्गीत साधना कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेघर्जका साथै www.radionepal.gov.np त्यस्तै www.onlineradionepal.gov.np का साथै रेडियो नेपालको एपलाई तपाईँको आफ्नै मोबाइलमा डाउनलोड गरेर पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा हामी पुराना कालजयी सफल र चर्चित सङ्गीत साधकहरूका प्रेरक जीवन अनुभवसँगै सङ्गीत साधनाका कथाहरू यहाँहरूलाई सुनाउँदै आइरहेका छौँ। आजको सङ्गीत साधनाभित्र हामी वरिष्ठ पप गायक ओम विक्रम विष्टका जीवन अनुभवसँगै सङ्गीत साधनाका प्रसङ्गहरू र उहाँका गीतहरू प्रस्तुत गर्नेछौँ।

सम्झन्थे, कृष्ण सिटौलाको रचना, प्रकाश गुरुङको सङ्गीत अनि ओम विक्रम विष्टको स्वरमा रहेको गीत थियो यो। ओम विक्रम विष्ट जो नेपाली गीत सङ्गीत क्षेत्रका प्रसिद्ध गायक हुनुहुन्छ, उहाँका सुन चाँदी भन्दा बदनाम भइ नजाऊ, नभनिदेऊ तिम्रो ओठको लागि लगायतका धेरै पप गीतहरू सुप्रसिद्ध छन्। ओम विक्रम विष्टले आफ्नो गायन यात्रा भने 10 वर्षको उमेरबाट नै गिटार बजाउँदै बजाउँदै भजन गाएर आरम्भ गर्नुभएको थियो। भजनबाट सुरु भएको उहाँको गायन यात्रा पछि पप किङ, पप सम्राटको उपाधिसम्म पुग्यो। काठमाडौँको एउटा साहित्यिक परिवारमा जन्मनुभएका कलाकार विष्टले आर्थिक अभाव त झेल्नु परेन, तर पप गायनमा लाग्दा भने घरदेखि समाजसम्मको उल्झन भने सहनु पर्यो। त्यही उल्झन र जीवनमा आएका असह्य पीडालाई छिचोल्दै छिचोल्दै पछि उहाँ सबैको लोकप्रिय अत्याधुनिक गायक, पप सम्राट, पप किङ भनेर परिचित हुन पुग्नुभयो। अहिले पप सम्राट ओम विक्रम विष्ट आफ्नो स्वास्थ्य समस्याका कारण अमेरिकामा बस्दै आउनुभएको छ। नेपाल आउनुभएको सन्दर्भमा हामीले उहाँले गीत सङ्गीतमा गर्नुभएको साधना, उहाँका सुख दुःखका साङ्गीतिक यात्राहरू सँगसँगै जीवनका अनेक परिस्थितिहरूका सम्बन्धमा रहेर रेडियो नेपालको स्टुडियोमै बसेर कुराकानी गर्ने जमर्को गरेका छौँ। आशा छ यो कार्यक्रमबाट तपाईँले नजानेका नसुनेका धेरै प्रसङ्गहरू उहाँका बारेमा थाहा पाउन सक्नुहुनेछ। कार्यक्रम सुन्दै रहनुहोला भन्दै एकैछिन अगाडि नै बज्दै गरेको त्यो गीतको अर्को अन्तरा तपाईँ माझ राख्छौँ, त्यसपछि हामी उहाँसँग भएको कुराकानीको त्यो प्रसङ्गलाई जोड्नेछौँ।

0: धन्यवाद बहिनी।
1: लामो समयपछि रेडियो नेपालको स्टुडियोमा आज यहाँलाई देख्न पाउँदा हामीलाई एकदमै खुसी लागेको छ होइन।
2: म आफै स्वयं यति खुसी भएको छु कि मलाई आज मेरो आमालाई भेट्न आएको जस्तो अनुभव भइरहेछ मलाई, किनकि यही रेडियो नेपालले 12 वर्षको उमेरदेखि यही रेडियो नेपाल, यो बिल्डिङ थिएन योभन्दा अगाडि पुरानो बिल्डिङ, यताको बिल्डिङ, मैले 12 वर्षमा पुराना दाजुभाइहरूसँग म सानो भए पनि हाफ प्यान्ट लाएर लाइभ गाना गाएको थिएँ, राष्ट्रिय गीत लाइभ हुन्थ्यो, दुइटा माइक तबला बजाउने हुन्थ्यो त्यति मात्रै, 12 वर्षको उमेरमा। आजभन्दा लगभग 55-56 वर्ष अगाडि म पुचे नै थिएँ। एभ्री इयर रेड नेपालको कम्पिटिसन हुन्थ्यो, त्यसमा मैले गाना गाएरै म भोइस टेस्ट भएको मेरो आधार त्यही यही रेड नेपालले मलाई ओम विक्रम विष्ट भन्ने नाम आज चिनायो, किनकि पहिला कुनै पनि अरू कुनै स्टुडियो पनि थिएन, कुनै एफएम थिएन, केही थिएन, यही रेड नेपाल जसले मलाई हरेक ठाउँमा चिनाएर आज यो ठाउँमा म पुगेँ।
1: 12 वर्षको उमेरदेखि यहाँले गीत गाएको भनेर जुन भन्नुभयो प्रसङ्ग निक्लियो होइन, तर मैले यहाँको कता कता हेरे पढे अनुसार 10 वर्षको उमेरदेखि नै गीत गायनमा यहाँ एकदमै सक्रिय, ड्रम सेट आफै बजाएर नेवारी गीत गाउनुहुन्थ्यो रे।
2: गिटार चाहिँ बजाएर मैले 10 वर्षको उमेरमा गाएको, जुन गाना मेरो अहिले पनि पपुलर छ नेवारी समाजमा, हाई हाई रे थुवाया बाच्छा भन्ने, पछि गएर मैले 16 वर्षको उमेरमा पनि त्यो गीतलाई फेरि रे गाएँ। त्योभन्दा अगाडि अरू पनि नेवारी गीत गाएँ, दाजु श्रीराम श्रेष्ठको रचना, स्वर्ग जयराम श्रेष्ठ, धेरैजना राइटरहरूको पनि गीत गाए गाए, त्यसपछि मेरो नेपाली गीतमा कन्टिन्युटी बढ्दै गयो।
1: हजुर, त्यसपछि गीत सङ्गीतमा यहाँ फड्को मार्दै जानुभयो
2: गए,
1: तर वास्तवमा यहाँ जन्मनु भएको काठमाडौँको पनि एकदमै बाक्लो बस्ती भनौँ न, बजार एरिया न्यु रोड होइन, न्यु रोडमा, त्यो पनि साहित्यिक परिवारमा, दौलत विक्रम विष्ट यहाँका पिता हुनुभयो, साहित्यकार, वरिष्ठ साहित्यकार जो रेडियो नेपालमा पनि कार्यरत हुनुहुन्थ्यो, घरमा एउटा साहित्यिक माहौल थियो, यहाँ जानुभयो पप गीततिर होइन, अब पप गीतै गाउने हो म भनेर यहाँले त्यसलाई रोज्नु छान्नु अनि त्यतातिर ज्ञान हुनु, त्यसको सन्दर्भ चाहिँ के थियो होला?
2: एक्चुअली कस्तो भन्दाखेरि मेरो बुवा विदेश जाने मौकाहरू निकै हुन्थ्यो उहाँलाई, एकचोटि उहाँ मलेसिया जानुभएको थियो, त्यस बेलामा उहाँले रेकर्ड प्लेयर जुन तनपत्ता कति मान्छेको घरमा कमै हुन्थ्यो त्यस बेलामा, त्यसमा बिटल्सको गीतहरू, इज बिन अ हार्ड डेज नाइट इत्यादि गीतहरू म साह्रै मन पराउने, त उसको ट्युन्सहरू अलि गाउने स्टाइल शैलीहरू ममा इम्प्रेस भएको थियो, मलाई दिमागमा त्यो आउँथ्यो क्या। अनि मैले गिटार बजाउन कसैले सिकाएको होइन, म आफै सिकेको, गिटार पनि बजाउनु सिकेँ, गाउनु पनि थालेँ, त्यसले गर्दाखेरि साहित्यकार भए पनि मेरो बुवा प्रायः गाउनुहुन्थ्यो, मुवा त झन् कुरै भएन, त्यसरी गर्दाखेरि हाम्रो बुवा र मुवासँग मेरो तालमेल मिल्यो, तर बुवालाई मन पर्दैन थियो मैले गाएको, रिसाउनुहुन्थ्यो, कस्तो टाइपको गीत गाउँछ यो भन्नुहुन्थ्यो, डाँट्नुहुन्थ्यो क्या, अनि मलाई त छक्क लाग्थ्यो, अब आफूलाई चाहिँ मन पर्थ्यो, अरू चाहिँ अरूको के मतलब, अब मुवा त मुवा हो, आमा आमा त जहिले पनि छोराछोरीको त जहिले पनि हिँदैछु, बाउ पनि हो त, बाउ चाहिँ स्ट्रेक हुन्छ अलिकति, आमाले चाहिँ काका काका खुब मन पर्थ्यो कि मलाई, अनि लोकगीतहरू पनि गाउँथेँ, त्यसरी नै मेरो रेड नेपाल प्रवेश भयो।
1: हजुर, यहाँका समकालीनहरू फेरि आधुनिक गीततिर फर्किरहनु भएको थियो,
2: मभन्दा जेठ हो, मभन्दा पहिला गाउने देव श्रेष्ठ,
1: हजुर,
2: एक्चुली त मैले उहाँलाई दाई भन्नुपर्छ, तर हामी साथी साथी हौ,
1: हजुर,
2: उहाँले पनि म पत्थरको देवता होइन त्यो गीत अत्यन्तै प्रचलित भयो, मैले पनि माया त होला नि त्यो छातीभित्र पत्थर पो रहेछ भन्ने गाएँ, सूर्येश्वर राज शर्माको सङ्गीत, तर एरेन्ज मैले नै गरे 14 वर्षको,
1: सूर्यराज शर्मा त यहाँका गुरु पनि हुनुभयो,
2: त्यही सूर्यराज शर्माकै कुरा गरेँ मैले, त्यसरी चाहिँ अनि म रेडियो नेपाल प्रवेश भयो।
1: 2029 सालमा यहाँले गीत रेकर्ड गर्नुभयो, अथवा भनौँ न 2029 सालमा पहिलो गीत औपचारिक रूपमा रेकर्ड गर्नुभएको हो क्यारे होइन,
2: त्यो पहिलो गीत औपचारिक रूपमा त्यो चाहिँ पप गीत भएको भएर,
1: हजुर,
2: खुरा त्यागो हो सम्झ, अब आज मैले तपाईँलाई क्लियर गरिदिउँ, त्योभन्दा अगाडि मैले तिमी ज्योति बन, काली मोरीले थुक्क मोरीले भन्ने लोकगीत, माया त होला नि सुराज सरको, माया त होला नि त्यो छातीभित्र, साँच्चै भन्नु त्यो फर्स्ट गीत, तर मैले दार्जिलिङबाट उता कलकत्तामा बजाउनु हुन्थ्यो द डायमन्ड्स ब्यान्ड भन्ने, उहाँ दाजुहरू जस्तो अब प्रकाश गुरुङ दाई पनि यहाँ काम गर्नुहुन्थ्यो, सुवर्ण लिम्बू दाईलाई ल्याएर, ड्रमरमा देव राणा, गिटारिस्टमा पेम्बा लेप्चा, यी सबै दाईहरूलाई लिएर आएर, अनि यसमा चाहिँ डम्बर राई बेस गिटारमा फर्स्ट टाइम रेडियो नेपालमा मैले बाहिरबाट म्युजिसियन ल्याएर बाजाहरू पनि बाहिरबाट ल्याएर रेकर्ड गरेको गीत बितेको जीवन मेरो
1: बितेको जीवन
2: हजुर त्यही

0: बङ्गो कङ्गो भन्ने बज्थ्यो
1: हजुर,
0: ड्रम सेट यहाँ एउटा सेट यहाँ आमाको, त्यस बेलामा एउटा पियानो एउटा इलेक्ट्रिक गिटार ल्याएको थियो ठाउँमा
1: हजुर,
0: लाजकाजी अङ्कलहरूले त्यो बेलामा मगाउनु भएको, तर त्यो बाजाको कुनै युजै थिएन। पछि मैले त्यो सबै साथीहरूबाट इलेक्ट्रिक गिटार, फेन्डर, अब टप टप कम्पनीको गिटारहरू, ड्रम्स पनि प्रपर ड्रम सब मैले बाजा ल्याएर बजाएपछि यो पपुलर कहाँ भयो त काठमाडौँभन्दा पनि हङकङ नेपालीहरूमा होइन, अब हङकङ भयो, मलेसिया भयो, दार्जिलिङ, कालिम्पोङ, सिक्किम, कलकत्ता नेपालीहरू बाटोमा, आसाम, नागाल्यान्ड इत्यादि पूर्वतिर भयङ्कर पपुलर भयो
1: हजुर, बढी मात्रामा उतापट्टि यहाँका श्रोताहरू बढी हुन्छ,
0: बढ्यो, धेरै नै बढ्यो
1: सायद धेरैले मन पराउन थालेपछि होला यहाँलाई, पछि बिस्तारै पप सम्राट भनेर उपमा पनि दिनुभयो आम जनताले नै दिनुभयो।
0: बिस्तारै मैले मैले बेसकनै हिट गीतहरू गाएँ
1: हजुर,
0: जस्तो मैले याद गरेर ती दिन
1: हो
0: त्यो गीत अत्यन्तै सफल र प्रचलित रह्यो। अब यहाँ पै अहिले जस्तो मिडिया पनि थिएन, केही थिएन, रेड नेपाल एउटाको भरमा हामीले चिट्ठीहरू आउँथ्यो त्यो बेलामा, यति यति पोका चिट्ठी हुन्थ्यो, कसलाई जवाब दिन सकिँदैन थियो, तर त्यही रेड नेपालमा हामीले चाहिँ यसरी नाम कमाउँदै गएँ। त्यहाँबाट मैले मौन तामा यस्तो यस्तो हिट गीतहरू दिँदै गएँ र मलाई माथि म चढ्नमा फर्केर फर्किनु पर्यो
1: हजुर। एकातिर त्यतिखेर यहाँ एकदमै चर्चित हुँदै जानुभएको थियो होइन, एउटा भनौँ न नयाँ गीतको नयाँ प्याटर्नको सुरुवात नै यहाँले गर्नुभयो पप गीत होइन, जुन गीत नेपालमा थिएन नै त्यतिखेर, यो त्यो लयलाई त्यो गीतलाई त्यो सन्दर्भलाई भित्र्याउनका लागि र भित्रिरहँदाखेरि यहाँलाई हेर्ने दृष्टिकोण, त्यो माहौल, त्यो सन्दर्भमा त अलिकति केही न केही सकस चुनौती त पक्कै आयो होला।
0: अत्यन्तै अब यो कुराहरू गर्नु भने त त्यही पुरानो यादहरू आयो फेरि, रेड नेपालमा यही इन्टरभ्यूहरू खुब दियो, अलिकति मन दुख्ने कुराहरू पनि गरियो। अब नातिकाजी अङ्कलहरू, इभन मेरै बुवा यहाँ होइन, इभन शिवशङ्कर दाई, तारा दिदीहरू, एभम मेरो स्वर चाहिँ सबैले मन पराउने, राम्रो पनि थियो मेरो स्वर, तर गाएको चाहिँ भएन यो तिमीले के गाएको भनेर मलाई गाना गाउन के अरे डेट पनि दिँदैनथे। अनि म आँखाभरि आँसु लाग्थेँ कहिले काहीँ, बाहिर पोखरी थियो त्यहाँ गएर बस्थ्यौँ हामी सबैजना, चिया खाने थल थियो, त्यहाँ चिया खायो डेट देला कि भनेर कुरेर बस्यो नदिने। त्यसो गर्दा गर्दा दुःखै सुख गर्दा गर्दा बिस्तारै मैले गाना गाएको गीतहरू नयाँ जेनेरेसनलाई त्यहाँ त्यहाँ चाहिने भयो। ठुल्ठुलो कन्सर्टहरू हुन्थ्यो सभागृहमा, एकाडेमीमा, राष्ट्रिय नाचघरमा, त्यो बेलामा त्यहाँ हेर्ने मान्छेहरू कम हुन्थ्यो, तर म मेरो एउटा पार्ट हुन्थ्यो मलाई मन पराउने, त्यो अडियन्स बढ्दै बढ्दै गएपछि त म बिना प्रोग्रामै नचल्ने पनि भयो।
1: स्टेज प्रोग्राममा ओम विक्रम विष्ट हुनु भएन भने अधुरो हुन थाल्यो,
0: अधुरो अब प्रोग्रामै नचल्ने, म आएर डान्स गरिदिने, नाचिदिने, इलेक्ट्रिक गिटारहरू बजाइदिने, ड्रम सबलाई मजा आउने है, ऊ बसिरहेको मान्छे पनि बुढाबुढी पनि उठ्दिने क्या झ्याम झ्याम गरेर, त्यो एउटा यस्तो जमाना थियो। त्यसो गरेपछि भोलि हाम्रा अग्रजहरू, ए ओम तिमीले गाए त मलाई त मजा लाग्यो, अब तिम्रो त्यो बजाएको ब्यास गिटार, त्यो बास गिटार मलाई पनि गीतमा राख्नु पऱ्यो बाबु भन्न थाल्नुभयो। नभए विरोधी उहाँहरू, ए यस्तो गाउने भने जहिले रिसाउनुहुन्थ्यो, टेट पनि दिनुहुन्थ्यो। मेरो बालाई गाएर भन्दा मेरो बाउ रिसाएर, घरमा तैँले त झोर झोर गाएछस्, यस्तो गीत गाएर मेरो बेजत गरिस्, बाउको गाली पनि सुन्नु पऱ्यो, अब गर्ने के भयो, अब गाली गरेर सुन्यो चुपला, अनि आएर उहाँलाई कुरा लाउँथेँ बाउको, यसो यसो भन्नुभयो बुवाले, साह्रै मन दुखे बुवा, नकरा बुढो मान्छेहरू यस्तै हुनुहुन्थे, चुलाएर बसिन्थ्यो।
1: बुवाको इच्छा यहाँलाई पाइलट बनाउने थियो नि त होइन,
0: पाइलट बनाउने पनि थियो, म पाइलट पढ्न रेडी पनि भएको थिएँ, सबै गइ पनि सकेका थिएँ, कुरा पनि भएको थियो, त्यस बेलामा सस्तो थियो पढ्न, तर त्यो बेलाको पैसा महँगै हो, आँट पनि थियो, बुवाले पनि पढाइदिने कुरा भयो र म पाइलट, किनकि मेरो साथीहरू प्रायः पाइलट बने त्यो बेलामा
1: हजुर,
0: अनि मैले चाहिँ यो सङ्गीतले गर्दाखेरि मेरो मन फेरि आमाले पनि मान्नु भएन, हवाई जहाजमा डराउने क्या अनि केही होला भनेर, त्यत्रो पैसा खर्च गरेर त्यसले गर्दाखेरि तिमीले पढेर त पढेर आउँछ भोलि चाहिँ, त्यो चाहिँ कसले भन्नुभयो भनेदेखि स्वर्गीय बबिसाले, उहाँ चाहिँ सिने क्याप्टन हुनुहुन्थ्यो त्यो बेलामा, भोलि तिमीले जागिर पाउँछौ पाउँदैनौ त्यो चाहिँ हामी ग्यारेन्टी छैन है भन्नुभयो। त्यसो भनेपछि त म जस्तो एउटा मिडल फ्यामिलीको मान्छेलाई लाखौँ रुपियाँ त्यो बेलामा 18 लाख लाग्थ्यो, त्यत्रो सकेर जागिरै पाएन भने त अन्त मेरो त अधुरो हुने भयो,
1: त्यसको कुनै औचित्य
0: औचित्य नै भएन, अनि यसो विचार गरेँ ठिकै छ जे होला होला सङ्गीतमै मरु म भनेर बेसकै नै सङ्गीतमा लागेँ
1: हजुर। पछि आफू पपुलर हुँदै गएपछि साँच्चै मैले ठिक गरेको छु, म गीत गाउनकै लागि जन्मिएको हुँ भन्ने भान भयो कि त्योभन्दा अगाडि नै त्यो एक खालको सोख बनिसकेको थियो कि?
0: पहिला नै सानैदेखि म क्रेजी हुने, यस्तो एक्साइटमेन्ट हुने कि त्यो रङहरू फुल्थ्यो मेरो, त्यो गिटारहरूको साउन्ड, त्यो बेलामा ब्यान्चर्स, स्याडल्स, बिटल्स, रोलिङ स्टोन्स, अब हामी पुच्छे पुच्छे हुँदाखेरि यी सब गीतहरू सुन्दाखेरि, अनि नेपालीको अब नारायण दाईको गीत भएर बच्चु कैलाश दाईको गीत विशेष मलाई मनपर्ने त्यस बेलामा साँच्चै भनौँ भने बच्चु कैलाश दाईको गीतहरू, त्यसपछि प्रेमध्वज प्रधान उहाँको गीतहरू, पछि गएर नारायण दाई मन परेको मलाई, अनि फतेमान दाईहरू बिस्तारै अब आफू पनि आइयो त्यो बेलामा।
1: नारायण गोपालको कतिपय गीत यहाँले गिटार पनि बजाइदिनु भएको छ।
0: मैले त धेरैवटा गीतमा आँखा छोपीदेखि लिएर मायाको आधारमादेखि लिएर म त लाली गुराँस के बिर्सिसकेँ।
1: हजुर, नारायण गोपालले यहाँले बजाउनु भएको गिटार खुबै रुचाउनुहुन्थ्यो रे।
0: गिटार पनि रुचाउनुहुन्थ्यो, मैले गाएको पनि मन पराउनुहुन्थ्यो।
1: अब त्यतिखेरकै सम्झना गर्दै गर्दाखेरि मलाई यतिखेर ट्वाक्क चाहिँ अरुण थापाको याद आयो, जो यहाँका मिज्यू पनि हुनुहुन्छ। यही रेडियो नेपालले गराइदिएको भेट हो त्यो कि बाहिर कोही कतै भेट भएको?
0: होइन होइन, म पाटन कलेज पढ्थेँ।
1: हजुर,
0: पाटन कलेज पढ्दाखेरि स्पेसली हामी छम्सिकेल जान्थ्यौँ, त्यहाँ एकजना अत्यन्तै गिटार बजाउने मान्छे छ, सिङ्गर रे, उसले तिमीसँग भेट्न बेसकै कोसिस गरिरहेको छ यार भनेर कलेजमा कुरा चल्यो।
1: हजुर,
0: एक दिन म कलेज छुट्टी भएर जाँदाखेरि उहाँसँग चिन्जान भयो, त्यसपछि हामी खान्थ्यौँ पिउँथ्यौँ, म नयाँ बानेश्वर घर, उहाँ झम्सिकेल, त्यहाँबाट त्यसो गर्दाखेरि हाम्रो मित्रता भयो। एक दिन त्यो टोलमा हामी गिटार बजाउने हामीलाई मन पराउने मान्छे धेरै हुन्थ्यो, केटा होस् केटी होस् सबैले हामीलाई हेर्न आउने सुन्न आउने, हामी मन्दिरमा गएर बजाउँथ्यौँ, त्यहाँको लामो कहानी छ। एक दिन हामी जौलखेलको दमकल छ नि दमकल, त्यहाँ बाहिर बसेर चिया पिइरहेको खाजा खाइरहेको कलेजबाट त्यही बाटो आउँदाखेरि ठुलो आवाज सुन्यो, झगडा भइरहेको, हानाहान भइरहेको, हामी पनि कुदेर चाहिँ कसलाई के भयो भन्दाखेरि यहाँ हाम्रो साथी अरुणजीलाई चाहिँ पिटी ल्याएछ रगतै रगत, अनि मेरो त रगत खौल्यो। त्यहाँबाट म गएर मैले छुट्याउन जाँदाखेरि त्यहाँ एक प्रकारको झप्टा झप्टी भयो, भएपछि मेरो पनि नाकसाक फुट्यो, झगडा तिनीहरू भागे, त्यहाँबाट हामी त्यही मन्दिरमा पुग्यौँ, रगत आइ नै गएको थियो, त्यही रगत लगाएर हामी बित भएको।
1: ओहो, कस्तो सन्दर्भ,
0: एउटा याद पनि आउँछ आज हुनुहुन्न, त्यसरी चाहिँ मित भएको र मैले सङ्गीतमा पनि उहाँलाई मैले नै ल्याएको, रेडियो नेपालमा भोइस टेस्ट गराएको पनि मैले, आँखाको निद जति माया गरे पनि भन्ने यो गीत, त्यो गीतको फुल एरेन्जमेन्ट, आँखाको निदको फुल एरेन्जमेन्ट मैले नै गरेको।
1: यहाँले अरुण थापा मात्रै होइन धेरै कलाकारहरूलाई कला क्षेत्रमा ल्याउनु भएको छ, मैले सुनेअनुसार धेरै गीतकारहरूलाई गीतकारको रूपमा चिनाउनु भएको छ।
0: धेरै छ, अब त्यो धेरैजना सिङ्गरहरू, लेडी सिङ्गर ल्याएँ, रेन थापालाई मैले ल्याएको होइन, सुकमितलाई मेरै आफ्नो रेकर्डमा चान्स दिएको उहाँले, उहाँलाई होइन, उहाँले जसलाई बोले पनि मेरो रेकर्डमा चान्स दिएपछि त मैले ल्याएको उहाँलाई, भोइस टेस्ट नै नदिकन। दार्जिलिङबाट सङ्गीतकारहरू आउनुभएको थियो, गायक गायिकाहरू आउनुभएको थियो, कुन्ती त्यो बेलामा आउनुभएको थियो, उहाँको श्रीमानहरू सबै आउँदाखेरि, मेरो बुवा त्यो बेलामा एसिस्टेन्ट डाइरेक्टर हुनुहुन्थ्यो, त्यसपछि मैले गएर बुवालाई रिक्वेस्ट गरेर, नातिकाजी अङ्कलहरूलाई रिक्वेस्ट गरेर दार्जिलिङको हरेक परिवारलाई डेट लिदिएँ, अनि मैले गिटार बजाएर कुन्तीको गीत कहिले काहीँ के ला भन्ने गीत चाहिँ मैले नै गिटार बजाएर उहाँलाई भोइस टेस्टै नगरिकन रेडियो नेपालमा इन्ट्री गराएँ, कुन्ती मोक्तानलाई, उहाँ त्यो बेलामा कुन्ती सुन्दा सुन्नुहुन्थ्यो, अनि त्यो उहाँलाई पनि गराएँ। पप सिङ्गिङमा पनि मैले धेरैलाई ल्याएँ, धेरैले मेरो फलो पनि गरेँ र आजसँग पनि छँदैछ, अब यस पनि भयो, अब यही हो।
1: गीत छान्नु पनि हुन्थ्यो होला, चुन्नु पनि हुन्थ्यो होला नि, जुन भेट्यो त्यही त पक्कै पनि गाउनु नथ्यो, गीतकारको छनौट गर्दा, गीतको छनौट गर्दा चाहिँ कसरी गर्नुहुन्थ्यो?
0: अब त्यो बेलामा गीत रोज्दा पनि सङ्गीत पनि रोज्दाखेरि गहन पुरै थियो, भिजेरै हेर्थ्यौँ हामी, नभए त्यस्तो गीत कति पाइन्थ्यो? फेरि त्यो बेलामा गीत पनि पास गर्नु पर्थ्यो, त्यतिकै गर्न पाइँदैन थियो, भोइस टेस्ट गर्नु पर्थ्यो, सङ्गीत सेलेक्ट हुनु पर्थ्यो, त्यस्तो चाहिँ स्ट्रगलको जमाना थियो। तपाईँको अब रेडियो, रेडियोमा ट्र्याक सिस्टम थिएन, च्यानल सिस्टममा गाउनु पर्थ्यो, कसैले हाच्यो गरिदियो भने फेरि गाउनु पर्थ्यो, कोही चियाखाना गयो भने कुर्नु पर्थ्यो, यस्तो गाह्रो थियो, तर त्यो बेलाको स्ट्रगलहरूले हामीलाई सिङ्गर चाहिँ बनाएको हो। त्यस

0: कुनै पनि गीतमा थिएन के त्यो
1: हजुर
0: त्यो गीत पनि सुपर डुपर भयो त्यसपछि शिवशङ्कर थापाजी भयो लेख्नेमा कृष्ण सिटौलाजी भयो नामी नामी व्यक्तिहरू हुनुहुन्थ्यो त्यो बेलामा धेरै अब सर्टमा भन्दाखेरि

0: अब यहाँका यी नारायण कुमार आचार्यहरू लगायत होइन किरण खरेलहरूदेखि लिएर धेरैजनाका गीतहरू यहाँले जुन गर्नुभयो होइन त्यो उत्कर्षमा एक खालको गीती जीवनमा त यहाँ एकदमै माथि उचाइमा पुगिरहनु भएको थियो, श्रोताको वाइ वाइ पनि यहाँले पाइराख्नु भएको थियो। अर्कोतिर चाहिँ मैले सुने अनुसार कति सत्य सुने कति असत्य सुने मलाई थाहा छैन, तर घरमा चाहिँ त्यो सङ्गीततिर बढी भएको भएर पारिवारिक माहौलमा चाहिँ अलिकति यहाँनिर उतार चढाव आइरहेको थियो अरे भन्ने सुने।
1: अब हेर्नुहोस् अब कस्तो हुन्छ भने मेरो घर त्यति सम्पन्नै थियो
0: हजुर,
1: जसले गर्दा मलाई स्ट्रगल गर्न त्यति गाह्रो भएन। मैले म्युजिसियनहरू बाहिरबाट लिएर रेड बारमा ल्याउँथेँ, बाजा मैले यहाँ ल्याउँथेँ, हरेक किसिमको अर्गनहरू वहाँ वहाँ भन्ने जिमी हेन्ड्रिक्सले चलाउने ग्याजेटहरू इत्यादि सब ल्याउँथेँ मैले, त्यही नै युज गरेर मैले गीत गाउँदै गएपछि नेपालमा मैले अल्ट्रा मोडर्न सङ्गीत पनि सुरुवात गरेँ।
0: हजुर,
1: न मलाई पप भन्ने थाहा थियो न मैले त्यो कहिले सुने हो, वेस्टर्नमा मैले पछि थाहा पाएँ। अब जस्तो टम जोन्स एल्विस प्रेसलीहरूले पप गीत गाउँथे, पप भनेर जस्तो ढिलाला ढिलाला गरेर त्यो भयङ्कर हाई हाईसम्म गाउने त्यो चाहिँ पप गीत हो क्या। खासमा पपुलर गीत पनि भन्छ कतिले, तर पपुलरलाई मात्रै पप भनिँदैन, पपको आफ्नै डिजाइन हुन्छ, वेस्टर्न स्टाइल हुन्छ, बेसकल हाई जाने स्वर हुनु पऱ्यो, लो जाने स्वर हुनु पऱ्यो। यो कुराको अब विश्लेषण गर्नलाई लामो लाग्छ, तर यहाँको हाम्रो नेपाली दाजुभाइहरूले चाहिँ दिदीबहिनीले पप भनेको चाहिँ पपुलर हो, पपुलर त अब एउटा टुङ्गा लिएर गाएको पनि पपुलर हुन्छ, आधुनिक गीत पनि पपुलर हुन्छ, लोकगीत पनि पपुलर हुन्छ। तर मेरो गीतलाई पछि पप गीत पप गीत पप गीत भन्न थालेँ क्या जसले पनि, म अत्याधुनिक गायक भनेर अल्ट्रा मोडर्न सिङ्गर भनेर भनिरहेको छु मैले, तर कसले पनि त्यो पपै बनाएर छोडे,
0: कतिले त धामी झाँक्रीको गीत पनि भने एकचोटि त
1: ओहो त्यो त कति कति त्यस्तो कुराहरू, धामी झाँक्री भन्ने यो त बौला गीत पनि भने, यो मान्छे अलिअलि खुसिएको पनि छ भने, किन लामो कपाल पाल्थे
0: विडम्बना,
1: अनि म त पागल त होइन, म मुसुक्क चाहिँ आँखामा आँसु पनि आउँथ्यो कस्तो कस्तो भन्छ। अब त्यो बेलामा फेसन गर्ने पनि भयङ्करै म, त्यो बेलामा अलि फेसन गर्ने पुरै वेस्टर्न स्टाइलको लुगाहरू
0: लाउँथेँ,
1: डिङ्गो बुट भित्राकै मैले, अहिले पनि मसँग डिङ्गो बुटको कलेक्सन छ घरमा। फिल्मका हिरोहरूलाई पनि मैले दिन्थेँ, नाम किन भनौँ, सुटिङको लागि, त्यो एउटा जमाना थियो।
0: त्यतिखेर यहाँका गीतहरू जसरी चर्चित थिए आफ्नो जिन्दगीलाई नि त्यस्तै बनाउनु भएको थियो, यहाँले एकदमै स्मार्ट होइन,
1: एकदमै स्मार्ट थिए। अब शरीरमा बल पनि थियो, अब बिचमा यस्तै हुँदै भयो, बिरामी हुँदै भयो। अब हेर्नुहोस् है जिन्दगी कस्तो रहेछ भने, अब लाइफमा यङ टाइममा मान्छेलाई प्रेम सर्ट टाइमको लभ क्या त्यो भएको लभ हुँदो रहेछ, अनि त्यो एउटा केटी मैले न चिनेको छ न त मैले जानेको छ न मैले कहाँबाट आएको हो थाहा पनि छैन, भेटघाट भयो चिनजान भयो राम्री पनि थियो, त्यो बेलामा आफू पनि गुड लुकिङ थिएँ राम्रो थिएँ, मन्दिरमा गएर आफैले टिका लगाए आफैले माल लगाएर अब त्यो पनि सजिलै, तर त्यो बिहा सक्सेस भएन,
0: चारवटा सन्तान भइसकेपछि
1: बच्चा चाहिँ सबै मेरो मुवा बुवाले हुर्काउनु भयो, मैले हुर्काएँ, बच्चाहरू ठुलो भयो, कोही अमेरिका पढेँ कोही अस्ट्रेलिया पढेँ, मैले सबैलाई पढाएँ, विवाहित भयो सबैको, आफू चाहिँ पिस हो क्या जिन्दगीमा। बिचमा फेरि मैले अब एउटा त्यो पनि फेरि गन्धर्व बिहा गरेँ, पाँच छ वर्ष

0: भन्दा बढी माझिनन् उनी
1: फ्लोरा म्याम
0: फ्लोरा उहाँ बित्नु भयो त्यसले गर्दाखेरि फ्रस्ट्रेट भयो म अब बुढेसकालमा मलाई छोराछोरीले हेऱ्यो भने ठिकै छ अहिलेसम्म मलाई मेरो छोराछोरीले हेरिरहेछन् भनेको जस्तो हेरिरहेछ है
1: त्यसैले त यहाँ अहिले बढी मात्रामा युएसएमै बसिराख्नु भएको छ
0: छोरीले मलाई होल्ड कुरो घर सबै छोरीको छ म पनि त्यसमा आबद्ध छु घरमा मेरो नाति नातिनाहरू छ मेरो दुईजना विदेशी ज्वाइँ छ एकजना छोरीले बिहे गरेन उसले परमेश्वरमा बिताए अनि त्यसरी गर्दाखेरि छोराको छ यहाँ आउँदा छोरा छोरीहरू छ कान्छी छोरी अस्ट्रेलियन हो माइली छोरी अमेरिकन हो त्यसले गर्दा मलाई हेरेछन् भएन भने म ओल्ड होममा जाउँला वृद्धाश्रम
1: राष्ट्रको यत्रो कलाकार होइन
0: राष्ट्रको गहना भनेर मलाई मेरो फ्यान मेरो सङ्गीतलाई रुचाउनेहरूले चाहिँ अहिले पनि मान्नुहुन्छ त्यही नै मेरो लागि सबभन्दा ठुलो सेटिस्फ्याक्सन
1: हजुर अगाडिका जीवनका कुराहरू गर्दै गर्दै अब हामी अलिकति पछिल्लो जीवनतिर पनि आइसकेका छौँ अहिले चाहिँ यहाँ युएसएमै बस्नुहुन्छ
0: म अमेरिकामा ट्रिटमेन्ट गर्न गएपछि मलाई 6 महिनासम्म ट्रिटमेन्ट गरेँ अमेरिकन डक्टरहरूले तर मेरो चाहिँ किडनी गयो ट्रान्सप्लान्ट गर्नुपर्ने स्थिति आयो मैले डरलाग्दोसँग मैले ती दिनहरू बिताएँ मेरो मृत्युसम्म हुने स्थिति पुगिसकेको थियो
1: सामान्य एउटा घुँडाको प्रब्लमले चाहिँ त्यहाँसम्म पुर्यायो
0: घुँडाको प्रब्लमले पेनकिलरको खाएर 18 दिनसम्म पेनकिलर खाँदा घुँडा निको भयो तर भित्र किड्नी त गइसकेको छ थाहै छ तर गर्न अमेरिकनहरूले पनि सकेन गर्न बोगरै हो उनीहरूले निकै धन्न स्टार्टदेखि नै मेरो ग्रिन कार्ड थियो त्यसले गर्दाखेरि बिस्तारै मेरो चाहिँ इन्सुरेन्स थिएन बल्ल मेरो मलाई पैसाको समस्याहरू पनि पऱ्यो किनकि करोडौँ रुपियाँले पनि त्यो पुग्दैन थियो अमेरिका जस्तो एक्सपेन्सिभ संसारमा होइन मलाई परमेश्वरको आशीर्वाद मैले त्यो चान्स पाएँ मैले किडनी पाएँ फ्रीमा पाएँ ट्रिटमेन्ट भयो 20% मैले एक्सपेन्स गरेँ अमेरिकामा पनि सहायता भयो मैले नमागे तापनि मलाई गो फन्डबाट पनि पैसा $20,000-25,000 पनि मलाई सहायता भयो मलाई परमेश्वरले बचाउनु भयो सबैजनाको माया सबैको प्रार्थना सबैको दयाले म बाँचे
1: हजुर र अहिले हामी यो कुराकानीका क्रममा छौँ एकदमै खुसी पनि महसुस भएको छ किनभने त्यत्रो ठुलो सङ्घर्षबाट यहाँले नयाँ जीवन लिएर अहिले हामी यसरी कुराकानी गर्न पाएका छौँ नि त रेडियो नेपालको स्टुडियोमा होइन
0: त्यही त हाटले सब यही ठाउँमा हुर्किँदा हुर्किँदा बच्चादेखि पहिला पाल्दा पाल्दा आज म यत्रो उमेरमा आएर फेरि इन्टरभ्यू दिँदैछु
1: हजुर हजुर भनौँ न एउटा परिवार नै साहित्यिक परिवार यहाँको होइन एकदमै सम्मानित परिवार त्यहाँबाट भएन यहाँको यस्तो राम्रो प्रतिभा त्यो प्रतिभाको प्रभाव यहाँका सन्तानहरूमा चाहिँ पर्यो कि परेन त
0: मलाई लाग्छ अब मेरो कान्छी छोरी अत्यन्तै राम्रो गाउँछ तर उसलाई पढ्न मैले अमेरिका पठाएँ त्यहाँ भएन उनी अस्ट्रेलिया गइन् उसको रेन्ज मेरो जस्तै उसलाई गाउने रहर पनि तर विडम्बना के भयो उसलाई पढ्नु पऱ्यो के सङ्गीतमा उसले पढ्न भ्याउँदैन माइले पनि गिटार बजाउँछ उसले पनि गिटार बजाउँछ छोरा चाहिँ खालि ब्यान्डमा बजाउने भयो त्यो मेरो जस्तो प्रतिभा आएन उसलाई अब नातिमा होला कि अमेरिकामा हुने नाति पनि अत्यन्तै राम्रो पियानोइस्ट अहिलेदेखि उसले बजाउँछ प्रोफेसनली अब म त ममा चाहिँ छैन त्यही छोरी हो उसले अरू अरू किसिमको गानाहरू गाउँछ अहिले त्यति हो
1: हजुर तर यहाँका गीतहरू त असाध्यै सुन्नुहुन्छ होला
0: अब बाउको गीत त सुनिहाल्छ सुन्छ
1: कुनै उहाँहरूले एकदमै यहाँले गाउनुभएको गीतमध्ये पनि एकदमै मन पराएर यो गीत चाहिँ आहा कस्तो राम्रो बनाउनु भएछ भनेको गीत कुनै छ
0: नि त्यस्तो अब लोकगीतहरू मन पराउँछन् उनीहरू
1: हजुर
0: अनि बुवाको चाहिँ मौनता मन पराउँछ अब को हो त्यो यस्तो कुराहरू मेरो रहर भ्युजेर उनीहरू पनि अलिकति टाइप्ड छन् क्या त्यो भएर सुन्छन्
1: पप गायक भनेर पप सम्राट भनेर उपमा पाउनुभयो तर वास्तवमा यहाँले भजन पनि गाउनु भएको रहेछ एकदमै मिठो त्यो पनि
0: मैले भजन पनि 3-4 गाएछु क्या अरे हजुर अब नेपालमा कहाँ छ मलाई थाहा छैन
1: नेपाल भाषाको गीत पनि गाउनु भएको छ
0: नेपाल भाषा चाहिँ सुरुवातमै गाएको मैले त्यसपछि मैले लोकगीत पनि गाएछु तारा मारङ बजार कि कान्छी अरू नै तर्यो नि बरू नै तर्यो हेलै अब त्यो अहिले बाहिर बाहिर कसले कसले हो गाइसक्यो अब कसलाई के भन्ने भने

0: गीत सङ्गीतका यी कुराहरू सँगसँगै अनि परिवारका कुराहरू सँगसँगै अब हामी कार्यक्रमको तल तलतिर पनि छौँ। जस्तो एउटा साहित्य सङ्गीतमा लागेको कलाकारका विभिन्न पलहरू हुन्छन् रे, होइन, विभिन्न अविस्मरणीय क्षणहरू हुन्छन् रे। यहाँको यो जीवनसम्म आइपुग्दा, यत्तिका दशक गीत सङ्गीतमै बिताइसक्दा कुनै त्यस्तो पल छ जुन पल चाहिँ यहाँ हर हमेसा सम्झिरहनुहुन्छ?
1: त्यो त यस्तो डर लाग्दैछ मसँग। यस्तो कारण म पूर्वदेखि पूर्वाञ्चलदेखि लिएर पश्चिमाञ्चलसम्म कन्सर्टमा गएको थिएँ। म भक्तराज आचार्य दाईका छोराहरू कुन्ती ज्योति घिमिरे ब्यान्ड अत्यन्तै राम्रो ब्यान्ड थियो र पोखराको नेपथ्य ब्यान्ड, त्यसमा चाहिँ मेरो श्रीमती मेरो भाइको छोराहरू दार्जिलिङमा पढ्थ्यो, मेरो बुहारीसँगै दार्जिलिङ गयो, पानीमा भिज्दाखेरि उसलाई निमोनिया भयो। लास्ट कन्सर्ट भक्तपुरमा थियो, चरीकोटको कन्सर्टमा जब म गएँ त्यहाँ फोन आयो अनि मैले त्यो मोबाइलबाट फोन उठाउँदाखेरि मेरो श्रीमती अन्तिम अवस्थामा छ भन्ने सुने, भन्दाखेरि म पागल हुन्न अब
0: फ्लोरा प्रधान
1: म त अब स्टेजमा जाने बेलामा थियो पनि, अनि मिरा दिदी पनि हुनुहुन्थ्यो त्यो बेलामा, ए अब सबैले आँखाभरि आँसु नराख, केही हुँदैन, परमेश्वरले बचाउनुहुन्छ, सबै साथीभाइहरूले कलाकारहरूले भन्न थाल्नुभयो। कता कता हाँस बोकेर म गाना गाएँ, तिनवटा जति गीत गाएँ, लाखौँ थियो अब त्यो बेलामा, जहाँ पनि लाखौँ हुने मान्छे नाचिरहेको थियो, मेरो आँखामा आँसु आइरहेको छ, मैले न रोगो चाहिँ छैन त्यो बेलामा। त्यो बेला नेपाल बन्दको दिन, फेरि हेर्नुहोस् रातको 3 बजे हस्पिटल पुगेँ, त्यो बेलासम्म मेरो श्रीमतीको त्यही होस् रहेछ, इसाराले मात्रै बोल्ने, म त टुवाँ परेँ, छक्कै अब यो स्थिति मैले त पत्याउनै सकिनँ मेरो। त्यसपछि त उसलाई भेन्टिलेटरमा राखिहालेँ, सुतेको छैन फेरि कोही दिनदेखि, मैले टुरले गर्दा त्यहीँ सुतेछु म भुइँमै। त्यहाँबाट उठेपछि त झन् उ त सिरियस भयो, अब भक्तपुरमा प्रोग्राम एनाउन्स गरिसक्यो, पहिल्यैदेखि एनाउन्स गरेको 1 महिनाको टुर, मलाई गाडी लिन आएँ, मैले भने मेरो यस्तो छ श्रीमती, अब जो दायित्व त्यत्रो भइसक्यो, अब सबैको खत्तम हुन्छ अब यसरी भन्दा म छातीमा ढुङ्गा राखेर भक्तपुर पुगेँ। हेर्नुहोस् है, उहाँ उहाँ नै रोएर मैले गाइदिएँ, सबले देखेँ, चस्मा लगाए पनि आँसुहरू झरिरहेछ, क्यामेराहरूले खिच्नेहरू खिचिरहेछ, मसँग त्यो सुट गरेको अझ पनि छ, तर म देख्नु हेर्न सक्दिनँ त्यो। म हस्पिटल पनि पुग्नु 10-15 मिनटमा मेरो श्रीमती जानुभयो। त्यो स्थितिमा के भयो होला, त्यस्तो चाहिँ अब कसरी बिर्सन सकिन्छ? यो एउटा मेरो म्युजिकल लाइफको ठुलो ट्रेजेडी हो। कन्सर्ट गर्न जाँदा जाँदै पनि यस्तो होला भने के थाहा,
0: अविस्मरणीय डरलाग्दो पल भनौँ न,
1: डरलाग्दो पल सबैले देखाएको छ, म कस्तो दुःखमा थिएँ, पागल जस्तो थिएँ म।
0: फ्लोरा प्रधान यहाँको दोस्रो म्यारेज गर्नुभएको म्याम हुनुहुन्थ्यो, होइन, पहिलो म्यामसँग त यहाँको डिभोर्स भइसकेकै थियो, होइन, र उहाँसँग भेट हुनुमा चाहिँ पृथ्वीराज प्रधान, जसको गीत चाहिँ
1: उहाँ कालिम्पोङबाट आउनु भएको फ्लोरा प्रधानको आफ्नै
0: दाजु
1: इन्जिनियर हुनुहुन्थ्यो, उहाँलाई सङ्गीतमा ठुलो सोख, प्रकाश श्रेष्ठदेखि त्यस बेलाका नामी नामी सिङ्गरहरू सबैले गाए, त्यसमा म पनि परेँ एउटा। त्यसै बेलामा मलाई उहाँको दाजुले आफ्नो बहिनी चिनाइदिनु भयो,
0: 7 वर्षपछि फेरि छुट्टिनु पर्यो, होइन, तर फ्लोरा भनेर उहाँको नाम दिएर यहाँले एउटा एल्बम निकाल्नु भयो,
1: होइन,
0: अनि जुन चाहिँ सधैँभरि कालोजयी भनेर रहिरहनेछ। सबै सन्तानको माया उत्तिकै हुन्छ, यो सबैले भन्नुहुन्छ, तर पनि त्यहाँ मध्ये पनि कहिले काहीँ रोज्नु पर्दा गीत सङ्गीतको क्षेत्रमा चाहिँ आफूले रोज्नु पर्दा यहाँलाई आफैलाई मन परेको गीत चाहिँ कहिले काहीँ यो चाहिँ आहा भने जस्तो आफैलाई लागेको चाहिँ कुनै?
1: मैले त अब आफ्नो गीत मलाई मनपर्ने त धेरै छ,
0: हजुर,
1: सन्तान सबै आफ्नो हो, तर पनि मलाई म ममता भन्ने गीत चाहिँ मैले गाएकोमा त्यसमा मैले पनि निकै काम गरेको छु,
0: हजुर,
1: सुवर्ण लिम्बू जस्ता साथीहरूले मलाई साथ दिए, प्रकाश गुरुङ, अब अरू धेरै साथीहरूले मलाई साथ दिए, त्यो ममता मलाई स्पेसल मनपर्ने गीत हो,
0: हजुर हजुर, यहाँलाई असाध्यै धेरै मन पराउनु भएको गीत हो।

0: यतिका हामीले कुरा गरिसक्दाखेरि, यतिका यहाँका समयका ती जीवनका ती गीतका कुरा गरिसक्दाखेरि, एकजना पप सम्राट ओम विक्रम विष्ट जो सबैको मनमुटुमा बस्नु भएको छ, यतिका समय यो सङ्गीतमा उहाँले जीवन समर्पण गर्नुभयो, उपलब्धि चाहिँ के हासिल गर्नुभयो त भन्ने एक खालको जिज्ञासा कुराहरू पनि आउँछ होला। यहाँलाई के लाग्छ, उपलब्धि जीवनमा के हासिल गरेँ होला भन्ने लाग्छ यहाँलाई?
1: मेरो आत्मसन्तुष्टि हो। अब सङ्गीतमा त्यो बेलामा त पैसै थिएन, यही रेट नेपालले मलाई 20 रुपियाँ दिन्थ्यो गाउँदाखेरि, करेली नोट त्यो पनि नयाँ। त्यसमा 2000 थपेर म सबै कलाकारलाई लगेर पुतली सडकमा लगेर खाजा खुवाउँथेँ। त्यस बेलाको 2000
0: धेरै
1: हुन्थ्यो, 15-16 जना बाहिरबाट ल्याएको हुन्थेँ मैले, सबै म्युजिसियन, रेल नेपालको म्युजिसियन पनि हुनुहुन्थ्यो त्यो बेलामा, धेरैजना बितिसक्नुभयो। अब म 12 वर्षको उमेरदेखि यही रेडियो नेपालमा, यो बेलामा यो बिल्डिङ बनाएको थिएन, पछि जापानिजहरूले बनाउँदाखेरि म हिँडै थिएँ।
0: यसरी नै रेडियो नेपालबाट सङ्गीतको यात्रा यहाँको सुरु भएको र आज हामी साक्षात्कार गरिरहेका छौँ, अब अन्तमा छौँ। अबका दिनहरू चाहिँ यहाँका कसरी बित्नेछन्? अब युएसएमै बित्नेछन् कि फेरि नेपाल फर्किनु?
1: अब चाहिँ मैले के विचार गरेँ भने, म युएसएममा म जागिर खान्न, मेरो आफ्नै कामहरू सानोतिनो छ, यताउता म गर्छु, मलाई बिदा लिएर आवश्यक पनि छैन। फेरि नेपाल आउने जाने, मेरो पहाडहरू घुम्ने रहर, अत्यन्तै पहाडहरू घुम्ने रहर, हिमालहरू हेर्ने रहर।
0: युएसएबाट नेपाल आउनुभएको सन्दर्भमा हामीले यहाँलाई यहाँसम्म आउन अनुरोध गऱ्यौँ, हाम्रो अनुरोधलाई यहाँले स्वीकार गरिदिनुभयो र यहाँ हामीले यति कुराकानी गर्न पायौँ, होइन, हामी मनदेखि नै आभार प्रकट गर्न चाहन्छौँ।
1: तपाईँलाई म धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु र भाइ प्राविधिक साथीहरू सबैलाई धेरै धेरै धन्यवाद। यसरी नै म रेड नेपाल आइरहन पाऊँ जबसम्म मेरो अन्त हुँदैन, जसले मलाई चिनाए।
0: भर्खरै प्रस्तुत गर्यौँ पप सम्राट ओम विक्रम विष्टका जीवन यात्रासँगै सङ्गीत साधनाका कुरा। यहाँहरूलाई सङ्गीत साधना कार्यक्रम कस्तो लागिरहेको छ? कार्यक्रम सुनिरहनु भएको छ भने हामीलाई यहाँहरूका मनका खुल्दुलीहरू सँगसँगै यहाँहरूले सुन्न चाहनुभएका सङ्गीत साधकहरूका बारेमा इमेल लेखेर पठाउन सक्नुहुन्छ।

हवस् त, आजलाई सङ्गीत साधना कार्यक्रम यति नै। अर्को हप्ता फेरि अर्कै सङ्गीत साधनाका जीवन अनुभवहरू, सङ्गीत साधनाका प्रसङ्गहरू तपाईँमाझ लिएर आउने वाचा गर्दै प्राविधिक मित्र पराग पोखरेलसँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, तपाईँका हरेक पल शुभ रहन्।

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
3: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरुन्त शेयर नगरौँ। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौँ। मिति र स्थान पनि पुष्टि गरौँ। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौँ।
2: तुरुन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौँ।
3: याद राखौँ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौँ अनि मात्र शेयर गरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
5: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
2: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
5: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दिऊ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला रातिको 11 बज्न लागेको छ। अब सुन्नु नै छ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। राष्ट्रपति रामचन्द्र पौडेलले भोटे कोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सड़क यातायात सञ्चालन सहित पुनर्निर्माण र पुनस्थापना लगायतका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रपति पौडेलले परराष्ट्र मन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा आज छुट्टा छुट्टै छलफल गरी सड़क यातायात सञ्चालन एवं बाढी पीड़ितको बसोबास का लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन ध्यानाकर्षण गराउनु भएको हो। साथै उहाँले जलवायु परिवर्तनका कारणबाट नेपालले बेहोर्नु परेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदाय समक्ष आवाज उठाउनु पर्ने सुझाव पनि दिनुभयो। भेटमा मन्त्री खनाल र लम्सालले दशैं अघि नै सड़क यातायात पूर्ववत सञ्चालन गर्ने तथा बाढी प्रभावित नागरिकको बसोबासका लागि अस्थायी टहरा निर्माण सकिने गरी दिनरात काम भइरहेको जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले विपदका समयमा जलवायु न्यायका लागि विश्व समुदायमाझ सबै राजनैतिक दलहरूलाई एक ढिक्का भएर उभिन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले विपदको समयमा सत्तापक्ष र प्रतिपक्ष नभनी राष्ट्रिय एकता र मानवीयताका आधारमा सबै एक हुन आवश्यक रहेको बताउनुभयो। सभापति लामिछानेले विपत्तिमा परेका नागरिकमाथि सामाजिक सञ्जाल मार्फत टिप्पणी, कटाक्ष वा साइबर बुलिङ नगर्न पनि आग्रह गर्नुभयो। सभापति रवि लामिछानेले बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई सरकार विरुद्धको प्रहारका रूपमा नभई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। सभापति लामिछानेले राष्ट्रसङ्घको एक्कासियौं महासभामा नेपाली प्रतिनिधि मण्डलले जलवायु संकट र हिमालयको अवस्थाबारे विश्व समुदायको ध्यानाकर्षण गराउनु पर्ने बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले जेनजी विद्रोहको एक वर्ष पूरा हुँदा उनीहरूको माग अनुसारको काम भएको छ कि छैन भन्नेतर्फ सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको थियो। सांसदहरूले जेनजी आन्दोलन जनतामा चुलिएको चरम निराशा, असन्तुष्टि र तत्कालीन सरकारको दमन विरुद्ध रहेको र यो आन्दोलन सरकार परिवर्तनका लागि मात्र नभएको भन्दै संस्कार, सरकारको शैली, मुलुकमा व्याप्त विधि विहीनता र दण्ड विहीनताको विरुद्ध भएको बताउनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले दुवै पक्षले हार र जितको अवस्था हासिल गराउन मेलमिलाप सम्बन्धी विधेयक संशोधन गर्न लगिएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाब दिँदै उहाँले मेलमिलाप बढेमा अदालतमा मुद्दाको चाप घटाउने विश्वास व्यक्त गर्नुभयो। प्रतिनिधि सभा बैठकमा एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पेश भएको छ। सभाको आजको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले परिषद एसियाली विधायकी संस्थाहरू बीच कानून तर्जुमा, विधायकी नीति, कानूनी सूचना तथा कानून सुधार सम्बन्धी अनुभव आदान प्रदान र सहकार्यका माध्यमबाट कानूनी शासन तथा कानूनी संस्कृतिको प्रवर्धन गर्ने अन्तर सरकारी निकाय भएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ। बैठकमा विधान व्यवस्थापन समितिको सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयक माथिको दफावार छलफल सहितको प्रतिवेदन सभामा पेश गर्नु भएको हो। हवस् त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हवस् त, अहिले प्रसारित राति 11 बजेको यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर तपाईँले मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आजको यो प्रस्तुतिबाट प्रविधि संयोजनका साथी रामकृष्ण शाह, सहयोगी केदार भट्ट र उद्घोषक बलराम कोइराला बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

रेडियो नेपाल नया नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार

नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको

0: स अस्तित्व र समानताका लागि सशक्त महिला आवाज कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि सशक्त नारी आवाज बुधबारको बिहानी कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरू आज उपस्थित भइसकेका छौँ र विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको प्रेरक जीवन अनुभव अनुभूतिसँगै महिला सवालका विविध विषयलाई हामीले कार्यक्रम आजका नारीमा उठान गर्दै आएका छौँ। तपाईँहरूले हाम्रो यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। एफएम 98.1 र 103 MHz, इन्टरनेटमा www.onlineradionepal.gov.np तथा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रममा आजका नारीको आजको श्रृङ्खलामा स्वागत गर्छु। म चन्दा विष्ट। महिला सवाल उठान गर्ने क्रममै आज हामी महिला उद्यमीमा केन्द्रित रहेर भएको भेटवार्ता यहाँहरूमा सुनाउन लागेका छौँ। विगत 16 वर्षदेखि निरन्तर रूपमा विभिन्न सामान उत्पादन गर्दै सयौंलाई रोजगारी दिन सफल आज हामीसँग हुनुहुन्छ कल्पना क्राफ्ट उद्योगको संस्थापक साथै सञ्चालक कल्पना महत। अहिले महिला उद्यमीको संख्या पनि बढ्दै गएको छ। आत्मनिर्भरताको खोजीमा, आत्मसम्मानको खोजीमा अहिले हाम्रा धेरै दिदी बहिनीहरूले उद्यमशीलतालाई अपनाउन थाल्नु भएको छ र हिजोको दिनमा पुरुषको वर्चस्व रहेको हरेक क्षेत्र र स्थानमा अहिले महिला सहभागिता बढ्दै गएको छ र त्यसको एउटा माध्यम बनेको छ, त्यसको एउटा क्षेत्र उद्योग पनि बन्दै गएको छ। उद्यमी महिलाहरूको उहाँको जीवनीमा आधारित रहेर आज हामी त्यही अनुभवलाई यहाँहरू माझ राख्न लागेका छौँ। सबैभन्दा पहिला त हामी उहाँलाई स्वागत गर्छौँ। कल्पनाजी, कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलामा यहाँलाई म स्वागत गर्छु।
1: धन्यवाद चन्दाजी।
0: दिनहरू कसरी व्यतीत हुँदैछन्?
1: दिनहरू व्यस्त व्यस्तै छन्। उद्योगको काम गरेर सामान बनाउने, निर्यात गर्ने, अनि त्यसपछि म फेरि एउटा गृहिणी पनि हो, आमा पनि हो, श्रीमती हो, बुहारी हो, त्यसैले सबै जिम्मेवारीहरू छन्। सबै जिम्मेवारीहरू पुरा गर्दै जाँदाखेरि व्यस्त व्यस्त नै हुन्छ।
0: महिलाहरूको दोहोरो तेह्रो दायित्वमा सधैँ एउटा जीवनसाथी, आमा हुनुको भूमिका, छोरी बुहारीको भूमिका अनि आफ्नो कार्यक्षेत्रको एउटा भूमिका छ। यी सबैलाई सँगै लिएर जाँदाखेरिको त्यो तालमेल, समयलाई व्यवस्थापन गर्ने पनि एकदमै ठुलो कुरा हुन्छ नि त, होइन? कसरी गर्दै आउनु भएको छ?
1: अलिकति चुनौतीपूर्ण नै हुन्छ यो सबै तालमेलहरू मिलाउनलाई। हरेक महिलाहरूलाई नै चुनौती हुन्छ। त्यस्तै म पनि एउटा महिला हो, मलाई पनि त्यस्तै चुनौतीहरू धेरै हुन्छन्। आमा बन्नु पऱ्यो एकछिनमा, एकछिनमा बुहारी बन्नु पऱ्यो, एकछिनमा श्रीमती बन्नु पऱ्यो, एकछिनमा उद्योगी पनि बन्नु पऱ्यो। यो सबै तालमेल मिलाउनलाई अलिकति चुनौती हुन्छ, तर त्यो चुनौतीलाई हामीले कसरी लिने भन्ने हुन्छ। सजिलोसँग लिने कि अप्ठ्यारो भन्ने? सजिलोसँग लियो भनेदेखि केही गाह्रो छैन, पुरा गर्न सकिन्छ, सक्सेस हुन सकिन्छ, सफल हुन सकिन्छ।
0: नसकिने त के छ र, होइन? तर कति गाह्रो हुन्छ, कति चुनौती छ भन्ने कुराहरू हो। घर परिवार र कार्यक्षेत्रको त्यो तालमेल, अहिले हरेक कार्यक्षेत्रमा जति पनि हुनुहुन्छ हाम्रा दिदी बहिनीहरू, उहाँले सँगै लाँदाखेरि अवश्य पनि त्यो चुनौती छ र त्यही चुनौती, त्यही घडाइसी तालमेल, दोहोरो तेह्रो दायित्व निर्वाह गर्दै उद्योग स्थापनासँगै एकदमै सफलताका साथ सञ्चालन गरेको पनि 15-16 वर्ष पुगिसक्यो है।
1: हजुर।
0: एउटा साधारण गृहिणी हुनुहुन्थ्यो यहाँ 16 वर्ष अगाडिको कुरा गर्नु।

0: भन्दाखेरि होइन त्यो साधारण गृहिणीबाट आज यो अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालबाट उत्पादित सामान निर्यात गर्ने अग्रणी एउटा उद्योग सञ्चालक र संस्थापकको एउटा पहिचान यहाँले प्राप्त गर्नुभएको छ। उद्योगको यात्रा चाहिँ कहाँबाट सुरु भएको थियो, कसरी त्यो उद्योगको सोच आए यहाँमा?
1: पहिला त म अब गृहिणी नै हो, त्यसपछि अब के काम गर्ने, अरू केही काम गर्न पर्यो, आफ्नो घर परिवार चलाउन, बच्चाहरूलाई हेर्न भनेर सोचाइ आयो। केही न केही काम चाहिँ गर्नुपर्छ भन्ने चाहिँ पहिल्यैदेखि थियो। अनि यसमा सबैभन्दा ठुलो कुरा चाहिँ मेरो श्रीमानको पनि हात छ, अनि उहाँ र म मिलेरै केही न केही काम चाहिँ हामी गर्नुपर्छ भनेर लाग्यौँ। अरू विभिन्न कामहरू गरियो, पहिला एउटा दुइटा कामहरू गरेको थियो, त्यसमा पनि सक्सेस चाहिँ हामी सक्सेस चाहिँ भएको, तर निर्यात गर्न चाहिँ मिलिरहेको थियो। पहिला अब सुरुमा चाहिँ हामीले एउटा ठमेलमा पसल राखेको थियौँ, साइबर कम्युनिकेसन र फोन गर्ने राखेको थियौँ, त्यो पनि हामीले एकदम सफलतापूर्वकै चलाएको थियौँ 3.5 वर्ष। त्यसपछि त्यो काम गरेर भएन, पसलले एउटा बनेर त के गर्ने भनेर आफूलाई सन्तुष्टि भएन, त्यसपछि एक्सपोर्ट गर्ने भनेर च्याउ खेतीहरू पनि गऱ्यौँ। त्यो पनि धेरै पैसा लाग्दो रहेछ, क्यानिङ गर्न ओर्न त्यतिकै त एक्सपोर्ट हुँदो रहेनछ, अनि त्यो कुरा बुझेपछि त्यसलाई पनि छोड्दैन मैले। अनि कम लगानीमा के काम हुन्छ त भनेर खोजिरहेको बेलामा मेरो श्रीमानलाई चाहिँ कसैले भनिदिएछ कि कपासको सामान बेचेर एक्सपोर्ट हुन्छ भनेर। उहाँले चाहिँ बुझ्नुभयो, खोज्नुभयो, खोज्दा कपास होइन रहेछ, फिल्ट भन्दो रहेछ यसलाई भन्ने कुरा हामीलाई थाहा भयो। अनि ट्रेनिङ हुँदो रहेछ हस्तकला महासङ्घबाट भन्ने पनि थाहा पायौँ। त्यो ट्रेनिङमा म सहभागी भएँ, त्यहाँ सिकेँ, त्यसपछि दुईजना मिलेर सानो रूपले सुरु गरेको, आज यहाँसम्म पुगियो।
0: हजुर, तपाईँको श्रीमान र यहाँ दुईजना मिलेर उद्योगको स्थापना गर्नुभयो, एकजना शोध खोजमा लाग्नुभयो, मार्केटिङको काम हेर्नुभयो, यहाँले प्रोडक्सन र डिजाइनको काम, उत्पादनको काम चाहिँ यहाँले हेर्नुभयो। दुईजना मिलेर यो उद्योग सञ्चालन गर्दाखेरि 15-16 वर्षमै एउटा छलाङ्गै मार्नुभयो निर्यातको क्षेत्रमा, होइन?
1: हजुर, दुईजना मिलेर काम गर्दाखेरि चाहिँ छलाङ मारिँदो रहेछ।
0: हजुर,
1: एकजनामा नभएको कमी कमजोरी अर्कोले पुरा गर्ने भयो, त्यसले गर्दाखेरि चाहिँ एकदमै राम्रो हुँदो रहेछ, उत्कृष्ट निर्यातकर्ता बन्यौँ हामी 15-16 वर्षमा।
0: कल्पना क्राफ्ट उद्योगमा सधैँ डिजाइनिङको काम, उत्पादनको काम, कामदारहरूको रेखदेख, होइन, सबै कामको भूमिका यहाँसँग छ भने अर्कोतर्फ यो उद्योगलाई अझै कसरी अगाडि लान सकिन्छ, यसको निर्यात क्षेत्रलाई कसरी विस्तार गर्न सकिन्छ, बजार व्यवस्थापनलाई अझ कसरी मजबुत बनाउन सकिन्छ भन्ने काम चाहिँ यहाँको श्रीमान अमृत खड्काले गर्नुभयो। अमृत खड्का जसलाई हामी समाजसेवी, राजनीतिमा सक्रियताको साथै उद्यमीको रूपमा पनि लिन्छौँ, र जो चाहिँ सम्भावनाको खोजी गर्दै पनि आउनुभएको छ, जसले नेपाललाई उत्पादनशील, आत्मनिर्भर बनाउनु पर्छ भन्ने सोचका साथ सम्भावनाको खोजी गर्ने एक सामाजिक अभियन्ताको रूपमा पनि हामी अमृत खड्कालाई चिन्छौँ, होइन?
1: हजुर, हो,
0: हजुर,
1: एकदमै हो। उहाँ चाहिँ ब्रिलियन्ट भनौँ न हुनुहुन्छ, उहाँले चाहिँ धेरै एउटा रिसर्च गर्नुहुन्छ, अनि उहाँले रिसर्च गरेको कुराहरू, कामहरू हामीले पुरा गर्ने हो भने चाहिँ धेरै मान्छेहरूलाई उद्योगी बनाउन सकिन्थ्यो, सानो सानो कुराबाट, सानो सानो सम्भावनाबाट। किनभने हामीसँग धेरै ठुलो फ्याक्ट्री खोल्न, धेरै ठुलो गर्नलाई त हामी नेपालीहरू जुन चाहिँ छन्, कोही अब बिजनेस गर्नेहरू छन्, धेरै लगानी गर्न सक्नेहरू पनि हुनुहुन्छ, होइन? तर हामीहरूको विचारमा अनि मेरो श्रीमान अमृतजीको विचारमा चाहिँ धेरै नेपालीहरू निम्न वर्गीयहरू छौँ, तर काम गर्न चाहने, केही गर्छु भन्ने चाहना भएका मान्छेहरूलाई चाहिँ थोरै लगानीमा ठुलो उद्योगी बन्न सक्ने सम्भावनाहरू छ। उहाँसँग धेरैवटा खोजहरू गर्नुभएको छ, धेरै रिसर्च गर्नुभएको छ।
0: हजुर,
1: मलाई चाहिँ त्यस्तो लाग्छ।
0: हजुर, तराईदेखि हिमालसम्म, होइन, यहाँहरूको यात्रा बेला बेला भइरहेको छ नै सम्भावनाको खोजीमा, र कहाँ कसलाई कुन रूपमा अगाडि बढाउन सकिन्छ, के सिप दिन सकिन्छ भन्ने यात्रामा पनि हुनुहुन्छ। आज कल्पना र अमृतको यो जोडीको कुरा गर्नुपर्दा भनिन्छ नि, हरेक महिलाको सफलताको पछाडि पुरुष, हरेक पुरुषको पछाडि महिला हुन्छ भन्ने कुरा चाहिँ यहाँहरू एउटा उदाहरणको रूपमा पनि हुनुहुन्छ, हामी भन्न सक्छौँ नि, होइन?
1: हजुर, एकदमै एकदमै भन्न सक्छौँ। सायद एक्लै भयो भनेदेखि व्यापार पनि हाम्रो पनि हुँदैन थियो होला, दुईजना मिलेर गरेको भएर नै यहाँसम्म पुगेको हौ हामी पनि।
0: कल्पना क्राफ्ट उद्योगले फेल्टका सामानहरू उत्पादन गर्छ, जुन चाहिँ ऊनबाट बन्छ, होइन? धेरै सामान, जति पनि सामान छ सबै ऊनबाट बन्छ।
1: हजुर, 100% भेडाको ऊनबाट बन्ने हो, यो न्युजिल्यान्ड ऊन हो, न्युजिल्यान्डबाट आउँछ। सामग्रीहरू बन्छ र धेरै डिजाइनहरू बन्छ. त्यसमा सामान कच्चा पदार्थ एउटै हो तर डिजाइन चाहिँ एकदमै धेरै बनाउन सकिन्छ. जस्तो माटो जस्तै हो, जे माटोबाट जे चाहे त्यही बनाउन सक्छौँ नि हामीले. त्यस्तै युवनबाट पनि हामी जे चाहे त्यही बनाउन सक्छौँ.
0: अन्तर्राष्ट्रिय माग अनुसार सामग्रीहरू उत्पादन गर्दै जाँदा नेपालकै निर्यात गर्न सफल अग्रणी उद्यममा चाहिँ हामीले कल्पना क्राफ्ट उद्योगलाई लिन्छौँ र जसको डिजाइनिङ प्रोडक्सनको सम्पूर्ण काम चाहिँ यहाँले हेरिराख्नु भएको छ.
1: हजुर, डिजाइनिङहरू चाहिँ कतिपय हामी आफै गर्छौँ भने कति चाहिँ हाम्रो जो क्लाइन्टहरू हुनुहुन्छ हामीसँग सामान किन्नेहरू, उहाँहरूको आफ्नो आफ्नो कम्पनीको आफ्नो आफ्नो डिजाइनरहरू हुन्छन्. उहाँहरूले डिजाइन बनाएर हामीलाई पठाउनुहुन्छ, स्केच गरेर कोरेर अथवा बनाएरै पनि पठाउनुहुन्छ कसैले, अनि त्यसलाई हामी यहाँ चाहिँ कपी गर्छौँ.
0: हजुर,
1: उहाँ छुट्टा छुट्टै जस्तो एउटा कम्पनीको लागि एउटा एक थरीको सामानहरू बनायो भने अर्को अर्को भन्छ. अब त्यो चाहिँ बेसी लाइन फरक हुन्छ सामानहरूको.
0: हजुर हजुर, अरू उद्योगभन्दा यो चाहिँ अलिकति फरक भयो होइन. हरेक उत्पादन सामग्रीलाई आफैले यहाँले चाहिँ त्यसलाई आफैले हेर्नुहुन्छ.
1: हजुर, यो चाहिँ हातले बनाउने सामान भएको भएर.
0: हजुर,
1: हातले बनाउने सामान भएको भएर हरेक पटकको डिजाइन चेन्ज हुने, हरेक पटकको अब आफ्नै हातले बनाएको सामान त फरक फरक निक्लिन्छ भने यो त सयौँ महिलाहरूलाई लगाएर बनाउनु पर्छ. फरक हातबाट बनेको सामान एउटै जस्तो देखाउनु पर्ने हुन्छ, त्यसले गर्दा एकदमै मेहनत गर्नुपर्छ.
0: आज हामीले कल्पना क्राफ्ट उद्योगको संस्थापक सञ्चालक जसले चाहिँ उद्योगको उत्पादन यो प्रोडक्सन र डिजाइनको सम्पूर्ण दायित्व अहिले पनि आफैले सम्हालिराख्नु भएको छ. हामी कल्पना महतसँग कुराकानी गरिरहेको छौँ. उद्यमी महिलाको रूपमा आफूलाई स्थापित पनि गर्न सफल हुनुभएको छ. यस कारण पनि कि उहाँ अहिले पनि ती सामग्रीहरू उत्पादनमा सधैँ जोडिराख्नु भएको छ भने आफूसँगै सयौँ महिला रोजगारलाई पनि सँगसँगै लानुभएको छ.
1: हजुर, हामीसँग काम गर्नेहरू चाहिँ 95% चाहिँ महिलाहरू हुनुहुन्छ.
0: हजुर,
1: 5% मात्रै पुरुषहरू हुनुहुन्छ. अनि महिलाहरूमा चाहिँ धेरै महिलाहरू चाहिँ यस्तो हुन्छ कि जो चाहिँ पढे लेखेको हुनुहुन्न तर एकदम आर्टिस्टिक टाइपको हुनुहुन्छ कि, त्यस्तो महिलाहरूले चाहिँ यो काम गर्न सक्छन्। त्यस्तो महिलाहरू चाहिँ हामीसँग जोडिनु भएको छ. उहाँहरू अब पढे नलेखेको भए पनि आर्टिस्टिक हुनुहुन्छ, राम्रो काम गर्नुहुन्छ, राम्रो उत्पादनहरू गर्नुहुन्छ उहाँहरूले.
0: एकदमै शिक्षित हुनुपर्छ कुनै कामको लागि भन्ने पनि होइन. त्यस्ता काम पनि कति छ जुन चाहिँ सिप र कलाबाट पनि सम्भव छ.
1: हजुर,
0: र सिप र कला भएको जो सृजनात्मक सृजनशील भएकोहरूले चाहिँ यो काम चाहिँ छिटै गर्न सक्नुहुन्छ.
1: हजुर, सृजनशील दिमाग भएको महिलाहरू नै हुनुहुन्छ हामीहरूसँग काम गर्ने, जसले चाहिँ पढ्न लेख्न पाउनु भएन. तर अहिले एउटा पढ्नु लेख्नु मात्रै ठुलो कुरा होइन रहेछ, आफूले सिर्जना केमा सिर्जना गर्न सक्छ, केमा चाहिँ सृजनशील बन्न सकिन्छ, त्यो विभिन्न साइड विभिन्न अब ठाउँहरू हुन्छन्. त्यस्तै हाम्रो यो फिल्डको पनि त्यस्तै हो, कला हो यो भनेको.
0: हजुर, तपाईँले आफैले दिदीबहिनीलाई सिकाउनु पनि हुन्छ अहिलेसम्म?
1: सिकाउँछु.
0: उद्योग स्थापना भएदेखि अहिलेसम्म?
1: हजुर, म सँगसँगै बसेर काम गर्न पनि मन लाग्छ मलाई.
0: हजुर, उद्योग सञ्चालनको एउटा महत्त्वपूर्ण पाटो होइन, सिकाउने, त्यसलाई अझ गुणस्तरीय बनाउने होइन, अझ त्यसलाई पुरस्कृत गर्दै लाने काममा चाहिँ दिदीबहिनीहरूलाई सँगसँगै आफूसँगै लिएर गइराख्नु भएको छ.
1: हजुर, सँगै बसेर काम गर्नु मन लाग्छ, कहिले कहिले सँगै बसेर पनि काम गर्छु फुर्सद छ भनेदेखि. सिकाउने काम चाहिँ जहिले पनि गर्छु होला, सायद म निरन्तरता दिन्छु होला. जब आफ्नो कारखानामा आफूसँग काम गर्ने दिदीबहिनीहरूलाई सिकाइरहेको हुन्छु त्यति बेला चाहिँ म आफूलाई पनि सम्झिन्छु, आफ्नो विगत सम्झिन्छु. म पनि त्यसै गरी कसैको कारखानामा सिकिरहेको हुन्थेँ. मैले जब ट्रेनिङ गरेँ हस्तकला महासङ्घमा, त्यसपछि मैले दुई ठाउँमा काम गरेँ. हाम्रो कामको प्रकृति अनुसार चाहिँ दुईवटा ठाउँमा दुईवटा भिन्दा भिन्दै काम गर्थेँ म छुट्टै. म अहिले त्यही नै सम्झिन्छु कि आफ्नो कामदारहरूलाई आफूसँग राखेर दिदीबहिनीहरूलाई जब सिकाइरहेको हुन्छु त्यति बेला म आफ्नो दिनहरू सम्झिन्छु कि मैले पनि यसै गरी कतै सिकेको थिएँ होइन. यो मध्येको कोही महिलाहरू चाहिँ आफै गएर पनि गर्नुहुन्छ होला, कोसिस गऱ्यो भने त सक्नुहुन्छ होला जस्तो लाग्छ कहिले कहीँ मलाई.
0: एउटा सिप त्यो कला सिक्दै हुनुहुन्थ्यो अनि घरमा ल्याएर पनि गर्नुहुन्थ्यो?
1: हजुर, घरमा ल्याएर पनि गर्थेँ.
0: हजुर,
1: त्यो सिलाउने काम चाहिँ मेरो श्रीमानले पनि सिलाइदिनुहुन्थ्यो, सिलाउनुहुन्थ्यो उहाँले पनि. म सिकाउँथेँ ल्याएर यसरी गर्ने भनेर, अनि उहाँले पनि सिलाउनुहुन्थ्यो. अनि म एउटा कारखानामा काम गर्थेँ, त्यो सिद्धाएर मेरो श्रीमान त्यहाँ लिन पुग्नुहुन्थ्यो मलाई, अनि त्यसपछि दुईजना हामी अर्को कारखानामा जान्थ्यौँ, अनि त्यहाँबाट सामान ल्याएर घरमा ल्याएर गर्ने, त्यहाँ चाहिँ घरमा ल्याएर फेरि आफू गर्ने, अनि एक दुईजना दिदीबहिनीहरूलाई पनि लगाएको थिएँ, उहाँहरूले बनाइदिनुहुन्थ्यो तर टाइममा, अनि सिद्धाएर फेरि पुऱ्याउन जाने।
0: भनेपछि यो उद्योगको जुन सुरुवाती समयमा चाहिँ धेरै समय यसमा खर्चिनु भयो, कहाँबाट कसरी के हुने रहेछ भनेर, होइन?
1: हजुर, यसमा हामीले अब कहाँबाट सुरु गर्न सकिन्छ, कुन कारखानामा गएर चाहिँ के सिक्न सकिन्छ भनेर धेरैतिर हेरेको थियौँ।
0: कम समयमा धेरै कुरा जान्ने, सोच्ने, खोज्ने कामहरू चाहिँ यहाँले गर्नुभयो।
1: हजुर, हो।
0: अनि सबै उद्योगमा महिलाहरू नै धेरै हुनुहुन्थ्यो त्यति बेला पनि?
1: यो धेरै चाहिँ महिलाहरू नै हुनुहुन्छ यो उद्योगमा।
0: अब त्यति बेला गृहिणीको रूपमा त्यो काम सुरुवात गर्दा कतिले त भन्नुभयो होला नि, होइन, यस्तो उनको कुराले के गर्न लागेको होला, कति सकिन्छ होला भन्ने जस्तो पनि हुन्थ्यो होला, होइन?
1: एकदमै त्यो त धेरै थियो। मैले जब सुरु गरेँ, मेरो दिदी हेर्न आउनुभएको थियो, उहाँले नै भनेर जानुभएको छ, उहाँलाई एकदमै दिक्क लागेर थियो, उभिएर होइन टेबलमा काम गरिरहेको बनाइरहेको देखेर, के काम गरेको होला, कसरी चाहिँ यसलाई ठुलो बनाउनेलाई किन यस्तो काम गरेको होला भनेर दिक्क लागेर क्या उहाँलाई के भयो होला।
0: अरूको प्रतिक्रियाहरू पनि त्यस्तै थियो?
1: अरूको पनि त्यस्तै थियो, अब सबैजनाको त्यस्तै थियो। जस्तो अब श्रीमानले सिलाउनु थियो केटा, नभए हाम्रो समाजमा त केटा मान्छेले सिलाउने कामहरू गरेको राम्रो लाग्दैन नि त,
0: होइन? त्यसमाथि पनि राजनीतिमा
1: लाग्छ, होइन, त्यो आफ्नो पहिचान बनाइसकेको मान्छे उहाँले सिलाउँदाखेरि, होइन, सबैजनाले भन्नुहुन्थ्यो किन गर्छ भने त सिलाएर पो बसिरहेको रहेछ, अनि पुतली खेल्ने रहरै पुगेको रहन्छ तपाईँहरूलाई, ल भाउजूले आफू त पुतली खेल्नु भयो खेल्नु भयो, साथीले समेत पनि खेलाउन लाग्नु भएछ पनि भन्नुभयो कतिले, होइन,
0: हेर्न आउनेहरूले। तर यहाँले त्यही सानो सानो कुरा सिकेर, होइन, कसरी हुन्छ भनेर त्यसको एउटा जरासम्म पुगेर, उद्योगको जरासम्म पुगेर त्यहीबाट माथि उठ्नुभयो, गाह्रो त भयो होला नि है?
1: हजुर, गाह्रो त हुने नै भयो, तर त्यो गाह्रोलाई गाह्रोको रूपमा लिएनौँ। सधैँ हामीले चाहिँ त्यही नै सोच्यौँ कि कसरी अगाडि बढ्ने, कसरी धेरै, मेरो श्रीमानलाई चाहिँ सबैभन्दा आफ्नो भन्दा पनि, होइन, उहाँले चाहिँ जहिले पनि मलाई के भन्नुहुन्थ्यो भने देशको निर्यात, होइन, देशमा रोजगारी, त्यसरी भन्ने कि उहाँले पैसाहरू भने त बाई प्रडक्ट हो, पहिला हामी यो काम गरौँ, होइन, देशको लागि गरौँ, निर्यात गरौँ, देशलाई फाइदा हुन्छ, रोजगारी दिउँ, अलिकति अरूको धेरै अरूको चुलो बाल्न सक्यौँ भने पनि, सयजनाको चुलो बाल्न सक्यौँ भने पनि त्यसबाट धेरै आशीर्वाद लाग्छ हामीलाई भनेर उहाँले चाहिँ जहिले पनि त्यसरी भन्नुहुन्थ्यो। तर म चाहिँ त्यसरी सोच्दैन थिएँ, म चाहिँ मैले चाहिँ सानो दायरा थिएँ मेरो चाहिँ, आफ्नै घर परिवार हेर्थेँ मैले चाहिँ, आफ्नो घर परिवारलाई कसरी सक्सेस बनाउने, कसरी आर्थिक रूपमा पनि समृद्ध बनाउने भनेर सोच्थेँ मैले चाहिँ, भने उहाँले चाहिँ देशलाई सोच्नुहुन्थ्यो कि
0: सधैँ
1: दान गर्नुपर्छ कमाइको 10%, यसले पनि हामीले 10% दान गऱ्यो भने हामीलाई चाहिँ 100% बढी फिर्ता आउँछ, दिनुहुन्छ भगवान्ले भन्नुहुन्थ्यो उहाँले, उहाँको सिद्धान्त चाहिँ त्यस्तो थियो। मैले पनि उहाँलाई सपोर्ट गर्दै गएँ, अनि हामीले चाहिँ अब उद्योग चलाइसकेपछि जति अब कमाइ हुँदै गयो, 10% चाहिँ दान गर्ने भनेर गयौँ। अब ठ्याक्कै त हिसाब गरेको छैन, 10% भयो कि 20 भयो कि, होइन, अथवा 9-8 भयो कि, त्यो त हिसाब गरेको छैन। तर हामी हाम्रो अगाडि जे आउँछ समाजसेवा गर्दै गयौँ, समाजसेवाको रूपमा दान गर्दै गयौँ, निर्यात गरेर अलिकति हामीसँग आर्थिक रूपले सम्पन्न भइसकेपछि हामीले हाम्रो अगाडि आउने जति पनि समस्याहरू छन् देख्छौँ, जस्तो कोरोनाको बेला होस् कि भूकम्पको बेला होस् कि अथवा अरू कुनै औषधि खान नसक्ने वृद्ध वृद्ध हुन् कि छोराछोरी पढाउन नसकेका अरू हुन् कि जे समस्या हाम्रो अगाडि लिएर कोही आउँछ, हामीले त्यसलाई चाहिँ पुरा गर्न सानो सानो सहयोग गरेर भए पनि पुरा गर्ने कोसिस गरेका छौँ। अनि हाम्रै आफ्नो दिदीबहिनीहरू हुनुहुन्छ, कामदारहरू हुनुहुन्छ, उहाँहरूको पनि कति समस्याहरू परिरहेको हुन्छ, त्यस्तोमा पनि हामीले सहयोग गरेर काम गर्ने गर्छौँ। समाजसेवाको काममा पनि मैले यसरी सोचेको छु कि अब रोजगारी दिनु पनि एउटा समाजसेवा हो। कल्पना क्राफ्ट मेरो उद्योगमा काम गर्ने महिला दिदीबहिनीहरू जति पनि हुनुहुन्छ, उहाँहरूलाई हेर्ने दृष्टिकोण चाहिँ मेरो अलिकति फरक छ, किनभनेदेखि म पनि एउटा त्यसै गरी काम गरेर आएको, अनि फेरि आमा हो म पनि, एउटा महिला हो, उहाँहरूलाई पनि त्यसरी काम गर्दा कति अप्ठ्यारो हुन्छ, गाह्रो हुन्छ, उहाँहरूको छोराछोरीलाई कसरी टाइम दिनुहुन्छ भन्ने कुरा चाहिँ म विशेष ध्यान पुऱ्याउँछु। उहाँहरूले जति पनि काम गर्न खोज्नुहुन्छ, तर होइन, एउटा ब्रेक लगाउँछु कि यो यति गर्ने, यति काम गर्ने यो दिनलाई, अर्को दिनलाई अर्को गर्ने, किनभने टाइम सबैले सबैलाई दिनु पऱ्यो, छोराछोरीलाई पनि हेर्नु पऱ्यो भनेर, अनि उहाँहरू छुट्टी बस्न चाहनुहुन्छ भने म कसैलाई पनि यही दिन छुट्टी नबस्नुहोस् भन्दिनँ, जोसुकै बस्नुहुन्छ बस्छु छुट्टी भनेपछि हवस् उहाँहरूको मेरो यस्तो समस्या छ यो भयो किन भनेर सोध्छु, भन्नुभएपछि म हुन्छ भन्छु,
0: एउटा सामान्य साधारण गृहिणी परिवारको एउटा दायरामा भित्र बसिराख्दाखेरि पनि के गर्ने त, अब के गर्न सकिन्छ भनेर सोच राख्नुभयो होइन, केही त गर्नै पर्छ भनेर पसलबाट कामको थालनी भयो, सानो पसलमा मन बुझेन, चित्त बुझेन, अलिकति ठुलो दायरा खोज्यो, त्यसपछि च्या उत्पादनमा लाग्नुभयो, तर अझै कम लगानी गरेर अझै ठुलो काम के गर्न सकिन्छ भन्ने जुन एउटा दायरा बढाउँदै बढाउँदै लाँदाखेरि यहाँहरूले चाहिँ यो फेल्टबाट प्रोडक्सनपट्टि लाग्नुभयो होइन, भिराको ऊनबाट हजारौँ प्रकारका सामग्रीहरू उत्पादन गर्न सकिँदो रहेछ भन्ने बुझेपछि कहिले कामदारको रूपमा सिक्ने सबै कामहरू गर्नुभयो, त्यसको बजार व्यवस्थापनको श्रीमान श्रीमती नै भएर सबै त्यसको दायरा पनि बुझ्दै जानुभयो, मार्केटिङ बजार व्यवस्थापन कसरी गर्ने, निर्यात कहाँ कहाँ अन्तर्राष्ट्रिय यसको दायरा कस्तो छ भनेर बुझ्दै पनि जानुभयो, र यसरी उद्योगलाई लैजाँदै गर्दा 15-16 वर्षकै अवधिमा यहाँहरू नेपालकै एउटा अग्रणी उद्योगमा पर्नुभयो जुन उद्योगले चाहिँ अन्तर्राष्ट्रिय रूपमा निर्यात गर्दै आएको छ, कुनै वर्ष सबैभन्दा बढी निर्यात गर्ने उद्योगमा पनि कल्पना क्राफ्ट बन्यो। उद्योगलाई अगाडि बढाइरहँदाखेरि आफूले जुन आमाको रूपमा, बुहारीको रूपमा, श्रीमतीको रूपमा जुन भोकाई भोग्दै काममा लाग्नु परेको अवस्था थियो त्यसलाई मनन गरेर आफ्ना कामदारहरूलाई पनि त्यही सुविधा दियौँ, त्यसको मर्म बुझेर उहाँहरूलाई सुख सुविधा दिउँ भन्ने चाहिँ छ।
1: हजुर, एकदमै त्यो मात्रै होइन, कामदारहरू राख्दा पनि महिलाहरूलाई प्राथमिकता दिन्छौँ, अनि फेरि कस्तो थियो भने मैले उद्योग सुरु गर्ने बेलामा चाहिँ कुनै कारखानामा भिजिट गर्नु पर्यो, हेर्न जानु पर्यो भने चाहिँ एकदमै गाह्रो थियो, कसैले पनि देखाउनु हुँदैन थियो,
0: अनि सामग्रीहरू
1: हजुर, अनि म चाहिँ एक दुईवटा कारखानामा चाहिँ पुगेको पनि थिएँ, तर मेरो कारखानामा चाहिँ कहिले पनि मैले त्यो रोक लगाइनँ, जो पनि आएर हेर्न सक्नुहुन्छ, जेसुकै पनि हेर्न सक्नुहुन्छ, कसैलाई इच्छा भयो भने उनीहरू आएर हेर्न सक्नुहुन्छ, सिक्न सक्नुहुन्छ, मैले चाहिँ त्यसरी सोचिनँ, सबैलाई देखाउँ, सबैले आफ्नो आफ्नो खुबीले आफ्नो आफ्नो क्षमताले गर्ने काम रहेछ यो भन्ने कुरा बुझेँ, त्यसैले देखाइदिएर कसैले मैले यसरी बनाउन सकिन्छ भनेर सिकाइदिएर दिदीबहिनीहरूले उद्योग गर्न सक्नुहुन्छ भने गर्नुहोस् भनेर भन्न चाहन्छु म चाहिँ, महिलाहरूलाई चाहिँ कसरी माथि उठाउन सकिन्छ, कसरी सिप सिकाउन सकिन्छ भनेर मैले चाहिँ त्यसरी सोच राखेर सिकाउने गरेको छु
0: आफ्नो कामदारहरूलाई, महिलाहरूलाई चाहिँ बढी प्राथमिकतामा राख्नु भएको छ।
1: हजुर,
0: यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने कार्यक्रममा आजका नारी सुनाइरहेका छौँ, महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीमा हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत योगदान दिन सफल महिला व्यक्तित्वहरूको प्रेरक जीवन अनुभव अनुभूतिसँगै महिला सवालका विविध विषयलाई पनि उठान गर्दै आएका छौँ। आज हामी महिला उद्यमीमा केन्द्रित रहेर यो आजको कुराकानी गरिरहेका छौँ कल्पना क्राफ्ट उद्योगको संस्थापक सञ्चालक मध्येको एक कल्पना महतसँग। श्रीमान श्रीमती नै मिलेर उद्योगमा लाग्नुभयो, एकजनाले बजार व्यवस्थापन होइन निर्यातको दायरा अन्तर्राष्ट्रिय क्षेत्रको माग त्यो कुरालाई हेर्नुहुन्छ भने यहाँले कल्पनाजीले चाहिँ प्रोडक्सनलाई चाहिँ एकदमै जिम्मेवारीको रूपमा लिनु भएको छ, त्यो सँगै डिजाइनिङ पनि होइन, सिक्दै गर्दै जाँदा बढ्दै जाँदो रहेछ दायरा पनि।
1: हजुर, दायरा क्षमता सबै बढ्दै जाँदो रहेछ।
0: हजुर, आज आएर फर्केर हेर्दा कस्तो लाग्छ त्यो एउटा सामान्य गृहिणी कल्पना अहिले अन्तर्राष्ट्रिय निर्यातमा अग्रणीय स्थान हासिल गर्न सफल उद्योगको सञ्चालक संस्थापक त्यसै गरी प्रोडक्सन र डिजाइन हेर्ने प्रमुख व्यक्तित्वको रूपमा आफूलाई राख्दा कस्तो लाग्छ?
1: एकदमै खुसी लाग्छ, अहिले हेर्दाखेरि होइन कि जस्तो पनि लाग्छ कहिलेकाहीँ, किनभनेदेखि ममा त्यति क्षमता नै थिएन जस्तो लाग्छ मलाई, एकदमै खुसी लाग्छ अहिले फर्केर हेर्दाखेरि मैले गरेको हो र यो भने जस्तो लाग्छ मलाई। पहिला चाहिँ मलाई लाग्थ्यो कि म गर्न सक्छु र त्यतिसम्म पुग्न सकिएला र गर्न सक्छु होला त, ममा त्यति क्षमता छ होला त भने जस्तो लाग्थ्यो, गर्दै जाँदा सिक्दै जाँदाखेरि सकिँदो रहेछ भनेर अहिले चाहिँ त्यस्तो फिल हुन्छ, यसो हेर्दा फर्केर हेर्दाखेरि आफै अचम्म लाग्छ, तर खास त्यसरी त हेर्दिनँ मैले कहिले पनि फर्केर, मलाई यो पनि सामान्य नै लाग्छ जस्तो पहिला जति सामान्य लाग्थ्यो अहिले पनि त्यस्तै नै लाग्छ मलाई, त्यति फरक म भेटाउँदिनँ भेटाउन चाहिँ, तर पनि कहिले काहीँ चाहिँ मान्छे हो कहिले काहीँ यसो हेर्न मन लाग्छ आफ्नो विगत फर्केर, कुनै पनि सामानहरू बन्दाखेरि सुरुमा हेर्दै अब कलर सामान बनाउने तरिका हेर्दै हेर्दै गयो बनाउँदै गयो बन्दैन कहिले कहिले राम्रो देखिँदैन, लास्टमा बनिसकेपछि हेर्छु यसो हेर्दाखेरि चाहिँ ओहो यस्तो राम्रो बन्यो बन्छ र यस्तो राम्रो यति राम्रो पनि बनाउन सकिँदो रहेछ भने जस्तो हुन्छ। कुनै पनि कम्पनीले यो डिजाइन बनाइदियो भनेर बनाएर दिएपछि त्यो डिजाइन आफूले मेहनत गरेर बनाएर बनिसकेपछि हेर्दा अनि हेरि त्यो अन्तर्राष्ट्रिय बजारमा बिकिरहेको देख्दा मान्छेहरूले मन पराएर किनिरहेको देख्दाखेरि आफूले गरेको सृजना हो, हामीले आफूले गरेको सृजना हो यो भनेर एकदमै खुसी लाग्छ। अन्तर्राष्ट्रिय बजारमा हेर्दा अब अन्तर्राष्ट्रिय जस्तो अमेरिकाको सुपर मार्केटहरूमा होइन त्यसोमा देख्दाखेरि चाहिँ एकदमै खुसी लाग्दो रहेछ। ए हाम्रो सामान हो र यो हामीले प्रडक्सन गरेको सामान हो, हाम्रो डिजाइन हो, यो हाम्रो कारखानाबाट बनेर आएको सामान हो त भने जस्तो लाग्दो रहेछ। हेरिरहन मन लाग्दो रहेछ, एकदमै घुमी घुमी धेरैचोटि जान मन लाग्दो रहेछ, हेरिराख्न मन लाग्दो रहेछ, खुसी लाग्दो रहेछ त्यो देख्दाखेरि।
0: अहिले अहिले यहाँले उत्पादन गरेको सामान, यहाँको उद्योगबाट उत्पादित सामानहरू विश्व बजारमा पुगिसकेका छन्।
1: धेरै चाहिँ मेन चाहिँ अमेरिका हो, अनि युरोप पनि छ, अमेरिका युरोप नै हो।
0: हजुर
1: हो, अनि त्यहाँको स्टोरहरूमा गएर त्यो सामान आफ्नो सामानहरू देख्दाखेरि एकदमै खुसी लाग्दो रहेछ।
0: हजुर, यहाँको यो कल्पना क्राफ्ट उद्योगबाट कस्तो कस्तो खालको सामग्रीहरू उत्पादन हुँदै आएको छ? हुन त ऊनबाट बन्ने सामान कुन बन्छ भन्दा पनि कुन चाहिँ बन्दैन भन्ने जस्तो होला। जति पनि सामान छ ऊनबाट बन्ने सबै सामग्रीहरू बन्छ?
1: हजुर सबै बन्छ। जस्तो ऊनबाट फुल पनि बन्ने भयो, अनि अहिले चाहिँ अब बिरालोको गुण पनि बन्छ, जुत्ता पनि बन्छ, क्रिसमसमा प्रयोग हुने त्यस्ता चिजहरू पनि हुन्छ, त्यस्तो पनि बन्छ हरेक चाडहरूको।
0: हजुर,
1: क्रिसमस, हलोविन, अरू अरू चाडहरू पनि।
0: खाना बाहेक होइन, बस्ने, लाउने, घरमा प्रयोग हुने जति पनि सामानहरू छ त्यो
1: कार्पेट पनि बन्छ। अनि अर्को एउटा चाहिँ क्राफ्टको लागि पनि हामीले पठाउँछौँ होइन, त्यो चाहिँ कस्तो हुन्छ भने हामीले अब यहाँ क्राफ्टको लागि पनि किटहरू बनाएर पठाउँछौँ हामीले। जस्तो कि हामीले यहाँ नेपालमा स्वेटर ऊन किनेर सबैजनाले बुन्न जानेका हुन्छौँ नि, स्वेटर, मोजा, टोपी त बुन्छौँ नि हामी पनि आफ्नो रहर लागेर। त्यस्तै युरोपतिर अमेरिकातिर चाहिँ यो फेल्टको ऊन अलिकति किनेर फेल्टको सामानहरू बनाउने चलन हुन्छ, बनाउनुहुन्छ उहाँहरूले।
0: हजुर,
1: अनि हरेक घर घरमा बन्छ त्यसको शौखिनहरू, फेल्ट आर्टिस्ट भन्छन् युरोपतिर अमेरिकातिर चाहिँ यो फेल्टको सामान बनाउनेहरूलाई।
0: हजुर,
1: अनि सबैले आफ्नो इच्छा रहरको लागि हामीले स्वेटर टोपी बुने जस्तै उहाँहरूले चाहिँ फेल्टको सामानहरू बनाउनुहुन्छ। त्यस्तो उनीहरू पनि त्यस्तो किटहरू पनि हामीले पठाउँछौँ, बच्चाहरूलाई सिकाउनुहुन्छ, त्यस्तो किटहरू पनि पठाउँछौँ।
0: हामी कल्पनाजीलाई फेल्ट आर्टिस्टको रूपमा पनि चिन्छौँ नि त होइन, फेल्ट आर्टिस्टको काम पनि गर्नुहुन्छ यहाँले?
1: हजुर हो।
0: कुनै दिन एउटा सामान्य गृहिणी आज आएर एउटा उद्यमी फेल्ट आर्टिस्टको रूपमा कार्यरत हुनुहुन्छ, आफ्ना कामदारहरूलाई सिकाउँदै पनि हुनुहुन्छ र त्यसमा पनि महिला कामदारहरूलाई सिकाउनुहुन्छ, उहाँहरूको त्यो सहभागिता महिलाहरूको कस्तो छ? साँच्चै यो क्षेत्रमा नआउँदा होइन, आफूले कमाइ नगर्दा, आफूसँग सिप नहुँदा र उद्यममा छिरिसकेपछि त्यो आत्मनिर्भरतासँगै होइन कमाइसँगै एउटा सिप पनि हुन्छ उहाँहरूसँग, अरूमा अरू क्षेत्रमा भन्दा बेग्लै, अनि उहाँहरूमा कस्तो खालको परिवर्तन आउँछ?
1: उहाँहरू एकदमै खुसी भएको देख्छु। एक त हामी कलरसँग खेल्ने भयौँ,
0: हजुर
1: रङसँग खेल्ने भयौँ,
0: हजुर
1: त्यसै रमाइलो हुने भयो। त्यसमाथि सुरुमा आउँदाखेरि र पछि काम गरिसकेपछि उहाँहरू चाहिँ अब सिप सिक्नुहुन्छ, सिप सिकिसकेपछि उहाँहरूले आफैले आर्जन गरेपछि को त धेरै फरक भइहाल्छ नि, उहाँहरूको लाइफ पनि धेरै चेन्ज भएको हुन्छ। पहिला सामान्य भएर आउनुभएकोहरू मेरोमा आएर सिप सिकेर सिकेर सिकाउन पनि सक्ने भइसक्दाखेरि त धेरै फरक भएको हुन्छ, धेरै परिवर्तन भइसकेको हुन्छ देख्छु म।
0: हजुरसँग
1: परिवर्तन भएको
0: यसैले पनि त आज हामीले एउटा उद्यमी महिलासँग कुराकानी गरिरहेको छौँ। आज आएर आफ्नो काम होइन, आफ्नो उद्योगको सफलता, अन्तर्राष्ट्रिय क्षेत्रमा निर्यातमा अग्रणी भूमिका निर्वाह गर्ने आफ्नो उद्योगको जति पनि उत्पादन छ होइन, त्यो सबैलाई हेर्दाखेरि आज आएर हेर्दाखेरि कस्तो महसुस हुन्छ?
1: एकदमै खुसी लाग्छ, एकदमै गर्व लाग्छ, यति गर्न सकेँ मैले भने जस्तो लाग्छ।
0: गर्न सक्नु पर्दो रहेछ,
1: गर्न सक्नु पर्दो रहेछ, आँट्यो भने सकिँदो रहेछ। त्यसको लागि पैसा पनि चाहिँदो रहन्छ, लगानी गर्ने चिज पनि चाहिँदो रहेनछ, तर मेहनत चाहिँ एकदमै चाहिँदो रहेछ भन्ने कुरा फिल हुन्छ मलाई। काम गर्नलाई मेहनत गर्यो भने हुन्छ, सफलता पनि पाइँदो रहेछ भन्ने थाहा पाएँ, तर सजिलो चाहिँ छैन सफलता पाउनलाई। कुनै दिन रातभर पनि काम गऱ्यौँ, कति वर्ष त कुनै चाड नमनाइकन पनि काम गऱ्यौँ, त्यसरी काम गर्दाखेरि त्यसरी मेहनत गऱ्यो भने चाहिँ सफलता अवश्य नै पाइँदो रहेछ। कामको सँगसँगै आफ्नो चाड पर्व, आफ्नो रमाइलो आफ्नो लागि पनि टाइम दिनुपर्ने छ, समय दिनुपर्ने रहेछ भन्ने फिल भएको छ अहिले चाहिँ, त्यस्तो महसुस हुन्छ। त्यही भएर हाम्रो उद्योगमा काम गर्ने जति पनि महिला दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ आफ्नो लागि पनि टाइम दिनुहोस्, रमाइलो पनि गर्नुहोस् भनेर छुट्टी दिन मन लाग्छ।
0: दुईजना छोरीहरू हुनुहुन्छ,
1: हजुर
0: छोरीहरूले पनि यही उद्योगलाई निरन्तरता दिउँ जस्तो लाग्छ कि लाग्दो रहेछ?
1: एकदमै यसलाई निरन्तरता दिउँ जस्तो लाग्छ। कुनै पनि उद्योग उनीहरूले अरू गरे भने पनि पहिला यसलाई चाहिँ हामीले अब यो सानोदेखि रोपे, आफूले रोपेको चिज भएर होला, आफूले रोपेको त्यो दौर्केको ठुलो भएको, अझ ठुलो भएको हेर्न मन लाग्छ, लाग्दो रहेछ। त्यसैले छोरीहरूले पनि यसैले निरन्तरता दिउन्। यसमा धेरै कुराहरू छन्, यो कहिले पनि नसिद्धिने काम हो यो भनेको, आफ्नो क्रिएटिभिटीमा
0: हजुर
1: निर्भर रहने काम हो यो। त्यसले गर्दाखेरि यसलाई जहिले पनि काम गर्न सकिन्छ, ठुलो बनाउन सकिन्छ यसलाई। त्यही भएर छोरीहरूले पनि यसलाई ठुलो बनाउन, अझ परिमार्जित गर्दै जाउन्, यसमा के सम्भावना छन् धेरै लिएर आउन् जस्तो लाग्छ। त्यसपछि उनीहरूले गर्यो भने अरू कुनै काम गर्न चाह्यो भने पहिला प्राथमिकतामा यसलाई राखौँ, त्यसपछि हामी अरू काम गरौँ जस्तो लाग्छ।
0: हिजो घर परिवारले के काम गरेको होला यो ऊन लिएर, होइन यो फुल बनाउने, पुतली बनाउने, यो सामान्य यसबाट कहाँ माथि उठ्न सकिन्छ र भनेर भन्ने आफ्नो आफन्तहरू घर परिवार को व्यक्तिहरूको प्रतिक्रिया चाहिँ अहिले कस्तो छ? अब अहिले ललितपुरमै तीनवटा कारखाना छ होइन, यो फेलको उद्योग तिनवटा छ, हजुर
1: सबैजना खुसी हुनुहुन्छ अहिले देखेर, ओहो यस्तो हुने रहेछ है यो काम त भनेर सबैजना खुसी हुनुहुन्छ। अब उहाँहरूले पनि सपोर्ट गर्नुभयो, सबैजनाले उहाँहरूको सपोर्टले नै यहाँसम्म पुग्यो।
0: छोरीहरू अध्ययनरत छन्, छोरीहरूले उद्योग सञ्चालन गरौँ, प्राथमिकतामा राखौँ भनेर यहाँले भन्नुभयो। छोरीहरू पनि त्यो उद्योगमा उत्पादित सामग्रीहरू हेर्दै हेर्दै हुर्के नि त, होइन? उनीहरूको प्रतिक्रिया चाहिँ कस्तो छ?
1: हजुर उनीहरूको पनि चाहना छ यसैमा गर्ने, यो मनपर्छ उनीहरूलाई, दुवैजनालाई, दुईवटा छोरीहरू छन्, दुवैजनालाई मनपर्छ यो, खुसी लाग्छ।
0: हिजोको दिनमा यो साधारण एउटा गृहिणीबाट उद्योग सञ्चालन, त्यसलाई स्थापित गराउँदै होइन त्यसलाई माथि उठाउनको लागि धेरै समय खर्चिनु भयो, धेरै समय, धेरै सिप, सबै कुराको लगानी छ। सफल उद्यमीको रूपमा चिनिनु भएको छ, सफल उद्यमीको रूपमा आफूलाई स्थापित गराउन सफल हुनुहुन्छ होइन। अबको दिनको लक्ष्य चाहिँ के छ?
1: अबको दिन चाहिँ अब यो कामलाई निरन्तरता दिँदै समाज सेवामा पनि सहभागी हुने, अझ धेरै सहभागी हुने, अनि छोरीहरूलाई सिकाउने, अब छोरीहरू मात्रै नभएर जसले गर्न चाहन्छ उहाँहरूलाई सिकाउन चाहन्छु यो काम चाहिँ अगाडि बढाओस्, कसैले आफ्नो आफ्नो हिसाबले आफ्नो आफ्नो क्रिएटिभिटी अनुसार यो कामलाई निरन्तरता दियोस् जस्तो लाग्छ।
0: धेरै हाम्रो दिदीबहिनीहरू हुनुहुन्छ जो अहिले पनि घरमा बसेर के गर्ने होला भनेर सोचिराख्नु भएको छ होइन, उहाँहरूको लागि यो फेल्टबाट जुन सामग्री बनाउने, फेल्ट आर्टिस्ट बन्ने चाहिँ एउटा विकल्प हुनसक्छ,
1: एकदमै हुनसक्छ,
0: पेसा बन्न सक्छ,
1: पेसा बन्न सक्छ। र यो काम गर्दै गर्दै आफैले निर्यात गर्छु, आफैले गर्छु भनेर पनि सफल हुन सक्नुहुन्छ। मेरो कारखानामा काम गर्ने पनि कतिजनाले खोलिसक्नु भएको छ, आफैले
0: अर्को कारखाना,
1: हजुर अर्को कारखाना
0: उद्योग चलाइसक्नु
1: भएको छ, राम्रो एक्सपोर्ट गर्नेहरू पनि हुनुहुन्छ होइन,
0: हजुर
1: राम्रो छ। त्यसै गरी अरू पनि धेरैजनाले खोलुन्, सिकाउन आउन, काम गरौँ, फेरि आफूले गएर गरौँ भन्ने लाग्छ मलाई चाहिँ।
0: हजुर धेरै आयाम छन्, धेरै सिपहरू छन्, धेरै कुराहरू छन् के गर्ने भनेर होइन, तर त्यसमा एउटा फेल्ट यो आर्टिस्ट बन्ने पनि, फेल्टबाट विभिन्न सामग्रीहरू उत्पादन गर्ने, डिजाइन गर्ने पनि एउटा काम हुनसक्छ, यो एउटा उद्योगको माध्यम बन्न सक्छ होइन त?
1: हजुर
0: हो। दिदी बहिनीलाई के भन्नुहुन्छ?
1: त्यसको लागि अब दिदीबहिनीहरूले सिक्न सक्नुहुन्छ, आउन सक्नुहुन्छ। काम चाहिँ कस्तो छ भने दुई तरिकाको छ, कुनै काम चाहिँ अफिसै आएर गर्नुपर्ने काम हुन्छ, बसमा चाहिँ गर्नु पर्यो, कुनै काम चाहिँ घरमा बसेर गर्न सक्नुहुन्छ कि सानसानो बच्चा हुने आमाहरूले, बच्चा स्कुल जान्छ बिचको टाइममा अफिस आएर सामान लगेर अनि घरमा बनाएर फेरि ल्याउन सक्नुहुन्छ, आफ्नो बच्चा हेर्दै घर परिवार हेर्दै अलिकति आफ्नो काम, आफ्नो आय आर्जन पनि गर्न सक्नुहुन्छ। त्यस्तो खालको काम छ हाम्रो यो।
0: उद्यमी बन्न चाहने जति पनि हाम्रा दिदीबहिनी हुनुहुन्छ, आफू एउटा सफल उद्यमी भएको नाताले साँच्चै उद्योगलाई सफल बनाउनको लागि के गर्नु पर्दो रहेछ, जो उद्योग सञ्चालन गर्नु पर्ला, खोल्नु पर्ला भन्ने सोचमा हुनुहुन्छ, जो उद्योग चलाइरहनु भएको छ तर अलिअलि अप्ठ्यारोमा पर्नु भएको छ होइन, उहाँहरूलाई सल्लाह सुझाव के छ एउटा सफल उद्यमीको नाताले?
1: सबैभन्दा पहिला त इच्छा राख्नुहोस् कुनै काम गर्ने, म आत्मनिर्भर बन्छु, म कुनै न कुनै एउटा सिप सिक्छु भन्ने इच्छा राख्नुहोस्। दिदी बहिनी आत्मनिर्भरता हुनै पर्छ, सिप सिक्नुपर्छ। आँट्यो भने, चाह्यो भने हामी जे काम पनि गर्न सक्छौँ, जस्तो काम पनि गर्न सक्छौँ, जेमा पनि सफलता पाउन सक्छौँ। त्यही भएर आँट गर्नुहोस्, सिप सिक्नुहोस्, त्यही भन्छु।
0: आज हाम्रो कार्यक्रममा सहभागी भएर फेल्ड आर्टिस्टको रूपमा जुन आफ्नो विचारहरू राखिदिनु भयो, एउटा सफल उद्यमीको रूपमा जुन अनुभवहरू यहाँले हामी माझ, हाम्रो आदरणीय श्रोताहरूमाझ राखिदिनु भयो, यसको लागि कल्पनाजी रेडियो नेपाल परिवारकै तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद दिन्छौँ।
1: धन्यवाद चन्द्रजी, कार्यक्रममा सहभागी गराउनु भएकोमा धेरै धेरै धन्यवाद।
0: सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीमा हामीले महिला सवाल उठान गर्ने क्रममै विविध विधा र क्षेत्रमा अग्रसर, सफल, सङ्घर्षरत, योगदान दिन सफल महिला व्यक्तित्वको प्रेरक अनुभव राख्ने क्रममै आज हामीले फेल्ड आर्टिस्ट कल्पना क्राफ्ट उद्योगको संस्थापक तथा सञ्चालक कल्पना महतसँग भएको भेटवार्ता यहाँहरूमा आज सुनायौँ। आत्मनिर्भर जीवनको लागि सिप एउटा महत्त्वपूर्ण साधन र माध्यम बन्न सक्छ। समयमै आफ्नो क्षमतालाई पहिचान गरेर आफ्नो सिपको प्रयोग गरेर आत्मनिर्भर बन्नेतर्फ हाम्रा दिदीबहिनीहरू अगाडि लाग्नुहुनेछ र सफलता पनि प्राप्त गर्नुहुनेछ, यो हाम्रो विश्वास हो। यही विश्वाससँगै आजको लागि कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट प्राविधिक मित्र मोहन काफ्लेलाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। र कार्यक्रम सुनिरहनु भएको छ भने हाम्रो कार्यक्रमप्रतिको कुनै प्रतिक्रिया, सल्लाह, सुझाव भएमा हामीलाई इमेल मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ। यसको लागि हाम्रो इमेल ठेगाना रहेको छ cb.rmprogram@gmail.com। आजको लागि भने यो जानकारी सँगै बिदा माग्छु। अर्को साता बुधबारको बिहानी तपाईँ हाम्रो भेट कार्यक्रम आजका नारीमा हुने नै छ। आजको लागि नमस्कार।

रेडियो नेपाल, नया नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

पशुपति

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 25 गते बिहिबार, भाद्रपद कृष्ण पक्ष चतुर्दशी तिथि, तदनुसार सेप्टेम्बर 10 तारिक सन् 2026 नेपाल सम्बत 1146 गुणलागा चतुर्दशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, राजु थापा, सहकर्मी रमा ढुङ्गाना अनि म नरहरि नेउपानेको। सदाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्यादेव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमै प्रस्तुत गर्नेछौँ जीवन विज्ञान कार्यक्रम। त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार। 6 बजे नेपालीमा समाचार। समाचारपछि 6:05 अखबार कार्यक्रम प्रसारण गर्नेछौँ। 6:30 सुन्नुहुनेछ अन्तर संवाद कार्यक्रम। 7 बजेको समय हो समाचारको। समाचारपछि 7:25 रोजगारी र अवसर कार्यक्रम प्रसारण गर्नेछौँ। रोजगारी र अवसर कार्यक्रमपछि 7:40 करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौँ। 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। समाचारपछि 8:15 सुशासन र समृद्धि कार्यक्रम सुन्नुहुनेछ। 8:45 करिब 9 बजेसम्म हामी यहाँलाई जागरण गीत सुनाउनेछौँ। 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार। 9:10 नेपाल भाषामा समाचार। समाचारपछि 9:20 नागरिक शिक्षा कार्यक्रम प्रसारण गर्नेछौँ। 10 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि लोकलहरी कार्यक्रम प्रसारण गर्नेछौँ करिब 11 बजेसम्म। 11 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: साँगाबाट आरतीले एउटा प्रश्न पठाउनु भएको छ। उहाँ सोध्नुहुन्छ, गर्भवती भएको बेलामा कस्तो खाना खानुपर्छ अथवा कस्तो आचरणहरू गर्नुपर्छ, के गर्दाखेरि गर्भमा रहेको बच्चालाई बढी राम्रो हुन्छ। सुन्दर प्रश्न छ। हामी सबैलाई थाहा छ, गर्भवती भएको बेलामा पौष्टिक आहार चाहिन्छ। तर आहार कति प्रकारले लिन्छौँ त्यस विषयमा चाहिँ हामीलाई ज्ञान छैन। आहार भनेको मुखबाट खाना खाने कुराहरू मात्रै भन्ने हामीलाई लाग्छ, त्यस्तो हुँदैन। हाम्रो शरीरले हाम्रा 5 इन्द्रियहरूबाट खाना खाइरहेको हुन्छ। आँखाले पनि खान्छ, त्यसको असर शरीरमा पर्छ। मुखले खान्छ, त्यसको पनि असर शरीरमै पर्छ। कानले खान्छ, त्यसको असर पनि शरीरमै पर्छ। स्पर्शको पनि पर्छ, गन्धको पनि पर्छ। सबैको असर शरीरमै पर्छ। त्यसकारण 5 ज्ञानेन्द्रियहरूबाट पाइने आहार पौष्टिक हुनुपर्छ। र पौष्टिक आहार भयो भने बच्चाको शारीरिक र मानसिक विकास अत्यन्तै महत्त्वपूर्ण ढङ्गले भइरहेको हुन्छ। पौष्टिक आहार भएन भने शारीरिक र मानसिक रूपमा बच्चा कमजोर हुन्छ। यो हामी सबैलाई जानकारी भएकै कुरा हो कि गर्भवती अवस्थामा पौष्टिक आहार चाहिन्छ। मुखबाट खाने खानेकुराहरू अथवा स्वादबाट लिने कुराहरू एउटै कुरा मात्रै याद गरी पुग्छ। खाना खाँदाखेरि सबै कुरा मिलाएर खायो होला, पौष्टिक आहार भयो होला, तर त्यो आहारभित्र कतै पीडा खाएको त छैन मैले, त्यो चाहिँ याद गर्नुपर्छ। कसैलाई दुःख दिएर, कसैलाई सताएर, मारेर, पीडा दिएर खाएको खानेकुरा आमा र बच्चा दुवैको लागि अहितकर हुन्छ। किनभने पीडा खाएर कोही पनि आनन्दित हुन सक्दैन। जस्तो खाना खान्छौँ त्यसैबाट हाम्रो शरीर निर्माण हुन्छ, बच्चाको शरीर पनि त्यसैबाट निर्माण हुने हो। खानाबाटै बन्ने हो सबै कुराहरू। हामीले खाएको खानाबाटै कोशिकाहरू बन्ने हुन्। त्यसकारण जस्तो खाना खान्छौँ हाम्रो शरीरको निर्माण त्यस्तै प्रकारले हुन्छ। दुःख खाएर सुख पाइन्न, त्यसैले विचार गर्नुपर्छ हिंसा जन्य खानेकुराहरू नहोस्। अब हुन त जान्ने व्यक्तिहरू जसलाई शरीर विज्ञानको ज्ञान छ उनीहरू हिंसा होस् या जेसुकै होस् पौष्टिक भए पुग्छ भनेर भन्छन्। जस्तो माछा मासु गर्भवतीको बेलामा राम्रो हो भनेर भन्ने मानिसहरू पनि छन्। होला, माछा मासुले शरीरलाई नराम्रो गर्ला होइन, राम्रै गर्ला, राम्रो होला। तर माछा मासुमा पीडा हुन्छ, अरूलाई मार्दाखेरि जुन छटपटी हुन्छ, डाहा हुन्छ, डर हुन्छ भए, त्यो त्यही मासुमा मिसिएको हुन्छ र त्यही खाएपछि त हाम्रो मन कसरी शान्त हुन्छ, हाम्रो शरीरको विकास कसरी सकारात्मक हुन्छ र नकारात्मकको कुरा खाएर सकारात्मक हुन कठिन हुन्छ। त्यसकारण हिंसा जन्य खानेकुराहरूबाट बस्नु नै हितकर हुन्छ। माछा मासुबाट पाउने तत्त्व वनस्पतिबाट पाइन्छ। किन पाइन्छ भने जनावरले पनि वनस्पतिबाटै त्यही तत्त्व लिएको त हो नि, त्यो चाहिँ बाहिरबाट कहीँबाट आएको होइन, त्यही कुरा खाएर बनेको हो उसको शरीर। त्यसकारण वनस्पतिहरूमा पनि पाइन्छ, अन्नहरूमा पनि पाइन्छ, त्यतातिर थोरै ख्याल गरे पुग्छ। यो त भयो मुखबाट लिने आहार, र मुखबाट लिने आहारमा गर्भवतीको लागि विशेष गरेर रसयुक्त खानेकुराहरू उपयुक्त हुन्छ। सुक्खा भन्दा रस आओस्, स्वादिलो होस्, स्वादिला रसपूर्ण खानेकुराहरू अत्यन्तै उपयोगी हुन्छ। त्यसको अलावा हामी आँखाबाट दृश्यबाट खाइरहेका हुन्छौँ, आफ्नो शयन कक्ष सुत्ने ठाउँ या अन्यत्र कहीँ पनि जहाँ आफू बढीभन्दा बढी समय बिताइन्छ त्यस्तो ठाउँमा सकारात्मक दृश्यहरू हुन जरुरी छ। जस्तो सकारात्मक व्यक्तिहरूको तस्विर, भगवानको तस्विर या कुनै महापुरुषहरूको तस्विर, त्यो फोटो मात्रै राखेको छ भने महापुरुषहरूको फोटो हेर्ने बित्तिकै मनभित्र एउटा उमङ्ग, एउटा उत्साह जागेर आउँछ, एउटा आँट जागेर आउँछ। महापुरुषहरूले जे गरेका हुन् त्यो त्यतातिर हाम्रो दृष्टि गइहाल्छ, हाम्रो चेतना त्यतातिर जान्छ र हामी त्यही विषय ग्रहण गर्छौँ, आँखाबाट त्यही खाइरहेका हुन्छौँ, हाम्रो मनस्थिति त्यस्तै बन्छ। जस्तो मन बन्छ त्यसको प्रभाव हाम्रो शरीरमा परिहाल्छ। जस्तो आमाले विचार गरिरहेको हुन्छ, सोच बनाइरहेको हुन्छ, त्यसको प्रभाव बच्चामा पर्छ। बच्चा कस्तो बन्ने भन्ने गर्भवती अवस्थामा आमाले कस्तो आचरण गर्यो त्यसमा भर पर्छ। त्यसकारण गर्भवती अवस्थामा आचरण अत्यन्तै शुभ हुन जरुरी छ, दृश्य राम्रो हेर्ने र कानले सुन्दाखेरि पनि नकारात्मकको कुराहरू नसुन्ने, राम्रो कुराहरू सङ्गीत सुन्दा हुन्छ, अझ सकारात्मक सङ्गीतहरू सुन्दा अति राम्रो, भजनहरू सुने हुन्छ, जे मन लाग्छ सङ्गीतहरू सुन्ने, राम्रो कुराहरू सुन्ने, राम्रा कथाहरू पढ्ने, आध्यात्मिक कथाहरू हुन् या अरू मनलाई उत्साह बढाउने प्रकारका कथाहरू हुन्, सकारात्मक कथाहरू पढ्नु बच्चाको मानसिक विकासको लागि महत्त्वपूर्ण हुन्छ। त्यसकारण सुन्दाखेरि पनि राम्रो सुन्ने, हेर्दाखेरि पनि राम्रो हेर्ने, जस्तो सुन्छौँ जस्तो हेर्छौँ त्यसको प्रभाव पर्छ। गन्ध पनि राम्रो होस्, दुर्गन्धमा नबस्ने, सुगन्धको अनुभव गर्ने, सुगन्धले अत्यन्तै बढी राम्रो शरीरमा र मनमा प्रभाव पारिरहेको हुन्छ। खाना खाने भनेको मुखबाट मात्रै होइन, मैले अघि नै भने हामी गन्धबाट पनि खाइरहेका हुन्छौँ, स्वाद पनि खाइरहेका हुन्छौँ, दृश्य पनि खाइरहेका हुन्छौँ, दृश्यको प्रभाव पनि हामीलाई पर्छ, कानले जे सुन्छौँ त्यो पनि ग्रहण गर्छौँ, त्यसको प्रभाव पनि पर्छ र स्पर्शको प्रभाव पनि पर्छ, तातो चिसो नरम कडा तुरुन्तै त्यसको हामी माथि प्रभाव पर्छ र समग्रमा सकारात्मक प्रभाव पर्नुपर्छ र गर्भवती महिलालाई कहिल्यै पनि दुखी बनाउनु हुँदैन। रोइरहेको छ, दुखी छ, चिन्तामा छ, पीडामा छ गर्भवती महिला भने उसबाट जन्म लिने बच्चा पछि जन्मिसकेपछि बढी रिसालु, बढी ईर्ष्यालु, उसको स्वभाव पनि जस्तो आमाको गर्भ अवस्थामा थियो त्यस्तै त्यस्तै हुन्छ, बढी दुखी हुने, बढी तनावमा हुने हुन सक्छ। त्यसकारण गर्भवती महिलालाई जति सकेको खुसी राख्नुपर्छ, जे गर्दा उसलाई सजिलो हुन्छ, आनन्दको अनुभव गर्छ, उत्साह उमङ्गको अनुभव गर्छ, त्यस्तो वातावरण अरूले पनि निर्माण गरिदिनुपर्छ। आमा पनि सजग हुनुपर्छ बच्चाको आमा, र अरूले पनि त्यस्तै वातावरण निर्माण गरिदिनु बुद्धिमानी हुन्छ। विशेष गरेर बढी ध्यान पुर्याउनु पर्ने भनेको पहिलो 3 महिना र पछिल्लो 3 महिना हो। बिचको 3 महिनामा त्यति धेरै असर गर्दैन। सबैभन्दा बढी असर गर्ने भनेको अन्तिम 3 महिना। यो समयमा बढी विकास हुन्छ, मानसिक विकास, मस्तिष्कको विकास भइरहेका हुन्छ, र पहिलो 3 महिनामा त सुरुको संरचना नै निर्माण हुने हो। त्यसकारण कस्तो सोच छ आमाको, कस्तो व्यवहार छ, कस्तो वातावरणीय प्रभाव आमामा कस्तो परेको छ, बच्चाको भ्रूण त्यही प्रकारले विकास भइराखेको हुन्छ। त्यसकारण सुरुको 3 महिना त अत्यन्तै सजग हुनुपर्ने जरुरी छ। त्यसकारण आमाको मनस्थिति जस्तो छ, आमाको भावना जस्तो छ, बच्चामा त्यसको असर पर्छ। त्यसकारणले बच्चा गर्भवती आमाले कस्तो कस्तो खाने भन्ने मात्रै प्रश्न होइन, हरेक इन्द्रियले ग्रहण गरिरहेको हुन्छ, त्यतातिर ध्यान दिनुपर्छ, र त्यो समयमा पर्याप्त मात्रामा विश्रामको आवश्यकता पर्छ। विशेष गरेर पहिलो 3 महिना र अन्तिम 3 महिना पर्याप्त मात्रामा विश्राम चाहिन्छ। आमा मजासँग निदाएको हुनुपर्छ। त्यो बेलामा निन्द्रा नलाग्ने, छटपटी हुने, यस्तो यस्तो भइरह्यो भने त्यसको असर फेरि बच्चामाथि पर्छ, बच्चाको मानसिक विकासमा पर्छ। त्यस कारणले पर्याप्त निन्द्रा चाहिन्छ, पर्याप्त विश्रामको व्यवस्था हुनुपर्छ। यसको अर्थ विश्राममा मात्रै बस्ने, श्रम नगर्ने होइन, श्रम आवश्यक छ, तर कस्तो भने अत्यन्तै हलुका श्रम। श्रम पनि गर्नुपर्छ, शरीर चल्नु पनि पर्छ, तर हलुका श्रम हुनुपर्छ। बढी श्रम गर्नु र कम श्रम गर्नु दुवै हानिकारक हुन्छ। सन्तुलित रूपमा श्रमलाई प्रयोग गर्नुपर्छ। सन्तुलित भनेको के भने, जे गर्दा आफूलाई आनन्द आउँछ त्यो गर्नु सन्तुलन हो, जे गर्दा सजिलो हुन्छ आफूलाई त्यो काम गर्नु सन्तुलन हो। कुनै पनि काम गर्दाखेरि खुसीमा, उमङ्गमा, आफ्नो आनन्दमा काम गर्नुपर्छ। आफ्नो आनन्दमा गरिएका कामहरूले कहिल्यै नोक्सान गर्दैन। त्यसकारण जति सकेको गर्भवती आमालाई बढीभन्दा बढी खुसी बनाउने, सुखी बनाउने प्रयत्न गर्नुपर्छ बच्चाको विकासको लागि। हामी मूल ऊर्जा 3 प्रकारले लिन्छौँ। एउटा श्वासबाट मूल ऊर्जा हामी प्राप्त गर्छौँ, अक्सिजन ऊर्जा, प्राण ऊर्जा हामी श्वासबाट प्राप्त गरिरहेका हुन्छौँ। त्यसै गरी खानाबाट पनि ऊर्जा प्राप्त गरिरहेका हुन्छौँ, र निन्द्राबाट पनि ऊर्जा प्राप्त गरेका हुन्छौँ, विश्रामबाट पनि ऊर्जा नै प्राप्त गर्छौँ। त्यसकारणले यो खाना मात्रै होइन, विचार के गर्नुपर्छ भने पर्याप्त मात्रामा अक्सिजन जाओस्, शुद्ध हावा जाओस्, त्यसको वातावरण पनि बनाउनुपर्छ। त्यसको लागि गर्भवती महिलालाई अनिवार्य रूपमा प्राणायाम गर्नको लागि प्रेरित गर्नुपर्छ। कडा प्राणायाम होइन, हलुका प्राणायाम, बीज प्राणायाम गरे पुग्छ। लामो र गहिरो श्वास, विस्तार श्वास लिने, पुरा पुरा लिने, विस्तार श्वास छोड्ने, पुरा पुरा छोड्ने। बीज प्राणायाम गर्ने बित्तिकै भित्र पुरा अक्सिजनको बाहुल्यता हुन्छ, पुरै शरीरभरि अक्सिजनको पर्याप्तताबाट भित्री अङ्गहरूको विकासमा धेरै ठुलो मद्दत पुग्छ। अक्सिजन पर्याप्त भयो भने फोक्सो शुद्ध हुन्छ, फोक्सो शुद्ध भयो, अक्सिजन धेरै लियो भने रगत शुद्ध हुन्छ। रगतलाई शुद्धिकरण अक्सिजनले मात्रै गर्छ। जति बढी हामी अक्सिजन लिन सक्छौँ उति रगत शुद्ध हुन्छ। रगत शुद्ध भयो कि बच्चाको विकास राम्रो भइ नै गयो। त्यसकारण बीज प्राणायाम अनिवार्य रूपमा गराउनुपर्छ। त्यसपछि आमाको मन शान्त होस्, सकारात्मक बनोस्, त्यसको लागि ध्यानको अभ्यास गराउनुपर्छ। कमसे कम पनि दिनमा 45 मिनट ध्यानको अभ्यास गराउने, थोरैमा पनि आधा घन्टा दिनमा 2 पटक गरेर गराए पनि हुन्छ, 1 पटक गरे पनि हुन्छ, तर आधा घन्टा प्राणायाम गर्नुपर्छ। त्यसकारणले गर्भावस्थामा आमाको मनस्थिति कस्तो थियो त्यसको असर बच्चामा परेको हुन्छ। गर्भावस्थामा आमाले धेरै दुःख पाएको थियो, धेरै नै तनावमा थियो भने उसको बच्चा प्रफुल्ल आनन्दित खुसी हुन सक्दैन, उसमा पनि त्यसको असर पर्छ। त्यसकारण घरको वातावरणहरू, दृश्यहरू अत्यन्तै सकारात्मक बनाउने, महापुरुषहरूको, भगवानहरूको फोटो राख्ने, भगवानहरूका कथाहरू, चर्चाहरू, सकारात्मक कुराहरू राख्ने, सुनाउने र सुनाउने पनि राम्रो, खाने पनि राम्रो, हेर्ने पनि राम्रो, सब कुरा राम्रो, सकारात्मक वातावरण बनाउन सक्यौँ भने आउने सन्तति अत्यन्तै राम्रो हुन्छ, उसको जीवन पनि सुखमय हुन्छ र बुवा आमाको जीवन पनि सुखमय हुन्छ, समाजलाई पनि राष्ट्रलाई पनि धेरै ठुलो योगदान हुन्छ।
1: हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

0: श्रोताहरू, आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको प्रवचन अब श्रवण गरौँ।
1: कसैले कर्म सन्यासीलाई सोध्यो, तिमी कर्मकाण्ड किन गर्दैनौ भने भनिदिनु, के भनिदिनु, मेरी आमा मरी भनिदिनु। वेदले सिकाउँदैछ। अर्को, छोरी जन्मी भनिदिनु, त मर्नु झुठो, जन्मिनु सुतक, दुई दुई सुतक पर्यो, अब कसरी पूजा पाठ हुन सक्छ? कर्मकाण्डको हैसियत छैन यो झुठोलाई उद्धार गर्न सक्ने, झुठोको अन्डरमा जान्छ त्यो, गर्नु हुँदैन। त यहाँ बताइयो, कुन चाहिँ आमा मरी? मोहमयी माता, यो संसारको धन सम्पत्ति परिवार सम्बन्धी जुन मोह छ नि, यो मर्यो, मैले छोड्दे यसलाई, ती आमा मरी, झुठो लाग्यो। प्रेममयी सुता, भगवानको प्रेममयी छोरी जन्मी, प्रेम भगवानको, अब यो सुतक छ, अब गर्नु पर्दैन, अब गर्नै मिल्दैन, कसरी गर्नु? वेदले बताउँछ, वेदले सावधान हुनुहोला, वेद बताउँदैछ। त यो, तर यहाँ यसको म धेरै व्याख्या गर्दिनँ, अरू धेरै चिज बताउन छुट्छ, किनकि यो तपाईँहरूको लागि सुटेबल छैन। त चार प्रकारको कर्ममा, कर्म विकर्म कर्म सन्यास तपाईँहरूको कामको छैन। अब एक बाँकी रह्यो, जुन अकर्म, त्यसैलाई कर्म योग पनि भन्दछन्, कर्म योग। तयोस्तु कर्म सन्यासात् कर्म योगो विशिष्यते। गीता पाँचौ अध्यायको दोस्रो श्लोक, भगवान श्री कृष्णले गीतामा कन्क्लुजन दिए, हे अर्जुन, कर्म सन्यास जुन छ त्यो आफैमा कठिन कार्य छ, गृहस्थमा बस्ने व्यक्तिहरूले त्यो गर्न सक्दैनन्, संसारमा बस्नेले दाल रोटी खान पनि मेहनत गर्नु पर्यो, सब गर्नु पर्छ, त उनीहरूको लागि उपयुक्त हो कर्म योग। कर्म योग विशिष्यते, विशिष्ट छ यो गर। यसको मतलब के हो? योगस्थ कुरु कर्माणि, अक्षु उपनिषद्को तेस्रो मन्त्र स्पष्ट गर्छ वेद। योग गर्दै कर्म गर, ध्यान दिनुहोस्, योग गर्दैको मतलब नाक समात, कान समात, टुप्पी समात, त्यो योग होइन, यहाँ भ्रम नरहनु होला। आजकल बिहान उज्यालो भएको छैन, श्वास र फपा गर्न थाल्नुहुन्छ तपाईँ नाक समातेर, र त्यही योगबाट वैकुण्ठ प्राप्ति हुन्छ, यो भ्रम नरहनुहोस्। यहाँ योगको अर्कै अर्थ हो, योग माने जोड, जोड प्लस, त्यसैले घर गृहस्थी सब चलाऊ, काम गर शरीरले, तर योग मनको भगवानमा लगाऊ, यो कर्म योग हो, यो विशिष्ट छ, यो गर। यहाँ यो बताइयो, नित्य प्रबुद्ध चित्तस्तुम कुर्बन वापि जगत क्रियाम, महोपनिषद चौथो अध्यायको एघारौं मन्त्र। नित्य चित्तलाई त्यहाँ लगाएर जगतको कार्य गर, यो हो कर्मयोग। गोपिनीहरू पनि गृहस्थमा थिए, सब कार्य गर्थे, तर चित्त हर समय भगवानमा थियो, त्यसैले भगवत प्राप्ति भयो। यो गर, वेद बार बार भन्छ, यो तपाईँहरूको कार्य कामको चिज। त भगवानमा मन लगाउँदै संसारको कार्य गर्नु कर्म योग, यो कर्म तपाईँहरूलाई गर्नु छ, कर्मको त्याग गर्नु छैन, गर्नु छ, ठिक। त हेर्नुहोस्, यसैलाई जुन यो प्राप्ति हेतु जुन कार्य गरिन्छ, त गर्नु पनि, प्राप्ति गर्नु, प्राप्ति पश्चात पनि रहने यही कर्म योग नै भक्ति हो, भक्ति, भक्ति। त भक्ति गर्नु छ, ध्यान दिनुहोस्, संसारको कार्य गर्दै मन भगवानमा लाउनु निरन्तर भक्ति, किनकि अरू कुनै पनि उपायद्वारा भगवानलाई तपाईँहरू प्राप्त गर्न सक्नुहुन्न, कर्मकाण्ड आदिबाट सक्नुहुन्न। वेद भन्छ, वेद भक्ति बसह पुरुषो भक्ति रेव भूयसी माठर श्रुति, वेद सौपर्णक श्रुतिमा पनि छ। वेद भन्छ भगवानलाई प्राप्त गर्नको निमित्त एक उपाय छ, भक्ति योग गर। संसार चलाउँदै गर, तमामले गरे तिमी पनि गर्न सक्छौ, ए एक उपाय। आउनुहोस् गीतामा, गीतामा भगवान श्री कृष्णले सब प्रकारको ज्ञान दिए, कर्म के हो, ज्ञान के हो, सांख्य योग के हो, तमाम दिए। तर अर्जुनलाई खास कुरो बताए, प्राइवेट कुरा, गीताको रहस्य यहाँ छ। सब चिज बताउँदा बताउँदै पनि मोही यति धेरै छ, मोही यदि मोटाउनु छ त यति मोही खानुको सट्टा यति घिउ खाऊ त्यसले मोटाउँछौ, यति मोही खानुभन्दा। रहस्य घिउमा छ, मोहीमा छैन। त हेर्नुहोस्, यद्यपि यत्रो मोही पारियो गीताको, तर सब कन्क्लुजन कहाँ छ? गीता 18 अध्यायको 64 श्लोकमा, 65, 66, 67, 18 अध्यायको 72, 73 गीताको अन्तिम भनाइ, त्यसपछि बाँकी जुन 5 श्लोक छन् त्यो त सञ्जयले आफ्नो पकेटबाट बोले। त यहाँ छ कन्क्लुजन, ध्यान दिएर सुन्नुहोस् के गर्नु भन्या छ गीतामा, बताउँदैछु। श्री कृष्णले भने सर्वगुह्यतमं भूय श्रृणु मे परमं वचः, इष्टोऽसि मे दृढमिति ततो वक्ष्यामि ते हितम्। गीता 18:64, अर्जुन सुन, मैले यो गीतामा जति पनि भाषण दिए यो संसारलाई देखाउनलाई दिए, यसको खास रहस्य म बताउँदैछु। किन बताउँदैछौ, के कारण? किनकि त मेरो खास छ, खास खास इष्ट होस् त त्यसैले बताउँदैछु। सर्वगुह्यतमम बताउनुहोस्, गोप्य चिज, प्राइभेटमा प्राइभेटमा प्राइभेटमा प्राइभेट चिज, सुन। गुह्यतमम भूय, फेरि सुन, भूय भने फेरि दोहोऱ्याएर सुन, त मेरो इष्ट छस, इष्ट। त हामीले चाहिँ श्री कृष्णको के काट्दै थियो, हामी चाहिँ दुष्ट हो हा? तर यहाँ अर्जुनलाई इष्ट भनेर प्राइभेट चिज बताए, त्यो रहस्य म यहाँ खोल्दैछु। यो रहस्य 100 वर्षदेखि लुकेको थियो, जगद्गुरु श्रीले प्रकट गर्नुभयो, उहाँको बलमा म यो रहस्य खोल्दैछु। गोप्य चिज सुन, 18:64 श्लोक बताओ के हो, सुन। यो सब कर्म कांड सांख्य योग को व्याख्या यो सब छोड़ दे, त के गर्ने, गर्ने चीज बताउँदै छन् यहाँ। मनमना भव मद भक्तो मद्याजी माम नमस्कुरु, गीता 18:65 श्लोक। ए सब छोड़ दे, मेरो भक्ति कर, भक्ति। मन मना भव मत भक्तो, मेरो भक्त बन, अरु केही नगर। यी इन्द्रादिक वरुणादिक कुबेरादिकको भक्ति नगर, मेरो भक्ति गर केवल। हेर्नुहोस् प्राइभेट चिज बताए, ध्यान दिनुहोस्। 65 त जसरी डाक्टरले यो ओखती खानुस् भन्छ, परहेज बताउँछ यो यो चिज नखानुस्, त्यो पनि बताइदिए 66 अध्यायमा। फेरि मेरो भक्ति गर, अनि के चाहिँ नगर, सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज, अहम् त्वाम् सर्व पापेभ्यो मोक्षयिष्यामि मा शुचः। हेर्नुहोस् कति धेरै रहस्य छ यहाँ 18:66। ए मेरो भक्ति गर, अरू कर्म धर्म जति गरेछ त्यो सब छोडिदे। त्यो छोडिनस् पनि यो ओखति खाएर पनि लाभ हुँदैन। कति डिप बताछन्। हेर्नुहोस् यही एक सेन्टेन्सको व्याख्या गर्न 15 दिन लाग्छ। यहाँ सुच पनि भने, सुच माने तैँले कर्म धर्म नगरेपछि तँलाई पाप लाग्नेछ, त्यो पाप जुन छ मै हुँ त्यसको फल दिने, त्यो सब म खत्तम गरिदिन्छु, अहम् त्वाम् सर्व पापेभ्यो मोक्षयिष्यामि मोक्ष गरिदिन्छु, मा शुचः शोक नगर। तपाईँहरूलाई यही शोक हुन्छ, ध्यान दिनुहोस्। यो यति उच्चतम चिज म यहाँ बताउँ